0: सानु मलाई दयाइ
1: मलाई चाहिँ घिउ दिनुहोस् है।
2: हुन्छ हुन्छ, यो सबको लागि त भवानी दिदी छँदैछ नि।
3: अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित तथा उत्पादित दुध, दही, घिउ, पनिर, चीज, छुर्पी एवं अन्य दुग्धजन्य पदार्थ खोजी प्रयोग गर्ने गरौँ।
4: साथै मन हरर र हुने, खाँदा मिठो, जिउ शीतल बनाउने भवानीको म्याङ्गो र भेनिला लस्सी, स्वाद अनि शक्तिको बेजोड मिश्रण, भवानी डेरीको उत्कृष्ट उत्पादन शाखाहरू भरतपुर 10 दिपेन्द्र चोक, भरतपुर 7 गौतम चोक, भरतपुर 11 विशाल चोक र हाई स्कुल रोड टाढी लगायत सम्पूर्ण बजारमा उपलब्ध छ।
5: होइन यतै घर बनाउँदै हुनुहुन्छ, अनि झ्याल ढोकाको बारेमा चाहिँ के सोच्नु भएको छ नि?
6: सबैतिर बुझेर मनकामना युपिभिसीका झ्याल ढोका नै राख्ने निर्णय गरे भाइ मैले त।
5: मनकामना युपिभिसीका झ्याल ढोका
6: हो भाइ, अन्य भन्दा सस्तोमा तुर्किस टेक्नोलोजीमा बनेका गुणस्तरीय युपिभिसी साथै एसपी बोर्ड फिटिङ, ग्लेजिङ पार्टिसन, स्टिल रेलिङ, टफन्ड ग्लास तथा रेलिङ फिटिङ, अल्मुनियम ग्लेजिङ पार्टिसन आदि सबै एकै ठाउँमा पाएपछि धाया बाया लागिन म त।
7: घाम पानी र आगोले केही नहुने, किरा धमिरा खिया नलाग्ने, बाङ्गो टिङ्गो र त्रिपत नहुने, रङ रोकन गर्नै नपर्ने, तापक्रम मैत्री, हेर्दा आकर्षक, मनोकामना युपिभिसीका झ्याल ढोका पार्टिसन र छानो नै प्रयोग गरी वर्षौ वर्ष झोक्क हुनुहोस्।
8: अब युपिभिसी होइन, मनोकामना युपिभिसी भन्नुहोस्।
9: सम्पर्क मनकामना युपिभिसी झ्याल ढोका संसार, भरतपुर 9 आस्था चोक, मोबाइल 98550 80618, 98550 58987।
10: साउजी सागर मह पाउँ त?
11: अंकल सागर मह दिनुस् न।
12: बुवा, ए बुवा, मलाई पनि सागर मह ल्याइदिनु है।
13: ए डाक्टर साहब, सागर मह लेखिदिनुस् न।
14: जो आउँछ सागर मह नै भन्छ, जसलाई पनि सागर मह
15: हो। शुद्ध अनि प्राकृतिक मह भनेकै सागर मह।
16: 28 वर्षदेखि निरन्तर मौरी पालन स्रोत केन्द्रको रूपमा सेवा दिँदै आएको मौरी पालनको पर्यावाची सागर मौरी पालन उद्योगमा मौरी जन्य उपजहरू पोलन, परपोलिस, मैन, रोयल जेली, मौरीका घार, मौरी पालन सामग्रीहरू, मौरी तालिम एवं परामर्शका लागि सम्झनुहोस्। सागर मौरी पालन उद्योग, गैडाकोट 8 नवलपरासी। सम्पर्क 0785011556
10: र 98550 15530।
17: विशेषज्ञ सेवा, आधुनिक प्रविधि र भरपर्दो उपचार, चितवन हस्पिटल प्राली, भरतपुर 24 कोठी।
18: विगत 24 वर्षको सफल यात्रामा देशकै ख्याति प्राप्त विशेषज्ञ चिकित्सकहरूद्वारा
17: मुटु, छाती, पेट, मधुमेह, उच्च रक्तचाप, फोक्सो, बाल रोग, छाला, घाँटी तथा स्त्री प्रसूति एवं प्रजनन सम्बन्धी रोगको उपचार सेवा,
18: हाड जोर्नी, नसा, मेरुदण्ड, बाथ रोग, जोर्नी प्रत्यारोपण, प्यारालाइसिस तथा क्यान्सरको उपचार सँगै साना ठुला शल्यक्रिया, प्रोस्टेट र मृगौलाको पत्थरी सम्बन्धी उपचार पनि।
17: कुनै पनि रगत सम्बन्धी समस्या, जस्तै शरीरमा निलो डाबर आउने, रगतको कमी, प्लेटलेट्सको कमी, असामान्य रक्तस्राव तथा अन्य रक्त सम्बन्धी समस्याका लागि रक्त रोग विशेषज्ञद्वारा सेवा,
18: 24 घण्टा इमर्जेन्सी सेवा,
17: अत्याधुनिक सेवा, आइसीयू, सिटी स्क्यान, डिजिटल एक्सरे, भिडियो इन्डोस्कोपी सहित ल्याब सेवा।
18: चितवन हस्पिटल प्राली, भरतपुर 24 कोटी।
4: सम्पर्क 0546-93-101-493-672।
18: तपाईँको स्वास्थ्य हाम्रो जिम्मेवारी।
19: 100% शुद्धता, निष्पक्षता, आकर्षक डिजाइन, घर गहना खरिदमा आईडीको व्यवस्था, यस ज्वेलर्सको अपार सफलता पछि ग्राहकहरूको मागलाई मध्य नजर गर्दै सही चोक नारायणगढमा अभि ज्वेलर्स सुन चाँदी पसल। प्रोप्राइटर विवेक पन्थी कान्छा, मोबाइल 98450-23503 र 98118-67513। पुनश्च हामी कहाँ राशि अनुसारका पत्थर पाइनुका साथै अर्डर अनुसारका गरगहनाहरू पनि तयार पारिन्छ।
20: पाल्स, फिसर, फिस्टुला र पेटोकका बिरामीहरूलाई विशेष जानकारी। यही आश्विन 3 गते शनिबारका दिन काठमाडौँका वरिष्ठ आयुर्वेद विशेषज्ञ डाक्टर दुर्गा आयुर्वेद औषधालय पोखरा बसपाग नारायणगढमा आउँदै हुनुहुन्छ। नयाँ तथा पुरानो पाल्स, दिशाघर दुख्ने, पोल्ने, दिशाघरबाट रगत बग्ने, दिशाघरमा मासु पलाएको, दिशाघर चिलाउने, पटक पटक दोहिरहने पाल्स, फिसर, फिस्टुलाका साथै कब्जियत, गानोगोला, ग्यास्ट्रिक, मधुमेह, पत्थरी, प्रोस्टेट बढेको, युरिक एसिड, बाथ व्याधि एवं स्त्री प्रसूति तथा यौन सम्बन्धी समस्या भएका बिरामीहरूले उपचार उपचारको लागि सम्पर्क गर्नुहुन जानकारी गराउँदछौँ। पाइल्स एवं फिस्टुला रोगको उपचार औषधि तथा छार सूत्र विधिबाट गरिन्छ। नाम दर्ता फोनबाट पनि गर्न सकिनेछ। साथै अन्य दिन निशुल्क बिरामी जाँच तथा परामर्श सेवा उपलब्ध छ। सम्पर्क दुर्गा आयुर्वेद औषधालय पोखरा बसपाक नारायणगढ चितवन। फोन 0556126670।
0: गर्मीको मौसम पनि छ। हाम्रो स्कुलको अतिरिक्त क्रियाकलाप अन्तर्गत स्विमिङ खेल्न हाम्रा विद्यार्थीहरूलाई कहाँ लैजाने हो?
21: अन्तत लैजाने कुरै भएन नि, डल्फिन फन पार्क एन्ड रिसोर्ट भरतपुर नौ शरदपुरमा लैजाने हो। त्यहाँ स्कुल कलेज अनि मोन्टेसरीका विद्यार्थीहरूको लागि पौडी टिकटमा फ्री खाजाको सुविधा पनि छ, अनि बच्चाहरू र ठुला मान्छेको लागि छुट्टा छुट्टै सुरक्षित स्विमिङ पुल पनि छ। आकर्षक बगैँचा र खेल सामग्रीहरू पनि छन्। बच्चाहरू त्यहाँ गएपछि त एकदमै रमाउँछन्।
22: मज्जाको स्वादिष्ट परिकार, विवाह पार्टी र इभेन्ट्सका लागि विशेष पार्टी हल, आकर्षक नाइट लाइटनिङ गार्डन, निशुल्क प्रवेश अनि ग्रुपमा आउनेलाई विशेष छुट।
21: डल्फिन फन पार्क एन्ड रिसोर्ट, जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ।
22: स्टेप बाई स्टेप स्कुल अगाडि, भरतपुर नौ शरदपुर। फोन 0556909003 र 98555695903।
23: ओइ सीमा, कता हेरे कि?
24: तेल खोज्दै हिँडेको। हेर न, शुद्ध मिसावट नभएको तेल आजकल त पाउन नै गाह्रो।
23: ठाउँमा जानु पर्छ नि। ल, हाम्रै भरतपुर 11 रहेको वशिष्ठ तेल उद्योगमा जाऊ न। त्यहाँ त अत्याधुनिक प्रविधिबाट सफा गरी शुद्ध तेल उत्पादन गरिन्छ। उत्पादन गर्ने ठाउँ पनि आहा, कति सफा, हाम्रै किचन जस्तो। त्यस्तो सफा तेल मिल मैले आजसम्म अन्त कतै देखेकै छैन।
25: स्वस्थ जीवन र मिठो स्वादका लागि वशिष्ठ तेल उद्योगबाट उत्पादित खाटी तेलहरू, तोरीको तेल, कालो तिलको तेल, सरसोको तेल, आलसको तेल, भाङ्गोको तेल र बदामको तेलहरू नै प्रयोग गर्नुहोस्। सफाई र शुद्धता, वशिष्ठको प्रतिबद्धता। वशिष्ठ तेल उद्योग, भरतपुर 11 मुक्तिनगर, आका अस्पताल अगाडि पहिलो बाटोमा। सम्पर्क नम्बर 98555905।
26: Hey yo, that jalmuri

0: सालको उत्कृष्ट उत्पादन रिजल्ट्स पिरो चटपटे झालमुरी
1: ग्लोबल करियर को सुरुवात होटल र आईटी सँग सिप शिक्षा र सम्भावनाको संगम आरम्भ कलेज
2: जहाँ अनुभवी शिक्षक को मार्गदर्शन में प्रयोगात्मक र व्यवहारिक शिक्षा प्रणाली सँगै आधुनिक प्रविधि सँग सिक्ने अवसर मिल्छ
1: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट बीआईटी र ब्याचलर अफ होटल म्यानेजमेन्ट बीएचएम विषयमा सीमित सिटमा भर्ना खुलेको हुँदा सिट सुरक्षित गर्नुहोस्
2: आरम्भ कलेज जहाँ सेवा कला र सूचना प्रविधि सँगै फस्टाउँछ नवीनतम नेपाल कला
1: भर्ना एवं अन्य जानकारीका लागि आरम्भ कलेज भरतपुर 11 नहर चोक बाइपास रोड सम्पर्क नम्बर 056513664 मोबाइल 98550333664 र 98550355 59
3: आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनको कर छुट तथा सहुलियत सम्बन्धी अत्यन्त जरुरी सूचना नेपाल सरकारले आर्थिक एन 2083 मार्फत विभिन्न कर ब्याज शुल्क थप दस्तुर तथा जरिवाना छुट एवं मिनाहा सम्बन्धी विशेष व्यवस्था गरेको छ यस अन्तर्गत राष्ट्रिय पुननिर्माण कोषमा योगदान गरेको रकम घटाउन पाउने व्यापारिक मौजदातको नोक्सानी सम्बन्धी व्यवस्था वैदेशिक सहायता सम्झौता बमोजिम सञ्चालित आयोजनाका निर्माण तथा सेवा प्रदायकहरूलाई आयकर छुट साबिकका बिक्री कर मनोरञ्जन कर होटल कर तथा ठेक्का कर सम्बन्धी बकेउता छुट तथा मिनाहा लगायतका व्यवस्था रहेका छन् यसै गरी विलासिता शुल्क तथा मूल्य अभिवृद्धि कर आयकरको ब्याज तथा शुल्क मूल्य अभिवृद्धि करको ब्याज तथा जरिवाना शुल्क अन्त शुल्कको जरिवाना एवं विलम्ब शुल्क लगायतमा पनि एन बमोजिम छुट तथा मिनाहाको व्यवस्था गरिएको छ विवरण पेश गरिसकेका तर कर तथा अन्त शुल्क बकेउता रहेका करदाताले कर दाखिला गरेमा ब्याज शुल्क थप दस्तुर एवं जरिवाना नलाग्ने र कर निर्धारणबाट सिर्जित बकेउता दाखिला गर्ने एवं विचाराधीन मुद्दा फिर्ता लिई कर दाखिला गर्ने सम्बन्धमा समेत विशेष सहुलियतको व्यवस्था गरिएको छ त्यसै गरी संस्था बिमा अभिकर्ता संयुक्त राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय संघ संस्थामा कार्यरत नेपाली वा बासिन्दा व्यक्ति लगायतका लागि पनि ऐनमा विभिन्न कर छुट ब्याज तथा शुल्क मिनाहा सम्बन्धी विशेष व्यवस्था गरिएको छ तसर्थ आर्थिक ऐन 2083 ले प्रदान गरेका छुट तथा सहुलियतको लाभ लिन योग्य सम्पूर्ण करदाता एवं सरकारवालाहरूलाई सम्बन्धित व्यवस्था र तोकिएको प्रक्रिया बमोजिम समयमै आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनमा सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्नुहुन अनुरोध गरिन्छ आन्तरिक राजस्व कार्यालय भरतपुर चितवन सम्पर्क नम्बर 056590811
4: ल फेरि के भो बिच बाटोमै गाडी बन्द भयो
5: होइन ए साथी यहाँ किन रोकिएको के भयो गाडीमा
4: के हुनु साथी गाडी किन्दा त हेर्दा राम्रो फिचर पनि धेरै थियो तर अहिले बेला बेलामा नयाँ समस्या आउँछ क्या एकपछि अर्को टेक्निकल समस्याले हैरान भएको
5: त्यही भएर त गाडी किन्दा लुक्स र फिचर मात्र हेरेर हुँदैन नि दिगो गाडी भरपर्दो ब्रान्ड पार्ट सजिलै पाइने र सर्भिसको पहुँच राम्रो भएको गाडी रोज्नु पर्छ नि साथी
4: त्यसो भए तिमीले कुन गाडी चलाउँछौ त साथी
5: टाटा भारतमै लामो समयदेखि विश्वास कमाएको ब्रान्ड बलियो भरपर्दो र आवश्यक स्पेयर पार्ट्स तथा सर्भिसको सहज पहुँच दैनिक प्रयोगका लागि व्यवहारिक छनौट
4: ल मैले पनि अब गाडी बेचेर टाटा नै लिने विचार गरे कहाँ पाइन्छ हो टाटाको गाडी साथी
5: सजिलो छ नि सफल मोटर्समा जाऊ न भरतपुर एयरपोर्ट गेटको ठिक अगाडि र कावसती शाखा थकाली चोकमा
4: सम्पर्क नम्बर
5: ल अहिले नै टिपिहाल 98015664161 98013074595 र 98013074492
6: गाडी रोज्दा देखावटी र फिचर मात्र होइन भरपर्दोपन टिकाउपन र सहज सेवा पनि रोज्नुहोस् सफल मोटर्स भरतपुर एयरपोर्ट गेट अगाडि र कावासोती थकाली चोक
7: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
6: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ
7: कलेजका विशेषताहरू
6: पर्याप्त सुविधा सहित आफ्नै भवन
7: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
6: पर्याप्त छात्रवृत्ति व्यवस्था,
7: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
6: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656493495।
8: सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भरतपुर 4 धर्मचोक लङ्कुको 32 वार्षिक साधारण सभा तथा 12 अधिवेशन सम्बन्धी सूचना। यही असोज 3 गते शनिबार बिहान 10 बजेदेखि कटेरो पार्टी प्यालेस भरतपुर 4 धर्मचोक लङ्कु चितवनमा सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भरतपुर 4 धर्मचोक लङ्कुको 32 वार्षिक साधारण सभा तथा 12 अधिवेशन हुने भएको हुँदा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौँ। सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भरतपुर 4 धर्मचोक लङ्कु चितवन।
9: स्टुडियो टाइम चेक।
6: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली, भरतपुर 9 केन्द्रीय बस पार्क चितवन।
10: उच्च शिक्षा अध्ययनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, आइएलटिएस, पिटी, कोरियन, अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा, सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेस प्राली, भरतपुर ओह्रालो, नारायणगढ।
11: यति बेला बिहानको 6 बजेको छ। It's 6 a.m.

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल भदौ 30 गते मंगलबार, सन 2026 सेप्टेम्बर 15 तारिक भदौ शुक्ल पक्षको गणेश चतुर्थी, उपरान्त ऋषि पञ्चमी तिथि।
2: काया कैरनका साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: चाड पर्वको मुखैमा बजारमा दैनिक उपभोग्य वस्तुको भाव बढ्यो, महँगी अनियन्त्रित, सरकारले हस्तक्षेप गर्न नसकेको उपभोक्ता अधिकार कर्मीको भनाई।
0: बाढी पीडितको होल्डिङ सेन्टरमा खाने पानीको समस्या, भक्तपुरको मनोहरामा रातको समयमा बाढी, अहिले पानीको सतह घट्यो, मुस्ताङमा आजदेखि घरबझोङ जलवायु सम्मेलन सुरु हुँदै।
1: आफ्नै सिपलाई व्यवसायमा रूपान्तरण गरेर स्वदेशमै अवसर सृजना गर्नेहरू बढ्दै, निरन्तर प्रयास, संघर्ष र आत्मविश्वासलाई सफलताको आधार बनाउनु पर्ने भनाई।
3: आफूले कमाएर खर्च गर्दा त छुट्टै आनन्द हुन्छ,
4: अपर्च्युनिटी खोज्ने हो, छैन भने बाँड्न चाहिँ हामीलाई त्यो सुट छैन भन्छु है म चाहिँ।
0: क्षयरोग विरुद्धका नयाँ खोपहरूले 10,00,000 व्यक्तिको जीवन बचाउन सक्ने गाभीको दावी, सन् 2029 उपलब्ध हुने अपेक्षा।
1: र नेपालसँग अर्को वर्षभित्र द्विपक्षीय श्रृङ्खला खेल्ने बारे बङ्गलादेश सकारात्मक।
5: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्, जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
6: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि, हाम्रो मौनता कहिलेसम्म?
5: साझा पृथ्वी साझा दायित्व, जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काठ, काली गण्डकीको तट, मोक्ष भूमि जोमसोम मुस्ताङमा आयोजना हुने घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083 सहभागी बनौ।
6: आयोजक घरबझोङ गाउँपालिका जोमसोङ मुस्ताङ,
5: स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी।
6: घरबझोङ घोषणा पत्र जारी गरौं, जलवायु न्यायको नेतृत्व गरौं।

चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टु। रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
2: काया कैरनमा अब खबरको सिलसिला। चाड पर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य

0: आकर्षिन थालेको छ। एक महिनामै चामलको मूल्य प्रतिबोला 400 रुपियाँसम्म बढेको छ भने खाने तेल, दाल, चिनी, तरकारी, फलफूल र अण्डाको मूल्य पनि निरन्तर उकालो लागिरहेको छ। उपभोक्ता अस्वाभाविक महँगीको मार झेल्न बाध्य छन्। बाढ़ी पहिरोका कारण सड़क तथा ढुवानी अवरूद्ध हुँदा तरकारी र फलफूलको आपूर्ति प्रभावित भएको व्यवसायको भनाइ छ। अर्कोतर्फ थोक व्यापारीले अस्वाभाविक रूपमा मूल्य बढ़ाएको उपभोक्ता अधिकार कर्मीको आरोप छ। तर सरकारले मूल्य नियन्त्रण र आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन सकिरहेको छैन। चिनी किलोको 140 रुपियाँ पुगेको छ भने बजारमा चिनीको अभाव छ। पछिल्लो एक महिनाको अवधिमा चामल बोरामै 400 रुपियाँसम्म बढेको छ। प्याजको भाव 7% बढ्यो। 200 रुपियाँ किलोको कागती 450 रुपियाँसम्म पुगेको छ। ग्यासको लाइन नहट्दै चाडपर्वको मुखमा दैनिक उपभोग्य वस्तुको समेत बजार भाव आकाशिन थालेको हो। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुगमन शाखाका निर्देशक अनिल किराती मूल्य नियन्त्रणका लागि हस्तक्षेपकारी कदम चाल्न सक्ने अवस्थामा नरहेको बताउनुहुन्छ। त्यस्तै उपभोक्ता अधिकार कर्मी माधव तिमिल सिन्हा भन्नुहुन्छ, भाव अनियन्त्रित बढ्दा सरकारको कुनै पनि निकायको हस्तक्षेपकारी भूमिका छैन। अनियन्त्रित महँगी शीर्षकको खबर नयाँ पत्रिका दैनिक र कारोबार दैनिकले छापेका छन्।
1: भक्तपुर र काठमाडौँको सिमाना भएर बग्ने मनोहरा खोलामा गए राति बाढ़ी आएको छ। खोलामा पानीको बहाव बढेपछि स्थानीय बासिन्दालाई राति नै सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले बताउनुभयो। खोला किनारमा टहरा एवं घर बनाएर बसोबास गर्दै आएकाहरू बस्ती छाडेर भक्तपुरको लोकन्थली हाइटमा पुगेका हुन्। चाङ्गुनारायणको डगरकोट, काठमाडौँको साँकु लगायतका क्षेत्रमा हिजो बेलुकादेखि अबेरसम्म परे को ठूलो वर्षाका कारण आएको बाढ़ीले खोला किनाराका बस्तीमा पानी पसेको छ। राति 9 बजे खोलाको बहाव बढेपछि प्रहरीले साइरन बजाएको थियो। साथै मनोहरा खोलाको छेउमा नजान अनुरोध गरिएको थियो। सरकारले मनोहरा सुकुम्बासे बस्ती यस अघि नै हटाइसकेको छ। जडीबुटी पेप्सिकोलाको पश्चिमतर्फ निजी जग्गा भाडामा लिएर र आफ्नै जग्गामा घर टहरा बनाएर बसेकाको बस्तीभित्र बाढी पसेको हो। अहिले भने मनोहरा खोलाको पानीको सतह
0: यसैबीच गैराती देशका धेरै जसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सङ्खुवा सभाको टाँसी गाउँमा सबैभन्दा धेरै 112 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै भक्तपुरको चाङ्गुनारायणमा पनि 90 मिलिमिटर भन्दा धेरै वर्षा मापन भएको छ। अहिले कोशी, बागमती र गण्डकी प्रदेशको 1-2 ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। आज कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैबीच भोटेकोशी बाढ़ीबाट विस्थापित भएका 2418 व्यक्ति रसुवा, नुवाकोट र धादिङका 33 होल्डिङ सेन्टरमा रहेका छन्। त्यहाँ कुनै कड़ा महामारी नफैलिएको भए पनि रुगाखोकी र भाइरल ज्वरो देखिएको छ। बाढ़ी प्रभावित माथिल्लो भागका खानेपानी मुहानमा खासै क्षति पुगेको छैन। तल्लो क्षेत्रमा इकोली जीवाणु नै भेटिएको छ। 33 होल्डिङ सेन्टरमा 2400 बाढ़ी पीड़ित, खानेपानीको मुख्य समस्या, महामारीको जोखिम यथावत शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
1: हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा आजदेखि गरबचोङ जलवायु परिवर्तन सम्मेलन शुरू हुँदैछ। सम्मेलनमा सहभागिताका लागि आयोजक गरबचोङ गाउँपालिकाले यसअघि सबै पालिकालाई पत्राचार गरेको थियो। सम्मेलनमा 420 भन्दा धेरै पालिकाले सहभागिता जनाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले जानकारी दिनुभयो। सम्मेलनमा 36 जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता हुनेछ। जलवायु परिवर्तन हिमाल पहाड़ र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा गरबजोङ जलवायु परिवर्तन सम्मेलन गर्न लागि आयोजकले जनाएको छ। सम्मेलनका लागि मुस्ताङका अन्य 4 पालिकाले पनि सहयोग गरेका छन्। गरबजोङ गाउँपालिका अध्यक्ष मोहन सिंह लालचन्दले सम्मेलन साझा पृथ्वी, साझा दायित्व, जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता साथै खबरदारीका लागि महत्वपूर्ण रहेको बताउनु भएको छ। सम्मेलनको उद्घाटन कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले गर्नुहुनेछ। यसैगरी गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे विशेष अतिथिका रूपमा सहभागी हुनुहुनेछ। भोलिसम्म चल्ने सम्मेलनले गरबचोङ घोषणा पत्र जारी गर्नेछ। गएको भदौ 10 गते भोटेकोशीको बाढ़ीले जनधनको ठूलो क्षति गरेको अवस्थामा गरबचोङमा जलवायु परिवर्तन सम्मेलन हुन लागेको हो।
0: प्राय खैरनमा आफ्नै सिपलाई व्यवसायमा रूपान्तरण गरेर स्वदेशमै अवसर सिर्जना गर्नेहरूको विषयमा केन्द्रित रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक

0: शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्ष सम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: भर्ना खुल्यो।
3: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
4: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
3: फोन नम्बर 01-5670-924, 5670-925।
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कहिरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले चाड पर्वको मुखैमा बजारमा दैनिक उपभोग्य वस्तुको भाव बढ्यो, महँगी अनियन्त्रित, सरकारले हस्तक्षेप गर्न नसकेको उपभोक्ता अधिकार कर्मीको भनाई, बाढी पीड़ितको होल्डिङ सेन्टरमा खानेपानीको समस्या, भक्तपुरको मनोहरामा रातको समयमा बाढी, अहिले पानीको सतह केही घट्यो, मुस्ताङमा आजदेखि रबजुङ जलवायु सम्मेलन शुरू हुँदै लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी प्रसंग। पछिल्लो समय वैदेशिक रोजगारी धेरैका लागि सहज विकल्प जस्तो देखिए पनि आफ्नै गाउँठाउँमा बसेर कमाई गर्नेहरू पनि धेरै छन्। चुनौतीसँग जोत्दै, त्यसबाट सिक्दै र फेरि उठ्दै निरन्तर अघि बढ्ने हो भने एक दिन सफलता पक्कै हात लाग्छ भन्ने उनीहरूको अनुभव छ। थप जानकारी सहित साथी महेश केवाली।
7: बजाङ घर भई काठमाडौँको सीताबाईला बस्ने गीता महर हुम्ला, जुम्ला, मुगु, बजाङ, रुकुम लगायतका जिल्लाहरूबाट कच्चा हेम्पको रेसा ल्याएर ट्राउजर, ज्याकेट, कोट, इनरवेयर, मोजा, टोपी, चप्पल, तेल, साबुन जस्ता अर्ग्यानिक हेम्पका उत्पादनहरू बनाउनुहुन्छ। उहाँले अरू 45 महिलालाई रोजगारी पनि दिनुभएको छ। उहाँले बनाएका ब्याग सरकारी कार्यालयदेखि सांसदहरूले पनि बोक्छन्। यसै व्यवसायबाट मासिक 2-3 लाख रुपियाँसम्मको कारोबार हुन्छ। स्वदेशमै मेहनत गरेर आत्मनिर्भर बन्न सकिन्छ भन्नेमा उहाँ विश्वस्त हुनुहुन्छ।
8: घरभित्रै बस्यो भने म के सक्दिनँ, म गर्दिनँ भन्न मैले बिहानदेखि बेलुकासम्म मोबाइल चलाउँदै मेरै रुममै बसिराख्यो भने अनि सरकारले मलाई आएर जब दिने हो र कारखानाहरू यसो खोलिएको मान्छेहरू आएर तिमी जब गर आऊ मेरोमा भने बोलाउने हो र होइन जस्तो लाग्छ है। मलाई चाहिँ यो पनि अपर्च्युनिटी खोज्ने हो, छैन भने बाहना चाहिँ हामीलाई त्यो छुट छैन भन्छु है। म चाहिँ जस अलिक मिहिनेत अलिक कम गर्न चाहने अनि जस छिटो पैसा कमाउँछु भन्ने हुँदा त्यो दिगो हुँदैन नि त। नेपालमा बसेर थोरै भए दुःख गर्नुहोस्, इज्जतका साथ शान्तका साथ बस्नुहोस् होइन।
7: तनहु कि मैया नौपाने अहिले ललितपुरको भैँसेपाटीमा बस्नुहुन्छ। उहाँले 8 वर्ष अघि ललितपुर महानगरपालिका वडा नम्बर 13 तालिम लिई फुरन्दाना, चिप्स, मस्यौरा र विभिन्न अचारहरू उत्पादन गर्नुहुन्छ। महिनाको 50-60 हजारदेखि चाडपर्व र ठूला अर्डरको बेला 1 लाख रुपियाँ भन्दा बढी सम्मको कारोबार हुन्छ। व्यवसायले महिलाहरूले आफ्नै कमाईबाट स्वाभिमान पूर्वक बाँच्न सिकाएको छ।
9: प्रत्येक चिजमा हामीले बिहान बेलुकाको तरकारी किन्न, बच्चाहरूको टिफिनको लागि श्रीमानसँग, आफूभन्दा ठुलो मान्छेसँग मलाई आज यति पैसा दिनुहोस् न, मलाई यो चाहियो भन्नुको साटो आफूले कमाएर खर्च गर्दा त छुट्टै आनन्द हुन्छ नि। आफूलाई आवश्यकता अनुसार खर्च गर्न पाइयो किनभने त्यो रकम देखाउनु परेन नि त, कमाएको पनि त आफूले देखाउनु परेन भने मैले दिएको पैसा खै भन्ने त हुन्छ कमाएर दिनेलाई, त्यो खोज्न केही नि परेन नि। र हामीलाई सामान्य घरमा सानोतिनो खर्च टार्नलाई पनि चलिरहेको छ।
7: ललितपुरको ढुङ्गेधाराकी स्थानीय सानुमाया बज्राचार्यले वडा नम्बर 11 तितौरा बनाउने तालिम लिनुभयो। अहिले रङ्गिला, खट्टी मिठी, झोलवाला आँप, चारपाटे क्यान्डी लगायत 8 थरी तितौरा बनाएर बेच्नुहुन्छ। कहिलेकाहीँ एकै दिन 10,000 रुपियाँसम्मको बिक्री हुन्छ। आत्मनिर्भरताको लागि विश्वास र जागर नै सबैभन्दा ठुलो शक्ति हो भन्ने उहाँको अनुभव छ।
10: म यो काम गरेर यति गरेर मैले किन नखाने, सबैभन्दा ठुलो मेहनत, विश्वास, आत्मनिर्भर पर्नु पर्यो। जति आफूले जाँगर गर्यो खेती त हुन्छ।
7: वर्षाका आकाश शाह अहिले काठमाडौँको चाबहिल बस्नुहुन्छ। उहाँले छठ पर्वमा मात्र पाइने ठेकुवालाई वर्षभरि उपलब्ध गराउने सपना बोकेर माइके घरेलु उद्योग अन्तर्गत माइके ठेकुवा ब्रान्ड दर्ता गरी बजारीकरण गरिरहनु भएको छ। उद्योगमा चार पाँचजना महिलालाई रोजगारी पनि दिनुभएको छ। मासिक

0: एकदेखि 1.5 लाख र कहिलेकाहीँ 3 लाखसम्म पनि कमाई भइरहेको छ। नेपालमै पनि सिप मेहनतको भरमा सफल हुन सकिन्छ भन्ने उहाँको विश्वास छ।
1: पढ्नु चाहिँ पर्यो, एटलिस्ट ब्याचलर पढ्यो भने स्किल हुनु पर्यो, अब बोल्न सक्नु पर्यो, अब एप्रोच गर्नु पर्यो, जस पैसा कमाउनु गाह्रो चाहिँ होइन, आफूमा विश्वास हुनु पर्यो, सकिन्छ, उसले दिमाग लगाउनु पर्यो, के स्किल छ त्यही अनुसारले मोनिटाइज गर्न सक्नु पर्यो, गर्नेले गरिरहेछन्, बिजनेस गरेर कमाइरहेछन्, गाडी चलिरहेछन्, नेपालमा पनि कोही छन् होला जो स्ट्रगल गरिरहेछन् होला, तर एटलिस्ट ट्रस्ट हुनु पर्यो, प्लान हुनु पर्यो।
2: सफल उद्यमीका अनुभव, संघर्ष र सफलताका कुरा अहिले बिहान 8 बजेको कार्यक्रम देश प्रदेशमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, भोटेकोशी बाढीमा भएको कुल क्षतिमध्ये झण्डै 3 खर्ब रूपियाँ निजी क्षेत्रको रहेको सरकारले प्रारम्भिक अनुमान गरेको छ। बाढीमा सरकारी र निजी क्षेत्रको गरी 4.8 खर्ब रूपियाँ बराबरको क्षति भएको दूर्त क्षति तथा आवश्यकता मूल्याङ्कन आरडीएनएको प्रतिवेदनले अनुमान गरेको हो। बाढीले निजी क्षेत्रका धेरै व्यावसायिक प्रतिष्ठान, आवास, जलविद्युत आयोजना, विद्यालय, गाडी संचार माध्यम लगायत भौतिक संरचनामा क्षति भएको राष्ट्रिय योजना आयोगका सहसचिव एवं आरडीएनएका संयोजक अर्जुन भण्डारीले बताउनुभयो। निजी क्षेत्रको मात्रै झण्डै 3 खर्ब रूपियाँ बराबरको क्षति भएको प्रारम्भिक प्रतिवेदनले देखाएको उहाँ बताउनुहुन्छ। प्रतिवेदनमा निजी क्षेत्रको मात्र क्षति आकलन नगरिएको पनि उहाँले बताउनुभयो। बाढीले व्यापार उद्योग गरेर झण्डै 4,800 व्यावसायिक प्रतिष्ठानमा आंशिक वा पूर्ण रूपमा क्षति पुगेको आकलन छ, जसबाट 1.46 करोड रुपियाँ बराबरको क्षति भएको छ। बाढीबाट समग्रमा 4.8 अर्बको क्षति भएको छ। पुनर्निर्माणका लागि 7.23 करोड रुपियाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान छ। आजको कान्तिपुर दैनिकमा खबर छ।
3: अर्थमन्त्री स्वर्णिम मुवाले द्विपक्षीय बैठकका लागि भारत भ्रमणमा जानुहुने भएको छ। सरकारी स्रोतका अनुसार भारतीय अर्थमन्त्री निर्मला सीतारमणको निमन्त्रणामा वागले असोज 1 गते दिल्ली जान लाग्नु भएको हो। उहाँले नेपाल भारत सहकारी र भोटेकोशी विपद पछिको पुनर्निर्माणबारे छलफल गर्ने कार्यतालिका छ। भ्रमणमा उहाँले भारतका विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता गर्नुका साथै भारतीय उद्योग परिसंघ सीआईआईले आयोजना गर्ने कार्यक्रमलाई पनि सम्बोधन गर्ने तयारी छ।
4: कृषि मन्त्र नार्कसँग
5: बाढीका कारण मरेका पशु पन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पन्छीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
2: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: बाढी र डुबानबाट बच्न के गर्ने?
6: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
5: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ,
6: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
5: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
6: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
5: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नयाँ तथा पुराना दीर्घ रोगीहरूको सफल आयुर्वेद उपचार स्वीकृति आयुर्वेद औषधालय पोखरा बस पार्क नारायणगढमा
1: पुरानो भन्दा पुरानो पायल फिस्टुलाको बिना अपरेशन विशेष क्षार सूत्र विधिद्वारा उपचार पेट दुख्ने अल्सर कब्जियत ग्यास्ट्रिक बारम्बार रुगा लागिरहने नाकमा हड्डी बढेको मासु पलाएको अपरेशन गरी बिग्रिएको पिनास टन्सिल भइरहने पुरानो दम उच्च रक्तचाप श्वास फेर्न गाह्रो हुने छाती दुख्ने बाथ ग्यास्ट्रिक धातु लगायत स्त्री तथा पुरुषहरूको सम्पूर्ण समस्याहरूको सफलता आयुर्वेदिक पद्धतिद्वारा उपचारका साथै परामर्श तथा बिरामी जाँच गरिन्छ।
0: सम्पर्क स्वीकृति आयुर्वेद औषधालय पोखरा बस पार्क चौतारा अगाडि।
2: फोन 0656 38 372 5 98 3 17 मोबाइल 98 5 50 57 1 67।
3: ए बुवा यता आउनुहोस्। हाइवे सँगै रहेको भर्खरै बनेको नयाँ भूकम्प प्रतिरोधी घर सस्तोमा बिक्रीको लागि बुकिङ खुला छ।
4: ए भाइ घरमा झ्यालडोका कस्ता छन्? धेरै कुरा हेरियो जमाना फेरियो, एउटा कुरा बुझिराख भाइ, केएसयुपी बिसीका झ्यालडोका भनेको हेर्दा आकर्षक र वर्षौँ वर्ष टिक्ने मजबुत छन्। त्यसैले हामीलाई त केएसयुपी बिसीको झ्यालडोका राखेकै घर चाहिन्छ।
5: सम्पर्क केएस झ्यालडोका संसार भरतपुर 9 मिलन चोक, मोबाइल 98 5 50 64 133।
6: ए यो द्याट झालमुरी।

0: सालको उत्कृष्ट उत्पादन रिजल्ट्स पिरो चटपटे झालमुरी
1: गरी फिर्ता गरेका छन्। त्रिशुलीको बाढीले बगाई ल्याएका ग्यास सिलिण्डर नदी किनारका स्थानीयवासीले संकलन गरेको जानकारी पाएपछि प्रहरी प्रशासनले फिर्ता गर्न माइकिङ गरी अनुरोध गरेको थियो। संकलन भएका सबै सिलिण्डर नुवाकोटको होल्डिङ सेन्टरमा लगेर हस्तान्तरण गर्ने योजना रहेको वडाध्यक्ष थापाको भनाइ छ। तर जिल्ला प्रशासन कार्यालयले भने यस्ता ग्यास सिलिण्डर धादिङ, गोर्खा, तनहुँ, चितवन लगायतका विभिन्न जिल्लाहरूमा पनि संकलन भइरहेकाले एउटै मापदण्ड बनाए फिर्ता गर्ने जनाएको छ। त्रिशुलीले बगाएका ग्यास सिलिण्डर फिर्ता शीर्षकको खबर अन्नपूर्ण पोस्टमा छ।
2: अब विदेशको खबर। क्षयरोग अर्थात टीबी विरुद्धका नयाँ खोपहरूले एक दशकभित्र 70 लाख भन्दा धेरै जीवन बचाउन सक्ने गाभीले जनाएको छ। परीक्षणको अन्तिम चरणमा रहेका नयाँ टीबीका खोपहरूले अर्को उपलब्धिमूलक रोग प्रतिरक्षण उपकरण बन्न सक्ने क्षमता राख्ने विश्वव्यापी खोप गठबन्धन गाभीका प्रमुख सानिया निस्तारले बताउनुभयो। सन् 2029 उपलब्ध हुने अपेक्षा गरिएका यी खोपहरू सबैभन्दा बढी आवश्यकता भएका देशहरूमा पर्याप्त आपूर्ति सुनिश्चित गर्नुपर्नेमा गाभीले जोड़ दिएको छ। नयाँ र आशाजनक अन्तिम परीक्षणमा रहेका खोपहरूमध्ये एकले आउँदो एक दशकदेखिको अन्त्यसम्म नियामक स्वीकृति हासिल गर्ने अपेक्षा गरिएको छ। गाभीको नयाँ विश्लेषण अनुसार तिनीहरूले सन् 2030-50 73 लाख भन्दा बढी मानिसको ज्यान जोगाउन सक्छन्। खोपहरूले शताब्दीको मध्यसम्म न्यून र मध्यम आय भएका देशहरूमा $135 अर्ब आर्थिक लाभ दिन सक्ने क्षमता राख्ने गाभीको दावी छ। गाभीले लाइसेन्स सुरक्षित भएपछि बजारमा आउन निकै समय लाग्न सक्ने केही जोखिमहरू पनि पहिचान गरेको छ। अपर्याप्त विश्वव्यापी र आन्तरिक वित्त प्रोत्साहनले यो खोपको प्रयोगलाई सीमित गर्न सक्ने पनि गाभीको विश्लेषण छ। यो रोगबाट जोगाउन एकमात्र खोप ब्यासिल क्याल्मेट गेरिन बीसीजी रहेको छ, जुन बालबालिकालाई दिदै आएको छ। विदेशकै अर्को खबरमा अमेरिकाले अदालतको आदेशपछि नेपाल सहित 75 देशलाई डाइभर्सिटी अर्थात डीबी तथा आप्रवासी भिसा दिन पुनः प्रक्रिया अघि बढाएको छ। गएको जनवरीमा अमेरिकी ट्रम्प प्रशासनले नेपाल सहित 75 देशका नागरिकलाई सरकारी सहायता मा निर्भर हुन सक्ने सम्भावना देखाउँदै आप्रवासी र डीबी भिसा जारी गर्न अस्थायी रोक लगाएको थियो। यो रोक असंवैधानिक र कानूनी अधिकार बाहिरको रहेको उल्लेख गर्दै संघीय अदालतले बदर गरिदिएको थियो। अदालतले विदेश मन्त्रालयलाई आर्थिक वर्ष 2026 समाप्त हुनु अघि नै रोकिएका भिसा प्रक्रियालाई पूर्णता दिन समेत निर्देशन दिएको छ। विदेश मन्त्रालयको नयाँ निर्देशनले अगस्त 23 सेप्टेम्बर 30 बीच अन्तर्वार्ताको मिति तोकिए पनि पछि सारिएका आर्थिक वर्ष 2026 डाइभर्सिटी भिसा आवेदकलाई प्राथमिकता दिन दूतावासहरूलाई निर्देशन दिएको अमेरिकी संचार माध्यमहरूले उल्लेख गरेका छन्।
1: अब खेल खबर। बंगलादेश क्रिकेट बोर्ड बीसीबीले अर्को वर्ष सन् 2027 भित्र नेपालसँग द्विपक्षीय श्रृंखला खेल्ने बारे सकारात्मक प्रतिक्रिया जनाएको छ। यसअघि नेपाल क्रिकेट संघ क्यानले आफ्नै घरेलु मैदानमा श्रृंखला खेल्ने प्रस्ताव गरेपछि बीसीबीले सकारात्मक रूपमा छलफल अघि बढ़ाएको हो। बीसीबीका क्रिकेट संचालन प्रमुख साहियार नफीसले पत्रकारसँग कुरा गर्दै नेपाल क्रिकेट संघबाट केही समय अघि नै द्विपक्षीय श्रृंखला खेल्ने प्रस्ताव आएपछि बीसीबी र क्यान बीच यसको सम्भावना बारे सकारात्मक छलफल भइरहेको बताउनु भएको छ। नफिसले बंगलादेशको आउने क्रिकेट तालिका व्यस्त रहेकाले उपयुक्त समय मिलाउन चुनौती भए पनि सन् 2027 वर्तमान फ्युचर टुर्स प्रोग्राम एफटीपी चक्रभित्रै श्रृंखला आयोजना गर्ने प्रयास भइरहेको बताउनुभयो।
2: अब केही खबर संक्षेपमा। आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व एकै साथ मनाइँदैछ। विशेष गरी ऋषि पञ्चमी पर्व सप्त ऋषिको पूजा आराधना गरी मनाउने गरिन्छ। महिलाहरूले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई स्नान गर्ने चलन छ। स्नान गरेपछि अरूण धरती सहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ, जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ। सप्त ऋषिको पूजा गर्ने भएकोले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो। आज काठमाडौँ कोटिएको मूलपानी लगायत देशभरका ऋषेश्वर मन्दिरमा पूजाका लागि श्रद्धालु महिला भक्तजनको घुइँचो लाग्छ। यस वर्ष गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ।
1: नेपाल वायु सेवा निगमको एकमात्र संचालनमा रहेको व्हाइट बडी जहाज प्राविधिक समस्याका कारण जापानको नारितामै थन्किएपछि निगमका सयौं यात्रुको उडान प्रभावित बनेको छ। इटलीमा अर्को वाइट बडी एक महिना भन्दा लामो समयदेखि थन्किएका बेला सञ्चालनमा रहेको एउटै वाइट बडी पनि हिजो जापानमा रोकिएपछि निगमको अन्तर्राष्ट्रिय उडान सञ्चालनमै असर परेको छ। आइतबार राति 11 बजे काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नारिताका लागि उडेको निगमको एयरबस A330 वाइट बडी हिजो बिहान नारिताबाट काठमाडौँ फर्किनुपर्ने तालिका थियो।
2: भारतले आउँदो डिसेम्बरसम्म नेपाललाई दैनिक 18 घण्टा विद्युत दिने निर्णय गरेको छ। भारतको विद्युत मन्त्रालयले शुक्रबारदेखि लागू हुने गरेर 31 डिसेम्बर अर्थात पुष 16 सम्म दैनिक 18 घण्टा 654 मेगावाट विद्युत उपलब्ध गराउने निर्णय गरेको हो। हरेक दिन मध्यरात 12 बजेदेखि साँझ 6 बजेसम्म नेपाललाई विद्युत उपलब्ध गराउने भारतीय प्रेस सूचना ब्यूरोले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। विज्ञप्ति अनुसार मुजफ्फरपुर ढल्केबर 400 केवी डबल सर्किट प्रसारण लाइन मार्फत 600 मेगावाटसम्म र टनकपुर महेन्द्रनगर 132 केवी सिंगल सर्किट प्रसारण लाइन मार्फत 54 मेगावाटसम्म विद्युत उपलब्ध गराइनेछ। जनवरी 2027 पछिका लागि भने आउँदो डिसेम्बरमा पुनरावलोकन गरिने प्रेस विज्ञप्तिमा उल्लेख छ।
1: विद्यालय तहमा नयाँ पाठ्यक्रम लागू गर्ने कि पुरानो भन्ने अन्यलका कारण विद्यालय तहको पाठ्य पुस्तक छपाई प्रभावित भएको छ। तत्काल यो अन्यलको अन्त्य नभएमा आउने शैक्षिक सत्र 2084-85 विद्यालय तहमा पाठ्य पुस्तक अभावको समस्या निम्तिने चिन्ता बढेको छ। विद्यालय तहको पाठ्य पुस्तक छपाई र वितरणको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समेत यसमा चिन्ता व्यक्त गरेको छ। पूजाको घण्टा बेलामा बज्छ विपत्तिको कुबेलामा।
2: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
1: चाड पर्वको मुखैमा बजारमा दैनिक उपभोग्य वस्तुको भाव बढ्यो, महँगी अनियन्त्रित, सरकारले हस्तक्षेप गर्न नसकेको उपभोक्ता अधिकार कर्मीको भनाई।
2: बाढी पीड़ितको होल्डिङ सेन्टरमा खाने पानीको मुख्य समस्या, भक्तपुरको मनोहरामा रातको समयमा बाढी, अहिले पानीको सतह केही घट्यो, मुस्ताङमा आजदेखि घरबजोङ जलवायु सम्मेलन शुरू हुँदै।
1: आफ्नै सिपलाई व्यवसायमा रूपान्तरण गरेर स्वदेशमै अवसर सृजना गर्नेहरू बढ्दै, निरन्तर प्रयास, संघर्ष र आत्मविश्वासलाई सफलताको आधार बनाउनु पर्ने भनाई।
2: क्षयरोग विरुद्धका नयाँ खोपहरूले 10 लाख व्यक्तिको जीवन बचाउन सक्ने गाविको दावी, सन् 2029 उपलब्ध हुने अपेक्षा।
1: र नेपालसँग अर्को वर्षभित्र द्विपक्षीय श्रृङ्खला खेल्ने बारे बङ्गलादेश सकारात्मक।
2: र अन्त्यमा आजको कार्टुन। नयाँ पत्रिका दैनिकमा रवि मिश्रले बनाउनु भएको कार्टुन हालै चर्चा र आलोचनामा रहेको आईसीयूमा रहेका बिरामीसँग लिएको अन्तर्वार्ताबारे केन्द्रित छ। यहाँ एकजना बिरामी अस्पतालको आईसीयू बेडमा छन्, ती अन्तर्वार्ता लिने व्यक्ति पनि ती बिरामीको छेउमा छन्। अनि उनी भन्दैछन्, मन्दिरमा बसेर लिए, आईसीयूमा पसेर लिए, सुखमा लिए, दुःखमा लिए, लिदिन लिदिन भन्दै लिए। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि बिदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सडक र मौसमको अवस्था बारे जानकारी लिन नबिर्सौ। नमस्कार।
3: कालिका एफएम 95.2 निरन्तरको साथी।
4: रंग बहार, रंग बहार।
5: बर्जर सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
4: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
5: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
4: बर्जर पेन्स।

0: शान्ति आराधना र उपहारका लागि
1: स्वदेशमा बनेको कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पाँच दशक देखि
1: सबैले एकपटक यता सुन्नुहोस् त, छातीमा भारीपन वा दबावको अनुभूति हुनु, सास फेर्न गाह्रो हुनु, अचानक चिडचिड पसिना आउनु, चक्कर आउनु वा थकान महसुस हुनु, स्वास्थ्य अचानक बिग्री बान्ता हुनु, अचानक कम वा उच्च रक्तचाप हुनु लगायतका लक्षणहरू हृदयघातका हुन सक्छन्। तपाईँ वा तपाईँका नजिकका कसैलाई यस्ता समस्या देखिएको छ भने तुरन्त भरतपुर दूरसञ्चार रोडमा रहेको चितवन मुटु अस्पतालमा आएर समयमा नै उपचार गराई
2: वरिष्ठ मुटुरोग विशेषज्ञहरूबाट बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म ओपिडी सेवा, अत्याधुनिक प्रविधिको साथमा 24 घण्टा आकस्मिक सेवा सहित अत्याधुनिक क्याथल्याब फिलिप्स एजुरियन जडान, एन्जियोग्राफी, एन्जियोप्लास्टियो, अस्थायी तथा स्थायी पेजमेकर जडान साथै पेजमेकर ब्याट्री फेर्ने सेवा लगायत सेवाहरू, इन्टरभेसनल रेडियोलोजी पेरिफेरल इटिबिडी र इएसई लगायतका सेवाहरू उपलब्ध गराई मुटुरोग सम्बन्धी विभिन्न जाँचहरू गरी उपचार भइरहेको जानकारी गराउँदछौ।
1: स्वस्थ मुटु स्वस्थ जीवन हाम्रो चाहना। चितवन मुटु अस्पताल प्राली, दूरसञ्चार रोड भरतपुर 10 चितवन। फोन 0556938340, 5981140।

0: Mafia. Extreme energy drink.
1: पाल्स, फिसर, फिस्टुला र पेटोकका बिरामीहरूलाई विशेष जानकारी। यही आश्विन 3 गते शनिबारका दिन काठमाडौँका वरिष्ठ आयुर्वेद विशेषज्ञ डाक्टर दुर्गा आयुर्वेद औषधालय पोखरा बसपाग नारायणगढमा आउँदै हुनुहुन्छ। नयाँ तथा पुरानो पाल्स, दिशाघर दुख्ने, पोल्ने, दिशाघरबाट रगत बग्ने, दिशाघरमा मासु पलाएको, दिशाघर चिलाउने, पटक पटक दोहोरिरहने पाल्स, फिसर, फिस्टुलाका साथै कब्जियत, गानोगोला, ग्यास्ट्रिक, मधुमेह, पत्थरी, प्रोस्टेट बढेको, युरिक एसिड, बात व्याधि एवं स्त्री प्रसूति तथा यौन सम्बन्धी समस्या भएका बिरामीहरूले उपचारको लागि सम्पर्क गर्नुहुन जानकारी गराउँदछौ। पाइल्स एवं फिस्टुला रोगको उपचार औषधि तथा छार सूत्र विधिबाट गरिन्छ। नाम दर्ता फोनबाट पनि गर्न सकिनेछ। साथै अन्य दिन निशुल्क बिरामी जाँच तथा परामर्श सेवा उपलब्ध छ। सम्पर्क दुर्गा आयुर्वेद औषधालय पोखरा बसपाक नारायणगढ चितवन। फोन 056-512-670।
2: के तपाईँ आफ्नो र आफ्नो परिवारको स्वास्थ्य प्रति ढुक्क हुनुहुन्छ?
3: अब स्वास्थ्य परीक्षण र विशेषज्ञ चिकित्सकको परामर्श सेवा तपाईँकै आफ्नै नजिकै चनौली बजारमा जीएम डायग्नोस्टिक एन्ड हेल्थ क्लिनिक।
2: विभिन्न स्वास्थ्य जाँच तथा विशेषज्ञ चिकित्सकहरूद्वारा ओपिडी परामर्श सेवा,
3: प्रयोगशाला परीक्षण, औषधि सेवा, ईसीजी तथा अल्ट्रासाउन्ड सेवा,
4: साथमा हरेक दिन निशुल्क सुगर जाँच,
2: आधुनिक प्रविधि, भरपर्दो सेवा तपाईँ र तपाईँको परिवारको स्वास्थ्यको लागि जीएम डायग्नोस्टिक हेल्थ क्लिनिक,
3: भरतपुर 18 चनौली चितवन। सम्पर्क नम्बर 056-494-354 र 97-61-9944-16। जीएम डायग्नोस्टिक, भरपर्दो स्वास्थ्य सेवा तपाईँकै नजिक चनौलीमा।
5: 95.2 कालिका एफएम, हृदयको स्पन्दन।
6: समसामयिक विषयमा गहन विश्लेषण, धारिलो प्रस्तुति र सनसनीपूर्ण बहस कालिका एफएम 95.2 यो हो अन्तरक्रियात्मक कार्यक्रम समय सन्दर्भ।
7: नमस्कार, कार्यक्रम समय सन्दर्भबाट सुनिल पराजुलीको कार्यक्रम समय सन्दर्भ। यहाँहरूले मध्य नेपालकै सर्वोत्कृष्ट रेडियो कालिका एफएम 95.2, इन्टरनेट अनलाइनको कालिका news.com, मोबाइल एप्लिकेशनहरू नेपाली पात्रो, हाम्रो पात्रो र कालिका एफएमको आधिकारिकको फेसबुक पेजमा सेयर गरिएको अडियो लाइभ मार्फत देश तथा विदेशमा एकसाथ सुन्न सक्नुहुन्छ। कार्यक्रम समय सन्दर्भमा हामी समसामयिक विषय वस्तुमा विशेष चर्चा गर्नेछौ। हरितालिका तेजको समापन सँगै आउने ऋषि पञ्चमी पूजा आज गरिँदैछ। नेपाली हिन्दू महिलाहरूको धार्मिक आस्था, संस्कार र सांस्कृतिक परम्परासँग जोडिएको महत्वपूर्ण पर्व ऋषि पञ्चमी हो। सप्त ऋषिको पूजा, अरुन्धतीको आराधना, रजस्वल संस्कार र आत्मशुद्धिको मान्यताले यस पर्वलाई विशेष बनाएको छ। तर बदलिँदो समाजमा ऋषि पञ्चमीको धार्मिक मान्यता र परम्परालाई कसरी बुझ्ने, यसको वास्तविक मर्म के हो, आज हामी यो महत्वपूर्ण विषयमा कुराकानी गर्दैछौ। हामीसँग कुराकानीमा हुनुहुन्छ धर्मशास्त्रविद प्राध्यापक डाक्टर रामचन्द्र गौतम।
8: डाक्टर रामचन्द्र गौतमजी, स्वागत यहाँलाई कालिका एफएममा।
9: हजुर, यहाँलाई धन्यवाद।
8: तीजसँगै आउने ऋषि पञ्चमी पूजाको वास्तविक धार्मिक महत्व के हो, यसको सुरुवात र पौराणिक मान्यता के छ, बताइदिनुहोस् न।
9: हजुर, अब यो ऋषि पञ्चमी चाहिँ नि विशेष गरेर नारीहरूले गर्नुपर्ने व्रत गर्नुपर्ने दिन हो। यो ऋषि पञ्चमी भनेको ऋषिहरूको पूजा गरेर पञ्चमी मनाऊ भन्ने छ। यसले चाहिँ के गर्छ त किन मनाउने त भन्दाखेरिमा, अब यो ऋषि पञ्चमी नआउने विधान पनि छ। यी वर्ष दिनसम्म चाहिँ के गर्नुपर्ने, जुन महिलाहरूले गर्नुपर्ने जुन धर्म कर्म आफ्नो कर्तव्य हो, त्यो कर्तव्यमा केही कमी कमजोरी भएको होला, अघि ती सबै पूर्ण होस् भनेर स्नान गर्नुपर्ने हुन्छ। त्यो दक्षिण लगाएर स्नान गर्नुपर्ने हुन्छ, मृत्तिका स्नान हुन्छ, यो चाहिँ भस्म स्नान हुन्छ, दुनियाँ स्नानहरूका विधि विधान छन् अघि। त्यसरी चाहिँ नुहाउन लगाइसकेपछि अनि मध्याह्न कालमा चाहिँ ऋषिहरूको पूजा गर्नुपर्ने छ। अब यो किन गर्ने त भन्दाखेरिमा, यो महिलाहरूको रजो धर्म अघि रजस्व हुनुपर्ने उहाँहरूको प्राकृतिक नियम हो। अब त्यो नियम, त्यो प्राकृतिक नियम हो, त्यसमा चाहिँ केही कमी कमजोरी भएको हुन सक्ला। त्यो पालन गर्नुपर्ने जुन नियम हुन्छ रजस्वला हुँदाखेरिमा, त्यो नियममा केही कमी कमजोरी भएको हुन्छ। ती सबै पूर्णताको लागि चाहिने ऋषि पञ्चमीको व्रत गरेर ऋषिहरूको पूजा गरेपछि त्यो पूर्णता प्राप्त हुन्छ भन्ने हो है। त्यसै कारणले अब यो यसबाट चाहिने के, ऋषि पञ्चमीको व्रतबाट चाहिने यो अब महिला यो तिन किसिमको आपत पर्ने हुन्छ क्या, जस्तो सन्तान पैदा नहुनु, एउटा एउटा चाहिँ नि दुःख हो महिलाहरूलाई है। महिलाहरू भने मातृशक्ति है, उहाँ आमा बन्नै पर्छ शास्त्रीय नियम अनुसार र प्राकृतिक नियम अनुसार पनि आमा बन्नुपर्ने हुन्छ। त्यो आमा बन्ने स्थिति भएन र अर्को कुरा आमा बनिसकेपछि चाहिँ नि अनि चाहिँ तपाईँको चाहिँ नि यो पुत्र शोक पर्ने स्थिति हुन्छ, त्यो दोस्रो कर्म भयो त्यो है। अब त्यो अनि त्यसपछि चाहिँ नि कर्म भन्दा पनि त्यो दोस्रो स्थिति भयो, तेस्रो चाहिँ नि अर्को चाहिँ नि अब विधवा हुनु पर्नु, यी तिनवटा कुराहरू बात हुन नपरोस्। आमा पनि हुन पाइयोस्, सन्तानको शोक पनि नपरोस् र विवाह हुनु पनि नपरोस्, यी चिन्ता आपदहरू पर्न सक्छन् है। त्यो नपरोस् भनेर ऋषि पञ्चमीको पूजा गर्ने भन्ने चाहिँ नि शास्त्रीय विधान हो। त्यसो भएको हुनाले यी तिनवटा कुराहरूबाट मुक्त हुनको लागि है उहाँहरू महिला दिदी बहिनीहरू आमा पनि भन्नुपर्छ, आमा पनि बन्न पाउनुपर्छ है, र सन्तानको सुख पनि प्राप्त गर्नुपर्ने हुन्छ र पतिको सुख है सौभाग्य पनि अटल हुनुपर्छ। यी तिनवटा कुरा प्राप्तिको लागि चाहिँ नि ऋषि पञ्चमीको पूजा गर, तिनै कुराहरू प्राप्त हुन्छन् र एउटा जिन्दगी चाहिँ नि सुखमय हुन्छ, शान्तिमय हुन्छ, सार्थक हुन्छ जीवन र ऐहिक सुख शान्ति प्राप्त गर्नुको साथै पारलौकिक सद्गति पनि प्राप्त हुन्छ ऋषि पञ्चमीको पूजा गरेपछि भन्ने चाहिँ नि शास्त्रीय मान्यता हो। अब त्यही अनुसार चाहिँ नि ऋषिहरूको पूजा चाहिँ नि मध्याह कालमा बिहान स्नान आदि गरिसकेपछि अनि मध्याह कालमा चाहिँ नि कश्यपोति भरद्वाज विश्वामित्र उत्तम जमदग्निर्वशी शस्त्र सप्तै ऋषिस्मृत सप्तानाम ऋषिनाम अष्टासमानम अष्टासमानम अरुन्धती सहित यी सात ऋषि अरुन्धती सहित कश्यपादि सप्त ऋषि भ्यो नमः भनेर अरुन्धती सहितका चाहिँ नि कश्यप अत्रि भरद्वाज विश्वामित्र गौतम जमदग्नि वशिष्ठ यी सात ऋषिहरूको चाहिँ नि पूजा गरिसकेपछि उहाँहरूलाई त्यो उहाँहरू त्यो विपदबाट चाहिँ जोगिनुहुन्छ र यो रौसला भएको बेलामा केही कमी कमजोरी अथवा छुवाछुत त्यस्तो बाट पनि उहाँहरू चाहिँ मुक्त हुनुहुन्छ भन्ने हिसाबले यो ऋषि पञ्चमीको चाहिँ नि व्रत गर्ने गर्छन् महिलाहरू र हाम्रो शास्त्रीय मान्यता पनि त्यही हो बाबु।
10: अहिले आजको पुस्ताले चाहिँ ऋषि पञ्चमीलाई पुरानो परम्परा भनेर मात्रै हेर्ने कि यसभित्र रहेको सकारात्मक सांस्कृतिक र आध्यात्मिक पक्षलाई पनि बुझ्ने?
9: आध्यात्मिक पक्षलाई पनि बुझ्नुपर्छ। हाम्रो यो चाहिँ तपाईँको आर्यावर्त क्षेत्र हो, यो नियम चाहिँ नि आर्यावर्त क्षेत्रको लागि हो। फेरि आर्यावर्त क्षेत्र भनेको आ समुद्रात् पूर्वात् आ समुद्रात् पश्चिमात् तयो रेवान्तरम गिरियो आर्यावर्तम विदुर्गुदा भनेको छ। यो दक्षिणमा चाहिने तपाईँको कन्याकुमारी अथवा इन्दु सरोवर र पूर्वी समुद्रदेखि पश्चिमी समुद्रसम्मको भाग र उत्तरमा चाहिने यो कैलाश मानसरोवर है, त्योदेखि त्यो उत्तरको कैलाश मानसरोवरदेखि दक्षिणको चाहिने इन्दु सरोवर र समुद्रदेखि पूर्व र समुद्रदेखि पश्चिमको यो विशाल भूमिलाई जाने आर्यावर्त क्षेत्र भनिन्छ। भारतवर्ष पनि भनिन्छ। भारतवर्षको शीर्षस्थान चाहिँ नेपाल हो, नेपालको शीर्षस्थान मानसरोवर हो है। त्यसो भएको यो भित्र बस्ने महिलाहरूको लागिको नियम हो बाबु यो है। त्यसो भएको यो भित्र जतिजना ब्राह्मण क्षेत्रीय वैश्य शूद्र विशेष गरेर चाहिने अब शूद्र जातिले पनि गर्दाखेरिमा यो राम्रै हुन्छ है। त्यसमा पनि पाया नारीको लागि ब्राह्मण क्षेत्रीय वैश्य जो जनै लगाउने जातिका महिला दिदीबहिनीहरू हुनुहुन्छ उहाँहरूले चाहिँ नि यो नियम पालन गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता हो। अब अहिले चाहिँ नि हाम्रो नेपालमा भन्नुहोस् अथवा यो आर्यावर्त क्षेत्रमा यो विशाल भूमिमा चाहिँ नि यो अलिकति पाश्चात्य प्रभाव परिरहेको छ क्या। त्यसले गर्दा अब पाश्चात्य चाहिँ नि मुलुकहरूका महिलाहरूले यो गर्नु पर्दैन है, यो ऋषि पञ्चमीको व्रत गर्नु पर्दैन। अब त्यही हो
10: तपाईँले भने जस्तै प्राश्चात्य गर्ने मान्यता पनि छ, यो वास्तवमा यसको अर्थ के हो र यसलाई महिलासँग मात्र किन जोडियो?
9: होइन, महिला चाहिँ नि अब रजसला हुन्छन्, उहाँहरू रजसला हुने चाहिँ हुनै पर्छ है, त्यो प्राकृतिक धर्म हो है। त्यसै कारणले रजसला हुँदाखेरिमा यो रजसला नहुनु त चाहिँ नि त्यो पनि राम्रो कुरा होइन, रजसला हुनै पर्छ। तर महिला जातिहरूले सन्तान प्राप्त गर्नै पर्छ है, छोरछोरी पाउनै पर्छ। अब यो न अब त्यो त्यो चाहिँ त्यो प्राप्तिको लागि नै यो गर्नुपर्ने हुन्छ। त्यसमा हुनाले अब यो अब अहिलेका महिलाहरू त अब त्यो सभा पनि नबार्ने त्यस्तो अब स्कुल जान्छन्, सब जान्छन्, नामा बहिनीहरू दिदी बहिनीहरू छोरीहरू है, त्यो अलिकता त्यो त्यस्तो चाहिँ कमी कमजोरी भएको हुन्छ त्यो बेलामा, र त्यो शुद्धिको लागि चाहिँ नि ऋषि पञ्चमीको व्रत गर भनेर भन्यो।
10: ऋषि पञ्चमीमा बिहान उठ्ने बित्तिकै दतिवनले दाँत माझ्ने, विशेष स्नान गर्ने, विभिन्न विधि पूजाहरू गर्ने चलन पनि छ, त्यो विधिको शास्त्रीय आधार र सांस्कृतिक अर्थ चाहिँ के हो?
9: त्यो शास्त्रीय आधार चाहिँ छ त नि, तपाईँको चाहिँ नि अब यो हाम्रो पुरुषहरूको जनै पूर्णिमा है, पुरुषहरूको चाहिँ जनै पूर्णिमामा सबै वर्ष दिनसम्म चाहिँ गर्नुपर्ने जप तप जनै लगाउनु पर्ने सारा कुराहरूको कमी कमजोरीको पूर्णताको लागि जनै पूर्णिमा मनाउने पुरुषहरूले वर्ष दिनसम्म चाहिँ दन्तधावन गर्नुपर्ने, सारा निवारिदाय गर्नुपर्ने जुन नारीहरूको जुन कर्तव्य हुन्छ, कर्म हुन्छ, वर्ष दिनसम्म गर्नुपर्ने कर्तव्य, त्यो कर्तव्य चाहिँ अब महाकाली कमी कमजोरी भएको हुन सक्छ, त्यसो भएको हामी त्यो दिनको व्रत गरेर सबै वर्ष दिनसम्म छुटेका चाहिने सब चाहिने कमी कमजोरीहरू त्यो पूर्ण हुन्छ भन्ने हिसाबले पूर्णताको लागि वर्ष दिनसम्म गर्नुपर्ने कर्ममा केही कमी कमजोरी भएको त्यो पूर्णताको लागि चाहिने ऋषि पञ्चमीको व्रत गरेर त्यो दर्शन सज्जन लगाउने, स्नान गर्ने, 360 दर्शन लगाउने, 360 दिन हुन्छ नि वर्ष दिनमा, यही 60-65 दिन पनि हुन्छ, त्यसो भएको हुनाले त्यति दर्शन लगाउने, त्यही स्नान 360 स्नान गर्ने यी दुनियाँ कुराहरू त्यो पुरुषहरूमा पनि त्यस्तै हो, जन पूर्णिमा पनि त्यस्तै हो है, ऋषि पञ्चमी पनि त्यस्तो हो बाबु।
10: ऋषि पञ्चमी सप्त ऋषि र अरुण धतीको पनि पूजा गरिन्छ भन्नुभएको थियो, यो अरुण धतीको चाहिँ धार्मिक तथा सामाजिक प्रतीकात्मक महत्व के हो?
9: होइन धार्मिक भनेर त्यही त नि, अब यो सबै यो वर्ष दर्शन गर्नुपर्ने कर्मको पूर्णताको लागि चाहिँ नि यो ऋषिहरूको पूजा गरेपछि उनीहरूले चाहिँ नि पूर्णता गरिदिन्छन् भन्ने चाहिँ नि हो, अरुण धती सहित कष्टपादी सप्त ऋषि भनेर चाहिँ तपाईँको पूजा गर्नुपर्ने हुन्छ, पूजा गर्न नल्याउने नसक्नेले पनि यसो ऋषिहरूलाई सम्झने, हामीले वर्ष दिनसम्म गर्नुपर्ने जुन कर्म थियो हाम्रो, दाँत माझ्नुपर्ने, अब दन्त धावन गर्ने, हाम्रो अब मन्दन सन्दनले गर्ने चाहिने पुरुषले मान्ने चलन आइरहेछ अहिले, त्यो होइन, हाम्रा ऋषिमुनिहरू चाहिने सारा चाहिँ अब मार्गले दत्युन लगाउँथे, त्यसले दाँत माझ्थे है, नीमको काठले दाँत मान्ने व्यवस्था छ शास्त्रमा है, त्यसले चाहिँ दाँत लगाउने बलियो बनाउँछ, अब मार्गले अब मार्ग भने दत्युन है, त्यसले नीमको काठले दाँत माझ्ने, अब यी कुराहरू छन्, ती पनि कर्म गर्न छुटेको ती सबै पूर्णताको लागि चाहिँ नि नुहाई धुवाई दाँत बाँध्ने, दाँत नुहाई धुवाई गर्ने सारा कुराहरू त्यो गर्दा राम्रै कुरो हो बाबु, थियो शास्त्रसम्मत कुरा हो यो।
10: हुन्छ, समय र कुराकानीको लागि यहाँलाई धेरै धेरै धन्यवाद छ।
9: ल ल ल, यहाँलाई पनि धन्यवाद। ल,
7: उहाँ हुनुहुन्थ्यो धर्मशास्त्रविद प्राध्यापक डाक्टर रामचन्द्र गौतम। उहाँसँगको कुराकानी सँगै कार्यक्रम समय सन्दर्भको आजको समय सकिएको छ। सुनिल पराजुले बिदा हुन्छु, नमस्कार।
11: कालिका एफएम 95.2 निरन्तरको साथी।
12: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
13: बारम्बार पेट दुख्ने वा कलेजोको समस्याले हैरान हुनुहुन्छ?
14: अब उपचारको लागि विदेश जानै पर्दैन।
13: पेट कलेजो तथा पाचन रोगको विश्व स्तरीय उपचार अब नेपालमै।
14: उन्नत प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक र भरपर्दो उपचार सेवा।
15: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, लगनखेल, ललितपुर।
16: सम्पर्क फोन वा व्हाट्सएप नम्बर 97651979770।
14: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, पेट्रो कलेजोको भरोसा योग्य उपचार गन्तव्य।

0: हर चम्चा हरेक ग्लासमा जीवनको मिठास शुद्धतामा यसको सबैलाई विश्वास बाबु नानी अनि ड्याडी र मम्मी सबैलाई मनपर्ने यम्मी यम्मी पञ्चमी अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय डेरी उत्पादन प्रोडक्ट अफ डेलिस डेरीज.
1: हेलो
2: सुन न भाइ बुहारी काठमाडौँबाट आउँदैछन् कहीँ अलिक फरक ठाउँमा जाउँ न यस पटकको बसाई विशेष बनाउनु पर्छ है
1: ल्यान्डमार्क फार्म हाउस जाउँ न हुन्न अनि भोलिपल्ट बागमारा र सौराहा जाउँ ल्यान्डमार्क फरेस्ट पार्कमा
2: भाइले अफिसको कन्फरेन्स र सेमिनार भरतपुरमा गर्नुपर्ने थियो भन्दै थिए के गर्ने होला
1: भइहाल्छ नि कन्फरेन्स सेमिनार मिटिङ गर्नु परे भरतपुर हाइटमा रहेको ल्यान्डमार्क नारायणीमा गरौँला
2: सबै ठाउँमा ल्यान्डमार्क होटेल एन्ड रिसोर्टको सेवा गजब रहेछ त
3: विगत 35 वर्षदेखि नेपालको आतिथ्य क्षेत्रमा सेवा दिँदै आइरहेको होटल सेन ल्यान्डमार्क होटल एन्ड रिसोर्ट काठमाडौँ पोखरा बागमा र सौराहा भैरहवा भरतपुर अनि भुवनचार देवघाटमा पनि कर्पोरेट अफिस गरीधारा काठमाडौँ फोन 01-40-47-06 र 40-47-07
4: साउजी सागर मह पाउँ त
5: अंकल सागर मह दिनुस् न
6: बुवा ए बुवा मलाई पनि सागर मह ल्याइदिनु है
7: ए डाक्टर साहब सागर मह लेखिदिनुस् न
8: जो आउँछ सागर मह नै भन्छ जसलाई पनि सागर मह
9: हो शुद्ध अनि प्राकृतिक मह भनेकै सागर मह
10: 28 वर्षदेखि निरन्तर मौरी पालन स्रोत केन्द्रको रूपमा सेवा दिँदै आएको मौरी पालनको पर्यावाची सागर मौरी पालन उद्योगमा मौरी जन्य उपजहरू पोलन परपोलिस मैन रोयल जेली मौरीका घार मौरी पालन सामग्रीहरू मौरी तालिम एवं परामर्शका लागि सम्झनुहोस् सागर मौरी पालन उद्योग गैडाकोट 8 नवलपरासी सम्पर्क 0785011556
4: र 98550530
11: गर्मीको मौसम पनि छ हाम्रो स्कुलको अतिरिक्त क्रियाकलाप अन्तर्गत स्विमिङ खेल्न हाम्रा विद्यार्थीहरूलाई कहाँ लैजाने हो
12: अन्तत लैजाने कुरै भएन नि डल्फिन फन पार्क एन्ड रिसोर्ट भरतपुर नौ शरदपुरमा लैजाने हो त्यहाँ स्कुल कलेज अनि मोन्टेसरीका विद्यार्थीहरूको लागि पौडी टिकटमा फ्री खाजाको सुविधा पनि छ अनि बच्चाहरू र ठुला मान्छेको लागि छुट्टा छुट्टै सुरक्षित स्विमिङ पुल पनि छ आकर्षक बगैँचा र खेल सामग्रीहरू पनि छन् बच्चाहरू त्यहाँ गएपछि त एकदमै रमाउँछन्
13: मज्जाको स्वादिष्ट परिकार विवाह पार्टी र इभेन्ट्सका लागि विशेष पार्टी हल आकर्षक नाइट लाइटनिङ गार्डन निशुल्क प्रवेश अनि ग्रुपमा आउनेलाई विशेष छुट
12: डल्फिन फन पार्क एन्ड रिसोर्ट जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ
13: स्टेप बाई स्टेप स्कुल अगाडि भरतपुर नौ शरदपुर फोन 056-94-903 र 98-550-65-903
14: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
15: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्
14: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 056-490-959 98-550-60-359 र 98-550-67-359

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: ल फेरि के भयो, बिच बाटोमै गाडी बन्द भयो।
3: होइन ए साथी, यहाँ किन रोकिएको, के भयो गाडीमा?
2: के हुनु साथी, गाडी किन्दा त हेर्दा राम्रो फिचर पनि धेरै थियो, तर अहिले बेला बेलामा नयाँ समस्या आउँछ क्या, एक पछि अर्को टेक्निकल समस्याले हैरान भएको।
3: त्यही भएर त गाडी किन्दा लुक्स र फिचर मात्र हेरेर हुँदैन नि, बिगो गाडी, भरपर्दो ब्रान्ड, पार्ट सजिलै पाइने र सर्भिसको पहुँच राम्रो भएको गाडी रोज्नु पर्छ नि साथी।
2: त्यसो भए तिमीले कुन गाडी चलाउँछौ त साथी?
3: टाटा, भारतमै लामो समयदेखि विश्वास कमाएको ब्रान्ड, बलियो, भरपर्दो र आवश्यक स्पेयर पार्ट्स तथा सर्भिसको सहज पहुँच, दैनिक प्रयोगका लागि व्यवहारिक छनौट।
2: ल मैले पनि अब गाडी बेचेर टाटा नै लिने विचार गरे। कहाँ पाइन्छ हो टाटाको गाडी साथी?
3: सजिलो छ नि, सफल मोटर्समा जाऊ न, भरतपुर एयरपोर्ट गेटको ठिक अगाडि र कावसती शाखा थकाली चोकमा।
2: सम्पर्क नम्बर
3: ल अहिले नै टिपिहाल, 98015 64 661, 98013 07 495 र 98013 07 492।
4: गाडी रोज्दा देखावटी र फिचर मात्र होइन, भरपर्दोपन, टिकाउपन र सहज सेवा पनि रोज्नुहोस्। सफल मोटर्स, भरतपुर एयरपोर्ट गेट अगाडि र कावासुती थकाली चोक।
5: ए माइला, यो तिरपाल टाँगेर घरमा के गर्न लागेको भने?
6: अब बर्खा लाग्यो क्याप्टेन काका, हावा हुरी पानीले रङ खुइलिन्छ भनेर त्रिपाल उडाउन लाग्यो नि।
5: ल यसरी त्रिपाल उडाएर साध्य हुन्छ त माइला? मैले जस्तै उच्च गुणस्तरीय, आकर्षक, वर्षौं वर्ष टिकाउ हुने, 10 वर्षको ग्यारेन्टी भएको टाटा पेन्ट्सको लुकोल एक्सटेरियर इमल्सन लगाउनु पर्छ अनि पो ढुक्क हुन्छ त।
7: नेपालमै पहिलो पटक टाटा पेन्ट्सको हात खाली रोजानी उपहार योजना अन्तर्गत पेन्टर साथीहरूलाई सम्मान गर्दै बाल्टी खोल्ने बित्तिकै सुनको क्रस खुकुरी, चाँदीका सिक्काहरू र नगद 1,000 देखि 1,00,000 सम्म अब प्राप्त गर्नुहोस्।
8: पेन्टरको आशा, ग्राहकको भरोसा, टाटा पेन्ट्स, हामी रङ्ग्याउँछौँ नेपाललाई।
9: आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनको कर छुट तथा सहुलियत सम्बन्धी अत्यन्त जरुरी सूचना। नेपाल सरकारले आर्थिक ऐन 2083 मार्फत विभिन्न कर, ब्याज शुल्क, थप दस्तुर तथा जरिवाना छुट एवं मिनाहा सम्बन्धी विशेष व्यवस्था गरेको छ। यस अन्तर्गत राष्ट्रिय पुननिर्माण कोषमा योगदान गरेको रकम कटाउन पाउने, व्यापारिक मौजदातको नोक्सानी सम्बन्धी व्यवस्था, वैदेशिक सहायता सम्झौता बमोजिम सञ्चालित आयोजनाका निर्माण तथा सेवा प्रदायकहरूलाई आयकर छुट, साबिकका बिक्री कर, मनोरञ्जन कर, होटेल कर तथा ठेक्का कर सम्बन्धी बकेउता छुट तथा मिनाहा लगायतका व्यवस्था रहेका छन्। यसै गरी विलासिता शुल्क तथा मूल्य अभिवृद्धि कर, आयकरको ब्याज तथा शुल्क, मूल्य अभिवृद्धि करको ब्याज तथा जरिवाना शुल्क, अन्त शुल्कको जरिवाना एवं विलम्ब शुल्क लगायतमा पनि एन बमोजिम छुट तथा मिनाहाको व्यवस्था गरिएको छ। विवरण पेश गरिसकेका तर कर तथा अन्त शुल्क बकेउता रहेका करदाताले कर दाखिला गरेमा ब्याज शुल्क, थप दस्तुर एवं जरिवाना नलाग्ने र कर निर्धारणबाट सिर्जित बकेउता दाखिला गर्ने एवं विचारा मुद्दा फिर्ता लिई कर दाखिला गर्ने सम्बन्धमा समेत विशेष सहुलियतको व्यवस्था गरिएको छ। त्यसै गरी संस्था, बिमा अभिकर्ता, संयुक्त राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय संघ संस्थामा कार्यरत नेपाली वा बासिन्दा व्यक्ति लगायतका लागि पनि ऐनमा विभिन्न कर छुट, ब्याज तथा शुल्क मिनाहा सम्बन्धी विशेष व्यवस्था गरिएको छ। तसर्थ आर्थिक ऐन 2083 प्रदान गरेका छुट तथा सहुलियतको लाभ लिन योग्य सम्पूर्ण करदाता एवं सरकारवालाहरूलाई सम्बन्धित र तोकिएको प्रक्रिया बमोजिम समयमै आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनमा सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्नु हुन अनुरोध गरिन्छ। आन्तरिक राजस्व कार्यालय भरतपुर चितवन, सम्पर्क नम्बर 056-590-811।
10: स्टुडियो टाइम चेक। यो समय
4: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली, भरतपुर 9 केन्द्रीय बस पार्क चितवन।
11: उच्च शिक्षा अध्ययनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, आइएलटिएस, पिटी, कोरियन, अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा, सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली, भरतपुर ओरालो, नारायणगढ।
0: यति बेला बिहानको 7 बजेको छ। It's 7 a.m.

0: चौबिसै घण्टा समाचार प्रसारण गर्ने मोबसलको पहिलो रेडियो कालिका एफएम 95.2 र इन्टरनेट अनलाइनको www.kalikanews.com संसारभरकै साथ प्रसारण भइरहेको स्थानीय समाचारको सङ्गालो हाम्रो सरेफेरमा सुनिल पराजुली र किरण बाना मगरको नमस्कार। स्थानीय समाचारको सङ्गालो हाम्रो सरेफेर सुरु गरौं प्रमुख स्थानीय समाचारका शीर्षकहरूबाट।
1: धादिङको कृष्णवीर सडक असोजे गतिदेखि दुईतर्फी खुलाउने तयारी। मौसम सामान्य भएपछि राजमार्गको दीर्घकालीन पुननिर्माणको काम अघि बढाउने विभागको भनाई।
0: चितवनमा चाङगान नैभोक्यु 05 सार्वजनिक, चितवनसँगै नवलपुर र मकवानपुरका ग्राहकहरूलाई पनि सहज रूपमा गाडी खरिद गर्न सकिने।
1: र भरतपुर आँखा अस्पतालले सञ्जाल विस्तार गर्दै असोज महिनामा सर्लाहीको हरिपूर्वा र नवलपरासीको बिलिङटारमा केन्द्र सञ्चालन गर्ने तयारी।
0: भटेकोसीको बाढीका कारण कटानमा परेर क्षतिग्रस्त भएको पृथ्वीराज मार्गको कृष्णभेरी खण्ड आउँदो असोज 1 गतेदेखि दुईतर्फी नै सञ्चालनमा ल्याइने भएको छ। बाढी र पहिरोले सडकको तल्लो भाग बगाएपछि नेपाल जियोटेक्निकल सोसाइटीका विज्ञहरूसँग परामर्श गरी भित्तातर्फ बाटो नयाँ ट्र्याक खनेर सडक बनाइएको छ। परीक्षणका रूपमा ग्यास बुलेटहरू पार गराइए पनि सडकमा ग्राभेल बिछ्याउने र सतहगत निकासको काम बाँकी रहेकोले असोज 1 गतेदेखि मात्र नियमित दुईतर्फ यातायात खुलाइने सडक विभागले जनाएको छ। सडक विभागका योजना तथा वनगमन महाशाखा उपमहानिर्देशक शुभराज न्युपानेले असोज 1 गतेदेखि सडक खुलाउने तयारी भए पनि पहिरोको जोखिम कायमी रहेकाले सावधानी अपनाउन आग्रह गर्नुभएको छ।
1: चितवनमा चाङगान नेभो क्यु 05 विद्युतीय गाडी सार्वजनिक गरिएको छ। चितवनको लागि एमडब्ल्यू वृद्धि अटो कोर्प प्रणाली अन्तर्गतको अधिकृत चाङगान डिलर राजहंस अटोमोबाइल्स प्रणालीले नयाँ नेभो क्यु 05 विद्युतीय गाडी आइतबार साँझ भरतपुरमा सार्वजनिक गरेको हो। कार्यक्रमका प्रमुख अतिथि चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले काडा, चितवनका अध्यक्ष इन्द्र रेग्मी, एमडब्ल्यू वृद्धिका निर्देशक पार्थ सिकरिया र एमडब्ल्यू वृद्धि अटो कोर्प प्रणालीका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र बहादुर चन्द, राजहंस अटोमोबाइल चाङगान, चितवनको अध्यक्ष दिलीप थनेतले नेभो क्यु 05 विद्युतीय गाडी सार्वजनिक गर्नुभएको हो। ग्राहकहरूले सार्वजनिक गरिएको नेभो क्यु 05 विद्युतीय गाडी सोमबारदेखि भदौ 31 गतेसम्म भरतपुर रिजालचोक स्थित दिपल स्वरूपमा विशेष टेस्ट ड्राइभ मार्फत प्रत्यक्ष अनुभव लिन सक्ने राजहंस अटोमोबाइल प्रणालीका अध्यक्ष दिलीप थनेतले जानकारी दिनुभएको छ। उहाँले दिपललाई माया दिए जस्तै चाङगान नेभो क्यु 05लाई पनि माया गर्नेमा विश्वास व्यक्त गर्नुभएको छ। उहाँले सोरुमबाट चितवनसँगै नवलपुर र मकवानपुरका ग्राहकहरूलाई पनि सहज रूपमा गाडी खरिद गर्न सकिने बताउनु भएको छ। हामी तीनवटै जिल्लालाई लक्षित गरी सोरुम ल्याएका हौँ। विगतमा झैँ सधैँ माया गर्नुहुन्छ भन्नेमा विश्वास छौँ, अध्यक्ष थनेतले भन्नुभएको छ।
0: नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले चितवन सहित छिमेकी जिल्लाहरूमा अस्पताल र उपचार केन्द्रको सञ्जाल विस्तार गर्दै लगेको छ। हाल मुख्य अस्पताल सहित 25 ठाउँमा ठाउँबाट उपचार सेवा दिएको छ भने थप दुई ठाउँमा विस्तारको तयारी गरेको छ। अस्पतालले चितवन सहित 8 जिल्लामा रहेको अस्पताल र उपचार केन्द्र बाहेक शिविर सञ्चालन गरेर थप उपचार सेवा दिँदै आएको छ। मुख्य अस्पताल भरतपुरको बाइपास सड़कमा रहेको छ। भरतपुरको उकालोमा सिटी क्लिनिक, पर्साको ठोरी र काउसेतीमा सेकेन्डरी आँखा अस्पताल, नवलपरासीको मध्यबिन्दु र सर्लाहीको ईश्वरपुरमा सर्जिकल सेन्टर रहेको छ। यसैगरी चितवनको खैरनी, माडी, चनौली, रत्नगर, कुरिन्टार, राप्ती र कालिका, धादिङको सल्यानटार र बेनीघाट, नवलपरासी बर्दकार सुस्तापूर्वकको होप्सेकोट, बौद्धिकाली, भेडाबारी, अरुणखोला र देवचुलीमा आँखा उपचार केन्द्र रहेको छ। यसैगरी महोत्तरीको रामगोपालपुर, सर्लाहीको कविलासी, बारकको सिमरनगढी र तनहुँका आँबुखैरिनी र भानुमा पनि उपचार केन्द्र रहेका छन्। आगामी असोज महिनामा सर्लाहीको हरिपूर्वा र नवलपरासीको बुलिङटारमा केन्द्र सञ्चालन गर्ने तयारी गरिएको नेपाल नेत्रज्योति संघका सभापति जयराम श्रेष्ठले बताउनु भएको छ।
1: धादिङको जोगीमारामा हुर्किएर चितवनलाई कर्मथल बनाउँदै आउनुभएका पत्रकार विनोद बाबु रिजाल नैवेद कथा संग्रह मार्फत कथाकारको रूपमा अवतरित हुनुभएको छ। सत्य र तथ्यसँग खेल्ने पत्रकार एकाएक काल्पनिक पात्रहरू जोडेर गहिरो र बलियो विषयवस्तुमा 14 कथालाई संग्रहित गरेर पाठकहरूको लागि नैवेद ल्याएको छन्। पत्रकारिता क्षेत्रमा लामो समय कलम चलाएर होला उहाँको कथाको पात्रहरूको प्रभावकारी भाषाशैली र संवाद पाइन्छ। जसरी साहित्य र पत्रकारिता विधायक आपसमा अन्तर सम्बन्धी छन्, त्यस्तै खालको सम्बन्ध उहाँको कृतिमा भनी देखिन्छ। सामाजिक विषयवस्तुलाई बुझ्ने र व्याख्या गर्ने शैली उहाँले समाचार डेस्कको अनुभवबाट कथा संग्रहमा स्थापित गर्न सफल हुनुभएको छ। सिका बुक्स काठमाडौँले प्रकाशन गरेको कथा संग्रह 264 पृष्ठको छ। रिजालको पहिलो कथा संग्रह भए पनि कथाको विषयवस्तु, भाषा शैली, जीवन्त पात्र, चरित्र चित्रण, कथावस्तु, मनोरञ्जक परिवेशलाई अध्ययन गर्दा कथाकार निकै परिपक्व र अनुभवी कथाकारको रूपमा देखिनु भएको छ। उहाँको कृति र लेखन शैली अग्रज कथाकारकै हाराहारीमा पुगेको छ। सरल अर्थमा भन्दा उहाँको कथा लेखन शैली चितवनको साहित्यिक राजमार्गमा नयाँ उडान भर्दै दौडिरहेको छ।
0: स्थानीय समाचारको सङ्गालो हाम्रो सरफेरको अन्त्यमा अहिले प्रसारित प्रमुख समाचारको शीर्षकहरू फेरि एकपटक।
1: धादिङको कृष्णभीर सडक असोजे गतिदेखि दुईतर्फे खुल्ला उन्ने तयारी। मौसम सामान्य भएपछि राजमार्गको दीर्घकालीन पुनर्निर्माणको काम अघि बढाउने विभागको भनाई।
0: चितवनमा चाङगान नेबोक्यू 05 सार्वजनिक चितवन सुकै नवलपुर र मकवानपुरका ग्राहकहरूलाई पनि सहज रूपमा गाडी खरिद गर्न सकिने।
1: र भरतपुर आँखा अस्पतालले सञ्जाल विस्तार गर्दै असोज महिनामा सर्लाहीको हरिपूर्वा र नवलपरासीको बुलिङ डार्कमा केन्द्र सञ्चालन गर्ने तयारी।
0: यसका साथै 24 घण्टा समाचार प्रसारण गर्ने मुफसलको पहिलो रेडियो कालिका एफएम 95.2 र इन्टरनेट अनलाइनको www.kalikanews.com संसारभरकै साथ प्रसारण भइरहेको स्थानीय समाचारको सङ्गालो हाम्रो सरफेरो अहिलेको लागि यति नै। सुनिल पराजुली र किरण राणा मगर बिदा हुन्छौ। नमस्कार।
2: Kalika FM 95.2

0: Mia. Extreme energy drink.
1: मौलाकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
2: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
3: शल्य चिकित्सा पेट छाती सुगर थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा
2: एनआईसीयू पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
3: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा इइजी इसीटी सहितको मनोरोग सेवा
2: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
3: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
1: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 0556 93 798 र मोबाइल 98 550 88 002
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30

0: prepared under the guidance of food experts, backed by a team of professionals with over 15 years of excellence in early childhood education. We guarantee your child's success from day one. For further details, call us at 056-515-039 or 98-550-31039. Log on to www.everestpreschool.edu.np or find us on Facebook at www.facebook.com/Everest Preschool Nepal. Everest Preschool, the first step to success. Promoted by Stars Montessori Academy, Pokhara and Bharatpur.
1: आयुर्वेदिक उपचार पद्धति सँगै उच्च स्तरीय स्वास्थ्य सेवा आयुशक्ति आयुर्वेद क्लिनिक सप्त गण्डकी चोक चित्रसेन टोल भरतपुर 10 मा
2: प्रत्येक दिन दक्ष अनुभवी वरिष्ठ आयुर्वेद चिकित्सकहरू डाक्टर रिद्धि बासोला र डाक्टर एन्थस पुराथोकीद्वारा पायल्स फिसर फिस्टुला लगायत मलद्वार सम्बन्धी रोगहरूको छारसूत्र विधिद्वारा सफल उपचार
1: हाड जोड्ने नसा तथा बाथ रोग एवं पिनास माइग्रेन तथा एलर्जी जस्ता रोगहरूको पञ्चकर्म पद्धतिद्वारा सफल उपचार
2: साथै पेट सम्बन्धी सम्पूर्ण समस्याहरू श्वास प्रश्वास छाला यौन मनोरोग सम्बन्धी सम्पूर्ण समस्याहरूको सफल उपचार
1: विशेषत यहाँ महिलाहरूको लागि लामो समय आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चितवनमा आफ्नो अनुभव सङ्गाल्नु भएकी डाक्टर रिद्धि बास्तोलाद्वारा महिला सम्बन्धी सम्पूर्ण समस्याहरूको सफल उपचार गरिन्छ
2: आयुशक्ति आयुर्वेद क्लिनिक सप्त गण्डकी चोक चित्रसेन टोल भरतपुर 10 चितवन
1: सम्पर्क नम्बर 056-511-818 र 98-550-35-818
3: 95.2 कालिका एफएम हृदयको स्पन्दन
4: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले भनिन्छ संसारभरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृतितर्फ फर्कँदैछ त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन् हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ गैराकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो घाँटी सुक्खा हुने समस्या
5: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए यो घाँटी एकदम धेरै सुक्खा हुने जे खाए पनि मुखमा थुकै नआउने के घाँटी त्यसै टाइट हुने होइन अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने
4: समस्या झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन
5: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन
4: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो
5: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गए
4: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ
5: सबैजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गकिन् नभन्दै मेरो विश्वास मैले जे बोकेर गएको थिएँ त्यो मैले पुरा पाएँ
4: अहिले आयुर्वेद चिकित्सा र जडी

0: को विश्वास उहाँमा थप सुलिँदै गएको छ र भन्नुहुन्छ,
1: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
0: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए, तर समस्या झन झन बढ्दै गएको थियो।
1: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन, अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर,
0: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
1: त्यस सरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
0: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
1: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो, विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि, फेरि त्यसले 45 दिनको औषधि लग्यो, दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
0: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550 50934।
3: कालिका एफएम 95.2।
4: चितवन फ्लेक्स।
5: तपाईको व्यापार व्यवसाय प्रवर्धन, सार्वजनिक कार्यक्रम र इभेन्ट्स, पार्टी या कुनै विशेष अवसरको लागि आवश्यक फ्लेक्स ब्यानर, 2D 3D बोर्ड, लाइट बोर्ड, स्टिकर प्रिन्ट, रिफ्लेक्टिक प्रिन्ट, वान वे भिजन लगायतका प्रिन्ट सम्बन्धी सम्पूर्ण कामको लागि हाम्रो सेवा तपाईको लागि छ। विगत 18 वर्षदेखि अनवरत रूपमा सेवा दिँदै आएको चितवनकै पुरानो र विश्वासिलो चितवन फ्लेक्स।
4: हामी उच्च गुणस्तरीय प्रिन्ट र दीर्घकालीन टिकाउ सामग्री प्रयोग गरी आकर्षक र विभिन्न साइज तथा आकारहरूमा कस्टम डिजाइन र प्रिन्टिङ सेवाहरू फास्ट होम डेलिभरी सुविधा सहित सुपथ मूल्यमा उपलब्ध गराउँछौ।
5: चितवन फ्लेक्स, कमल नगर, नारायणगढ़। फोन 0556903375, मोबाइल 98550-61983।
4: फ्लेक्स को दुनियामा चितवन फ्लेक्स नाम नै काफी छ। पुरानो र दीर्घ रोगीहरूलाई निरोगी बनाउँदै बारम्बार अस्पताल धाउँदा पनि निको नभएका बिरामीहरूका लागि वरदान साबित हुँदै रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय के भन्छन् त उपचार गराएर आएका बिरामीहरू।
6: मलाई दिसा गर्ने बेलामा मोरमला जस्तै भयो, ग्यास्ट्रिकले बढी सताएर, अनि पहिले त्यहाँ राम्रो हुन्छ रे भनेर आएको, अहिले चाहिँ विषेक भयो, पालि भगवान सरे भयो।
7: मलाई दम खोकी स्या स्या हुन्थ्यो, ज्यान कर्कर खान्थ्यो, रोग बोकेरै मर्छु कि जस्तो भयो। छोरा बुहारी पनि अस्पताल बोकेर लाँदा लाँदा उनीहरू नि हैरान परिसकेका थिए, त्यस्तो मान्छे पनि यस्तो हुँदो रहेछ, आफैलाई विश्वास नलाग जस्तो भयो।
4: बिना अपरेसन, पाल्स, पिनास, पत्थरी लगायत बच्चादेखि वृद्धसम्म जुनसुकै स्वास्थ्य समस्या सफल उपचार, विश्वास, अनुभव र प्राकृतिक उपचारको भरोसा रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय, पुलचोक, नारायणगढ, कैलाश पेट्रोल पम्प अगाडि 20 मिटर उत्तर तर्फ नारायणी नदी किनार। सम्पर्क 0656-595-954 र 98451-81115।
8: Ayo, that jalmuri

0: बजारको उत्कृष्ट उत्पादन रिजाल्स पिरो चटपटे झालमुरी।
1: ए बुहारी, कता छौ? एक गिलास दुध ल्याऊ त।
2: सानु, मलाई दही है।
3: मम्मी, मलाई चाहिँ घिउ दिनुस है।
1: हुन्छ हुन्छ, यो सबको लागि त भवानी दिदी छँदैछ नि।
4: अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित तथा उत्पादित दुध, दही, घिउ, पनिर, चीज, छुर्पी एवं अन्य दुग्धजन्य पदार्थ खोजी प्रयोग गर्ने गरौ।
5: साथै मन हरर र हुने खादा मिठो, जीव शीतल बनाउने भवानीको म्याङ्गो र भेनिला लस्सी, स्वाद अनि शक्तिको बेजोड मिश्रण। भवानी डेरीको उत्कृष्ट उत्पादन शाखाहरू भरतपुर 10 दिपेन्द्र चोक, भरतपुर 7 गौतम चोक, भरतपुर 11 विशाल चोक र हाई स्कुल रोड टाढे लगायत सम्पूर्ण बजारमा उपलब्ध छ।
6: शुभ दिनलाई बनाउनुहोस् झनै यादगार, जहाँ खुशी र आतिथ्यता मिसिन्छन् एकै ठाउँमा।
7: सीएमटी होटल, जहाँ प्रेमको सबलाई मिल्छ लग्जरी टच। अत्याधुनिक हल, ओपन किचन, वीआईपी वेटिङ रूम, स्वच्छ र स्वादिष्ट घरको जस्तै खाना, लग्जरी रूम, स्विमिङ पुल, गार्डन, पार्टी एरिया, पर्याप्त पार्किङ, सबै सुविधा एकै ठाउँमा।
6: प्रोफेसनल टिमबाट तपाईँहरूको उत्कृष्ट सेवाको लागि
7: सीएमटी होटल हाकिम चोक, फोन नम्बर 0556904003 र मोबाइल 98550974933।
8: मैनिफाई पॉइंट 2 कालिका FM, हृदयको स्पन्दन।

0: हालिका एफएम 95.2
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम चन्द्रकुमारी लामिछाने, म हर्कापुर 12 हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरूको औषधि खायो फेरि सन्चो नहुने, अनि नानीले वैदिकमा जाऊँ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गऱ्यौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गयौँ, अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो।
3: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98555 9 34।
4: विशेषज्ञ सेवा, आधुनिक प्रविधि र भरपर्दो उपचार, चितवन हस्पिटल प्राली, भरतपुर 24 कोठी।
5: विगत 24 वर्षको सफल यात्रामा देशकै ख्याति प्राप्त विशेषज्ञ चिकित्सकहरूद्वारा
4: मोटु, छाती, पेट, मधुमेह, उच्च रक्तचाप, फोक्सो, बाल रोग, छाला घाँटी तथा स्त्री प्रसुति एवं प्रजनन सम्बन्धी रोगको उपचार सेवा,
5: हाड जोड्ने, नसा, मेरुदण्ड, बाथ रोग, जोड्नी प्रत्यारोपण, प्यारालाइसिस तथा क्यान्सरको उपचार सँगै साना ठुला शल्यक्रिया, प्रोस्टेट र मृगौलाको पत्थरी सम्बन्धी उपचार पनि।
4: कुनै पनि रगत सम्बन्धी समस्या, जस्तै शरीरमा निलो डाबर आउने, रगतको कमी, प्लेटलेट्सको कमी, असामान्य रक्तस्राव तथा अन्य रक्त सम्बन्धी समस्याका लागि रक्त रोग विशेषज्ञद्वारा सेवा,
5: 24 घण्टा इमर्जेन्सी सेवा,
4: अत्याधुनिक सेवा, ICU, सिटी स्क्यान, डिजिटल एक्सरे, वीडियो इन्डोस्कोपी सहित ल्याब सेवा।
5: चितवन हस्पिटल प्राली, भरतपुर 24 कोटी।
6: सम्पर्क 0564-93-101, 493-76।
5: तपाईँको स्वास्थ्य हाम्रो जिम्मेवारी।

0: अब थन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
1: नेशनल सिटी हॉस्पिटल अत्याधुनिक सुविधा विशेषज्ञ चिकित्सकहरुको टोली सहित सदैव तपाईहरुको गुणस्तरीय स्वास्थ्य सेवामा
2: 24 घंटा इमर्जेन्सी सेवा आईसीयू एनआईसीयू ल्याब बिना चिरफर दूरबीन को माध्यम गरिने साना ठूला अपरेशन लगायत संपूर्ण अत्याधुनिक सेवाहरू
1: पेट कलेजो आंद्रा संबंधी समस्या बाल रोग स्त्री रोग नाक कान घाटी रोग हाड़ जोर्नी यूरोलॉजी छाला तथा यौन रोग र नसा रोग क्यान्सर लगायत का विभिन्न रोगहरूको विशेषज्ञ डाक्टरहरू तपाईको स्वास्थ्यको रक्षा गर्न तत्पर छन्।
2: कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोष को स्वास्थ्य सुविधा पनि उपलब्ध छ। साथै 70 वर्ष भन्दा माथि उमेरका बिरामीहरूको लागि अस्पतालको सेवामा 15% छुट।
1: नेशनल सिटी हॉस्पिटल लिमिटेड समर्पित सेवा सहित उत्कृष्ट उपचार भरतपुर 10-24 कोटी अस्पताल रोड संपर्क नंबर 0546-93-611।
3: ग्लोबल करियर को शुरुआत होटल र आईटी संग सिप शिक्षा र संभावना को संगम आरंभ कलेज
4: जहाँ अनुभवी शिक्षक को मार्गदर्शन में प्रयोगात्मक र व्यवहारिक शिक्षा प्रणाली संगे आधुनिक प्रविधि संग सीक्ने अवसर मिल्छ।
3: त्रिभुवन विश्वविद्यालय बाट सम्बन्धन प्राप्त बैचलर इन इन्फर्मेशन टेक्नोलॉजी मैनेजमेंट BIT र बैचलर अफ होटल मैनेजमेंट BHM विषय में सीमित सीट में भर्ना खुले हुँदा सीट सुरक्षित गर्नुहोस्।
4: आरंभ कलेज जहाँ सेवा कला र सूचना प्रविधि संगे फस्टाउँछ नवीनतम नेपाल कला।
3: भर्ना एवं अन्य जानकारी का लागि आरंभ कलेज भरतपुर 11 नहर चोक बाईपास रोड संपर्क नंबर 0556-13-664 मोबाइल 98550-33664 र 98550-33559।
5: रंग बहार रंग बहार
6: बर्जर संगै उपहार उपहार बम्परमा यामाहा रेजियर
5: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
6: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
5: घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ। बर्जर पेन्सले

0: आत्मसम्मान भन्दा उत्कृष्ट भाव अरु हुन सक्दैन। एचएल मेङ्केनको यो महान वाणी सँगसँगै चरीहरूको चिरबिर चिरबिर पवनको ताजा स्पर्श सूर्यको मधुर किरण र युवाहरूको एउटा नूतन बिहानीमा जानकारीको लहर दैनिक बिहानी प्रस्तुति कार्यक्रम नमस्ते कालिका लिएर उपस्थित भइसकेका छौँ। प्रविधिमा हुनुहुन्छ चन्दा, तपाईँहरूको साथमा छु म सुनिल पराजुली। जानकारीको लहर दैनिक बिहानी प्रस्तुति कार्यक्रम नमस्ते कालिका हामी हरेक दिन यसै समयमा तपाईँहरू माझ लिएर उपस्थित हुने गर्दछौँ। हामी कार्यक्रममा हरेक दिन यसै समयमा तपाईँहरू माझ उपस्थित हुने गर्दछौँ। सुरुवातमा राख्नेछौँ आजको तिथिमिति, त्यसपछि राख्नेछौँ तपाईँहरूको आजको दिन के कसरी व्यतीत हुन्छ, आजको राशिफल, त्यसपछि कालिका एफएम 95.2 को 24 घन्टा यात्रामा के कस्ता कार्यक्रमहरू प्रसारण हुन्छन् सोको रूपरेखा, र अन्तिममा राख्नेछौँ आज जन्मदिन पर्नेहरूको लागि जन्मदिनको शुभकामना सन्देश। जन्मदिनको शुभकामना सन्देश पनि हामी कार्यक्रममा राख्नेछौँ, र यति बेला तपाईँहरूले हामीलाई विभिन्न माध्यमबाट पनि सुनिरहनु भएको छ। कालिका एफएम 95.2 सुन्नुभएको छ, इन्टरनेट अनलाइनको कालिका न्युज .com सुन्नुभएको छ, त्यसपछि मोबाइल एप्लिकेसनहरू नेपाली पात्र हाम्रो पात्रबाट पनि यति बेला जानकारीको लहर दैनिक बिहानी प्रस्तुति कार्यक्रम नमस्ते कालिका तपाईँहरूले सुनिरहनु भएको छ। हामी कार्यक्रम नमस्ते कालिकाको सुरुवाती बसाइमा छौँ, सुरुवात गरौँ आजको तिथिमिति अर्थात् पञ्चाङ्गबाट। आजमिति 2083 साल भाद्र महिनाको 30 गते मङ्गलबार, इस्वीसम्म 2026 सेप्टेम्बर 15, नेपालसम्म 1146 तरलाथो। आज भाद्र शुक्ल पक्षको चतुर्दशी तिथि बिहान 8:20 रहनेछ, त्यस उपरान्त पञ्चमी तिथि सुरु हुनेछ। चन्द्रमा आज तुला राशिमा रहेका छन् भने आज बिहान 5:49 उदाएको सूर्य बेलुका साँझ 6:11 अस्ताउनेछन्। आज स्वाति नक्षत्र रहेको छ, अहिले दिउँसो 3:40 उपरान्त विशाखा नक्षत्र सुरु हुनेछ। त्यसै गरी आज गणेश चतुर्थी अर्थात् ऋषि पञ्चमी पर्व पनि मनाउने गरिन्छ। विशेष गरी ऋषि पञ्चमी पर्व सप्त ऋषिहरूको पूजा आराधना गरी मनाउने गरिन्छ। महिलाहरूले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई स्नान गर्ने पनि चलन रहेको छ। त्यसपछि सप्त ऋषिको पूजा गरिन्छ। जानकारीको लहर दैनिक बिहानी प्रस्तुति कार्यक्रम नमस्ते कालिकामा हामीले आजको तिथिमिति अर्थात् पञ्चाङ्ग तपाईँहरूमा आज राखिसकेका छौँ। अब भने लागौँ तपाईँहरूको आजको दिन के कसरी व्यतीत हुन्छ आजको राशिफलतर्फ।
1: आजको राशिफल मेष राशि।
0: परिवारजनको साथले उत्साह जाग्नेछ, विभिन्न सहयोग र उपहार पाइनेछ, सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्, प्रेम र मित्रताको बन्धन कसिनुको साथै दाम्पत्य सुखमा रमाउने समय छ, कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने देखिएको छ।
1: वृष राशि।
0: मेहनतीहरूको लागि निकै उत्साहजनक समय देखिएको छ आज वृष राशि हुनेहरूको लागि, प्रतिस्पर्धामा विजय भइनेछ, द्वैत तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्, पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ, चुनौती जय काम बनाउन सकिनेछ, स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्।
1: मिथुन राशि।
0: काम बिग्रने भएले सताउने देखिएको छ, प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुनेछ, यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला, दोहोऱ्याएर प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ, शुभचिन्तकहरूले साथ दिनेछन्।
1: कर्कट राशि।
0: अरूको फाइदाको लागि उपयोग भइनेछ भने आफ्नो लागि परिस्थिति प्रतिकूल रहनेछ, आफ्नैले धोका दिन सक्छन्, हिस्सेदारसँग असम्मदारी बनाले पहिलेको सम्झौता भङ्ग हुन सक्छ, बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउला, ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्।
1: सिंह राशि।
0: सिंह राशि उनीहरूको लागि आज परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ, तत्काल श्रम परे पनि पछि फाइदा लिन सकिनेछ, बलभन्दा बुद्धिको उपयोगले काम बन्नेछ, शुभचिन्तकहरूले साथ दिनेछन् भने पहिलेको दुविधाले निर्णायक मोड लिने देखिएको छ।
1: कन्या राशि।
0: सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ, बोलीको भरमा चिताएको काम सम्पादन हुनेछ, आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ भने सम्मानित स्थान प्राप्त हुनेछ, तारिफको कामले राम्रो उपलब्धि दिलाउनेछ, सानो प्रयत्नले फाइदा बन्ने देखिएको छ।
1: तुला राशि।
0: बिछोडिएका परिवारजनसँग भेटघाट हुनु पर्ने देखिएको छ, मनपर्ने वस्तु उपहार प्राप्त हुनेछ, नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू पनि बन्नेछन्, रचनात्मक कामले मनग्ने धनार्जन हुनेछ।
1: वृश्चिक राशि।
0: वृश्चिक राशि, उनीहरूको लागि आजको दिनमा खर्चको जोहो गर्न अलि दौडधुप गर्नु पर्ला। अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनु पर्ने हुन सक्छ। व्यवसायमा लगानी बढाउनु पर्ने समय छ। राम्रै कामको मूल्याङ्कन भए पनि प्रतिफल हात पार्न केही समय लाग्नेछ। आफ्नो लाभांशमाथि अरूले दाबी विरोध गर्न सक्छन्।
1: धनु राशि,
0: आमदानीका विभिन्न स्रोत देखिए पनि सोचेको फाइदा नहुन सक्छ। लगानीतर्फ लागत बढ्नेछ। कामको राम्रै मूल्याङ्कन भए पनि प्रतिफल हात पार्न केही समय लाग्नेछ। आफ्नो लाभांशमाथि अरूले दाबी विरोध गर्न सक्छन्। अरूको मुक्त आग्ने बानीले पछि परिनेछ।
1: मकर राशि,
0: राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हात लागि हुनेछ। व्यापारमा राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। मेहनत गर्दा कार्यसिद्धिको समय छ। लगनशीलताले काम बन्ने समय छ। विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्वाकांक्षी काम बन्ने देखिएको छ।
1: कुम्भ राशि,
0: नसोचेको अवसरले नयाँ जिम्मेवारी दिलाउन सक्छ। आज कुम्भ राशि हुनेहरूको लागि टाढिएका साथीभाइ नजिकिनेछन्। मित्रता नै दिगो लाभको सम्भाग बन्न सक्छ। शुभ चिन्तकहरूले साथ दिनेछन्। चुनौतीहरू स्वतः अट्नेछन् भने कर्मयोग र आमदानीले पछ्याउनेछन्। धेरैले कामको तारिफ गर्नेछन्। सामाजिक नेतृत्व अथवा पदीय जिम्मेवारी प्राप्त हुन सक्छ।
1: र अन्तमा मीन राशि,
0: अन्त्यमा मीन राशि हुनेहरूको लागि आज प्रतिष्ठित नतिजा कमजोर देखिनाले काम दोहोऱ्याउनु पर्ला। गलत व्यक्तिको विश्वास गर्दा काम रोकिन सक्छ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। गोपनीयता बाहिरिनाले पनि समस्या आइपर्ने देखिन्छ। जानकारीको लहर दैनिक बिहानी प्रस्तुति कार्यक्रम नमस्ते कालिकामा हामीले भर्खरै राखेका छौँ। तपाईँहरूको आजको दिन के कसरी व्यतीत हुन्छ? आजको राशिफल, राशिफल पछि अब भने लागौँ कालिका एफएम 95.2 को 24 घण्टे यात्रामा के कस्ता कार्यक्रमहरू प्रसारण हुन्छन्। शोको रूपरेखातर्फ जानकारीको लहर दैनिक बिहानी प्रस्तुति कार्यक्रम नमस्ते कालिकामा यति बेला हामी रहेका छौँ र 8:08 समयमा न्युज अपडेट सुन्न सक्नुहुन्छ। त्यसपछि 9:00 नेपाल खबर, 9:15 ट्राफिक अपडेट र बिहान 10:00 कालिका हाइलाइट सुन्न सक्नुहुन्छ। 11:00 बिहान न्युज अपडेट, 12:00 कालिका हाइलाइट सुन्न सक्नुहुन्छ। त्यस लगत्तै विभिन्न पप गीतहरू 1:00 सुन्न सक्नुहुन्छ। 1:00 समयमा न्युज अपडेट, त्यसपछि फिल्मी गीतहरू सुन्न सक्नुहुन्छ। 2:00 2:00 समयमा न्युज अपडेट सुन्न सक्नुहुन्छ। 2-3 बिचमा तपाईँहरूले सुन्न सक्नुहुन्छ आधुनिक गीत सङ्गीतहरू सुन्न सक्नुहुन्छ। त्यसपछि 3:00 समयमा कालिका हाइलाइट सुन्न सक्नुहुन्छ। त्यसपछि मोडर्न गीतहरू सुन्न सक्नुहुन्छ। अपराह्न 4:00 4:00 समयमा सुन्न सक्नुहुन्छ न्युज अपडेट। त्यसपछि नयाँ तथा पुराना लोक भाकाहरू सुन्न सक्नुहुन्छ, जहाँ तपाईँहरूले फोन कल गरेर पनि आफूलाई मनपर्ने लोक भाकाहरू रोज्न सक्नुहुन्छ। 6:00 नेपाल खबर, 7:00 स्थानीय समाचारहरूको सँगालो, हाम्रो सेरोफेरो राति 8:00 सुन्न सक्नुहुन्छ। दिनभरिका ताजा समाचारहरूको सँगालो कालिका न्युज एक्सप्रेस, 8:30 आजको चर्चित विषयवस्तुमा खरो कुराकानी कार्यक्रममा आजका कुरा सुन्न सक्नुहुन्छ। त्यस लगतै 9:00 समयमा 8:45-9:00 समयमा बिबिसी नेपाली सेवाको साँझ पख सुन्न सक्नुहुन्छ र राति 10:00 कालिका हाइलाइट सुन्न सक्नुहुन्छ। 11:00 राति न्युज अपडेट, त्यसपछि पप प्लानेटहरू 12:00 सुन्न सक्नुहुन्छ। 12:00 समयमा न्युज अपडेटको पालो रहनेछ भने 12-2 मिक्स ब्याग सुन्न सक्नुहुन्छ। 2:00 समयमा न्युज अपडेट, त्यसपछि भन्ज्याङका चौतारीहरू सुन्न सक्नुहुन्छ। बिहान 4:00 4:00 बिहान न्युज अपडेट, त्यसपछि 4:05-4:40 भक्ति सुधा कार्यक्रम सहकर्मी नारायण सापकोटाको साथमा सुन्न सक्नुहुन्छ। यसै गरी बिहान 5:20 समयमा कालिका हाइलाइट सुन्न सक्नुहुन्छ। 5:40 कालिका हाइलाइट सुन्न सक्नुहुन्छ। त्यसपछि 6:00 कार्यक्रम, 36 समसामयिक विषयवस्तुमा धारिलो चर्चा कार्यक्रम समय सन्दर्भ, 7:00 स्थानीय समाचारहरूको सँगालो, हाम्रो सेरोफेरो लगतै भोलि बिहान पनि यसै समयमा जानकारीको लहर दैनिक बिहानी प्रस्तुति कार्यक्रम नमस्ते कालिका लिएर हामी तपाईँहरूमा आज पुनः उपस्थित हुनेछौँ। जानकारीको लहर दैनिक बिहानी प्रस्तुति कार्यक्रम नमस्ते कालिकाको अन्त्यमा हामी छौँ। अब लागौँ आज जन्मदिन पर्नेहरूको लागि जन्मदिनको शुभकामनातर्फ।

0: आज यति बेला हामीलाई सुनेर बस्नुहुने तपाईँ धेरैजनाको जन्मदिन परेको हुनसक्छ, यद्यपि आज हामीलाई जन्मदिनको शुभकामना प्राप्त भएको छैन। आज जसको जन्मदिन परेको छ यहाँहरू सम्पूर्णलाई जन्मदिनको अवसरमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हामी कामना गर्न चाहन्छौँ। जन्मदिनको शुभकामना सँगसँगै अब भने हामी कार्यक्रम नमस्ते कालिकाको आजको बसाइबाट छुटिनुपर्ने समय भएको छ। यति दिनजेलसम्म सुनेर साथ दिनुभयो यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। प्रविधिबाट साथ दिने चन्दाप्रति विशेष आभार प्रकट गर्दै आजको बसाइबाट म सुनिल पराजुले बिदा हुन्छु। नमस्कार, शुभ दिन।
1: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
2: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा

0: विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
1: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, EEG ECT सहितको मनोरोग सेवा,
0: युरोलोजीमा MCS गर्नुभएका विशेषज्ञ द्वारा सेवा,
1: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा,
2: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0656 493 798 र मोबाइल 9855 88002।

0: वात्सल्य भरतपुर क्लिनिक 24 कोठी भरतपुर सम्पर्क 98023 64 542।
1: दूर संचार रोड भरतपुर 10 अवस्थित चितवन मोडेल अस्पताल अब नयाँ व्यवस्थापन सहित भरोसा हस्पिटल चितवन प्रालीको नाममा सञ्चालित भइरहेको कुरा सबैलाई जानकारी गराइन्छ। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा, फार्मेसी सेवा, ल्याब सेवा, एक्सरे, आईसीयू सेवा उपलब्ध छ।
2: अत्याधुनिक उपकरण तथा सेवा सुविधा सहित विशेषज्ञ डाक्टरहरूद्वारा स्तन क्यान्सर, नाक कान घाँटी, मुटु रोग, मूत्र रोग, बाल बालिका सम्बन्धी रोग, हाड जोड्ने तथा नसा सम्बन्धी रोग, जनरल सर्जरी लगायत सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। साथै अत्याधुनिक उपकरण सहितको हिस्टोप्याथोलोजी सेवा सञ्चालनमा आएको जानकारी गराउन चाहन्छौ।
1: सम्पर्क भरोसा हस्पिटल चितवन प्राली, दूर संचार रोड भरतपुर 10 चितवन, फोन 056594 4605 94 060।

0: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
1: होइन यतै घर बनाउँदै हुनुहुन्छ अनि झ्याल ढोकाको बारेमा चाहिँ के सोच्नु भएको छ नि?
2: सबैतिर बुझेर मनकामना युपिभिसीका झ्याल ढोका नै राख्ने निर्णय गरे भाइ मैले त।
1: मनकामना युपिभिसीका झ्याल ढोका
2: हो भाइ, अन्य भन्दा सस्तोमा तुर्किस टेक्नोलोजीमा बनेका गुणस्तरीय युपिभिसी साथै एसपी बोर्ड फिटिङ, ग्लेजिङ पार्टिसन, स्टिल रेलिङ, टफन्ड ग्लास तथा रेलिङ फिटिङ, अल्मुनियम ग्लेजिङ पार्टिसन आदि सबै एकै ठाउँमा पाएपछि दाया बाया लागिन म त।
3: घाम पानी र आगोले केही नहुने, किरा धमिरा खिया नलाग्ने, बाङ्गो टिङ्गो र त्रिपथ नहुने, रङ रोकन गर्नै नपर्ने, तापक्रम मैत्री हेर्दा आकर्षक, मनोकामना युपिभिसीका झ्याल ढोका पार्टिसन र छानो नै प्रयोग गरी वर्षौं वर्ष झोक्क हुनुहोस्।
4: अब युपिभिसी होइन मनोकामना युपिभिसी भन्नुहोस्।
5: सम्पर्क मनकामना युपिभिसी झ्याल ढोका संसार भरतपुर 9 आस्था चोक, मोबाइल 98550 80618, 98550 58987।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
6: मेरो नाम चन्द्रकुमारी लामिछाने, म हर्कापुर 12 हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरूको औषधि खायो फेरि सन्चो नहुने, अनि नानीले वैदिकमा जाऊँ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गऱ्यौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गयौँ, अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो।
7: सुमाया सुधार चितन माडी मरे, त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे, त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म वहीँ गएको कि, यहाँबाट झस्कानी र नि पटाउने गल्ने, अनि भतते पोल्ने, दुख्ने बसेर पटाउने, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे, लाउने दबाई पनि खान्त पनि दिनुभयो, त्यो गर्दा गर्दै अनि त्यतिकै हिँड्न सक्नु भएको।
2: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550 50934।

0: हर चम्चा हरेक ग्लासमा जीवनको मिठास शुद्धतामा यसको सबैलाई विश्वास बाबु नानी अनि ड्याडी र मम्मी सबैलाई मन पर्ने यम्मी यम्मी पञ्चमी अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय डेरी उत्पादन प्रोडक्ट अफ डेलिस डेरीज
1: पुरानो र दीर्घ रोगीहरूलाई निरोगी बनाउँदै बारम्बार अस्पताल धाउँदा पनि निको नभएका बिरामीहरूका लागि वरदान साबित हुँदै रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय के भन्छन् त उपचार गराएर आएका बिरामीहरू
2: मलाई दिसा गर्ने बेलामा मोरमला जस्तै भयो ग्यास्ट्रिकले बढी सताएर अनि पहिले त्यहाँ राम्रो हुन्छ रे भनेर आएको अहिले चाहिँ विषेक भयो पालि भगवान सरे भयो
3: मलाई दम खोकी स्यास्या हुन्थ्यो ज्यान कर्कर खान्थ्यो रोग बोकेरै मर्छु कि जस्तो भयो थियो छोरा बुहारी पनि अस्पताल बोकेर लाँदा लाँदा उनीहरू नि हैरान परिसकेका थिए त्यस्तो मान्छे पनि यस्तो हुँदो रहेछ आफैलाई विश्वास नलाग जस्तो भयो
1: बिना अपरेसन पाल्स पिनास पत्थरी लगायत बच्चादेखि वृद्धासम्म जुनसुकै स्वास्थ्य समस्याको सफल उपचार विश्वास अनुभव र प्राकृतिक उपचारको भरोसा रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय पुलचोक नारायणगढ कैलाश पेट्रोल पम्प अगाडि 20 मिटर उत्तर तर्फ नारायणी नदीकिन सम्पर्क 0956595954 र 98451 81115 आयुर्वेदिक उपचार पद्धति सँगै उच्च स्तरीय स्वास्थ्य सेवा आयुशक्ति आयुर्वेद क्लिनिक सप्त गण्डकी चोक चित्रसेन टोल भरतपुर 10 मा
4: प्रत्येक दिन दक्ष अनुभवी वरिष्ठ आयुर्वेद चिकित्सकहरू डाक्टर रिद्धि बास्तोला र डाक्टर एन्थस पुराथोकीद्वारा पायल्स फिसर फिस्टुला लगायत मलद्वार सम्बन्धी रोगहरूको चार सूत्र विधिद्वारा सफल उपचार
1: हार जोड्ने नसा तथा बाथ रोग एवं पिनास माइग्रेन तथा एलर्जी जस्ता रोगहरूको पञ्चकर्म पद्धतिद्वारा सफल उपचार
4: साथै पेट सम्बन्धी सम्पूर्ण समस्याहरू श्वास प्रश्वास छाला यौन मनोरोग सम्बन्धी सम्पूर्ण समस्याहरूको सफल उपचार
1: विशेषत यहाँ महिलाहरूको लागि लामो समय आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चितवनमा आफ्नो अनुभव सङ्गाल्नु भएकी डाक्टर रिद्धि बास्तोलाद्वारा महिला सम्बन्धी सम्पूर्ण समस्याहरूको सफल उपचार गरिन्छ
4: आयुशक्ति आयुर्वेद क्लिनिक सप्त गण्डकी चोक चित्रसेन टोल भरतपुर 10 चितवन
1: सम्पर्क नम्बर 0556511818 र 98550353818
5: बाढीबाट जोगिन पूर्व तयारी गरौ नदी किनारमा घरगोठ बनाउँदै नबनाऊ घर छेउका खोला नदीमा बेलैमा तटबन्धन लगाऊ वर्षायाममा सधैँ मोबाइलमा पर्याप्त ब्यालेन्स र ब्याट्री राखौ वर्षा र बाढीको अवस्था बारे टोल फ्री नम्बर 1155 वा रेडियो टिभीबाट नियमित जानकारी लिने गरौ नदीमा बढेको पानी ड्याम र तटबन्धनको अवस्था बारे बेला बेलामा जानकारी लिँदै गरौ प्रहरी सुरक्षा निकाय र एम्बुलेन्सको नम्बर मोबाइलमा सेभ गरेर राखौ सकिन्छ भने कण्ठ पारौ आफ्नो गाउँ ठाउँ र वडामा सबै मिलेर रबरका ढुङ्गा लाइफ ज्याकेट डोरी बाँस र प्राथमिक उपचारका सामग्रीहरूको जोहो गरेर सुरक्षित राखौ आपत विपदका लागि अन्न दाल नुन तेल र साबुन जस्ता अत्यावश्यक सामग्री घरको सबैभन्दा अग्लो ठाउँ राखौ नागरिकता लाल पूर्जा लाइसेन्स पासपोर्ट जस्ता महत्वपूर्ण कागजात पत्र र औषधि प्लास्टिकले राम्ररी पोको पारेर घरको अग्लो ठाउँमा राखौ टर्च डोरी सिटी लौरो जस्तो सामान सजिलै भेटिने ठाउँमा राखौ
1: कालिका नगरपालिका नगर कार्यपालिकाको कार्यालय रेडक्रस ग्राम कालिका चितवनद्वारा जनहितमा जारी सन्देश

0: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
3: हे भगवान्, खेतमा तरकारी लगाउने बेला भइसक्यो, आ मोल कतै पाइए छैन, अब के गर्ने होला?
4: लौ न प्रभु, खेतमा तोरी लाउने समय सकिन थाल्यो तर मल कतै पाइएन, अब के गर्ने होला?
5: आलुको खेतमा मल भएन, अब म के गरौँ? यसपालि पनि खेती बिग्रिने भयो।
6: गहुँ लाउन त सोचेको तर मलै छैन, कुनै उपाय गर प्रभु।
7: ए किसान हो, अब मलको खोजीमा समय खर्च नगर, बरु झट्ट अविनाश फर्टिलाइजर्सलाई सम्पर्क गरी कुखुराको सुलीबाट उत्पादित भुस रहित जैविक मल ल्याएर आफ्नो अन्न र तरकारी बालीलाई ऊर्जा प्रदान गर, यसैमा तिम्रो भलाइ छ।
8: युरोपियन मेसिनबाट नेपालमै पहिलो पटक नवीनतम प्रविधिको प्रयोग गरी कुखुराको शुद्ध सुलीबाट जैविक मल उत्पादन गर्ने अविनाश ग्रुप अफ पोल्ट्रीको अविनाश फर्टिलाइजर्सलाई सम्पर्क गर्नुहोस्। सम्पर्क ठेगाना टिपिहाल्नुहोस् त, अविनाश फर्टिलाइजर्स प्राली, आनन्द मार्ग, नारायणगढ चितवन। फोन 0555-98715 तथा मोबाइल नम्बर 98029-70355 र 98029-70345।
9: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
10: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
9: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
10: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोप मौला काली।
9: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
10: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
11: स्टुडियो टाइम चेक।
1: जोर्नी पुनर्स्थापनमा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली, भरतपुर 9 केन्द्रीय बस पार्क चितवन।
12: उच्च शिक्षा अध्ययनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, आइएलटिएस, पिटी, कोरियन, अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा, सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेस प्राली, भरतपुर ओरालो, नारायणगढ।
13: यति बेला बिहानको 8 बजेको छ। एट एएम

0: Metallica News Update.
1: अग्र पूजाको अधिकार प्राप्त गरेका बृगहत्ता भगवान श्री गणेशको पूजा आराधना गरी आज बिहानीदेखि राजधानी लगायत देशका मुख्य मुख्य भागमा भक्तजनको लाम लागेको छ। सत्ययुगमा भाद्र शुक्ल चतुर्थीको दिन भगवान गणेशको जन्म भएको शास्त्रीय मान्यता छ। यस अवसरमा आज उपत्यकाको अशोक विनायक, चक्र विनायक, सूर्य विनायक, कमल विनायक, कमलादि गणेश लगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउन बिहानैदेखि भक्तजनको लाम लागेको हो। शिव पार्वतीको पुत्र गणेशलाई जुनसुकै धार्मिक कार्यमा अग्र पूजाको अधिकार प्राप्त छ। हरितालका तेजको व्रत पारण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद प्राध्यापक डाक्टर देवमणि भट्टराईले बताउनु भएको छ। भाद्र शुक्ल तृतीयाका दिन सुख दाम्पत्य जीवन तथा सुख शान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख रहेको छ। मंगल चतुर्थी समेत भनिने आजको दिन नेवार समुदायले चथा पर्वको रूपमा मनाउँछन्। यस दिन बाल बालिकालाई छुस्या मुस्या बाँड्ने चलन समेत रहेको छ। यस वर्ष यो पर्व मंगलबारकै दिन परेकोले विशेष महत्व रहेको छ। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संसद सचिवालयका अनुसार बैठक आज दिउँसो 1 बजे बस्नेछ। बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीहरूले उत्तर दिने कार्यसूची रहेको छ। यसै गरी बैठकमा कानून न्याय तथा संसदीय मामिला मंत्री सुविधा गौतमले एसियाली विधायकीय संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मेलनमाथि नेपाल सरकारको आफ्नो हकमा स्पष्ट गरेको घोषणा पत्र अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यस्तै आज 4 विभिन्न संसदीय समितिको बैठक पनि बस्दैछ। संसद सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधान समिति, विधायन व्यवस्थापन समिति र संहिता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठक बस्न लागेको हो। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णफिरमा पहिरो खसेर सड़क पूर्ण रूपमा अवरूद्ध भएपछि तत्काल थालिएका नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको छ। आइतबार भित्तातर्फको कटिङ तथा सड़क सम्याउने काम सम्पन्न गरी केही सवारी साधन परीक्षणको रूपमा आवाजावत गराइएको थियो। परीक्षण सफल भएपछि नियमित सवारी साधन सञ्चालन गर्न तीव्रता दिएको हो। नयाँ ट्र्याक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीका इन्जिनियर ईश्वर नेपालले निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनु भएको छ। उहाँका अनुसार आज 11 दिनमा ग्राभेलिङ, स्लोप कटिङ र नले निर्माणको काम हुनेछ। स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ। गाउँपालिकाले सूचना जारी गर्दै आज गाउँपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो। नेपालीहरूको आस्थाको धरोहरको रूपमा रहेको नवग्रह मन्दिरमा आयोजना हुने विशेष नवग्रह निशान पूजा र गणेश चतुर्थीको अवसर पारेर बिदा दिने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालले जानकारी दिनुभयो। उहाँका अनुसार आज गाउँपालिका अन्तर्गतका सम्पूर्ण कार्यालय, वडा कार्यालय, विषयगत शाखा, शिक्षण संस्था तथा सार्वजनिक संस्था बन्द रहनेछन्। आज देशभर सामान्यतया बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कडाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम तथा हिमपातको सम्भावना समेत रहेको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनिया राष्ट्रपति शी जिनपिङले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेनमा जारी युद्ध अन्त्य गर्न सहयोग गर्न आफू तयार रहेको बताउनु भएको छ। रूसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले मोदी र शी रूस युक्रेन युद्ध रोक्न सहयोग गर्न तयार रहेको पुटिनसँग प्रस्ताव गरेको सोमबार जनाएको छ। पुटिनले यस प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिएको क्रेमलिनले जनाएको छ। समाचार एजेन्सी रोइटर्सका अनुसार क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले नयाँ दिल्लीमा आयोजित ब्रिक्स शिखर सम्मेलनको क्रममा यो छलफल भएको जानकारी दिनुभएको छ। र लिड्स युनाइटेडले इंग्लिश प्रिमियर लीगमा न्यूक्यासल युनाइटेडलाई 4-1 हराएको छ। रंकतालिकाको तेस्रो स्थान मोक्लेको छ। लिड्सको 4 खेलबाट 8 अङ्क भएको छ। लिड्स अहिलेसम्म अपराजित रहेको छ र लीगमा बलियो शुरूआत पनि लिन सफल भएको छ। उसको अगाडि आर्सेनल र म्यान्चेस्टर सिटी मात्र रहेका छन्। नयाँ सिजनमा न्यूक्यासलको यो पहिलो हार हो र टीम 5 अङ्कमा 12 स्थानमा छ। एलान रोडमा भएको खेलमा लेभिस मिलेको आत्मघाती गोलमा लिड्सले अग्रता लिएको थियो। त्यसपछि जैडेन बोगले, मिनिक कल्भाट, एल्ड्रिड लेभिन र नोहो ओक्फरले 1-1 गोल गरेका हुन्। खेलको अन्त्यतिर बाजे मन्टुरेले निकोलास न्यूकासलका लागि 1 गोल फर्काएका थिए।

0: 45 वर्षदेखि रङहरूमा खुशी सजाउने पशुपति पेन्ट्स, खुशीका रङहरू।
1: बारम्बार पेट दुख्ने वा कलेजोको समस्याले हैरान हुनुहुन्छ?
2: अब उपचारको लागि विदेश जानै पर्दैन।
1: पेट, कलेजो तथा पाचन रोगको विश्व स्तरीय उपचार अब नेपालमै।
2: उन्नत प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक र भरपर्दो उपचार सेवा।
3: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, लगनखेल, ललितपुर।
4: सम्पर्क फोन वा व्हाट्सएप नम्बर 97651979770।
2: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, पेट्रो कलेजोको भरोसा योग्य उपचार गन्तव्य।

0: Mia. Extreme energy drink.
1: बर्बादै भयो नि भनेको छ्या।
2: के भयो दिदी?
1: हेर न बाबु, यो सेफ्टी ट्याङ्की बरिएर फोर्नै माथि आएर घरै गनाएर बसिखानु भएन।
2: कस्तो गनाएको? 6000 लिटर क्षमताको ट्याङ्की भएको न्यू मनकामना सेफ्टी ट्याङ्कीलाई बोलाइहाल्नुहोस् दिदी। भ्याकुम लगाएर माटो गिटी बालुवा जे आउँछ एकैछिनमा सफा गरिदिन्छ। न्यू मनकामना सेफ्टी ट्याङ्की सफाई। त्यहाँको फोन नम्बर चाहिँ 98 550 62 331। टिप्नु है।

0: साथ व्यापार व्यवसाय गर्न, आर्थिक जोखिम कम गर्न विश्वास हामीलाई गर्नुहोस्। युनाइटेड अजोर इन्स्योरेन्स, युनाइटेड बाइ ट्रस्ट।
1: गर्मीको मौसम पनि छ, हाम्रो स्कुलको अतिरिक्त क्रियाकलाप अन्तर्गत स्विमिङ खेल्न हाम्रा विद्यार्थीहरूलाई कहाँ लैजाने हो?
2: अन्तत लैजाने कुरै भएन नि, डल्फिन फन पार्क एन्ड रिसोर्ट भरतपुर नौ शरदपुरमा लैजाने हो। त्यहाँ स्कुल, कलेज अनि मोन्टेसोरीका विद्यार्थीहरूको लागि पौडी टिकटमा फ्री खाजाको सुविधा पनि छ, अनि बच्चाहरू र ठुला मान्छेको लागि छुट्टा छुट्टै सुरक्षित स्विमिङ पुल पनि छ। आकर्षक बगैँचा र खेल सामग्रीहरू पनि छन्। बच्चाहरू त्यहाँ गएपछि त एकदमै रमाउँछन्।
3: मज्जाको स्वादिष्ट परिकार, विवाह पार्टी र इभेन्ट्सका लागि विशेष पार्टी हल, आकर्षक नाइट लाइटनिङ गार्डन, निशुल्क प्रवेश अनि ग्रुपमा आउनेलाई विशेष छुट।
2: डल्फिन फन पार्क एन्ड रिसोर्ट, जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ।
3: स्टेप बाई स्टेप स्कुल अगाडि, भरतपुर नौ शरदपुर। फोन 0564909003 र 98550653।
4: के तपाईँ आफ्नो र आफ्नो परिवारको स्वास्थ्य प्रति ढुक्क हुनुहुन्छ?
5: अब स्वास्थ्य परीक्षण र विशेषज्ञ चिकित्सकको परामर्श सेवा तपाईँकै आफ्नै नजिकै, चनौली बजारमा जीएम डायग्नोस्टिक एन्ड हेल्थ क्लिनिक।
4: विभिन्न स्वास्थ्य जाँच तथा विशेषज्ञ चिकित्सकहरूद्वारा ओपिडी परामर्श सेवा,
5: प्रयोगशाला परीक्षण, औषधि सेवा, इसिजी तथा अल्ट्रासाउन्ड सेवा,
6: साथमा हरेक दिन निशुल्क सुगर जाँच।
4: आधुनिक प्रविधि, भरपर्दो सेवा, तपाईँ र तपाईँको परिवारको स्वास्थ्यको लागि जीएम डायग्नोस्टिक हेल्थ क्लिनिक,
5: भरतपुर 18 चनौली चितवन। सम्पर्क नम्बर 0556493054 र 9761944416। जीएम डायग्नोस्टिक, भरपर्दो स्वास्थ्य सेवा तपाईँकै नजिक चनौलीमा।
7: के भयो नानुलाई?
8: यो त स्कुल जाने बेलामा सधैँ यस्तै हो।
9: बाबा, स्कुल छिटो जाऊ न, we are getting late for school, let's go to school।
8: ए बाबु त कति ज्ञानी, कुन स्कुल हो बाबुको?
9: स्टार्स मोन्टेसोरी एकेडेमी।
10: चाइल्ड साइकोलोजी र चाइल्ड राइट्स लाई ध्यानमा राखेर मोन्टेसोरी ट्रेन्ड टिचर द्वारा अध्यापन गरा

0: बर्जर पेन्सले घर रङ्गाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
1: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
2: घर रङ्गाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
0: बर्जर पेन्स।
3: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: कालिका एफएम 95.2
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम चन्द्रकुमारी लामिछाने, म हर्कापुर बाह्रबाट हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने। अनि नानीले वैदिकमा जाऊँ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गऱ्यौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गयौँ। अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो।
3: सुमाया सुधार तितन माडी मरे, त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे, त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म वहीँ गएको के। यहाँबाट झस्कानी रानी पटाउने गल्ने, अनि भतते पोल्ने, दुख्ने बेसी पटाउने, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खाने दबाई दिनुभयो, त्यो गर्दा गर्दै त्यतिकै हिँड्न सक्ने भएको।
1: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550 5934।
4: प्लस टू पनि सकियो, अब हामी के गर्ने साथी?
5: भरतपुर ओह्रालोमा रहेको सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेसबाट विदेशमा गएर उच्च शिक्षा अध्ययन सँगै कमाई पनि गर्ने।
4: कसरी?
5: उच्च शिक्षा अध्ययनको लागि विद्यार्थी भिजामा जापान, अस्ट्रेलिया, युके, युएस

0: पासपोर्ट डकुमेन्टेसन एवं तालिम सबै उपलब्ध गराउँछ।
1: सेन्ट्रल लेक किन
2: ल सुन आफ्नै सुविधा सम्पन्न भवन जापान र लन्डनका प्रोफेसरबाट गेस्ट क्लास बेस्ट टिचर ल्याब लाइब्रेरी लगायत आवश्यक सम्पूर्ण सामग्री यातायातको सुविधा एवं सशुल्क होस्टेलको व्यवस्था सबै छ। त्यति मात्रै हो र स्वदेशमा नै अध्ययन गर्ने विद्यार्थीहरूको लागि त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त ब्याचलर इन होटल म्यानेजमेन्ट BHM ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BITM र BBS मा भर्ना खुला गरिएको छ। अझ CTVT को होटल तथा विभिन्न प्राविधिक तालिमको व्यवस्था पनि छ।
1: सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेस प्राली
2: भरतपुर ओरालो सेन्ट्रल कलेज बिल्डिङ फोन 056-594-273 टोल फ्री नम्बर 18-10-50-00-273।

0: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
1: आँखा सम्बन्धी सम्पूर्ण रोगको अत्याधुनिक उपचार शल्यक्रिया एवं परामर्शको लागि विश्वासिलो नाम चितवन आँखा अस्पताल, सम्पर्क फोन 0564-93-780। साथै नेपाल सरकारको सामाजिक सुरक्षाको स्वास्थ्य बिमा योजना चितवन आँखा अस्पतालमा उपलब्ध छ।
2: ए बुहारी, कता छौ? एक गिलास दुध ल्याऊ त
3: सानु, मलाई दही है।
4: मलाई चाहिँ घिउ दिनुस् है।
2: हुन्छ हुन्छ, यो सबको लागि त भवानी डेरी छँदैछ नि।
5: अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित तथा उत्पादित दुध, दही, घिउ, पनिर, चीज, छुर्पी एवं अन्य दुग्धजन्य पदार्थ खोजी प्रयोग गर्ने गरौँ।
1: साथै मन हरर र हुने, खाँदा मिठो, जिउ शीतल बनाउने भवानीको म्याङ्गो र भेनिला लस्सी, स्वाद अनि शक्तिको बेजोड मिश्रण, भवानी डेरीको उत्कृष्ट उत्पादन। शाखाहरू भरतपुर 10 दिपेन्द्र चोक, भरतपुर 7 गौतम चोक, भरतपुर 11 विशाल चोक र हाई स्कुल रोड टाढी लगायत सम्पूर्ण बजारमा उपलब्ध छ।
6: नयाँ तथा पुराना दीर्घ रोगीहरूको सफल आयुर्वेद उपचार स्वीकृति आयुर्वेद औषधालय पोखरा बस पार्क नारायणगढमा।
2: पुरानो भन्दा पुरानो पायल फिस्टुलाको बिना अपरेशन विशेष क्षार सूत्र विधिद्वारा उपचार, पेट दुख्ने, अल्सर, कब्जियत, ग्यास्ट्रिक, बारम्बार रुगा लागिरहने, नाकमा हड्डी बढेको, मासु पलाएको, अपरेशन गरी बिग्रिएको पिनास, टन्सिल भइरहने, पुरानो दम, उच्च रक्तचाप, श्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, बाथ, ग्यास्ट्रिक, धातु लगायत स्त्री तथा पुरुषहरूको सम्पूर्ण समस्याहरूको सफलता पूर्वक शुद्ध आयुर्वेदिक पद्धति द्वारा उपचारका साथै परामर्श तथा बिरामी जाँच गरिन्छ।
6: सम्पर्क स्वीकृति आयुर्वेद औषधालय पोखरा बस पार्क चौतारा अगाडि।
7: फोन 0556-38372, 598-3-17, मोबाइल 98550-57-167।
8: पाल्स, फिसर, फिस्टुला र पेटोका बिरामीहरूलाई विशेष जानकारी। यही आश्विन 3 गते शनिबारका दिन काठमाडौँका वरिष्ठ आयुर्वेद विशेषज्ञ डाक्टर दुर्गा आयुर्वेद औषधालय पोखरा बस पार्क नारायणगढमा आउँदै हुनुहुन्छ। नयाँ तथा पुरानो पाल्स, दिशाघर दुख्ने, पोल्ने, दिशाघरबाट रगत बग्ने, दिशाघरमा मासु पलाएको, दिशाघर चिलाउने, पटक पटक दोहोरिरहने पाल्स, फिसर, फिस्टुलाका साथै कब्जियत, गानुगोला, ग्यास्ट्रिक, मधुमेह, पत्थरी, प्रोस्टेट बढेको, युरिक एसिड, बाथ व्याधि एवं स्त्री प्रसूति तथा यौन सम्बन्धी समस्या भएका बिरामीहरूले उपचारको लागि सम्पर्क गर्नुहुन जानकारी गराउँदछौ। पाइल्स एवं फिस्टुला रोगको उपचार औषधि तथा छार सूत्र विधिबाट गरिन्छ। नाम दर्ता फोनबाट पनि गर्न सकिनेछ। साथै अन्य दिन निशुल्क बिरामी जाँच तथा परामर्श सेवा उपलब्ध छ। सम्पर्क दुर्गा आयुर्वेद औषधालय पोखरा बस पार्क नारायणगढ चितवन। फोन 0556-512-670।
9: कालिका FM, हृदयको स्पन्दन।

0: कालिका एफएम 95.2
1: शुभ दिनलाई बनाउनुहोस् झनै यादगार, जहाँ खुशी र आतिथ्यता मिसिन्छन् एकै ठाउँमा।
2: सीएमटी होटल, जहाँ प्रेमको सबलाई मिल्छ लग्जरी टच। अत्याधुनिक हल, ओपन किचन, वीआईपी वेटिंग रूम, स्वच्छ र स्वादिष्ट घरको जस्तै खाना, लग्जरी रूम, स्विमिङ पुल, गार्डन, पार्टी एरिया, पर्याप्त पार्किङ, सबै सुविधा एकै ठाउँमा।
1: प्रोफेसनल टिमबाट तपाईँहरूको उत्कृष्ट सेवाको लागि
2: सीएमटी होटल हाकिम चौक, फोन नम्बर 0956940403 र मोबाइल 98550974933।
3: बेलायत तथा देशकै प्रमुख अस्पतालहरूमा अनुभव प्राप्त सिनियर कन्सल्टेन्टको टिमद्वारा सेवा प्रदान गरिने समिट हेल्थ केयर हस्पिटल, जहाँ हार जोड्नी सम्बन्धी सबै खाले उपचार, साना शल्यक्रियादेखि जटिल अपरेसन, जोड्नी फेर्ने, दूरबीनद्वारा घुँडाको एसिएल, पिसिएल, लिगामेन्ट तथा मेनिस्कस सर्जरी सेवा। समिट हेल्थ केयर हस्पिटल प्राली, भरतपुर 9 केन्द्रीय बस पार्क, चितवन।
4: रंग बहार रंग बहार
5: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
4: बर्जर पेंट्स ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
4: बर्जर पेंट्स।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई।
7: शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भाग।

0: extreme energy drink.
1: ए दाइपो
2: के भयो नानुलाई?
1: यो त स्कुल जाने बेलामा सधैँ यस्तै हो।
3: बाबा स्कुल छिटो जान न, we are getting late for school, let's go to school।
1: ए बाबु त कति ज्ञानी, कुन स्कुल हो बाबुको?
3: Stars Montessori Academy।
4: चाइल्ड साइकोलोजी र चाइल्ड राइट्सलाई ध्यानमा राखेर मोन्टेसोरी ट्रेन टिचरद्वारा अध्यापन गराइने
1: स्टार्स मोन्टेसोरी एकेडेमी, पालिखे चोक पोखरा र भरतपुर 11 मालपोत चोक।
4: सम्पर्क फोन 056-490-037, 98-550-61-037। स्टार्स मोन्टेसोरी एकेडेमी, जहाँबाट तपाईँका नानी बाबुको भविष्य निर्माणको पाइला सुरु हुन्छ।
5: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो, सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
6: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
5: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या बिचको उन्नाइस भएन।
6: सरकारी अस्पतालमा नि गएँ अनि मलाई त यसरी खाएर सन्चो भएन।
5: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भएर उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
6: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गएँ।
5: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
6: सबैजनाले विश्वास गरे हुन्छ, यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गकिन नभन्दै मेरो विश्वास मैले जे बोकेर गए थिएँ त्यो मैले पुरा पाएँ।
5: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ,
6: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ, भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
5: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
6: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि एक महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
5: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
6: तेस्रो सरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
5: उहाँको जीवनमा लागु भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
6: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो, विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, या फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सन्च बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
5: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
0: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98555 50 9 34।
7: कालिका एफएम 95.2।
8: ए बुवा यता आउनुहोस्, हाइवे सँगै रहेको भर्खरै बनेको नयाँ भूकम्प प्रतिरोधी घर सस्तोमा बिक्रीको लागि बुकिङ खुला छ।
9: ए भाइ, घरमा झ्यालडोका कस्ता छन्? धेरै कुरा हेरियो, जमाना फेरियो, एउटा कुरा बुझिराख भाइ, केएसयुपिबिसीका झ्यालडोका भनेको हेर्दा आकर्षक र वर्षौँ वर्ष टिक्ने मजबुत छन्। त्यसैले हामीलाई त केएसयुपिबिसीको झ्यालडोका राखेकै घर चाहिन्छ।
10: सम्पर्क केएस झ्यालडोका संसार, भरतपुर 9 मिलन चोक, मोबाइल 98555 64 133।
11: पुरानो र दीर्घ रोगीहरूलाई निरोगी बनाउँदै बारम्बार अस्पताल धाउँदा पनि निको नभएका बिरामीहरूका लागि वरदान साबित हुँदै रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय के भन्छन् त उपचार गराएर आएका बिरामीहरू।
12: मलाई दिसा गर्ने बेलामा मोरमला जस्तै भयो, ग्यास्ट्रिकले बढी सताएर अनि पहिले त्यहाँ राम्रो हुन्छ रे भनेर आएको, अहिले चाहिँ विषेक भयो, पालि भगवान सरे भयो।
13: मलाई दम खोकी स्या स्या हुन्थ्यो, ज्यान कर्कर खान्थ्यो, रोग बोकेरै मर्छु कि जस्तो भयो। छोरा बुहारी पनि अस्पताल बोकेर लाँदा लाँदा उनीहरू नि हैरान परिसकेका थिए, त्यस्तो मान्छे पनि यस्तो हुँदो रहेछ, आफैलाई विश्वास नलाग जस्तो भयो।
11: बिना अपरेसन, पाल्स, पिनास, पत्थरी लगायत बच्चादेखि वृद्धसम्म जुनसुकै स्वास्थ्य समस्याको सफल उपचार, विश्वास, अनुभव र प्राकृतिक उपचारको भरोसा रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय, पुलचोक नारायणगढ, कैलाश पेट्रोल पम्प अगाडि 20 मिटर उत्तर तर्फ नारायणी नदी किनार। सम्पर्क 0656 95 954 र 98451 81 115।
14: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
15: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
14: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारि मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550 60 359 र 98550 67 359।
16: जय माता मौलाकाली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौलाकालीका।
17: मौलाकालीका माताको दर्शनलाई सहज बनाएको छ मौलाकाली केबल कारले।
16: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौलाकालीका मन्दिर।
17: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली।
16: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली।
17: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली, मौलाकाली केबल कार, गैंडाकोट 1, नवलपुर।
10: दूर संचार रोड भरतपुर 10 अवस्थित चितवन मोडल अस्पताल अब नयाँ व्यवस्थापन सहित भरोसा हस्पिटल चितवन प्रालीको नाममा सञ्चालित भइरहेको कुरा सबैलाई जानकारी गराइन्छ। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा, फार्मेसी सेवा, ल्याब सेवा, एक्सरे, आईसीयू सेवा उपलब्ध छ।
11: अत्याधुनिक उपकरण तथा सेवा सुविधा सहित विशेषज्ञ डाक्टरहरूद्वारा स्तन क्यान्सर, नाक कान घाँटी, मुटु रोग, मूत्र रोग, बाल बालिका सम्बन्धी रोग, हाड जोड्ने तथा नसा सम्बन्धी रोग, जनरल सर्जरी लगायत सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। साथै अत्याधुनिक उपकरण सहितको हिस्टोप्याथोलोजी सेवा सञ्चालनमा आएको जानकारी गराउन चाहन्छौ।
10: सम्पर्क भरोसा हस्पिटल चितवन प्राली, दूर संचार रोड भरतपुर 10 चितवन, फोन 0556945 94 5940.
18: Ayo, that jalmuri.

0: Halika FM 95.2.
1: ओइ सीमा, कता हिँडे कि? तेल खोज्दै हिँडेको। हेर न, शुद्ध मिसावट नभएको तेल आजकल त पाउन नै गाह्रो।
2: ठाउँमा जानु पर्छ नि। ल, हाम्रै भरतपुर 11 रहेको वशिष्ठ तेल उद्योगमा जाऊ न। त्यहाँ त अत्याधुनिक प्रविधिबाट सफा गरी शुद्ध तेल उत्पादन गरिन्छ। उत्पादन गर्ने ठाउँ पनि आहा, कति सफा, हाम्रै किचन जस्तो। त्यस्तो सफा तेल मिल मैले आजसम्म अन्त कतै देखेकै छैन।
3: स्वस्थ जीवन र मिठो स्वादका लागि वशिष्ठ तेल उद्योगबाट उत्पादित खाटी तेलहरू, तोरीको तेल, कालो तिलको तेल, सरसोको तेल, आलसको तेल, भाङ्गोको तेल र बदामको तेलहरू नै प्रयोग गर्नुहोस्। सफाई र शुद्धता, वशिष्ठको प्रतिबद्धता। वशिष्ठ तेल उद्योग, भरतपुर 11 मुक्तिनगर, आका अस्पताल अगाडि पहिलो बाटोमा। सम्पर्क नम्बर 98550509005।
4: ए खुशीराम काका, माछालाई दाना हाल्दै हुनुहुन्छ त? अनि माछालाई नि दाना चाहिन्छ र भनेको, पानी भए त भइहाल्यो नि। ल्याऊ पोखरीको डिलको घाँस हालिदिने हो, खाइहाल्छन् नि, किन पैसा खर्च गर्नु पर्यो?
5: अन्नपूर्ण माछा दाना उद्योगको मत्स्य राजा दाना खर्च होइन, लगानी हो धनीराम बाबु। ल हेर त, मेरो पोखरीका माछा कति ठुला भइसके, आजसम्म रोग लागेर एउटा पनि मरेको छैन। माछाले दाना हाल्ने बेलामा यसरी अरूको पोखरीमा लखर लखर लखर डुल्दै हिँड्छौ, अनि माछा बेच्ने बेलामा मेरो त माछा नै बढेन मरे भन्दै छिमेकीले कमाएको रिस गर्छौ। नाम मात्र धनीराम भएर पैसा आउँदैन बाबु, पैसा कमाउन त मत्स्य राजा दाना खुवाउनु पर्यो नि।
2: माछाको सम्पूर्ण वृद्धि विकासको लागि युरोपियन टेक्नोलोजीबाट उत्पादित अन्नपूर्ण माछा दाना उद्योगको उत्कृष्ट उत्पादन मत्स्य राजा माछाको तैरिने दाना नै प्रयोग गरौ। स्वस्थ जीवनको लागि माछा, अनि स्वस्थ माछाको लागि मत्स्य राजा दाना। अन्य जानकारीको लागि अन्नपूर्ण माछा दाना उद्योग, खैरहनी 3 गोटसोर चितवन, मोबाइल 97045 15000।
6: आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनको कर छुट तथा सहुलियत सम्बन्धी अत्यन्त जरुरी सूचना। नेपाल सरकारले आर्थिक ऐन 2083 मार्फत विभिन्न कर, ब्याज शुल्क, थप दस्तुर तथा जरिवाना छुट एवं मिनाहा सम्बन्धी विशेष व्यवस्था गरेको छ। यस अन्तर्गत राष्ट्रिय पुननिर्माण कोषमा योगदान गरेको रकम घटाउन पाउने, व्यापारिक मौजदातको नोक्सानी सम्बन्धी व्यवस्था, वैदेशिक सहायता सम्झौता बमोजिम सञ्चालित आयोजनाका निर्माण तथा सेवा प्रदायकहरूलाई आयकर छुट, साबिकका बिक्री कर, मनोरञ्जन कर, होटेल कर तथा ठेक्का कर सम्बन्धी बकेउता छुट तथा मिनाहा लगायतका व्यवस्था रहेका छन्। यसै गरी विलासिता शुल्क तथा मूल्य अभिवृद्धि कर, आयकरको ब्याज तथा शुल्क, मूल्य अभिवृद्धि करको ब्याज तथा जरिवाना शुल्क, अन्त शुल्कको जरिवाना एवं विलम्ब शुल्क लगायतमा पनि एन बमोजिम छुट तथा मिनाहाको व्यवस्था गरिएको छ। विवरण पेश गरिसकेका तर कर तथा अन्त शुल्क बकेउता रहेका करदाताले कर दाखिला गरेमा ब्याज शुल्क, थप दस्तुर एवं जरिवाना नलाग्ने र कर निर्धारणबाट सिर्जित बकेउता दाखिला गर्ने एवं विचाराधीन मुद्दा फिर्ता लिई कर दाखिला गर्ने सम्बन्धमा समेत विशेष सहुलियतको व्यवस्था गरिएको छ। त्यसै गरी संस्था, बिमा अभिकर्ता, संयुक्त राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय संघ संस्थामा कार्यरत नेपाली वा बासिन्दा व्यक्ति लगायतका लागि पनि ऐनमा विभिन्न कर छुट, ब्याज तथा शुल्क मिनाहा सम्बन्धी विशेष व्यवस्था गरिएको छ। तसर्थ आर्थिक ऐन 2083 प्रदान गरेका छुट तथा सहुलियतको लाभ लिन योग्य सम्पूर्ण करदाता एवं सरकारवालाहरूलाई सम्बन्धित व्यवस्था र तोकिएको प्रक्रिया बमोजिम समयमै आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनमा सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्नु हुन अनुरोध गरिन्छ। आन्तरिक राजस्व कार्यालय भरतपुर चितवन, सम्पर्क नम्बर 056-590-811।
7: ए माइला, यो तिरपाल टाँगेर घरमा के गर्न लागेको भन्या?
8: अब बर्खा लाग्यो क्याप्टेन काका, हावा हुरी पानीले रङ खुइलिन्छ भनेर त्रिपाल उडाउन लाग्या नि।
7: ल, यसरी त्रिपाल उडाएर साध्दै हुन्छ त माइला? मैले जस्तै उच्च गुणस्तरीय, आकर्षक, वर्षौं वर्ष टिकाउ हुने, 10 वर्षको ग्यारेन्टी भएको टाटा पेन्ट्सको लुकोल एक्सटेरियर इमर्सन लगाउनु पर्छ, अनि पो ढुक्क हुन्छ त।
9: नेपालमै पहिलो पटक टाटा पेन्ट्सको हात खाली नजाने उपहार योजना अन्तर्गत पेन्टर साथीहरूलाई सम्मान गर्दै बाल्टी खोल्ने बित्तिकै सुनको क्रसको कुरी, चाँदीका सिक्काहरू र नगद 1,000 देखि 1,00,000 अब प्राप्त गर्नुहोस्।
10: पेन्टरको आशा, ग्राहकको भरोसा, टाटा पेन्ट्स, हामी रङ्ग्याउँछौ नेपाललाई।

0: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
1: स्टुडियो टाइम चेक। यो समय
2: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली भरतपुर 9 केन्द्रीय बस पार्क चितवन।
3: उच्च शिक्षा अध्ययनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, आईएसपीटी कोरियन अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली भरतपुर ओह्रालो नारायणगढ।
4: यति बेला बिहानको 9 बजेको छ। It's 9 a.m.

ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सोनखुवा सभाको टासी गाउँमा विशेष सतर्कता अपनाउन आग्रह। भोटेपछि बाढीको आज तेस्रो हप्ता पुग्यो, अहिलेसम्म 1395 शव भेटिए, 5130 जना सम्पर्कविहीन। आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व मनाइँदै ऋषेश्वर मन्दिरमा व्रतालुको घुइँचो। स्विजरल्यान्डमा गर्मीले हिमताल पग्लिन थाल्यो, जोगाउन परीक्षणका लागि भेडाको ऊनबाट बनेको कम्बल ओढाइयो। र प्रिमियर लिगमा लिड्सले न्युकासललाई 4-1 गोलले हरायो। नेपाल खबरमा अब पूरा खबर। कोशी, बागमती र गण्डकी प्रदेशको 1-2 ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना छ। साथै यी तीन प्रदेशका विभिन्न ठाउँमा पर्सि बिहिबारसम्म नै पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशका अरू ठाउँमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गैरातीदेखि निरन्तर पानी परिरहेको कोशी प्रदेशको विशेष गरी सोङखुवा सभा टासी गाउँमा थप पानी पर्ने सम्भावना छ। महाशाखाले टासी गाउँ आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह समेत गरेको छ। गैराती टासी गाउँमा सबैभन्दा धेरै 116 मिलिमिटरसम्म वर्षा मापन भएको थियो। अहिले कोशी, बागमती र गण्डकी प्रदेशका 1-2 ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज राति पनि कोशीको पहाड र तराईका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना छ। ठूलो पानी पर्न सक्ने अनुमान गरिएका ठाउँको नदी तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाको आग्रह छ। यसैबीच भक्तपुर र काठमाडौँको सिमाना भएर बग्ने मनवरा खोलामा गैराती बाढी आएको छ। खोलामा पानीको बहाव बढेपछि स्थानीय बासिन्दालाई राति नै सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले बताउनुभयो। खोला किनारमा टहरा एवं घर बनाएर बसोबास गर्दै आएकाहरू बस्ती छाडेर भक्तपुरको लोकन्थली हाइटमा पुगेका हुन्। चाङ्गु नारायणको नगरकोट काठमाडौँको साङ्कु लगायतका क्षेत्रमा हिजो बेलुकादेखि अबेरसम्म परेको ठूलो वर्षाका कारण आएको बाढीले खोला किनारका बस्तीमा पानी पसेको छ। राति 9 बजे खोलाको बहाव बढेपछि प्रहरीले साइरन बजाएको थियो। साथै मनवरा खोलाको छेउमा नजान अनुरोध गरिएको थियो। सरकारले मनवरा सुकुम्बासी बस्ती यसअघि नै हटाइसकेको छ। जडीबुटी पेप्सी खोलातर्फको पश्चिमतर्फ निजी जग्गा भाडामा लिएर र आफ्नै जग्गामा घर टहरार बनाएर बसेकाहरूको बस्तीभित्र बाढी पसेको हो। अहिले भने मनोहरा खोलाको पानीको सतह घटेको छ। रसुवाको भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको आज 3 हप्ता भएको छ। अहिलेसम्म 1395 जनाको शव भेटिएको छ भने 5130 जना अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार चितवनमा सबैभन्दा धेरै 364 वटा शव भेटिएका छन्। त्यस्तै नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 202, रसुवामा 186, गोरखामा 77, धादिङमा 72 र तनहुँमा 30 वटा शव भेटिएका हुन्। उपचारको क्रममा काठमाडौँमा 2 जनाको ज्यान गएको हो। भेटिएका शव मध्ये 104 वटाको शनाखत भइसकेको छ। बाँकीको पहिचानका लागि डिएनए परीक्षण लगायत प्रक्रिया अघि बढाएको प्राधिकरणले जनाएको छ। बाढीपछि 13,737 जनाको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये विभिन्न 33 वटा होल्डिङ सेन्टरमा राखिएका नागरिक मध्ये नुवाकोटमा 1,499, रसुवामा 825 र धादिङमा 94 जना रहेका छन्। यस्तै विभिन्न 19 अस्पतालमा 341 जनाको उपचार गरिएकोमा 278 जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। सुरक्षा निकाय, पालिका तथा विभिन्न सरकारी र गैर सरकारी क्षेत्रबाट सम्पर्कविहीनको खोजी, घाइतेको उद्धार तथा उपचार र राहत व्यवस्थापनका काम भइरहेका छन्। यो बाढीले गरेको क्षति पुनर्निर्माणको लागि 7 खर्ब रुपियाँभन्दा धेरै लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा आजदेखि घरबझोङ जलवायु परिवर्तन सम्मेलन शुरू हुँदैछ। सम्मेलनको कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्ने कार्यक्रम छ। सम्मेलनमा भाग लिन 420 भन्दा धेरै पालिका र 36 जिल्ला समन्वय समितिका जनप्रतिनिधि मुस्ताङ पुगेका छन्। 2000 भन्दा धेरै अतिथि सहभागी रहेको र आगन्तुकको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मी स्वयंसेवक परिचालन गरिएको छ। गाउँपालिकाको मुख्य राजमार्ग सड़क तथा भित्री सड़कमा सड़क बत्ती जडान गरी झिलिमिली पारिएको छ। सम्मेलन स्थलमा 28 फिट उचाइको जलवायु परिवर्तनको असर सम्बन्धी जनचेतना झल्काउने पृथ्वी रोइरहेको बेलुनको गोलाकार आकृति राखिएको छ। यस्तै मुस्ताङका कृषि उत्पादनको प्रचार प्रसार गर्ने उद्देश्यका साथ 50 भन्दा धेरै स्टल राखिएको गाउँपालिकाको कृषि शाखा अधिकृत रोशन थकालीले जानकारी दिनुभयो। सम्मेलनमा सहभागिताका लागि आयोजक घरबझोङ गाउँपालिकाले यसअघि नै सबै पालिकालाई पत्राचार गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिनुभयो। जलवायु परिवर्तनले हिमाल पहाड र तराईका पालिकामा पुर्याएको असर र
अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा घरबझोङ जलवायु परिवर्तन सम्मेलन गर्न लागि आयोजकले जनाएको छ। सम्मेलनका लागि मुस्ताङका अन्य चार पालिकाले पनि सहयोग गरिरहेका छन्। घरबझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले सम्मेलन साझा पृथ्वी साझा दायित्व जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता साथै खबरदारीका लागि महत्वपूर्ण रहेको बताउनु भएको छ। भोलिसम्म चल्ने सम्मेलनले घरबझोङ घोषणा पत्र जारी गर्नेछ। गएको भदौ 10 गते भोटेकोसीको बाढीले जनधनको ठूलो क्षति गरेको अवस्थामा घरबझोङमा जलवायु परिवर्तन सम्मेलन हुन लागेको हो। साथै प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रसंघीय महासभामा भाग लिन जाने र जलवायु सम्बन्धी विषय उठाउने एजेण्डा लिइरहँदा कार्यक्रमको सान्दर्भिकता झन बढेको अध्यक्ष लालचन्दले बताउनुभयो। उहाँका अनुसार प्रधानमन्त्री शाहबाट सम्मेलनको सफलताका लागि शुभकामना सन्देश प्राप्त भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधन सम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा,
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। भारतले नेपाललाई दैनिक 654 मेगावाट बिजुली दिने भएको छ। भारतको ऊर्जा मन्त्रालयले प्रेस विज्ञप्ति मार्फत नेपाललाई आउँदो डिसेम्बर 31 तारिक अर्थात पुस 16 गतेसम्म राति 12 बजेदेखि बेलुका 6 बजेसम्म विद्युत उपलब्ध गराउने निर्णय भएको जनाएको छ। मुजफ्फरपुर ढल्केबार 400 केभी डबल सर्किट प्रसारण लाइन मार्फत अधिकतम 600 मेगावाट र टनकपुर महेन्द्रनगर 132 केभी सिंगल सर्किट प्रसारण लाइन मार्फत 54 मेगावाट विद्युत उपलब्ध गराइनेछ। भारतले सन् 2027 जनवरीदेखि हुने विद्युत निर्यात भने सन् 2026 डिसेम्बरमा समीक्षा गरिने उल्लेख गरेको छ। भदौ 10 गते भोटेकोसी नदीमा आएको बाढीका कारण जलविद्युत आयोजनाको पूर्वाधारमा ठूलो असर परेको छ। भारतले यो कठिन अवस्थामा नेपाललाई सहयोग गर्न तथा ऊर्जा क्षेत्रमा दुई देशबीचको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको पनि जनाएको छ। आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व मनाइँदैछ। विशेष गरी ऋषि पञ्चमी पर्व सप्तऋषिको पूजा आराधना गरी मनाउने गरिन्छ। महिलाहरूले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई स्नान गर्ने चलन छ। स्नान गरेपछि अरुण, धरतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ, जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ। सप्तऋषिको पूजा गर्ने भएकोले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो। आज काठमाडौँको टेकु, मूलपानी लगायत देशभरका ऋषिश्वर मन्दिरमा पूजा आजका लागि श्रद्धालु महिला भक्तजनको घुइँचो लागेको छ। यस वर्ष गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रमा उल्लेख छ। अस्ति आइतबार दर्खाई तीज पर्व शुरू भएकोमा हिजो भदौ शुक्ल तृतीयामा व्रत बसी पूजा उपासना गरिएको छ। गएको भदौ 10 गते रसुवाको भोटेकोसी बाढीको पीडाका कारण विगतका वर्षमा जस्तो यस वर्ष तीज पर्वको रौनक रहेन। आज सप्तऋषिको पूजासँगै तीज समापन हुन्छ। अब विदेशको खबर। स्विजरल्याण्डमा तीव्र गतिमा पग्लिरहेका हिमनदी र ताललाई जोगाउन वैज्ञानिकहरूले एउटा नयाँ उपायको परीक्षण गरिरहेका छन्। उनीहरूले पश्चिमी स्विजरल्याण्डको ताच्सा फुलुरोन हिमनदीमा भेडाको उनबाट बनेका दुईवटा कम्मल अर्थात च्यादर उडाएका छन्। उनलाई यी कम्मलले हिउँ पग्लिनबाट रोक्न सक्छन् कि सक्दैनन् भन्ने विषयलाई वैज्ञानिकहरूले हेर्न र थप अध्ययन गर्न चाहेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। हिमनदीको हिउँलाई तीव्र घाम र गर्मीबाट जोगाउन यसअघि नै विशेष प्रकारका सिन्थेटिक तानहरूको प्रयोग गरिदिए आएको छ। यी तानहरूले सूर्यको किरणलाई फर्काइदिन्छन् जसले गर्दा हिउँसम्म कम गर्मी पुग्छ। यो प्रयोग किप इट वुल परियोजना अन्तर्गत भइरहेको छ। यसलाई समिट फाउन्डेसन र युनिभर्सिटी अफ लोसानले संयुक्त रूपमा सञ्चालन गरिरहेका छन्। यो प्रयोगको अर्को उद्देश्य स्विजरल्याण्डमा खेर गइरहेको भेडाको उनलाई प्रयोगमा ल्याउनु पनि हो। यी तानहरूले हिउँलाई केही हदसम्म जोगाउन त सक्छन् तर बढ्दो तापक्रम नियन्त्रण गर्नु नै हिमनदी र हिमताललाई जोगाउने वास्तविक र दिगो उपाय मानिन्छ। अब खेल खबर। इङ्ग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडले न्युकासल युनाइटेडलाई 4-1 पराजित गरेको छ। घरेलु मैदान इङ्ल्यान्ड रोडमा आज बिहान भएको खेलमा लिड्सले न्युकासललाई 6-0 हराएको हो। लिड्सले एक गोल उपहार पाएको थियो। न्युकासलका लुइस माइलीले खेलको 32 मिनटमा आफ्नै पोस्टमा गोल गरे। त्यसपछि 34 मिनटमा जेडेन बोगलले गोल गर्दै लिड्सको अग्रता दोब्बर बनाए। डोमिनिक कावाल्ट लेभिनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेपछि लिड्सले 3 गोलको अग्रता बनायो। दोस्रो हाफमा नोआ का फोरले अर्को गोल थपे। न्युकासलका बाजुमाना टुरेले 90 मिनटमा सान्त्वना गोल फर्काए। यो जितसँगै लिड्स लिगमा अपराजित रहँदै 8 अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ। शीर्ष स्थानमा रहेको आर्सेनल र दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीको समान 12 अङ्क छ। न्युकासल 12 स्थानमा छ। समाचार भन्जेङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। कोशी बागमती र गण्डकीका एक दुई ठाउँमा आज मुसलधारी वर्षाको सम्भावना। सङ्खुवा सभाको टाँसी खाउँमा विशेष सतर्कता अपनाउन आग्रह। भोटेकोशी बाढीको आज तेस्रो हप्ता पुग्यो। अहिलेसम्म 1395 शव भेटिए, 5130 जना आजै सम्पर्कविहीन। आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व मनाइँदै ऋषेश्वर मन्दिरमा व्रतालुको भिड। स्विजरल्यान्डमा गर्मीले हिमताल पग्लिन थाल्यो। जोगाउन परीक्षणका लागि भेडाको ऊनबाट बनेको कम्बल उडाइयो। र प्रिमियर लिगमा लिड्सले न्युक्यासललाई 4-1 गोलले हरायो।

0: मोरङको बुढीगंगामा सवारी दुर्घटना हुँदा सशस्त्र प्रहरीका सहायक हवलदारको मृत्यु भएको छ। सोमबार साँझ बसले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। मोरङ ट्राफिक प्रहरी इन्सपेक्टर सन्तोष नेपानीका अनुसार वीरगंजबाट विराटनगरतर्फ आउँदै गरेको को 1793 नम्बरको बसले पश्चिमबाट पूर्वतर्फ बाटो क्रस गर्दै गरेको प्रदेश 104/0044/0346 नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा परेर मोटरसाइकल चालक सशस्त्र प्रहरी बलका सहायक हवलदार बुढीगंगा चार घर भएका 36 वर्षीय सुदीप खड्काको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका खड्कालाई उपचारको लागि बुढीगंगा स्थित विराट शिक्षण अस्पताल लगिएको थियो। उपचारको क्रममा चिकित्सकले साँझ 6:52 बजेतिर खड्कालाई मृत घोषणा गरिएको प्रहरीले जनाएको छ। मृतक खड्का सशस्त्र प्रहरी बल नेपाल बीओपी बोर्डर आउटपोस्ट 16 कटे सप्तरीमा कार्यरत रहेका थिए। बसका चालक सुनसरीको रामधुनी नगरपालिका 5 शिवचोकका 48 वर्षीय राजन दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। अब एउटा ट्राफिक सन्देश।
1: ट्राफिक सन्देश। घुम्ती तथा रोकिराखेको ठूलो सवारी साधनको अगाडि वा पछाडिबाट बाटो काट्ने नगरौं।
0: यसका साथै आजको लागि कालिका ट्राफिक अपडेट सकियो। किरण राणा मगर बिदा हुन्छु। नमस्कार।
1: कालिका ट्राफिक अपडेट।

0: Extreme Energy Drink.
1: ओहो काका, म त हजुरको खुट्टा भाँचेको छ भने थाहा पाएर भेट्न हिँडेको। हजुर त निको भएर पनि मर्निङ वाक गर्न लागिसक्नु भएछ त।
2: नारायणी सामुदायिक हस्पिटल भएपछि के चिन्ता, त्यहाँ त 24 घन्टा दुर्घटनाबाट भएका घाइतेहरूलाई सेवा प्रदान गरिने ट्रमा सेन्टरको व्यवस्था छ, अनि अत्याधुनिक मेसिनबाट जाँच गरी वरिष्ठ डाक्टरहरूले उपचार गरेपछि त हात खुट्टा भाँचिएको, टाउको फुटेको, नसा च्यापिएको, ढाड भाँचिएको जस्ता समस्याहरूको तुरुन्तै सफल उपचार हुँदो रहेछ।
1: त्यही त काका, पोहोर साल मेरो ढाड भाँचिँदा पनि नारायणी सामुदायिकमै गएर उपचार गरेको, अहिले त पहिलेको जस्तै भइसक्यो।
3: सुविधा सम्पन्न भवन, स्वच्छ सफा कोठा, डाक्टर तथा नर्सहरूद्वारा परिवारको सदस्यले जस्तै नियमित हेरविचार गरिने
4: नारायणी सामुदायिक हस्पिटल भरतपुर चितवन।
5: फोन 0956-493-817, 493-211 र मोबाइल 98-442-0961।
6: शुभ दिनलाई बनाउनुहोस् झनै यादगार, जहाँ खुशी र आतिथ्यता मिसिन्छन् एकै ठाउँमा।
5: CMT होटल, जहाँ प्रेमको उत्सवलाई मिल्छ लग्जरी टच। अत्याधुनिक हल, ओपन किचन, VIP वेटिङ रुम, स्वच्छ र स्वादिष्ट घरको जस्तै खाना, लग्जरी रुम, स्विमिङ पुल, गार्डन, पार्टी एरिया, पर्याप्त पार्किङ, सबै सुविधा एकै ठाउँमा।
6: प्रोफेसनल टिमबाट तपाईँहरूको उत्कृष्ट सेवाको लागि
5: CMT होटल हाकिम चौक, फोन नम्बर 0956-493-403 र मोबाइल 98-550-74-933।
7: हेलो,
8: सुन न भाइ बुहारी काठमाडौँबाट आउँदैछन्, कहीँ अलिक फरक ठाउँमा जाउँ न, यस पटकको बसाई विशेष बनाउनु पर्छ है।
7: ल्यान्डमार्क फार्म हाउस जाउँ न, हुन्न, अनि भोलिपल्ट बागमारा सौराहा जाउँ, ल्यान्डमार्क फरेस्ट पार्कमा।
8: भाइले अफिसको कन्फरेन्स र सेमिनार भरतपुरमा गर्नुपर्ने थियो भन्दै थिए, के गर्ने होला?
7: भइहाल्छ नि।

0: कन्फरेन्स सेमिनार मिटिङ गर्नु परे भरतपुर हाइटमा रहेको ल्यान्डमार्क नारायणीमा गरौला।
1: सबै ठाउँमा ल्यान्डमार्क होटेल एन्ड रिसोर्टको सेवा गजब रहेछ त।
2: विगत 35 वर्षदेखि नेपालको आतिथ्य क्षेत्रमा सेवा दिँदै आइरहेको होटल सेन ल्यान्डमार्क होटल एन्ड रिसोर्ट काठमाडौँ पोखरा बागमा र सौराहा भैरहवा भरतपुर अनि भुवनचार देखभाटमा पनि कर्पोरेट अफिस गरीधारा काठमाडौँ फोन 01-40-47-06 र 40-47-07।
3: गर्मीको मौसम पनि छ। हाम्रो स्कुलको अतिरिक्त क्रियाकलाप अन्तर्गत स्विमिङ खेल्न हाम्रा विद्यार्थीहरूलाई कहाँ लैजाने हो?
4: अन्तत लैजाने कुरै भएन नि, डल्फिन फन पार्क एन्ड रिसोर्ट भरतपुर नौ शरदपुरमा लैजाने हो। त्यहाँ स्कुल कलेज अनि मोन्टेसोरीका विद्यार्थीहरूको लागि पौडी टिकटमा फ्री खाजाको सुविधा पनि छ अनि बच्चाहरू र ठुला मान्छेको लागि छुट्टा छुट्टै सुरक्षित स्विमिङ पुल पनि छ। आकर्षक बगैँचा र खेल सामग्रीहरू पनि छन्। बच्चाहरू त्यहाँ गएपछि त एकदमै रमाउँछन्।
5: मज्जाको स्वादिष्ट परिकार, विवाह पार्टी र इभेन्ट्सका लागि विशेष पार्टी हल, आकर्षक नाइट लाइटनिङ गार्डन, निशुल्क प्रवेश अनि ग्रुपमा आउनेलाई विशेष छुट।
4: डल्फिन फन पार्क एन्ड रिसोर्ट, जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ।
5: स्टेप बाई स्टेप स्कुल अगाडि भरतपुर नौ शरदपुर, फोन 056-490-903 र 98-550-65-903।
6: जोर्नी पुनस्थापना तथा उन्नत उपचारमा समर्पित समिट हेल्थ केयर हस्पिटल बेलायत र देशकै प्रमुख अस्पतालको अनुभव सहितका सिनियर कन्सल्टेन्टको टिम तपाईँको सेवामा।
7: दूरबीन प्रविधिद्वारा महिलाको पाठेघर, डिम्बाशय तथा डिम्ब नलीको शल्यक्रिया अब एकै ठाउँमा।
6: भेरिकोज भेनको लागि लेजरद्वारा अपरेसन सेवा।
7: समेट हेल्थ केयर हस्पिटल भरतपुर नौ केन्द्रीय बस टर्मिनल, फोन नम्बर 056-595-2064।

0: हर चम्चा हरेक ग्लासमा जीवनको मिठास शुद्धतामा यसको सबैलाई विश्वास बाबु नानी अनि ड्याडी र मम्मी सबैलाई मनपर्ने यम्मी यम्मी पञ्चमी अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय डेरी उत्पादन प्रोडक्ट अफ डेलिस डेरीज
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 9761025530
2: रंग बहार
3: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
2: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
3: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
2: बर्जर पेन्स
4: समय बदलियो पुस्ता फेरियो तर साथ साथ उस्तै छ

0: हालिका एफएम 95.2
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको हुन्छ झ्याल बाहिर धुलोले ढाक्छ बत्ती फोन सबको लाइन काटिन्छ सब धेरै डराएका हुन्छन् तर एकछिनमा भूकम्प रोकिन्छ शर्माजीले श्री एफई 550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ अनि वर्षौं पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील

0: का साथ व्यापार व्यवसाय करना, आर्थिक जोखिम कम करना, विश्वास हामीलाई गर्नुस्। United Azure Insurance, United by Trust.
1: ट्रस्ट पनि सकियो, अब हामी के गर्ने साथी?
2: भरतपुर ओह्रालोमा रहेको सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेसबाट विदेशमा गएर उच्च शिक्षा अध्ययन सँगै कमाई पनि गर्ने।
1: कसरी?
2: उच्च शिक्षा अध्ययनको लागि विद्यार्थी भिजामा जापान, अस्ट्रेलिया, युके, युएस

0: डकुमेन्टेसन एवं तालिम सबै उपलब्ध गराउँछ।
1: सेन्ट्रल लेक किन
2: ल सुन, आफ्नै सुविधा सम्पन्न भवन, जापान र लन्डनका प्रोफेसरबाट गेस्ट क्लास, बेस्ट टिचर, ल्याब, लाइब्रेरी लगायत आवश्यक सम्पूर्ण सामग्री, यातायातको सुविधा एवं सशुल्क होस्टेलको व्यवस्था सबै छ।
0: त्यति मात्रै हो र स्वदेशमा नै अध्ययन गर्ने विद्यार्थीहरूको लागि त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त ब्याचलर इन होटल म्यानेजमेन्ट BHM, ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BITM र BBS मा भर्ना खुला गरिएको छ। अझ सिटीभिटीको होटल तथा विभिन्न प्राविधिक तालिमको व्यवस्था पनि छ।
1: सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली,
3: भरतपुर ओरालो, सेन्ट्रल कलेज बिल्डिङ, फोन 0656-594-273, टोल फ्री नम्बर 18-10-50-00-273।
4: ए दाई, कता हिँड्नुभयो?
5: साउन्ड सिस्टम किन्नलाई काठमाडौँ जान लागेको।
4: अब पनि साउन्ड सिस्टम किन्न काठमाडौँ जाने कुरा गर्दै हुनुहुन्छ?
5: हाम्रै ठाउँ भरतपुरमा रहेको चितवन साउन्ड सर्भिसमा तपाईँले रोजेको र खोजेको सम्पूर्ण ब्रान्डको साउन्ड सिस्टम पाउनुका साथै नयाँ साउन्ड सर्भिस सञ्चालन गर्न चाहनेहरूलाई 3 महिने निशुल्क ट्रेनिङको पनि व्यवस्था रहेको छ नि।
6: चितवनको नम्बर 1 साउन्ड सिस्टम चितवन साउन्ड सर्भिस, भरतपुर ओरालो, सम्पर्क 98550-55942।
7: Looking for the perfect start to your child's education? Welcome to Everest Preschool, the first step to success. Located at Bharatpur 12 Thani Chowk Chitwan, we provide a clean, spacious environment with well-equipped classrooms featuring LED monitors and CCTV surveillance connected to high-speed internet, air conditioning to maintain room temperature throughout all seasons, and plenty of educational materials. We limit the number of students to ensure personalized attention and individual guidance, helping your child grow and thrive in an engaging, supportive setting. Our young and dynamic facilitators use a well-designed curriculum to build a strong foundation for your child. And we serve hygienic meals prepared under the guidance of food experts. Backed by a team of professionals with over 15 years of excellence in early childhood education, we guarantee your child's success from day one. For further details, call us at 056-515-039 or 98-550-31039. Log on to www.everestpreschool.edu.np or find us on Facebook at www.facebook.com/Everest Preschool Nepal. Everest Preschool, the first step to success. Promoted by Stars Montessori Academy, Pokhara and Bharatpur.
8: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
9: मेरो नाम चन्द्रकुमारी लामिछाने, म हर्कापुर 12 हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरूको औषधि खायो फेरि सन्चो नहुने, अनि नानीले वैदिकमा जाऊ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गऱ्यौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गयौँ, अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो।
10: सुतनमाडी मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म वहीँ गएको कि। यहाँबाट झस्कानी रानी पटाउने गल्ने, अनि भतते पोल्ने, दुख्ने बेसी पटाउने, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान दबाई दिनुभयो, त्यो गर्दा गर्दै त्यतिकै हिँड्न सकिनु भएको।
8: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
11: ग्राहकहरूसँगको एक दशकको विश्वसनीय सम्बन्ध, अनवरत रूपमा ग्राहककै सेवामा प्रकृति कपास उद्योग तथा प्रकृति फर्निसिङ ग्यालरीको 10
12: विश्वासमा थप प्रगाढता, गुणस्तरमा थप मेहनत र तपाईँकै निरन्तर विश्वास सँगै सद्भावले हामी 10 पुरा गरेका छौँ।
11: हाम्रो व्यावसायिक यात्रा अझै लामो हुनेछ, तपाईँसँगको विश्वास र सम्बन्ध अझै अब्बल बनाउने आशा र तत्परताका साथ।
12: तपाईँको आफ्नै रोजाई, आधुनिकता सँगै मौलिकता, स्वदेशी उत्पादनलाई प्राथमिकता।
11: प्रकृति कपास उद्योग तथा प्रकृति फर्निसिङ ग्यालरी, भरतपुर 10 हाकिम चोक, फोन नम्बर 98512-22093।
12: प्रकृति, मौलिकता र विश्वासको प्रतीक।

0: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
1: रंग बहार रंग बहार
2: बर्जर सँगै उपहार उपहार बम्परमा यामाहा रेजियर
1: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
3: घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
1: बर्जर पेन्स।
4: Kalika FM, Hridayko Spandan.

0: कालिका एफएम 95.2
1: बारम्बार पेट दुख्ने वा कलेजोको समस्याले हैरान हुनुहुन्छ?
2: अब उपचारको लागि विदेश जानै पर्दैन।
1: पेट कलेजो तथा पाचन रोगको विश्व स्तरीय उपचार अब नेपालमै।
2: उन्नत प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक र भरपर्दो उपचार सेवा।
3: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, लगनखेल, ललितपुर।
4: सम्पर्क फोन वा व्हाट्सएप नम्बर 97651979770।
2: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, पेट्रो कलेजको भरोसा योग्य उपचार गन्तव्य।

0: Estonia. Extreme energy drink.
1: होइन यता घर बनाउँदै हुनुहुन्छ अनि झ्याल ढोकाको बारेमा चाहिँ के सोच्नु भएको छ नि?
2: सबैतिर बुझेर मनकामना युपिभिसीका झ्याल ढोका नै राख्ने निर्णय गरे भाइ मैले त।
1: मनकामना युपिभिसीका झ्याल ढोका
2: हो भाइ, अन्य भन्दा सस्तोमा तुर्किस टेक्नोलोजीमा बनेका गुणस्तरीय युपिभिसी साथै एसपी बोर्ड फिटिङ, ग्लेजिङ पार्टिसन, स्टिल रेलिङ, टफन्ड ग्लास तथा रेलिङ फिटिङ, अल्मुनियम ग्लेजिङ पार्टिसन आदि सबै एकै ठाउँमा पाएपछि धाया बाया लागिन म त।
3: घाम पानी र आगोले केही नहुने, किरा धमिरा खिया नलाग्ने, बाङ्गो टिङ्गो र त्रिपत नहुने, रङ रोकन गर्नै नपर्ने, तापक्रम मैत्री हेर्दा आकर्षक, मनोकामना युपिभिसीका झ्याल ढोका पार्टिसन र छानो नै प्रयोग गरी वर्षौ वर्ष झोक्क हुनुहोस्।
4: अब युपिभिसी होइन मनोकामना युपिभिसी भन्नुहोस्।
5: सम्पर्क मनकामना युपिभिसी झ्याल ढोका संसार भरतपुर नौ आस्था चोक, मोबाइल 9855 80 618, 9855 58 987।
6: 100% शुद्धता, निष्पक्षता, आकर्षक डिजाइन, घर गहना खरिदमा आईडीको व्यवस्था, यस ज्वेलर्सको अपार सफलतापछि ग्राहकहरूको मागलाई मध्यनजर गर्दै सही चोक नारायणगढमा अभि ज्वेलर्स सुन चाँदी पसल। प्रोप्राइटर विवेक पन्थी कान्छा, मोबाइल 9845 23 503 र 9818 67 513। पुनश्च हामी कहाँ राशि अनुसारका पत्थर पाइनुका साथै अर्डर अनुसारका गरगहनाहरू पनि तयार पारिन्छ।
1: होइन यता घर बनाउँदै हुनुहुन्छ अनि झ्याल ढोकाको बारेमा चाहिँ के सोच्नु भएको छ नि?
2: सबैतिर बुझेर मनकामना युपिभिसीका झ्याल ढोका नै राख्ने निर्णय गरे भाइ मैले त।
1: मनकामना युपिभिसीका झ्याल ढोका
2: हो भाइ, अन्य भन्दा सस्तोमा तुर्किस टेक्नोलोजीमा बनेका गुणस्तरीय युपिभिसी साथै एसपी बोर्ड फिटिङ, ग्लेजिङ पार्टिसन, स्टिल रेलिङ, टफन्ड ग्लास तथा रेलिङ फिटिङ, अल्मुनियम ग्लेजिङ पार्टिसन आदि सबै एकै ठाउँमा पाएपछि धाया बाया लागिन म त।
3: घाम पानी र आगोले केही नहुने, किरा धमिरा खिया नलाग्ने, बाङ्गो टिङ्गो र त्रिपत नहुने, रङ रोकन गर्नै नपर्ने, तापक्रम मैत्री हेर्दा आकर्षक, मनोकामना युपिभिसीका झ्याल ढोका पार्टिसन र छानो नै प्रयोग गरी वर्षौ वर्ष झोक्क हुनुहोस्।
4: अब युपिभिसी होइन मनोकामना युपिभिसी भन्नुहोस्।
5: सम्पर्क मनकामना युपिभिसी झ्याल ढोका संसार भरतपुर नौ आस्था चोक, मोबाइल 9855 80 618, 9855 58 987।
7: ए दाई पो,
8: के भयो नानुलाई?
7: यो त स्कुल जाने बेला म सधैँ यस्तै हो।
9: बाबा स्कुल छिटो जान्न, वी आर गेटिंग लेट फॉर स्कूल, लेट्स गो टू स्कूल।
7: ए बाबु त कति ज्ञानी, कुन स्कुल हो बाबुको?
9: स्टार्स मोन्टेसोरी एकेडेमी।
10: चाइल्ड साइकोलोजी र चाइल्ड राइट्स लाई ध्यानमा राखेर मोन्टेसोरी ट्रेन टिचर द्वारा अध्यापन गराइने
7: स्टार्स मोन्टेसोरी एकेडेमी, पालिकी चोक पोखरा र भरतपुर 11 मालपोत चोक।
10: सम्पर्क फोन 056-490-037, 98-550-61-037। स्टार्स मोन्टेसोरी एकेडेमी, जहाँबाट तपाईँका नानी बाबुको भविष्य निर्माणको पाइला सुरु हुन्छ।
11: साउजी सागर मह पाउँछ?
7: अंकल सागर मह दिनुस् न।
12: बुवा, ए बुवा, मलाई पनि सागर मह ल्याइदिनु है।
13: ए डाक्टर साहब, सागर मह लेखिदिनुस् न।
14: जो आउँछ सागर मह नै भन्छ, जसलाई पनि सागर मह
15: हो। शुद्ध अनि प्राकृतिक मह भनेकै सागर मह।
16: 28 वर्षदेखि निरन्तर मौरी पालन स्रोत केन्द्रको रूपमा सेवा दिँदै आएको मौरी पालनको पर्यावाची सागर मौरी पालन उद्योगमा मौरीजन्य उपजहरू पोलन, परपोलिस, मैन, रोयल जेली, मौरीका घार, मौरी पालन सामग्रीहरू, मौरी तालिम एवं परामर्शका लागि सम्झनुहोस्। सागर मौरी पालन उद्योग, गैंडाकोट 8 नवलपरासी। सम्पर्क 0785011556
11: र 9855 15530।
17: गर्मीको मौसम पनि छ, हाम्रो स्कुलको अतिरिक्त क्रियाकलाप अन्तर्गत स्विमिङ खेल्न हाम्रा विद्यार्थीहरूलाई कहाँ लैजाने हो?
18: अन्तत लैजाने कुरै भएन नि, डल्फिन फन पार्क एन्ड रिसोर्ट भरतपुर नौ शरदपुरमा लैजाने हो। त्यहाँ स्कुल, कलेज अनि मोन्टेसोरीका विद्यार्थीहरूको लागि पौडी टिकटमा फ्री खाजाको सुविधा पनि छ, अनि बच्चाहरू र ठुला मान्छेको लागि छुट्टा छुट्टै सुरक्षित स्विमिङ पुल पनि छ। आकर्षक बगैँचा र खेल सामग्रीहरू पनि छन्। बच्चाहरू त्यहाँ गएपछि त एकदमै रमाउँछन्।
16: मज्जाको स्वादिष्ट परिकार, विवाह पार्टी र इभेन्ट्सका लागि विशेष पार्टी हल, आकर्षक नाइट लाइटनिङ गार्डन, निशुल्क प्रवेश अनि ग्रुपमा आउनेलाई विशेष छुट।
18: डल्फिन फन पार्क एन्ड रिसोर्ट, जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ।
16: स्टेप बाई स्टेप स्कुल अगाडि, भरतपुर 9 शरदपुर। फोन 056-490-903 र 98-550-65-903।
19: रंग बहार रंग बहार
20: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
19: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
20: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
19: बर्जर पेन्स।
21: फेरि के भो, बिच बाटोमै गाडी बन्द भयो।
22: होइन ए साथी, यहाँ किन रोकिएको, के भयो गाडीमा?
21: के हुनु साथी, गाडी किन्दा त हेर्दा राम्रो, फिचर पनि धेरै थियो, तर अहिले बेला बेलामा नयाँ समस्या आउँछ क्या, एक पछि अर्को टेक्निकल समस्याले हैरान भएको।
22: त्यही भएर त गाडी किन्दा लुक्स र फिचर मात्र हेरेर हुँदैन नि, दिगो गाडी, भरपर्दो ब्रान्ड, पार्ट सजिलै पाइने र सर्भिसको पहुँच राम्रो भएको गाडी रोज्नु पर्छ नि साथी।
21: त्यसो भए तिमीले कुन गाडी चलाउँछौ त साथी?
22: टाटा, भारतमै लामो समयदेखि विश्वास कमाएको ब्रान्ड, बलियो, भरपर्दो र आवश्यक स्पेयर पार्ट्स तथा सर्भिसको सहज पहुँच दैनिक प्रयोगका लागि व्यवहारिक छनौट।
21: ल, मैले पनि अब गाडी बेचेर टाटा नै लिने विचार गरे। कहाँ पाइन्छ हो टाटाको गाडी साथी?
22: सजिलो छ नि, सफल मोटर्समा जाऊ न, भरतपुर एयरपोर्ट गेटको ठिक अगाडि र कावसती शाखा थकाली चोकमा।
21: सम्पर्क नम्बर?
22: ल अहिले नै टिपिहाल, 98-15-64-661, 98-13-07-495 र 98-13-07-492।
23: गाडी रोज्दा देखावटी र फिचर मात्र होइन, भरपर्दोपन, टिकाउपन र सहज सेवा पनि रोज्नुहोस्। सफल मोटर्स, भरतपुर एयरपोर्ट गेट अगाडि र कावासोती थकाली चोक।
24: स्टुडियो टाइम चेक। यो समय
25: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली, भरतपुर 9 केन्द्रीय बस पार्क चितवन।
26: उच्च शिक्षा दिनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, आइएलटिएस, पिटी, कोरियन, अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा, सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली, भरतपुर ओरालो, नारायणगढ।
27: यति बेला बिहानको 10 बजेको छ। It's 10 a.m.

0: यस कालिका हाइलाइट्सको साथमा
1: ल्यान्डमार्क होटल एन्ड रिसोर्ट काठमाडौँ पोखरा बागमा र सौराहा भैरहवा भरतपुर अनि भुवनचार देवघाटमा पनि
2: सबैलाई मन पर्ने यम्मी यम्मी पञ्चमी अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय डेरी उत्पादन प्रोडक्ट अफ डेलिस डेरीज
3: डल्फिन फन पार्क एन्ड रिसोर्ट जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ
4: स्टेप बाई स्टेप स्कुल अगाडि भरतपुर 9 सरदपुर फोन 0564909003 र 98550653
5: आजको जमानाको भरपर्दो पाई

0: संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै आजै विभिन्न चारवटा संसदीय समितिको बैठक पनि बस्ने। सहेको नाममा गैर कानून रूपमा असुली गर्नेलाई कारवाही गर्न गृह मन्त्रालयको निर्देशन।
1: मुस्ताङमा आजदेखि घरपझोङ जलवायु सम्मेलन सुरु हुँदै कृष्णभीरमा खोलिएको नयाँ ट्र्याकमा बिहिबारदेखि यातायात सञ्चालन हुने। मोरङमा बसले ठक्कर दिँदा सशस्त्र प्रहरी सहायक हवलदारको मृत्यु।
0: रुसले युक्रेन युद्ध रोक्न पुटिनसँग मोदी र सीको प्रस्तावप्रति पुटिनले सकारात्मक प्रतिक्रिया दिएको क्रेमलिनको भनाई। साउदीले 24 घण्टामा यमनमा 54 हवाई हमला गरेको हुथीको दावी।
1: र इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाइटेड विजय, न्यूकास युनाइटेड 4-1 अन्तरले पराजित।
0: 24 घण्टा समाचार प्रसारण गर्ने मोबसलको पहिलो रेडियो कालिका एफएम 95.2 र इन्टरनेट अनलाइनको www.kalikanews.com संसारभरकै साथ प्रसारण भइरहेको बिहान 10 बजेको कालिका हाइलाइट्समा सुनिल पराजुली र किरण राणा मगरको नमस्कार।
1: आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व मनाइँदैछ। विशेष गरी ऋषि पञ्चमी पर्व सप्त ऋषिको पूजा आराधना गरी मनाउने गरिन्छ। महिलाहरूले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई स्नान गर्ने चलन छ। स्नान गरेपछि अरुन्धती सहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ, जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ। सप्तऋषिको पूजा गर्ने भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो। आज काठमाडौँको टेको, मोलपानीको देशभरका ऋषेश्वर मन्दिरहरूमा पूजा आजको लागि श्रद्धालु महिला भक्तजनको घुइँचो लागेको छ। यस वर्ष गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत दिएको पात्रोमा उल्लेख रहेको छ।
0: प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संसद सचिवालयका अनुसार बैठक आज दिउँसो 1 बजे बस्नेछ। बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ। यसै गरी बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मेलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणा सहित अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यस्तै आज यी चारवटा विभिन्न संसदीय समितिको बैठक पनि बस्दैछ। संसद सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधान व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठक बस्न लागेको हो।
1: गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहको सम्बन्धमा जिल्ला प्रशासन कार्यालयलाई 5 बुँदे परिपत्र जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा जारी परिपत्रमा सेवाग्राहीलाई बिचौलिया मुक्त, छिटो, छरितो, सरल र प्रभावकारी रूपमा सेवा प्रवाहको लागि परिपत्र गरिएको छ। परिपत्र अनुसार सरकारी कार्यालय वरिपरि सेवाग्राहीलाई सहयोग र सहजीकरण गर्ने नाममा गैर कानूनी रूपमा रकम असुली गर्ने कार्यमा संलग्न हुने व्यक्तिलाई निगरानी गरी कानून बमोजिम कारवाहीको व्यवस्था मिलाउन निर्देशन दिएको छ। साथै अपाङ्गता भएका तथा अशक्त व्यक्ति, गर्भवती तथा साना बालबच्चा भएका महिला, ज्येष्ठ नागरिक र टाढाबाट सेवा लिन आएका सेवाग्राहीलाई सेवा प्रभावमा प्राथमिकता प्रदान गर्न भनिएको छ। परिपत्रमा नागरिक सहायता कक्षबाट जिल्ला प्रशासन कार्यालयबाट प्रयोग हुने सबै प्रकारका निवेदन र फारम, राष्ट्रिय परिचयपत्र र राहदानी सेवाको लागि अनलाइन फारम भर्ने सेवा, फोटोकपी र स्क्यान सेवा, इमेलबाट पत्रचार गरी अभिलेख बुझ्न पठाउने र प्राप्त गरी प्रिन्ट गर्ने सेवा निशुल्क रूपमा उपलब्ध गराउनु पर्ने उल्लेख छ। सम्बन्धित कार्यालयको सेवा प्रकृति अनुसार नागरिक सहायता कक्षबाट निशुल्क सहायता उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन गरिएको छ।
0: भोटेकोशी बाढीका कारण हराएका मध्ये 71 जना सम्पर्कमा आएका छन्। गोर्खा प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्रको अभिलेख अनुसार हालसम्म रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितौन र तनहुँमा कार्यरत सुदूरपश्चिमका 143 जना सम्पर्कविहीन छन् भने 1 जनाको मृत्यु भएको छ। गत भदौ 10 को बाढीपछि सुदूरपश्चिमका विभिन्न जिल्लामा घर ठेगाना भएका तर प्रभावित क्षेत्रमा कार्यरत व्यक्तिहरू बाढीपछि सम्पर्कविहीन भएको भन्दै केन्द्रमा गुनासो आएका थिए। पछि 71 जना सम्पर्कमा आएको जानकारी प्राप्त भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका विपद शाखा प्रमुख जनक धामीले जानकारी दिनुभए। हालसम्म सम्पर्कमा आएका मध्ये 11 महिला र 60 पुरुष र सम्पर्कविहीन भएकामा 13 महिला र 130 पुरुष रहेको उहाँले जानकारी दिनुभएको छ।
1: उज्यालो नेपाल पार्टी उनेपाका अध्यक्ष कुलमान घिसिङले सार्वजनिक खरिद ठेक्का पेटा प्रक्रियाको विद्युतीय खरिद प्रणाली इजिपीलाई विश्वसनीय बनाउँदै लैजानु पर्नेमा फेरि कागजी प्रक्रियामा फर्किन सरकारको निर्णयमा आपत्ति जनाउनु भएको छ। उहाँले सामाजिक सञ्जालमा लेख्दै सरकारको यो निर्णयले फेरि सार्वजनिक खरिदको काममा पुरानै समस्या दोहोरिने भन्दै आपत्ति जनाउनु भएको छ। उहाँले इजिपी प्रणालीलाई दीर्घकालीन रूपमा साइबर सुरक्षा जोखिमबाट सुरक्षित बनाउन आवश्यक प्राविधिक स्तर उन्नति सुरक्षा परीक्षण ब्याकअप र आपतकालीन पुनः सञ्चालन प्रणाली सुनिश्चित गर्न जरुरी रहेको बताउनु भएको
0: हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा आजदेखि घरपोसाङ जलवायु परिवर्तन सम्मेलन शुरू हुँदैछ। सम्मेलनमा सहभागिताका लागि आयोजक घरपोसाङ गाउँपालिकाले यसअघि सबै पालिकालाई पत्राचार गरेको थियो। सम्मेलनमा 420 भन्दा धेरै पालिकाले सहभागिता जनाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिनुभएको छ। सम्मेलनमा 36 जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता हुनेछ। जलवायु परिवर्तनले हिमाल पहाड र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउन मुस्ताङमा पहिलोपटक ऐतिहासिक रूपमा घरपोछङ जलवायु परिवर्तन सम्मेलन गर्न लागि आयोजकले जनाएको छ। सम्मेलनका लागि मुस्ताङका अन्य चार पालिकाले पनि सहयोग गरेका छन्।
1: पृथ्वी राजमार्ग अन्तर्गत कृष्णवीरमा पहिरो खसेर सड़क अपूर्ण रूपमा अवरुद्ध भएपछि तत्काल थालिएको नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको छ। आइतबार भित्तातर्फको कटिङ तथा सड़क सम्याउने काम सम्पन्न गरी केही सवारी साधन परीक्षणको रूपमा आवत गराइएको थियो। परीक्षण सफल भएपछि नियमित सवारी साधन सञ्चालन गर्न तीव्रता दिएको छ। नयाँ ट्र्याक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीका इन्जिनियर ईश्वर नेपालले निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनु भएको छ। उहाँका अनुसार 11 दिनमा ग्राभेलिङ स्लोप कटिङ र नाली निर्माणको काम अहिले भइरहेको छ। अहिले काम अन्तिम चरणमा पुगेकोले करिब 40-50 जना दक्ष तथा अदक्ष मजदुर परिचालन गरेर काम गरिरहेको छ।
0: वीरगंजमा फन्साएर छलेर ओसार पसार गर्दै गरेको 11 लाख बढीका लत्ता कपडाहरू प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगंज महानगरपालिका 16 इनरवा गाउँबाट भन्सार छलेको उक्त लत्ता कपडाहरू बरामद गरेको जनाएको छ। सीमावर्ती क्षेत्रबाट खुलेआम अवैध ओसार पसार हुन थालेपछि प्रहरीले निगरानी बढाउँदा उक्त लत्ता कपडा बरामद गरेको जनाएको छ। जिल्ला प्रहरी प्रवक्ता एवं डीएसपी चक्रबहादुर मल्लका अनुसार बरामद सामग्री 11,2140 रुपियाँ बराबरको रहेको जनाएको छ। बरामद सामग्री आवश्यक कार्यवाहीको लागि वीरगंज वन सरकारले पर्सामा बुझाइएको प्रहरीले जनाएको छ।
1: मोरङको बुढीगङ्गामा सवारी दुर्घटना हुँदा सशस्त्र प्रहरीका सहायक हवलदारको मृत्यु भएको छ। सोमबार साँझ बसले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। मोरङ ट्राफिक प्रहरी प्रमुख इन्सपेक्टर सन्तोष न्यौपानेका अनुसार वीरगंजबाट विराटनगरतर्फ जाँदै गरेको को 1713 नम्बरको बसले पश्चिमबाट पूर्वतर्फ बाटो क्रस गर्दै गरेको प्रदेश 104004P0346 नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा परेर मोटरसाइकल चालक सशस्त्र प्रहरी बलका सहायक हवलदार बुढीगङ्गा चार घर भएका 36 सुदीप खड्काको मृत्यु भएको हो। यता स्याङ्जाको वालिङमा आधी खोलामा नुहाउने क्रममा बगेर बेपत्ता भएकी एक महिला मृत अवस्थामा फेला परेकी छन्। वालिङ नगरपालिका 9 भुम्रेकी 53 माया पाण्डे मंगलबार बिहान स्थानीय आधी खोलामा नुहाउने क्रममा खोलाले बगाएर बेपत्ता भएकी थिइन्। महिलालाई खोलाले बगाएको सूचना पाए लगतै वडा प्रहरी कार्यालय वालिङ र सशस्त्र प्रहरी बल नेपाल नम्बर 30 गुल्म हेडक्वार्टर वालिङबाट संयुक्त प्रहरी टोली खटिएको थियो।
0: कोशी बागमती गण्डकीको 1-2 ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना रहेको छ। साथै तीन प्रदेशका विभिन्न ठाउँमा बिहिबारसम्म नै पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशका अरू ठाउँमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गैरातीदेखि नै निरन्तर पानी परिरहेको कोशी प्रदेशको सङ्कुवा सभा टाँसी गाउँमा थप पानी पर्ने सम्भावना रहेको छ। महाशाखाले टाँसी गाउँ आसपासका क्षेत्रमा सतर्कता अप्नाउन आग्रह समेत गरेको छ। गैराती टाँसी गाउँमा सबैभन्दा धेरै 116 मिलिमिटर वर्षा मापन भएको थियो। अहिले कोशी बागमती र गण्डकी प्रदेशको 1-2 ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ। आज राति पनि कोशीको पहाड र तराईका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। ठूलो पानी पर्न सक्ने अनुमान गरेका ठाउँका नदी तटीय क्षेत्रमा विशेष सावधानी अप्नाउन महाशाखाले आग्रह गरेको छ।
1: अब पालो जनताको मतको

0: जनताको मतमा हाम्रो प्रश्न छ, बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणको लागि बजेट अभाव हुन नदिने प्रधानमन्त्री बालेन शाहको प्रतिबद्धता तपाईँलाई कस्तो लाग्यो? यो प्रश्नमा आफ्नो मत व्यक्त गर्न कालिका एफएमको आधिकारिकको फेसबुक पेजमा राखिएको स्टेटसमा कमेन्ट गर्न सक्नुहुनेछ भने ट्विटर, व्हाट्सएप र भाइहरूबाट लिखित प्रतिक्रिया जनाउन सक्नुहुनेछ। यसै प्रश्नमा आफ्नो आवाजसहितको प्रतिक्रिया राख्नको लागि 056-517-158 सम्पर्क गर्न सक्नुहुनेछ। तपाईँहरूको उत्कृष्ट प्रतिक्रिया प्रत्येक दिन राति 8 बजेको कालिका न्युज एक्सप्रेस र बिहान 10 बजेको कालिका हाइलाइट्समा प्रसारण गरिनेछ।
1: अन्तर्राष्ट्रिय समाचार, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनिया राष्ट्रपति सी जिनपिङले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेनमा जारी युद्ध अन्त्य गर्न सहयोग गर्न आफूहरू तयार भएको बताउनु भएको छ। रूसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले मोदी र रूसी रूस युक्रेन युद्ध रोक्न सहयोग गर्न तयार भएको पुटिनसँग प्रस्ताव गरेको सोमबार जनाएको छ। पुटिनले यस प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिएको क्रेमलिनले बताएको छ। समाचार एजेन्सी रोइटर्सका अनुसार क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले नयाँ दिल्लीमा आयोजित ब्रिक्स शिखर सम्मेलनका क्रममा यो छलफल भएको जानकारी दिनुभएको छ। यस्तै उता साउदीको यमनको विद्रोहीसम्म हुथीले सोमबार 24 घण्टाभित्र साउदी अरेबियाले यमनका विभिन्न क्षेत्रमा 54 हवाई आक्रमण गरेको दावी गरेको छ। हुथीहरू लाल सागरको तटमा द्रुत गतिमा अगाडि बढिरहेको बेला उक्त दावी आएको हो। बीबीसी फारसीका अनुसार हुथीहरूले सोमबार साउदी अरेबियाका अन्य सैन्य अड्डाहरूमा मिसाइल र ड्रोन आक्रमण गरेको पनि दावी गरेका छन्। हुथीका अनुसार हालैका दिनहरूमा उनीहरूले लाल सागरको तट र बाब अल मन्डेब स्ट्रेटमा नियन्त्रण प्राप्त गरेका छन्।
0: अब खेल समाचार, इङ्ग्लिस प्रिमियर लिग, लिड्स युनाइटेडले न्युकासल युनाइटेडलाई 4-1 पराजित गरेको छ। घरेलु मैदान इङ्ल्यान्ड रोडमा भएको खेलमा लिड्सले न्युकासललाई सहजै हराएको हो। लिड्सले एक गोल उपहार पाएको थियो। न्युकासलका लुइस माइलीले खेलको 32 मिनटमा आफ्नै पोस्टमा गोल गरे। त्यसपछि 34 मिनटमा जोर्डन बोगलले गोल गर्दै लिड्सको अग्रता दोब्बर बनाए। डोमिनिक काल्भर्ट लेभिनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेपछि लिड्सले 3 गोलको अग्रता बनायो। दोस्रो हाफमा नोआ ओकाफोरले अर्को गोल थपे। न्युकासलका बाजुमाना टुरेलले 90 मिनटमा सान्त्वना गोल फर्काए। यो जितसँगै लिड्स लिगमा पराजित रहँदै 8 अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ। शीर्ष स्थानमा रहेको आर्सेनल, दोस्रोमा रहेको म्यान्चेस्टर सिटीको समान 12 अङ्क छ। न्युकासल 12 स्थानमा छ।

0: सर्वसंघ जलवायु सम्मेलन शुरू हुँदै कृष्णभीरमा खोलिएको नयाँ ट्र्याकमा बिहिबारदेखि यातायात सञ्चालन हुने। मोरङमा बसले ठक्कर दिँदा सशस्त्र प्रहरी सहायक हवलदारको मृत्यु।
1: रुस युक्रेन युद्ध रोक्न पुटिनसँग मोदी र सीको प्रस्ताव। प्रस्तावप्रति पुटिनले सकारात्मक प्रतिक्रिया दिएको क्रेमलिनको भनाई। साउदीले 24 घण्टामा यमनमा 54 हवाई हमला गरेको होथीको दावी।
0: र इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाइटेड विजय, न्यूकासल युनाइटेड 4-1 गोल अन्तरले पराजित।
1: यसका साथै 24 घण्टा समाचार प्रसारण गर्ने मफसलको पहिलो रेडियो कालिका एफएम 95.2 र इन्टरनेट अनलाइनको कालिका न्युज .com संसारभरकै साथ प्रसारण भइरहेको बिहान 10 बजेको कालिका हाइलाइट छ। आजको लागि यति नै। किरण राणामगर र सुनिल पराजुले बिदा हुन्छौँ। नमस्कार। कालिका एफएम 95.2।

0: भविष्यतर्फ
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: Junta Cable, 5 दशक देखि
1: पाज फिसर फिस्टुला र पेटोकका बिरामीहरूलाई विशेष जानकारी यही आश्विन 3 गते शनिबारका दिन काठमाडौँका वरिष्ठ आयुर्वेद विशेषज्ञ डाक्टर दुर्गा आयुर्वेद औषधालय पोखरा बसपाग नारायणगढमा आउँदै हुनुहुन्छ। नयाँ तथा पुरानो पाज, दिशाघर दुख्ने, पोल्ने, दिशाघरबाट रगत बग्ने, दिशाघरमा मासु पलाएको, दिशाघर चिलाउने, पटक पटक दोहोरिरहने पाज फिसर फिस्टुलाका साथै कब्जियत, गानोगोला, ग्यास्ट्रिक, मधुमेह, पत्थरी, प्रोस्टेट बढेको, युरिक एसिड, बाथ व्याधि एवं स्त्री प्रसूति तथा यौन सम्बन्धी समस्या भएका बिरामीहरूले उपचारको लागि सम्पर्क गर्नुहुन जानकारी गराउँदछौ। पाइल्स एवं फिस्टुला रोगको उपचार औषधि तथा छार सूत्र विधिबाट गरिन्छ। नाम दर्ता फोनबाट पनि गर्न सकिनेछ। साथै अन्य दिन निशुल्क बिरामी जाँच तथा परामर्श सेवा उपलब्ध छ। सम्पर्क दुर्गा आयुर्वेद औषधालय पोखरा बसपाक नारायणगढ चितवन। फोन 0556126670।
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम चन्द्रकुमारी लामिछाने, म हर्कापुर 12 हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने, अनि नानीले वैदिकमा जाऊँ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गरौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गएँ, अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो।
4: सुमाया सुधार पितर माडी मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भुइँ गएको कि यहाँबाट झस्कानी र नि पटाउनी गल्नी अनि भतते पोल्ने दुख्ने बेसी पटाउनी सुतेको सुते हुने सुते सुते खाने भात अनि त्यहाँदेखि हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खान त पनि दिनुभयो त्यो गर्दा गर्दै अनि त्यतिकै हिँड्न सक्नु भएको।
2: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन। मोबाइल 98550509 34।
5: गर्मीको मौसम पनि छ। हाम्रो स्कुलको अतिरिक्त क्रियाकलाप अन्तर्गत स्विमिङ खेल्न हाम्रा विद्यार्थीहरूलाई कहाँ लैजाने हो?
6: अन्तत लैजाने कुरै भएन नि, डल्फिन फन पार्क एन्ड रिसोर्ट भरतपुर 9 शरदपुरमा लैजाने हो। त्यहाँ स्कुल, कलेज अनि मोन्टेसरीका विद्यार्थीहरूको लागि पौडी टिकटमा फ्री खाजाको सुविधा पनि छ, अनि बच्चाहरू र ठुला मान्छेको लागि छुट्टा छुट्टै सुरक्षित स्विमिङ पुल पनि छ। आकर्षक बगैँचा र खेल सामग्रीहरू पनि छन्। बच्चाहरू त्यहाँ गएपछि त एकदमै रमाउँछन्।
7: मज्जाको स्वादिष्ट परिकार, विवाह पार्टी र इभेन्ट्सका लागि विशेष पार्टी हल, आकर्षक नाइट लाइटनिङ गार्डन, निशुल्क प्रवेश अनि ग्रुपमा आउनेलाई विशेष छुट।
6: डल्फिन फन पार्क एन्ड रिसोर्ट, जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ।
7: स्टेप बाई स्टेप स्कुल अगाडि भरतपुर 9 शरदपुर। फोन 0556409903 र 98550065903।
8: ए बुवा यता आउनुहोस्, हाइवे सँगै रहेको भर्खरै बनेको नयाँ भूकम्प प्रतिरोधी घर सस्तोमा बिक्रीको लागि बुकिङ खुला छ।
9: ए भाइ, घरमा झ्यालडोका कस्ता छन्? धेरै कुरा हेरियो, जमाना फेरियो, एउटा कुरा बुझिराख भाइ, केएसयुपीबीसीका झ्यालडोका भनेको हेर्दा आकर्षक र वर्षौँ वर्ष टिक्ने मजबुत छन्। त्यसैले हामीलाई त केएसयुपीबीसीको झ्यालडोका राखेकै घर चाहिन्छ।
7: सम्पर्क केएस झ्यालडोका संसार भरतपुर 9 मिलन चोक। मोबाइल 98550064133।

0: 45 वर्षदेखि रङहरूमा खुशी सजाउँदै पशुपति पेन्ट्स खुशीका रङहरू
1: 95.2 कालिका एफएम हृदयको स्पन्दन।

0: Mia. Extreme energy drink.
1: पुरानो र दीर्घ रोगीहरूलाई निरोगी बनाउँदै बारम्बार अस्पताल धाउँदा पनि निको नभएका बिरामीहरूका लागि वरदान साबित हुँदै रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय के भन्छन् त उपचार गराएर आएका बिरामीहरू
2: मलाई दिसा गर्ने बेलामा मोरमला जस्तै भयो ग्यास्ट्रिकले बढी सताएर अनि पहिले त्यहाँ राम्रो हुन्छ रे भनेर आएको अहिले चाहिँ विषेक भयो पालि भगवान सरे भयो
3: मलाई दम खोकी चिया चिया हुन्थ्यो ज्यान कर्कर खान्थ्यो रोग बोकेरै मर्छु कि जस्तो भयो छोरा बुहारी पनि अस्पताल बोकेर लाँदा लाँदा उनीहरू नि हैरान परिसकेका थिए त्यस्तो मान्छे पनि यस्तो हुँदो रहेछ आफैलाई विश्वास नलाग जस्तो भयो
1: बिना अपरेसन पाल्स पिनास पत्थरी लगायत बच्चादेखि वृद्धासम्म जुनसुकै स्वास्थ्य समस्या सफल उपचार विश्वास अनुभव र प्राकृतिक उपचारको भरोसा रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय पुलचोक नारायणगढ कैलाश पेट्रोल पम्प अगाडि 20 मिटर उत्तर तर्फ नारायणी नदी किनार सम्पर्क 0656 595 954 र 98451 81115
4: हेलो
5: सुन न भाइ बुहारी काठमाडौँबाट आउँदैछन् कहीँ अलिक फरक ठाउँमा जाउँ न यस पटकको बसाई विशेष बनाउनु पर्छ है
4: ल्यान्डमार्क फार्म हाउस जाउँ न हुन्न अनि भोलिपल्ट बागमा र सौराहा जाउँ ल्यान्डमार्क फरेस्ट पार्कमा
5: भाइले अफिसको कन्फरेन्स र सेमिनार भरतपुरमा गर्नुपर्ने थियो भन्दै थिए के गर्ने होला
4: भइहाल्छ नि कन्फरेन्स सेमिनार मिटिङ गर्नु परे भरतपुर हाइटमा रहेको ल्यान्डमार्क नारायणीमा गरौला
5: सबै ठाउँमा ल्यान्डमार्क होटेल एन्ड रिसोर्टको सेवा गजब रहेछ त
6: विगत 35 वर्षदेखि नेपालको आतिथ्य क्षेत्रमा सेवा दिँदै आइरहेको होटल सेन ल्यान्डमार्क होटल एन्ड रिसोर्ट काठमाडौँ पोखरा बागमा र सौराहा भैरहवा भरतपुर अनि भुवनचार देवघाटमा पनि कर्पोरेट अफिस गरीधारा काठमाडौँ फोन 01-40-47-06 र 40-47-07
7: नेशनल सिटी हस्पिटल अत्याधुनिक सुविधा विशेषज्ञ चिकित्सकहरूको टोली सहित सदैव तपाईहरूको गुणस्तरीय स्वास्थ्य सेवामा
1: 24 घण्टा इमर्जेन्सी सेवा आईसीयू एनआईसीयू ल्याब बिना चिरफार दूरबीनको माध्यमबाट गरिने साना ठुला अपरेसन लगायत सम्पूर्ण अत्याधुनिक सेवाहरू
7: पेट कलेजो आन्द्रा सम्बन्धी समस्या बाल रोग स्त्री रोग नाक कान घाँटी रोग हाड जोर्नी युरोलोजी छाला तथा यौन रोग र नसा रोग क्यान्सर लगायतका विभिन्न रोगहरूको विशेषज्ञ डाक्टरहरू तपाईँको स्वास्थ्यको रक्षा गर्न तत्पर छन्
1: कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुविधा पनि उपलब्ध छ साथै 70 वर्ष भन्दा माथि उमेरका बिरामीहरूको लागि अस्पतालको सेवामा 15% छुट
7: नेशनल सिटी हस्पिटल लिमिटेड समर्पित सेवा सहित उत्कृष्ट उपचार भरतपुर 10-24 कोटी अस्पताल रोड सम्पर्क नम्बर 0556-93-611
8: प्लस टू पनि सकियो अब हामी के गर्ने साथी
9: भरतपुर ओह्रालोमा रहेको सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेसबाट विदेशमा गएर उच्च शिक्षा अध्ययन सँगै कमाइ पनि गर्ने
8: कसरी
9: उच्च शिक्षा अध्ययनको लागि विद्यार्थी भिजामा जापान अस्ट्रेलिया युके युएस

0: डकुमेन्टेसन एवं तालिम सबै उपलब्ध गराउँछ।
1: सेन्ट्रल लेक किन
2: लसुन आफ्नै सुविधा सम्पन्न भवन जापान र लन्डनका प्रोफेसरबाट गेस्ट क्लास बेस्ट टिचर ल्याब लाइब्रेरी लगायत आवश्यक सम्पूर्ण सामग्री यातायातको सुविधा एवं सशुल्क होस्टेलको व्यवस्था सबै छ। त्यति मात्रै हो र स्वदेशमा नै अध्ययन गर्ने विद्यार्थीहरूको लागि त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त ब्याचलर इन होटल म्यानेजमेन्ट BHM ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BITM र BBS मा भर्ना खुला गरिएको छ। अझ CTBT को होटल तथा विभिन्न प्राविधिक तालिमको व्यवस्था पनि छ।
1: सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेस प्राली
2: भरतपुर ओरालो सेन्ट्रल कलेज बिल्डिङ फोन 0656-594-273 टोल फ्री नम्बर 18-10-50-00-273।
3: ए खुशीराम काका माछालाई दाना हाल्दै हुनुहुन्छ त अनि माछालाई दाना चाहिन्छ र भनेको पानी भए त भइहाल्यो नि ल्याऊ पोखरीको डिलको घाँस हालिदिने हो खाइहाल्छन् नि किन पैसा खर्च गर्नु पर्यो
4: अन्नपूर्ण माछा दाना उद्योगको मत्स्य राजा दाना खर्च होइन लगानी हो धनीराम बाबु ल हेर त मेरो पोखरीका माछा कति ठुला भइसके आजसम्म रोग लागेर एउटा पनि मरेको छैन माछाले दाना हाल्ने बेलामा यसरी अरूको पोखरीमा लखर लखर लखर डुल्दै हिँड्छौ अनि माछा बेच्ने बेलामा मेरो त माछा नै बढेन मरे भन्दै छिमेकीले कमाएको रिस गर्छौ नाम मात्र धनीराम भएर पैसा आउँदैन बाबु पैसा कमाउनु त मत्स्य राजा दाना खुवाउनु पर्यो नि
5: माछाको सम्पूर्ण वृद्धि विकासको लागि युरोपियन टेक्नोलोजीबाट उत्पादित अन्नपूर्ण माछा दाना उद्योगको उत्कृष्ट उत्पादन मत्स्य राजा माछाको तैरिने दाना नै प्रयोग गरौँ स्वस्थ जीवनको लागि माछा अनि स्वस्थ माछाको लागि मत्स्य राजा दाना अन्य जानकारीको लागि अन्नपूर्ण माछा दाना उद्योग खैरहनी 3 गोटसोर चितवन मोबाइल 97045-15000
6: ए बुहारी कता छौ एक गिलास दुध ल्याउ त
7: सानु मलाई दही है
8: मम्मी मलाई चाहिँ घिउ दिनुस् है
6: हुन्छ हुन्छ यो सबको लागि त भवानी दिदी छँदैछ नि
9: अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित तथा उत्पादित दुध दही घिउ पनिर चीज छुर्पी एवं अन्य दुग्धजन्य पदार्थ खोजी प्रयोग गर्ने गरौँ
5: साथै मन हरर र हुने खाँदा मिठो जिउ शीतल बनाउने भवानीको म्याङ्गो र भेनिला लस्सी स्वाद अनि शक्तिको बेजोड मिश्रण भवानी डेरीको उत्कृष्ट उत्पादन शाखाहरू भरतपुर 10 दिपेन्द्र चोक भरतपुर 7 गौतम चोक भरतपुर 11 विशाल चोक र हाई स्कुल रोड टाढी लगायत सम्पूर्ण बजारमा उपलब्ध छ
10: Looking for the perfect start to your child's education? Welcome to Everest Preschool, the first step to success. Located at Bharatpur 12 Thani Chowk Chitwan, we provide a clean, spacious environment with well-equipped classrooms featuring LED monitors and CCTV surveillance connected to high-speed internet, air conditioning to maintain room temperature throughout all seasons, and plenty of educational materials. We limit the number of students to ensure personalized attention and individual guidance. Helping your child grow and thrive in an engaging, supportive setting. Our young and dynamic facilitators use a well-designed curriculum to build a strong foundation for your child. And we serve hygienic meals prepared under the guidance of food experts. Backed by a team of professionals with over 15 years of excellence in early childhood education, we guarantee your child's success from day one. For further details, call us at 056-515-039 or 98-550-31039. Log on to www.everestpreschool.edu.np or find us on Facebook at www.facebook.com/Everest Preschool Nepal. Everest Preschool, the first step to success. Promoted by Stars Montessori Academy, Pokhara and Bharatpur.
0: La, feri ke bo. Beach batu mein gaadi bandh bhayo.
7: होइन ए साथी यहाँ किन रोकिएको के भयो गाडीमा
0: के हुनु साथी गाडी किन्दा त हेर्दा राम्रो फिचर पनि धेरै थियो तर अहिले बेला बेलामा नयाँ समस्या आउँछ क्या एक पछि अर्को टेक्निकल समस्याले हैरान भएको
7: त्यही भएर त गाडी किन्दा लुक्स र फिचर मात्र हेरेर हुँदैन नि दिगो गाडी भरपर्दो ब्रान्ड पार्ट सजिलै पाइने र सर्भिसको पहुँच राम्रो भएको गाडी रोज्नु पर्छ नि साथी
0: त्यसो भए तिमीले कुन गाडी चलाउँछौ त साथी
7: टाटा भारतमै लामो समयदेखि विश्वास कमा तपाईँको ब्रान्ड बलियो भरपर्दो र आवश्यक स्पेयर पार्ट्स तथा सर्भिसको सहज पहुँच दैनिक प्रयोगका लागि व्यवहारिक छनौट।
0: ल मैले पनि अब गाडी बेचेर टाटा नै लिने विचार गरे, कहाँ पाइन्छ हो टाटाको गाडी साथी?
7: सजिलो छ नि, सफल मोटर्समा जाऊ न, भरतपुर एयरपोर्ट गेटको ठिक अगाडि र कावसती शाखा थकाली चोकमा।
0: सम्पर्क नम्बर
7: ल अहिले नै टिपिहाल, 9015-64-661, 9013-07-495 र 9013-07-492।
11: गाडी रोज्दा देखावटी र फिचर मात्र होइन, भरपर्दोपन, टिकाउपन र सहज सेवा पनि रोज्नुहोस्। सफल मोटर्स, भरतपुर एयरपोर्ट गेट अगाडि र कावासोती थकाली चोक।
12: 95.2 कालिका एफएम, हृदयको स्पन्दन।

0: हालिका एफएम 95.2
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको हुन्छ झ्याल बाहिर धुलोले ढाक्छ बत्ती फोन सबको लाइन काटिन्छ सब धेरै डराएका हुन्छन् तर एकछिनमा भूकम्प रोकिन्छ शर्माजीले श्री एफई 550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ अनि वर्षौं पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
2: बारम्बार पेट दुख्ने वा कलेजोको समस्याले हैरान हुनुहुन्छ
3: अब उपचारको लागि विदेश जानै पर्दैन
2: पेट कलेजो तथा पाचन रोगको विश्व स्तरीय उपचार अब नेपालमै
3: उन्नत प्रविधि अनुभवी विशेषज्ञ चिकित्सक र भरपर्दो उपचार सेवा
4: नेसनल ग्यास्ट्रो लिभर सेन्टर लगनखेल ललितपुर
5: सम्पर्क फोन वा व्हाट्सएप नम्बर 97651979777
3: नेसनल ग्यास्ट्रो लिभर सेन्टर पेट र कलेजोको भरोसा योग्य उपचार गन्तव्य
6: होइन यतै घर बनाउँदै हुनुहुन्छ अनि झ्याल ढोकाको बारेमा चाहिँ के सोच्नु भएको छ नि
7: सबैतिर बुझेर मनकामना युपिभिसीका झ्याल ढोका नै राख्ने निर्णय गरे भाइ मैले त
6: मनकामना युपिभिसीका झ्याल ढोका
7: हो भाइ अन्य भन्दा सस्तोमा तुर्किस टेक्नोलोजीमा बनेका गुणस्तरीय युपिभिसी साथै एसपी बोर्ड फिटिङ ग्लेजिङ पार्टिसन स्टिल रेलिङ टफन्ड ग्लास तथा रेलिङ फिटिङ अल्मुनियम ग्लेजिङ पार्टिसन आदि सबै एकै ठाउँमा पाएपछि धाया बाया लागिन म त
8: घाम पानी र आगोले केही नहुने किरा धमिरा खिया नलाग्ने बाङ्गो टिङ्गो र त्रिपत नहुने रङ रोकन गर्नै नपर्ने तापक्रम मैत्री हेर्दा आकर्षक मनोकामना युपिभिसीका झ्याल ढोका पार्टिसन र छानो नै प्रयोग गरी वर्षौं वर्ष झोक्क हुनुहोस्
9: अब युपिभिसी होइन मनोकामना युपिभिसी भन्नुहोस्
10: सम्पर्क मनकामना युपिभिसी झ्याल ढोका संसार भरतपुर 9 आस्था चोक मोबाइल 98550 80618 98550 58987
11: शुभ दिनलाई बनाउनुहोस् झनै यादगार जहाँ खुशी र आतिथ्यता मिसिन्छन् एकै ठाउँमा
12: सीएमटी होटल जहाँ प्रेमको उत्सवलाई मिल्छ लग्जरी टच अत्याधुनिक हल ओपन किचन वीआईपी वेटिङ रूम स्वच्छ र स्वादिष्ट घरको जस्तै खाना लग्जरी रूम स्विमिङ पुल गार्डन पार्टी एरिया पर्याप्त पार्किङ सबै सुविधा एकै ठाउँमा
11: प्रोफेसनल टिमबाट तपाईँहरूको उत्कृष्ट सेवाको लागि
12: सीएमटी होटल हाकिम चौक फोन नम्बर 056-94403 र मोबाइल 98550-74933
13: ए दाई पो
14: के भयो नानुलाई
13: यो त स्कुल जाने बेलामा सधैँ यस्तै हो
15: बाबा स्कुल छिटो जान न वी आर गेटिंग लेट फॉर स्कूल लेट्स गो टु स्कूल
13: ए बाबु त कति ज्ञानी कुन स्कुल हो बाबुको
15: स्टार्स मोन्टेसोरी एकेडेमी
16: चाइल्ड साइकोलोजी र चाइल्ड राइट्स लाई ध्यानमा राखेर मोन्टेसोरी ट्रेन टीचर द्वारा अध्यापन गराइने
13: स्टार्स मोन्टेसोरी एकेडेमी पालिखे चोक पोखरा र भरतपुर 11 मालपोत चोक
16: सम्पर्क फोन 056-490-0037 98550-61037 स्टार्स मोन्टेसोरी एकेडेमी जहाँबाट तपाईँका नानी बाबुको भविष्य निर्माणको पाइला सुरु हुन्छ

0: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
1: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम चन्द्रकुमारी लामिछाने, म हरकापुर बाह्रबाट हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने। अनि नानीले वैदिकमा जाऊँ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गऱ्यौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गयौँ। अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो।
3: मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर वहीँ गएको के। यहाँबाट झस्कानी रानी पटाउने गल्ने, अनि भतते पोल्ने, दुख्ने बेसी पटाउने, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, त्यो गर्दा गर्दै त्यतिकै हिँड्न सक्ने भएको।
1: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550 50934।
4: आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनको कर छुट तथा सहुलियत सम्बन्धी अत्यन्त जरुरी सूचना। नेपाल सरकारले आर्थिक ऐन 2083 मार्फत विभिन्न कर, ब्याज शुल्क, थप दस्तुर तथा जरिवाना छुट एवं मिनाहा सम्बन्धी विशेष व्यवस्था गरेको छ। यस अन्तर्गत राष्ट्रिय पुननिर्माण कोषमा योगदान गरेको रकम घटाउन पाउने, व्यापारिक मौजदातको नोक्सानी सम्बन्धी व्यवस्था, वैदेशिक सहायता सम्झौता बमोजिम सञ्चालित आयोजनाका निर्माण तथा सेवा प्रदायकहरूलाई आयकर छुट, साबिकका बिक्री कर, मनोरञ्जन कर, होटेल कर तथा ठेक्का कर सम्बन्धी बकेउता छुट तथा मिनाहा लगायतका व्यवस्था रहेका छन्। यसै गरी विलासिता शुल्क तथा मूल्य अभिवृद्धि कर, आयकरको ब्याज तथा शुल्क, मूल्य अभिवृद्धि करको ब्याज तथा जरिवाना शुल्क, अन्त शुल्कको जरिवाना एवं विलम्ब शुल्क लगायतमा पनि एन बमोजिम छुट तथा मिनाहाको व्यवस्था गरिएको छ। विवरण पेश गरिसकेका तर कर तथा अन्त शुल्क बकेउता रहेका करदाताले कर दाखिला गरेमा ब्याज शुल्क, थप दस्तुर एवं जरिवाना नलाग्ने र कर निर्धारणबाट सिर्जित बकेउता दाखिला गर्ने एवं विचाराधीन मुद्दा फिर्ता लिई कर दाखिला गर्ने सम्बन्धमा समेत विशेष सहुलियतको व्यवस्था गरिएको छ। त्यसै गरी संस्था, बिमा अभिकर्ता, संयुक्त राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय संघ संस्थामा कार्यरत नेपाली वा बासिन्दा व्यक्ति लगायतका लागि पनि ऐनमा विभिन्न कर छुट, ब्याज तथा शुल्क मिनाहा सम्बन्धी विशेष व्यवस्था गरिएको छ। तसर्थ आर्थिक ऐन 2083 प्रदान गरेका छुट तथा सहुलियतको लाभ लिन योग्य सम्पूर्ण करदाता एवं सरकारवालाहरूलाई सम्बन्धित व्यवस्था र तोकिएको प्रक्रिया बमोजिम समयमै आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनमा सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्नु हुन अनुरोध गरिन्छ। आन्तरिक राजस्व कार्यालय भरतपुर चितवन, सम्पर्क नम्बर 056-590-811।
5: हे भगवान्, खेतमा तरकारी लगाउने बेला भइसक्यो, आ मोल कतै पाइए छैन, अब के गर्ने होला?
6: लौ न प्रभु, खेतमा तोरी लाउने समय सकिन थाल्यो, तर मल कतै पाइएन, अब के गर्ने होला?
7: आलुको खेतमा मल भएन, अब म के गरौँ? यसपालि पनि खेती बिग्रिने भयो।
8: गहुँ लाउन त सोचेको, तर मलै छैन, कुनै उपाय गर प्रभु।
9: ए किसान हो, अब मलको खोजीमा समय खर्च नगर, बरु झट्ट अविनाश फर्टिलाइजर्सलाई सम्पर्क गरी कुखुराको सुलीबाट उत्पादित भुस रहित जैविक मल ल्याएर आफ्नो अन्न र तरकारी बालीलाई ऊर्जा प्रदान गर, यसैमा तिम्रो भलाइ छ।
10: युरोपियन मेसिनबाट नेपालमै पहिलो पटक नवीनतम प्रविधिको प्रयोग गरी कुखुराको शुद्ध सुलीबाट जैविक मल उत्पादन गर्ने अविनाश ग्रुप अफ पोल्ट्रीको अविनाश फर्टिलाइजर्सलाई सम्पर्क गर्नुहोस्। सम्पर्क ठेगाना टिपिहाल्नुहोस् त, अविनाश फर्टिलाइजर्स प्राली, आनन्द मार्ग, नारायणगढ चितवन। फोन 055-98-715 तथा मोबाइल नम्बर 98-29-70-355 र 98-29-70-345।
11: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
12: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना, मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
11: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 98550 60359 र 98550 67359।
13: जोर्नी पुनस्थापना तथा उन्नत उपचारमा समर्पित समिट हेल्थ केयर हस्पिटल बेलायत र देशकै प्रमुख अस्पतालको अनुभव सहितका सिनियर कन्सल्टेन्टको टिम तपाईँको सेवामा।
11: दूरबीन प्रविधिद्वारा महिलाको पाठेघर डिम्बाशय तथा डिम्ब नलीको शल्यक्रिया अब एकै ठाउँमा।
13: भेरिकोज भेनको लागि लेजरद्वारा अपरेसन सेवा।
11: समेट हेल्थ केयर हस्पिटल भरतपुर 9 केन्द्रीय बस टर्मिनल फोन नम्बर 0556592664।
14: Ayo, that Jalmuri

0: तालको उत्कृष्ट उत्पादन रिजाल्स पिरो चटपटे झालमुरी
1: स्टुडियो टाइम चेक यो समय
2: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली भरतपुर 9 केन्द्रीय बस पार्क चितवन
3: उच्च शिक्षा दिनको लागि जापान अस्ट्रेलिया क्यानाडा साउथ कोरिया युरोप लगायतका देशहरूमा जानु परेमा आईएसपीटी कोरियन अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली भरतपुर ओह्रालो नारायणगढ
4: यति बेला बिहानको 11 बजेको छ
1: इट्स 11 AM

0: यस कानेका न्यूज अपडेटको साथमा
1: कामना यूपी भिसी झाल ढोका संसार प्राली भरतपुर नौ आस्था चोक चितवन
2: सम्पर्क मोबाइल 9855808618
3: कालिका न्यूज अपडेट।

आज गणेश चतुर्थी तथा ऋषि पञ्चमी पर्व मनाइँदैछ। विशेष गरी ऋषि पञ्चमी पर्व सप्तऋषिको पूजा आराधना गरी मनाउने गरिन्छ। महिलाहरूले आज बिहान उठेर नजिकको नदी खोला ताल तलैयार पोखरीमा गई स्नान गर्ने चलन रहेको छ। स्नान गरेपछि अरुन्धती सहित अत्रि गौतम भारत ज्वाज जग जग्नी क वशिष्ठ कश्यप र विश्वमित्रको पूजा गर्ने चलन रहेको छ। गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रभागका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय 5 बुधे परिपत्र जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेले जारी परिपत्रमा सेवाग्राहीलाई बिचौलिया मुक्त छिटो छरित्यो सरल प्रभावकारी रूपमा सेवा प्रभागका लागि परिपत्र गरिएको हो। भोलिकोसी बाढीका कारण हराएका मध्ये 71 जनसम्पर्कमा आएका छन्। प्रदेश आपतकालीन कार्यालय केन्द्रको अभिलेख अनुसार हालसम्म रसुवा नुवाकोट धादिङ गोर्खा चितवन र तनहुमा कार्यरत सुदूरपश्चिमका 143 जना सम्पर्कविहीन भएका छन् भने एकजनाको मृत्यु भएको छ। उज्यालो नेपाल पार्टी उनेपाका अध्यक्ष कुलमान घिसिङले सार्वजनिक खरिद ठेक्का पट्टा प्रक्रियाको विद्युतीय खरिद प्रणाली इजिपीलाई विश्वसनीय बनाउँदै लैजानुपर्नेमा फेरि कागजी प्रक्रियामा फर्किने सरकारको निर्णयमा आपत्ति जनाएका छन्। उहाँले सामाजिक सञ्जालमा लेख्दै सरकारको यो निर्णयले फेरि सार्वजनिक खरिदमा काममा पुरानै समस्या दोहोरिने भन्दै आपत्ति जनाएका हुन्। उहाँले इजिपी प्रणालीलाई दीर्घकालीन रूपमा साइबर सुरक्षा जोखिमबाट सुरक्षित बनाउन आवश्यक प्राविधिक स्तर उन्नति सुरक्षा परीक्षण ब्याकअप र आपतकालीन पुनः सञ्चालन प्रणाली सुनिश्चित गर्न जरूरी रहेको बताउनु भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णफिरमा पहिरो खसेर सड़क पूर्णरूपमा अवरुद्ध भएपछि तत्काल थालिएको नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको छ। आइतबार भित्तातर्फको कटिङ तथा सड़क सम्याउने काम सम्पन्न गरी केही सवारी साधन परीक्षणका रूपमा आवत जावत गराइएको थियो। परीक्षण सफल भएपछि नियमित सवारी साधन सञ्चालन गर्न तीव्र दिइएको छ। मोरङको बुढी गंगामा सवारी दुर्घटना हुँदा सशस्त्र प्रहरीका सहायक हवलदारको मृत्यु भएको छ। सोमबार साँझ बसले मोटरसाइकल ठक्कर दिँदा दुर्घटना भएको हो। मोरङ ट्राफिक प्रहरीका प्रमुख इन्सपेक्टर सन्तोष नेपानीका अनुसार वीरगंजबाट विराटनगरतर्फ लागि छुटेको Q1-7913 नम्बरको बसले पश्चिमबाट पूर्वतर्फ बाटो क्रस गर्दै गरेको Q1-0400-0304-0346 नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा परेर मोटरसाइकल चालक सशस्त्र प्रहरी बलका सहायक हवलदार बुढी गंगा चार घर भएका 36 वर्षीय सुदेव खड्काको मृत्यु भएको छ। यसैबीच स्याङ्जाको वालिङमा आधी खोलामा नुहाउने क्रममा बगेर बेपत्ता भएकी एक महिला मृत अवस्थामा फेला पारेकी छन्। वालिङ नगरपालिका 9 भुम्रेकी 53 वर्षीय माया पाण्डे मंगलबार बिहान स्थानीय आधी खोलामा नुहाउने क्रममा खोलाले बगाएर बेपत्ता भएकी थिइन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनिया राष्ट्रपति सी जिनपिङले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेनमा जारी युद्ध अन्त्य गर्न सहयोग गर्न आफूहरू तयार रहेको बताएका छन्। रूसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले मोदी र रूस युक्रेन युद्ध रोक्न सहयोग गर्न तयार रहेको पुटिनसँग प्रस्ताव गरेको सोमबार जनाएको छ। पुटिनले यस प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिएको क्रेमलिनले जनाएको छ। यसबीच उता यमनको विद्रोही समूह हुथीले सोमबार 24 घण्टाभित्र साउदी अरेबियाले यमनका विभिन्न क्षेत्रमा 54 हवाई आक्रमण गरेको दावी गरेको छ। हुथीहरू लाल सागरको तटमा द्रुत गतिमा अगाडि बढ़िरहेको बेला उक्त दावी आएको हो। बीबीसी फारसीका अनुसार हुथीहरूले सोमबार साउदी अरेबियाका सैन्य अडारमा मिसाइल र ड्रोन आक्रमण गरिएको दावी गरिएको छ। र इंग्लिश प्रिमियर लिग लिड्समा युनाइटेडले न्यूक्यासल युनाइटेडलाई 4-1 पराजित गरेको छ। घरेलु मैदान इङ्ल्याण्ड रोडमा आज बिहान भएको खेलमा लिड्सले न्यूक्यासललाई सहजै हराएको छ। लिड्सले गोल उपहार पाएको थियो। न्यूक्यासलका लुइस माइलीले खेलको 32 मिनटमा आफ्नै पोस्टमा गोल गरेका थिए। त्यसपछि 34 मिनटमा जेडेन बोगलले गोल गर्दै लिड्सको अग्रता दुब्बर बनाएका थिए। डेनी मिक कालवर्ड लेभिनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेपछि लिड्सले 3 गोलको अग्रता बनाएको छ। दोस्रो हाफमा नोआ ओकाफोरले अर्को गोल थपे। न्यूकासलका बाजुमान टुरेले 90 मिनटमा सान्तोना गोल फर्काएका थिए।

0: Mia. Extreme energy drink.
1: शुभ दिनलाई बनाउनुहोस् झनै यादगार, जहाँ खुशी र आतिथ्यता मिसिन्छन् एकै ठाउँमा।
2: CMT होटल, जहाँ प्रेमको सबलाई मिल्छ लग्जरी टच, अत्याधुनिक हल, ओपन किचन, VIP वेटिङ रूम, स्वच्छ र स्वादिष्ट घरको जस्तै खाना, लग्जरी रूम, स्विमिङ पुल, गार्डन, पार्टी एरिया, पर्याप्त पार्किङ, सबै सुविधा एकै ठाउँमा।
1: प्रोफेसनल टिमबाट तपाईँहरूको उत्कृष्ट सेवाको लागि
2: CMT होटल हाकिम चौक, फोन नम्बर 0956-94403 र मोबाइल 98550-74933।
3: ए दाई, कता हिँड्नु भयो?
4: साउन्ड सिस्टम किन्नलाई काठमाडौँ जान लागेको।
3: अब पनि साउन्ड सिस्टम किन्न काठमाडौँ जाने कुरा गर्दै हुनुहुन्छ? हाम्रै ठाउँ भरतपुरमा रहेको चितवन साउन्ड सर्भिसमा तपाईँले रोजेको र खोजेको सम्पूर्ण ब्रान्डको साउन्ड सिस्टम पाउनुका साथै नयाँ साउन्ड सर्भिस सञ्चालन गर्न चाहनेहरूलाई 3 महिने निशुल्क ट्रेनिङको पनि व्यवस्था रहेको छ नि।
5: चितवनको नम्बर 1 साउन्ड सिस्टम चितवन साउन्ड सर्भिस, भरतपुर ओरालो, सम्पर्क 98550-55942।
6: ए बुहारी, कता छौ? एक गिलास दुध ल्याऊ त।
7: सानु, मलाई दही है।
8: मम्मी, मलाई चाहिँ घिउ दिनुस है।
6: हुन्छ हुन्छ, यो सबको लागि त भवानी डेरी छँदैछ नि।
9: अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित तथा उत्पादित दुध, दही, घिउ, पनिर, चीज, छुर्पी एवं अन्य दुग्धजन्य पदार्थ खोजी प्रयोग गर्ने गरौँ।
10: साथै मन हरर र हुने, खाँदा मिठो, जिउ शीतल बनाउने भवानीको म्याङ्गो र भेनिला लस्सी, स्वाद अनि शक्तिको बेजोड मिश्रण, भवानी डेरीको उत्कृष्ट उत्पादन। शाखाहरू भरतपुर 10 दिपेन्द्र चोक, भरतपुर 7 गौतम चोक, भरतपुर 11 विशाल चोक र हाई स्कुल रोड टाढी लगायत सम्पूर्ण बजारमा उपलब्ध छ।
11: Looking for the perfect start to your child's education? Welcome to Everest Preschool, the first step to success. Located at Bharatpur 12 Thani Chowk Chitwan, we provide a clean, spacious environment with well-equipped classrooms featuring LED monitors and CCTV surveillance connected to high-speed internet, air conditioning to maintain room temperature throughout all seasons, and plenty of educational materials. We limit the number of students to ensure personalized attention and individual guidance, helping your child grow and thrive in an engaging, supportive setting. Our young and dynamic facilitators use a well-designed curriculum to build a strong foundation for your child. And we serve hygienic meals prepared under the guidance of food experts. Backed by a team of professionals with over 15 years of excellence in early childhood education, we guarantee your child's success from day one. For further details, call us at 056-515-039 or 98-550-31039. Log on to www.everestpreschool.edu.np or find us on Facebook at www.facebook.com/Everest Preschool Nepal. Everest Preschool, the first step to success. Promoted by Stars Montessori Academy, Pokhara and Bharatpur.
12: सबैले एकपटक यता सुन्नुहोस् त, छातीमा भारीपन वा दबावको अनुभूति हुनु, सास फेर्न गाह्रो हुनु, अचानक चिडचिड पसिना आउनु, चक्कर आउनु वा थकान महसुस हुनु, स्वास्थ्य अचानक बिग्री बान्ता हुनु, अचानक कम वा उच्च रक्तचाप हुनु लगायतका लक्षणहरू हृदयघातका हुन सक्छन्। तपाईँ वा तपाईँका नजिकका कसैलाई यस्ता समस्या देखिएको छ भने तुरुन्त भरतपुर दूरसञ्चार रोडमा रहेको चितवन मुटु अस्पतालमा आएर समयमा नै उपचार गराई
13: वरिष्ठ मुटुरोग विशेषज्ञहरूबाट बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म ओपिडी सेवा, अत्याधुनिक प्रविधिको साथमा 24 घण्टा आकस्मिक सेवा सहित अत्याधुनिक क्याथल्याब, फिलिप्स, एजुरियन जडान, एन्जियोग्राफी, एन्जियोप्लास्टियो, अस्थायी तथा स्थायी पेजमेकर जडान साथै पेजमेकर ब्याट्री फेर्ने सेवा लगायत सेवाहरू, इन्टरभेसनल रेडियोलोजी पेरिफेरल, ETBD र ESE लगायतका सेवाहरू उपलब्ध गराई मुटुरोग सम्बन्धी विभिन्न जाँचहरू गरी उपचार भइरहेको जानकारी गराउँदछौ।
12: स्वस्थ मुटु, स्वस्थ जीवन हाम्रो चाहना। चितवन मुटु अस्पताल प्राली, दूरसञ्चार रोड भरतपुर 10 चितवन, फोन 0556-598-340-598-1140।
6: ए बुहारी, कता छौ? एक गिलास दुध ल्याऊ त।
7: सानु, मलाई दही है।
8: मम्मी, मलाई चाहिँ घिउ दिनुस् है।
6: हुन्छ हुन्छ, यो सबको लागि त भवानी दिदी छँदैछ नि।
9: अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित तथा उत्पादित दुध, दही, घिउ, पनिर, चीज, छुर्पी एवं अन्य दुग्धजन्य पदार्थ खोजी प्रयोग गर्ने गरौँ।
10: साथै मन हरर र हुने, खाँदा मिठो, जिउ शीतल बनाउने भवानीको म्याङ्गो र भेनिला लस्सी, स्वाद अनि शक्तिको बेजोड मिश्रण, भवानी डेरीको उत्कृष्ट उत्पादन, शाखाहरू भरतपुर 10 दिपेन्द्र चोक, भरतपुर 7 गौतम चोक, भरतपुर 11 विशाल चोक र हाई स्कुल रोड टाढी लगायत सम्पूर्ण बजारमा उपलब्ध छ। दूर संचार रोड भरतपुर 10 अवस्थित चितवन मोडेल अस्पताल अब नयाँ व्यवस्थापन सहित भरोसा हस्पिटल चितवन प्रालीको नाममा सञ्चालित भइरहेको कुरा सबैलाई जानकारी गराइन्छ। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा, फार्मेसी सेवा, ल्याब सेवा, एक्सरे, आईसीयू सेवा उपलब्ध छ।
12: अत्याधुनिक उपकरण तथा सेवा सुविधा सहित विशेषज्ञ डाक्टरहरूद्वारा स्तन क्यान्सर, नाक कान घाँटी, मुटु रोग, मूत्र रोग, बाल बालिका सम्बन्धी रोग, हाड जोड्ने तथा नसा सम्बन्धी रोग, जनरल सर्जरी लगायत सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। साथै अत्याधुनिक उपकरण सहितको हिस्टोप्याथोलोजी सेवा सञ्चालनमा आएको जानकारी गराउन चाहन्छौ।
10: सम्पर्क भरोसा हस्पिटल चितवन प्राली, दूर संचार रोड भरतपुर 10 चितवन, फोन 0556 94 60 5 94 060।
0: रंग बहार रंग बहार
14: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: बर्जर पेंसले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
14: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
0: बर्जर पेंस।
15: FM, Kalika FM, Hridayko Spandan.

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: पुरानो र दीर्घ रोगीहरूलाई निरोगी बनाउँदै बारम्बार अस्पताल धाउँदा पनि निको नभएका बिरामीहरूका लागि वरदान साबित हुँदै रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय के भन्छन् त उपचार गराएर आएका बिरामीहरू।
1: मलाई दिसा गर्ने बेलामा मोरमला जस्तै भयो, ग्यास्ट्रिकले बढी सताएर अनि पहिले त्यहाँ राम्रो हुन्छ रे भनेर आएको, अहिले चाहिँ विषेक भयो, पालि भगवान सरे भयो।
2: मलाई दम खोकी चिया चिया हुन्थ्यो, ज्यान कर्कर खान्थ्यो, रोग बोकेरै मर्छु कि जस्तो भयो। छोरा बुहारी पनि अस्पताल बोकेर लाँदा लाँदा उनीहरू नि हैरान परिसकेका थिए, त्यस्तो मान्छे पनि यस्तो हुँदो रहेछ, आफैलाई विश्वास नलाग जस्तो भयो।
0: बिना अपरेसन पाल्स पिनास पत्थरी लगायत बच्चादेखि वृद्धसम्म जुनसुकै स्वास्थ्य समस्याको सफल उपचार, विश्वास अनुभव र प्राकृतिक उपचारको भरोसा रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय पुलचोक नारायणगढ कैलाश पेट्रोल पम्प अगाडि 20 मिटर उत्तर तर्फ नारायणी नदी किनार। सम्पर्क 0656 595 954 र 98451 81115। बाढीबाट जोगिन पूर्व तयारी गरौ, नदी किनारमा घरगोठ बनाउँदै नबनाऊ, घर छेउका खोला नदीमा बेलैमा तटबन्धन लगाऊ, वर्षायाममा सधैँ मोबाइलमा पर्याप्त ब्यालेन्स र ब्याट्री राखौ, वर्षा र बाढीको अवस्था बारे टोल फ्री नम्बर 1155 वा रेडियो टिभीबाट नियमित जानकारी लिने गरौ। नदीमा बढेको पानी, ड्याम र तटबन्धनको अवस्था बारे बेला बेलामा जानकारी लिँदै गरौ। प्रहरी सुरक्षा निकाय र एम्बुलेन्सको नम्बर मोबाइलमा सेभ गरेर राखौ, सकिन्छ भने कण्ठ पारौ। आफ्नो गाउँ ठाउँ र वडामा सबै मिलेर रबरका ढुङ्गा, लाइफ ज्याकेट, डोरी, बाँस र प्राथमिक उपचारका सामग्रीहरूको जोहो गरेर सुरक्षित राखौ। आपत विपदका लागि अन्न, दाल, नुन, तेल र साबुन जस्ता अत्यावश्यक सामग्री घरको सबैभन्दा अग्लो ठाउँमा राखौ। नागरिकता, लाल पुर्जा, लाइसेन्स, पासपोर्ट जस्ता महत्वपूर्ण कागजात पत्र र औषधि प्लास्टिकले राम्ररी पोको पारेर घरको अग्लो ठाउँमा राखौ। टर्च, डोरी, सिठी, लौरो जस्तो सामान सजिलै भेटिने ठाउँमा राखौ। कालिका नगरपालिका नगर कार्यपालिकाको कार्यालय रेडक्रस ग्राम कालिका चितवनद्वारा जनहितमा जारी सन्देश।

0: Mania. Extreme energy drink.
1: प्लस टू पनि सकियो, अब हामी के गर्ने साथी?
2: भरतपुर ओह्रालोमा रहेको सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेसबाट विदेशमा गएर उच्च शिक्षा अध्ययन सँगै कमाई पनि गर्ने।
1: कसरी?
2: उच्च शिक्षा अध्ययनको लागि विद्यार्थी भिजामा जापान, अस्ट्रेलिया, युके, युएसए, युरोप, साउथ कोरिया, क्यानाडा लगायतका देशहरूमा जाने विद्यार्थीहरूको लागि भाषा कक्षाहरू, जापानिज भाषा, आईएलटी, टोफेल, स्याटेट, एक्सपर्ट डकुमेन्टेसन एवं तालिम सबै उपलब्ध गराउँछ। ल सुन, आफ्नै सुविधा सम्पन्न भवन, जापान र लन्डनका प्रोफेसरबाट गेस्ट क्लास, बेस्ट टिचर, ल्याब, लाइब्रेरी लगायत आवश्यक सम्पूर्ण सामग्री, यातायातको सुविधा एवं सशुल्क होस्टेलको व्यवस्था सबै छ। त्यति मात्रै हो र स्वदेशमा नै अध्ययन गर्ने विद्यार्थीहरूको लागि त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त ब्याचलर इन होटल म्यानेजमेन्ट बिएचएम, ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट बिआइटिएम र बिबिएसमा भर्ना खुला गरिएको छ। अझ सिटीभिटीको होटल तथा विभिन्न प्राविधिक तालिमको व्यवस्था पनि छ।
1: सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेस प्राली,
2: भरतपुर ओह्रालो, सेन्ट्रल कलेज बिल्डिङ, फोन 056-594-273, टोल फ्री नम्बर 1810-50-00273।

0: हर चम्चा हरेक ग्लासमा जीवनको मिठास शुद्धतामा यसको सबैलाई विश्वास बाबु नानी अनि ड्याडी र मम्मी सबैलाई मन पर्ने यम्मी यम्मी पञ्चमी अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय डेरी उत्पादन प्रोडक्ट अफ डेलिस डेरीज
1: 95.2 कालिका एफएम हृदयको स्पन्दन।

0: कालिका एफएम 95.2 निरन्तरको साथी।
1: चितवन फ्लेक्स तपाईको व्यापार व्यवसाय प्रवर्धन सार्वजनिक कार्यक्रम र इभेन्ट्स पार्टी या कुनै विशेष अवसरको लागि आवश्यक फ्लेक्स ब्यानर 2D 3D बोर्ड लाइट बोर्ड स्टिकर प्रिन्ट रिफ्लेक्टिक प्रिन्ट वान वे भिजन लगायतका प्रिन्ट सम्बन्धी सम्पूर्ण कामको लागि हाम्रो सेवा तपाईको लागि छ। विगत 18 वर्षदेखि अनवरत रूपमा सेवा दिँदै आएको चितवनकै पुरानो र विश्वासिलो चितवन फ्लेक्स।
2: हामी उच्च गुणस्तरीय प्रिन्ट र दीर्घकालीन टिकाउ सामग्री प्रयोग गरी आकर्षक र विभिन्न साइज तथा आकारहरूमा कस्टम डिजाइन र प्रिन्टिङ सेवाहरू फास्ट होम डेलिभरी सुविधा सहित सुपथ मूल्यमा उपलब्ध गराउँछौ।
1: चितवन फ्लेक्स कमलनगर नारायणगढ, फोन 0556093575, मोबाइल 98550163983।
2: फ्लेक्सको दुनियाँमा चितवन फ्लेक्स नाम नै काफी छ।
3: ए बुवा यता आउनुहोस्, हाइवे सँगै रहेको भर्खरै बनेको नयाँ भूकम्प प्रतिरोधी घर सस्तोमा बिक्रीको लागि बुकिङ खुला छ।
4: ए भाइ, घरमा झ्यालडोका कस्ता छन्? धेरै कुरा हेरियो, जमाना फेरियो, एउटा कुरा बुझिराख भाइ, केएसयुपीबीसीका झ्यालडोका भनेको हेर्दा आकर्षक र वर्षौँ वर्ष टिक्ने मजबुत छन्। त्यसैले हामीलाई त केएसयुपीबीसीको झ्यालडोका राखेकै घर चाहिन्छ।
5: सम्पर्क केएस झ्यालडोका संसार भरतपुर 9 मिलन चोक, मोबाइल 98550164133।

0: 45 वर्षदेखि रङहरूमा खुशी सजाउने पशुपति गेम्स खुशीका रङहरू.
1: दाइपो
2: के भयो नानुलाई?
1: यो त स्कुल जाने बेला म सधैँ यस्तै हो.
3: बाबा स्कुल छिटो जान्न, वी आर गेटिङ लेट फर स्कुल, लेट्स गो टु स्कुल.
1: ए बाबु त कति ज्ञानी. कुन स्कुल हो बाबुको?
3: स्टार्स मोन्टेसोरी एकेडेमी.
4: चाइल्ड साइकोलोजी र चाइल्ड राइट्स लाई ध्यानमा राखेर मोन्टेसोरी ट्रेन्ड टिचर द्वारा अध्यापन गराइने
1: स्टार्स मोन्टेसोरी एकेडेमी पालिखी चोक पोखरा र भरतपुर 11 मालपोत चोक.
4: सम्पर्क फोन 056-490-037 98-550-61-037. स्टार्स मोन्टेसोरी एकेडेमी, जहाँबाट तपाईँका नानी बाबुको भविष्य निर्माणको पाइला सुरु हुन्छ.
5: रंग बहार, रंग बहार.
6: बर्जर संगे उपहार उपहार. बम्पर मा यामाहा रेजियार.
5: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्.
6: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि. घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ.
5: बर्जर पेन्स.
7: बारम्बार पेट दुख्ने वा कलेजोको समस्याले हैरान हुनुहुन्छ?
8: अब उपचारको लागि विदेश जानै पर्दैन.
7: पेट, कलेजो तथा पाचन रोगको विश्व स्तरीय उपचार अब नेपालमै.
8: उन्नत प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक र भरपर्दो उपचार सेवा.
9: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, लगनखेल, ललितपुर.
10: सम्पर्क फोन वा व्हाट्सएप नम्बर 97651979770.
8: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, पेट्रो कलेजको भरोसा योग्य उपचार गन्तव्य.

0: कालिका एफएम 95.2।
1: हे भगवान, खेतमा तरकारी लगाउने बेला भइसक्यो, आ मोल कतै पाइए छैन, आ के गर्ने होला?
2: लौ न प्रभु, खेतमा तोरी लाउने समय सकिन थाल्यो, तर मल कतै पाइएन, अब के गर्ने होला?
3: आलुको खेतमा मल भएन, अब म के गरौँ? यसपालि पनि खेती बिग्रिने भयो।
4: गहुँ लाउन त सोचेको, तर मलै छैन, कुनै उपाय गर प्रभु।
5: ए किसान हो, अब मलको खोजीमा समय खर्च नगर, बरु झट्ट अविनाश फर्टिलाइजर्सलाई सम्पर्क गरी कुखुराको सुलीबाट उत्पादित भुस रहित जैविक मल ल्याएर आफ्नो अन्न र तरकारी बालीलाई ऊर्जा प्रदान गर, यसैमा तिम्रो भलाइ छ।
6: युरोपियन मेसिनबाट नेपालमै पहिलो पटक नवीनतम प्रविधिको प्रयोग गरी कुखुराको शुद्ध सुलीबाट जैविक मल उत्पादन गर्ने अविनाश ग्रुप अफ पोल्ट्रीको अविनाश फर्टिलाइजर्सलाई सम्पर्क गर्नुहोस्। सम्पर्क ठेगाना टिपिहाल्नुहोस् त, अविनाश फर्टिलाइजर्स प्राली, आनन्द मार्ग, नारायणगढ चितवन। फोन 0555 98 715 तथा मोबाइल नम्बर 98 029 70 355 र 98 029 70 345।
7: दूर संचार रोड भरतपुर 10 अवस्थित चितवन मोडेल अस्पताल अब नयाँ व्यवस्थापन सहित भरोसा हस्पिटल चितवन प्रालीको नाममा सञ्चालित भइरहेको कुरा सबैलाई जानकारी गराइन्छ। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा, फार्मेसी सेवा, ल्याब सेवा, एक्सरे, आईसीयू सेवा उपलब्ध छ।
8: अत्याधुनिक उपकरण तथा सेवा सुविधा सहित विशेषज्ञ डाक्टरहरूद्वारा स्तन क्यान्सर, नाक कान घाँटी, मुटु रोग, मूत्र रोग, बाल बालिका सम्बन्धी रोग, हाड जोड्नी तथा नसा सम्बन्धी रोग, जनरल सर्जरी लगायत सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। साथै अत्याधुनिक उपकरण सहितको हिस्टोप्याथोलोजी सेवा सञ्चालनमा आएको जानकारी गराउन चाहन्छौ।
7: सम्पर्क भरोसा हस्पिटल चितवन प्राली, दूर संचार रोड भरतपुर 10 चितवन। फोन 0556 94 60 5 94 060।
9: 100% शुद्धता, निष्पक्षता, आकर्षक डिजाइन, घर गहना खरिदमा आईडीको व्यवस्था, यस ज्वेलर्सको अपार सफलता पछि ग्राहकहरूको मागलाई मध्यनजर गर्दै सही चोक नारायणगढमा अभि ज्वेलर्स सुन चाँदी पसल। प्रोप्राइटर विवेक पन्थी कान्छा, मोबाइल 98 450 23 503 र 98 118 67 513। पुनश्च हामी कहाँ राशि अनुसारका पत्थर पाइनुका साथै अर्डर अनुसारका घर गहनाहरू पनि तयार पारिन्छ।
10: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
11: मेरो नाम चन्द्रकुमारी लामिछाने, म हर्कापुर 12 हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने, अनि नानीले वैदिकमा जाऊ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गऱ्यौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गयौँ, अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो।
12: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98 550 50 934।
13: ग्राहकहरूसँगको एक दशकको विश्वसनीय सम्बन्ध, अनवरत रूपमा ग्राहककै सेवामा प्रकृति कपास उद्योग तथा प्रकृति फर्निसिङ ग्यालरीको 10
14: विश्वासमा थप प्रगाढता, गुणस्तरमा थप मेहनत र तपाईँकै निरन्तर विश्वास सँगै सद्भावले हामी 10 पुरा गरेका छौँ।
13: हाम्रो व्यावसायिक यात्रा अझै लामो हुनेछ, तपाईँसँगको विश्वास र सम्बन्ध अझै अब्बल बनाउने आशा र तत्परताका साथ।
14: तपाईँको आफ्नै रोजाई, आधुनिकता सँगै मौलिकता, स्वदेशी उत्पादनलाई प्राथमिकता।
13: प्रकृति कपास उद्योग तथा प्रकृति फर्निसिङ ग्यालरी, भरतपुर 10 हाकिम चोक। फोन नम्बर 98 512 22 093।
14: प्रकृति, मौलिकता र विश्वासको प्रतीक।
6: गर्मीको मौसम पनि छ। हाम्रो स्कुलको अतिरिक्त क्रियाकलाप अन्तर्गत स्विमिङ खेल्न हाम्रा विद्यार्थीहरूलाई कहाँ लैजाने हो?
15: अन्तत लैजाने कुरै भएन नि, डल्फिन फन पार्क एन्ड रिसोर्ट भरतपुर नौ शरदपुरमा लैजाने हो। त्यहाँ स्कुल कलेज अनि मोन्टेसोरीका विद्यार्थीहरूको लागि पौडी टिकटमा फ्री खाजाको सुविधा पनि छ, अनि बच्चाहरू र ठुला मान्छेको लागि छुट्टा छुट्टै सुरक्षित स्विमिङ पुल पनि छ। आकर्षक बगैँचा र खेल सामग्रीहरू पनि छन्। बच्चाहरू त्यहाँ गएपछि त एकदमै रमाउँछन्।
7: मज्जाको स्वादिष्ट परिकार, विवाह पार्टी र इभेन्ट्सका लागि विशेष पार्टी हल, आकर्षक नाइट लाइटनिङ गार्डन, निशुल्क प्रवेश अनि ग्रुपमा आउनेलाई विशेष छुट।
15: डल्फिन फन पार्क एन्ड रिसोर्ट, जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ।
7: स्टेप बाई स्टेप स्कुल अगाडि, भरतपुर नौ शरदपुर। फोन 056-490-903 र 98-550-65-903।
16: Ayo, that jalmuri

0: तालको उत्कृष्ट उत्पादन रिजाल्स पिरो चटपटे झालमुरी।
1: ल फेरि के भो, बीच बाटोमै गाडी बन्द भयो।
2: होइन ए साथी, यहाँ किन रोकिएको, के भयो गाडीमा?
1: के हुनु साथी, गाडी किन्दा त हेर्दा राम्रो, फिचर पनि धेरै थियो, तर अहिले बेला बेलामा नयाँ समस्या आउँछ क्या, एक पछि अर्को टेक्निकल समस्याले हैरान भएको।
2: त्यही भएर त गाडी किन्दा लुक्स र फिचर मात्र हेरेर हुँदैन नि, दिगो गाडी, भरपर्दो ब्रान्ड, पार्ट सजिलै पाइने र सर्भिसको पहुँच राम्रो भएको गाडी रोज्नु पर्छ नि साथी।
1: त्यसो भए तिमीले कुन गाडी चलाउँछौ त साथी?
2: टाटा, भारतमै लामो समयदेखि विश्वास कमाएको ब्रान्ड, बलियो, भरपर्दो र आवश्यक स्पेयर पार्ट्स तथा सर्भिसको सहज पहुँच, दैनिक प्रयोगका लागि व्यवहारिक छनौट।
1: ल मैले पनि अब गाडी बेचेर टाटा नै लिने विचार गरे। कहाँ पाइन्छ हो टाटाको गाडी साथी?
2: सजिलो छ नि, सफल मोटर्समा जाऊ न, भरतपुर एयरपोर्ट गेटको ठिक अगाडि र कावसती शाखा थकाली चोकमा।
1: सम्पर्क नम्बर?
2: ल अहिले नै टिपिहाल, 9801564661, 9813074595 र 9813074492।
3: गाडी रोज्दा देखावटी र फिचर मात्र होइन, भरपर्दोपन, टिकाउपन र सहज सेवा पनि रोज्नुहोस्। सफल मोटर्स, भरतपुर एयरपोर्ट गेट अगाडि र कावासोती थकाली चोक।
4: स्टुडियो टाइम चेक। यो समय
3: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली, भरतपुर 9 केन्द्रीय बस पार्क चितवन।
5: उच्च शिक्षा अध्ययनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, आइएलटिएस, पिटी, कोरियन, अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा, सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली, भरतपुर ओह्रालो, नारायणगढ।
6: यति बेला मध्याह्नको 12 बजेको छ। It's 12 p.m.

0: यस कालिका हाइलाइट्सको साथमा
1: ल्यान्डमार्क होटल एन्ड रिसोर्ट काठमाडौँ पोखरा बागमा र सौराहा भैरहवा भरतपुर अनि भुवनचार देवघाटमा पनि
2: सबैलाई मन पर्ने यम्मी यम्मी पञ्चमी अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय डेरी उत्पादन प्रोडक्ट अफ डेलिस डेरीज
3: डल्फिन फन पार्क एन्ड रिसोर्ट जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ
4: स्टेप बाई स्टेप स्कुल अगाडि भरतपुर 9 शरदपुर फोन 0564909003 र 98550653
5: आजको जमानाको भरपर्दो पाई

0: आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व टेकुस्थित कृष्णेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै
1: प्रधानमन्त्री राहत कोषमा मजदात 14 अरब पुग्यो। नुवाकोटको किसपाङ गाउँपालिका अध्यक्ष विरूद्ध 10 वटा बैंकिङ मुद्दा। मोराङमा बसले ठक्कर दिँदा सशस्त्र प्रहरी सहायक हवलदारको मृत्यु।
0: अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्पको हुलाक मार्फत हुने मतदानमाथिको प्रतिबन्ध स्वीकारेन। साउदीले 24 घण्टामा यमनमा 54 हवाई हमला गरेको हुतीको दावी।
1: र इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाइटेड विजयी, न्यूकासल युनाइटेड 4-1 गोल अन्तरले पराजित।
0: 24 घण्टा समाचार प्रसारण गर्ने मोफसलको पहिलो रेडियो कालिका एफएम 95.2 र इन्टरनेट अनलाइनको www.kalikanews.com संसारभरिकै साथ प्रसारण भइरहेको मध्याह 12 बजेको कालिका हाइलाइट्समा शर्मिला बिक र गीता गुरुङको नमस्कार।
1: आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व मनाइँदैछ। विशेष गरी ऋषि पञ्चमी पर्व सप्त ऋषिको पूजा आराधना गरी मनाउने गरिन्छ। महिलाहरूले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई स्नान गर्ने चलन रहेको छ। स्नान गरेपछि अरुन्धती सहित अत्रिय, गौतम, भारद्वाज, जमदग्नी, वरिष्ठ, काश्यप र विश्वमित्रको पूजा गर्ने गरिन्छ, जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ। सप्त ऋषिको पूजा गर्ने भएकाले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको छ। आज काठमाडौँको टेकु, मूलपानी लगायत देशभरका ऋषेश्वर मन्दिरमा पूजा आजका लागि श्रद्धालु महिला भक्तजनको घुइँचो लागेको छ। यस वर्ष गणेश चतुर्थी र ऋषि पञ्चमी एवं एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत दिएका पत्र उल्लेख गरिएको छ। अस्ति आइतबार दर्खाई तीज पर्व शुरू भएकोमा हिजो भदौ शुक्ल तृतीयमा व्रत बसी पूजा उपासना गरिएको छ। गएको भदौ 10 गते रसुवाको भोटेपछि बाढीको पीड़ाका कारण विगतको वर्षमा जस्तो यस वर्ष तीज पर्वको रौनक रहेन। आज सप्त ऋषिको पूजासँगै तीज समापन हुन्छ। यसैबीच यता काठमाडौँ महानगरपालिका 12 टेकु स्थित ऋषेश्वर महादेव मन्दिरमा आज बिहानदेखि विशेष गरी महिला भक्तजनको घुइँचो लागेको छ। ऋषि पञ्चमीका दिन उक्त मन्दिरमा महिला जन ठूलो संख्यामा पूजा अर्चनाका लागि त्यहाँ पुग्ने भएकाले घुइँचो लागेको हो। प्रत्येक वर्ष ऋषि पञ्चमीका दिन त्यहाँ मेला लाग्ने भएकाले आवश्यक सुरक्षाका लागि नेपाल प्रहरी र काठमाडौँ महानगरपालिकाबाट सुरक्षाकर्मी खटाइएको छ। मेलालाई दृष्टिगत गरी स्थानीय वडाले मन्दिर तथा आसपास क्षेत्रका सम्पदा स्थल समेत सरसफाई, रङरोकन, सडक बत्ती व्यवस्थापन गरेको छ। पञ्चमीको पूजा गर्न आउने भक्तजनको सहजता र सुविधाका लागि वडाले विभिन्न 50 वटा धार्मिक तथा सामाजिक संस्थाका प्रतिनिधिसँग समन्वय गरेको जनाएको छ। नेपाल रेड क्रस सोसाइटी, नेपाल स्काउट, महानगरपालिकाको स्वास्थ्य विभागसँगै समन्वय गरी स्वास्थ्य जाँचका लागि शिविर सञ्चालन गरिएको छ। पूजा अर्चना र दर्शनका लागि आउने भक्तजनलाई स्वास्थ्य सम्बन्धी कुनै समस्या भएको खण्डमा तत्काल उपचारका लागि निशुल्क स्वास्थ्य सेवा सहित एम्बुलेन्सको व्यवस्था गरिएको वडा अध्यक्ष बालकृष्ण महर्जनले जानकारी दिनुभएको छ।
0: प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संसद सचिवालयको अनुसार बैठक मंगलबार दिउँसो 1 बजे बस्नेछ। बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ। त्यसै गरी बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मेलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरी यस पनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। यसैबीच 4 वटा विभिन्न संसदीय समितिको बैठक बस्दैछ। संसद सचिवालयको अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधान व्यवस्थापन समिति र संघीय सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठक बस्दैछ।
1: अर्थमन्त्री स्वर्णिम वागले भारत भ्रमणमा जाने हुनु भएको छ। भारतका अर्थमन्त्री निर्मला सीतारमणको निमन्त्रणामा वागले असोजे गते दिल्ली प्रस्थान गर्ने हुनु भएको छ। भ्रमणका क्रममा आउने नेपाल भारत सहकार्य र भोटेको से विपद पछिको पुननिर्माणबारे छलफल गर्नेछ। सरकारी स्रोतका अनुसार अर्थमन्त्री वागले असोजे 1 र 2 गते भारत भ्रमणमा रहनुहुनेछ। भारत रहँदा उहाँ द्विपक्षीय बैठकमा सहभागी हुनुहुनेछ भने उहाँले भारतका विदेश मन्त्री एवं एस जयशंकरसँग भेटवार्ता तथा भारतीय उद्योग परिसंघले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन पनि गर्ने जनाइएको छ।
0: गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयलाई 5 बुँदे परिपत्र जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा जारी परिपत्रमा सेवाग्राहीलाई बिचौलिया मुक्त छिटो छरितो सरल र प्रभावकारी रूपमा सेवा प्रवाहका लागि परिपत्र गरिएको। परिपत्र अनुसार सरकारी कार्यालय वरिपरि सेवाग्राहीलाई सहयोग र सहजीकरण गर्ने नाममा गैर कानूनी रूपमा रकम महसुल गर्ने कार्यमा संलग्न हुने व्यक्तिमाथि निगरानी गरी कानूनी बमोजिम कार्यवाहीको व्यवस्था मिलाउन निर्देशन दिएको छ। साथै अपाङ्गता भएका र अशक्त व्यक्ति गर्भवती तथा साना बाल बच्चा भएका महिला ज्येष्ठ नागरिक र टाढाबाट सेवा लिन आएका सेवाग्राहीलाई सेवा प्रवाहमा प्राथमिकता प्रदान गर्न भनिएको छ। परिपत्रमा नागरिक सहायता कक्षबाट जिल्ला प्रशासन कार्यालयबाट प्रयोग हुने सबै प्रकारका निवेदन र फारम राष्ट्रिय परिचय पत्र र राहदानी सेवाका लागि अनलाइन फारम भर्ने सेवा फोटोकपी र स्क्यान सेवा इमेलबाट पत्राचार गर अभिलेख बुझ्न पठाउने र प्राप्त गरी प्रिन्ट गर्ने सेवा निशुल्क रूपमा उपलब्ध गराउने उल्लेख गरिएको छ। सम्बन्धित निकायको सेवा प्रकृति अनुसार नागरिक सहायता कक्षबाट निशुल्क सहायता उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन गरिएको छ।
1: ग्रीन हाइड्रोजनबाट सञ्चालित खनिज कार्यलाई रोयलिटी कर तथा दस्तुरमा छुट दिन प्रस्ताव गरिएको छ। खानी तथा खनिज पदार्थ विधेयक 2083 संशोधन प्रस्ताव दर्ता गर्दै सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद डाक्टर राम लामाले यस्तो प्रस्ताव राख्नु भएको हो। प्रस्तावित विधेयकको दफा 14 खनिज पदार्थको उत्खनन अनुमति पत्र लिनुपर्ने व्यवस्था छ। दफा 14 उपदफा 8 पछि थप व्यवस्था प्रस्ताव गर्दै उहाँले लेख्नु भएको छ। नवीकरण ऊर्जा तथा ग्रीन हाइड्रोजनबाट सञ्चालित खनिज कार्यलाई हरित खनन इजाजत पत्र ग्रीन माइनिङ लाइसेन्सका रूपमा वर्गीकरण गरी रोयलिटी कर तथा दस्तुरमा तोकिए बमोजिम छुट दिन सकिनेछ। हरित खनन इजाजत पत्रको अवधारणा एन बनेर कार्यान्वयनमा आए नवीकरणीय ऊर्जा वा ग्रीन हाइड्रोजनबाट सञ्चालन हुने खनिज कार्य सामान्य खनन भन्दा फरक श्रेणीमा पर्नेछन्। तर प्रस्तावमा ग्रीन हाइड्रोजनबाट सञ्चालित खनिज कार्य भन्नाले खानी सञ्चालनको कुन कुन चरणमा ग्रीन हाइड्रोजन प्रयोग भएको हुनुपर्ने हो भन्ने स्पष्ट गरिएको छैन।
0: न्याय सेवा आयोगले सर्वोच्च अदालतका 2 सहसचिवलाई सचिव रजिस्ट्रारमा बढुवाको सिफारिश गरेको छ। मंगलबार बसेको आयोगको बैठकले सहसचिवहरू ठगिन्द्र कटेल र बाबुराम दाहाललाई रजिस्ट्रारमा सिफारिश गरेको हो। त्यस्तै न्याय परिषदले सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेललाई उच्च अदालतको न्यायाधीशमा सिफारिश गरेको छ। मंगलबार बसेको न्याय परिषदको बैठकले पोखरेललाई उच्च अदालतको न्यायाधीशमा सिफारिश गरेको हो।
1: भोटेकोसीको बाढीका कारण हराएका मध्ये 71 सम्पर्कमा आएका छन्। प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्रमा अभिलेख अनुसार हालसम्म रसुवा नुवाकोट धादिङ गोर्खा चितौन र तनहुमा कार्यरत सुदूरपश्चिमका 143 सम्पर्कविहीन छन् भने 1 मृत्यु भएको छ। गत भदौ 10 बाढीपछि सुदूरपश्चिमका विभिन्न जिल्लामा घर ठेगाना भएका तर प्रभावित क्षेत्रमा कार्यरत शक्तिहरूलाई बाढीपछि सम्पर्कविहीन भएको भन्दै केन्द्रमा गुनासो आएका थिएपछि 71 सम्पर्कमा आएको जानकारी प्राप्त भएको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयका विपद शाखा प्रमुख जनक धामीले सो कुरा बताउनु भएको हो। हालसम्म सम्पर्कमा आएका मध्ये 11 महिला र 60 पुरुष र सम्पर्कविहीन भएका 13 महिला र 130 पुरुष रहेका जनताले उहाँले जानकारी दिनुभएको छ। उहाँका अनुसार जिल्लागत विवरण अनुसार कैलालीका सबैभन्दा धेरै 67 जना सम्पर्कविहीन छन् भने 53 जना सम्पर्कमा आएका छन्। सम्पर्कविहीन र सम्पर्कमा आएका मध्ये क्रमशः कञ्चनपुरका 26 र 11 डडेलधुराका 17 र 6 डोटीका 2 र 1 जना छन्। यस्तै बाजुराका 16 जना, बैतडीका 7, दार्चुलाका 4, बजाङका 2 र अछामका 2 जना अझै सम्पर्कविहीन छन्। बैतडीका 1 जनाको मृत्यु भएको र सब बुझी अन्त्येष्टि गरिसकेको आपतकालीन कार्य सञ्चालन केन्द्रका अभिलेखमा उल्लेख गरिएको छ। बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरूका परिवार तथा आफन्तले आपतकालीन केन्द्रमा गुनासो दर्ता गराएका थिए। सम्पर्कविहीनको अवस्था यकिन गर्न उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन आफन्तहरूले केन्द्र मार्फत आग्रह गरिरहेका छन्।
0: उज्यालो नेपाल पार्टी उपनेपाका अध्यक्ष कुलमान घिसिङले सार्वजनिक खरिद ठेक्कापट्ट प्रक्रियाको विद्युतीय खरिद प्रणाली इजिपीलाई विश्वसनीय बनाउँदै लैजानुपर्नेमा फेरि कागज प्रक्रियामा फर्किने सरकारको निर्णयमा आपत्ति जनाउनु भएको छ। उहाँले सामाजिक सञ्जालमा लेख्दै सरकारको यी निर्णयले फेरि सार्वजनिक खरिदका काममा पुरानै समस्या दोहोर्याउने भन्दै आपत्ति जनाउनु भएको हो। उहाँले इजिपी प्रणालीलाई दीर्घकालीन रूपमा साइबर सुरक्षा जोखिमबाट सुरक्षित बनाउन आवश्यक रहेको बताउनु भएको छ। उहाँले सार्वजनिक खरिद ठेक्कापट्ट प्रक्रियालाई स्वच्छ, प्रतिस्पर्धी, पारदर्शी र विश्वसनीय बनाउन सञ्चालनमा ल्याइएको विद्युतीय खरिद प्रणाली इजिपीमा साइबर सुरक्षा जोखिम देखिएको भन्दै अनिश्चितकालका लागि बन्द गरिनु अत्यन्त गम्भीर आपत्तिजनक भएको प्रतिक्रिया दिनुभएको छ।
1: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 14,273,29,777 रूपियाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहान 9 बजेसम्मको विवरण अनुसार विभिन्न 9 बैंकमा रु 10,40,93,43,516 जम्मा भएको छ। त्यस्तै कोषका अन्य 2 बैंकमा रहेको डलर खातामा 2,37,06,575 अमेरिकी डलर जम्मा भएको छ। राहत कोषमा केही दिन अघि रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट पीड़ितलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत रु 1 निकासा गरिएको थियो।
0: नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष बीरबल तामाङ विरूद्ध 10 बैंकिङ कसुरको मुद्दा रहेको पाइएको छ। सोमबार प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफल गरेर बाहिरिने क्रममा सिंहदरबार गेटबाट पक्राउ परेका तामाङ विरूद्ध विभिन्न ठाउँमा 10 बैंकिङ कसुरको मुद्दा रहेको पाइएको छ। उनी विरूद्ध जिल्ला प्रहरी परिषदले अनुसन्धान सकेर 3,04,00,000 बैंकिङ कसुरको मुद्दा सरकारी वकिल कार्यालयमा पेश गरिसकेको छ। परिषद काठमाडौँले नै 1,03,30,000 करको मुद्दा पनि सरकारी वकिल कार्यालयमा पठाइसकेको छ। 48,00,000 एउटा र 95,00,000 अर्को गरी 2 बैंकिङ कसुर मुद्दाको पनि मिसिल पेश भइसकेको छ। 2,56,00,000 ठगी कसुरको मुद्दा पनि परिसर काठमाडौँबाट सरकारी वकिल कार्यालयमा गइसकेको काठमाडौँ परिसरका एसपी दान बहादुर थापाले जानकारी दिनुभएको छ। त्यस्तै परिसर

0: स्थानीय बजारमा आज सुन चाँदीको मूल्य घटेको छ। सुन प्रति तोला रु 900 र चाँदी रु 20 घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज छापावाला सुन प्रति तोला रु 300,000 र त्यति नै परिणामको सेतो धातुको मूल्य रु 4,600 कायम भएको छ। सोमबार छापावाला सुन प्रति तोला रु 301,000 र त्यति नै परिणामको सेतो धातुको मूल्य रु 4,620 कायम भएको छ।
1: पृथ्वीराजमानको अन्तर्गत कृष्ण भेरमा पहिरो खसेर सड़क पूर्ण रूपमा अवरूद्ध भएपछि तत्काल थालिएको नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको छ। आइतबार भित्तातर्फको कटिङ तथा सड़क सम्याउने काम सम्पन्न गरी केही सवारी साधन परीक्षणका रूपमा आवतजावत गराइएको थियो। परीक्षण सफल भएपछि नियमित सवारी साधन सञ्चालन गर्न तीव्रता दिइएको छ। नयाँ ट्र्याक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीका इन्जिनियर ईश्वर नेपालले निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनु भएको छ। उहाँको अनुसार आज 11 दिनमा ग्राभेलिङ स्लोप कटिङ र नाली निर्माणको काम भइरहेको छ। अहिले काम अन्तिम चरणमा पुगेको करिब 40-50 जना दक्ष तथा अदक्ष मजदूर परिचालन गरिएको छ। आवश्यकता अनुसार ग्रेडर रोलर र एक्जावेटर सहित 5-6 हेभी इक्विपमेन्ट प्रयोग भइरहेका छन्। हाल नयाँ ट्र्याकमा नदीको गेग्रान प्रयोग गरी ग्राभेलिङ भइरहेको छ। सड़कको कुनामा ड्रेन निर्माण गरी पाइप राखेर रा त्यसलाई बेरेर माथि किट ड्रेन निर्माण गर्ने काम भइरहेको छ। सब बेसको अन्तिम तह निर्माण भएपछि सड़क यातायात सञ्चालनका लागि तयार हुने उहाँको भनाइ छ। करिब 300 मिटर लामो नयाँ ट्र्याकमा 7 मिटर चौडाईको सड़क र नाली सहित करिब 7.5 मिटरको संरचना निर्माण गरिएको उहाँले बताउनु भएको छ।
0: वीरगंजमा भन्सार छलेर ओसार पोसार गर्दै गरेको 11,00,000 बढीका लत्ता कपडा बाहिर प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगंज महानगरपालिका 16 इन्वा गाउँबाट भन्सार छलेको उक्त लत्ता कपडा बरामद गरिएको जनाइएको छ। सीमावर्ती क्षेत्रबाट खुलेआम अवैध ओसार पोसार हुन थालेपछि प्रहरीले निगरानी बढाउँदा उक्त लत्ता कपडा बरामद गरेको जनाएको छ। जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी चक्रबहादुर मल्लका अनुसार बरामद सामग्री 11,02,140 रुपियाँ बराबरको रहेको जनाएको छ। बरामद सामग्री आवश्यक कार्यवाहीका लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको प्रहरीले जनाएको छ।
1: कैलालीमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत गौरी गंगा नगरपालिका 2 झिलमा मंगलबार बिहान 8:30 C1K1352 नम्बरको ट्रकले ठक्कर दिँदा सोही ठाउँका 5 लेखराज देउबाको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको धनगढ़ी स्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक र चालक लम्गीचुवा नगरपालिका 2 बस्ने सुनिल चौधरीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
0: मोरङको बुढी गंगामा सवारी दुर्घटना हुँदा सशस्त्र प्रहरीका सहायक हवलदारको मृत्यु भएको छ। सोमबार साँझ बसले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। मोरङ ट्राफिक प्रहरी प्रमुख इन्सपेक्टर सन्तोष नेउपानेका अनुसार वीरगंजबाट विराटनगरतर्फ आउँदै गरेको को 1X7913 नम्बरको बसले पश्चिमबाट पूर्वतर्फ बाटो क्रस गर्दै गरेको प्र 1040004P0346 नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा परेर मोटरसाइकल चालक सशस्त्र प्रहरी बलका सहायक हवलदार बुढी गंगा चार घर भएका 36 सुदीप खड्काको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका खड्कालाई उपचारका लागि बुढी गंगा स्थित विराट शिक्षण अस्पताल लगिएको छ। यसैबीच यता स्याङ्जाको वालिङ आधी खोलामा नुहाउने क्रममा बगेर बेपत्ता भएकी एक महिला मृत अवसम फेला परेकी छन्। वालिङ नगरपालिका 9 भुम्रेकी 53 माया पाण्डे मंगलबार बिहान स्थानीय आधी खोलामा नुहाउने क्रममा खोलाले बगाएर बेपत्ता भएकी थिइन्।
1: कोशी बागमती र गण्डकीका 1-2 ठाउँमा आज मुसलधारी वर्षाको सम्भावना छ। साथै 3 प्रदेशका विभिन्न ठाउँमा पर्सि बिहिबारसम्म नै पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशका धेरै ठाउँमा पानी हल्कादेखि मध्यम वर्षा पर्ने सम्भावना छ। गैरातीदेखि निरन्तर पानी परेको कोशी प्रदेशको शङ्खुवासभा टाँसी गाउँमा थप पानी पर्ने सम्भावना छ। महाशाखाले टाँसी गाउँ आसपासको क्षेत्रमा सतर्कता अप्नाउन आग्रह समेत गरेको छ। गैराती टाँसी गाउँमा सबैभन्दा धेरै 116 मिलिमिटर वर्षा

मापन गरिएको थियो। अहिले कोशी बागमती र गण्डकी प्रदेशको एक दुई ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ। आज राति पनि कोशीको पहाड़ र तराईका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। ठूलो पानी पर्न सक्ने अनुमान गरिएको ठाउँमा नदी तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

0: जनताको मतमा हाम्रो प्रश्न छ, बाढी प्रभावित क्षेत्रमा पुननिर्माणका लागि बजेट अभाव हुन नदिने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता तपाईँलाई कस्तो लाग्यो? यो प्रश्नमा आफ्नो मत व्यक्त गर्न कालिका एफएमका आधिकारिक फेसबुक पेजमा राखेको स्टाटसमा कमेन्ट गर्न सक्नुहुनेछ भने ट्विटर, व्हाट्सएप र भाइबरबाट लिखित प्रतिक्रिया जनाउन सक्नुहुनेछ। यसै प्रश्नमा आफ्नो आवश्यकको प्रतिक्रिया राख्न 0556571958 सम्पर्क गर्न सक्नुहुनेछ। तपाईँहरूको उत्कृष्ट प्रतिक्रिया प्रत्येक दिन राति 8 बजेको कालिका न्यूज एक्सप्रेस र बिहान 10 बजेको कालिका हाइलाइट्समा प्रसारण गरिनेछ।
1: अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सर्वोच्च अदालतले हुलाक मार्फत हुने मतदानमा कडा नियम लागू गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनालाई रोकिदिएको छ। आसन्न मध्यावधि चुनाव अघि मतदान प्रक्रियालाई प्रभावकारी पार्ने ट्रम्प प्रशासनको प्रयासलाई अदालतले यो फैसलाले ठूलो धक्का दिएको छ। सोमबार पारस परम्परावादी सोचको बहुमत रहेको अदालतले अमेरिकी जिल्ला न्यायाधीश इन्दिरा तलवानीले जारी गरेको आदेश खारेज गर्न स्वीकार गरेको छ। तलवानीले ट्रम्पको उक्त नियमलाई रोक्न निषेधाज्ञा जारी गरेकी थिइन्। ट्रम्प प्रशासन हुलाक मार्फत हुने मतदानमा व्यापक धाँधली हुने दावी गर्दै चुनावको मुखैमा नयाँ नियम लागू गर्न खोजेको थियो, तर डेमोक्राट नेतृत्वका राज्यहरू र मतदान अधिकारहरू समूहले भने यो योजनालाई असंवैधानिक र लोकतान्त्रिक प्रक्रियाका लागि गम्भीर खतरा भएको तर्क गर्दै आएको थियो। मार्च महिनामा ट्रम्पले एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि हुलाक सेवाले नयाँ नियम अप्नाएको थियो। यस नियम अनुसार राज्यहरूले हुलाक सेवालाई मतदाताहरूको सूची पठाउनु पर्ने थियो। हुलाक सेवाबाट पूर्व स्वीकृत गरिएका मतपत्र खाम मात्र प्रयोग गर्नुपर्ने थियो। यसैबीच उता यमनको विद्रोही समूह हुथीले सोमबार 24 घण्टाभित्र साउदी अरेबियाले यमनका विभिन्न क्षेत्रमा 54 हवाई आक्रमण गरेको दावी गरेको छ। हुथीहरू लाल सागरको तटमा द्रुत गतिमा अगाडि बढ़िरहेका बेला उक्त दावी आएको हो। बीबीसी फारसीका अनुसार हुथीहरूले सोमबार साउदी अरेबियाका सैन्य अड्डाहरूमा मिसाइल र ड्रोन आक्रमण गरिएको दावी पनि गरेका छन्। हुथीका अनुसार हालैका दिनहरूमा उनीहरूले लाल सागरको तट र बाब अल मन्डेब स्ट्रेटमा नियन्त्रण प्राप्त गरेका छन्। हालै यस समुद्री मार्गको रणनीतिक महत्व रहेको छ किनकि अमेरिका इरान युद्ध शुरू भएता हर्मुज स्ट्रेट प्रभावित भएको छ।
0: अब खेल समाचार। इंग्लिश प्रिमियर लीगमा लीड्स युनाइटेडले न्यू क्यासल युनाइटेडलाई 4-1 पराजित गरेको छ। घरेलु मैदान इनल्यान्ड रोडमा आज बिहान भएको खेलमा लीड्सले न्यू क्यासललाई सहजै हराएको हो। लिड्सले एक गोल उपहार पाएको थियो। न्यू क्यासलका लुइस माइलीले खेलको 32 मिनटमा आफ्नै पोस्टमा गोल गरेका थिए। त्यसपछि 34 मिनटमा जेडी बोगलले गोल गर्दै लिड्सको अग्रता दोब्बर बनाएका हुन्। डेमोनिक कल्भर्ट लेभिनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेपछि लिड्सले 3 गोलको अग्रता बनाएको हो। दोस्रो हाफमा नोआको ओकाफोरले अर्को गोल थप गरेका थिए। न्यूक्यासलमा बाजुमाना टुरेले 90 मिनटमा सान्त्वना गोल फर्काएका हुन्। यो जितसँगै लिड्स लिगमा पराजित रहँदै 8 अङ्क सहित तालिकाको तेस्रो स्थानमा रहेको छ। शीर्ष स्थानमा रहेको आर्सेनल र दोस्रोमा रहेको म्यान्चेस्टर सिटीको समाना 12 अङ्क छ। न्यूक्यासल 32 स्थानमा रहेको छ।
1: मध्याह 12 बजेको कालिका हाइलाइट्सको अन्त्यमा प्रसारित प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक।
0: आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व मनाइँदै टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठकमा बस्दै
1: प्रधानमन्त्री राहत कोषमा मौजदात 14 अर्ब पुग्यो। नुवाकोटको किस्पाङ गाउँपालिकाको वडा अध्यक्ष 10 वटा बैंकिङ मुद्दा। मोरङमा बस्ने ठक्का दिँदा सशस्त्र प्रहरी साई हवलदारको ज्यान गयो।
0: अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्पको हुलाक मार्फत हुने मतदानमाथिको प्रतिबन्ध स्वीकारेनन्। साउदीले 24 घण्टामा यमनमा 54 हवाई हमला गरेको हुथीको दावी।
1: र इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाइटेड विजयी, न्यूक्यासल युनाइटेड 4-1 गोल अन्तरले पराजित।
0: यसका साथै 24 घण्टा समाचार प्रसारण गर्ने मफसलको पहिलो रेडियो कालिका एफएम 95.2 र इन्टरनेट अनलाइनको कालिका न्युज .com संसारभरिकै साथ प्रसारण भइरहेको मध्याह बाह्र बजको कालिका हाइलाइट आजको लागि यति नै. गीता गुरुङ र शर्मिला विक बिदा हुन्छौ. नमस्कार.
2: कालिका एफएम 95.2.

0: Media. Extreme energy drink.
1: ब्रह्मा मुरारी त्रिपुरान्तकारी तानो शशी भूमि सुतो बुधश्च गुरुश्च शुक्र शनि राहु केतवा सर्वे ग्रह शान्ति करा भवन्तु।
2: अब हाम्रै नगरी भरतपुरमा चिना हेर्ने बनाउने भूत वर्तमान र भविष्यको सम्पूर्ण जानकारी गृह वास्तु वैवाहिक सम्बन्ध शिक्षा रोजगार वैदेशिक यात्रा सम्पूर्ण ग्रहहरूको शुभाशु प्रभाव शास्त्र सम्बत गणितलाई आधार माने सम्पूर्ण ज्योतिषका सेवाहरू कम्प्युटर माध्यमबाट 5 मिनटमै चिना बनाइन्छ। राष्ट्रिय अन्तर्राष्ट्रिय ज्योतिष सेवा पदकबाट सम्मानित 20 वर्षको ज्योतिषीय अनुभव प्राप्त गुरु गोविन्द प्रसाद शास्त्री। मोबाइल 98459656963 र 98476486656। भरतपुर 5 नारायणपुर समी चोक।

0: शान्ति आराधना र उपहारका लागि
1: स्वदेशमा बनेको कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: उच्च शिक्षा अध्ययनको लागि विद्यार्थी भिजामा जापान अस्ट्रेलिया युके यु...

0: पासपोर्ट डकुमेन्टेसन एवं तालिम सबै उपलब्ध गराउँछ।
1: सेन्ट्रल लेक किन
2: ल सुन आफ्नै सुविधा सम्पन्न भवन जापान र लन्डनका प्रोफेसरबाट गेस्ट क्लास बेस्ट टिचर ल्याब लाइब्रेरी लगायत आवश्यक सम्पूर्ण सामग्री यातायातको सुविधा एवं सशुल्क होस्टेलको व्यवस्था सबै छ।
0: त्यति मात्रै हो र स्वदेशमा नै अध्ययन गर्ने विद्यार्थीहरूको लागि त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त ब्याचलर इन होटल म्यानेजमेन्ट BHM ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BITM र BBS मा भर्ना खुला गरिएको छ। अझ CTBTको होटल तथा विभिन्न प्राविधिक तालिमको व्यवस्था पनि छ।
1: सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली
3: भरतपुर ओह्रालो सेन्ट्रल कलेज बिल्डिङ फोन 0656942073 टोल फ्री नम्बर 18105000273।
4: ए बुवा यता आउनुहोस्, हाइवे सँगै रहेको भर्खरै बनेको नयाँ भूकम्प प्रतिरोधी घर सस्तोमा बिक्रीको लागि बुकिङ खुला छ।
5: ए भाइ, घरमा झ्यालडोका कस्ता छन्? धेरै कुरा हेरियो, जमाना फेरियो, एउटा कुरा बुझिराख भाइ, KSUPVCका झ्यालडोका भनेको हेर्दा आकर्षक र वर्षौँ वर्ष टिक्ने मजबुत छन्। त्यसैले हामीलाई त KSUPVCको झ्यालडोका राखेकै घर चाहिन्छ।
6: सम्पर्क KS झ्यालडोका संसार भरतपुर 9 मिलन चोक, मोबाइल 98550064133।
7: ए साथी, तिम्रो दिदीको विवाह कस्तो धमाकेदार! आहा, क्या दामी साउन्ड सिस्टम, डीजे लाइट, फुल सजावट अनि स्टेज सजावट कहाँबाट गरायौ?
8: यो सबैको जिम्मा भरतपुर 3 कमल नगरमा रहेको विवाह इभेन्टलाई दिएको र त्यहीबाट सबै काम गराएको हो नि साथी।
9: विवाह, व्रतबन्ध, पार्टी, सभा, जुनसुकै इभेन्ट होस्, विवाह इभेन्ट एउटै नाम, सबै काम।
7: अब त मेरो भाइको व्रतबन्धको लागि पनि सबै जिम्मा विवाह इभेन्टलाई नै दिन्छु।
6: विवाह इभेन्ट भरतपुर 3 कमल नगर, सम्पर्क पप्पु शाह, मोबाइल 98550050007 र 98013 45006।
7: तपाईँको सपना जस्तै क्षणहरू यादगार बनाउनुहोस् विवाह इभेन्टसँग।
10: पुरानो र दीर्घ रोगीहरूलाई निरोगी बनाउँदै बारम्बार अस्पताल धाउँदा पनि निको नभएका बिरामीहरूका लागि वरदान साबित हुँदै रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय के भन्छन् त उपचार गराएर आएका बिरामीहरू?
11: मलाई दिसा गर्ने बेलामा मोरमला जस्तै भयो, ग्यास्ट्रिकले बढी सताएर अनि पहिले त्यहाँ राम्रो हुन्छ रे भनेर आएको, अहिले चाहिँ विषेक भयो, पालि भगवान सरे भयो।
12: मलाई दम खोकी चिया चिया हुन्थ्यो, ज्यान कर्कर खान्थ्यो, रोग बोकेरै मर्छु कि जस्तो भयो। छोरा बुहारी पनि अस्पताल बोकेर लाँदा लाँदा उनीहरू नि हैरान परिसकेका थिए, त्यस्तो मान्छे पनि यस्तो हुँदो रहेछ, आफैलाई विश्वास नलाग जस्तो भयो।
10: बिना अपरेसन, पाल्स, पिनास, पत्थरी लगायत बच्चादेखि वृद्धसम्म जुनसुकै स्वास्थ्य समस्याको सफल उपचार, विश्वास, अनुभव र प्राकृतिक उपचारको भरोसा रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय, पुलचोक नारायणगढ, कैलाश पेट्रोल पम्प अगाडि 20 मिटर उत्तर तर्फ नारायणी नदी किनार, सम्पर्क 0656595954 र 98451 81115।
13: DMMCH स्तरका विशेषज्ञबाट सेवा प्रदान गरिने समिट हेल्थ केयर हस्पिटल प्राली, अन्तर्राष्ट्रिय स्तरको प्रोटोकल सहित हजुरहरूको सेवामा भरतपुर 9 को पहिलो र एक मात्र अस्पताल समिट हेल्थ केयर हस्पिटल प्राली, भरतपुर 9 केन्द्रीय बस पार्क चितवन, फोन 0556592064।
14: कालिका FM, हृदयको स्पन्दन।

0: कालिका एफएम 95.2
1: समय बदलियो पुस्ता फेरियो तर साथ साथ उस्तै छ।

0: दशकदेखि।
1: बाढीबाट जोगिन पूर्व तयारी गरौं। नदी किनारमा घरगोठ बनाउँदै नबनाऊ। घर छेउका खोला नदीमा बेलैमा तटबन्धन लगाऊ। वर्षायाममा सधैँ मोबाइलमा पर्याप्त ब्यालेन्स र ब्याट्री राखौ। वर्षा र बाढीको अवस्था बारे टोल फ्री नम्बर 1155 वा रेडियो टिभीबाट नियमित जानकारी लिने गरौँ। नदीमा बढेको पानी, ड्याम र तटबन्धनको अवस्था बारे बेला बेलामा जानकारी लिँदै गरौँ। प्रहरी, सुरक्षा निकाय र एम्बुलेन्सको नम्बर मोबाइलमा सेभ गरेर राखौँ। सकिन्छ भने कण्ठ पारौँ। आफ्नो गाउँ ठाउँ र वडामा सबै मिलेर रबरका ढुङ्गा, लाइफ ज्याकेट, डोरी, बाँस र प्राथमिक उपचारका सामग्रीहरूको जोहो गरेर सुरक्षित राखौँ। आपत विपदका लागि अन्न, दाल, नुन, तेल र साबुन जस्ता अत्यावश्यक सामग्री घरको सबैभन्दा अग्लो ठाउँ राखौँ। नागरिकता, लाल पुर्जा, लाइसेन्स, पासपोर्ट जस्ता महत्त्वपूर्ण कागजात पत्र र औषधि प्लास्टिकले राम्ररी पोको पारेर घरको अग्लो ठाउँमा राखौँ। टर्च, डोरी, सिटी, लौरो जस्तो सामान सजिलै भेटिने ठाउँमा राखौँ। कालिका नगरपालिका नगर कार्यपालिकाको कार्यालय रेडक्रस ग्राम कालिका चितवनद्वारा जनहितमा जारी सन्देश।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। सर्वसीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठुलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठुलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
3: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम चन्द्रकुमारी लामिछाने, म हर्कापुर 12 हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने, अनि नानीले वैदिकमा जाऊँ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गऱ्यौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गयौँ, अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो।
5: मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर वहीँ गएको के। यहाँबाट झस्कानी र नि पटाउने गल्ने, अनि भतते पोल्ने, दुख्ने बेसी पटाउने, सुतेको सुते हुने, सुती सुते खाने भात, अनि त्यही हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्त पनि दिनुभयो, त्यो गर्दा गर्दै अनि त्यतिकै हिँड्न सकिनु भएको।
6: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550 5934।
7: ओइसीमा कता हिँडे कि?
8: तेल खोज्दै हिँडेको, हेर न शुद्ध मिसावट नभएको तेल आजकल त पाउन नै गाह्रो।
7: ठाउँमा जानु पर्छ नि। ल, हाम्रै भरतपुर 11 रहेको वशिष्ठ तेल उद्योगमा जाऊ न, त्यहाँ त अत्याधुनिक प्रविधिबाट सफा गरी शुद्ध तेल उत्पादन गरिन्छ। उत्पादन गर्ने ठाउँ पनि आहा कति सफा, हाम्रै किचन जस्तो। त्यस्तो सफा तेल मिल मैले आजसम्म अन्त कतै देखेकै छैन।
9: स्वस्थ जीवन र मिठो स्वादका लागि वशिष्ठ तेल उद्योगबाट उत्पादित खाटी तेलहरू, तोरीको तेल, कालो तिलको तेल, सरसोको तेल, आलसको तेल, भाङ्गोको तेल र बदामको तेलहरू नै प्रयोग गर्नुहोस्। सफाई र शुद्धता, वशिष्ठको प्रतिबद्धता। वशिष्ठ तेल उद्योग, भरतपुर 11 मुक्तिनगर, आका अस्पताल अगाडि पहिलो बाटोमा। सम्पर्क नम्बर 98550 5905।
10: ग्लोबल करियरको सुरुवात होटल र आईटी सँग सिप शिक्षा र सम्भावनाको संगम आरम्भ कलेज,
11: जहाँ अनुभवी शिक्षकको मार्गदर्शनमा प्रयोगात्मक र व्यवहारिक शिक्षा प्रणाली सँगै आधुनिक प्रविधि सँग सिक्ने अवसर मिल्छ।
10: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BIT र ब्याचलर अफ होटल म्यानेजमेन्ट BHM विषयमा सीमित सिटमा भर्ना खुलेको हुँदा सिट सुरक्षित गर्नुहोस्।
11: आरम्भ कलेज, जहाँ सेवा, कला र सूचना प्रविधि सँगै फस्टाउँछ नवीनतम नेपाल कला।
10: भर्ना एवं अन्य जानकारीका लागि आरम्भ कलेज, भरतपुर 11 नहर चोक बाइपास रोड, सम्पर्क नम्बर 056-13-664, मोबाइल 98550-33664 र 98550-33559।

0: चम्चा हरेक ग्लासमा जीवनको मिठास, शुद्धतामा यसको सबैलाई विश्वास। बाबु नानी अनि ड्याडी र मम्मी सबैलाई मन पर्ने यम्मी यम्मी पञ्चमी, अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय डेरी उत्पादन, प्रोडक्ट अफ डेलिस डेरीज।
1: 95.2 कालिका एफएम, हृदयको स्पन्दन।

0: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
2: ए माइला, यो तिरपाल टाँगेर घरमा के गर्न लागेको भने?
3: अब बर्खा लाग्यो क्याप्टेन काका, हावा हुरी पानीले रङ खुइलिन्छ भनेर त्रिपाल उडाउन लाग्यो नि।
2: ल, यसरी त्रिपाल उडाएर साध्य हुन्छ त माइला? मैले जस्तै उच्च गुणस्तरीय आकर्षक वर्षौं वर्ष टिकाउ हुने 10 वर्षको ग्यारेन्टी भएको टाटा पेन्ट्सको लुकोल एक्सटेरियर इमल्सन लगाउनु पर्छ अनि पो ढुक्क हुन्छ त।
4: नेपाल भई पहिलो पटक टाटा पेन्ट्सको हात खाली नजाने उपहार योजना अन्तर्गत पेन्टर साथीहरूलाई सम्मान गर्दै बाल्टी खोल्ने बित्तिकै सुनको क्रसको कुरी चाँदीका सिक्काहरू र नगद 1,000 देखि 1,00,000 सम्म अब प्राप्त गर्नुहोस्।
5: पेन्टर को आशा, ग्राहक को भरोसा, टाटा पेंट्स, हामी रंग्याउँछौं नेपाललाई।
6: शुभ दिनलाई बनाउनुहोस् झनै यादगार, जहाँ खुशी र आतिथ्यता मिसिन्छन् एकै ठाउँमा।
7: सीएमटी होटल, जहाँ प्रेमको उत्सवलाई मिल्छ लग्जरी टच। अत्याधुनिक हल, ओपन किचन, VIP वेटिङ रुम, स्वच्छ र स्वादिष्ट घरको जस्तै खाना, लग्जरी रुम, स्विमिङ पुल, गार्डन, पार्टी एरिया, पर्याप्त पार्किङ, सबै सुविधा एकै ठाउँमा।
6: प्रोफेसनल टिमबाट तपाईँहरूको उत्कृष्ट सेवाको लागि
7: सीएमटी होटल हाकिम चौक, फोन नम्बर 0556-94403 र मोबाइल 98550-74933।
8: ए दाई पो,
2: के भयो नानुलाई?
8: यो त स्कुल जाने बेलामा सधैँ यस्तै हो।
9: बाबा, स्कुल छिटो जान न, we are getting late for school, let's go to school।
8: ए बाबु त कति ज्ञानी, कुन स्कुल हो बाबुको?
9: स्टार्स मोन्टेसोरी एकेडेमी।
10: चाइल्ड साइकोलोजी र चाइल्ड राइट्स लाई ध्यानमा राखेर मोन्टेसोरी ट्रेन टिचर द्वारा अध्यापन गराइने
8: स्टार्स मोन्टेसोरी एकेडेमी, पालिकी चोक पोखरा र भरतपुर 11 मालपोत चोक।
10: सम्पर्क फोन 056-490-0037, 98550-61037। स्टार्स मोन्टेसोरी एकेडेमी, जहाँबाट तपाईँका नानी बाबुको भविष्य निर्माणको पाइला सुरु हुन्छ।
6: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
11: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
6: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556-90-959, 98550-60-359 र 98550-67-359।
12: गर्मीको मौसम पनि छ। हाम्रो स्कुलको अतिरिक्त क्रियाकलाप अन्तर्गत स्विमिङ खेल्न हाम्रा विद्यार्थीहरूलाई कहाँ लैजाने हो?
2: अन्तत लैजाने कुरै भएन नि, डल्फिन फन पार्क एन्ड रिसोर्ट भरतपुर 9 शरदपुरमा लैजाने हो। त्यहाँ स्कुल, कलेज अनि मोन्टेसोरीका विद्यार्थीहरूको लागि पौडी टिकटमा फ्री खाजाको सुविधा पनि छ अनि बच्चाहरू र ठुला मान्छेको लागि छुट्टा छुट्टै सुरक्षित स्विमिङ पुल पनि छ। आकर्षक बगैँचा र खेल सामग्रीहरू पनि छन्। बच्चाहरू त्यहाँ गएपछि त एकदमै रमाउँछन्।
13: मज्जाको स्वादिष्ट परिकार, विवाह पार्टी र इभेन्ट्सका लागि विशेष पार्टी हल, आकर्षक नाइट लाइटनिङ गार्डन, निशुल्क प्रवेश अनि ग्रुपमा आउनेलाई विशेष छुट।
2: डल्फिन फन पार्क एन्ड रिसोर्ट, जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ।
13: स्टेप बाई स्टेप स्कुल अगाडि भरतपुर 9 शरदपुर, फोन 0564909003 र 98550653।
14: पाल्स, फिसर, फिस्टुला र पेटोकका बिरामीहरूलाई विशेष जानकारी। यही आश्विन 3 गते शनिबारका दिन काठमाडौँका वरिष्ठ आयुर्वेद विशेषज्ञ डाक्टर दुर्गा आयुर्वेद औषधालय पोखरा बसपाग नारायणगढमा आउँदै हुनुहुन्छ। नयाँ तथा पुरानो पाल्स, दिशाघर दुख्ने, पोल्ने, दिशाघरबाट रगत बग्ने, दिशाघरमा मासु पलाएको, दिशाघर चिलाउने, पटक पटक दोहोरिरहने पाल्स, फिसर, फिस्टुलाका साथै कब्जियत, गानोगोला, ग्यास्ट्रिक, मधुमेह, पत्थरी, प्रोस्टेट बढेको, युरिक एसिड, बात व्याधि एवं स्त्री प्रसूति तथा यौन सम्बन्धी समस्या भएका बिरामीहरूले उपचारको लागि सम्पर्क गर्नुहुन जानकारी गराउँदछौ। पाइल्स एवं फिस्टुला रोगको उपचार औषधि तथा छार सूत्र विधिबाट गरिन्छ। नाम दर्ता फोनबाट पनि गर्न सकिनेछ। साथै अन्य दिन निशुल्क बिरामी जाँच तथा परामर्श सेवा उपलब्ध छ। सम्पर्क दुर्गा आयुर्वेद औषधालय पोखरा बसपाक नारायणगढ चितवन, फोन 0556126070।
15: रंग बहार रंग बहार
16: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
15: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
16: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
15: बर्जर पेन्स।
2: आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनको कर छुट तथा सहुलियत सम्बन्धी अत्यन्त जरुरी सूचना। नेपाल सरकारले आर्थिक ऐन 2083 मार्फत विभिन्न कर, ब्याज शुल्क, थप दस्तुर तथा जरिवाना छुट एवं मिनाहा सम्बन्धी विशेष व्यवस्था गरेको छ। यस अन्तर्गत राष्ट्रिय पुननिर्माण कोषमा योगदान गरेको रकम कटाउन पाउने, व्यापारिक मौजदातको नोक्सानी सम्बन्धी व्यवस्था, वैदेशिक सहायता सम्झौता बमोजिम सञ्चालित आयोजनाका निर्माण तथा सेवा प्रदायकहरूलाई आयकर छुट, साबिकका बिक्री कर, मनोरञ्जन कर, होटल कर तथा ठेक्का कर सम्बन्धी बकेउता छुट तथा मिनाहा लगायतका व्यवस्था रहेका छन्। यसै गरी विलासिता शुल्क तथा मूल्य अभिवृद्धि कर, आयकरको ब्याज तथा शुल्क, मूल्य अभिवृद्धि करको ब्याज तथा जरिवाना शुल्क, अन्त शुल्कको जरिवाना एवं विलम्ब शुल्क लगायतमा पनि एन बमोजिम छुट तथा मिनाहाको व्यवस्था गरिएको छ। विवरण पेश गरिसकेका तर कर तथा अन्त शुल्क बकेउता रहेका करदाताले कर दाखिला गरेमा ब्याज शुल्क, थप दस्तुर एवं जरिवाना नलाग्ने र कर निर्धारणबाट सिर्जित बकेउता दाखिला गर्ने एवं विचाराधीन मुद्दा फिर्ता लिई कर दाखिला गर्ने सम्बन्धमा समेत विशेष सहुलियतको व्यवस्था गरिएको छ। त्यसै गरी संस्था, बिमा अभिकर्ता, संयुक्त राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय संघ संस्थामा कार्यरत नेपाली वा बासिन्दा व्यक्ति लगायतका लागि पनि ऐनमा विभिन्न कर छुट, ब्याज तथा शुल्क मिनाहा सम्बन्धी विशेष व्यवस्था गरिएको छ। तसर्थ आर्थिक ऐन 2083 ले प्रदान गरेका छुट तथा सहुलियतको लाभ लिन योग्य सम्पूर्ण करदाता एवं सरकारवालाहरूलाई सम्बन्धित व्यवस्था र तोकिएको प्रक्रिया बमोजिम समयमै आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनमा सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्नुहुन अनुरोध गरिन्छ। आन्तरिक राजस्व कार्यालय भरतपुर चितवन, सम्पर्क नम्बर 0556908011।
17: स्टुडियो टाइम चेक। यो समय
2: स्वदेशमा होस् या विदेशमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूको पहिलो रोजाइ
13: सेन्ट्रल कलेज, मुख्य कार्यालय भरतपुर ओरालो नारायणगढ,
6: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली, भरतपुर 9 केन्द्रीय बस पार्क चितवन।
14: उच्च शिक्षा अध्ययनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, आइएलटिएस, पिटी, कोरियन, अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली, भरतपुर ओरालो नारायणगढ।
18: यति बेला दिनको 1 बजेको छ। It's 1 p.m.

0: यस कानेका न्यूज अपडेटको साथमा
1: ङ विरूद्ध 10 बैंकिङ कसुरको मुद्दा रहेको पाएको छ। सोमबार प्रधानमन्त्री बालेन शाहसँग छलफल गरेर बाहिरिने क्रममा सिंहदरबार गेटबाट पक्राउ परेका तामाङ विरूद्ध विभिन्न ठाउँमा 10 बैंकिङ कसुरको मुद्दा रहेको पाएको हो। उनी विरूद्ध जिल्ला प्रहरी परिसरले अनुसन्धान सकेर 3,04,00,000 बैंकिङ कसुरको मुद्दा सरकारी वकिल कार्यालयमा पेश गरिसकेको छ। परिसर काठमाडौँले नै 1,03,30,000,000 अर्को मुद्दा पनि सरकारी वकिल कार्यालयमा पठाइसकेको छ। 48,00,000 एउटा र 95,00,000 अर्को गरी 2 बैंकिङ कसुर मुद्दाको पनि मिसिल पेश भइसकेको छ। 2,56,00,000 ठगी कसुरको मुद्दा पनि परिसर काठमाडौँबाट सरकारी वकिल कार्यालयमा गइसकेको काठमाडौँ परिसरका एसपी दानबहादुर थापाले बताउनुभयो। त्यस्तै परिसर भक्तपुरमा 2,00,000 प्रहरी व्रत जनसेवामा 75,00,000 प्रहरी वृत्त दरबार मार्गमा 5,25,000,000 वृत्त लैनचोरमा 79,80,000,000 र वृत्त महारजगंजमा पनि बैंकिङ कसुरको मुद्दा दर्ता रहेको प्रहरीले बताएको छ। प्रधानमन्त्री शाहले बाढ़ी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग छलफल गर्नुभएको थियो। तामाङ सोही छलफलमा सहभागी हुन सिंहदरबार पुग्नु भएको थियो। धनुषाको विदेह नगरपालिका 6-3 कोरियाबाट हराएका 15 महिना बालकको 11 दिनपछि प्रहरीले सकुशल उद्धार गरेको छ। बालकलाई अपहरण गरेको आरोपमा 1 महिलालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता ओम प्रकाश खनालका अनुसार कमलेश महतोका 15 महिनाका छोरा सिद्धान्त महतो भदौको 18 गते अपरान्ह करिब 4:40 बजे आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा हराएका थिए। बालक हराएको सूचना प्राप्त भएपछि प्रहरी चौकी गिद्दाबाट टोली परि चालन गरिएको थियो। बालकको खोजीको लागि जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी उपरीक्षक रूपेश खड्काको कमाण्डमा 60 जनाको टोली प्रहरी टोली परिचालन गरिएको थियो। तालिम प्राप्त कुकुरको समेत सहयोगमा घटनास्थल र आसपासका क्षेत्रमा खोज तलास गरेको प्रहरीले जनाएको छ। त्यसै गरी जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनाल तथा मध्य प्रदेश प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बविन्द्र नेमुवाङको कमाण्डमा खटेको प्रादेशिक सूचना विश्लेषण तथा अनुसन्धान समूहको संयुक्त टोलीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानको क्रममा बालकलाई कमला नगरपालिका 9 हथलेटीका करिब 41 वर्षीय पुनिता देवी पासवानले अपहरण गरेको खुलेको डीएसपी खनालले बताउनुभयो। उनका अनुसार सशंकित महिलाले बालकलाई स्थान परिवर्तन गर्दै नेपाल तथा भारतका विभिन्न ठाउँमा लुकाएर राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो। त्यसपछि धनुषाका सम्पूर्ण नाकामा 24 घण्टा प्रहरी परिचालन गर्नुका साथै प्राविधिक अनुसन्धान मार्फत उनको खोजी तीव्र पारिएको थियो। प्रहरीले घेराबन्दी गरेपछि भदौको 29 गते दिउँसो करिब 3:35 बजे ती महिलाले बालकलाई उनको घरदेखि करिब 300 मिटर दक्षिण सड़क छेउमा छाडेर भागेकी थिइन्। प्रहरीले तत्काल बालकको उद्धार गरी स्वास्थ्य परीक्षण गरेर अभिभावकको जिम्मा लगाएको जनाएको छ। बालकको स्वास्थ्य सामान्य रहेको छ। बालकलाई छाडेर भागेकी पुनिता देवी पासवानलाई पनि प्रहरीले सोही दिन साँझ 3:45 बजे भारततर्फ भाग्दै गरेको अवस्थामा विदेह नगरपालिका 1 महिनाथपुरी स्थित 10 गजा क्षेत्रबाट नियन्त्रणमा लिएको हो। सरकारले ल्याएको पुँजी बजार सुधार कार्ययोजनाले बुधबार शेयर बजारमा सकारात्मक प्रभाव देखाएको छ। कारोबार शुरू भएको आज मंगलबार सकारात्मक प्रभाव देखाएको छ। कारोबार शुरू भएको पहिलो 1 घण्टामा बजार परिसूचक नेप्से 35 अङ्क अर्थात 1.39% बढेको छ। यो वृद्धिपछि नेप्से परिसूचक 2620 कायम भएको छ। कारोबार खुलेको 1 मिनटमै नेप्से 2679 अङ्कसम्म पुगेकोमा त्यसपछि केही सम्हालिएको छ। कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको छ। 1 घण्टामै 3,44,00,000,000 कारोबार भएको छ, जबकि अघिल्लो दिन पूर्ण 4 घण्टामा 4,68,00,000,000 कारोबार भएको थियो। पहिलो 1 घण्टामा सबै समूहगत सूचक बढेका छन्। ब्याङ्किङ, विकास ब्याङ्क, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत लगानी, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, माइक्रो फाइनान्स र अन्य व्यापार 9.1% भन्दा धेरै बढेका छन्। पहिलो 1 घण्टामा 255 कम्पनीको मूल्य बढ्दा 15 घटेको छ भने 6 रहेको छ। यति बेलासम्म जोशी हाइड्रो पावरको 6, उन्नति सहकारी लघु वित्तको 4,

0: सिन्धु विकास बैंकको 4% मूल्य बढेको छ। त्यस्तै अपी पावर सिमेन्ट, शिवम सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स, लिबर्टी इनर्जी तथा लक्ष्मी सनराइज बैंकको कारोबार भने अगाडि रहेका छन्। कोशी बागमती र गण्डकीका एक दुई ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना छ। साथै यी तीन प्रदेशका विभिन्न ठाउँमा पर्सि बिहिबारसम्म नै पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशका अरू ठाउँमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गैरातीदेखि निरन्तर पानी परिरहेको कोशी प्रदेशको संखुवा सभा टासी गाउँमा थप पानी पर्ने सम्भावना छ। महाशाखाले टासी गाउँ आसपासका क्षेत्रमा सतर्कता अप्नाउन आग्रह समेत गरेको छ। गैराती टासी गाउँमा सबैभन्दा धेरै 116 मिलिमिटर वर्षा मापन भएको थियो। अहिले कोशी बागमती र गण्डकी प्रदेशको एक दुई ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ। आज राति पनि कोशीको पहाड र तराईका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। ठूलो पानी पर्न सक्ने अनुमान गरिएका ठाउँका नदी तटीय क्षेत्रमा विशेष सावधानी अप्नाउन महाशाखाले आग्रह गरेको छ। कृत्रिम बुद्धिमत्ता अर्थात एआई प्रविधिबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई समयमै पहिचान तथा सम्बोधन गर्न आवश्यक रहेको अस्ट्रेलियाको साइबर गुप्तचर निकायका प्रमुखले बताउनु भएको छ। अस्ट्रेलियन सिग्नल डाइरेक्टरीको महानिर्देशक अबिगेल ब्रार्साले क्यानबेरामा आयोजित एक सम्मेलनमा एआईसँग सम्बन्धित सम्भावित आक्रमणले सरकारी निकाय तथा व्यवसायले प्रयोग गरिरहेका पुराना प्रविधिमा रहेका कमजोरीलाई लक्षित गर्न सक्ने सम्भावना रहेको र यसका लागि अस्ट्रेलियामा पूर्व चेतावनी प्रणाली विकास गर्न आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। उहाँले सरकारी निकाय तथा व्यवसायले एआईलाई सुरक्षा क्षमता अभिवृद्धि गर्ने उपयोगी माध्यमको रूपमा प्रयोग गर्न सकिने उल्लेख गर्दै सम्भावित जोखिमलाई प्रारम्भिक चरणमै पहिचान गर्न आवश्यक तयारी र सहकारीलाई निरन्तर प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभएको चिनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। ब्राडशाली गुप्तचर तथा सुरक्षा निकायले एआई प्रविधि विकास गर्ने कम्पनीसँग सहकारीलाई थप सुदृढ गर्दै सम्भावित जोखिम सम्बन्धी सूचना समयमै आदान प्रदान गर्नुपर्नेमा जोड़ दिनुभएको छ। उहाँका अनुसार यस्तो सहकारीले सम्भावित सुरक्षा चुनौतीलाई समयमै बुझ्न तथा आवश्यक सावधानी अप्नाउन सहयोग पुग्नेछ। क्रिकेटर डेभिड वार्नरले काठमाडौँ गुर्खाजबाट तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल खेल्न नेपाल आउने भएका छन्। गोर्खाजले सामाजिक सञ्जाल मार्फत वार्नरलाई अनुबन्ध गरेको जनाएको छ। उनी एनपीएल खेल्न आउने हालसम्मकै ठूला विदेशी खेलाड़ी हुन्। यसअघि अस्ट्रेलियाको क्रिकेटिङ संस्था सिम स्ट्राइकरले पनि वार्नरले एनपीएल खेल्ने भनेर पोस्ट नै राखिसकेको थियो। वार्नरले उक्त पोस्टमा लाइक पनि गरेका थिए। यस्तै काठमाडौँ गोर्खाजले राखेको हिन्ट अनुसार वार्नर नै उक्त खेलाड़ी रहेको संकेत देखेको थियो र अनलाइन यसबारेमा समाचार प्रकाशित भएको थियो। 39 वर्षीय वार्नरले अस्ट्रेलियाका लागि 2 ODI विश्वकप, 1 T20 विश्वकप र विश्व टेस्ट च्याम्पियनसिप 3 मुख्य प्रतियोगिता जितेका छन्। वार्नरले सन् 2015 र 2023 ODI विश्वकप, सन् 2021 T20 विश्वकप र सन् 2023 विश्वकप विश्व टेस्ट च्याम्पियनसिप जितेका छन्।
1: Kalika News Update.

0: flip on ya. Extreme energy drink.
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: 4 95 37 98 550 61 37 स्टार्स मन्टेसोरी एकेडेमी, जहाँबाट तपाईका नानी बाबुको भविष्य निर्माणको पाइला सुरु हुन्छ।
1: बेलायत तथा देशकै प्रमुख अस्पतालहरूमा अनुभव प्राप्त सिनियर कन्सल्टेन्टको टिमद्वारा सेवा प्रदान गरिने समिट हेल्थ केयर हस्पिटल, जहाँ हार्ट जोड्नी सम्बन्धी सबै खाले उपचार, साना शल्यक्रियादेखि जटिल अपरेसन, जोड्नी फेर्ने, दूरबीनद्वारा घुँडाको एसिएल पिसिएल लिगामेन्ट तथा मेनिस्कस सर्जरी सेवा। समिट हेल्थ केयर हस्पिटल प्राली, भरतपुर 9 केन्द्रीय बस पार्क, चितवन।
2: ब्रह्मा मुरारी त्रिपुरान्तकारी भानु शशि भूमि सुतो बुधश्च गुरुश्च शुक्र शनि राहु केतवा सर्वे ग्रह शान्ति करा भवन्तु।
3: अब हाम्रै नगरी भरतपुरमा चिना हेर्ने बनाउने भूत वर्तमान र भविष्यको सम्पूर्ण जानकारी, गृह वास्तु, वैवाहिक सम्बन्ध, शिक्षा, रोजगार, वैदेशिक यात्रा, सम्पूर्ण ग्रहहरूको शुभाशु प्रभाव, शास्त्र सम्बद्ध गणितलाई आधार माने सम्पूर्ण ज्योतिषका सेवाहरू कम्प्युटर माध्यमबाट 5 मिनटमै चिना बनाइन्छ। राष्ट्रिय अन्तर्राष्ट्रिय ज्योतिष सेवा पदकबाट सम्मानित 20 वर्षको ज्योतिषीय अनुभव प्राप्त गुरु गोविन्द प्रसाद शास्त्री। मोबाइल 98459656963 र 98476486656। भरतपुर 5 नारायणपुर समी चोक।
4: भरतपुर ओह्रालोमा रहेको सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेसबाट विदेशमा गएर उच्च शिक्षा अध्ययन सँगै कमाई पनि गर्ने।
5: कसरी?
4: उच्च शिक्षा अध्ययनको लागि विद्यार्थी भिजामा जापान, अस्ट्रेलिया, युके, युएसए, युरोप, साउथ कोरिया, क्यानाडा लगायतका देशहरूमा जाने विद्यार्थीहरूको लागि भाषा कक्षाहरू, जापानिज भाषा, आईएलटी, टोफेल, स्याटेट, एक्सपर्ट डकुमेन्टेसन एवं तालिम सबै उपलब्ध गराउँछ।
6: ल सुन, आफ्नै सुविधा सम्पन्न भवन, जापान र लन्डनका प्रोफेसरबाट गेस्ट क्लास, बेस्ट टिचर, ल्याब, लाइब्रेरी लगायत आवश्यक सम्पूर्ण सामग्री, यातायातको सुविधा एवं सशुल्क होस्टेलको व्यवस्था सबै छ।
4: त्यति मात्रै हो र स्वदेशमा नै अध्ययन गर्ने विद्यार्थीहरूको लागि त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त ब्याचलर इन होटल म्यानेजमेन्ट बिएचएम, ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट बिआइटिएम र बिबिएसमा भर्ना खुला गरिएको छ। अझ सिटी को होटल तथा विभिन्न प्राविधिक तालिमको व्यवस्था पनि छ।
5: सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेस प्राली,
6: भरतपुर ओह्रालो, सेन्ट्रल कलेज बिल्डिङ। फोन 0656-594-273, टोल फ्री नम्बर 18-10-50-00-273।

0: कालिका एफएम 95.2
1: आँखा सम्बन्धी सम्पूर्ण रोगको अत्याधुनिक उपचार शल्यक्रिया एवं परामर्शको लागि विश्वासिलो नाम चितवन आँखा अस्पताल, सम्पर्क फोन 0546 93 7 80। साथै नेपाल सरकारको सामाजिक सुरक्षा कोष स्वास्थ्य बीमा योजना चितवन आँखा अस्पतालमा उपलब्ध छ।
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम चन्द्रकुमारी लामिछाने, म हर्कापुर 12 हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने। अनि नानीले वैदिकमा जाऊँ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गऱ्यौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गयौँ। अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो।
4: सम्पर्क
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98.5 50 50 9 34।
5: हेलो,
6: सुन न भाइ बुहारी काठमाडौँबाट आउँदैछन्, कहीँ अलिक फरक ठाउँमा जाउँ न, यस पटकको बसाई विशेष बनाउनु पर्छ है।
5: ल्यान्डमार्क फार्म हाउस जाउँ न, हुन्न, अनि भोलिपल्ट बागमारा सौराहा जाउँ ल्यान्डमार्क फरेस्ट पार्कमा।
6: भाइले अफिसको कन्फरेन्स र सेमिनार भरतपुरमा गर्नुपर्ने थियो भन्दै थिए, के गर्ने होला?
5: भइहाल्छ नि, कन्फरेन्स सेमिनार मिटिङ गर्नु परे भरतपुर हाइटमा रहेको ल्यान्डमार्क नारायणीमा गरौला।
6: सबै ठाउँमा ल्यान्डमार्क होटेल एन्ड रिसोर्टको सेवा गजब रहेछ त।
7: विगत 35 वर्षदेखि नेपालको आतिथ्य क्षेत्रमा सेवा दिँदै आइरहेको होटल सेन, ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, काठमाडौँ, पोखरा, बागमारा सौराहा, भैरहवा, भरतपुर अनि भुवनचार देवघाटमा पनि। कर्पोरेट अफिस गरीधारा काठमाडौँ, फोन 01-40-47-06 र 40-47-07।
8: रंग बहार रंग बहार
9: बर्जर संगे उपहार उपहार बम्पर यामाहा रेजियर
8: बर्जर पेन्सले घर रंग लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
9: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ
8: बर्जर पेन्स।
10: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: का साथ व्यापार व्यवसाय करना, आर्थिक जोखिम कम करना, विश्वास हामीलाई गर्नुस्। United Azure Insurance, United by Trust.
1: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
2: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
1: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
2: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोप मौला काली।
1: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
2: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट 1 नवलपुर।
3: भ्याकुम लगाएर माटो गिटी बालुवा जे आउँछ एकैछिनमा सफा गरिदिन्छ। न्यू मनोकामना सेफ्टी ट्याङ्की सफाई, त्यहाँको फोन नम्बर चाहिँ 98 550 62 331। टिप्नु है।
4: ओहो काका, म त हजुरको खुट्टा भाँचेको छ भने थाहा पाएर भेट्न हिँडेको। हजुर त निको भएर पनि मर्निङ वाक गर्न लागिसक्नु भएछ त।
5: नारायणी सामुदायिक हस्पिटल भएपछि के चिन्ता, त्यहाँ त 24 घन्टा दुर्घटनाबाट भएका घाइतेहरूलाई सेवा प्रदान गरिने ट्रमा सेन्टरको व्यवस्था छ, अनि अत्याधुनिक मेसिनबाट जाँच गरी वरिष्ठ डाक्टरहरूले उपचार गरेपछि त हात खुट्टा भाँचिएको, टाउको फुटेको, नसा च्यापिएको, ढाड भाँचिएको जस्ता समस्याहरूको तुरुन्तै सफल उपचार हुँदो रहेछ।
4: त्यही त काका, पोहोर साल मेरो ढाड भाँचिँदा पनि नारायणी सामुदायिकमै गएर उपचार गरेको, अहिले त पहिलेको जस्तै भइसक्यो।
6: सुविधा सम्पन्न भवन, स्वच्छ सफा कोठा, डाक्टर तथा नर्सहरूद्वारा परिवारको सदस्यले जस्तै नियमित हेरविचार गरिने
7: नारायणी सामुदायिक हस्पिटल भरतपुर चितवन।
8: फोन 056-493-817, 493-211 र मोबाइल 98-442-0961।
9: पाइल्स, फिस्टुला, फिसर लगायतका मलद्वार सम्बन्धी समस्या, बाथरोग, युरिक एसिड, साइटिका, प्यारालाइसिस एवं नसा च्यापिएका लगायतका हाड जोड्नी तथा नसा सम्बन्धी समस्या भएका बिरामीहरूको लागि खुसीको खबर। हिमालय आयुर्वेद क्लिनिकको 6 वार्षिक उत्सवको उपलक्ष्यमा 2 दिने स्वास्थ्य शिविर यही भाद्र 30 र 31 गते बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म। हिमालय आयुर्वेद क्लिनिक पोखरा बसपाक नारायणगढ चितवनमा आयुर्वेदमा MD गर्नुभएका डाक्टर अशोक कुमार महत्तोद्वारा निशुल्क OPD सेवा। शिविरका विशेषताहरू, औषधिमा 15% छुट, ल्याब परीक्षणमा 20% छुट, पाइल्स र फिस्टुलाको छारसूत्र विधिबाट उपचारमा 50% छुट, हाड जोड्नी तथा नसा सम्बन्धी बिरामीहरूको लागि पञ्चकर्म विधिद्वारा गरिने उपचारमा 50% छुट। विस्तृत जानकारीको लागि सम्पर्क हिमालय आयुर्वेद क्लिनिक पोखरा बसपाक नारायणगढ चितवन। सम्पर्क नम्बर 98-419-18-131 र 98-18-18-31-41।
10: रंग बहार रंग बहार,
11: बर्जर सँगै उपहार उपहार, बम्परमा यामाहा रेजियर।
10: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
11: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
10: बर्जर पेन्स।

0: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
1: 95.2 कालिका एफएम, हृदयको स्पन्दन।

0: Mania. Extreme energy drink.
1: बारम्बार पेट दुख्ने वा कलेजोको समस्याले हैरान हुनुहुन्छ?
2: अब उपचारको लागि विदेश जानै पर्दैन।
1: पेट, कलेजो तथा पाचन रोगको विश्व स्तरीय उपचार अब नेपालमै।
2: उन्नत प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक र भरपर्दो उपचार सेवा।
3: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, लगनखेल, ललितपुर।
4: सम्पर्क फोन वा व्हाट्सएप नम्बर 97651979770।
2: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, पेट्रो कलेजको भरोसा योग्य उपचार गन्तव्य।
5: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
6: मेरो नाम चन्द्रकुमारी लामिछाने, म हर्कापुर बाह्रबाट हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने। अनि नानीले वैदिकमा जाऊ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गऱ्यौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गएन। अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो।
7: सुमाया सुधार तितन माडी मरे, त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँबाट झस्कानी र नि पटाउनी गल्नी, अनि भतातै पोल्नी, दुख्ने बेसी पटाउनी, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहाँ बहने, त्यहाँबाट त्यहाँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खाने दबाई दिनुभयो, त्यो गर्दा गर्दै त्यतिकै हिँड्न सक्ने भएको।
5: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
8: बर्बादै भयो नि भनेको।
9: के भयो दिदी?
8: हेर न बाबु, यो सेफ्टी ट्याङ्की बरिएर फोहोर नै माथि आएर घरै गनाएर बसिखानु भएन।
9: कस्तो गनाको 6000 लिटर क्षमताको ट्याङ्की भएको न्यू मनकामना सेफ्टी ट्याङ्कीलाई बोलाइहाल्नुहोस् दिदी। भ्याकुम लगाएर माटो, गिटी, बालुवा जे आउँछ एकैछिनमा सफा गरिदिन्छ। न्यू मनोकामना सेफ्टी ट्याङ्की सफाई। त्यहाँको फोन नम्बर चाहिँ 98550062331। टिप्नु है।
10: शुभ दिनलाई बनाउनुहोस् झनै यादगार, जहाँ खुशी र आतिथ्यता मिसिन्छन् एकै ठाउँमा।
11: सीएमटी होटल, जहाँ प्रेमको सबलाई मिल्छ लग्जरी टच। अत्याधुनिक हल, ओपन किचन, VIP वेटिङ रूम, स्वच्छ र स्वादिष्ट घरको जस्तै खाना, लग्जरी रूम, स्विमिङ पुल, गार्डन, पार्टी एरिया, पर्याप्त पार्किङ, सबै सुविधा एकै ठाउँमा।
10: प्रोफेसनल टिमबाट तपाईँहरूको उत्कृष्ट सेवाको लागि
11: सीएमटी होटल हाकिम चौक, फोन नम्बर 0556940403 र मोबाइल 98550074933।
12: होइन यतै घर बनाउँदै हुनुहुन्छ, अनि झ्याल ढोकाको बारेमा चाहिँ के सोच्नु भएको छ नि?
13: सबैतिर बुझेर मनकामना UPVC का झ्याल ढोका नै राख्ने निर्णय गरे भाइ मैले त।
12: मनकामना UPVC का झ्याल ढोका
13: हो भाइ, अन्य भन्दा सस्तोमा तुर्किस टेक्नोलोजीमा बनेका गुणस्तरीय UPVC साथै SP बोर्ड फिटिङ, ग्लेजिङ पार्टिसन, स्टिल रेलिङ, टफन्ड ग्लास तथा रेलिङ फिटिङ, अल्मुनियम ग्लेजिङ पार्टिसन आदि सबै एकै ठाउँमा पाएपछि धाया बाया लागिन म त।
14: घाम पानी र आगोले केही नहुने, किरा धमिरा खिया नलाग्ने, बाङ्गो टिङ्गो र त्रिपत नहुने, रङ रोकन गर्नै नपर्ने, तापक्रम मैत्री, हेर्दा आकर्षक, मनोकामना UPVC का झ्याल ढोका, पार्टिसन र छानो नै प्रयोग गरी वर्षौ वर्ष झोक्क हुनुहोस्।
15: अब UPVC होइन, मनोकामना UPVC भन्नुहोस्।
16: सम्पर्क मनकामना UPVC झ्याल ढोका संसार, भरतपुर 9 आस्था चोक, मोबाइल 98550806018, 98550589987।
17: ए बुहारी, कता छौ? एक गिलास दुध ल्याऊ त।
18: सानु, मलाई दही है।
19: मम्मी, मलाई चाहिँ घिउ दिनुस् है।
17: हुन्छ हुन्छ, यो सबको लागि त भवानी दिदी छँदैछ नि।
20: अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित तथा उत्पादित दुध, दही, घिउ, पनिर, चीज, छुर्पी एवं अन्य दुग्धजन्य पदार्थ खोजी प्रयोग गर्ने गरौँ।
21: साथै मन हरर र हुने, खाँदा मिठो, जिउ शीतल बनाउने भवानीको म्याङ्गो र भेनिला लस्सी, स्वाद अनि शक्तिको बेजोड मिश्रण, भवानी डेरीको उत्कृष्ट उत्पादन, शाखाहरू भरतपुर 10 दिपेन्द्र चोक, भरतपुर 7 गौतम चोक, भरतपुर 11 विशाल चोक र हाई स्कुल रोड टाढी लगायत सम्पूर्ण बजारमा उपलब्ध छ।
0: सबैले एकपटक यता सुन्नुहोस् त, छातीमा भारीपन वा दबावको अनुभूति हुनु, सास फेर्न गाह्रो हुनु, अचानक चिडचिड पसिना आउनु, चक्कर आउनु वा थकान महसुस हुनु, स्वास्थ्य अचानक बिग्री बान्ता हुनु, अचानक कम वा उच्च रक्तचाप हुनु लगायतका लक्षणहरू हृदयघातका हुन सक्छन्। तपाईँ वा तपाईँका नजिकका कसैलाई यस्ता समस्या देखिएको छ भने तुरन्त भरतपुर दूरसञ्चार रोडमा रहेको चितवन मुटु अस्पतालमा आएर समयमा नै उपचार गराई
1: वरिष्ठ मुटुरोग विशेषज्ञहरूबाट बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म ओपिडी सेवा, अत्याधुनिक प्रविधिको साथमा 24 घण्टा आकस्मिक सेवा सहित अत्याधुनिक क्याथल्याब फिलिप्स एजुरियन जडान, एन्जियोग्राफी, एन्जियोप्लास्टियो, अस्थायी तथा स्थायी पेजमेकर जडान साथै पेजमेकर ब्याट्री फेर्ने सेवा लगायत सेवाहरू, इन्टरभेसनल रेडियोलोजी पेरिफेरल इटिबिडी र इएसई लगायतका सेवाहरू उपलब्ध गराई मुटुरोग सम्बन्धी विभिन्न जाँचहरू गरी उपचार भइरहेको जानकारी गराउँदछौ।
0: स्वस्थ मुटु स्वस्थ जीवन हाम्रो चाहना। चितवन मुटु अस्पताल प्राली, दूरसञ्चार रोड भरतपुर 10 चितवन। फोन 0556-598-340, 598-1140। पाल्स, फिसर, फिस्टुला र पेटरोगका बिरामीहरूलाई विशेष जानकारी। यही आश्विन 3 गते शनिबारका दिन काठमाडौँका वरिष्ठ आयुर्वेद विशेषज्ञ डाक्टर दुर्गा आयुर्वेद औषधालय पोखरा बसपाग नारायणगढमा आउँदै हुनुहुन्छ। नयाँ तथा पुरानो पाल्स, दिशाघर दुख्ने, पोल्ने, दिशाघरबाट रगत बग्ने, दिशाघरमा मासु पलाएको, दिशाघर चिलाउने, पटक पटक दोहोरिरहने पाल्स, फिसर, फिस्टुलाका साथै कब्जियत, गानुगोला, ग्यास्ट्रिक, मधुमेह, पत्थरी, प्रोस्टेट बढेको, युरिक एसिड, बाथ व्याधि एवं स्त्री प्रसूति तथा यौन सम्बन्धी समस्या भएका बिरामीहरूले उपचारको लागि सम्पर्क गर्नुहुन जानकारी गराउँदछौ। पाइल्स एवं फिस्टुला रोगको उपचार औषधि तथा छार सूत्र विधिबाट गरिन्छ। नाम दर्ता फोनबाट पनि गर्न सकिनेछ। साथै अन्य दिन निशुल्क बिरामी जाँच तथा परामर्श सेवा उपलब्ध छ। सम्पर्क दुर्गा आयुर्वेद औषधालय पोखरा बसपाक नारायणगढ चितवन। फोन 0556-512-670।
22: कालिका एफएम, हृदयको स्पन्दन।

0: हालिका एफएम 95.2
1: ओइ सीमा कता हेरे कि तेल खोज्दै हिनेको हेर न शुद्ध मिसावट नभएको तेल आजकल त पाउन नै गाह्रो
2: ठाउँमा जानु पर्छ नि ल हाम्रै भरतपुर 11 रहेको वशिष्ठ तेल उद्योगमा जाउ न त्यहाँ त अत्याधुनिक प्रविधिबाट सफा गरी शुद्ध तेल उत्पादन गरिन्छ उत्पादन गर्ने ठाउँ पनि आहा कति सफा हाम्रै किचन जस्तो त्यस्तो सफा तेल मिल मैले आजसम्म अन्त कतै देखेकै छैन
3: स्वस्थ जीवन र मिठो स्वादका लागि वशिष्ठ तेल उद्योगबाट उत्पादित खाटी तेलहरू तोरीको तेल कालो तिलको तेल सरसोको तेल आलसको तेल भाङ्गोको तेल र बदामको तेलहरू नै प्रयोग गर्नुहोस् सफाई र शुद्धता वशिष्ठको प्रतिबद्धता वशिष्ठ तेल उद्योग भरतपुर 11 मुक्तिनगर आका अस्पताल अगाडि पहिलो बाटोमा सम्पर्क नम्बर 98550509005
4: के तपाईँ आफ्नो र आफ्नो परिवारको स्वास्थ्य प्रति ढुक्क हुनुहुन्छ
5: अब स्वास्थ्य परीक्षण र विशेषज्ञ चिकित्सकको परामर्श सेवा तपाईँकै आफ्नै नजिकै चनौली बजारमा जीएम डायग्नोस्टिक एन्ड हेल्थ क्लिनिक
4: विभिन्न स्वास्थ्य जाँच तथा विशेषज्ञ चिकित्सकहरूद्वारा ओपिडी परामर्श सेवा
5: प्रयोगशाला परीक्षण औषधि सेवा ईसीजी तथा अल्ट्रासाउन्ड सेवा
6: साथमा हरेक दिन निशुल्क सुगर जाँच
4: आधुनिक प्रविधि भरपर्दो सेवा तपाईँ र तपाईँको परिवारको स्वास्थ्यको लागि जीएम डायग्नोस्टिक हेल्थ क्लिनिक
5: भरतपुर 18 चनौली चितवन सम्पर्क नम्बर 0656493054 र 97169944 जीएम डायग्नोस्टिक भरपर्दो स्वास्थ्य सेवा तपाईँकै नजिक चनौलीमा
2: नेशनल सिटी हस्पिटल अत्याधुनिक सुविधा विशेषज्ञ चिकित्सकहरूको टोली सहित सदैव तपाईँहरूको गुणस्तरीय स्वास्थ्य सेवामा
7: 24 घंटा इमर्जेन्सी सेवा आईसीयू एनआईसीयू ल्याब बिना चिरफर दूरबीन को माध्यम बाट गरिने साना ठूला अपरेशन लगायत संपूर्ण अत्याधुनिक सेवाहरू
2: पेट कलेजो आन्द्रा संबंधी समस्या बाल रोग स्त्री रोग नाक कान घाटी रोग हाड जोर्नी यूरोलोजी छाला तथा यौन रोग र नशा रोग क्यान्सर लगायत का विभिन्न रोगहरूको विशेषज्ञ डाक्टरहरू तपाईँको स्वास्थ्यको रक्षा गर्न तत्पर छन्
7: कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोष को स्वास्थ्य सुविधा पनि उपलब्ध छ साथै 70 वर्ष भन्दा माथि उमेरका बिरामीहरूको लागि अस्पतालको सेवामा 15% छुट
2: नेशनल सिटी हस्पिटल लिमिटेड समर्पित सेवा सहित उत्कृष्ट उपचार भरतपुर 10-24 कोटी अस्पताल रोड सम्पर्क नम्बर 0564-93-611
8: ग्राहकहरूसँगको 1 दशकको विश्वसनीय सम्बन्ध अनवरत रूपमा ग्राहककै सेवामा प्रकृति कपास उद्योग तथा प्रकृति फर्निसिङ ग्यालरीको 10 वर्ष
2: विश्वासमा थप प्रगाढता गुणस्तरमा थप मेहनत र तपाईँकै निरन्तर विश्वास सँगै सद्भावले हामी 10 वर्ष पुरा गरेका छौँ
8: हाम्रो व्यावसायिक यात्रा अझै लामो हुनेछ तपाईँसँगको विश्वास र सम्बन्ध अझै अब्बल बनाउने आशा र तत्परताका साथ
2: तपाईँको आफ्नै रोजाई आधुनिकता सँगै मौलिकता स्वदेशी उत्पादनलाई प्राथमिकता
8: प्रकृति कपास उद्योग तथा प्रकृति फर्निसिङ ग्यालरी भरतपुर 10 हाकिम चोक फोन नम्बर 98512-22093
2: प्रकृति मौलिकता र विश्वासको प्रति
9: रंग बहार
10: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
9: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
10: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
9: बर्जर पेन्स
11: फेरि के भो बिच बाटोमै गाडी बन्द भयो
12: होइन ए साथी यहाँ किन रोकिएको के भयो गाडीमा
11: के हुनु साथी गाडी किन्दा त हेर्दा राम्रो फिचर पनि धेरै थियो तर अहिले बेला बेलामा नयाँ समस्या आउँछ क्या एक पछि अर्को टेक्निकल समस्याले हैरान भएको
12: त्यही भएर त गाडी किन्दा लुक्स र फिचर मात्र हेरेर हुँदैन नि बिगो गाडी भरपर्दो ब्रान्ड पार्ट सजिलै पाइने र सर्भिसको पहुँच राम्रो भएको गाडी रोज्नु पर्छ नि साथी
11: त्यसो भए तिमीले कुन गाडी चलाउँछौ त साथी
12: टाटा भारतमै लामो समयदेखि विश्वास कमाएको ब्रान्ड बलियो भरपर्दो र आवश्यक स्पेयर पार्ट्स तथा सर्भिसको सहज पहुँच दैनिक प्रयोगका लागि व्यवहारिक छनौट
11: ल मैले पनि अब गाडी बेचेर टाटा नै लिने विचार गरे कहाँ पाइन्छ हो टाटाको गाडी साथी
12: सजिलो छ नि सफल मोटर्समा जाऊ न भरतपुर एयरपोर्ट गेटको ठिक अगाडि र कावसती शाखा थकाली चोकमा
11: सम्पर्क नम्बर
12: ल अहिले नै टिपिहाल 9801564661 9013074595 र 9013074192
1: गाडी रोज्दा देखावटी र फिचर मात्र होइन भरपर्दोपन टिकाउपन र सहज सेवा पनि रोज्नुहोस् सफल मोटर्स भरतपुर एयरपोर्ट गेट अगाडि र कावासुती थकाली चोक
13: आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनको कर छुट तथा सहुलियत सम्बन्धी अत्यन्त जरुरी सूचना नेपाल सरकारले आर्थिक ऐन 2083 मार्फत विभिन्न कर ब्याज शुल्क थप दस्तु तथा जरिवाना छुट एवं मिनाहा सम्बन्धी विशेष व्यवस्था गरेको छ यस अन्तर्गत राष्ट्रिय पुननिर्माण कोषमा योगदान गरेको रकम कटाउन पाउने व्यापारिक मौजदातको नोक्सानी सम्बन्धी व्यवस्था वैदेशिक सहायता सम्झौता बमोजिम सञ्चालित आयोजनाका निर्माण तथा सेवा प्रदायकहरूलाई आयकर छुट साबिकका बिक्री कर मनोरञ्जन कर होटल कर तथा ठेक्का कर सम्बन्धी बकेउता छुट तथा मिनाहा लगायतका व्यवस्था रहेका छन् यसै गरी विलासिता शुल्क तथा मूल्य अभिवृद्धि कर आयकरको ब्याज तथा शुल्क मूल्य अभिवृद्धि करको ब्याज तथा जरिवाना शुल्क अन्त शुल्कको जरिवाना एवं विलम्ब शुल्क लगायतमा पनि एन बमोजिम छुट तथा मिनाहाको व्यवस्था गरिएको छ विवरण पेश गरिसकेका तर कर तथा अन्त शुल्क बकेउता रहेका करदाताले कर दाखिला गरेमा ब्याज शुल्क थप दस्तुर एवं जरिवाना नलाग्ने र कर निर्धारणबाट सिर्जित बकेउता दाखिला गर्ने एवं विचाराधीन मुद्दा फिर्ता लिई कर दाखिला गर्ने सम्बन्धमा समेत विशेष सहुलियतको व्यवस्था गरिएको छ त्यसै गरी संस्था बिमा अभिकर्ता संयुक्त राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय संघ संस्थामा कार्यरत नेपाली वा बासिन्दा व्यक्ति लगायतका लागि पनि ऐनमा विभिन्न कर छुट ब्याज तथा शुल्क मिनाहा सम्बन्धी विशेष व्यवस्था गरिएको छ तसर्थ आर्थिक ऐन 2083 ले प्रदान गरेका छुट तथा सहुलियतको लाभ लिन योग्य सम्पूर्ण करदाता एवं सरकारवालाहरूलाई सम्बन्धित व्यवस्था र तोकिएको प्रक्रिया बमोजिम समयमै आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनमा सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्नु हुन अनुरोध गरिन्छ आन्तरिक राजस्व कार्यालय भरतपुर चितवन सम्पर्क नम्बर 0556 90 811
14: स्टुडियो टाइम चेक यो समय
1: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली भरतपुर 9 केन्द्रीय बस पार्क चितवन
15: उच्च शिक्षा अध्ययनको लागि जापान अस्ट्रेलिया क्यानाडा साउथ कोरिया युरोप लगायतका देशहरूमा जानु परेमा आईएसपीटी कोरियन अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली भरतपुर ओह्रालो नारायणगढ
16: यति बेला दिनको 2 बजेको छ

0: कालिका न्यूज अपडेट।
1: भोटेकोसी बाढी बारे संसदीय समिति गठन बारे आङदेम्बेको सभामुखलाई ध्यान आकर्षण गराउनु भएको छ। नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सभामुख टोलप्रसाद अर्याललाई भोटेकोसी बाढीबारे उच्च स्तरीय संसदीय समिति गठनबारे ध्यान आकर्षण गराउनु भएको छ। मंगलबार सभामुखको कार्यकक्ष सिंहदरबारमा बसेको बैठकमा उहाँले भदौ 11 गतेको सर्वदलीय बैठकले गरेको निर्णय अनुसार समिति गठनको माग गर्नुभएको हो। उहाँले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम नियमित गर्न माग पनि गर्नुभएको छ। उहाँले प्रधानमन्त्री बालेन्द्र शाह बालेन संयुक्त राष्ट्र संघको महासभामा जाँदै गरेको विषयमा पनि आफ्ना सुझाव प्रस्तुत गर्नुभएको थियो। यसैबीच नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सभामुख डोलप्रसाद अर्याललाई भोटेकोसी बाढीबारे उच्च स्तरीय संसदीय समिति गठनबारे ध्यान आकर्षण गराउनु भएको छ। मंगलबार सभामुखको कार्यकक्ष सिंहदरबारमा बसेको बैठकमा उहाँले यस्तो बताउनु भएको हो। राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरण क्षेत्रको विकासमा विभिन्न कानूनी अवरोध देखिएको बताउनु भएको छ। मंगलबार नेपाल र भूटानका खर्क तथा चरण क्षेत्रको पुनर्स्थापना कार्यक्रमबाट प्राप्त अनुभवलाई नेपालको खर्क नीतिमा रूपान्तरण सम्बन्धी बहुसरोकारवाला छलफल कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले खर्क सम्बन्धी कानूनलाई व्यापक रूपमा पुनरावलोकन गर्नुपर्ने बताउनु भएको छ। उहाँले वन एन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन र भूमि सम्बन्धी कानून लगायतका व्यवस्था बीच एकअर्कालाई सहयोग गर्ने भन्दा पनि कतिपय अवस्थामा एकअर्काको क्षेत्र विस्थापित गर्ने अवस्था देखिएको बताउनु भएको छ। सार्वजनिक जग्गा खर्क तथा चरण क्षेत्रको उपयोग र व्यवस्थापनका विषयमा सबै संसदीय कानूनलाई समेटेर गम्भीर छलफल आवश्यक रहेको उहाँको भनाइरहेको छ। अध्यक्ष दाहालले खर्क तथा चरण क्षेत्रलाई केवल परम्परागत पशुपालनका लागि प्रयोग हुने भूमि का रूपमा मात्र नहेरी व्यवसाय र रोजगारी सिर्जनाको सम्भावनायुक्त क्षेत्रका रूपमा विकास गर्नुपर्ने बताउनु भएको छ। चौरी लगायत पशुपालनबाट आमदानी तथा उत्पादन बढाउन सकिने उल्लेख गर्दै उहाँले रोजगारीको ठूलो समस्या रहेको नेपालमा थोरै भए पनि रोजगारी सिर्जना गर्ने क्षेत्रलाई विभिन्न कारणले अवरोध पुर्याउन नहुने बताउनु भएको छ। नेपाल राष्ट्र बैंकले बढ्दो साइबर सुरक्षा चुनौती प्रविधिको तीव्र प्रयोग र जलवायु परिवर्तनबाट उत्पन्न जोखिमलाई सम्बोधन गर्न बैंक तथा वित्तीय संस्थाका लागि जोखिम व्यवस्थापन मार्गदर्शन 2082 लागू गरेको छ। बैंक तथा वित्तीय संस्था नियमन विभागले जारी गरेको उक्त मार्गदर्शनले वित्तीय संस्थाहरूको जोखिम व्यवस्थापन प्रणालीलाई आधुनिक एकीकृत र उत्तरदायी बनाउने उद्देश्य राखेको छ। राष्ट्र बैंकका अनुसार यो मार्गदर्शन सबै इजाजत पत्र प्राप्त बैंक तथा वित्तीय संस्थाका लागि अनिवार्य न्यूनतम मापदण्ड हुनेछ। मार्गदर्शनले बैंक भित्र सुदृढ जोखिम संस्कृति विकास गर्ने आधुनिक जोखिम व्यवस्थापनका औजार तथा प्रविधिको प्रयोग बढाउने र सम्भावित जोखिमबाट बैंक तथा समग्र वित्तीय प्रणालीलाई सुरक्षित राख्ने लक्ष्य लिएको छ। मार्गदर्शनले संचालक समिति र उच्च व्यवस्थापनलाई जोखिम व्यवस्थापनको मुख्य जिम्मेवारी दिएको छ। संचालक समितिले संस्थाले लिन सक्ने जोखिमको सीमा निर्धारण गर्नुपर्ने र व्यवस्थापनले त्यसको कार्यान्वयन सुनिश्चित गर्नुपर्ने व्यवस्था गरेको छ। न्याय परिषदले उच्च अदालत र जिल्ला अदालतका केही न्यायाधीशको जिम्मेवारी हेरफेर गर्न सिफारिस गरेको छ। मंगलबार बसेको परिषदको बैठकले उच्च अदालतका 3 न्यायाधीशको सरुवा गर्न र 4 काजमा अन्यत्र खटाउन सिफारिस गरेको हो। उच्च अदालत विराटनगरका न्यायाधीश महेन्द्र नाथ उपाध्यायलाई उच्च अदालत जनकपुरको वीरगंज इजालास जनकपुरका मुरारी बाबु श्रेष्ठलाई इलाम इजालास वीरगंज इजालासका रितेन्द्र थापालाई नेपालगंज इजालासमा सरुवा गर्न सिफारिस गरिएको छ। अरू 4 पनि काज सरुवा गर्न सिफारिस गरिएको छ। इलाम इजालासका नाति बाबु लामी छानेलाई उच्च अदालत पाटन, बेरगंज इजालासका गोकर्ण डागीलाई सर्वोच्च, नेपालगंज इजालासबाट शकुन्तला घिमिरेलाई जुम्ला इजालास र बेरगंज इजालासबाट अर्जुन अधिकारलाई सर्वोच्च सरुवा गर्न सिफारिस गरिएको छ। नवनियुक्त 3 न्यायाधीशको पनि पदस्थापना सिफारिस गरिएको छ। भद्रकाली पोखरेल उच्च अदालत सुर्खेत, हिमलाल बेलवाली उच्च अदालत जनकपुर, गजेन्द्र बहादुर सिंह उच्च अदालत विराटनगर पदस्थापना हुनुभएको छ। भोटेकोसीको बाढीबाट प्रभावित नागरिकको राहत उद्धार तथा पुनर्स्थापनाका लागि स्थानीय तहले रु 1,71,317,000 गर्ने निर्णय गरेको छ। रेना देवी छहरा माथगढी तिनाउ पूर्व खोला रिब्दीकोट रम्बा बगनासकाली निस्दी गाउँपालिका रामपुर तथा तानसेन नगरपालिकाले बाढी पीडितका लागि राहत स्वरूप उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो। भोटे कोशीको क्षेत्रमा बाढीका कारण ठूलो जनधनको क्षति भएपछि स्थानीय तह संघ संस्था तथा विभिन्न क्षेत्रबाट राहत र पुनर्स्थापनाका लागि सहयोग जुटाउने क्रम चलिरहेका बेला यहाँका स्थानीय तहले आर्थिक सहायता दिने निर्णय गरेका हुन्। रैनादेवी छहरा गाउँपालिकाले रु 35,44,345 राहत उपलब्ध गराउने निर्णय गरेको छ। तनहुको भानु नगरपालिकाले जग्गा प्रशासन सम्बन्धी सेवा प्रभाव शुरू गरेको छ। भूमि व्यवस्था सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट आवश्यक स्वीकृति प्राप्त भएपछि नगरपालिकाले सोमबारदेखि स्थानीय तहमै जग्गा प्रशासन सेवा शुरू गरेको हो। भूमि प्रशासन सेवा स्थानीय तहमै उपलब्ध हुन थालेपछि भानु नगरपालिकाका सेवाग्राहीलाई जग्गा सम्बन्धी कामका लागि सदरमुकाम दमौली धाउनुपर्ने बाध्यता हटेको छ। सेवा शुरू भएसँगै नगरपालिकाले जग्गा प्रशासनको कामलाई स्थानीय तहबाटै सहज छिटो र प्रभावकारी रूपमा उपलब्ध गराइने जनाएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले भर्चुअल माध्यमबाट सेवा प्रवाहको शुभारम्भ गर्दै स्थानीय तहबाटै भूमि प्रशासन सेवा उपलब्ध गराउने कार्यले नागरिकलाई सहज हुने विश्वास व्यक्त गर्नुभएको छ। धनुषाको विदेह नगरपालिकाबाट करिब 2 साता अघि अपहरणमा परेका 15 महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ। यही भदौ 18 गते अपहरणमा परेका धनुषाको विदेह नगरपालिका 6 कमलेश महत्वको 15 महिने छोरा सिद्धान्त महत्वलाई गई राति सोही नगरपालिका 1 स्थित 10 गज्जा क्षेत्रबाट सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ। बच्चालाई छाडेर भाग्दै गरेको अवस्थामा धनुषाको कमला नगरपालिका 9 पुनिता देवी पासवानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताउनु भएको छ। बच्चा अपहरणमा परेको सूचना पाए लगेतबाट तालिम प्राप्त कुकुरसहित प्रहरीको टोलले खोज तलास अनुसन्धान गर्दै जाँदा बच्चा राखेको ठाउँमा प्रहरी पुगेपछि बच्चालाई छोडेर भाग्न खोज्दा ती महिलालाई प्रहरीले पक्राउ गरेको छ। सकुशल उद्धार गरिएका बच्चालाई अभिभावकको जिम्मा लगाएको छ भने पक्राउ परेकी महिलामाथि अपहरण शरीर बन्धक मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी अभियोगमा मुद्दा दर्ता गराई थप अनुसन्धान भइरहेको जानकारी दिएको छ। स्थानीय गौरी गंगा नगरपालिका 2 झिलमा आज मिनी ट्रकको ठक्करबाट स्थानीय 5 वर्षीय लेखराज देउबाको मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्गमा पैदल हिँडिरहेका बालक देउबालाई मिनी ट्रकले ठक्कर दिएपछि धनगढ स्थित माया मेट्रो अस्पताल लगिएकामा उपचारका क्रममा निधन भएको इलाका प्रहरी कार्यालय माला खेतीका प्रमुख प्रहरी नायब उपरीक्षक हिरासिंह महरले जानकारी दिनुभएको छ। प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको C1 52 नम्बरको ट्रकको ठक्करबाट बालकको टाउको र छातीमा गम्भीर चोट लागेको थियो। दुर्घटनापछि ट्रक चालक लुम्की चुहा नगरपालिका 2 29 वर्षीय सुनिल चौधरीलाई प्रहरले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। इरान विरूद्धको सैन्य अभियानका कारण अमेरिकी रणनीति हतियार भण्डारमा कमी आएको र हतियार पुनः आपूर्तिमा औद्योगिक अवरोध देखिएको अमेरिकी रक्षा विभागका महानिरीक्षकले बताउनु भएको छ। काँग्रेसलाई बुझाइएको प्रतिवेदन अनुसार अपरेशन एपिक फ्युरीको फेब्रुअरी 28 जुन 30 अनुमानित लागत 33 अरब 40 करोड अमेरिकी डलर पुगेको छ भने 22 अरब 30 करोड डलर खर्च भइसकेको छ। प्रतिवेदनले अभियानमा ठूलो मात्रामा हतियार प्रयोग हुँदा रणनीतिक भण्डार घटेको उल्लेख गरेको छ। युद्धका क्रममा 4 F-15 विमान र 30 MQ-9 रिपर ड्रोन नष्ट भएका तथा एउटा F-35 र 7 KC-135 ट्याङ्कर विमान क्षतिग्रस्त भएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले भने हतियार भण्डारणमा कमी आएको चिन्ता अस्वीकार गर्दै अमेरिकासँग लगभग असीमित गोला बारूद रहेको बताउनु भएको छ। सोमबार उहाँले अमेरिकाले इतिहासकै सबैभन्दा उत्कृष्ट र ठूलो परिणाममा हतियार उत्पादन गरिरहेको दावी पनि गर्नुभएको छ। र अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नरले काठमाडौँ गोर्खाजबाट तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल खेल्न नेपाल आउने भएका छन्। गोर्खाजले सामाजिक सञ्जाल मार्फत वार्नरलाई अनुबन्ध गरिएको जनाएको छ। उनी एनपीएल खेल्न आउने हालसम्मकै ठूलो विदेशी खेलाड़ी हुन्। यसअघि अस्ट्रेलियाको क्रिकेटिङ संस्था सिम स्ट्राइकले पनि उनलाई एनपीएल खेल्ने भनेर पोस्ट नै राखिसकेको थियो, तर उनले उक्त पोस्टमा लाइक पनि गरेका थिएनन्। यस्तै काठमाडौँ गोर्खाजले राखेको हिन्ट अनुसार उनले नै उक्त खेलाड़ी रहेको संकेत देखिएको थियो र यसबारेमा समाचार प्रकाशन गरिएको थियो।
0: Kalika News Update.

0: बालिका एफएम हृदयको स्पन्दन।
1: ए खुशीराम काका, माछालाई दाना हाल्दै हुनुहुन्छ त? अनि माछालाई नि दाना चाहिन्छ र भनेको, पानी भए त भइहाल्यो नि। ल्याऊ पोखरीको डिलको घाँस हालिदिने हो, खाइहाल्छन् नि, किन पैसा खर्च गर्नु पर्यो?
2: अन्नपूर्ण माछा दाना उद्योगको मत्स्य राजा दाना खर्च होइन, लगानी हो धनीराम बाबु। ल हेर त, मेरो पोखरीका माछा कति ठुला भइसके, आजसम्म रोग लागेर एउटा पनि मरेको छैन। माछाले दाना हाल्ने बेलामा यसरी अरूको पोखरीमा लखर लखर लखर डुल्दै हिँड्छौ, अनि माछा बेच्ने बेलामा मेरो त माछा नै बढेन मरे भन्दै छिमेकीले कमाएको रिस गर्छौ। नाम मात्र धनीराम भएर पैसा आउँदैन बाबु, पैसा कमाउन त मत्स्य राजा दाना खुवाउनु पर्यो नि।
3: माछाको सम्पूर्ण वृद्धि विकासको लागि युरोपियन टेक्नोलोजीबाट उत्पादित अन्नपूर्ण माछा दाना उद्योगको उत्कृष्ट उत्पादन मत्स्य राजा माछाको तैरिने दाना नै प्रयोग गरौ। स्वस्थ जीवनको लागि माछा अनि स्वस्थ माछाको लागि मत्स्य राजा दाना। अन्य जानकारीको लागि अन्नपूर्ण माछा दाना उद्योग खैरहनी 3 गोटसोर चितवन, मोबाइल 97045 15000।
4: हे भगवान, खेतमा तरकारी लगाउने बेला भइसक्यो, आ मोल कतै पाइए छैन, अब के गर्ने होला?
5: लौ न प्रभु, खेतमा तोरी लाउने समय सकिन थाल्यो तर मल कतै पाइएन, अब के गर्ने होला?
6: आलुको खेतमा मल भएन, अब म के गरौँ? यसपालि पनि खेती बिग्रिने भयो।
7: गहुँ लाउन त सोचेको तर मलै छैन, कुनै उपाय गर प्रभु।
8: ए किसान हो, अब मलको खोजीमा समय खर्च नगर, बरु झट्ट अविनाश फर्टिलाइजर्सलाई सम्पर्क गरी कुखुराको सुलीबाट उत्पादित भुस रहित जैविक मल ल्याएर आफ्नो अन्न र तरकारी बालीलाई ऊर्जा प्रदान गर, यसैमा तिम्रो भलाइ छ।
9: युरोपियन मेसिनबाट नेपालमै पहिलो पटक नवीनतम प्रविधिको प्रयोग गरी कुखुराको शुद्ध सुलीबाट जैविक मल उत्पादन गर्ने अविनाश ग्रुप अफ पोल्ट्रीको अविनाश फर्टिलाइजर्सलाई सम्पर्क गर्नुहोस्। सम्पर्क ठेगाना टिपिहाल्नुहोस् त, अविनाश फर्टिलाइजर्स प्राली, आनन्द मार्ग, नारायणगढ चितवन। फोन 0555 98715 तथा मोबाइल नम्बर 98029703355 र 98029703345।
10: प्लस टू पनि सकियो, अब हामी के गर्ने साथी?
11: भरतपुर ओह्रालोमा रहेको सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेसबाट विदेशमा गएर उच्च शिक्षा अध्ययन सँगै कमाई पनि गर्ने।
10: कसरी?
11: उच्च शिक्षा अध्ययनको लागि विद्यार्थी भिजामा जापान, अस्ट्रेलिया, युके

0: पासपोर्ट डकुमेन्टेसन एवं तालिम सबै उपलब्ध गराउँछ।
1: सेन्ट्रल लेक किन
2: ल सुन, आफ्नै सुविधा सम्पन्न भवन, जापान र लन्डनका प्रोफेसरबाट गेस्ट क्लास, बेस्ट टिचर, ल्याब, लाइब्रेरी लगायत आवश्यक सम्पूर्ण सामग्री, यातायातको सुविधा एवं सशुल्क होस्टेलको व्यवस्था सबै छ। त्यति मात्रै हो र स्वदेशमा नै अध्ययन गर्ने विद्यार्थीहरूको लागि त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त ब्याचलर इन होटल म्यानेजमेन्ट BHM, ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BITM र BBSमा भर्ना खुला गरिएको छ। अझ CTVTको होटल तथा विभिन्न प्राविधिक तालिमको व्यवस्था पनि छ।
1: सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेस प्राली,
3: भरतपुर ओह्रालो, सेन्ट्रल कलेज बिल्डिङ, फोन 0656-94-273, टोल फ्री नम्बर 18-10-50-00-273। आका सम्बन्ध

0: हेर्न
1: कान्छा, उपचार गर्दा गर्दै निको होला भनेको झन् झन् गल्दै गयो। सुनेको थिएँ होमियोप्याथिक उपचारले जुन सुकै रोगलाई पनि जरैदेखि निर्मूल गर्छ, त्यही खोजीमा इन्डिया जान लाग्यो नि भाउ।
2: अनि तपाईँलाई थाहा छैन होमियोप्याथिक उपचार सेवा हाम्रै सहर चितवनमा छ नि, सबैजना त्यही गइरहेका छन्, तपाईँ पनि त्यही हिँड्नुहोस्।
1: ओहो, कहाँ हो भन् त?
3: सम्पर्क विवेक होमियो क्लिनिक, भरतपुर केन्द्रीय टर्मिनल बस पार्क, सरतपुर।
4: फोन 0556958484।
3: उपचार समय बिहान 7 बजेदेखि 11 बजेसम्म, दिउँसो 2 बजेबाट साँझ 5 बजेसम्म। शनिबार क्लिनिक बन्द रहनेछ।
5: ए बुवा, यता आउनुहोस्। हाइवे सँगै रहेको भर्खरै बनेको नयाँ भूकम्प प्रतिरोधी घर सस्तोमा बिक्रीको लागि बुकिङ खुला छ।
6: ए भाइ, घरमा झ्यालडोका कस्ता छन्? धेरै कुरा हेरियो, जमाना फेरियो, एउटा कुरा बुझिराख भाइ, केएसयुपीबीसीका झ्यालडोका भनेको हेर्दा आकर्षक र वर्षौँ वर्ष टिक्ने मजबुत छन्। त्यसैले हामीलाई त केएसयुपीबीसीको झ्यालडोका राखेकै घर चाहिन्छ।
4: सम्पर्क केएस झ्यालडोका संसार, भरतपुर 9 मिलन चोक, मोबाइल 98550064133।
7: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट, विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025230।
0: 95.2 कालिका FM, हृदयको स्पन्दन।

0: कालिका एफएम 95.2
1: रंग बहार रंग बहार
2: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
1: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बढाऊ उपहार जित्ने अवसर पाऊ
1: बर्जर पेन्सले

0: हर चम्चा हरेक ग्लासमा जीवनको मिठास शुद्धतामा यसको सबैलाई विश्वास बाबु नानी अनि ड्याडी र मम्मी सबैलाई मनपर्ने यम्मी यम्मी पञ्चमी अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय डेरी उत्पादन प्रोडक्ट अफ डेलिस डेरीज
1: ब्रह्मा मुरारी त्रिपुरान्तकारी भानु शशि भूमि सुतो बुधश्च गुरुश्च शुक्र शनि राहु केतवा सर्वे ग्रह शान्ति करा भवन्तु
2: अब हाम्रै नगरी भरतपुरमा चिना हेर्ने बनाउने भूत वर्तमान र भविष्यको सम्पूर्ण जानकारी गृह वास्तु वैवाहिक सम्बन्ध शिक्षा रोजगार वैदेशिक यात्रा सम्पूर्ण ग्रहहरूको शुभाशु प्रभाव शास्त्र सम्बद्ध गणितलाई आधार माने सम्पूर्ण ज्योतिषका सेवाहरू कम्प्युटर माध्यमबाट 5 मिनटमै चिना बनाइन्छ राष्ट्रिय अन्तर्राष्ट्रिय ज्योतिष सेवा पदकबाट सम्मानित 20 वर्षको ज्योतिषीय अनुभव प्राप्त गुरु गोविन्द प्रसाद शास्त्री मोबाइल 98469656963 र 98476486656 भरतपुर 5 नारायणपुर समी चोक
3: पाइल्स फिस्टुला फिसर लगायतका मलद्वार सम्बन्धी समस्या बाथोक युरिक एसिड साइटिका प्यारालाइसिस एवं नसा च्यापिएका लगायतका हाड जोड्नी तथा नसा सम्बन्धी समस्या भएका बिरामीहरूको लागि खुसीको खबर हिमालय आयुर्वेद क्लिनिकको 6 वार्षिक उत्सवको उपलक्ष्यमा 2 दिने स्वास्थ्य शिविर यही भाद्र 30 र 31 गते बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म हिमालय आयुर्वेद क्लिनिक पोखरा बसपाक नारायणगढ चितवनमा आयुर्वेदमा MD गर्नुभएका डाक्टर अशोक कुमार महतोद्वारा निशुल्क OPD सेवा शिविरका विशेषताहरू औषधिमा 15% छुट ल्याब परीक्षणमा 20% छुट पाइल्स र फिस्टुलाको चार सूत्र विधिबाट उपचारमा 50% छुट हाड जोड्नी तथा नसा सम्बन्धी बिरामीहरूको लागि पञ्चकर्म विधिद्वारा गरिने उपचारमा 50% छुट विस्तृत जानकारीको लागि सम्पर्क हिमालय आयुर्वेद क्लिनिक पोखरा बस पार्क नारायणगढ चितवन सम्पर्क नम्बर 98419181131 र 98181341
4: 95.2 कालिका FM हृदयको स्पन्दन

0: कालिका FM 95.2 जोर्नी पुनस्थापना तथा उन्नत उपचारमा समर्पित समीट हेल्थकेयर हॉस्पिटल बेलायत र देशकै प्रमुख अस्पतालको अनुभव सहितका सिनियर कन्सल्टेन्टको टिम तपाईँको सेवामा
1: दूरबीन प्रविधिद्वारा महिलाको पाठेघर डिम्बाशय तथा डिम्ब नलीको शल्यक्रिया अब एकै ठाउँमा
0: भेरिकोज भेनको लागि लेजरद्वारा अपरेसन सेवा
1: समेत हेल्थकेयर हस्पिटल भरतपुर 9 केन्द्रीय बस टर्मिनल फोन नम्बर 0556595264
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम चन्द्रकुमारी लामिछाने, म हर्कापुर 12 हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने, अनि नानीले वैदिकमा जाऊँ न एकचोटि भनिन् अनि आएर अनि सल्लाह गऱ्यौँ अघिल्लो दिन अनि भोलिपल्ट दबाई लिएर गयौँ अहिले रेगुलर दबाई खाएँ मलाई सन्चो भयो।
4: सुमाया सुधार तितन माडी मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भुइँ गएको के यहाँबाट झस्कानी र नि पटाउनी गल्नी अनि भतातै पोल्नी दुख्ने बेसी पटाउनी सुतेको सुते हो नि सुते सुते खाने भात अनि त्यहाँ हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खान त पनि दिनु भयो त्यो गर्दा गर्दै त्यतिकै हिँड्न सक्ने भएको।
2: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98555 5954।
5: Ayo, that jalmuri.

0: रिजालको उत्कृष्ट उत्पादन रिजाल्स पिरो चटपटे झालमुरी। अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: 95.2 कालिका FM हृदयको स्पन्दन।

0: कालिका एफएम 95.2
1: सबैले एकपटक यता सुन्नुहोस् त, छातीमा भारीपन वा दबावको अनुभूति हुनु, सास फेर्न गाह्रो हुनु, अचानक चिडचिड पसिना आउनु, चक्कर आउनु वा थकान महसुस हुनु, स्वास्थ्य अचानक बिग्री बान्ता हुनु, अचानक कम वा उच्च रक्तचाप हुनु लगायतका लक्षणहरू हृदयघातका हुन सक्छन्। तपाईँ वा तपाईँका नजिकका कसैलाई यस्ता समस्या देखिएको छ भने तुरन्त भरतपुर दूरसञ्चार रोडमा रहेको चितवन मुटु अस्पतालमा आएर समयमा नै उपचार गराई
2: वरिष्ठ मुटु रोग विशेषज्ञहरूबाट बिहान 7 बजे देखि बेलुका 7 बजेसम्म ओपिडी सेवा, अत्याधुनिक प्रविधिको साथमा 24 घण्टा आकस्मिक सेवा सहित अत्याधुनिक क्याथल्याब फिलिप्स एजुरियन जडान, एन्जियोग्राफी, एन्जियोप्लास्टियो, अस्थायी तथा स्थायी पेजमेकर जडान साथै पेजमेकर ब्याट्री फेर्ने सेवा लगायत सेवाहरू, इन्टरभेसनल रेडियोलोजी पेरिफेरल इटिबिडी र इएसई लगायतका सेवाहरू उपलब्ध गराई मुटु रोग सम्बन्धी विभिन्न जाँचहरू गरी उपचार भइरहेको जानकारी गराउँदछौ।
1: स्वस्थ मुटु स्वस्थ जीवन हाम्रो चाहना। चितवन मुटु अस्पताल प्राली, दूरसञ्चार रोड भरतपुर 10 चितवन। फोन 0556-598-340, 598-1140।
3: Looking for the perfect start to your child's education? Welcome to Everest Preschool, the first step to success. Located at Bharatpur 12 Thani Chowk Chitwan, we provide a clean, spacious environment with well-equipped classrooms featuring LED monitors and CCTV surveillance connected to high-speed internet, air conditioning to maintain room temperature throughout all seasons, and plenty of educational materials. We limit the number of students to ensure personalized attention and individual guidance, helping your child grow and thrive in an engaging, supportive setting. Our young and dynamic facilitators use a well-designed curriculum to build a strong foundation for your child. And we serve hygienic meals prepared under the guidance of food experts. Backed by a team of professionals with over 15 years of excellence in early childhood education, we guarantee your child's success from day one. For further details, call us at 056-515-039 or 98-550-31039. Log on to www.everestpreschool.edu.np or find us on Facebook at www.facebook.com/Everest Preschool Nepal. Everest Preschool, the first step to success. Promoted by Stars Montessori Academy, Pokhara and Bharatpur.
4: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम चन्द्रकुमारी लामिछाने, म हर्कापुर 12 हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने, अनि नानीले वैदिकमा जाऊँ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गऱ्यौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गयौँ, अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो।
6: सुमाया सुधार चितन माडी मरे, त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे, त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म वहीँ गएको कि। यहाँबाट झस्कानी रानी पटाउने गल्ने, अनि भतत्तै पोल्ने, दुख्ने बेसी पटाउने, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे, लाउने दबाई पनि खान्छ पनि दिनुभयो, त्यो गर्दा गर्दै त्यतिकै हिँड्न सक्ने भएको।
4: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98-550-50-934।
7: नेशनल सिटी हस्पिटल, अत्याधुनिक सुविधा, विशेषज्ञ चिकित्सकहरूको टोली सहित सदैव तपाईँहरूको गुणस्तरीय स्वास्थ्य सेवामा।
8: 24 घण्टा इमर्जेन्सी सेवा, आईसीयु, एनआईसीयु, ल्याब, बिना चिरफर, दूरबीनको माध्यमबाट गरिने साना ठुला अपरेसन लगायत सम्पूर्ण अत्याधुनिक सेवाहरू।
7: पेट, कलेजो, आन्द्रा सम्बन्धी समस्या, बाल रोग, स्त्री रोग, नाक कान घाँटी रोग, हाड जोर्नी, युरोलोजी, छाला तथा यौन रोग र नसा रोग, क्यान्सर लगायतका विभिन्न रोगहरूको विशेषज्ञ डाक्टरहरू तपाईँको स्वास्थ्यको रक्षा गर्न तत्पर छन्।
8: कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुविधा पनि उपलब्ध छ। साथै 70 वर्ष भन्दा माथि उमेरका बिरामीहरूको लागि अस्पतालको सेवामा 15% छुट।
7: नेशनल सिटी हस्पिटल लिमिटेड, समर्पित सेवा सहित उत्कृष्ट उपचार, भरतपुर 10-24 कोटी अस्पताल रोड। सम्पर्क नम्बर 0556-93-611।
9: बारम्बार पेट दुख्ने वा कलेजोको समस्याले हैरान हुनुहुन्छ?
10: अब उपचारको लागि विदेश जानै पर्दैन।
11: पेट कलेजो तथा पाचन रोगको विश्व स्तरीय उपचार अब नेपालमै।
10: उन्नत प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक र भरपर्दो उपचार सेवा।
12: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, लगनखेल, ललितपुर।
13: सम्पर्क फोन वा व्हाट्सएप नम्बर 97651979777।
10: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, पेट र कलेजोको भरोसा योग्य उपचार गन्तव्य। परम्परागत सौन्दर्य होस् वा आधुनिक आकर्षण,
14: तपाईँको चाहना शैली र विशेष अवसरलाई अझ विशेष बनाउने गहनाहरू अब एउटै छाना मुनि।
10: स्वागत छ आर्यन ज्वेलर्स, सैचोक नारायणगढमा।
14: यहाँ पाइन्छन् आकर्षक सुन चाँदी तथा हिराका गहना,
10: परम्परा र आधुनिकताको सुन्दर संयोजन भएका डिजाइनहरू,
14: तपाईँको रोजाई अनुसार कस्टम डिजाइनका गहना,
10: राशि अनुसारका बहुमूल्य पत्थरहरू,
14: विवाह, वर्तबन्ध, जन्मदिन तथा हरेक विशेष अवसरका लागि उत्कृष्ट गहनाहरू।
10: विश्वास, गुणस्तर र आकर्षक डिजाइनको पहिलो रोजाई
14: आर्यन ज्वेलर्स, सही चोक नारायणगढ। फोन नम्बर 98550151140।
15: आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनको कर छुट तथा सहुलियत सम्बन्धी अत्यन्त जरुरी सूचना। नेपाल सरकारले आर्थिक एन 2083 मार्फत विभिन्न कर, ब्याज शुल्क, थप दस्तु तथा जरिवाना छुट एवं मिनाहा सम्बन्धी विशेष व्यवस्था गरेको छ। यस अन्तर्गत राष्ट्रिय पुननिर्माण कोषमा योगदान गरेको रकम कटाउन पाउने,
16: व्यापारिक मौजदातको नोक्सानी सम्बन्धी व्यवस्था,
15: वैदेशिक सहायता सम्झौता बमोजिम सञ्चालित आयोजनाका निर्माण तथा सेवा प्रदायकहरूलाई आयकर छुट, साबितका बिक्री कर, मनोरञ्जन कर, होटेल कर तथा ठेक्का कर सम्बन्धी बकेउता छुट तथा मिनाहा लगायतका व्यवस्था रहेका छन्। यसै गरी विलासिता शुल्क तथा मूल्य अभिवृद्धि कर, आयकरको ब्याज तथा शुल्क, मूल्य अभिवृद्धि करको ब्याज तथा जरिवाना शुल्क, अन्त शुल्कको जरिवाना एवं विलम्ब शुल्क लगायतमा पनि एन बमोजिम छुट तथा मिनाहाको व्यवस्था गरिएको छ। विवरण पेश गरिसकेका तर कर तथा अन्त शुल्क बकेउता रहेका करदाताले कर दाखिला गरेमा ब्याज शुल्क, थप दस्तुर एवं जरिवाना नलाग्ने र कर निर्धारणबाट सिर्जित बकेउता दाखिला गर्ने एवं विचाराधीन मुद्दा फिर्ता लिई कर दाखिला गर्ने सम्बन्धमा समेत विशेष सहुलियतको व्यवस्था गरिएको छ। त्यसै गरी संस्था, बिमा अभिकर्ता, संयुक्त राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय संघ संस्थामा कार्यरत नेपाली वा बासिन्दा व्यक्ति लगायतका लागि पनि ऐनमा विभिन्न कर छुट, ब्याज तथा शुल्क मिनाहा सम्बन्धी विशेष व्यवस्था गरिएको छ। तसर्थ आर्थिक ऐन 2083 प्रदान गरेका छुट तथा सहुलियतको लाभ लिन योग्य सम्पूर्ण करदाता एवं सरकारवालाहरूलाई सम्बन्धित व्यवस्था र तोकिएको प्रक्रिया बमोजिम समयमै आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनमा सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्नु हुन अनुरोध गरिन्छ। आन्तरिक राजस्व कार्यालय भरतपुर चितवन, सम्पर्क नम्बर 056-590-811।
7: दूर संचार रोड भरतपुर 10 अवस्थित चितवन मोडेल अस्पताल अब नयाँ व्यवस्थापन सहित भरोसा हस्पिटल चितवन प्रालीको नाममा सञ्चालित भइरहेको कुरा सबैलाई जानकारी गराइन्छ। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा, फार्मेसी सेवा, ल्याब सेवा, एक्सरे, आईसीयू सेवा उपलब्ध छ।
8: अत्याधुनिक उपकरण तथा सेवा सुविधा सहित विशेषज्ञ डाक्टरहरूद्वारा स्तन क्यान्सर, नाक कान घाँटी, मुटु रोग, मूत्र रोग, बाल बालिका सम्बन्धी रोग, हाड जोड्ने तथा नसा सम्बन्धी रोग, जनरल सर्जरी लगायत सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। साथै अत्याधुनिक उपकरण सहितको हिस्टोप्याथोलोजी सेवा सञ्चालनमा आएको जानकारी गराउन चाहन्छौ।
7: सम्पर्क भरोसा हस्पिटल चितवन प्राली, दूर संचार रोड भरतपुर 10 चितवन। फोन 056-594-4604-94-060।
17: ल फेरि के भो, बीच बाटोमै गाडी बन्द भयो।
18: होइन ए साथी, यहाँ किन रोकिएको, के भयो गाडीमा?
17: के हुनु साथी, गाडी किन्दा त हेर्दा राम्रो, फिचर पनि धेरै थियो, तर अहिले बेला बेलामा नयाँ समस्या आउँछ क्या, एक पछि अर्को टेक्निकल समस्याले हैरान भएको।
18: त्यही भएर त गाडी किन्दा लुक्स र फिचर मात्र हेरेर हुँदैन नि, दिगो गाडी, भरपर्दो ब्रान्ड, पार्ट सजिलै पाइने र सर्भिसको पहुँच राम्रो भएको गाडी रोज्नु पर्छ नि साथी।
17: त्यसो भए तिमीले कुन गाडी चलाउँछौ त साथी?
18: टाटा, भारतमै लामो समयदेखि विश्वास कमा कमाएको ब्रान्ड बलियो भरपर्दो र आवश्यक स्पेयर पार्ट्स तथा सर्भिसको सहज पहुँच दैनिक प्रयोगका लागि व्यवहारिक छनौट
17: ल मैले पनि अब गाडी बेचेर टाटा नै लिने विचार गरे कहाँ पाइन्छ हो टाटाको गाडी साथी
18: सजिलो छ नि सफल मोटर्समा जाऊ न भरतपुर एयरपोर्ट गेटको ठिक अगाडि र कावसती शाखा थकाली चोकमा
17: सम्पर्क नम्बर
18: ल अहिले नै टिपिहाल 98015 64 661 98013 07 495 र 98013 07 492
2: गाडी रोज्दा देखावटी र फिचर मात्र होइन भरपर्दोपन टिकाउपन र सहज सेवा पनि रोज्नुहोस् सफल मोटर्स भरतपुर एयरपोर्ट गेट अगाडि र कावासुती थकाली चोक
19: स्टुडियो टाइम चेक यो समय
2: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली भरतपुर 9 केन्द्रीय बस पार्क चितवन
20: उच्च शिक्षा अध्ययनको लागि जापान अस्ट्रेलिया क्यानाडा साउथ कोरिया युरोप लगायतका देशहरूमा जानु परेमा आइएलटिएस पिटी कोरियन अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली भरतपुर ओह्रालो नारायणगढ
21: यति बेला दिनको 3 बजेको छ
22: It's 3 p.m.

0: यस कालिका हाइलाइट्सको साथमा
1: ल्यान्डमार्क होटल एन्ड रिसोर्ट काठमाडौँ पोखरा बागमा र सौराहा भैरहवा भरतपुर अनि भुवनचार देवघाटमा पनि
2: सबैलाई मन पर्ने यम्मी यम्मी पञ्चमी अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय डेरी उत्पादन प्रोडक्ट अफ डेलिस डेरीज
3: डल्फिन फन पार्क एन्ड रिसोर्ट जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ
4: स्टेप बाई स्टेप स्कुल अगाडि भरतपुर 9 शरदपुर फोन 0564909093 र 98550653
5: आजको जमानाको भरपर्दो पाई

0: प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गर्न राजसभाको माग। संसदमा आइतबार विधायक खारेजीको माग उठ्यो। कांग्रेस सभापतिको उम्मेद्वार बन्न 40,000 शुल्क लाग्ने।
1: बुढा नीलकण्ठको गरुड क्यासिनोबाट 11 जना पक्राउ। 10,85,000 नगद बरामद। मेनी ट्रकको ठक्करबाट 5 वर्षीय बालकको मृत्यु।
0: इरान विरुद्धको सैन्य अभियानको कारण अमेरिकी रणनीतिक हतियार भण्डारमा कमी। ठूलो परिमाणमा हतियार उत्पादन गरिरहेको ट्रम्पको दावी। दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र।
1: र डेभिड वार्नरले काठमाडौँ गोर्खाजबाट एनपिएल खेल्ने राखेप विरुद्ध एन्फाको धरना स्थगित।
0: 24 घण्टा समाचार प्रसारण गर्ने मुफसलको पहिलो रेडियो कालिका एफएम 95.2 र इन्टरनेट अनलाइनको कालिका न्यूज .com संसारभर एकैसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको कालिका हाइलाइट्समा शर्मिला विकर सविता दराईको नमस्कार।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गर्न माग गरेको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा रासपा प्रवक्ता जगदीश खरेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गर्न प्रधानमन्त्री विपद राहत कोष बनाउन माग गर्नुभएको हो। सांसद खरेलले बाढ़ी पहिरो र कटान जस्ता घटनालाई दैवी प्रकोप भन्नु गलत भएको जिकिर गर्नुभएको छ। भोटेकोशीको बाढ़ीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो उहाँले भन्नुभएको छ। उहाँले नेपालमा भइरहेका बाढ़ी पहिरो र कटानका घटनाहरू कि त प्राकृतिक विपत्ति कि त मानव सिर्जित विपत्ति भएको बताउनु भएको छ। यसअघि गएका र भविष्यमा आउन सक्ने यस्ता विपत्तिलाई दैवी प्रकोपको संज्ञा दिँदा जिम्मेवारीबाट पन्छिने प्रवृत्ति देखिएको उहाँको भनाइरहेको छ। प्रवक्ता खरेलले भन्नुभएको छ, यी घटनाहरू या त प्राविधिक कमजोरी या त वातावरण विनाश वा अव्यवस्थित विकास निर्माणका कारण हुने गरेको बताउनु भएको छ। त्यसैले यस्ता घटनालाई दैवी प्रकोप नभई प्राकृतिक विपत्ति मान्नुपर्छ र सोही अनुसार राज्यले राहत तथा व्यवस्थापनको तयारी गर्नुपर्छ उहाँले भन्नुभएको छ।
0: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद ताहिर अली भाटले आइतबारको विधा खारेज गर्न माग गर्नुभएको छ। उहाँले आजको विधाले सार्वजनिक सेवा प्रवाहमा असर पारेको र विकास निर्माण तथा प्रशासनिक कार्यमा ढिलाइ भएको बताउनुभयो। सांसद भाटले जनभावनाको कदर गर्दै तत्काल यो व्यवस्था खारेज गरी पुरानै कार्यतालिका कार्यान्वयन गर्न सरकारसँग आग्रह गर्नुभएको। यसैबीच आइतबारको विधा आवश्यक नभएको जिकिर गर्दै यसलाई कटौती गरेर पहिलाकै व्यवस्था शुक्रबार आधा र शनिबार पूर्व विधा कायम गर्न सरकारसँग आग्रह गर्नुभएको छ। आइतबारको विधा कसैलाई पनि चाहिएको छैन, न सरकारी कर्मचारीलाई यो आवश्यक छ, न त विद्यालय वा शिक्षा क्षेत्रलाई नै उहाँले भन्नुभयो। उहाँले आइतबारको विधाको कारण आम नागरिकको साताभर र सेवा लिने कठिनाई भोग्नु परेको र विकास निर्माण तथा प्रशासनिक कार्यमा समय ढिलाइ भएको उल्लेख गर्नुभएको छ।
1: नेपाली काँग्रेसका सांसद खड्ग बहादुर बुढाले जाजरकोटमा बाढ़ी र पहिरोले पुर्याएको क्षतिप्रति सरकारको गम्भीर ध्यान आकर्षण भएको गराउनु भएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद बुढाले लगातारको वर्षाका कारण नागरिकले भोगिरहेको मानवीय र भौतिक संकटबारे सदनलाई जानकारी गराउनु भएको हो। सांसद बुढाले नलगाडा नगरपालिका 10 र 11 को सिमानामा पर्ने ताक्सुगाड क्षेत्र अहिले नगरपालिकाका लागि जोखिमको पर्याय बनेको बताउनु भएको छ। भदौ 29 गते ताक्सुगाडको बाढ़ीले बगाएर बारेकोट 4 का 26 वर्षीय रमेश सुनार बेपत्ता भएको उहाँले सदनमा जानकारी गराउनु भएको छ। यसअघि पनि सोही खोलाले नलगाड 11 का रतन बहादुर दमाईलाई बगाएर बेपत्ता बनाएको उहाँले उल्लेख गर्नु भएको छ। बाढ़ीका कारण दर्जनौ घर झोलुङ्गे पुल र अस्थायी कजवेमा क्षति पुगेको छ भने भेरी करिडोरमा पनि ठूलो नोक्सानी भएको छ। रोली जिउलाको सिंचाई नहर क्षतिग्रस्त हुँदा किसानको धान बालीमा नराम्ररी असर परेको सांसद बुढाले बताउनु भएको छ। भौतिक क्षतिभन्दा पनि नागरिकको जीवन सुरक्षामा आफू चिन्तित रहेको उहाँले स्पष्ट पार्नुभएको छ। सांसद बुढाले भन्नुभएको छ, पुल बगेपछि नागरिकहरू जोखिम मोलेर खोलाबाटै आउजाउ गर्न बाध्य भएका छन्। पक्की पुल निर्माणको ठेक्का लागेको वर्षौं बित्दै सक्दा पनि काम सम्पन्न नहुनु नागरिकको जीवनसँग जोडिएको गम्भीर विषय रहेको कुरा उहाँले बताउनु भएको छ।
0: नेपाल कम्युनिष्ट पार्टी नेकपाकी सांसद पार्वती विकले कोठा खोज्ने नाममा भइरहेको विभेद र जातीय छुवाछुतको घटनाप्रति आपत्ति जनाउनु भएको छ। आजको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद विकले कोठा खोज्ने बहानामा भएको छुवाछुतको घटनालाई असाध्यै पीड़ादायी भए भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको हो। जातीय छुवाछुत र विभेदलाई प्रशय दिने मामा भान्जा नामक प्राइभेट कम्पनी र कोठा खोज्ने नाममा विभेद गर्ने कार्यमा संलग्नलाई तत्काल कानूनी दायरामा ल्याउन उहाँले माग गर्नुभयो। छुवाछुत गर्ने र विभेदलाई प्रोत्साहन गर्ने संस्थालाई कार्यवाही नगरिनु र सरकार मौन बस्नु गलत भएको भन्दै उहाँले प्रश्न उठाउनु भएको छ। दिपा नेपालीले माइतीघर मण्डलामा सरकार कोठा खोई भन्दै शुरू गरेको सत्याग्रह 150 दिन पुग्दा समेत सरकारले व्यवस्था गरेको सांसद विकले बताउनु भएको छ। 150 दिन भइसक्दा पनि सरकार र कानून अझै निदाएको उल्लेख गर्दै उहाँले यो व्यवस्था र संविधानको उपहास भएको बताउनुभयो। जाति विभेद र छुवाछुतलाई प्रशय दिने संस्था र व्यक्तिहरूलाई कानूनी कार्यवाही गर्न तथा जाति छुवाछुत कसुर ऐन 2068 प्रभावकारी कार्यान्वयन गर्न उहाँले माग गर्नुभयो। आवश्यक परे ऐन संशोधन गरेर भए पनि पीड़ितलाई न्याय दिलाउन उहाँले आह्वान गर्नुभयो। भोलिकै भरमा नागरिकलाई गिरफ्तार गर्ने सरकारको प्रवृत्ति गलत भएको भन्दै आफ्नो सरकारसँग गुनासो राख्न पाउने नागरिकको अधिकारको सम्मान गर्न सांसद विकले माग गर्नुभयो।
1: नेपाली कांग्रेस संसदीय दलका नेता भीष्म राजाङ देम्बेले सभामुख डोलप्रसाद अर्यालाई भोटे कोशी बाढीबारे उच्च स्तरीय संसदीय समिति गठनबारे ध्यान आकर्षण गराउनु भएको छ। मंगलबार सभामुखको कार्यकक्ष सिंहदरबारमा बसेको बैठकमा उहाँले भदौ 11 गतेको सर्वदलीय बैठकले गरेको निर्णय अनुसार समिति गठनको माग गर्नु भएको हो। उहाँले प्रधानमन्त्री संघको प्रश्नोत्तर कार्यक्रम नियमित गर्न माग गर्नुभएको छ। उहाँले प्रधानमन्त्री बालेन्द्र शाह बालेन संयुक्त राष्ट्र संघको सभामा जाँदै गरेको विषयमा पनि आफ्ना सुझाव प्रस्तुत गर्नु भएको थियो।
0: राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले नेपालमा रोजगारीको अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरण क्षेत्रको विकासमा विभिन्न कानूनी अवरोध देखिएको बताउनु भएको छ। आज नेपाल र भूटानका खर्क तथा चरण क्षेत्रको पुनर्स्थापना कार्यक्रमबाट प्राप्त अनुभवलाई नेपालको खर्क नीतिमा रूपान्तरण सम्बन्धी बहुसरोकारवाला छलफल कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले खर्क सम्बन्धी कानूनलाई व्यापक रूपमा पुनरावलोकन गर्नुपर्ने बताउनुभयो। उहाँले वन ऐन, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन र भूमि सम्बन्धी कानून लगायतका व्यवस्थाबीच एकअर्कालाई सहयोग गर्ने भन्दा पनि कतिपय अवस्थामा एक अर्काको क्षेत्र विस्थापित गर्ने अवस्था देखिएको बताउनुभयो। सार्वजनिक जग्गा खर्क तथा चरण क्षेत्रको उपयोग र व्यवस्थापनका विषयमा सबै सम्बन्धित कानूनलाई समेटेर गम्भीर छलफल आवश्यक रहेको उहाँको भनाइ छ। अध्यक्ष दाहालले खर्क तथा चरण क्षेत्रलाई केवल परम्परागत पशुपालनको लागि प्रयोग हुने भूभागको रूपमा मात्रै नहेरे व्यवसाय र रोजगारी सिर्जनाको सम्भावनायुक्त क्षेत्रको रूपमा विकास गर्नुपर्ने बताउनुभयो। चौरी लगायत पशुपालनबाट आमदानी तथा उत्पादन बढाउन सकिने उल्लेख गर्दै उहाँले रोजगारीको ठूलो समस्या रहेको नेपालमा थोरै भए पनि रोजगारी सिर्जना गर्ने क्षेत्रलाई विभिन्न कारणले अवरोध पुर्याउन नहुने बताउनुभयो।
1: नेपाली कांग्रेसले निर्वाचन निर्देशिका जारी गरेको छ। जारी निर्देशिकामा कुन तहको नेतृत्वको उम्मेद्वार बन्दा कति शुल्क बुझाउनु पर्ने भन्ने उल्लेख छ। जस अनुसार पार्टीको केन्द्रीय सभापतिको उम्मेद्वार बन्न ₹40,000 शुल्क बुझाउनु पर्ने छ। कांग्रेस सभापति उम्मेद्वारी दिनका लागि महाधिवेशन प्रतिनिधिबाट 10 जना प्रस्तावक र 10 जना समर्थक राख्नुपर्ने व्यवस्था गरिएको छ। जारी निर्देशिकामा वडादेखि केन्द्रीय पदाधिकारीको उम्मेद्वारको शुल्क उल्लेख गरिएको छ। यसलाई केन्द्रीय कार्य सम्पादन समितिको बैठकले स्वीकृत गरिसकेको छ। केन्द्रीय उपसभापति र केन्द्रीय महामन्त्रीका लागि उम्मेद्वार 7 जना प्रस्तावक र 7 जना समर्थक हुनुपर्ने छ। केन्द्रीय सह महामन्त्रीका लागि 5 जना प्रस्तावक र 5 जना समर्थक तथा केन्द्रीय सदस्यका लागि 3 जना प्रस्तावक र 3 जना समर्थक आवश्यक पर्नेछ। उपसभापति र महामन्त्रीका लागि 30,000, सह महामन्त्रीका लागि 20,000, केन्द्रीय सदस्यका लागि ₹11,000 शुल्क तोकिएको छ। काँग्रेसले प्रदेश सभापतिका लागि 20,000, उपसभापति र महामन्त्रीका लागि 15,000, सह महामन्त्रीका लागि 10,000 र प्रदेश सदस्यका लागि 5,000 उम्मेद्वार शुल्क तोकेको छ।
0: नेपाल राष्ट्र ब्याङ्कले बढ्दो साइबर सुरक्षा चुनौती, प्रविधिको तीव्र प्रयोग र जलवायु परिवर्तनबाट उत्पन्न जोखिमलाई सम्बोधन गर्न बैंक तथा वित्तीय संस्थाको लागि जोखिम व्यवस्थापन मार्गदर्शन 2082 लागू गरेको छ। बैंक तथा वित्तीय संस्था नियमन विभागले जारी गरेको उक्त मार्गदर्शनले वित्तीय संस्थाहरूको जोखिम व्यवस्थापन प्रणालीलाई आधुनिक, एकीकृत र उत्तरदायी बनाउने उद्देश्य राखेको छ। राष्ट्र ब्याङ्कका अनुसार यो मार्गदर्शन सबै इजाजत पत्र प्राप्त बैंक तथा वित्तीय संस्थाका लागि अनिवार्य न्यूनतम मापदण्ड हुनेछ। मार्गदर्शनले बैंकभित्र सुदृढ जोखिम संस्कृति विकास गर्ने, आधुनिक जोखिम व्यवस्थापनका औजार तथा प्रविधिको प्रयोग बढ़ाउने र सम्भावित जोखिमबाट बैंक तथा समग्र वित्तीय प्रणालीलाई सुरक्षित राख्ने लक्ष्य दिएको छ। मार्गदर्शनले संचालक समिति र उच्च व्यवस्थापनलाई जोखिम व्यवस्थापनको मुख्य जिम्मेवारी दिएको छ। संचालक समितिले संस्थाले लिन सक्ने जोखिमको सीमा निर्धारण गर्नुपर्ने र व्यवस्थापनले त्यसको कार्यान्वयन सुनिश्चित गर्नुपर्ने व्यवस्था गरिएको छ। साथै प्रभावकारी जोखिम न्यूनीकरणको लागि थ्री लाइन्स अफ डिफेन्स मोडल अनिवार्य गरेको छ, जसमा व्यावसायिक एकाई, स्वतन्त्र जोखिम व्यवस्थापन तथा अनुपालन विभाग र आन्तरिक लेखा परीक्षणले क्रमशः जोखिम पहिचान, अनुगमन र समीक्षा गर्ने व्यवस्था गरिएको छ।
1: न्याय परिषदले उच्च अदालत र जिल्ला अदालतका केही न्यायाधीशको जिम्मेवारी हेरफेर गर्न सिफारिश गरेको छ। मंगलबार बसेको परिषदको बैठकले उच्च अदालतका 3 न्यायाधीशको सरुवा गर्न र 4 काजमा अन्यत्र खटाउन सिफारिश गरेको हो। उच्च अदालत विराटनगरका न्यायाधीश महेन्द्र नाथ उपाध्यायले उच्च अदालत जनकपुरको वीरगंज इजालास, जनकपुरका मुरारी बाबु श्रेष्ठलाई इलाम इजालास, वीरगंज इजालासका रितेन्द्र थापालाई नेपालगंज इजालासमा सरुवा गर्न सिफारिश गरिएको छ। अरू 4 पनि काज सरुवा गर्न सिफारिश गरिएको छ। इलाम इजालासका नाति बाबु लामी छानेलाई उच्च अदालत पाटन, बेरगंज इजालासका गोकर्ण डाँगीलाई सर्वोच्च नेपालगंज इजालासबाट, शकुन्तला घिमिरेलाई जुम्ला इजालास र बेरगंज इजालासबाट अर्जुन अधिकारीलाई सर्वोच्च सरुवा गर्न सिफारिश गरिएको छ। नवनियुक्त 3 न्यायाधीशको पनि पदस्थापना सिफारिस गरिएको छ। भद्रकाली पोखरेल उच्च अदालत, सुर्खेत हिमलाल बेलवाली उच्च अदालत जनकपुर, गजेन्द्र बहादुर सिंह उच्च अदालत विराटनगर पदस्थापना हुनुभएको छ।
0: गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रभागका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयलाई 5 परिपत्र जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा जारी परिपत्रमा सेवाग्राहीलाई बिचौलिया मुक्त, छिटो, छरितो, सरल र प्रभावकारी रूपमा सेवा प्रभागको लागि परिपत्र गरिएको हो। परिपत्र अनुसार सरकारी कार्यालय वरिपरि सेवाग्राहीलाई सहयोग र सहजीकरण गर्ने नाममा गैर कानूनी रूपमा रकम असुल गर्ने कार्यमा संलग्न हुने व्यक्तिलाई निगरानी गरी कानून बमोजिम कार्यवाहीको व्यवस्था मिलाउन निर्देशन दिएको छ। साथै अपाङ्गता भएका तथा अशक्त व्यक्ति, गर्भवती तथा साना बालबच्चा भएका महिला, ज्येष्ठ नागरिक र टाढाबाट सेवा लिन आएका सेवाग्राहीलाई सेवा प्रवाहमा प्राथमिकता प्रदान गर्न भनिएको छ। परिपत्रमा नागरिक सहायता कक्षबाट जिल्ला प्रशासन कार्यालयबाट प्रयोग हुने सबै प्रकारका निवेदन र फारम, राष्ट्रिय परिचय पत्र र राहदानी सेवाको लागि अनलाइन फारम भर्ने सेवा, फोटोकपी र स्क्यान सेवा, इमेलबाट पत्राचार गरी अभिलेख बुझ्न पठाउने र प्राप्त गरी प्रिन्ट गर्ने सेवा निशुल्क रूपमा उपलब्ध गराउनु पर्ने उल्लेख छ। सम्बन्धित कार्यालयको सेवा प्रकृति अनुसार नागरिक सहायता कक्षबाट निशुल्क सहायता उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन गरिएको छ। त्यसैगरी सेवा प्रभावमा प्रभावकारी बढ़ाउन सेवाग्राहीलाई आवश्यक पर्ने सूचना तथा जानकारी र कार्यविधिगत विषयहरू कार्यालयको वेबसाइट, सामाजिक सञ्जाल तथा अन्य उपयुक्त माध्यमबाट नियमित रूपमा सम्प्रेषण गर्ने र कार्यालयको वेबसाइट नियमित रूपमा अध्यावधि गराउने विषय समेत उल्लेख छ।
1: न्याय सेवा आयोगले सर्वोच्च अदालतका 2 सहसचिवहरूलाई सचिवमा बढुवाको सिफारिस गरेको छ। मंगलबार बसेको आयोगको बैठकले सहसचिवहरू ठगेन्द्र कटेल र बाबुराम दाहाललाई रजिस्ट्रारमा सिफारिस गरेको हो। यस्तै न्याय परिषदले सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेललाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ। मंगलबार बसेको न्याय परिषदको बैठकले पोखरेललाई उच्च अदालतको न्यायाधीशका सिफारिस गरेको हो।
0: भुटेकोशी बाढीको कारण हराएका मध्ये 71 जना सम्पर्कमा आएका छन्। प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्रको अभिलेख अनुसार हालसम्म रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितौन र तनहुँमा कार्यरत सुदूरपश्चिमका 143 जना सम्पर्कविहीन छन् भने एकजनाको मृत्यु भएको छ। गत भदौ 10 बाढीपछि सुदूरपश्चिमका विभिन्न जिल्लामा घर ठेगाना भएका तर प्रभावित क्षेत्रमा कार्यरत व्यक्तिहरू बाढीपछि सम्पर्कविहीन भएको भन्दै केन्द्रमा गुनासो आएका थिए। पछि 71 जना सम्पर्कमा आएको जानकारी प्राप्त भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका विपद शाखा प्रमुख जनक धामीले जानकारी

0: उल्लेख छ। बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरूका परिवार तथा आफन्तले आपतकालीन केन्द्रमा गुनासो दर्ता गराएका थिए। सम्पर्कविहीनहरूको अवस्था यकिन गर्न उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन आफन्तहरूले केन्द्र मार्फत आग्रह गरिरहेका छन्।
1: उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सार्वजनिक खरिद ठेक्कापट्टा प्रक्रियाको विद्युतीय खरिद प्रणाली इजिपीलाई विश्वसनीय बनाउँदै लैजानुपर्नेमा फेरि कागजी प्रक्रियामा फर्किने सरकारको निर्णय आपत्ति जनाउनु भएको छ। उहाँले सामाजिक सञ्जालमा लेख्दै सरकारको यो निर्णयले फेरि सार्वजनिक खरिदका काममा पुरानै समस्या दोहोरिने भन्दै आपत्ति जनाउनु भएको छ। उहाँले इजिपी प्रणालीलाई दीर्घकालीन रूपमा साइबर सुरक्षा जोखिमबाट सुरक्षित बनाउन आवश्यक प्राविधिक स्तर उन्नति सुरक्षा परीक्षण ब्याकअप र आपतकालीन पुनः सञ्चालन प्रणाली सुनिश्चित गर्न जरूरी रहेको बताउनु भएको छ। उहाँले सार्वजनिक खरिद ठेक्कापट्टा प्रक्रियालाई स्वच्छ प्रतिस्पर्धी पारदर्शी र विश्वसनीय बनाउन सञ्चालनमा ल्याइएको विद्युतीय खरिद प्रणाली एजिपीमा साइबर सुरक्षा जोखिम देखिएको भन्दै अनिश्चितकालका लागि बन्द गरिने अत्यन्त गम्भीर र आपत्तिजनक भएको प्रक्रिया दिनुभएको छ। उहाँले भदौ असोज र कार्तिक महिना सरकारका नयाँ ठेक्का आह्वान गर्ने तथा बजेट कार्यान्वयनलाई गति दिने महत्वपूर्ण समयमा सरकारको यो निर्णयले संघ प्रदेश र स्थानीय तहका सयौं सार्वजनिक खरिद तथा विकास निर्माणका प्रक्रिया प्रभावित हुने बताउनु भएको छ।
0: प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा 14,02,73,29,777 रूपियाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अनुसार आज बिहान 9 बजेसम्मको विवरण अनुसार विभिन्न 9 ब्याङ्कमा रू 10,40,79,43,516 जम्मा भएको छ। त्यस्तै कोषका अन्य 2 ब्याङ्कमा रहेको डलर खातामा 2,37,06,575 अमेरिकी डलर जम्मा भएको छ। राहत कोषबाट केही दिन अघि रौसाको भोटेकोशी नदीमा बाढीबाट पीड़ितलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत रू 1 निकासा गरिएको थियो।
1: नुवाकोटको किसपाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ विरूद्ध 10 बैंकिङ कसुरको मुद्दा रहेको पाइएको छ। सोमबार प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफल गरेर बाहिरिने क्रममा सिंहदरबार गेटबाट पक्राउ परेका तामाङ विरूद्ध विभिन्न ठाउँमा 10 बैंकिङ कसुरको मुद्दा रहेको पाइएको हो। उनी विरूद्ध जिल्ला प्रहरी परिषदले अनुसन्धान सकेर 3,04,00,000 बैंकिङ कसुरको मुद्दा सरकारी वकिल कार्यालयमा पेश गरिसकेको छ। परिसर काठमाडौँले नै 1,03,30,000,000 अर्को मुद्दा पनि सरकारी वकिल कार्यालयमा पठाइसकेको छ। 48,00,000 एउटा र 95,00,000 अर्को गरी 2 बैंकिङ कसुर मुद्दाको पनि मिसिल पेश भइसकेको छ। 2,56,00,000 ठगी कसुरको मुद्दा पनि परिसर काठमाडौँबाटै सरकारी वकिल कार्यालयमा गइसकेको काठमाडौँ परिसरका एसपी दान बहादुर थापाले बताउनु भएको छ। त्यस्तै परिसर र भक्तपुरमा 2,00,000 प्रहरी वर्त, जनसेवामा 75,00,000 को प्रहरी वृत्त, दरबार मार्गमा 5,25,000 वृत्त, लैनचौरमा 19,80,000 र वृत्त महाराजगंजमा पनि बैंकिङ कसुरको मुद्दा दर्ता रहेको प्रहरीले बताएको छ। प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग छलफल गर्नुभएको थियो। तामाङ सोही छलफलमा सहभागी हुन सिंहदरबार पुग्नु भएको थियो।
0: भुटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत उद्धार तथा पुनर्स्थापनाको लागि स्थानीय तहले रू 1,71,317,000 गर्ने निर्णय गरेका छन्। रैनादेवी छहरा, माथागढ़ी, तिनाउ, पूर्वखोला, रेब्दीकोट, रम्भा, बगनासकाली, निस्ती गाउँपालिका र रामपुर तथा तानसे नगरपालिकाले बाढ़ी पीड़ितको लागि राहत स्वरूप उक्त रकम सहयोग गर्ने निर्णय गरेका हुन्। भुटेकोशी क्षेत्रमा बाढ़ीका कारण ठूलो जनधनको क्षति भएपछि स्थानीय तह, संघ संस्था तथा विभिन्न क्षेत्रबाट राहत पुनर्स्थापनाका लागि सहयोग जुटाउने क्रम चलिरहेको बेला त्यहाँका स्थानीय तहले आर्थिक सहायता दिने निर्णय गरेका हुन्। रैनादेवी छहरा गाउँपालिकाले रू 35,44,345 राहत उपलब्ध गराउने निर्णय गरेको छ। पालिकाले स्थानीय विपद व्यवस्थापन कोषबाट रू 2,50,000, जनप्रतिनिधिबाट रू 2,05,950, कर्मचारीबाट रू 6,48,081, शिक्षकबाट रू 24,25,314 र तीज गीत कार्यक्रमलाई छुट्याएको 15,000 बजेट कटौती गरी प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा पठाउने निर्णय गरिएको अध्यक्ष रुकमाङ्गत भट्टराईले बताउनुभयो। विपदको बेला मानवीय सहयोग र स्थानीय सरकारको सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै कार्यपालिकाले सहयोग गर्ने निर्णय गरेको उहाँले बताउनुभयो। माथागढी

0: पालिकाले रु 34,46,000, रिब्दीकोट गाउँपालिकाले रु 31,50,000, पूर्व खोला गाउँपालिकाले रु 29,75,000, 972 बगनासकाली गाउँपालिकाले रु 2,50,000, रामपुर नगरपालिकाले रु 2,50,000, रम्भा गाउँपालिकाले रु 2,50,000 र निस्दिन गाउँपालिकाले रु 1,00,000 कोषमा जमा गर्ने निर्णय गरेका छन्। रामपुर नगरपालिकाले प्रत्येक वर्ष गर्दै आएको उप प्रमुख तीज विशेष कार्यक्रम स्थगित गरेको छ।
1: तनहुँको भानु नगरपालिकाले जग्गा प्रशासन सम्बन्धी सेवा प्रवाह शुरू गरेको छ। भूमि व्यवस्था सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट आवश्यक स्वीकृति प्राप्त भएपछि नगरपालिकाले सोमबारदेखि स्थानीय तहमै जग्गा प्रशासन सेवा शुरू गरेको हो। भूमि प्रशासन सेवा स्थानीय तहमै उपलब्ध हुन थालेपछि भानु नगरपालिकाका सेवाग्राहीले जग्गा सम्बन्धी कामका लागि सदरमुकाम दमौरी धाउनुपर्ने बाध्यता हटेको छ। सेवा शुरू भएसँगै नगरपालिकाले जग्गा प्रशासनको कामलाई स्थानीय तहबाटै सहज, छिटो र प्रभावकारी रूपमा उपलब्ध गराइने जनाएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले भर्चुअल माध्यमबाट सेवा प्रवाहको शुभारम्भ गर्दै स्थानीय तहबाटै भूमि प्रशासन सेवा उपलब्ध गराउने कार्यले नागरिकलाई सहज हुने विश्वास व्यक्त गर्नुभएको छ।
0: बुढा नीलकण्ठ स्थित एक क्यासिनोमा नेपाली नागरिकले प्रवेश गराई जुवा खेलाएको आरोपमा प्रहरीले 11 जनालाई पक्राउ गरेको छ। बुढा नीलकण्ठ नगरपालिका एक तौलुङ स्थित गरूड क्यासिनोबाट उनीहरूलाई पक्राउ गरिएको हो। उक्त क्यासिनो बुढा नीलकण्ठ स्थित होटल लेमन ट्रीमा सञ्चालित छ। नेपाली नागरिकलाई क्यासिनोभित्र प्रवेश गराई क्वाइन मार्फत नगद सट्टै गरेर जुवातास खेलाइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी प्रभाग बुढा नीलकण्ठको संयुक्त टोलीले छापा मारेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार क्यासिनोबाट जुवा खेल्न प्रयोग गरिने विभिन्न दरका क्वाइन, नौ थान मोबाइल र 10,85,600 रुपियाँ नगद बरामद गरिएको छ। प्रहरीले बरामद गरेका क्वाइनहरूमा 50,000 रुपियाँ लेखिएको 8 थान, 10,000का 19 थान, 1,000का 88 थान र 100 रुपियाँ लेखिएको 5 थान रहेका छन्। पक्राउ परेका सबैलाई जुवा सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट 2 दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ। नेपालको कानून अनुसार नेपाली नागरिकलाई क्यासिनो प्रवेश र जुवा खेल्न पूर्ण रूपमा निषेध गरिएको छ।
1: धनुषाको बिहेद नगरपालिकाबाट करिब 2 साता अघि अपहरणमा परेका 15 महिने बालकको प्रहरले सकुशल उद्धार गरेको छ। यही भदौ 18 गते अपहरणमा परेका धनुषाको बिहेद नगरपालिका 6 कमलेश महतोको 15 महिने छोरा सिद्धान्त महतोलाई गइराति सोही नगरपालिका 1 स्थित 10 गज्जा क्षेत्रबाट सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो। बच्चालाई छाडेर भाग्दै गरेको अवस्थामा धनुषाको कमला नगरपालिका 9 पुनिता देवी पासवानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब परीक्षक ओम प्रकाश खनाले बताउनु भएको छ। बच्चा अपहरणमा परेको सूचना पाए लगेतैबाट तालिम प्राप्त कुकुर सहित प्रहरीको टोलीले खोजतलास अनुसन्धान गर्दै जाँदा बच्चा राखेको ठाउँमा प्रहरी पुगेपछि बच्चालाई छोडेर भाग्न खोज्दा ती महिलालाई पक्राउ गरिएको प्रहरले जनाएको छ। सकुशल उद्धार गरिएका बच्चालाई अभिभावकको जिम्मा लगाएको छ भने पक्राउ परेकी महिलामाथि अपहरण, शरीरबन्धक, मानव बेचबिखन तथा ओसार पोसार सम्बन्धी अभियोगमा मुद्दा दर्ता गराई थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।
0: स्थानीय गौरीगंगा नगरपालिका 2 झीलमा आज मिनी ट्रकको ठक्करबाट स्थानीय 5 वर्षीय लेखराज देउबाको मृत्यु भएको छ। यो कैलालीको खबर हो। पूर्वपश्चिम राजमार्गमा पैदल हिँडिरहेका बालक देउबालाई मिनी ट्रकले ठक्कर दिएपछि धनगढ़ी स्थित माया मेट्रो अस्पताल लगिएकोमा उपचारको क्रममा निधन भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक हीरा सिंह महरले जानकारी दिनुभएको छ। प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको C1352 नम्बरको ट्रकको ठक्करबाट बालकको टाउको छातीमा गम्भीर चोट लागेको थियो। दुर्घटनापछि ट्रक चालक लम्कीचुहा नगरपालिका 2 का 29 वर्षीय सुनिल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
1: अब पालो जनताको मतको जनताको मतमा हाम्रो प्रश्न छ, बाढी प्रभावित क्षेत्रमा पुननिर्माणका लागि बजेट अभाव हुन नदिने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता तपाईँलाई कस्तो लाग्यो? यो प्रश्नमा आफ्नो मत व्यक्त गर्न कालिका एफएमका आधिकारिक फेसबुक पेजमा राखेको स्टाटसमा कमेन्ट गर्न सक्नुहुनेछ भने ट्विटर, व्हाट्सएप र भाइबरबाट लिखित प्रतिक्रिया जनाउन सक्नुहुनेछ। यसै प्रश्नमा आफ्नो आवाजसहितको प्रतिक्रिया राख्न 0556571958 सम्पर्क गर्न सक्नुहुनेछ। तपाईँहरूको उत्कृष्ट प्रतिक्रिया प्रत्येक दिन राति 8 बजेको कालिका न्यूज एक्सप्रेस र बिहान 10 बजेको कालिका हाइलाइट्समा प्रसारण गरिनेछ।
0: ओके, अन्तर्राष्ट्रिय समाचार। इरान विरूद्धको सैन्य अभियानको कारण अमेरिकी रणनीतिक हतियार भण्डारमा कमी आएको र हतियार पुनः आपूर्तिमा औद्योगिक अवरोध देखिएको अमेरिकी रक्षा विभागका महानिरीक्षकले बताउनु भएको छ। कंग्रेसलाई बुझाएको प्रतिवेदन अनुसार अपरेशन एपिक फ्युरीको फेब्रुअरी 28 जूनको 30 अनुमानित लागत 33 अर्ब 40 करोड अमेरिकी डलर पुगेको छ भने 22 अर्ब 30 करोड डलर खर्च भइसकेको छ। प्रतिवेदनले अभियानमा ठूलो मात्रामा हतियार प्रयोग हुँदा रणनीतिक भण्डार घटेको उल्लेख छ। युद्धको क्रममा 4 F-15 विमान र 30 MQ-9 रिपर ड्रोन नष्ट भएको तथा एउटा F-35 र 7 KC-135 ट्याङ्कर विमान क्षतिग्रस्त भएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले भने हतियार भण्डारमा कमी आएको चिन्ता अस्वीकार गर्दै अमेरिकासँग लगभग असीमित गोला बारूद रहेको बताउनु भएको छ। आज उहाँले अमेरिकाले इतिहासकै सबभन्दा उत्कृष्ट र ठूलो परिमाणमा हतियार उत्पादन गरिरहेको दावी गर्नुभयो। यसअघि सीएनएनले लामो दूरीका क्षेपास्त्र र हवाई प्रतिरक्षा प्रणालीका अवरोधक क्षेपास्त्रको अभावले अमेरिकी रणनीतिमा असर परेको जनाएको थियो। अमेरिकी सेनाले थार्ड प्रणालीका करिब 80% अवरोध क्षेपास्त्र प्रयोग गरिसकेको बताएको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार युद्धको पहिलो 24 अमेरिकी सेनाले 1,000 लक्ष्यमा आक्रमण गरेको थियो। प्रतिवेदनले इरानी आक्रमणबाट कुवेत, बहराइन, कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, इराक, ओमान र जोर्डन स्थित अमेरिकी सैन्य आधारका 100 संरचनामा क्षति पुगेको जनाएको छ। ती संरचनाको पुननिर्माण लागत भने हालको खर्च अनुमानमा समावेश गरिएको छैन। यता विश्व बजारमा अर्ध चालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर उच्च रहेपछि दक्षिण कोरियाको अगस्त महिनाको निर्यातमा उल्लेखनीय वृद्धि भएको छ। दक्षिण कोरियाको निर्यात परिणाम सूचाङ्क अगस्तमा अघिल्लो वर्षको सोही महिनाको तुलनामा 25.9% बढेको केन्द्रीय ब्याङ्कले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ। जुलाईमा यो सूचक 20.1% बढेको थियो। निर्यात परिमाण लगातार 10 बढ़िरहेको छ। यो वृद्धि सन् 2025 नोभेम्बरदेखि निरन्तर रहेको हो। कम्प्युटर विद्युतीय तथा प्रकाशकीय उपकरणको निर्यात परिणाम 30.5% बढेको छ। कृत्रिम बुद्धिमत्ता प्रविधिका लागि आवश्यक स्मृति चिप तथा ठोस अवस्था भण्डारण उपकरणको माग बढेपछि सो क्षेत्रमा निर्यात तीव्र भएको हो।
1: अब खेल समाचार। अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नरले काठमाडौँ गोर्खाजबाट तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल खेल्न नेपाल आउने भएका छन्। गोर्खाजले सामाजिक सञ्जाल मार्फत वार्नरलाई अनुबन्ध गरिएको जनाएको छ। उनी एनपीएल खेल्न आउने हालसम्मकै ठूलो विदेशी खेलाडी हुन्। यसअघि अस्ट्रेलियाको क्रिकेटिङ संस्था मिस स्ट्राइकले पनि वार्नरले एनपीएल खेल्ने भनेर पोस्ट नै राखिसकेको थियो। यसैबीच यता फिफा काउन्सिलबाट निलम्बनमा रहेको अखिल नेपाल फुटबल संघले राष्ट्रिय खेलकुद परिषद राखेप विरूद्ध गर्ने भनेको धरना स्थगित भएको छ। विशेष कारणवश आज बिहान 11 गर्ने भनिएको ज्ञापन पत्र बुझाउने धरना तथा पत्रकार सम्मेलन कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराउँदछौ। एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी गरेको सन्देशमा भनिएको छ, पहिलो चरणमा कर्मचारीको सहभागितामा धरना दिने योजना अनुरूप एन्फाले हिजो कर्मचारीलाई छलफलका लागि बोलाएको थियो। 70 हाराहारीमा एन्फाका कर्मचारी छन्। एन्फा सचिव किरण राई, प्रमुख कार्यकारी अधिकृत सीईओ इन्द्रमान तुलाधारको नेतृत्वमा भएको छलफलमा त्रिपुरेश्वर स्थित राखेप कार्यालयमा धरना सुरु गर्ने सहमति भएको बताइएको थियो।
0: 2:03 कालिका हाइलाइट्सको अन्त्यमा अहिले प्रसारित प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक।
1: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गर्न राष्ट्रपाको माग। संसदमा आइतबार विधा खारेजीको माग उठ्यो। काङ्ग्रेस सभापतिको उम्मेद्वार बन्न 40,000 शुल्क लाग्ने।
0: बुढा नीलकण्ठको गरुड क्यासिनोबाट 11 जना पक्राउ। 10,85,000 नगद बरामद। मिनी ट्रकको ठक्करबाट 5 वर्षीय बालकको मृत्यु।
1: इरान विरुद्धको सैन्य अभियानका कारण अमेरिकी रणनीतिक हतियार भण्डारमा कमी। ठूलो परिणाममा हतियार उत्पादन गरिरहेको ट्रम्पको दावी। दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र।
0: र डेभिड वार्नरले काठमाडौँ गोर्खाजबाट एनपिएल खेल्ने। राखेपो विरुद्ध एन्फाको धरना स्थगित।
1: यसका साथै 24 घण्टा समाचार प्रसारण गर्ने मफसलको पहिलो रेडियो कालिका एफएम 95.2 र इन्टरनेट अनलाइनको कालिकाNews.com संसारभरकै साथ प्रसारण भइरहेको दिउँसो 3 बजेको कालिका हाइलाइट्स। आजका लागि यति नै। सविता दराई र शर्मिला बिक बिदा हुन्छौ। नमस्कार। कालिका एफएम 95.2।

0: Metallica FM 95.2.
1: ओहो, छि छि छि छि छि छि छि, बर्बादै भयो नि भनेको छ्या।
2: के भयो दिदी?
1: हेर न बाबु, यो सेफ्टी ट्याङ्की भरिएर फोर्नै माथि आएर घरै गनाएर बसिखान भएन छ्या।
2: कस्तो गनाको 6,000 लिटर क्षमताको ट्याङ्की भएको न्यू मनकामना सेफ्टी ट्याङ्कीलाई बोलाइहाल्नुहोस् दिदी। भ्याकुम लगाएर माटो गिटी बालुवा जे आउँछ एकैछिनमा सफा गरिदिन्छ। न्यू मनकामना सेफ्टी ट्याङ्की सफाई। त्यहाँको फोन नम्बर चाहिँ 98 550 62 331। टिप्नु है।

0: शान्ति आराधना र उपहारका लागि
1: स्वदेशमा बनेको कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: ए दाई, कता हिँड्नु हो?
3: साउन्ड सिस्टम किन्नलाई काठमाडौँ जान लागेको।
2: अब पनि साउन्ड सिस्टम किन्न काठमाडौँ जाने कुरा गर्दै हुनुहुन्छ? हाम्रै ठाउँ भरतपुरमा रहेको चितवन साउन्ड सर्भिसमा तपाईँले रोजेको र खोजेको सम्पूर्ण ब्रान्डको साउन्ड सिस्टम पाउनुका साथै नयाँ साउन्ड सर्भिस सञ्चालन गर्न चाहनेहरूलाई 3 महिने निशुल्क ट्रेनिङको पनि व्यवस्था रहेको छ नि।

0: Kalika FM 95.2.
1: Are you planning to study in Australia? Then it's time to visit Connect Australian Education and Visa Services. With a strong history of high visa success rates, directly authorized by many top Australian universities, an experienced team that prioritizes your future in Australia. We offer intensive PTE and IELTS classes. Location, Lion Chowk Chitwan, opposite to Subha Petrol Pump. Phone 98013-13378. Your journey to Australia starts here.
2: दाइपो
3: के भयो नानुलाई
2: यो त स्कुल जाने बेलामा सधैँ यस्तै हो
4: बाबा स्कुल छिटो जान्न वी आर गेटिंग लेट फॉर स्कूल लेट्स गो टु स्कूल
2: ए बाबु त कति ज्ञानी कुन स्कुल हो बाबुको
4: स्टार्स मोन्टेसोरी एकेडेमी
5: चाइल्ड साइकोलोजी र चाइल्ड राइट्स लाई ध्यानमा राखेर मोन्टेसोरी ट्रेन टीचर द्वारा अध्यापन गराइने
2: स्टार्स मोन्टेसोरी एकेडेमी पालिखे चोक पोखरा र भरतपुर 11 मालपोत चोक
5: सम्पर्क फोन 056-490-037 98550-61037 स्टार्स मोन्टेसोरी एकेडेमी जहाँबाट तपाईँका नानी बाबुको भविष्य निर्माणको पाइला सुरु

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: रंग बहार
3: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर।
2: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
2: बर्जर पेन्स।
4: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: Magenta Cable. 5 도색 대기.
1: 지도원 플렉스, 지도원 플렉스, 지도원 플렉스.
2: तपाईको व्यापार व्यवसाय प्रवर्धन सार्वजनिक कार्यक्रम र इभेन्ट्स पार्टी या कुनै विशेष अवसरको लागि आवश्यक फ्लेक्स ब्यानर 2D 3D बोर्ड लाइट बोर्ड स्टिकर प्रिन्ट रिफ्लेक्टिक प्रिन्ट वान वे भिजन लगायतका प्रिन्ट सम्बन्धी सम्पूर्ण कामको लागि हाम्रो सेवा तपाईको लागि छ विगत 18 वर्षदेखि अनवरत रूपमा सेवा दिँदै आएको चितवनकै पुरानो र विश्वासिलो चितवन फ्लेक्स
1: हामी उच्च गुणस्तरीय प्रिन्ट र दीर्घकालीन टिकाउ सामग्री प्रयोग गरी आकर्षक र विभिन्न साइज तथा आकारहरूमा कस्टम डिजाइन र प्रिन्टिङ सेवाहरू फास्ट होम डेलिभरी सुविधा सहित सुपथ मूल्यमा उपलब्ध गराउँछौ
2: चितवन फ्लेक्स कमलनगर नारायणगढ फोन 0556093575 मोबाइल 9855061983
1: फ्लेक्सको दुनियाँमा चितवन फ्लेक्स नाम नै काफी छ
0: 95.2 Kalika FM Hridayko Spandan

0: हालिका FM 95.2
1: नयाँ बुवा यता आउनुहोस्। हाइवे सँगै रहेको भर्खरै बनेको नयाँ भूकम्प प्रतिरोधी घर सस्तोमा बिक्रीको लागि बुकिङ खुला छ।
2: ए भाइ, घरमा झ्यालडोका कस्ता छन्? धेरै कुरा हेरियो, जमाना फेरियो। एउटा कुरा बुझिराख भाइ, केएसयुपीबीसीका झ्यालडोका भनेको हेर्दा आकर्षक र वर्षौँ वर्ष टिक्ने मजबुत छन्। त्यसैले हामीलाई त केएसयुपीबीसीको झ्यालडोका राखेकै घर चाहिन्छ।
3: सम्पर्क केएस झ्यालडोका संसार भरतपुर 9 मिलन चोक, मोबाइल 98550064133।
4: हेलो,
5: सुन न भाइ, बुहारी काठमाडौँबाट आउँदैछन्, कहीँ अलिक फरक ठाउँमा जाउँ न। यस पटकको बसाई विशेष बनाउनु पर्छ है।
4: ल्यान्डमार्क फार्म हाउस जाउँ न, हुन्न? अनि भोलिपल्ट बागमा र सौराहा जाउँ, ल्यान्डमार्क फरेस्ट पार्कमा।
5: भाइले अफिसको कन्फरेन्स र सेमिनार भरतपुरमा गर्नुपर्ने थियो भन्दै थिए, के गर्ने होला?
4: भइहाल्छ नि, कन्फरेन्स सेमिनार मिटिङ गर्नु परे भरतपुर हाइटमा रहेको ल्यान्डमार्क नारायणीमा गरौला।
5: सबै ठाउँमा ल्यान्डमार्क होटेल एन्ड रिसोर्टको सेवा गजब रहेछ त।
6: विगत 35 वर्षदेखि नेपालको आतिथ्य क्षेत्रमा सेवा दिँदै आइरहेको होटल सेन, ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, काठमाडौँ, पोखरा, बागमा र सौराहा, भैरहवा, भरतपुर अनि भुवनचार देखभाटमा पनि। कर्पोरेट अफिस गरीधारा काठमाडौँ, फोन 01-40-47-06 र 40-47-07।
7: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
8: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
7: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550603059 र 98550063059।
9: जय माता मौलाकाली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौलाकालीका।
10: मौलाकालीका माताको दर्शनलाई सहज बनाएको छ मौलाकाली केबलकारले।
9: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौलाकालीका मन्दिर।
10: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली।
9: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली।
10: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली, मौलाकाली केबलकार, गैंडाकोट 1, नवलपुर।
11: ए माइला, यो तिरपाल टाँगेर घरमा के गर्न लागेको भने?
12: अब बर्खा लाग्यो क्याप्टेन काका, हावा हुरी पानीले रङ खुइलिन्छ भनेर तिरपाल उडाउन लाग्यो नि।
11: ल, यसरी तिरपाल उडाएर साध्य हुन्छ त माइला? मैले जस्तै उच्च गुणस्तरीय, आकर्षक, वर्षौँ वर्ष टिकाउ हुने, 10 वर्षको ग्यारेन्टी भएको टाटा पेन्ट्सको लुकोल एक्सटेरियर इमल्सन लगाउनु पर्छ अनि पो ढुक्क हुन्छ त।
13: नेपालमै पहिलो पटक टाटा पेन्ट्सको हात खाली रोजानी उपहार योजना अन्तर्गत पेन्टर साथीहरूलाई सम्मान गर्दै बाल्टी खोल्ने बित्तिकै सुनको क्रस खुकुरी, चाँदीका सिक्काहरू र नगद 1,000 देखि 1,00,000 अब प्राप्त गर्नुहोस्।
14: पेन्टरको आशा, ग्राहकको भरोसा, टाटा पेन्ट्स, हामी रङ्ग्याउँछौँ नेपाललाई।
15: रंग बहार, रंग बहार।
16: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
15: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
16: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
15: घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ। बर्जर पेन्स।
0: FM, कालिका FM, हृदयको स्पन्दन।

0: कालिका एफएम 95.2।
1: बारम्बार पेट दुख्ने वा कलेजोको समस्याले हैरान हुनुहुन्छ?
2: अब उपचारको लागि विदेश जानै पर्दैन।
3: पेट, कलेजो तथा पाचन रोगको विश्व स्तरीय उपचार अब नेपालमै।
2: उन्नत प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक र भरपर्दो उपचार सेवा।
4: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, लगनखेल, ललितपुर।
5: सम्पर्क फोन वा व्हाट्सएप नम्बर 97651979770।
2: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, पेट्रो कलेजोको भरोसा योग्य उपचार गन्तव्य।
6: ओइसीमा कता हिँडे कि?
7: तेल खोज्दै हिँडेको। हेर न, शुद्ध मिसावट नभएको तेल आजकल त पाउन नै गाह्रो।
6: ठाउँमा जानु पर्छ नि। ल, हाम्रै भरतपुर 11 रहेको वशिष्ठ तेल उद्योगमा जाऊ न। त्यहाँ त अत्याधुनिक प्रविधिबाट सफा गरी शुद्ध तेल उत्पादन गरिन्छ। उत्पादन गर्ने ठाउँ पनि आहा, कति सफा, हाम्रै किचन जस्तो। त्यस्तो सफा तेल मिल मैले आजसम्म अन्त कतै देखेकै छैन।
8: स्वस्थ जीवन र मिठो स्वादका लागि वशिष्ठ तेल उद्योगबाट उत्पादित खाटी तेलहरू, तोरीको तेल, कालो तिलको तेल, सरसोको तेल, आलसको तेल, भाङ्गोको तेल र बदामको तेलहरू नै प्रयोग गर्नुहोस्। सफाई र शुद्धता, वशिष्ठको प्रतिबद्धता। वशिष्ठ तेल उद्योग, भरतपुर 11 मुक्तिनगर, आका अस्पताल अगाडि पहिलो बाटोमा। सम्पर्क नम्बर 98550509005।
9: शुभ दिनलाई बनाउनुहोस् झनै यादगार, जहाँ खुशी र आतिथ्यता मिसिन्छन् एकै ठाउँमा।
10: CMT होटल, जहाँ प्रेमको उत्सवलाई मिल्छ लग्जरी टच। अत्याधुनिक हल, ओपन किचन, VIP वेटिङ रुम, स्वच्छ र स्वादिष्ट घरको जस्तै खाना, लग्जरी रुम, स्विमिङ पुल, गार्डन, पार्टी एरिया, पर्याप्त पार्किङ, सबै सुविधा एकै ठाउँमा।
9: प्रोफेसनल टिमबाट तपाईँहरूको उत्कृष्ट सेवाको लागि
10: CMT होटल हाकिम चौक, फोन नम्बर 0556940403 र मोबाइल 98550974933।
11: 100% शुद्धता, निष्पक्षता, आकर्षक डिजाइन, घर गहना खरिदमा आईडीको व्यवस्था। यस ज्वेलर्सको अपार सफलता पछि ग्राहकहरूको मागलाई मध्यनजर गर्दै सही चोक नारायणगढमा अभि ज्वेलर्स सुन चाँदी पसल। प्रोप्राइटर विवेक पन्थी कान्छा, मोबाइल 98450-23503 र 98118-67513। पुनश्च हामी कहाँ राशि अनुसारका पत्थर पाइनुका साथै अर्डर अनुसारका गरगहनाहरू पनि तयार पारिन्छ।
12: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन, भरतपुर 11 बाइपास रोडबाट।
13: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
14: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको ICU सेवा,
13: NICU, PICU सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
14: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, EEG, ECT सहितको मनोरोग सेवा,
13: युरोलोजीमा MCS गर्नुभएका विशेषज्ञद्वारा सेवा,
14: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
12: मौला कालिका अस्पताल, भरतपुर 11 बाइपास रोड, फोन 0556-93-798 र मोबाइल 98550-88002।
15: आँखा सम्बन्धी सम्पूर्ण रोगको अत्याधुनिक उपचार, शल्यक्रिया एवं परामर्शको लागि विश्वासिलो नाम चितौन आँखा अस्पताल। सम्पर्क फोन 0556-93-780। साथै नेपाल सरकारको सामाजिक सुरक्षाको स्वास्थ्य बिमा योजना चितौन आँखा अस्पतालमा उपलब्ध छ। ग्लोबल करियरको सुरुवात होटल र आईटी सँग सिप, शिक्षा र सम्भावनाको संगम आरम्भ कलेज,
16: जहाँ अनुभवी शिक्षकको मार्गदर्शनमा प्रयोगात्मक र व्यवहारिक शिक्षा प्रणाली सँगै आधुनिक प्रविधि सँग सिक्ने अवसर मिल्छ।
15: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BIT र ब्याचलर अफ होटल म्यानेजमेन्ट BHM विषयमा सीमित सिटमा भर्ना खुलेको हुँदा सिट सुरक्षित गर्नुहोस्।
16: आरम्भ कलेज, जहाँ सेवा, कला र सूचना प्रविधि सँगै फस्टाउँछ नवीनतम नेपालका लागि।
15: भर्ना एवं अन्य जानकारीका लागि आरम्भ कलेज, भरतपुर 11 नहर चोक बाइपास रोड, सम्पर्क नम्बर 0556-13664, मोबाइल 98550-33664 र 98550-33559।
17: गर्मीको मौसम पनि छ। हाम्रो स्कुलको अतिरिक्त क्रियाकलाप अन्तर्गत स्विमिङ खेल्न हाम्रा विद्यार्थीहरूलाई कहाँ लैजाने हो?
18: अन्तत लैजाने कुरै भएन नि, डल्फिन फन पार्क एन्ड रिसोर्ट भरतपुर नौ शरदपुरमा लैजाने हो। त्यहाँ स्कुल कलेज अनि मोन्टेसोरीका विद्यार्थीहरूको लागि पौडी टिकटमा फ्री खाजाको सुविधा पनि छ, अनि बच्चाहरू र ठुला मान्छेको लागि छुट्टा छुट्टै सुरक्षित स्विमिङ पुल पनि छ। आकर्षक बगैँचा र खेल सामग्रीहरू पनि छन्। बच्चाहरू त्यहाँ गएपछि त एकदमै रमाउँछन्।
19: मज्जाको स्वादिष्ट परिकार, विवाह पार्टी र इभेन्ट्सका लागि विशेष पार्टी हल, आकर्षक नाइट लाइटनिङ गार्डन, निशुल्क प्रवेश अनि ग्रुपमा आउनेलाई विशेष छुट।
18: डल्फिन फन पार्क एन्ड रिसोर्ट, जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ।
19: स्टेप बाई स्टेप स्कुल अगाडि, भरतपुर नौ शरदपुर। फोन 0564909003 र 98550065903।
20: स्टुडियो टाइम चेक।
21: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली, भरतपुर नौ केन्द्रीय बस पार्क चितवन।
22: उच्च शिक्षा अध्ययनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, आइएलटिएस, पीटी, कोरियन, अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा, सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेस प्राली, भरतपुर ओरालो, नारायणगढ।
23: यति बेला अपराह्नको 4 बजेको छ। It's 4 p.m.

0: यस कानेका न्यूज अपडेटको साथमा
1: कामना यूपी भिसी झालढोका संसार प्राली भरतपुर नौ आस्था चोक चितवन
2: सम्पर्क मोबाइल 98550 80 6 18
0: यस कालिका न्यूज अपडेटको साथमा
1: कामना यूपी भिसी झालढोका संसार प्राली भरतपुर नौ आस्था चोक चितवन
2: सम्पर्क मोबाइल 98550 80 6 18
3: शेयर बजार लगातार तेस्रो कारोबारको दिन बढेको छ। शेयर बजार परिसूचक निफ्टी आज 48.57 अङ्कले बढेर 2633.62 बिन्दुमा पुगेको छ। आज सबै समूहको उपसूचक बढेकोमा लगानी बीमा समूह 2.5% भन्दा धेरैले उकालो लागेको छ। आज 265 कम्पनीको शेयर बढेकोमा 12 घटेको छ। यस्तै मोदी इनर्जीको शेयर भने घटबड भएको छैन। आज धौलागिरी लघुवित्तको शेयर 15% बढेको छ। बजार उच्च अङ्कले उकालो लागेको दिन एभरेस्ट ब्याङ्कको डिभेन्चर 5.5% घटेको छ। आज नेप्सेसँगै कारोबार र कम्पनीको बढेको छ। हिजो 4.68 करोडको कारोबार भएकोमा आज 347 कम्पनीको 2.03 करोड किता शेयर 8.29 करोड रूपियाँमा किनबेच भएको छ। यो कारोबार रकम 2 महिना यताकै उच्च हो। यसअघि असारको 30 गते 8.41 करोड रूपियाँ बराबरको शेयर किनबेच भएको थियो। अर्थ मन्त्रालयले पुँजी बजार सुधारको लागि 21 बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह देखिएको हो। कार्ययोजनाले बजारको संरचनाको सुधार, लगानीकर्ताको हित संरक्षण तथा पुँजी बजारलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषय समेटेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष घर जग्गा कारोबार रकम करिब दोब्बरले बढेको छ। गत आर्थिक वर्ष 2082-83 कुल 7.20 अर्ब रूपियाँ बराबरको घर जग्गा कारोबार भएको छ। अघिल्लो आर्थिक वर्ष 2081-82 3.86 अर्ब बराबरको घर जग्गा कारोबार भएको थियो। गत आर्थिक वर्षको चौथो त्रैमासमा मात्रै 2.75 अर्ब बराबरको घर जग्गा कारोबार भएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा 127.61 अर्ब बराबरको घर जग्गा कारोबार भएको थियो। नेपाल राष्ट्र ब्याङ्कका अनुसार आर्थिक वर्ष 2082-83 घर जग्गाको कुल कारोबार संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा 4.74% बढेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो कारोबार संख्या 1.84% घटेको छ। गत आर्थिक वर्षको चौथो त्रैमासमा घर जग्गाको कुल कारोबार संख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा 12.25% बढेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद ताहिर अली भाटले साताको एक दिन आइतबार दिँदै आएको विधा खारेज गर्न माग गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद भाटले आइतबारको विधाले सार्वजनिक सेवा प्रभावमा असर परेको भन्दै यस्तो माग गर्नुभएको हो। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बासकोटाले अस्पतालको सघन उपचार कक्ष अर्थात आईसीयूमै पुगेर अन्तर्वार्ता लिएको घटनाबारे प्रतिनिधि सभाको आजको बैठकमा प्रश्न उठाउनु भएको छ। रसुवाको भोटेकोशी बाढीपछि त्रिशुली 3A जलविद्युत आयोजनाबाट 10 दिनपछि उद्धार गरेका एक व्यक्तिसँग छाउनीमा रहेको वीरेन्द्र सैनिक अस्पतालको आईसीयू उपचाररत अस्पतालमा अवस्थामा अन्तर्वार्ता लिई इनसाइड द बंकर नामक युट्युब च्यानल मार्फत सामग्री प्रसारण भएको थियो। सांसद बासकोटाले आईसीयूमा अत्यन्त जटिल अवस्थामा रहेका बिरामीको उपचार गरिने भएकाले त्यहाँ बिरामीको स्वास्थ्य गोपनीयता र संक्रमण नियन्त्रणलाई सर्वोच्चता दिनुपर्ने बताउनुभयो। यो विषयले स्वास्थ्य क्षेत्रको संवेदनशीलता उदाङ्ग पारेको उहाँको भनाइ छ। प्रतिपक्षी दल नेकपा एमाले वर्तमान सरकार ग्यास वितरण समेत गर्न नसकेर लाचार साबित भएको आरोप लगाएको छ। आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै एमाले सांसद पद्म हरियाले यस्तो आरोप लगाउनु भएको हो। साथै जनता महँगो मूल्यमा ग्यास किन्न बाध्य भएको प्रति उहाँले आपत्ति जनाउनु भएको छ। यसैबीच एमाले विपत्तिको बेलामा एक्लै पर्याप्त छु भन्ने घमण्ड नपाल्न सरकारलाई आग्रह गरेको छ। आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने क्रममा एमाले सांसद पद्म हरियाले यस्तो आग्रह गर्नुभएको हो। सरकारले बाढीपछि गर्नुपर्ने तत्कालका गर्न नसकेको भन्दै उहाँले केही ठाउँमा चुकेको आरोप लगाउनुभयो। उहाँले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै देश र जनताको माया सबैलाई बराबर हुने बताउनुभयो। नेपाली काङ्ग्रेसका सांसद खड्ग बहादुर बुढाले जाजरकोटमा बाढी र पहिरोले पुर्याएको क्षतिप्रति सरकारको गम्भीर ध्यान आकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद बुढाले लगातारको वर्षाको कारण नागरिकले भोगिरहेको मानवीय र भौतिक संकटबारे सदनलाई जानकारी गराउनु भएको हो। सांसद बुढाले नलगाड नगरपालिका 10 र 11 को सीमानामा पर्ने ताक्सुगाड क्षेत्र अहिले नागरिकको लागि जोखिमको पर्याय बनेको बताउनु भएको हो। यस्तै नेपाल कम्युनिष्ट पार्टीकी सांसद पार्वती विकले कोठा खोज्ने नाममा भइरहेको विभेद र जातीय छुवाछुतको घटनाप्रति आपत्ति जनाउनु भएको छ। मंगलबारको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय बोल्दै सांसद विकले कोठा खोज्ने बहानामा भएको छुवाछुतको घटनालाई असाध्यै पीड़ादायी भन्दै सरकारको ध्यान आकर्षण गराउनुभयो। नेपाली काङ्ग्रेसले निर्वाचन निर्देशिका जारी गरेको छ। जारी निर्देशिकामा कुन तहको नेतृत्वको उम्मेद्वार बन्दा कति शुल्क बुझाउनु पर्ने भन्ने उल्लेख छ। जस अनुसार पार्टीको केन्द्रीय सभापतिको उम्मेद्वार बन्न 40,000 रुपियाँ शुल्क बुझाउनु पर्नेछ। काङ्ग्रेस सभापतिमा उम्मेद्वारी दिनको लागि महाधिवेशन प्रतिनिधिबाट 10 जना प्रस्तावक र 10 जना समर्थक राख्नुपर्ने व्यवस्था गरिएको छ। जारी निर्देशिकामा ओडादेखि केन्द्रीय पदाधिकारीको उम्मेद्वारको शुल्क पनि उल्लेख गरिएको छ। यसलाई केन्द्रीय कार्य सम्पादन समितिको बैठकले स्वीकृत गरिसके केन्द्रीय उपसमिति र उपसभापति र केन्द्रीय महामन्त्रीको लागि उम्मेद्वार 7 जना प्रस्तावक र 7 जना समर्थक हुनुपर्नेछ। केन्द्रीय सहमहामन्त्रीको लागि 5 जना प्रस्तावक र 5 जना समर्थक तथा केन्द्रीय सदस्यको लागि 3 जना प्रस्तावक र 3 जना समर्थक आवश्यक पर्नेछ। स्थानीय गौरीगंगा नगरपालिका 2 झीलमा आज मिनी ट्रकको ठक्करबाट स्थानीय 5 वर्षीय लेखराज देउवाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गमा पैदल हिँडिरहेका बालक देउवालाई मिनी ट्रकले ठक्कर दिएपछि धनगढ़ीस्थित माया मेट्रो अस्पतालमा लगिएकोमा उपचारको क्रममा निधन भएको हो। यस्तै धनुषाको ढल्केवरमा सोमबार राति 1 महिलाको हत्या भएको छ। मिथिला नगरपालिका 7 की 27 वर्षीय पुनित देवी महतोको हत्या भएको हो। सोमबार राति करिब 11 बजेतिर उनको शव घरमा फेला परेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ। त्यहाँ उनको घाँटीमा डाम देखिएको छ। घटना लगती प्रहरीले श्रीमान 34 वर्षीय श्रीमान श्रवण कुमार महतोलाई पक्राउ गरेको छ। प्रारम्भिक सोधपूछको श्रवणले विवाद हुँदा आफूले श्रीमतीको घाँटी थिचेर हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। काठमाडौँमा बस र स्कुटर एक आपसमा ठोकिँदा स्कुटर चालकको मृत्यु भएको छ। यो दुर्घटना आज काठमाडौँ महानगरपालिका 3 स्थित गंगालाल अस्पताल नजिकै भएको हो। बुढा नीलकण्ठबाट नारायण गोपाल चोकतर्फ जाँदै गरेको BA5X 3671 नम्बरको भाडाको बस र नारायण गोपाल चोकबाट बुढा नीलकण्ठतर्फ जाँदै गरेको BA5X 5484 नम्बरको स्कुटर एक आपसमा ठोकिएका थिए। प्रहरीकांश दुर्घटनामा स्कुटर चालक बुढा नीलकण्ठ नगरपालिका 13 चुनीखेलका 22 वर्षीय समीर श्रेष्ठ गम्भीर घाइते भएका थिए। भारतको दक्षिण पश्चिमी राज्य कर्नाटकमा आज बिहान फ्रिज विस्फोट हुँदा एकै परिवारका कम्तीमा 4 जनाको मृत्यु भएको छ। घटनामा अन्य 2 जना घाइते भएका छन्। प्रहरीका अनुसार बेलगावी जिल्लाको सेन्ट्रल बस स्ट्याण्ड नजिक रहेको चाभाट गल्लीमा परिवार बस्दै आएका स्थानमा बिहानै फ्रिज विस्फोट भएको थियो। घटनामा घाइते भएका 2 जनाको शरीरमा करिब 60% जलेको बताइएको छ। बेलगावी कर्नाटकको राजधानी बेंगलुरूदेखि करिब 500 किलोमिटर उत्तर पश्चिममा पर्छ। घटनाबारे प्रहरीले मुद्दाको दर्ता गरे विस्फोटको कारण पत्ता लगाउन अनुसन्धान अघि बढाएको छ। उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सैन्य द्वन्द अन्त्य भएपछि विश्व बजारमा तेलको मूल्य तीव्र रूपमा घट्ने दावी गर्नुभएको छ। उहाँले इरान अमेरिकासँग शीघ्र सम्झौता गर्न इच्छुक रहेको बताउँदै आणविक हतियार विकास रोक्न आफ्नो प्रशासन सफल भएको दावी समेत गर्नुभएको छ। र अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नरले काठमाडौँ गोर्खाजबाट 3rd संस्करणको नेपाल प्रिमियर लिग एनपीएल खेल्न नेपाल आउने भएका छन्। गोर्खाजले सामाजिक सञ्जाल मार्फत वार्नरलाई अनुबन्ध गरेको जनाएको छ। उनी एनपीएल खेल्ने आउने हालसमयकी ठूला विदेशी खेलाड़ी हुन्। यता फिफा काउन्सिलबाट निलम्बनमा परेको रहेको अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय खेलकुद परिषद राखेप विरूद्ध गर्ने भनेको धरना स्थगित गरेको छ। विशेष कारणवश आज बिहान 11 बजे गर्ने भनिएको ज्ञापन पत्र बुझाउने धरना तथा पत्रकार सम्मेलन कार्यक्रमहरूको सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको जानकारी गराइएको छ।

0: व्यापार व्यवसाय गर्न, आर्थिक जोखिम कम गर्न विश्वास हामीलाई गर्नुहोस्। युनाइटेड अजुर इन्स्योरेन्स, युनाइटेड बाई ट्रस्ट।
1: दाइपो
2: के भयो नानुलाई?
1: यो त स्कुल जाने बेलामा सधैँ यस्तै हो।
3: बाबा स्कुल छिटो जान्न, वी आर गेटिङ लेट फर स्कुल, लेट्स गो टु स्कुल।
1: ए बाबु त कति ज्ञानी, कुन स्कुल हो बाबुको?
3: स्टार्स मोन्टेसोरी एकेडेमी।
4: चाइल्ड साइकोलोजी र चाइल्ड राइट्स लाई ध्यानमा राखेर मोन्टेसोरी ट्रेन्ड टिचर द्वारा अध्यापन गराइने
1: स्टार्स मोन्टेसोरी एकेडेमी, पालिखे चोक पोखरा र भरतपुर 11 मालपोत चोक।
4: सम्पर्क फोन 056-490-037, 98-550-61-037। स्टार्स मोन्टेसोरी एकेडेमी, जहाँबाट तपाईँका नानी बाबुको भविष्य निर्माणको पाइला सुरु हुन्छ।
5: ब्रह्मा मुरारी त्रिपुरान्तकारी भानु शशि भूमि सुतो बुधश्च गुरुश्च शुक्र शनि राहु केतवा सर्वे ग्रह शान्ति करा भवन्तु।
6: अब हाम्रै नगरी भरतपुरमा चिना हेर्ने बनाउने भूत वर्तमान र भविष्यको सम्पूर्ण जानकारी, गृह वास्तु, वैवाहिक सम्बन्ध, शिक्षा, रोजगार, वैदेशिक यात्रा, सम्पूर्ण ग्रहहरूको शुभाशु प्रभाव, शास्त्र सम्बद्ध गणितलाई आधार माने सम्पूर्ण ज्योतिषका सेवाहरू कम्प्युटर माध्यमबाट 5 मिनटमै चिना बनाइन्छ। राष्ट्रिय अन्तर्राष्ट्रिय ज्योतिष सेवा पदकबाट सम्मानित 20 वर्षको ज्योतिषीय अनुभव प्राप्त गुरु गोविन्द प्रसाद शास्त्री। मोबाइल 98459-56963 र 98476-48656। भरतपुर 5 नारायणपुर समी चोक।
7: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
8: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती

0: आरोग्य सेवा 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
1: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, ईईजी ईसीटी सहितको मनोरोग सेवा,
0: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
1: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा,
2: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0556 93 798 र मोबाइल 98 550 88 002।

0: अर्चमचा हरेक ग्लासमा जीवनको मिठास, शुद्धतामा यसको सबैलाई विश्वास। बाबु नानी अनि ड्याडी र मम्मी सबैलाई मन पर्ने यम्मी यम्मी पञ्चमी, अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय डेरी उत्पादन, प्रोडक्ट अफ डेलिस डेरीज।
1: दूर संचार रोड भरतपुर दशमा अवस्थित चितवन मोडल अस्पताल अब नयाँ व्यवस्थापन सहित भरोसा हस्पिटल चितवन प्रालीको नाममा सञ्चालित भइरहेको कुरा सबैलाई जानकारी गराइन्छ। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा, फार्मेसी सेवा, ल्याब सेवा, एक्सरे, आईसीयू सेवा उपलब्ध छ।
2: अत्याधुनिक उपकरण तथा सेवा सुविधा सहित विशेषज्ञ डाक्टरहरूद्वारा स्तन क्यान्सर, नाक कान घाँटी, मुटु रोग, मूत्र रोग, बाल बालिका सम्बन्धी रोग, हाड जोड्नी तथा नसा सम्बन्धी रोग, जनरल सर्जरी लगायत सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। साथै अत्याधुनिक उपकरण सहितको हिस्टोप्याथोलोजी सेवा सञ्चालनमा आएको जानकारी गराउन चाहन्छौ।
1: सम्पर्क भरोसा हस्पिटल चितवन प्राली, दूर संचार रोड भरतपुर 10 चितवन, फोन 056-594-60-594-060।
3: DMMCH स्तरका विशेषज्ञबाट सेवा प्रदान गरिने समिट हेल्थ केयर हस्पिटल प्राली, अन्तर्राष्ट्रिय स्तरको प्रोटोकल सहित हजुरहरूको सेवामा भरतपुर 9 को पहिलो र एक मात्र अस्पताल समिट हेल्थ केयर हस्पिटल प्राली, भरतपुर 9 केन्द्रीय बस पार्क चितवन, फोन 056-595-264।
4: ओहो काका, म त हजुरको खुट्टा भाँचेको छ भने थाहा पाएर भेट्न हिँडेको। हजुर त निको भएर पनि मर्निङ वाक गर्न लागिसक्नु भएछ त।
5: नारायणी सामुदायिक हस्पिटल भएपछि के चिन्ता, त्यहाँ त 24 घण्टा दुर्घटनाबाट भएका घाइतेहरूलाई सेवा प्रदान गरिने ट्रमा सेन्टरको व्यवस्था छ, अनि अत्याधुनिक मेसिनबाट जाँच गरी वरिष्ठ डाक्टरहरूले उपचार गरेपछि त हात खुट्टा भाँचिएको, टाउको फुटेको, नसा च्यापिएको, ढाड भाँचिएको जस्ता समस्याहरूको तुरुन्तै सफल उपचार हुँदो रहेछ।
4: त्यही त काका, पोहोर साल मेरो ढाड भाँचिँदा पनि नारायणी सामुदायिकमै गएर उपचार गरेको, अहिले त पहिलेको जस्तै भइसक्यो।
6: सुविधा सम्पन्न भवन, स्वच्छ सफा कोठा, डाक्टर तथा नर्सहरूद्वारा परिवारको सदस्यले जस्तै नियमित हेरविचार गरिने
7: नारायणी सामुदायिक हस्पिटल भरतपुर चितवन,
3: फोन 056-493-817, 493-211 र मोबाइल 98-442-0961।

0: कालिका एफएम 95.2
1: परम्परागत सौन्दर्य होस् वा आधुनिक आकर्षण,
2: तपाईँको चाहना शैली र विशेष अवसरलाई अझ विशेष बनाउने गहनाहरू अब एउटै छाना मुनि।
1: स्वागत छ आर्यन ज्वेलर्स, सैचोक नारायणगढमा।
2: यहाँ पाइन्छन् आकर्षक सुन चाँदी तथा हिराका गहना,
1: परम्परा र आधुनिकताको सुन्दर संयोजन भएका डिजाइनहरू,
2: तपाईँको रोजाई अनुसार कस्टम डिजाइनका गहना,
1: राशि अनुसारका बहुमूल्य पत्थरहरू,
2: विवाह व्रतबन्ध जन्मदिन तथा हरेक विशेष अवसरका लागि उत्कृष्ट गहनाहरू,
1: विश्वास ग्रस्त र आकर्षक डिजाइनको पहिलो रोजाई
2: आर्यन ज्वेलर्स, सही चोक नारायणगढ, फोन नम्बर 98550115140।
3: गर्मीको मौसम पनि छ, हाम्रो स्कुलको अतिरिक्त क्रियाकलाप अन्तर्गत स्विमिङ खेल्न हाम्रा विद्यार्थीहरूलाई कहाँ लैजाने हो?
4: अन्तत लैजाने कुरै भएन नि, डल्फिन फन पार्क एन्ड रिसोर्ट भरतपुर नौ शरदपुरमा लैजाने हो। त्यहाँ स्कुल, कलेज अनि मोन्टेसोरीका विद्यार्थीहरूको लागि पौडी टिकटमा फ्री खाजाको सुविधा पनि छ, अनि बच्चाहरू र ठुला मान्छेको लागि छुट्टा छुट्टै सुरक्षित स्विमिङ पुल पनि छ, आकर्षक बगैँचा र खेल सामग्रीहरू पनि छन्। बच्चाहरू त्यहाँ गएपछि त एकदमै रमाउँछन्।
5: मज्जाको स्वादिष्ट परिकार, विवाह पार्टी र इभेन्ट्सका लागि विशेष पार्टी हल, आकर्षक नाइट लाइटनिङ गार्डन, निशुल्क प्रवेश अनि ग्रुपमा आउनेलाई विशेष छुट।
4: डल्फिन फन पार्क एन्ड रिसोर्ट, जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ।
5: स्टेप बाई स्टेप स्कुल अगाडि, भरतपुर नौ शरदपुर, फोन 056-490-903 र 98550-65903।
1: शुभ दिनलाई बनाउनुहोस् झनै यादगार, जहाँ खुशी र आतिथ्यता मिसिन्छन् एकै ठाउँमा।
6: सीएमटी होटल, जहाँ प्रेमको उत्सवलाई मिल्छ लग्जरी टच। अत्याधुनिक हल, ओपन किचन, VIP वेटिङ रूम, स्वच्छ र स्वादिष्ट घरको जस्तै खाना, लग्जरी रूम, स्विमिङ पुल, गार्डन, पार्टी एरिया, पर्याप्त पार्किङ, सबै सुविधा एकै ठाउँमा।
1: प्रोफेसनल टिमबाट तपाईँहरूको उत्कृष्ट सेवाको लागि
6: सीएमटी होटल हाकिम चौक, फोन नम्बर 056-490-403 र मोबाइल 98550-74-933।
7: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
8: मेरो नाम चन्द्रकुमारी लामिछाने, म हर्कापुर 12 हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने, अनि नानीले वैदिकमा जाऊँ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गरौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गयौँ, अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो।
9: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50-934।
10: बर्बादै भयो नि भनेको छ।
11: के भयो दिदी?
10: हेर न बाबु, यो सेफ्टी ट्याङ्की बरियर फोर्नै माथि आएर घरै गनाएर बसिखान भएन।
11: कस्तो गनाको, 6,000 लिटर क्षमताको ट्याङ्की भएको न्यू मनकामना सेफ्टी ट्याङ्कीलाई बोलाइहाल्नुहोस् दिदी। भ्याकुम लगाएर माटो गिटी बालुवा जे आउँछ एकैछिनमा सफा गरिदिन्छ।
10: हो र बाबु, होइन के हो नाम?
11: न्यू मनकामना सेफ्टी ट्याङ्की सफाई। त्यहाँको फोन नम्बर चाहिँ 98550-65-331। टिप्नु है।
12: बेलायत तथा देशकै प्रमुख अस्पतालहरूमा अनुभव प्राप्त सिनियर कन्सल्टेन्टको टिमद्वारा सेवा प्रदान गरिने समिट हेल्थ केयर हस्पिटल, जहाँ हार्ट जोड्नी सम्बन्धी सबै खाले उपचार, साना शल्यक्रियादेखि जटिल अपरेसन, जोड्नी फेर्ने दूरबिनद्वारा घुँडाको ACL, PCL, लिगामेन्ट तथा मेनिस्कस सर्जरी सेवा। समिट हेल्थ केयर हस्पिटल।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: 95.2 कालिका एफएम, हृदयको स्पन्दन।
3: कालिका एफएम पञ्चरी मिरी चुवा तमिकिले कार्यक्रम यही

मेचु छामा कोए थेरी मोतो को चु मारे टा झलला बीवा पवित्र तमुशिनी बे रेवा स्तमुल बे स्वरा मोबा चुम व्यापरिक विषम लीले थेरी बा कोए मला छलिना तो को न्यो मो निकटरी कालिका बिकटरी कालिका मध्य नेपाल बे सर्वोत्कृष्ट क्री मात्र रेडियो कालिका कालिका एफएम 95 निल्बे प्रस्तुति तमुकिल बे कार्यक्रम ये पे ये छारी क्यों जम मले छाजलो नीले स्वागत मो प्रविधि बे आगु सुनील श्रेष्ठ नि किल बे रेडियो आगु सीता तमुशला आगुमे चुङ्यो तमुगिल्बे कार्यक्रम यही पे यो इच्छा हरेक सातर्बे मुदिना प्ली बजेको गाँ बजेसम्म प्रसारण अन्त म छलेन यो देप्रिचु कार्यक्रम अलिक घन्टा क्रिसम्म टिमो त्यहाँ चु मैनल्बे अन्तिम साता अर्थात् लिखे सातल्बे मुदिना आगुमै छलेन त्यहाँ छु कार्यक्रम अरि रोसाइला तथा आगु हिलरी तदिवा यो तमुमल्बे कार्यक्रम गतिविधि बारे नै प्रसारण ल म छलेन छु गतिविधि प्रसारण ल भन्दा नसो क्यो तर बेटो तो सुझाव सल्लाह प्रतिक्रिया बे तामे मैबे कालिका एफएम अल्बे आधिकारिक पेजहरू भनी तोको छु गै चलिबा कार्यक्रममा चाहिँ फेसबुक गरी लाइभ प्रसारण तरिमो छलेन चलै पनि लाइक सेयर कमेन्ट लल खाम आगुमै तोको छु कार्यक्रम रिङै क्री लेख पाहार खैमो छु लेख शीर्षक मो अभिभावक दे प्रिय सहकार्य लम्दै तमु विद्यार्थी समिति कास्की विव शीर्षक चुचे असार 27 गते तले आगुमै तमुधी नेपाल कास्की जिल्ला अन्तर्गत गठन तब तमु विद्यार्थी समिति कास्की शनिबार अभिभावक भेटघाट तथा प्रथम बैठक सम्पन्न तै म पोखरा नव नयाँ बजार स्थित तमुधी नेपालहरूबे सभाहालरी आयोजन तब कार्यक्रम अरि विद्यार्थीमालाई लग अध्ययनशील भनिबा लागे भने तमु क्युई कला संस्कृति पहिचान अधिकार एकता तब लागे भने नेतृत्व निबे क्षमता विकासै लागे भने आवश्यक वातावरण निर्माण लबा उद्देश्य अभिभावक भेटघाट आयोजन लबा समिति अध्यक्ष सतीश तमु जानकारी पिम कार्यक्रम अर्वे प्रमुख अतिथि क्रथेवा मि तथा तमुधी नेपाल अर्वे अध्यक्ष होम बहादुर तमुई विद्यार्थीमय जमीभन्दा नसर्वे प्राथमिक त शिक्षालाई पिबा छलेन शिक्षा दे प्रेप्रे तमु पहिचान समर्थ्याने पनि सक्रिय तलपरिमु भीमा र जोड पिम छलिने फेरि अनुशासित जिम्मेवार उत्कृष्ट विद्यार्थी बनिबा आग्रह लम्दै तमुधी नेपाल बे विद्यार्थी सहित जम्मै तमु समुदायले बे अभिभावक दे प्रेम पनि भूमिका निर्वाह लम्दै जानकारी पिमो कार्यक्रम अरि तमुधी नेपाल कास्की बे अध्यक्ष प्रेमबहादुर तमु तमुधी नेपाल केन्द्रीय युवा समिति बे अध्यक्ष रमेश तमु तथा अभिभावक धर्म तमु विद्यार्थी मै संगठन लवा सामाजिक उत्तरदायित्व भावना विकास लवा लागे भने आवश्यक सहयोग मुभा प्रतिबद्धता व्यक्त लै म चु अवसर रे चु राष्ट्रिय हाप्किडो च्याम्पियनसिप अरि प्रथम तबा समिति बे सक्रिय सदस्य मेघमा तमुसेलाई पनि सम्मान लै म छलिने फेरि तमुदी नेपाल बे कास्किर बे प्रथम उपाध्यक्ष तथा मम बसर बे सञ्चालक एक यज्ञ प्रसाद तमुई समितिलाई 10 जोड नृत्य पोसाक निबे फुटबल पोसाक हस्तान्तरण लै म छलिने फेरि तमुदी नेपाल बे केन्द्रीय सहको साध्यक्ष सुबेदार तुलबहादुर तमुनिबे जिल्ला सदस्य रोशनी तमुसी आर्थिक सहयोग भनी लै म चु बैठकै तमुदी नेपाल बे कास्किर बे अध्यक्ष प्रेमबहादुर तमुलाई प्रमुख सल्लाहकार मोबा सल्लाहकार समिति गठन लै म छलिने फेरि संगठन संस्कृति प्रशिक्षण बे खेलकुद विभाग गठन लवा लागे भने थेवा मिमध्ये प्रे अन्तर्क्रिया निबे तमुदी सांस्कृतिक कार्यक्रम आयोजना लवा निर्णय लै म समिति बे सदस्य सुमित तमै जानकारी पिमो समिति बे अध्यक्ष सतीश तमुल बे अध्यक्षतारी सम्पन्न तबाचु कार्यक्रम अरि उपाध्यक्ष अनुष्का तमै स्वागत मन्तव्य थेलो विश्वास कार्यक्रम सञ्चालन चाहिँ रिचमै सचिव सलिना तमुसे ललो आगुमै तुको चु कार्यक्रम रि फेरि पनि कोही थियो ती तैमो छलेन थिए त्यो ओ ती चु छाँबकै तमुकिल्पे कार्यक्रम यही पे यही छारी रामीलाई गोल्सियो विवाह थमन तमुनी प्रिया तमुसिल्बे स्वरमु वा चु छाँबकै तमु चलचित्र वर्गैटो वर्ग अथवा लोहैटो छलेन तुको न्यो मो तमुकिल्पे कार्यक्रम

चुन्यो तोमगिल्बे कार्यक्रम ने पे ये छारे तारे बनी अन्तिम अन्तिम खल खामो तारेङ चुकोई राम्दा राम्दै बनी तारे के अन्तर अपेटो तो सुझाव सलाह प्रतिक्रिया बे तामे मई बे तुको कार्यक्रम चाहिँ कालिका एफएम एलबे आधिकारिक पेज हेरू पनि फेसबुक गरी लाइभ प्रसारण त निमो छैन फेसबुक गरी पनि लाइक सेयर कमेन्ट ल खामो छैन तुको सम्म चु कार्यक्रम थेमराङलाई लिने साथ लेले ग्यास जे छैन फिटिङलाई प्रविधि टु साथ बा आगु सुनिल श्रेष्ठलाई पनि लेले ग्यास जे बिम्दै प्यालपे चु कार्यक्रम मसित तमुसु अर्को हप्ता मु दिन 3 बजे तोगा बाजा लम्दै बिदा तमु छाजालो ग्यास जे छ्याबिङ्छ।

0: कालिका एफएम 95.2।
1: बारम्बार पेट दुख्ने वा कलेजोको समस्याले हैरान हुनुहुन्छ?
2: अब उपचारको लागि विदेश जानै पर्दैन।
1: पेट, कलेजो तथा पाचन रोगको विश्व स्तरीय उपचार अब नेपालमै।
2: उन्नत प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक र भरपर्दो उपचार सेवा।
3: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, लगनखेल, ललितपुर।
4: सम्पर्क फोन वा व्हाट्सएप नम्बर 97651979770।
2: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, पेट्रो कलेजोको भरोसा योग्य उपचार गन्तव्य।

0: Media.
1: Extreme energy drink.
2: प्लस 2 पनि सकियो, अब हामी के गर्ने साथी?
3: भरतपुर ओह्रालोमा रहेको सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेसबाट विदेशमा गएर उच्च शिक्षा अध्ययन सँगै कमाई पनि गर्ने।
2: कसरी?
3: उच्च शिक्षा अध्ययनको लागि विद्यार्थी भिजामा जापान, अस्ट्रेलिया, युके, युएसए, युरोप, साउथ कोरिया, क्यानाडा लगायतका देशहरूमा जाने विद्यार्थीहरूको लागि भाषा कक्षाहरू, जापानिज भाषा, आईएलटी, टोफेल, स्याटेट, एक्सपर्ट डकुमेन्टेसन एवं तालिम सबै उपलब्ध गराउँछ।
2: किन
4: सुन, आफ्नै सुविधा सम्पन्न भवन, जापान र लन्डनका प्रोफेसरबाट गेस्ट क्लास, बेस्ट टिचर, ल्याब, लाइब्रेरी लगायत आवश्यक सम्पूर्ण सामग्री, यातायातको सुविधा एवं सशुल्क होस्टेलको व्यवस्था सबै छ।
3: त्यति मात्रै हो र स्वदेशमा नै अध्ययन गर्ने विद्यार्थीहरूको लागि त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त ब्याचलर इन होटल म्यानेजमेन्ट BHM, ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BITM र BBSमा भर्ना खुला गरिएको छ। अझ सिटीभिटीको होटल तथा विभिन्न प्राविधिक तालिमको व्यवस्था पनि छ।
2: सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेस प्राली,
3: भरतपुर ओह्रालो, सेन्ट्रल कलेज बिल्डिङ, फोन 0656-94-273, टोल फ्री नम्बर 18-10-50-00-273।
5: Ayo, that jalmuri

0: रिजालको उत्कृष्ट उत्पादन रिजाल्स पिरो चटपटे झालमुरी
1: 100% शुद्धता निष्पक्षता आकर्षक डिजाइन घर गहना खरिदमा आईडीको व्यवस्था यस ज्वेलर्सको अपार सफलता पछि ग्राहकहरूको मागलाई मध्यनजर गर्दै सही चोक नारायणगढमा अभि ज्वेलर्स सुन चाँदी पसल प्रोप्राइटर विवेक पन्थी कान्छा मोबाइल 98450-23503 र 98118-67513 पुनश्च हामी कहाँ राशि अनुसारका पत्थर पाइनुका साथै अर्डर अनुसारका घर गहनाहरू पनि तयार पारिन्छ
2: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
3: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
2: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारि मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556-90959 98550-60359 र 98550-67359
4: आयुर्वेदिक उपचार पद्धति सँगै उच्च स्तरीय स्वास्थ्य सेवा आयुशक्ति आयुर्वेद क्लिनिक सप्त गण्डकी चोक चित्रसेन टोल भरतपुर 10 मा
2: प्रत्येक दिन दक्ष अनुभवी वरिष्ठ आयुर्वेद चिकित्सकहरू डाक्टर रिद्धि बासोला र डाक्टर एन्थस पुराथोकीद्वारा पायल्स फिसर फिस्टुला लगायत मलद्वार सम्बन्धी रोगहरूको चार सूत्र विधिद्वारा सफल उपचार
4: हार जोड्नी नसा तथा बाथ रोग एवं पिनास माइग्रेन तथा एलर्जी जस्ता रोगहरूको पञ्चकर्म पद्धतिद्वारा सफल उपचार
2: साथै पेट सम्बन्धी सम्पूर्ण समस्याहरू श्वास प्रश्वास छाला यौन मनोरोग सम्बन्धी सम्पूर्ण समस्याहरूको सफल उपचार
4: विशेषत यहाँ महिलाहरूको लागि लामो समय आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चितवनमा आफ्नो अनुभव सङ्गाल्नु भएकी डाक्टर रिद्धि बास्तोलाद्वारा महिला सम्बन्धी सम्पूर्ण समस्याहरूको सफल उपचार गरिन्छ।
2: आयुशक्ति आयुर्वेद क्लिनिक सप्तगण्डकी चोक चित्र सेन्टोल भरतपुर 10-1
4: सम्पर्क नम्बर 0556-511-818 र 98550-35818
3: आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनको कर छुट तथा सहुलियत सम्बन्धी अत्यन्त जरुरी सूचना नेपाल सरकारले आर्थिक एन 2083 मार्फत विभिन्न कर ब्याज शुल्क थप दस्तुर तथा जरिवाना छुट एवं मिनाहा सम्बन्धी विशेष व्यवस्था गरेको छ। यस अन्तर्गत राष्ट्रिय पुननिर्माण कोषमा योगदान गरेको रकम घटाउन पाउने व्यापारिक मौजदातको नोक्सानी सम्बन्धी व्यवस्था वैदेशिक सहायता सम्झौता बमोजिम सञ्चालित आयोजनाका निर्माण तथा सेवा प्रदायकहरूलाई आयकर छुट साबितका बिक्री कर मनोरञ्जन कर होटल कर तथा ठेक्का कर सम्बन्धी बकेउता छुट तथा मिनाहा लगायतका व्यवस्था रहेका छन्। यसै गरी विलासिता शुल्क तथा मूल्य अभिवृद्धि कर आयकरको ब्याज तथा शुल्क मूल्य अभिवृद्धि करको ब्याज तथा जरिवाना शुल्क अन्त शुल्कको जरिवाना एवं विलम्ब शुल्क लगायतमा पनि एन बमोजिम छुट तथा मिनाहाको व्यवस्था गरिएको छ। विवरण पेश गरिसकेका तर कर तथा अन्त शुल्क बकेउता रहेका करदाताले कर दाखिला गरेमा ब्याज शुल्क थप दस्तुर एवं जरिवाना नलाग्ने र कर निर्धारणबाट सिर्जित बकेउता दाखिला गर्ने एवं विचाराधीन मुद्दा फिर्ता लिई कर दाखिला गर्ने सम्बन्धमा समेत विशेष सहुलियतको व्यवस्था गरिएको छ। त्यसै गरी संस्था बिमा अभिकर्ता संयुक्त राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय संघ संस्थामा कार्यरत नेपाली वा बासिन्दा व्यक्ति लगायतका लागि पनि ऐनमा विभिन्न कर छुट ब्याज तथा शुल्क मिनाहा सम्बन्धी विशेष व्यवस्था गरिएको छ। तसर्थ आर्थिक ऐन 2083 प्रदान गरेका छुट तथा सहुलियतको लाभ लिन योग्य सम्पूर्ण करदाता एवं सरकारवालाहरूलाई सम्बन्धित व्यवस्था र तोकिएको प्रक्रिया बमोजिम समयमै आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनमा सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्नु हुन अनुरोध गरिन्छ। आन्तरिक राजस्व कार्यालय भरतपुर चितवन सम्पर्क नम्बर 0556-90811
5: ल फेरि के भो बिच बाटोमै गाडी बन्द भयो
6: होइन ए साथी यहाँ किन रोकिएको के भयो गाडीमा
5: के हुनु साथी, गाडी किन्दा त हेर्दा राम्रो फिचर पनि धेरै थियो, तर अहिले बेला बेलामा नयाँ समस्या आउँछ क्या, एक पछि अर्को टेक्निकल समस्याले हैरान भएको छ।
6: त्यही भएर त गाडी किन्दा लुक्स र फिचर मात्र हेरेर हुँदैन नि, दिगो गाडी, भरपर्दो ब्रान्ड, पार्ट सजिलै पाइने र सर्भिसको पहुँच राम्रो भएको गाडी रोज्नु पर्छ नि साथी।
5: त्यसो भए तिमीले कुन गाडी चलाउँछौ त साथी?
6: टाटा, भारतमै लामो समयदेखि विश्वास कमाएको ब्रान्ड, बलियो, भरपर्दो र आवश्यक स्पेयर पार्ट्स तथा सर्भिसको सहज पहुँच, दैनिक प्रयोगका लागि व्यवहारिक छनौट।
5: ल, मैले पनि अब गाडी बेचेर टाटा नै लिने विचार गरे। कहाँ पाइन्छ हो टाटाको गाडी साथी?
6: सजिलो छ नि, सफल मोटर्समा जाऊ न, भरतपुर एयरपोर्ट गेटको ठिक अगाडि र कावसती शाखा थकाली चोकमा।
5: सम्पर्क नम्बर?
6: ल अहिले नै टिपिहाल, 9801564661, 9803074595 र 9803074492।
2: गाडी रोज्दा देखावटी र फिचर मात्र होइन, भरपर्दोपन, टिकाउपन र सहज सेवा पनि रोज्नुहोस्। सफल मोटर्स, भरतपुर एयरपोर्ट गेट अगाडि र कावासोती थकाली चोक।
7: ए माइला, यो तिरपाल टाँगेर घरमा के गर्न लागेको भन्या?
8: अब बर्खा लाग्यो क्याप्टेन काका, हावा हुरी पानीले रङ खुइलिन्छ भनेर त्रिपाल उडाउन लाग्या नि।
7: ल, यसरी त्रिपाल उडाएर साध्दै हुन्छ त माइला? मैले जस्तै उच्च गुणस्तरीय, आकर्षक, वर्षौं वर्ष टिकाउ हुने, 10 वर्षको ग्यारेन्टी भएको टाटा पेन्ट्सको लुकोल एक्सटेरियर इमर्सन लगाउनु पर्छ, अनि पो ढुक्क हुन्छ त।
9: नेपाल भई पहिलो पटक टाटा पेन्ट्सको हात खाली रोजानी उपहार योजना अन्तर्गत पेन्टर साथीहरूलाई सम्मान गर्दै बाल्टी खोल्ने बित्तिकै सुनको क्रस खुकुरी, चाँदीका सिक्काहरू र नगद 1,000 देखि 1,00,000 अब प्राप्त गर्नुहोस्।
10: पेन्टरको आशा, ग्राहकको भरोसा, टाटा पेन्ट्स, हामी रङ्ग्याउँछौ नेपाललाई।
11: पाइल्स, फिस्टुला, फिसर लगायतका मलद्वार सम्बन्धी समस्या, बाथरोग, युरिक एसिड, साइटिका, प्यारालाइसिस एवं नसा च्यापिएका लगायतका हाड जोड्नी तथा नसा सम्बन्धी समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, हिमालय आयुर्वेद क्लिनिकको 6ौं वार्षिक उत्सवको उपलक्ष्यमा 2 दिने स्वास्थ्य शिविर, यही भाद्र 30 र 31 गते बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म हिमालय आयुर्वेद क्लिनिक, पोखरा बसपाक नारायणगढ चितवनमा। आयुर्वेदमा MD गर्नुभएका डाक्टर अशोक कुमार महतोद्वारा निशुल्क OPD सेवा। शिविरका विशेषताहरू: औषधिमा 15% छुट, ल्याब परीक्षणमा 20% छुट, पाइल्स र फिस्टुलाको छारसूत्र विधिबाट उपचारमा 50% छुट, हाड जोड्नी तथा नसा सम्बन्धी बिरामीहरूको लागि पञ्चकर्म विधिद्वारा गरिने उपचारमा 50% छुट। विस्तृत जानकारीको लागि सम्पर्क हिमालय आयुर्वेद क्लिनिक, पोखरा बसपाक नारायणगढ चितवन। सम्पर्क नम्बर 9849181131 र 9818131।
12: स्टुडियो टाइम चेक, यो समय
2: जोर्नी पुनर्स्थापनमा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली, भरतपुर 9 केन्द्रीय बस पार्क चितवन।
11: उच्च शिक्षा दिनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, ISPT, कोरियन, अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा, सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली, भरतपुर ओह्रालो, नारायणगढ।
13: यति बेला 5 बजेको छ। It's 5 p.m.

0: यस कानेका न्यूज अपडेटको साथमा
1: कामना यूपी भिसी झाल ढोका संसार प्राली भरतपुर नौ आस्था चोक चितवन
2: सम्पर्क मोबाइल 9855808618
3: कालिका न्यूज अपडेट
4: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन सबै मन्त्रालय आयोग सचिवालय सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र स्थानीय तहलाई आग्रह गरेको छ। मन्त्रालयले सरुवा भएका कर्मचारीले विभिन्न वाहनामा साबिकै कार्यालयमा राखेर कामकाज गराउने तथा सरुवा भइसकेपछि पनि रमाना नदी पुरानै कार्यकालबाट तलभत्ता भुक्तानी गर्ने प्रविधि देखिएपछि सम्बन्धित सबै निकायलाई आग्रह गरेको हो। मन्त्रालयले आज एक परिपत्र जारी गर्दै निजामती सेवा नियमावली अनुसार भरुवा सरुवा भएको कर्मचारीलाई तोकिएको अवधिभित्र रमाना नदी साबिकै कार्यालयबाट तलब भत्ता भुक्तानी गरिएमा रमाना दिनुपर्ने त्यसभन्दा बढी अवधिको त्यस्तो तलब भत्ता सम्बन्धित कार्यालय प्रमुख र भुक्तानी दिने लेखा प्रमुखबाट असुल उपर गर्ने व्यवस्था रहेको जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो समय सरुवा भएका कर्मचारीलाई नियमावलीमा तोकिएको बहालीमा सकिँदो समेत रमाना नदिने विभिन्न वाहनामा साबिकै कार्यालयमा राखेर काम गराउने र भरुवा भइसकेपछि पनि पूर्व कार्यालयबाटै तलब भत्ता भुक्तानी गर्ने गरेको पाइएको छ। कांग्रेस पूर्व सभापति शेरबहादुर देउवाले संस्थापन पक्षले गर्न लागेको महाधिवेशनलाई अवैधानिक भन्दै त्यस्तो प्रक्रिया अघि बढे आफू मुखदर्शक भएर नबस्ने धारणा राख्नु भएको छ। उहाँले संस्थापनले गर्न लागेको महाधिवेशनमा भाग नलिने नेता कार्यकर्तालाई मंगलबार अपील जारी गर्दै संस्थापनले गर्न लागेको महाधिवेशन पार्टी हित विपरीतको संज्ञा दिनुभएको छ। नेपाली कांग्रेसलाई कमजोर गर्ने कार्य हुँदा म मुखदर्शक भएर बस्न सक्ने छैन उहाँले अपीलमा लेख्नुभएको छ। कांग्रेसभित्र देखिएको पछिल्लो विवाद र असमझदारीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उहाँले पार्टीको विधि विधान पद्धति परम्परा र केन्द्रीय समितिका निर्णय विपरीत विशेष महाधिवेशन पक्षधर समूहले एक पक्षीय रूपमा अघि बढ्न खोजेको आरोप लगाउनु भएको छ। नेकपा एमालेको प्रमुख सचेतक ऐन बहादुर महरले सांसद बोलिरहँदा गृहमन्त्री सुदन गुरुङ उठेर हिँडेको भन्दै न्यायमा पत्ती जनाउनु भएको छ। मंगलबार जारी प्रतिनिधि सभाको बैठकमा नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल बोलिरहँदा गृहमन्त्री गुरुङ अगाडिबाट हिँडेका थिए। सोही विषयमा एमाले प्रमुख सचेतक महराले न्यायमा पत्ती जनाएका हुन्। माननीय युवराज दुलाल बोलिरहेका बखत माननीय गृहमन्त्रीज्यू प्रतिनिधि सभा नियमावलीको नियम 20:6 सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने व्यवस्था छ। यो नियमको उल्लंघन गर्दै माननीय गृहमन्त्री त्यो बीचबाट हिँड्नु भएको छ। महरले सभामुख डोल प्रसादको ध्यान आकर्षण गराउँदै भन्नुभएको छ। विगतमा प्रधानमन्त्री बालेन्द्र शाहले पनि यो नियमको उल्लंघन गरेको उहाँको आरोप रहेको छ। यस्तो व्यवहारले सदनको मर्यादा कायम नगर्ने उहाँले बताउनुभयो। सत्तारूढ राष्ट्रसभाका सांसद गणेश कार्कीले सांसदहरू एआईमय भएको भन्दै आपत्ति जनाउनु भएको छ। मंगलबार प्रतिनिधि सभा बैठकमा आफ्नो समय लिएर बोल्ने क्रममा उहाँले सांसदहरूले विवेक ऊर्जा र समय देश र नागरिकका लागि प्रयोग गर्नुपर्ने बताउनु भएको छ। अहिले संसद यति एआईमय बनेको छ कि अब संसदमा कसैले ओइ म एआई हो रे भन्न बाँकी मात्रै छ, यो कुरालाई पनि हामीले रोक्नु पनि भएको छ, सांसद कार्कीले भन्नुभएको छ। साथै उहाँले सरकारबाट के आउँछ र त्यसलाई समर्थन वा विरोधमा ढ्यापट्यापमा पारेर मात्रै सांसद नबनिने पनि जिकिर गर्नुभएको छ। नेपाली कांग्रेसका सचेतक निष्कल राईले चिया मजदूरका लागि सरकारले तोकेको राज्य सेवा सुविधा तथा सामाजिक सुरक्षा कोषमा आबद्धताको व्यवस्था कडाईका साथ कार्यान्वयन गर्न सरकारसँग माग गर्नुभएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उहाँले चिया मजदूरका हक हितका लागि सरकारले निर्धारण गरेका मापदण्ड कार्यान्वयनमा कडाई गर्न सरकारको ध्यान आकर्षण गराएका हुन्। चिया मजदूरको सरकारको मापदण्ड अनुसार ज्याला सेवा सामाजिक सुरक्षा कोषमा आबद्धताको विषयलाई कडाईका साथ कार्यान्वयन होस् भनेर अनुरोध गर्न चाहन्छु उहाँले भन्नुभएको छ। सरकारले ल्याएको पुँजी बजार सुधार कार्ययोजनाले बुधबार शेयर बजारमा सकारात्मक प्रभाव पारेको छ। यस्तै बजार परिसूचक निप्से 48.57 अङ्क 1.87% बढेको छ। यो वृद्धिपछि निप्से परिसूचक 2633 अङ्कमा कायम भएको छ। निप्सेको आजको अङ्क भदौ 1 यताकै उच्च छ। अघिल्लो दिन अर्थमन्त्री सोनिम वाग्लेले पुँजीगत लाभकर हालको भन्दा आधा घटाउने सहित बजार सुधारको कार्ययोजना सार्वजनिक गरेको छ। ले गर्दा बुधबार कारोबार खुलेदेखि नै लगानीकर्तामा हौसला मिलेको छ। हेटोडाबाट मकवान काठमाडौँ जाँदै गरेको विद्युतीय गाडी इभी मकवानपुरको इन्द्र सरोवर गाउँपालिका दुई सल्ले सुकौरामा दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ। इलाका प्रहरीकारले मेमफेदेको अनुसार आठजना सवार मध्ये चारजनाको घटनास्थलमा मृत्यु भएको र बाँकी चारजनाको उद्धार गरिएको छ। उद्धार गरिएको एकजनालाई हेटोडा अस्पताल पठाएको छ भने बाँकीलाई काठमाडौँतर्फ लगेको इलाका प्रहरीकारले भीमफेदीले जनाएको छ। मंगलबार दिउँसो करिब 2 बजे दुर्घटना भएको गाडी सड़कबाट करिब 500 मिटर तल भेरमा खसेको छ। दुर्घटनाको थप विवरण आउन तथा मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेको छ। यसैबीच उदा ठगी सम्बन्धी कोषमा नियन्त्रणमा रहेका अभियुक्त प्रहरी कार्यालयबाट सुटुक्क फरार भएका छन्। आफ्नो कार्यालयको मुद्दा प्रक्रिया टुङ्गो लागेपछि अर्को मुद्दा प्रक्रियाका लागि बुझाउनु पर्ने अभियुक्त जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट सुटुक्क फरार भएका हुन्। प्रहरीकै मिलेमतमा फरार भएको आशंका गरिएको छ। यसरी सेटिङमा मुक्ति पाउने व्यक्ति हुन् कास्कीको पोखरा महानगरपालिका 5 का 38 वर्षीय रामेश्वर पराजुली। जिल्ला प्रहरी कार्यालयमा ठगी तथा आपराधिक विश्वासघात कसुरमा पक्राउ परेका पराजुलीको अनुसन्धान सकेर प्रहरीले सरकारी वकिल कार्यालय महोत्तरीमा फाइल बुझाइएको थियो। सप्तरीको बालन बिहुल गाउँपालिका 1 बेलहीबाट घरमा सुतिरहेका एक युवकलाई सोमबार राति एक समूहले पक्राउ गरेको छ। बेलहीका 24 वर्षीय अभिनन्दन यादव राति 12 बजेतिर घरैबाट उठाएर लगेपछि ठूलो हल्ला पनि मचिएको थियो। अभिनन्दनका परिवारले बताए अनुसार नचिनेका हतियारधार समूहले उनलाई मध्यरात लगेका थिए। अभिनन्दनका बुवा विनोदका अनुसार उनलाई पक्राउ गर्ने बेला घरका केही सदस्य सामान्य घाइते समेत भएका छन्। घटनाबारे नेपाल प्रहरीले जानकारी गराए पनि खासै चासो नदेखाएको आरोप परिवारले बताएका छन्। मध्यराति घरबाटै बेपत्ता पारेको भन्ने आरोप लागेपछि यसबारे जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख तथा एसपी रूपक खड्गासँग जिज्ञासा पनि राखिएको छ। यसै सम्बन्धी एसपी खड्गाले बताए अनुसार उनी भारतीय प्रहरीको नियन्त्रणमा छन्। भारतीय प्रहरीको अनुसार उनी गुडगाउँ स्टेशनमा भएको एउटा व्यक्ति हत्या घटनामा जोडिएका व्यक्ति हुन्। भारतको दक्षिण पश्चिमी राज्य कर्णाटकको बेलगावी स्थित एक घरमा फ्रिजमा विस्फोट हुँदा एकै परिवारका 4 जनाको मृत्यु भएको छ भने अन्य 2 जना गम्भीर घाइते भएका छन्। घटना मंगलबार बिहान बजार प्रहरी चौकी क्षेत्रको चावल गल्लीमा भएको थियो। प्रहरीको अनुसार फ्रिज विस्फोटमा भारती धामौने 50, शारदा धामौने 45, गंगा धामौने 25 र प्रिया धामौने 24 वर्षको घटनास्थलमा मृत्यु भएको हो। दुर्घटनामा गजानन धोमेको 65 र रोशन धोमेने 29 वर्षीय गम्भीर रूपमा जलेका छन्। घाइतेहरूलाई अस्पताल लगिएर उपचार भइरहेको छ। शारद जानकी श्रीमती थिइन् र भारती धामोकी उनकी बहिनी थिइन्। प्रिया र गंगा गजानन र शारदाका छोराछोरी हुनु भने रोशन उनीहरूका छोरा हुन्। र अस्ट्रेलियाकै स्टार क्रिकेटर डेभिड वार्नर नेपाल तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल खेल्न काठमाडौँ गोर्खासमा अनुबन्धित भएका छन्। एनपीएल इतिहासमा हालसम्मकै सबैभन्दा ठूलो विदेशी अनुबन्ध मध्ये एक पूरा गर्दै काठमाडौँले नेपाली क्रिकेट समर्थक माझ नयाँ उत्साहको वातावरण बनाएको छ। 39 वर्षीय वार्नरले नेपाल आउन पाउँदा उत्साहित रहेको प्रतिक्रिया दिएका छन्। उनले भनेका छन्, काठमाडौँ गोर्खासको हिस्सा बन्न पाउँदा म उत्साहित छु। नेपाली समर्थकहरू सामु खेल्ने प्रतीक्षा सक्दिन। यसअघि अस्ट्रेलियाको क्रिकेट व्यवस्थापन संस्था सिम स्ट्राइकले पनि वार्नरको एनपीएल सहभागिताबारे संकेत गरेको थियो। त्यसपछि काठमाडौँ गोर्खासले सार्वजनिक गरेको रहस्यमय हिन्ट र विभिन्न स्रोतका आधारमा वार्नर नै उक्त खेलाड़ी हुने चर्चा चलेको थियो। अन्तत काठमाडौँले मंगलबार खेलाड़ी अनुबन्धको आधिकारिक घोषणा नै गरेको छ।
2: Kalika News Update.

0: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
1: नयाँ बुवा यता आउनुहोस्, हाइवे सँगै रहेको भर्खरै बनेको नयाँ भूकम्प प्रतिरोधी घर सस्तोमा बिक्रीको लागि बुकिङ खुला छ।
2: ए भाइ, घरमा झ्यालडोका कस्ता छन्? धेरै कुरा हेरियो, जमाना फेरियो, एउटा कुरा बुझिराख भाइ, केएसयुपीबीसीका झ्यालडोका भनेको हेर्दा आकर्षक र वर्षौँ वर्ष टिक्ने मजबुत छन्। त्यसैले हामीलाई त केएसयुपीबीसीको झ्यालडोका राखेकै घर चाहिन्छ।
3: सम्पर्क केएस झ्यालडोका संसार भरतपुर 9 मिलन चोक, मोबाइल 98550064133।
4: हेलो,
5: सुन न भाइ, बुहारी काठमाडौँबाट आउँदैछन्, कहीँ अलिक फरक ठाउँमा जाउँ न, यस पटकको बसाई विशेष बनाउनु पर्छ है।
4: ल्यान्डमार्क फार्म हाउस जाउँ न, हुन्न, अनि भोलिपल्ट बागमा र सौराहा जाउँ, ल्यान्डमार्क फरेस्ट पार्कमा।
5: भाइले अफिसको कन्फरेन्स र सेमिनार भरतपुरमा गर्नुपर्ने थियो भन्दै थिए, के गर्ने होला?
4: भइहाल्छ नि, कन्फरेन्स सेमिनार मिटिङ गर्नु परे भरतपुर हाइटमा रहेको ल्यान्डमार्क नारायणीमा गरौँला।
5: सबै ठाउँमा ल्यान्डमार्क होटेल एन्ड रिसोर्टको सेवा गजब रहेछ त।
6: विगत 35 वर्षदेखि नेपालको आतिथ्य क्षेत्रमा सेवा दिँदै आइरहेको होटल सेन, ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, काठमाडौँ, पोखरा, बागमा र सौराहा, भैरहवा, भरतपुर अनि भुवनचार देखभाटमा पनि। कर्पोरेट अफिस गरीधारा काठमाडौँ, फोन 01-40-47-06 र 40-47-07।
7: शुभ दिनलाई बनाउनुहोस् झनै यादगार, जहाँ खुशी र आतिथ्यता मिसिन्छन् एकै ठाउँमा।
8: CMT होटल, जहाँ प्रेमको उत्सवलाई मिल्छ लग्जरी टच, अत्याधुनिक हल, ओपन किचन, VIP वेटिङ रुम, स्वच्छ र स्वादिष्ट घरको जस्तै खाना, लग्जरी रुम, स्विमिङ पुल, गार्डन, पार्टी एरिया, पर्याप्त पार्किङ, सबै सुविधा एकै ठाउँमा।
7: प्रोफेसनल टिमबाट तपाईँहरूको उत्कृष्ट सेवाको लागि
8: CMT होटल हाकिम चौक, फोन नम्बर 0956-94403 र मोबाइल 98550-74933।
9: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट।
10: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
11: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको ICU सेवा,
10: NICU, PICU सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
11: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, EEG, ECT सहितको मनोरोग सेवा,
10: युरोलोजीमा MCS गर्नुभएका विशेषज्ञद्वारा सेवा,
11: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
9: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0056-94-7998 र मोबाइल 98550-88002।
12: ए बुहारी, कता छौ? एक गिलास दुध ल्याऊ त
13: सानु, मलाई दही है।
14: मम्मी, मलाई चाहिँ घिउ दिनुस है।
12: हुन्छ हुन्छ, यो सबको लागि त भवानी दिदी छँदैछ नि।
11: अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित तथा उत्पादित दुध, दही, घिउ, पनिर, चीज, छुर्पी एवं अन्य दुग्धजन्य पदार्थ खोजी प्रयोग गर्ने गरौँ।
15: साथै मन हरर र हुने, खाँदा मिठो, जिउ शीतल बनाउने भवानीको म्याङ्गो र भेनिला लस्सी, स्वाद अनि शक्तिको बेजोड मिश्रण, भवानी डेरीको उत्कृष्ट उत्पादन शाखाहरू, भरतपुर 10 दिपेन्द्र चोक, भरतपुर 7 गौतम चोक, भरतपुर 11 विशाल चोक र हाई स्कुल रोड टाढी लगायत सम्पूर्ण बजारमा उपलब्ध छ।

0: आराधना र उपहारका लागि
1: स्वदेशमा बनेको कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: नयाँ तथा पुराना दीर्घ रोगीहरूको सफल आयुर्वेद उपचार स्वीकृति आयुर्वेद औषधालय पोखरा बस पार्क नारायणगढमा
3: पुरानो भन्दा पुरानो पायल फिस्टुलाको बिना अपरेशन विशेष क्षार सूत्र विधिद्वारा उपचार पेट दुख्ने अल्सर कब्जियत ग्यास्ट्रिक बारम्बार रुगा लागिरहने नाकमा हड्डी बढेको मासु पलाएको अपरेशन गरी बिग्रिएको पिनास टन्सिल भइरहने पुरानो दम उच्च रक्तचाप श्वास फेर्न गाह्रो हुने छाती दुख्ने बाथ ग्यास्ट्रिक धातु लगायत स्त्री तथा पुरुषहरूको सम्पूर्ण समस्याहरूको सफलता आयुर्वेदिक पद्धतिद्वारा उपचारका साथै परामर्श तथा बिरामी जाँच गरिन्छ।
2: सम्पर्क स्वीकृति आयुर्वेद औषधालय पोखरा बस पार्क चौतारा अगाडि।
4: फोन 0656 38 372 5 98 3 17 मोबाइल 98 5 50 57 1 67।
5: पाल्स फिसर फिस्टुला र पेटोका बिरामीहरूलाई विशेष जानकारी यही आश्विन 3 गते शनिबारका दिन काठमाडौँका वरिष्ठ आयुर्वेद विशेषज्ञ डाक्टर दुर्गा आयुर्वेद औषधालय पोखरा बस पार्क नारायणगढमा आउँदै हुनुहुन्छ। नयाँ तथा पुरानो पाल्स दिशाघर दुख्ने पोल्ने दिशाघरबाट रगत बग्ने दिशाघरमा मासु पलाएको दिशाघर चिलाउने पटक पटक दोहिरहने पाल्स फिसर फिस्टुलाका साथै कब्जियत गानोगोला ग्यास्ट्रिक मधुमेह पत्थरी प्रोस्टेट बढेको युरिक एसिड बाथ व्याधि एवं स्त्री प्रसूति तथा यौन सम्बन्धी समस्या भएका बिरामीहरूले उपचारको लागि सम्पर्क गर्नुहुन जानकारी गराउँदछौँ। पाइल्स एवं फिस्टुला रोगको उपचार औषधि तथा छार सूत्र विधिबाट गरिन्छ। नाम दर्ता फोनबाट पनि गर्न सकिनेछ। साथै अन्य दिन निशुल्क बिरामी जाँच तथा परामर्श सेवा उपलब्ध छ। सम्पर्क दुर्गा आयुर्वेद औषधालय पोखरा बस पार्क नारायणगढ चितवन। फोन 0656 12 670।
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97।

0: Mia. Extreme energy drink.
1: उच्च शिक्षा अध्ययनको लागि विद्यार्थी भिजामा जापान अस्ट्रेलिया युके युएस

0: पासपोर्ट डकुमेन्टेसन एवं तालिम सबै उपलब्ध गराउँछ।
1: सेन्ट्रल किन
2: ल सुन आफ्नै सुविधा सम्पन्न भवन जापान र लन्डनका प्रोफेसरबाट गेस्ट क्लास बेस्ट टिचर ल्याब लाइब्रेरी लगायत आवश्यक सम्पूर्ण सामग्री यातायातको सुविधा एवं सशुल्क होस्टेलको व्यवस्था सबै छ। त्यति मात्रै हो र स्वदेशमा नै अध्ययन गर्ने विद्यार्थीहरूको लागि त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त ब्याचलर इन होटल म्यानेजमेन्ट BHM ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BITM र BBS मा भर्ना खुला गरिएको छ। अझ CTVT को होटल तथा विभिन्न प्राविधिक तालिमको व्यवस्था पनि छ।
1: सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेस प्राली
2: भरतपुर ओरालो सेन्ट्रल कलेज बिल्डिङ फोन 0656942073 टोल फ्री नम्बर 18105000273।
3: दाई पो
4: के भयो नानुलाई?
3: त्यो त स्कुल जाने बेला म सधैँ यस्तै हो।
5: बाबा स्कुल छिटो जान्न, वी आर गेटिङ लेट फर स्कुल, लेट्स गो टु स्कुल।
3: ए बाबु त कति ज्ञानी, कुन स्कुल हो बाबुको?
5: स्टार्स मोन्टेसोरी एकेडेमी।
6: चाइल्ड साइकोलोजी र चाइल्ड राइट्स लाई ध्यानमा राखेर मोन्टेसोरी ट्रेन टिचर द्वारा अध्यापन गराइने
7: स्टार्स मोन्टेसोरी एकेडेमी पालिकी चोक पोखरा र भरतपुर 11 मालपोत चोक।
6: सम्पर्क फोन 0656940037 98550 61037। स्टार्स मोन्टेसोरी एकेडेमी जहाँबाट तपाईँका नानी बाबुको भविष्य निर्माणको पाइला सुरु हुन्छ।
8: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
9: मेरो नाम चन्द्र कुमारी लामिछाने, म हर्कापुर 12 हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने। अनि नानीले वैदिकमा जाऊ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गऱ्यौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गयौँ। अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो।
10: सुमाया सुधार तितन माडी मरे, त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे, त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँबाट झस्कानी र नि पटाउनी गल्नी, अनि भतते पोल्ने, दुख्ने बेसी पटाउनी, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बस्ने, त्यहाँबाट त्यहीँ बस्ने, त्यहाँबाट त्यहाँ बस्ने हुन्थे। लाउने दबाई पनि खान त पनि दिनुभयो, त्यो गर्दा गर्दै त्यतिकै हिँड्न सक्ने भएको।
8: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509034।
11: 100% शुद्धता, निष्पक्षता, आकर्षक डिजाइन, घर गहना खरिदमा आईडीको व्यवस्था, यस ज्वेलर्सको अपार सफलता पछि ग्राहकहरूको मागलाई मध्यनजर गर्दै सही चोक नारायणगढमा अभि ज्वेलर्स सुन चाँदी पसल। प्रोप्राइटर विवेक पन्थी कान्छा, मोबाइल 98450235503 र 98118567513। पुनश्च हामी कहाँ राशि अनुसारका पत्थर पाइनुका साथै अर्डर अनुसारका गरगहनाहरू पनि तयार पारिन्छ।
12: साउजी सागर मह पाउँछ?
3: अंकल सागर मह दिनुस् न।
13: बुवा, ए बुवा, मलाई पनि सागर मह ल्याइदिनु है।
14: ए डाक्टर साहब, सागर मह लेखिदिनुस् न।
15: जो आउँछ सागर मह नै भन्छ, जसलाई पनि सागर मह
16: हो। शुद्ध अनि प्राकृतिक मह भनेकै सागर मह।
17: 28 वर्षदेखि निरन्तर मौरी पालन स्रोत केन्द्रको रूपमा सेवा दिँदै आएको मौरी पालनको पर्यावाची सागर मौरी पालन उद्योगमा मौरी जन्य उपजहरू पोलन, परपोलिस, मैन, रोयल जेली, मौरीका घार, मौरी पालन सामग्रीहरू, मौरी तालिम एवं परामर्शका लागि सम्झनुहोस्। सागर मौरी पालन उद्योग, गैडाकोट 8 नवलपरासी। सम्पर्क 0785011556
12: र 98550553।
18: गर्मीको मौसम पनि छ, हाम्रो स्कुलको अतिरिक्त क्रियाकलाप अन्तर्गत स्विमिङ खेल्न हाम्रा विद्यार्थीहरूलाई कहाँ लैजाने हो?
19: अन्तत लैजाने कुरै भएन नि, डल्फिन फन पार्क एन्ड रिसोर्ट भरतपुर 9 शरदपुरमा लैजाने हो। त्यहाँ स्कुल कलेज अनि मोन्टेसोरीका विद्यार्थीहरूको लागि पौडी टिकटमा फ्री खाजाको सुविधा पनि छ, अनि बच्चाहरू र ठुला मान्छेको लागि छुट्टा छुट्टै सुरक्षित स्विमिङ पुल पनि छ, आकर्षक बगैँचा र खेल सामग्रीहरू पनि छन्। बच्चाहरू त्यहाँ गएपछि त एकदमै रमाउँछ।
17: मज्जाको स्वादिष्ट परिकार, विवाह पार्टी र इभेन्ट्सका लागि विशेष पार्टी हल, आकर्षक नाइट लाइटनिङ गार्डन, निशुल्क प्रवेश, अनि ग्रुपमा आउनेलाई विशेष छुट।
19: डल्फिन फन पार्क एन्ड रिसोर्ट, जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ।
17: स्टेप बाई स्टेप स्कुल अगाडि, भरतपुर 9 शरदपुर। फोन 0564909003 र 98555695093।
19: पुरानो र दीर्घ रोगीहरूलाई निरोगी बनाउँदै बारम्बार अस्पताल धाउँदा पनि निको नभएका बिरामीहरूका लागि वरदान साबित हुँदै रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय के भन्छन् त उपचार गराएर आएका बिरामीहरू?
20: मलाई दिसा गर्ने बेलामा मोरमला जस्तै भयो, ग्यास्ट्रिकले बढी सताएर अनि पहिले त्यहाँ राम्रो हुन्छ रे भनेर आएको, अहिले चाहिँ विषेक भयो, पालि भगवान सरे भयो।
21: मलाई दम खोकी स्या स्या हुन्थ्यो, ज्यान कर्कर खान्थ्यो, रोग बोकेरै मर्छु कि जस्तो भयो। छोरा बुहारी पनि अस्पताल बोकेर लाँदा लाँदा उनीहरू नि हैरान परिसकेका थिए, त्यस्तो मान्छे पनि यस्तो हुँदो रहेछ, आफैलाई विश्वास नलाग जस्तो भयो।
19: बिना अपरेसन, पाल्स, पिनास, पत्थरी लगायत बच्चादेखि वृद्धासम्म जुनसुकै स्वास्थ्य समस्या सफल उपचार, विश्वास, अनुभव र प्राकृतिक उपचारको भरोसा रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय, पुलचोक नारायणगढ, कैलाश पेट्रोल पम्प अगाडि 20 मिटर उत्तर तर्फ नारायणी नदी किनार। सम्पर्क 0656595954 र 98451 81115।

0: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
1: 95.2 कालिका एफएम, हृदयको स्पन्दन।

0: हालिका एफएम 95.2
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक. हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ. नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्. सब एकदम खुसी हुन्छन्. तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ. रेडियो सुन्दै गर्नुहोस्. अब बाँकी कथा अर्को भागमा. श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल.
2: बारम्बार पेट दुख्ने वा कलेजोको समस्याले हैरान हुनुहुन्छ?
3: अब उपचारको लागि विदेश जानै पर्दैन.
2: पेट, कलेजो तथा पाचन रोगको विश्व स्तरीय उपचार अब नेपालमै.
3: उन्नत प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक र भरपर्दो उपचार सेवा.
4: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, लगनखेल, ललितपुर.
2: सम्पर्क फोन वा व्हाट्सएप नम्बर 97651979777.
3: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, पेट र कलेजोको भरोसा योग्य उपचार गन्तव्य.
5: बर्बादै भयो नि भनेको.
6: के भयो दिदी?
5: हेर न बाबु, यो सेफ्टी ट्याङ्की बरिएर फोहोर नै माथि आएर घरै गनाएर बसी खानु भएन.
6: कस्तो गनाएको? 6,000 लिटर क्षमताको ट्याङ्की भएको न्यू मनकामना सेफ्टी ट्याङ्कीलाई बोलाइहाल्नुहोस् दिदी. भ्याकुम लगाएर माटो, गिटी, बालुवा जे आउँछ एकैछिनमा सफा गरिदिन्छ. न्यू मनोकामना सेफ्टी ट्याङ्की सफाई. त्यहाँको फोन नम्बर चाहिँ 98550 62331. टिप्नु है.

0: कालिका एफएम 95.2 सबैले एकपटक यता सुन्नुहोस् त, छातीमा भारीपन वा दबावको अनुभूति हुनु, सास फेर्न गाह्रो हुनु, अचानक चिडचिड पसिना आउनु, चक्कर आउनु वा थकान महसुस हुनु, स्वास्थ्य अचानक बिग्री बान्ता हुनु, अचानक कम वा उच्च रक्तचाप हुनु लगायतका लक्षणहरू हृदयघातका हुन सक्छन्। तपाईँ वा तपाईँका नजिकका कसैलाई यस्ता समस्या देखिएको छ भने तुरन्त भरतपुर दूरसञ्चार रोडमा रहेको चितवन मुटु अस्पतालमा आएर समयमा नै उपचार गराई
1: वरिष्ठ मुटुरोग विशेषज्ञहरूबाट बिहान 7 बजे देखि बेलुका 7 बजेसम्म ओपिडी सेवा, अत्याधुनिक प्रविधिको साथमा 24 घण्टा आकस्मिक सेवा सहित अत्याधुनिक क्याथल्याब फिलिप्स एजुरियन जडान, एन्जियोग्राफी, एन्जियोप्लास्टियो, अस्थायी तथा स्थायी पेजमेकर जडान साथै पेजमेकर ब्याट्री फेर्ने सेवा लगायत सेवाहरू, इन्टरभेसनल रेडियोलोजी पेरिफेरल इटिबिडी र इएसई लगायतका सेवाहरू उपलब्ध गराई मुटुरोग सम्बन्धी विभिन्न जाँचहरू गरी उपचार भइरहेको जानकारी गराउँदछौ।
0: स्वस्थ मुटु स्वस्थ जीवन हाम्रो चाहना। चितवन मुटु अस्पताल प्राली, दूरसञ्चार रोड भरतपुर 10 चितवन। फोन 0556-598-340 5981140।
1: आँखा सम्बन्धी सम्पूर्ण रोगको अत्याधुनिक उपचार शल्यक्रिया एवं परामर्शको लागि विश्वासिलो नाम चितवन आँखा अस्पताल। सम्पर्क फोन 0554-93-780। साथै नेपाल सरकारको सामाजिक सुरक्षाको स्वास्थ्य बीमा योजना चितवन आँखा अस्पतालमा उपलब्ध छ।
2: आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनको कर छुट तथा सहुलियत सम्बन्धी अत्यन्त जरुरी सूचना। नेपाल सरकारले आर्थिक एन 2083 मार्फत विभिन्न कर, ब्याज शुल्क, थप दस्तुर तथा जरिवाना छुट एवं मिनाहा सम्बन्धी विशेष व्यवस्था गरेको छ। यस अन्तर्गत राष्ट्रिय पुननिर्माण कोषमा योगदान गरेको रकम घटाउन पाउने, व्यापारिक मौज्दातको नोक्सानी सम्बन्धी व्यवस्था, वैदेशिक सहायता सम्झौता बमोजिम सञ्चालित आयोजनाका निर्माण तथा सेवा प्रदायकहरूलाई आयकर छुट, साबिकका बिक्री कर, मनोरञ्जन कर, होटेल कर तथा ठेक्का कर सम्बन्धी बकेउता छुट तथा मिनाहा लगायतका व्यवस्था रहेका छन्। यसै गरी विलासिता शुल्क तथा मूल्य अभिवृद्धि कर, आयकरको ब्याज तथा शुल्क, मूल्य अभिवृद्धि करको ब्याज तथा जरिवाना शुल्क, अन्त शुल्कको जरिवाना एवं विलम्ब शुल्क लगायतमा पनि एन बमोजिम छुट तथा मिनाहाको व्यवस्था गरिएको छ। विवरण पेश गरिसकेका तर कर तथा अन्त शुल्क बकेउता रहेका करदाताले कर दाखिला गरेमा ब्याज शुल्क, थप दस्तुर एवं जरिवाना नलाग्ने र कर निर्धारणबाट सिर्जित बकेउता दाखिला गर्ने एवं विचारा मुद्दा फिर्ता लिई कर दाखिला गर्ने सम्बन्धमा समेत विशेष सहुलियतको व्यवस्था गरिएको छ। त्यसै गरी संस्था, बिमा अभिकर्ता, संयुक्त राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय संघ संस्थामा कार्यरत नेपाली वा बासिन्दा व्यक्ति लगायतका लागि पनि एनमा विभिन्न कर छुट, ब्याज तथा शुल्क मिनाहा सम्बन्धी विशेष व्यवस्था गरिएको छ। तसर्थ आर्थिक एन 2083 ले प्रदान गरेका छुट तथा सहुलियतको लाभ लिन योग्य सम्पूर्ण करदाता एवं सरकारवालाहरूलाई सम्बन्धित र तोकिएको प्रक्रिया बमोजिम समयमै आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनमा सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्नु हुन अनुरोध गरिन्छ। आन्तरिक राजस्व कार्यालय भरतपुर चितवन, सम्पर्क नम्बर 0556-90-811।
0: ग्राहकहरूसँगको एक दशकको विश्वसनीय सम्बन्ध, अनवरत रूपमा ग्राहककै सेवामा प्रकृति कपास उद्योग तथा प्रकृति फर्निसिङ ग्यालरीको 10 वर्ष
1: विश्वासमा थप प्रगाढता, गुणस्तरमा थप मेहनत र तपाईँकै निरन्तर विश्वास सँगै सद्भावले हामी 10 वर्ष पुरा गरेका छौँ।
0: हाम्रो व्यावसायिक यात्रा अझै लामो हुनेछ। तपाईँसँगको विश्वास र सम्बन्ध अझै अब्बल बनाउने आशा र तत्परताका साथ
1: तपाईँको आफ्नै रोजाई आधुनिकता सँगै मौलिकता, स्वदेशी उत्पादनलाई प्राथमिकता।
0: प्रकृति कपास उद्योग तथा प्रकृति फर्निसिङ ग्यालरी, भरतपुर 10 हाकिम चोक। फोन नम्बर 98512-22093।
1: प्रकृति मौलिकता र विश्वासको प्रतीक। ग्लोबल करियरको सुरुवात होटल र आईटी सँग सिप शिक्षा र सम्भावनाको संगम आरम्भ कलेज,
3: जहाँ अनुभवी शिक्षकको मार्गदर्शनमा प्रयोगात्मक र व्यवहारिक शिक्षा प्रणाली सँगै आधुनिक प्रविधि सँग सिक्ने अवसर मिल्छ।
1: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त। ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट बिआइटी र ब्याचलर अफ होटल म्यानेजमेन्ट बिएचएम विषयमा सीमित सिटमा भर्ना खुलेको हुँदा सिट सुरक्षित गर्नुहोस्।
3: आरम्भ कलेज जहाँ सेवा कला र सूचना प्रविधि सँगै फस्टाउँछ नवीनतम नेपाल कला।
1: भर्ना एवं अन्य जानकारीका लागि आरम्भ कलेज भरतपुर 11 नहर चोक बाइपास रोड, सम्पर्क नम्बर 0556136664, मोबाइल 98550333664 र 98550333559।
4: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
5: कम्पनी N-2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
4: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550303059 र 98550637059।

0: Media. Extreme energy drink.
1: ल फेरि के भयो? बिच बाटोमै गाडी बन्द भयो।
2: होइन ए साथी, यहाँ किन रोकिएको? के भयो गाडीमा?
1: के हुनु साथी, गाडी किन्दा त हेर्दा राम्रो, फिचर पनि धेरै थियो, तर अहिले बेला बेलामा नयाँ समस्या आउँछ क्या, एक पछि अर्को टेक्निकल समस्याले हैरान भएको छ।
2: त्यही भएर त गाडी किन्दा लुक्स र फिचर मात्र हेरेर हुँदैन नि, दिगो गाडी, भरपर्दो ब्रान्ड, पार्ट सजिलै पाइने र सर्भिसको पहुँच राम्रो भएको गाडी रोज्नु पर्छ नि साथी।
1: त्यसो भए तिमीले कुन गाडी चलाउँछौ त साथी?
2: टाटा, भारतमै लामो समयदेखि विश्वास कमाएको ब्रान्ड, बलियो, भरपर्दो र आवश्यक स्पेयर पार्ट्स तथा सर्भिसको सहज पहुँच, दैनिक प्रयोगका लागि व्यवहारिक छनौट।
1: ल, मैले पनि अब गाडी बेचेर टाटा नै लिने विचार गरे। कहाँ पाइन्छ हो टाटाको गाडी साथी?
2: सजिलो छ नि, सफल मोटर्समा जाऊ न, भरतपुर एयरपोर्ट गेटको ठिक अगाडि र कावसती शाखा थकाली चोकमा।
1: सम्पर्क नम्बर
2: ल अहिले नै टिपिहाल, 9801564661, 9813074595 र 9813074492।
3: गाडी रोज्दा देखावटी र फिचर मात्र होइन, भरपर्दोपन, टिकाउपन र सहज सेवा पनि रोज्नुहोस्। सफल मोटर्स, भरतपुर एयरपोर्ट गेट अगाडि र कावासोती थकाली चोक।
4: स्टुडियो टाइम चेक। यो समय
3: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली, भरतपुर 9 केन्द्रीय बस पार्क चितवन।
5: उच्च शिक्षा दिनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, ISPT, कोरियन, अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा, सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली, भरतपुर ओह्रालो, नारायणगढ।

0: जलवायु संरक्षणमा चुनौती
1: र डेभिड वार्नरले काठमाडौँ गोर्खाजबाट एनपिएल खेल्ने, जिम्बाब्वेका ब्रेन्डन टेलर बने सबैभन्दा लामो समयसम्म एक दिवसीय क्रिकेट खेल्ने खेलाडी।
2: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्, जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
3: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि हाम्रो मौनता कहिलेसम्म?
2: साझा पृथ्वी, साझा दायित्व, जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काख, काली गण्डकीको तट, मोक्ष भूमि जोमसुम मुस्ताङमा आयोजना हुने घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083 सहभागी बनौ।
3: आयोजक धरपझोङ गाउँपालिका जोमसुङ मुस्ताङ,
2: स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी।
3: धरपझोङ घोषणा पत्र जारी गरौ, जलवायु न्यायको नेतृत्व गरौ।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। भोटेकोशी नदीमा प्रलयकारी बाढी आएको 21 दिन आज पनि मानिसहरू जीवित फँसेको आशंका सहित जलविद्युतको सुरुङमा खोजी कार्य भइरहेको छ। चिलिमे जलविद्युत आयोजनाको सुरुङमा बाढीपछि फँसेका 6 खोज तथा उद्धारको प्रयास भइरहेको राष्ट्रपाका सांसद एवं इन्जिनियर श्रीराम नेउपानेले जानकारी दिनुभएको छ। यसैबीच बाढीका कारण जलविद्युत क्षेत्रमा ठूलो क्षति पुगेपछि सरकारले विपद सहन सक्ने संरचना निर्माणका लागि नयाँ सुरक्षा अवधारणा अघि सारेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले आयोजनाको जोखिम न्यूनीकरण र कामदारको सुरक्षाका लागि नीतिगत सुधार सहित 6 मुख्य मुद्दा प्रस्तुत गरेको हो। नयाँ अवधारणामा अनिवार्य पूर्ण संरचनात्मक बीमा, हरेक आयोजनामा सुरक्षा अधिकारीको व्यवस्था, नियमित उद्धार तालिम, स्पष्ट कार्य आकस्मिक योजना, पावर हाउसमा कम्तीमा 30 पुग्ने खाद्यान्न भण्डारण र सुरुङको पुनर्संरचना जस्ता विषय समेटिएका छन्। सरकारले अब जलविद्युत आयोजनालाई अनुमति पत्र दिँदा यी सुरक्षा मापदण्डहरू पालनाबारे सम्झौता गर्नेछ।
1: यसबीच नागडुङ्गा मुगलिन सड़क खण्ड र अन्तर्गत कृष्णवीर सड़कमा नयाँ ट्र्याक खोल्ने काम सम्पन्न भएको छ। त्रिशुलीले कटान गरेर सड़क भाँसिएको ठाउँमा केही माथिबाट नयाँ ट्र्याक खोल्ने काम सकिएको र कृष्णवीर खण्डमा पर्सि बिहिबारदेखि दुईतर्फी गाडी चलाउने सड़क विभागले जनाएको छ। अस्ति आइतबारदेखि केही गाडी सञ्चालन भइरहेकामा बिहिबार बिहानदेखि पूर्ण रूपमा सड़क सञ्चालन गर्ने तयारी भइरहेको सड़क विभागले जनाएको छ। बाढी र पहिरोका कारण क्षति पुगेको कृष्णभीरमा विज्ञहरूको प्राविधिक अध्ययनपछि 250 लामो नयाँ ट्र्याक बनाइएको छ। अहिले सड़कमा ग्राभल गर्ने, नाली निर्माण गर्ने र सुरक्षाका लागि बत्ती तथा ट्राफिक संकेत राख्ने काम भइरहेको छ। सम्भावित पहिरो हटाउन उपकरणहरू तयारी अवस्थामा राखिनका साथै वैकल्पिक मार्गका रूपमा बेनीघाट फिसलिङ खण्डमा पनि काम अघि बढाइएको छ।
0: सरकारले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको तत्काल पुनर्लाभ, पुनर्स्थापना तथा दीर्घकालीन पुननिर्माणलाई गति दिन विकास साझेदार र गैर सरकारी संस्थाहरूलाई एकीकृत रूपमा परिचालन गर्ने भएको छ। विपद जोखिम न्यूनीकरण सम्बन्धी राष्ट्रिय कार्यमञ्चको बैठकमा साझेदार संस्थाका प्रतिनिधिहरूले अहिलेसम्म भएका उद्धार तथा राहत कार्यको समीक्षा गर्दै आउँदो सहयोग बारेमा धारणा राखेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले सबै साझेदार संस्थालाई प्राधिकरणको विस्तारित अङ्गका रूपमा मिलेर काम गर्न आग्रह गर्नुभयो। उहाँले प्रभावितको तत्काल आवश्यकता पूरा गर्दै दीर्घकालीन पुननिर्माणका लागि प्रभावकारी सहकारी आवश्यक रहेको बताउनुभयो। बैठकले सरकारी निकाय, सुरक्षा संयन्त्र र साझेदार संस्थाहरू बीच बलियो समन्वय कायम गरी प्रभावित क्षेत्रमा राहत पुनर्स्थापना र क्षतिको पछिको पुनर्निर्माणलाई तीव्रता दिने निर्णय गरेको छ।
1: रसुवाको बटेकुसी बाढीका कारण कैलाश मानसरोवर र गोसाईकुण्ड भ्रमणमा गएका 34 देशका 607 विदेशी र 188 नेपाली पर्यटक बेपत्ता भएका विवरण सार्वजनिक भएको छ। पर्यटन विभागका अनुसार बेपत्ता हुनेमा सबैभन्दा धेरै 189 भारतीय नागरिक रहेका छन् भने अमेरिका, मलेसिया, युक्रेन र चीन सहितका पर्यटक पनि सम्पर्कविहीन छन्। स्थानीय प्रशासन र सुरक्षा निकायले खोजी तथा उद्धार राहत कार्यलाई तीव्रता दिएका छन्। अहिलेसम्म 310 विदेशी पर्यटकको सकुशल उद्धार गरिएको छ भने सम्पर्कविहीन भएका अन्य 13 जना सम्पर्कमा आएका छन्।
0: यसैबीच प्रतिनिधि सभाका सांसदहरूले भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूको खोजी तीव्र पार्न र फेला परेका शवहरूको डीएनए परीक्षण प्रतिवेदन तत्काल उपलब्ध गराउन सरकारको ध्यान आकर्षण गराएका छन्। आजको बैठकमा सांसदहरूले आफन्तको अवस्था थाहा नहुँदा पीड़ित परिवार अन्यलमा परेको भन्दै राहत र पुनर्स्थापना कामलाई पनि तीव्रता दिन माग गरे। साथै विपदपछिको खोज, उद्धार, पुनर्निर्माण र राहत वितरणको प्रभावकारी अनुगमनका लागि उच्च स्तरीय सर्वदलीय संसदीय विशेष समिति गठन गर्न समेत सांसदहरूले सभामुख मार्फत सरकारको ध्यान आकर्षण गराएका छन्।
1: हेटौडाबाट काठमाडौँ आउँदै गरेको माइक्रोबस मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 2 सल्ले सुकौरामा दुर्घटना हुँदा 4 जनाको ज्यान गएको छ। आज दिउँसो 2 बजेतिर दुर्घटना भएको गाडी सड़कबाट झण्डै 500 मिटर तल भिरमा खसेको हो। इलाका प्रहरी कार्यालय भीमफेतीका अनुसार गाडीमा 8 जना चढेका थिए, 4 जनालाई उद्धार गरिएको छ। उद्धार गरिएकामा 1 जनालाई हेटौडा अस्पताल पठाइएको छ भने गम्भीर घाइते 3 जनालाई काठमाडौँ ल्याएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ।
0: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमना दिन सबै सम्बन्धित निकायलाई निर्देशन दिएको छ। मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, 7 वटा प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय र पालिकाहरूलाई आज परिपत्र गर्दै सरुवा भएका कर्मचारीलाई विभिन्न वाहनामा साबिकै कार्यालयमा राखेर कामकाज गराउने तथा सरुवा भइसकेपछि पनि रमना नदी पुरानै कार्यालयबाट तलब भत्ता भुक्तानी गर्ने प्रवृत्ति अन्त्य गर्न निर्देशन दिएको हो। कतिपय कार्यालयहरू कर्मचारीको सरुवा भइसकेपछि पनि रमना नदी साबिकै कार्यालयमा काम गराउने र त्यहीँबाट तलब तथा भत्ता भुक्तानी गर्ने गरेको पाइएपछि यस्तो व्यवस्था कडाईका साथ कार्यान्वयन गर्न भनिएको हो। परिपत्रमा निजामती सेवा नियमावलीमा भएको व्यवस्थालाई स्मरण गराउँदै सरुवा भएको कर्मचारीलाई तोकिएको अवधिभित्र रमना नदी साबिकै कार्यालयबाट तलब भत्ता भुक्तानी गरिएमा त्यसरी भुक्तानी भएको रकम सम्बन्धित कार्यालय प्रमुख र भुक्तानी दिने लेखा प्रमुखबाट असुल उपर गर्ने स्पष्ट पारिएको छ। मन्त्रालयले सरुवा भएका कर्मचारीलाई रमना दिने विषयमा कुनै ढिलाइ गर्न तथा प्रचलित कानून र नियमावलीमा तोकिएको प्रक्रिया अनिवार्य रूपमा पालना गर्न सम्बन्धित कार्यालयलाई आग्रह गरेको छ। मन्त्रालयले सरुवा भएका कर्मचारीले निर्धारित अवधिमा रमना दिने, नयाँ कार्यालयमा हाजिर हुने वातावरण बनाउने तथा तलब भत्ता भुक्तानी सम्बन्धी व्यवस्था कानून अनुसार कार्यान्वयन गर्न सबै निकायलाई सचेत गराएको छ।
1: कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तनबाट उत्पन्न चुनौती समाधानका लागि संघ प्रदेश र पालिकाले साझा संकल्पका साथ अघि बढ्नुपर्ने बताउनु भएको छ। मुस्ताङको घरबझोङ गाउँपालिका 4 जोमसम्म आजदेखि शुरू भएको घरबझोङ जलवायु सम्मेलन 2083 को उद्घाटन गर्दै मन्त्री चौधरीले जलवायु परिवर्तनको असर कुनै एउटा क्षेत्र वा तहमा मात्र सीमित नरहेकाले यसको सामना गर्न सबै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनु भएको छ। घरबझोङ गाउँपालिकाको आयोजनामा शुरू भएको सम्मेलनमा देशभरका 420 पालिकाले सहभागिता जनाउने प्रतिबद्धता जनाएका छन्। 2 दिनसम्म चल्ने सम्मेलनको मुख्य उद्देश्य हिमाल पहाड र तराईका पालिकाले जलवायु परिवर्तनका कारण भोगिरहेका समस्या, जोखिम तथा अनुकूलनका उपायबारे साझा धारणा निर्माण गर्नु रहेको आयोजकले जनाएको छ। यसैबीच सम्मेलनलाई शुभकामना सन्देश दिँदै प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद न्यूनीकरण र व्यवस्थापनका लागि विश्व समुदायसँग सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताउनु भएको छ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। बजारमा अत्यावश्यक वस्तुको मूल्य वृद्धिमा सरकारी हस्तक्षेप बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
8: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
9: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकुसी बाढीको 21 औं दिनमा पनि सुरुङमा खोजी चल्दै भाषिएको कृष्णवीर सड़कमा नयाँ ट्र्याक खोल्ने काम सकियो। पर्सिदेखि दुईतर्फी गाडी चल्ने। मकवानपुरमा माइक्रोबस दुर्घटना हुँदा 4 जनाको ज्यान गयो। सरो भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रमना दिन सरकारको निर्देशन। मकवान रमना नदी कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलब असुल गर्ने लगायत खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग। बजारमा दाल, चामल, तरकारी, फलफूल, माछा मासु, अण्डा जस्ता अत्यावश्यक वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको छ। ग्यास, चिनी जस्ता अत्यावश्यक वस्तु बजारमा उपलब्ध नहुँदा उपभोक्ताहरू मारमा परेका छन्। बजारलाई व्यवस्थित बनाउन र उपभोक्ता हक संरक्षण गर्न वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, गुणस्तर तथा नापतोल विभाग जस्ता सरकारका विभिन्न निकाय क्रियाशील भए पनि उपभोक्ताले राहत महसुस गर्न सकेका छैनन्। बजार अनुगमन, मूल्य नियन्त्रण र आपूर्ति व्यवस्थालाई सहज बनाउन भइरहेका प्रयासबारे साथी सम्झना महर्जनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतसँग कुराकानी गर्नुभएको छ।
11: अहिले खास गरी रसुवा बाढीले मुख्य राजमार्ग अवरुद्ध भएपछि बजारमा अलि असन्तुलन फिल सबैलाई भइराखेको छ। अब यसमा हामीले अहिले वाणिज्य विभाग मार्फत दैनिक 13-14 अनुगमन टोलीहरू परिचालन गरिराखेका छौँ। कालो बजारी नहोस्, मूल्य वृद्धि नहोस्, कसैले पनि चाहिँ अब फ्रड गर्न नपाओस् भन्ने हिसाबले, र यसमा अहिले पछिल्लो चरणमा सबैभन्दा बढी अलिक ग्यासको आपूर्ति व्यवस्थापनमा जुन दबाव हामीले झेल्नु परिराखेको छ, यो दबाव काठमाडौँ उपत्यकामा विशेष गरी यो राजमार्ग बन्द भइसकेपछि काठमाडौँ, धादिङ र काभ्रेमा भएका करिब 22 उद्योगमा सिलिन्डर रिफिलिङ गर्न सकिएको छैन, बुलेट आउन नसकेको कारणले। त्यसले गर्दा यताका जो काठमाडौँ भ्यालीमा ग्यास आपूर्ति हुन्थ्यो यताका उद्योगहरूबाट, खाली सिलिन्डरहरू पनि हामीले तराईका उद्योगहरूमा लगेर फिलिङ गरेर दैनिक 30-50 हजारसम्मको सिलिन्डरहरू आपूर्ति गरेर अनि बिक्री वितरणको व्यवस्था मिलाउनु परिराखेको कठिन परिस्थितिमा पनि हामी छौँ। राजमार्ग चाहिँ बन्ने क्रममा भएको र अब चाँडै भोलि पर्सितिर खोलिसकेपछि खास गरी बुलेटहरू यताको उद्योगहरूमा आउँछ र अब त्यो पनि अब बिस्तारै सहज हुने स्थितिमा जान्छ भन्ने हामीलाई लागेको छ।
12: यो बाहेक अत्यावश्यक चिनी लगायतका खाद्य वस्तुमा चाहिँ अचाक्ली मूल्य वृद्धि भइरहेको छ, अनुगमन पनि गरिरहनु भएको छ, यति हुँदा हुँदै पनि किन बढिरहेको छ त मूल्य?
11: अब यो मूल्य वृद्धिको कारण हामी पनि अहिले हेरिराखेका छौँ, खास गरी उत्पादक र पालमा ल्याउने आयातकर्ताको लेभलदेखि लिएर खुद्रासम्मको लेभलमा कहाँनिर चाहिँ यो चाहिँ अलिकति गडबड भइराखेको छ अथवा के हो सिनारी हो भनेर हामी त्यो अध्ययन गरिरहेका छौँ। अहिले चिनीको हामीले हिजो मात्रै पनि खास गरी हाम्रो सरकारी संस्थानहरू एसटिसी र खाद्यसँग जति उपलब्ध छ त्यसलाई मार्केटमा लैजाने विषयमा हामीले कुरा गरिराखेका छौँ। केही मार्टहरू जो चाहिँ अलि धेरै ब्रान्चहरू भएको माटहरू छ, ती माटहरू मार्फत हाम्रो सरकारी संस्थानहरूबाट चिनी उपलब्ध गराएर त्यहाँबाट चाहिँ हामी बिक्री वितरण सहज बनाउने, त्यो मूल्यलाई नियन्त्रण गर्ने हिसाबले हामी इन्टरभेन्सन गर्दैछौँ। आजैदेखि त्यो सुरु भइराखेको छ। र जहाँसम्म चामल, दाल, तेलको सन्दर्भ छ, आयातकर्ताको लेभलमा र उत्पादकको लेभलदेखि तल खुद्राको लेभलमा जाँदाखेरि त्यसको चेन इफेक्ट कहाँनिर परेको छ भन्ने अहिले हाम्रो अनुगमन टोली त्यसमा फोकस भएर काम गरिराखेको स्थिति छ। हामीले सम्बन्धित आयातकर्ताका छाता संस्थाहरू र खास गरी उद्योगका छाता संस्थाहरूसँग चाहिँ यो खालको कुराहरू हुनुहुँदैन भनेर हामीले निर्देशन पनि दिइराखेको स्थिति छ।
12: उपभोक्ताले चाहिँ सरकारले हस्तक्षेपकारी भूमिका निर्वाह नगरेको महसुस गरिरहेका छन्। उपभोक्ताले महसुस गर्ने गरी कहिलेदेखि चाहिँ अलिकति सहज होला,
11: यो अब महसुस गर्ने गरी नै यसको रिजल्ट एक दुई दिन भित्रै आउन थाल्छ। चिनीको विषयमा आजदेखि नै इन्टरभेन्सनको काम सुरु गरिसकेका छौँ। बजारको चाहिँ व्यवस्थापन गर्ने काम निजी क्षेत्रले गरेको छ। सरकारले क्याटालिटिकको भूमिका मात्रै निर्वाह गरिराखेको स्थिति हो। बढीभन्दा बढी निजी क्षेत्र जिम्मेवार हुनुपर्छ र यी कुराहरूलाई व्यवस्थित गर्नको लागि निजी क्षेत्रले पनि सरकारलाई सहयोग गर्ने, निजी क्षेत्र पनि जिम्मेवार हुने, निजी क्षेत्रले पनि एउटा आफ्नो चाहिँ इथिक्समा रहेर सोसल कर्पोरेट रेस्पोन्सिबिलिटी निर्वाह गर्ने कुराहरू पनि साथसाथै आउँछ। त्यही हिसाबले उहाँहरूलाई हामीले भनिराखेका छौँ, मूल्य बढी लिएको भन्ने तपाईँहरू कहाँ गुनासो आएको छ भने हामीलाई सेयर गर्नुहोस् न, हामी स्पेसिफिक रूपमै त्यसलाई चाहिँ नियन्त्रण गर्नेतर्फ तत्कालै लागिरहेछौँ, हामी गर्छौँ। जसले चाहिँ अब चाहिँ गल्ती गरेको छ, जसले कमी कमजोरी गरेको छ, उहाँहरू सजायको भागीदार पनि हुनुहुन्छ र जसले फेयर काम गर्नुभएको छ उहाँहरूलाई चाहिँ मन्त्रालयले प्रमोट पनि गर्छ र सहजीकरण पनि गर्छ। फेरि
0: हुनुहुन्थ्यो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेत, नेपाल दर्पणमा खबरको सिलसिला। सांसदहरूले दैनिक भोगी वस्तुमा अस्वाभाविक मूल्य वृद्धि र कालो बजारी नियन्त्रण गर्न तथा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव अन्त्य गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। प्रतिनिधि सभाको आजको बैठकको सुन्ने समयमा उहाँहरूले उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाउन र नागरिकलाई सहुलियत दिन सरकारसँग माग गर्नुभएको हो। सांसद बदन कुमार भण्डारीले ग्यासको अभावसँगै अहिले तेल, चिनी, दाल, चामल लगायत दैनिक उपयोगी वस्तुको मूल्य आकाशिएको भन्दै तत्काल मूल्य वृद्धि नियन्त्रण गर्न माग गर्नुभयो।
1: सरकारले ल्याएको पुँजी बजार सुधार कार्ययोजनाले आज शेयर बजारमा सकारात्मक प्रभाव पारेको छ। हिजो अर्थमन्त्री सोर्निङ वाग्लेले पुँजीगत लाभकर अहिलेको भन्दा आधा घटाउने सहित बजार सुधारको कार्ययोजना सार्वजनिक गरेपछि आज बजारमा उत्साह देखिएको हो। आज शेयर बजार परिसूचक नेप्से 48.57 अंकले बढेर 2633.62 बिन्दुमा पुग्यो। आज सबै समूहको

0: 41 करोड रुपियाँ बराबरको सेयर किनबेच भएको थियो। अर्थ मन्त्रालयले पुँजी बजार सुधारका लागि हिजो सार्वजनिक गरेको 21 बुँदे कार्ययोजनामा बजारको संरचनागत सुधार, लगानीकर्ताहरूको हित संरक्षण तथा पुँजी बजारलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषय समेटिएको छ। कार्ययोजनामा दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्ने गरी पुँजीगत लाभकरमा सुधारको प्रस्ताव गरिएको छ। 365 दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको धितोपत्रबाट प्राप्त लाभमा 3.75% तथा 365 दिन वा त्योभन्दा कम अवधि स्वामित्वमा रहेको धितोपत्रबाट प्राप्त लाभमा 5% पुँजीगत लाभकर कायम गर्ने प्रस्ताव गरिएको छ। यसअघि चालु आर्थिक वर्षको बजेट मार्फत अल्पकालीन लगानीमा 10% र दीर्घकालीन लगानीमा 7.5% पुँजीगत लाभकर कायम गरिएको थियो।
1: यसैबीच गएको आर्थिक वर्ष 2082-83 घर जग्गा कारोबार बढेको छ। नेपाल राष्ट्र बैङ्कका अनुसार गएको आर्थिक वर्षमा देशभर झण्डै 7 खर्ब 20 अर्ब 86 करोड रुपियाँ बराबरको घर जग्गा कारोबार भएको छ। आर्थिक वर्ष 2081-82 भने देशभर 3 खर्ब 86 अर्ब 15 करोड रुपियाँको मात्रै घर जग्गा कारोबार भएको थियो। यस हिसाबले एक वर्षमा घर जग्गा कारोबारको रकम झण्डै 3 खर्ब 34 अर्ब 71 करोड रुपियाँले बढेको देखिन्छ। राष्ट्र बैङ्कका अनुसार आर्थिक वर्ष 2082-83 घर जग्गाको कुल कारोबार संख्या अघिल्लो आर्थिक वर्ष तुलनामा 4.74% वृद्धि भएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: भरपर्दो उपचार, विशेषज्ञ सेवा, आधुनिक प्रविधि र भरपर्दो उपचार, चितवन हस्पिटल प्राली, भरतपुर 24 कोठी।
3: विगत 24 वर्षको सफल यात्रामा देशकै ख्याति प्राप्त विशेषज्ञ चिकित्सकहरूद्वारा
2: मोटु, छाती, पेट, मधुमेह, उच्च रक्तचाप, फोक्सो, बाल रोग, छाला, घाँटी तथा स्त्री प्रसुति एवं प्रजनन सम्बन्धी रोगको उपचार सेवा,
3: हाड जोड्ने, नसा, मेरुदण्ड, बाथ रोग, जोड्नी प्रत्यारोपण, प्यारालाइसिस तथा क्यान्सरको उपचार सँगै साना ठुला शल्यक्रिया, प्रोस्टेट र मृगौलाको पत्थरी सम्बन्धी उपचार पनि।
2: कुनै पनि रगत सम्बन्धी समस्या, जस्तै शरीरमा निलो डाबर आउने, रगतको कमी, प्लेटलेट्सको कमी, असामान्य रक्तस्राव तथा अन्य रक्त सम्बन्धी समस्याका लागि रक्त रोग विशेषज्ञद्वारा सेवा,
3: 24 घण्टा इमर्जेन्सी सेवा,
2: अत्याधुनिक सेवा, आइसियु, सिटी स्क्यान, डिजिटल एक्सरे, भिडियो इन्डोस्कोपी सहित ल्याब सेवा,
3: चितवन हस्पिटल प्राली, भरतपुर 24 कोटी।
4: सम्पर्क 0546-93-101-493-672।
3: तपाईँको स्वास्थ्य हाम्रो जिम्मेवारी।
5: Ayo, that jalmuri

0: को उत्कृष्ट उत्पादन रिजल्ट्स पीरो चटपटे झालमुरी
1: कालिका एफएम 95.2
2: यो उज्यालो रेडियो नेटवर्क काठमाडौँ 90 मेगाहर्ज
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। हुलाकी राजमार्ग अन्तर्गत झापाको झापा गाउँपालिका दुई र गौरीगंज गाउँपालिका एक जोड्ने कन्काई पुल 14 वर्षसम्म अलपत्र पार्ने निर्माण कम्पनी पप्पू महादेव खिम्ती संयुक्त उपक्रम जेबीलाई सरकारले झण्डै 2 अर्ब रुपियाँ जरिवाना तिराउने भएको छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले सार्वजनिक खरिद ऐन बमोजिम 1,99,12,58,775 रुपियाँ सरकारी राजस्व खातामा दाखिला गर्न 35 दिने सार्वजनिक सूचना जारी गरेको छ। तोकेको समयभित्र रकम दाखिला नगरे निर्माण कम्पनीको चल अचल सम्पत्ति रोक्का गरी सरकारी बाँकी सर तहसिल कार्यालय मार्फत असुल उप गर्ने कार्यालयले जनाएको छ। साथै सडक विभाग अन्तर्गतका अन्य कार्यालयबाट निर्माण व्यवसायले पाउने कुनै पनि भुक्तानी रोक्का राख्न सम्बन्धित निकायलाई पत्राचार समेत गरेको छ।
3: नेपाली काँग्रेसले निर्वाचन निर्देशिका 2083 जारी गरेको छ। 15 महाधिवेशनलाई लक्षित गर्दै नयाँ निर्देशिका ल्याएको हो। निर्देशिका अनुसार केन्द्रीय सभापतिको उम्मेद्वार बन्न 40,000 रुपियाँ शुल्क लाग्नेछ। सभापतिमा उम्मेद्वारीको दर्ता गर्नका लागि 10 जना प्रस्तावक र 10 जना समर्थक राख्नुपर्ने व्यवस्था समेटिएको छ। यस्तै उपसभापति र महामन्त्री पदमा उम्मेद्वारी दिन 30,000, सहमहामन्त्रीको लागि 2 र केन्द्रीय सदस्य पदमा उम्मेद्वारी पदको लागि 11,000 शुल्क लाग्नेछ। कार्यसूचीमा केन्द्रीय सभापतिदेखि तल्लो तहसम्म उम्मेद्वारी दिनको लागि शुल्क लाग्ने उल्लेख छ।
4: राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिले संक्रामक पशुरोग नियन्त्रण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक 2083 संशोधन सहित

0: समितिले पारित गरेको छ। आज बसेको समितिको बैठकमा विधेयकमाथि छलफल पछि सभापति कृष्णबहादुर ओकाएले संशोधन सहित पारित गर्न प्रस्ताव गर्नुभयो। यो प्रस्ताव सर्वसम्मतिले पारित भएपछि समितिले विधेयकको प्रतिवेदन परिमार्जन सहित अनुमोदन गरेको हो। विधेयकमा संक्रामक पशु रोगको रोग पहिचान, रोकथाम, नियन्त्रण तथा सम्भावित संक्रमणबाट पशुधनलाई सुरक्षित राख्न आवश्यक कानूनी व्यवस्था गर्ने विषय समेटिएको छ।
1: देशभर आज राति कोशी प्रदेशका पहाडी तथा तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही ठाउँ तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै ठाउँमा मेघगर्जन तथा चट्ट्यान सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। यस्तै कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। तराई तर्फ कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ तथा मध्य सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै ठाउँमा मेघगर्जन तथा चट्याङ सहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
0: यसैबीच दिउँसो तराईका धेरै ठाउँमा तापक्रम 30 डिग्री सेल्सियस भन्दा माथि मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो तराईका विभिन्न ठाउँमा अधिकतम तापक्रम 35 देखि 38 डिग्री सेल्सियससम्म पुगेको छ। विशेष गरी धनगढी, नेपालगंज, भैरवा र सिमरा तर्फ अधिकतम तापक्रम 36 देखि 38 डिग्री सेल्सियसको बीचमा रहेको छ।
1: धनुषाको विदेहा नगरपालिकाबाट झण्डै दुई हप्ता अघि अपहरण परेका 15 महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ। भदौ 18 गते अपहरण परेका धनुषाको विदेहा नगरपालिका कमलेश महतोको 15 महिने छोरा सिद्धान्त महतोलाई गैराती त्यही नगरपालिकाको वडा नम्बर 110 गजा क्षेत्रबाट सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ। बच्चालाई छाडेर भाग्दै गरेको अवस्थामा धनुषा कमला नगरपालिका 9 पुणिता देवी पासवानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताउनुभयो।
0: नेपाल दर्पणमा अब विदेशका खबर। अमेरिकी प्रभाव क्रमशः कमजोर हुँदै जाँदा र चीनले आर्थिक, कूटनीतिक तथा सैन्य उपस्थिति बढाउँदै लैजाँदा सन् 2020 चीनको दशक बन्ने बहस विश्वभर तीव्र बनेको छ। चिनिया राष्ट्रपति सी जिनपिङको नेतृत्वमा चीनले आफ्ना प्राथमिकता अनुकूल अन्तर्राष्ट्रिय व्यवस्था निर्माण गर्न खोजिरहेको विश्लेषकहरूले बताएका छन्। अमेरिकी विदेश नीति विश्लेषक रायन ह्यासका अनुसार चीनले अमेरिकासँग तत्काल प्रत्यक्ष शक्ति संघर्ष गर्नुभन्दा आफ्नो प्रभाव विस्तार गर्दै नयाँ अन्तर्राष्ट्रिय व्यवस्थाको नेतृत्वका लागि आधार तयार पारिरहेको छ। चीनले अमेरिकी नेतृत्वको उदार व्यवस्थाका कतिपय मान्यता परिवर्तन गर्न खोजे पनि आफूलाई फाइदा पुग्ने अन्तर्राष्ट्रिय प्रणालीका विशेषता भने कायम राख्न चाहेको छ। अन्तर्राष्ट्रिय नियोग युएसएआईडी जस्ता कार्यक्रममा भएको कटौती र अमेरिकी नीतिमा बढेको स्वार्थ केन्द्रित दृष्टिकोणले अमेरिकाको सफ्ट पावर कमजोर बनाएको विश्लेषण भइरहेको छ। विदेशकै अर्को प्रसंगमा अमेरिकी वातावरण संरक्षण निकायले कोइला र प्राकृतिक ग्यासबाट सञ्चालन हुने विद्युत गृहबाट निस्कने पृथ्वीको तापक्रम बढाउने हरित गृह ग्यास उत्सर्जन नियन्त्रण गर्ने नियम खारेज गरेको छ। हिजो घोषणा गरिएको यो निर्णयले पूर्व राष्ट्रपति जो बाइडेन र बराक ओबामाको कार्यकालमा अघि बढाएका जलवायु परिवर्तन सम्बन्धी नीतिबाट ठूलो परिवर्तन भएको देखिएको छ। अमेरिकी वातावरण संरक्षण निकायका अनुसार नियम खारेज भएपछि ऊर्जा उद्योगले 3 खर्ब अमेरिकी डलर भन्दा बढी लागत बचत गर्न सक्ने र अमेरिकामा ऊर्जा उत्पादन विस्तार गर्न सहज हुने समाचार संस्था एपीले जनाएको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। अस्ट्रेलियाका चर्चित क्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लिग एनपीएल क्रिकेट खेल्न नेपाल आउने भएका छन्। एनपीएलको टोली काठमाडौँ गोर्खाजले तेस्रो संस्करणका लागि वार्नरलाई अनुबन्ध गरेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ। 39 वर्षका डेभिड वार्नर एनपीएल खेल्न आउने अहिलेसम्मकै ठूला विदेशी खेलाडी हुन्। यसअघि पहिलो संस्करणमा कर्णाली याक्सले भारतका शिखर धावन, दोस्रो संस्करणमा विराटनगर किङ्सले दक्षिण अफ्रिकाका हाफ डु प्लेसिसलाई अनुबन्ध गरेको थियो। वार्नरले 110 टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 1 शतक र 28 अर्धशतक सहित 3,270 रन बनाएका छन्। यस्तै उनले समग्र 439 टी20 क्रिकेटमा 10 शतक र 118 अर्धशतक सहित 14,248 रन बनाएका छन्। वार्नरसँग भारतको आइपिएल, अस्ट्रेलियाको बीबीएल, वेस्ट इन्डिजको सिपिएल लगायतका टी20 लिग खेलेको अनुभव छ।
0: र जिम्बाब्वेका विकेट किपर ब्याटर ब्रेन्डन टेलरले भारतका दिग्गज सचिन तेन्दुलकरको नाममा रहेको सबैभन्दा लामो एकदिवसीय करियरको कीर्तिमान तोडेका छन्। घरेलु मैदानमा अस्ट्रेलियासँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तेन्दुलकरको कीर्तिमान तोडेका हुन्। सन् 2004 डेब्यू गरे यता 22 वर्ष र 146 दिनको करियर सहित सन् 2025 अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएका 40 वर्षीय टेलर सबैभन्दा लामो समयसम्म एक दिवसीय क्रिकेट खेल्ने खेलाडी बनेका छन्। तेन्दुलकरको एक दिवसीय करियर सन् 1989 2012 गरी 22 वर्ष र 91 दिनको रहेको थियो।
1: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: भोटेकोसी बाढीको 21 दिनमा पनि सुरुङमा खोजी चल्दै भाँसिएको कृष्णवीर सडकमा नयाँ ट्र्याक खोल्ने काम सकियो। पर्सिदेखि दुईतर्फी गाडी चल्ने। मकवानपुरमा माइक्रोबस दुर्घटना हुँदा 4 जनाको ज्यान गयो।
1: सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रमना दिन सरकारको निर्देशन। रमना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलब असुल गर्ने।
0: पुँजी बजार सुधार कार्ययोजनाले सेयर बजारमा उत्साह। नेप्से 48 अङ्कले बढ्यो। अत्यावश्यक वस्तुमा मूल्य वृद्धि र कालो बजारी बढ्दो। हस्तक्षेप थालेको सरकारको दावी।
1: सन् 2020 दशक चीनको पक्षमा हुने बारेको बहस तीव्र। अमेरिकाको ऊर्जा नीतिमा परिवर्तनले जलवायु संरक्षणमा चुनौती।
0: र डेभिड वार्नरले काठमाडौँ गोर्खाजबाट एनपिएल खेल्ने। जिम्बाब्वेका ब्रेन्डन टेलर बने सबैभन्दा लामो समयसम्म एक दिवसीय क्रिकेट खेल्ने खेलाडी।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौँ। नमस्कार।

0: कालिका एफएम 95.2
1: शुभ दिनलाई बनाउनुहोस् झनै यादगार, जहाँ खुशी र आतिथ्यता मिसिन्छन् एकै ठाउँमा।
2: CMT होटल, जहाँ प्रेमको सबलाई मिल्छ लग्जरी टच, अत्याधुनिक हल, ओपन किचन, VIP वेटिङ रूम, स्वच्छ र स्वादिष्ट घरको जस्तै खाना, लग्जरी रूम, स्विमिङ पुल, गार्डन, पार्टी एरिया, पर्याप्त पार्किङ, सबै सुविधा एकै ठाउँमा।
1: प्रोफेसनल टिमबाट तपाईँहरूको उत्कृष्ट सेवाको लागि
2: CMT होटल हाकिम चौक, फोन नम्बर 0956-94403 र मोबाइल 98554-93।
3: ए दाई पो,
4: के भयो नानुलाई?
3: यो त स्कुल जाने बेलामा सधैँ यस्तै हो।
5: बाबा, स्कुल छिटो जान्न, we are getting late for school, let's go to school।
3: ए बाबु त कति ज्ञानी, कुन स्कुल हो बाबुको?
5: Stars Montessori Academy।
6: चाइल्ड साइकोलोजी र चाइल्ड राइट्सलाई ध्यानमा राखेर मन्टेसोरी ट्रेन टिचरद्वारा अध्यापन गराइने
3: स्टार्स मन्टेसोरी एकेडेमी, पालिखे चोक पोखरा र भरतपुर 11 मालपुर चोक।
6: सम्पर्क फोन 0956-490-37, 98550-61-37। स्टार्स मन्टेसोरी एकेडेमी, जहाँबाट तपाईँका नानी बाबुको भविष्य निर्माणको पाइला सुरु हुन्छ।
7: होइन दाइ, घर बनाउँदै हुनुहुन्छ अनि झ्याल ढोकाको बारेमा चाहिँ के सोच्नु भएको छ नि?
8: सबैतिर बुझेर मनकामना UPVC का झ्याल ढोका नै राख्ने निर्णय गरे भाइ मैले त।
7: मनकामना UPVC का झ्याल ढोका
8: हो भाइ, अन्य भन्दा सस्तोमा तुर्किस टेक्नोलोजीमा बनेका गुणस्तरीय UPVC साथै SP बोर्ड फिटिङ, ग्लेजिङ पार्टिसन, स्टिल रेलिङ, टफन्ड ग्लास तथा रेलिङ फिटिङ, अल्मुनियम ग्लेजिङ पार्टिसन आदि सबै एकै ठाउँमा पाएपछि धाया बाया लागिन म त।
9: घाम पानी र आगोले केही नहुने, किरा धमिरा खिया नलाग्ने, बाङ्गो टिङ्गो र त्रिपत नहुने, रङ रोकन गर्नै नपर्ने, तापक्रम मैत्री, हेर्दा आकर्षक, मनोकामना UPVC का झ्याल ढोका, पार्टिसन र छानो नै प्रयोग गरी वर्षौं वर्ष ढोक्क हुनुहोस्।
10: अब UPVC होइन, मनोकामना UPVC भन्नुहोस्।
11: सम्पर्क मनकामना UPVC झ्याल ढोका संसार, भरतपुर 9 आस्था चोक, मोबाइल 98550-80618, 98550-5598।

0: हर चम्चा हरेक ग्लासमा जीवनको मिठास शुद्धतामा यसको सबैलाई विश्वास बाबु नानी अनि ड्याडी र मम्मी सबैलाई मनपर्ने यम्मी यम्मी पञ्चमी अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय डेरी उत्पादन प्रोडक्ट अफ डेलिस डेरीज
1: पाल्स फिसर फिस्टुला र पेटोकका बिरामीहरूलाई विशेष जानकारी यही आश्विन 3 गते शनिबारका दिन काठमाडौँका वरिष्ठ आयुर्वेद विशेषज्ञ डाक्टर दुर्गा आयुर्वेद औषधालय पोखरा बसपाग नारायणगढमा आउनुहुन्छ नयाँ तथा पुरानो पाल्स दिशाघर दुख्ने पोल्ने दिशाघरबाट रगत बग्ने दिशाघरमा मासु पलाएको दिशाघर चिलाउने पटक पटक दोहोरिरहने पाल्स फिसर फिस्टुलाका साथै कब्जियत गानोगोला ग्यास्ट्रिक मधुमेह पत्थरी प्रोस्टेट बढेको युरिक एसिड बाथ व्याधि एवं स्त्री प्रसूति तथा यौन सम्बन्धी समस्या भएका बिरामीहरूले उपचारको लागि सम्पर्क गर्नुहुन जानकारी गराउँदछौ पाइल्स एवं फिस्टुला रोगको उपचार औषधि तथा छार सूत्र विधिबाट गरिन्छ नाम दर्ता फोनबाट पनि गर्न सकिनेछ साथै अन्य दिन निशुल्क बिरामी जाँच तथा परामर्श सेवा उपलब्ध छ सम्पर्क दुर्गा आयुर्वेद औषधालय पोखरा बसपाक नारायणगढ चितवन फोन 0556126670
2: ए खुशीराम काका माछालाई दाना हाल्दै हुनुहुन्छ त अनि माछालाई दाना चाहिन्छ र भनेको पानी भए त भइहाल्यो नि ल्याऊ पोखरीको डिलको घाँस हालिदिने हो खाइहाल्छन् नि किन पैसा खर्च गर्नु पर्यो
3: अन्नपूर्ण माछा दाना उद्योगको मत्स्य राजा दाना खर्च होइन लगानी हो धनीराम बाबु ल हेर त मेरो पोखरीका माछा कति ठुला भइसके आजसम्म रोग लागेर एउटा पनि मरेको छैन माछाले दाना हाल्ने बेलामा यसरी अरूको पोखरीमा लखर लखर लखर डुल्दै हिँड्छौ अनि माछा बेच्ने बेलामा मेरो त माछा नै बढेन मरे भन्दै छिमेकीले कमाएको रिस गर्छौ नाम मात्र धनीराम भएर पैसा आउँदैन बाबु पैसा कमाउन त मत्स्य राजा दाना खुवाउनु पर्यो नि
4: माछाको सम्पूर्ण वृद्धि विकासको लागि युरोपियन टेक्नोलोजीबाट उत्पादित अन्नपूर्ण माछा दाना उद्योगको उत्कृष्ट उत्पादन मत्स्य राजा माछाको तैरिने दाना नै प्रयोग गरौ स्वस्थ जीवनको लागि माछा अनि स्वस्थ माछाको लागि मत्स्य राजा दाना अन्य जानकारीको लागि अन्नपूर्ण माछा दाना उद्योग खैरहनी 3 गोटसोर चितवन मोबाइल 97045 15000
5: DMMCH स्तरका विशेषज्ञबाट सेवा प्रदान गरिने समिट हेल्थकेयर हस्पिटल प्रणाली अन्तर्राष्ट्रिय स्तरको प्रोटोकल सहित हजुरहरूको सेवामा भरतपुर 9 को पहिलो र एक मात्र अस्पताल समिट हेल्थकेयर हस्पिटल प्रणाली भरतपुर 9 केन्द्रीय बस पार्क चितवन फोन 0556 595 264 पुरानो र दीर्घ रोगीहरूलाई निरोगी बनाउँदै बारम्बार अस्पताल धाउँदा पनि निको नभएका बिरामीहरूका लागि वरदान साबित हुँदै रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय के भन्छन् त उपचार गराएर आएका बिरामीहरू
6: मलाई दिशा गर्ने बेलामा मोरमला जस्तै भयो ग्यास्ट्रिकले बढी सताएर अनि पहिले त्यहाँ राम्रो हुन्छ रे भनेर आएको अहिले चाहिँ विषेक भयो पालि भगवान सरे भयो
7: मलाई दम खोकी स्या स्या हुन्थ्यो ज्यान कर्कर खान्थ्यो रोग बोकेरै मर्छु कि जस्तो भयो थियो छोरा बुहारी पनि अस्पताल बोकेर लाँदा लाँदा उनीहरू नि हैरान परिसकेका थिए त्यो त्यस्तो मान्छे पनि यस्तो हुँदो रहेछ आफैलाई विश्वास नलाग जस्तो भयो
5: बिना अपरेसन पाल्स पिनास पत्थरी लगायत बच्चादेखि वृद्धासम्म जुनसुकै स्वास्थ्य समस्याको सफल उपचार विश्वास अनुभव र प्राकृतिक उपचारको भरोसा रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय पुलचोक नारायणगढ कैलाश पेट्रोल पम्प अगाडि 20 मिटर उत्तर तर्फ नारायणी नदीकिन सम्पर्क 0556 595 954 र 98451 81115
8: परम्परागत सौन्दर्य होस् वा आधुनिक आकर्षण
9: तपाईँको चाहना शैली र विशेष अवसरलाई अझ विशेष बनाउने गहनाहरू अब एउटै छाना मुनि
8: स्वागत छ आर्यन ज्वेलर्स सही चोक नारायणगढमा
9: यहाँ पाइन्छन् आकर्षक सुन चाँदी तथा हिराका गहना
8: परम्परा र आधुनिकताको सुन्दर संयोजन भएका डिजाइनहरू
9: तपाईँको रोजाई अनुसार कस्टम डिजाइनका गहना
8: राशि अनुसारका बहुमूल्य पत्थरहरू
9: विवाह व्रतबन्ध जन्मदिन तथा हरेक विशेष अवसरका लागि उत्कृष्ट गहनाहरू
8: विश्वास गुणस्तर र आकर्षक डिजाइनको पहिलो रोजाई
9: आर्यन ज्वेलर्स सही चोक नारायणगढ फोन नम्बर 98550 15 141
5: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
10: चौबिसै घन्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
11: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
10: एनआईसीयू, पीआईसीयू सहितको बालरोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
11: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
10: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
11: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा,
12: मौलाकालिका अस्पताल, भरतपुर 11 बाइपास रोड, फोन 056।

0: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
1: 95.2 कालिका एफएम हृदयको स्पन्दन।
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन सोक नारायणगढ मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौँ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नु भएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनु भयो, तर पनि रोग 20 को 19 भएन।
3: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
2: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नु भयो।
3: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
4: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दैन, खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानु भयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाइडको नम्बर 10 सीताजी, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हातखुट्टा जम्मै बगुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। के हो त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
6: सी बाबु, म बेसरी खुसी। म त अहिले
5: अब त म त बचेँ भने छ नि। म
6: रामराजीपुर कलिपुर भन्छन् तितनमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतते पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतते पोल्ने, दुख्ने बेसरी पटाउने, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्नु भएको।

0: पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली, जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
1: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-595-174, मोबाइल 98-550-50-934।
2: बारम्बार पेट दुख्ने वा कलेजोको समस्याले हैरान हुनुहुन्छ?
3: अब उपचारको लागि विदेश जानै पर्दैन।
2: पेट, कलेजो तथा पाचन रोगको विश्व स्तरीय उपचार अब नेपालमै।
3: उन्नत प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक र भरपर्दो उपचार सेवा।
4: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, लगनखेल, ललितपुर।
2: सम्पर्क फोन वा व्हाट्सएप नम्बर 97651-979-777।
3: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, पेट र कलेजोको भरोसा योग्य उपचार गन्तव्य।
5: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
6: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
5: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556-90-959, 98-550-60-359 र 98-550-67-359।
7: दूर संचार रोड भरतपुर 10 अवस्थित चितवन मोडेल अस्पताल अब नयाँ व्यवस्थापन सहित भरोसा हस्पिटल चितवन प्रालीको नाममा सञ्चालित भइरहेको कुरा सबैलाई जानकारी गराइन्छ। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा, फार्मेसी सेवा, ल्याब सेवा, एक्सरे, आईसीयू सेवा उपलब्ध छ।
8: अत्याधुनिक उपकरण तथा सेवा सुविधा सहित विशेषज्ञ डाक्टरहरूद्वारा स्तन क्यान्सर, नाक कान घाँटी, मुटु रोग, मूत्र रोग, बाल बालिका सम्बन्धी रोग, हाड जोड्नी तथा नसा सम्बन्धी रोग, जनरल सर्जरी लगायत सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। साथै अत्याधुनिक उपकरण सहितको हिस्टोप्याथोलोजी सेवा सञ्चालनमा आएको जानकारी गराउन चाहन्छौ।
7: सम्पर्क भरोसा हस्पिटल चितवन प्राली, दूर संचार रोड भरतपुर 10 चितवन, फोन 0556-94-60-594-060।
9: हे भगवान्, खेतमा तरकारी लगाउने बेला भइसक्यो, आ मोल कतै पाइए छैन, अब के गर्ने होला?
10: लौ न प्रभु, खेतमा तोरी लाउने समय सकिन थाल्यो, तर मल कतै पाइएन, अब के गर्ने होला?
11: आलुको खेतमा मल भएन, अब म के गरौँ? यसपालि पनि खेती बिग्रिने भयो।
12: गहुँ लाउन त सोचेको, तर मलै छैन, कुनै उपाय गर प्रभु।
13: ए किसान हो, अब मलको खोजीमा समय खर्च नगर, बरु झट्ट अविनाश फर्टिलाइजर्सलाई सम्पर्क गरी कुखुराको सुलीबाट उत्पादित भुस रहित जैविक मल ल्याएर आफ्नो अन्न र तरकारी बालीलाई ऊर्जा प्रदान गर, यसैमा तिम्रो भलाइ छ।
14: युरोपियन मेसिनबाट नेपालमै पहिलो पटक नवीनतम प्रविधिको प्रयोग गरी कुखुराको शुद्ध सुलीबाट जैविक मल उत्पादन गर्ने अविनाश ग्रुप अफ पोल्ट्रीको अविनाश फर्टिलाइजर्सलाई सम्पर्क गर्नुहोस्। सम्पर्क ठेगाना टिपिहाल्नुहोस् त, अविनाश फर्टिलाइजर्स प्राली, आनन्द मार्ग, नारायणगढ चितवन, फोन 0556-95-715 तथा मोबाइल नम्बर 98-029-70-355 र 98-029-70-345।
15: ए दाई पो,
16: के भयो नानुलाई?
15: यो त स्कुल जाने बेला म सधैँ यस्तै हो।
17: बाबा, स्कुल छिटो जान्न, we are getting late for school, let's go to school।
15: ए बाबु त कति ज्ञानी, कुन स्कुल हो बाबुको?
17: स्टार्स मोन्टेसोरी एकेडेमी।
18: चाइल्ड साइकोलोजी र चाइल्ड राइट्सलाई ध्यानमा राखेर मोन्टेसोरी ट्रेन टिचरद्वारा अध्यापन गराइने
15: स्टार्स मोन्टेसोरी एकेडेमी, पालिखे चोक पोखरा र भरतपुर 11 मालपुर चोक।
18: सम्पर्क फोन 0656-490-037, 98-550-61-037। स्टार्स मन्टेसोरी एकेडेमी जहाँबाट तपाईँका नानी बाबुको भविष्य निर्माणको पाइला सुरु हुन्छ।
19: ए बुहारी, कता छौ? एक गिलास दुध ल्याऊ त।
10: सानु, मलाई दही है।
20: मलाई चाहिँ घिउ दिनुस् है।
19: हुन्छ हुन्छ, यो सबको लागि त भवानी दिदी छँदैछ नि।
21: अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित तथा उत्पादित दुध, दही, घिउ, पनिर, चीज, छुर्पी एवं अन्य दुग्धजन्य पदार्थ खोजी प्रयोग गर्ने गरौँ।
22: साथै मन हरर र हुने, खाँदा मिठो, जिउ शीतल बनाउने भवानीको म्याङ्गो र भेनिला लस्सी, स्वाद अनि शक्तिको बेजोड मिश्रण, भवानी डेरीको उत्कृष्ट उत्पादन शाखाहरू भरतपुर 10 दिपेन्द्र चोक, भरतपुर 7 गौतम चोक, भरतपुर 11 विशाल चोक र हाई स्कुल रोड टाढी लगायत सम्पूर्ण बजारमा उपलब्ध छ।
23: पाल्स, फिसर, फिस्टुला र पेटोकका बिरामीहरूलाई विशेष जानकारी। यही आश्विन 3 गते शनिबारका दिन काठमाडौँका वरिष्ठ आयुर्वेद विशेषज्ञ डाक्टर दुर्गा आयुर्वेद औषधालय पोखरा बसपाग नारायणगढमा आउँदै हुनुहुन्छ। नयाँ तथा पुरानो पाल्स, दिशाघर दुख्ने, पोल्ने, दिशाघरबाट रगत बग्ने, दिशाघरमा मासु पलाएको, दिशाघर चिलाउने, पटक पटक दोहोरिरहने पाल्स, फिसर, फिस्टुलाका साथै कब्जियत, गानुगोला, ग्यास्ट्रिक, मधुमेह, पत्थरी, प्रोस्टेट बढेको, युरिक एसिड, बाथ व्याधि एवं स्त्री प्रसूति तथा यौन सम्बन्धी समस्या भएका बिरामीहरूले उपचारको लागि सम्पर्क गर्नुहुन जानकारी गराउँदछौँ। पाइल्स एवं फिस्टुला रोगको उपचार औषधि तथा छारसूत्र विधिबाट गरिन्छ। नाम दर्ता फोनबाट पनि गर्न सकिनेछ। साथै अन्य दिन निशुल्क बिरामी जाँच तथा परामर्श सेवा उपलब्ध छ। सम्पर्क दुर्गा आयुर्वेद औषधालय पोखरा बसपाक नारायणगढ चितवन। फोन 056-512-670।
24: सबैले एकपटक यता सुन्नुहोस् त, छातीमा भारीपन वा दबावको अनुभूति हुनु, सास फेर्न गाह्रो हुनु, अचानक चिडचिड पसिना आउनु, चक्कर आउनु वा थकान महसुस हुनु, स्वास्थ्य अचानक बिग्री बान्ता हुनु, अचानक कम वा उच्च रक्तचाप हुनु लगायतका लक्षणहरू हृदयघातका हुन सक्छन्। तपाईँ वा तपाईँका नजिकका कसैलाई यस्ता समस्या देखिएको छ भने तुरुन्त भरतपुर दूरसञ्चार रोडमा रहेको चितवन मुटु अस्पतालमा आएर समयमा नै उपचार गराई
22: वरिष्ठ मुटुरोग विशेषज्ञहरूबाट बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म ओपिडी सेवा, अत्याधुनिक प्रविधिको साथमा 24 घण्टा आकस्मिक सेवा सहित अत्याधुनिक क्याथल्याब, फिलिप्स, एजुरियन जडान, एन्जियोग्राफी, एन्जियोप्लास्टियो, अस्थायी तथा स्थायी पेजमेकर जडान साथै पेजमेकर ब्याट्री फेर्ने सेवा लगायत सेवाहरू, इन्टरभेसनल रेडियोलोजी पेरिफेरल, इटिबिडी र इएसई लगायतका सेवाहरू उपलब्ध गराई मुटुरोग सम्बन्धी विभिन्न जाँचहरू गरी उपचार भइरहेको जानकारी गराउँदछौ।
24: स्वस्थ मुटु, स्वस्थ जीवन हाम्रो चाहना। चितवन मुटु अस्पताल प्राली, दूरसञ्चार रोड भरतपुर 10 चितवन। फोन 056-598-340, 598-1140।
25: गर्मीको मौसम पनि छ। हाम्रो स्कुलको अतिरिक्त क्रियाकलाप अन्तर्गत स्विमिङ खेल्न हाम्रा विद्यार्थीहरूलाई कहाँ लैजाने हो?
26: अन्तत लैजाने कुरै भएन नि, डल्फिन फन पार्क एन्ड रिसोर्ट भरतपुर 9 शरदपुरमा लैजाने हो। त्यहाँ स्कुल, कलेज अनि मोन्टेसोरीका विद्यार्थीहरूको लागि पौडी टिकटमा फ्री खाजाको सुविधा पनि छ, अनि बच्चाहरू र ठुला मान्छेको लागि छुट्टा छुट्टै सुरक्षित स्विमिङ पुल पनि छ। आकर्षक बगैँचा र खेल सामग्रीहरू पनि छन्। बच्चाहरू त्यहाँ गएपछि त एकदमै रमाउँछन्।
22: मज्जाको स्वादिष्ट परिकार, विवाह पार्टी र इभेन्ट्सका लागि विशेष पार्टी हल, आकर्षक नाइट लाइटनिङ गार्डन, निशुल्क प्रवेश अनि ग्रुपमा आउनेलाई विशेष छुट।
26: डल्फिन फन पार्क एन्ड रिसोर्ट, जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ।
22: स्टेप बाई स्टेप स्कुल अगाडि, भरतपुर 9 शरदपुर। फोन 056-490-903 र 98-550-65-903।
19: हेलो,
27: सुन न भाई बुहारी, काठमाडौँबाट आउँदैछन्, कहीँ अलि फरक ठाउँमा जाउँ न, यस पटकको बसाई विशेष बनाउनु पर्छ है।
19: ल्यान्डमार्क फार्म हाउस जाउँ न, हुन्न, अनि भोलिपल्ट बागमारा सौराहा जाउँ, ल्यान्डमार्क फरेस्ट पार्कमा।
27: भाइले अफिसको कन्फरेन्स र सेमिनार भरतपुरमा गर्नुपर्ने थियो भन्दै थिए, के गर्ने होला?
19: भइहाल्छ नि, कन्फरेन्स सेमिनार मिटिङ गर्नु परे भरतपुर हाइटमा रहेको ल्यान्डमार्क नारायणीमा गरौँला।
27: सबै ठाउँमा ल्यान्डमार्क होटेल एन्ड रिसोर्टको सेवा गजब रहेछ त।
0: विगत 35 वर्षदेखि नेपालको आतिथ्य क्षेत्रमा सेवा दिँदै आइरहेको होटल सेन ल्यान्डमार्क होटल एन्ड रिसोर्ट काठमाडौँ पोखरा बागमा र सौराहा भैरहवा भरतपुर अनि भुवनचार देखभाटमा पनि कर्पोरेट अफिस गरीधारा काठमाडौँ फोन 01-40-47-06 र 40-47-07
1: नेशनल सिटी हस्पिटल अत्याधुनिक सुविधा विशेषज्ञ चिकित्सकहरूको टोली सहित सदैव तपाईहरूको गुणस्तरीय स्वास्थ्य सेवामा
2: 24 घंटा इमर्जेन्सी सेवा आईसीयू एनआईसीयू ल्याब बिना चिरफर दूरबीन को माध्यम गरिने साना ठूला अपरेशन लगायत संपूर्ण अत्याधुनिक सेवाहरू
1: पेट कलेजो आन्द्रा संबंधी समस्या बाल रोग स्त्री रोग नाक कान घाटी रोग हाड़ जोर्नी यूरोलॉजी छाला तथा यौन रोग र नसा रोग क्यान्सर लगायत का विभिन्न रोगहरूको विशेषज्ञ डाक्टरहरू तपाईको स्वास्थ्यको रक्षा गर्न तत्पर छन्
2: कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुविधा पनि उपलब्ध छ साथै 70 वर्ष भन्दा माथि उमेरका बिरामीहरूको लागि अस्पतालको सेवामा 15% छुट
1: नेशनल सिटी हस्पिटल लिमिटेड समर्पित सेवा सहित उत्कृष्ट उपचार भरतपुर 10-24 कोटी अस्पताल रोड सम्पर्क नम्बर 056493611
3: Hey yo, that Jalmuri

0: उत्कृष्ट उत्पादन रिजाल्स पिरो चटपटे झालमुरी।
1: ओइ सीमा, कता हिँडे कि?
2: तेल खोज्दै हिँडेको। हेर न, शुद्ध मिसावट नभएको तेल आजकल त पाउन नै गाह्रो।
1: ठाउँमा जानु पर्छ नि। ल, हाम्रै भरतपुर 11 रहेको वशिष्ठ तेल उद्योगमा जाऊ न। त्यहाँ त अत्याधुनिक प्रविधिबाट सफा गरी शुद्ध तेल उत्पादन गरिन्छ। उत्पादन गर्ने ठाउँ पनि आहा, कति सफा, हाम्रै किचन जस्तो। त्यस्तो सफा तेल मिल मैले आजसम्म अन्त कतै देखेकै छैन।
3: स्वस्थ जीवन र मिठो स्वादका लागि वशिष्ठ तेल उद्योगबाट उत्पादित खाटी तेलहरू, तोरीको तेल, कालो तिलको तेल, सरसोको तेल, आलसको तेल, भाङ्गोको तेल र बदामको तेलहरू नै प्रयोग गर्नुहोस्। सफाई र शुद्धता, वशिष्ठको प्रतिबद्धता। वशिष्ठ तेल उद्योग, भरतपुर 11 मुक्तिनगर, आका अस्पताल अगाडि पहिलो बाटोमा। सम्पर्क नम्बर 98550509005।
4: महिनावारी यो महिलाको शरीरमा हुने प्राकृतिक प्रक्रिया हो।
2: आमा, महिनावारी किन लुकाइन्छ?
5: छोरी, महिनावारी लुकाउने कुरा होइन नि। महिनावारी त हाम्रो स्वास्थ्यसँग सम्बन्धित सामान्य प्रक्रिया मात्रै हो।
3: हो, हामी पुरुषहरूको पनि समान भूमिका हुन्छ। सहयोग, सम्मान र सही बुझाइ आवश्यक छ।
6: महिनावारी बारे सही जानकारीले भ्रम हटाउँछ र आत्मविश्वास बढाउँछ।
7: सफा र सुरक्षित महिनावारी सामग्री प्रयोग गरौँ। भेदभाव र गिज्याउने व्यवहारको अन्त्य गरौँ।
8: महिनावारी बारे खुलेर कुरा गरौँ।
7: ज्ञान बढाऊ, भ्रम हटाऊ, सम्मानजनक र स्वस्थ समाज बनाऊ। भरतपुर महानगरपालिका र स्पर्श नेपालको समन्वयमा जनहितमा जारी सन्देश।

0: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
1: ल फेरि के भो, बिच बाटोमै गाडी बन्द भयो।
2: होइन ए साथी, यहाँ किन रोकिएको, के भयो गाडीमा?
1: के हुनु साथी, गाडी किन्दा त हेर्दा राम्रो, फिचर पनि धेरै थियो, तर अहिले बेला बेलामा नयाँ समस्या आउँछ क्या, एक पछि अर्को टेक्निकल समस्याले हैरान भएको।
2: त्यही भएर त गाडी किन्दा लुक्स र फिचर मात्र हेरेर हुँदैन नि, दिगो गाडी, भरपर्दो ब्रान्ड, पार्ट सजिलै पाइने र सर्भिसको पहुँच राम्रो भएको गाडी रोज्नु पर्छ नि साथी।
1: त्यसो भए तिमीले कुन गाडी चलाउँछौ त साथी?
2: टाटा, भारतमै लामो समयदेखि विश्वास कमाएको ब्रान्ड, बलियो, भरपर्दो र आवश्यक स्पेयर पार्ट्स तथा सर्भिसको सहज पहुँच दैनिक प्रयोगका लागि व्यवहारिक छनौट।
1: ल मैले पनि अब गाडी बेचेर टाटा नै लिने विचार गरे। कहाँ पाइन्छ हो टाटाको गाडी साथी?
2: सजिलो छ नि, सफल मोटर्समा जाऊ न, भरतपुर एयरपोर्ट गेटको ठिक अगाडि र कावसती शाखा थकाली चोकमा।
1: सम्पर्क नम्बर
2: ल अहिले नै टिपिहाल, 9801564661, 9013074595 र 9013074092।
3: गाडी रोज्दा देखावटी र फिचर मात्र होइन, भरपर्दोपन, टिकाउपन र सहज सेवा पनि रोज्नुहोस्। सफल मोटर्स, भरतपुर एयरपोर्ट गेट अगाडि र कावासोती थकाली चोक।
4: ए माइला, यो त्रिपाल टाँगेर घरमा के गर्न लागेको भने?
5: अब बर्खा लाग्यो क्याप्टेन काका, हावा हुरी पानीले रङ खुइलिन्छ भनेर त्रिपाल उडाउन लाग्यो नि।
4: ल यसरी त्रिपाल उडाएर साध्य हुन्छ त माइला? मैले जस्तै उच्च गुणस्तरीय, आकर्षक, वर्षौं वर्ष टिकाउ हुने, 10 वर्षको ग्यारेन्टी भएको टाटा पेन्ट्सको लुकोल एक्सटेरियर इमल्सन लगाउनु पर्छ अनि पो ढुक्क हुन्छ त।
6: नेपालमै पहिलो पटक टाटा पेन्ट्सको हात खाली नजानी उपहार योजना अन्तर्गत पेन्टर साथीहरूलाई सम्मान गर्दै बाल्टी खोल्ने बित्तिकै सुनको क्रस खुकुरी, चाँदीका सिक्काहरू र नगद 1,000 देखि 1,00,000 सम्म अब प्राप्त गर्नुहोस्।
7: पेन्टरको आशा, ग्राहकको भरोसा, टाटा पेन्ट्स, हामी रंग्याउँछौं नेपाललाई।
8: स्टुडियो टाइम चेक। यो समय
3: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली, भरतपुर 9 केन्द्रीय बस पार्क चितवन।
9: उच्च शिक्षा दिनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, ISPT, कोरियन, अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली, भरतपुर ओरालो, नारायणगढ।
10: यति बेला साँझको 7 बजेको छ। It's 7 p.m.

0: चौबिसै घण्टा समाचार प्रसारण गर्ने मफसलको पहिलो रेडियो कालिका एफएम 95.2 र इन्टरनेट अनलाइनको कालिका न्यूज .com संसारभर एकैसाथ प्रसारण भइरहेको स्थानीय समाचारको संगालो हाम्रो सेरोफेरोमा शर्मिला विकर सविता दराईको नमस्कार। स्थानीय समाचारको संगालो हाम्रो सेरोफेरो सुरु गरौँ प्रमुख स्थानीय समाचारका शीर्षकहरूबाट।
1: मकवानपुर इन्द्र सरोवरमा इबी दुर्घटना हुँदा चारजनाको मृत्यु। भरतपुर कार आग लागि घटनाबारे अनुसन्धानमा पूर्ण सहयोग गर्ने सिजीको प्रतिबद्धता।
0: वासीको कृष्णवीर सडकमा नयाँ ट्र्याक खोल्ने काम सकियो। असोज 1 गतेदेखि यातायात सञ्चालनको तयारी। भोटेकोसी बाढीपछि त्रिशुली किनारका बासिन्दा चिन्तित।
1: र चितौन राइनोजसँग हिमालयन एभरेस्ट इन्सुरेन्सको साझेदारी निरन्तर एनपिएल सिजन 3 का लागि सम्झौता।
0: प्रथम पूजाको अधिकार प्राप्त गर्नुभएका विघ्नहर्ता भगवान श्री गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइएको छ। सत्ययुगमा भाद्र शुक्ल चतुर्थीको दिन भगवान गणेशको जन्म भएको शास्त्रीय मान्यता छ। यस अवसरमा आज उपत्यका अशोक विनायक, चन्द्र विनायक, सूर्य विनायक, कमल विनायक, धन गणेश, जल विनायक, कार्य विनायक, कमलादि गणेश लगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा आराधना गरी गणेश चतुर्थी पर्व मनाएको हो। शिव पार्वतीको पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्र पूजाको अधिकार प्राप्त हुन्छ। हरितालिका अर्थात तीजको व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य प्राध्यापक डाक्टर देवमणि भट्टराईले बताउनु भएको छ। यस अवसरमा आज गणेश रथयात्रा पनि गरिने जनाइएको छ। भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुख शान्तिको कामना गरेका व्रतालुले आज चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख गरिएको छ। मंगल चतुर्थी समेत भनिने यो पर्व यस वर्ष मंगलबार नै परेको छ। यस पर्वको अवसरमा आजका दिन नेवार समुदायले चथा पर्वको रूपमा मनाउने गर्छन्। यस वर्ष तिथिको घटबढको कारण ऋषि पञ्चमी पनि पर्व आजै परेको छ। आज गणेशको पूजा आराधना गरेपछि आजै महिलाले खोला नदी ताल तलाउमा विधिपूर्वक स्नान गरे अरुण धन्तिसे सप्तऋषिको पूजा आराधना गर्ने गर्छन्।
1: मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 2 सुकौरामा यात्रुवाहक गाडी दुर्घटना हुँदा 4 जनाको मृत्यु भएको छ। आज मंगलबार दिउँसो करिब 2 बजे काठमाडौँबाट वीरगंजतर्फ आउँदै गरेको प्रदेश 3001J0720 नम्बरको यात्रुवाहक गाडी हेटौडा भीमफेदी कुलेखानी फाखेल सड़क खण्ड अन्तर्गत सुकौरामा दुर्घटनामा परेको हो। मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब परीक्षक डीएसपी माधव काफलेका अनुसार उक्त गाडी सड़कबाट करिब 1000 मिटर तल खसेर दुर्घटना भएको हो। उनका अनुसार दुर्घटनामा चालक सहित 4 जना पुरूषको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा 4 जना घाइते भएका छन्। घाइते मध्ये 2 पुरूष र 1 महिलालाई उपचारका लागि काठमाडौँ पठाइएको छ भने 1 महिलालाई हेटौडा पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनापछि प्रहरी चौकी खानीखेत इलाका प्रहरी कार्यालय भीमफेदी जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीको कमाण्डमा ट्राफिक सहित 21 जना प्रहरी उद्धारमा खटिएका थिए। सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली समेत उद्धारमा परिचालन गरिएको थियो। प्रहरीका अनुसार गाडीमा चालक सहित 8 जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। दुर्घटनाको कारण खुल्न बाँकी छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृत्यु भएकाहरूको शनाखत हुन बाँकी रहेको डीएसपी काफ्लेले बताउनु भएको छ।
0: भरतपुरमा आयोन वाई विद्युतीय कारमा भएको आग लागेको घटना र यस सम्बन्धी विभिन्न माध्यममा आएका प्रतिक्रियाहरूप्रति गम्भीर ध्यान आकर्षण भएको सिजी मोटर्स प्रालीले जनाएको छ। कम्पनीले एक प्रेस विज्ञप्ति जारी गर्दै दुर्घटनामा निधन भएका अमर पराजुलीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। घटनाबारे नेपाल प्रहरी र सरकारका सम्बन्धित निकायबाट अनुसन्धान भइरहेको तथा गाडीको निर्माता कम्पनीले पनि परीक्षण गरी अनुसन्धान रिपोर्ट सार्वजनिक सार्वजनिक गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ। विश्वव्यापी प्रोटोकल अनुसार हुने निष्पक्ष प्राविधिक तथा वैज्ञानिक अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि सिजी मोटर्सले जनाएको छ। तर आधिकारिक निकायबाट अनुसन्धानको निष्कर्ष नआउँदै केही सामाजिक सञ्जाल र मीडियामा अपुष्ट सूचना, अनुमान वा एकपक्षीय दावीका आधारमा घटनाले अति रञ्जित गर्ने, नियतवश दोषी करार गर्ने र समाजमा उत्तेजना फैलाउने कोसिस भइरहेको कम्पनीले अनुभव गरेको छ। आधिकारिक निष्कर्ष नआउन्जेल धैर्यपूर्वक प्रतीक्षा गर्न र अनुसन्धानलाई सहयोग पुर्याउन सिजी मोटर्सले सबैमा हार्दिक अनुरोध गरेको छ।
1: नागढुङ्गा मोगलिन सड़क खण्ड अन्तर्गत धादिङको कृष्णभेट नयाँ ट्र्याक खोल्ने काम सम्पन्न भएको छ। त्रिशुली नदीले कटान गरेर सड़क भाँसिएको ठाउँमा केही माथिबाट नयाँ ट्र्याक खोल्ने काम सकिएको छ। सकिएको र कृष्णभीर खण्डमा पर्सि बिहिबारदेखि दुईतर्फी गाडी चलाउने सड़क विभागले जनाएको छ। अस्ति आइतबारदेखि केही गाडी सञ्चालन भइरहेकोमा बिहिबार बिहानदेखि पूर्ण रूपमा सड़क सञ्चालन गर्ने तयारी सड़क विभागको छ। बाढ़ी र पहिरोका कारण क्षति पुगेको कृष्णभीरमा विज्ञहरूको प्राविधिक अध्ययनपछि 250 मिटर लामो नयाँ ट्र्याक बनाइएको हो। अहिले सड़कमा ग्राभेल गर्ने, नाली निर्माण गर्ने र सुरक्षाका लागि बत्ती तथा ट्राफिक संकेत राख्ने काम रहेको छ। सम्भावित पहिरो हटाउन उपकरणहरू तयारी अवस्थामा राखिनुका साथै वैकल्पिक मार्गका रूपमा बेनीघाट फिस्लिङ खण्डमा पनि काम अघि बढाइएको छ।
0: यही भदौ 10 गते आएको भुटेकुसी बाढीपछि त्रिशुली नदी किनारमा बसोबास गर्नेहरू चिन्तित देखिएका छन्। उनीहरूलाई कुनै पनि बेला त्रिशुली नदीमा बाढीको बहाव आएर नोक्सान पुर्याउने चिन्ता बढेको छ। इच्छाकामना गाउँपालिका 5 त्रिशुली किनारमा बसोबास गर्दै आउनुभएकी सानी गौचन अहिले आफूहरू असुरक्षित रहेको महसुस गर्नुहुन्छ। आफ्नो उमेरको 45 वर्ष यही बिताउनुभएकी उहाँ भुटेकुसी बाढीपछि झस्कन थाल्नु भएको छ। उहाँले भन्नुभयो, बाढी देखेका थियौं, यस्तो विनाशकारी देखेका थिएनौं। त्यो दिन सम्झदा अझै पनि मनमा अत्यास लाग्छ। पानी पर्दा समेत फेरि घर छोड्नु पर्ने हो कि भन्ने डरले उहाँलाई सताइरहेको छ। मुगलिन बजारमा विगत 45 वर्षदेखि आमा होटल चलाउँदै आउनुभएकी कोपिला गौचनले वर्षात हुन थालेपछि कामदारदेखि सबैलाई सुरक्षित गर्न थालेको बताउनुहुन्छ। अहिले खोला सुसाउँदा त्रासमा बस्नुपर्ने बाध्यता रहेको उहाँले गुनासो गर्नुभयो। अझै चिन्तामा बस्नु परेको बताउँदै उहाँले अब केही राहत हुन्छ कि भन्ने लागेको पनि बताउनुभयो। स्याङ्जा स्थायी ठेगाना भई विगत 32 वर्षदेखि मुगलिन नजिकै व्यवसाय गर्दै आउनुभएका शेख अलाउद्दिन मियालाई अहिले पानीको आवाज सुनेपछि आफूले राखेका सामग्रीतर्फ ध्यान जान्छ। नुवाकोटमा रहेकी छोरी बेखबर भएपछि आफू त्यस्तै हुने हो कि भन्ने चिन्ताले उहाँलाई सताइरहेको छ। खोलामा पानीको भाव बढ्दै गर्दा कुनै चिन्ता नहुने भए पनि भदौ 10 गतेको भुटेकुसी बाढीपछि उहाँलाई रातमा राम्रो गरी निन्द्रा लाग्न छाडेको छ। साना बालबालिका लिएर बस्नुपर्ने त्यहीमाथि त्रिशुलीको डर उहाँले दुखेसो सुनाउनु भयो। अचानक आएको बाढीले त्रिशुली किनारमा व्यवसाय गर्ने डर हुन थालेको उहाँले गुनासो गर्नुभयो। त्रिशुलीमा राफ्टिङ गर्न आएकालाई खाना खाजा खुवाउँदै आउनुभएका नारायण श्रेष्ठ व्यवसाय छोड्ने कि गर्ने भन्ने दोधारमा हुनुहुन्छ।
1: तनहुँमा दूध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले अनुदान उपलब्ध गराएको छ। केन्द्रले आर्थिक वर्ष 2082-83 उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम अन्तर्गत रु 80,11,000 अनुदान वितरण गरेको हो। भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका पशु स्वास्थ्य प्राविधिक रुद्रसिंह ठकुरीका अनुसार जिल्लाका 13 दूध उत्पादक सहकारी संस्था मार्फत किसानलाई प्रोत्साहन रकम उपलब्ध गराइएको हो। कार्यक्रम अन्तर्गत सहकारी संस्थाबाट संकलन भएको 30,20,322 लिटर दूधमा प्रति लिटर रु 3 का दरले प्रोत्साहन रकम प्रदान गरिएको थियो। उत्पादनका आधारमा किसानलाई अनुदान उपलब्ध गराउँदा दूध उत्पादनमा संलग्न किसानलाई व्यावसायिक पशुपालनतर्फ आकर्षित गर्न सहयोग पुगेको ठकुरीको भनाइरहेको छ। उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमले किसानलाई बढी दूध उत्पादन गर्न उत्प्रेरित गरेको उहाँले बताउनु भएको छ। दूध बिक्रीबाट प्राप्त आमदानीसँगै उत्पादनका आधारमा अतिरिक्त प्रोत्साहन रकम प्राप्त हुने भएपछि किसानमा पशुपालन व्यवसायप्रति थप आकर्षण बढेको उहाँको भनाइरहेको छ।
0: तनहुँको भानु नगरपालिकाले जग्गा प्रशासन सम्बन्धी सेवा प्रवाह शुरू गरेको छ। भूमि व्यवस्था सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट आवश्यक स्वीकृति प्राप्त भएपछि नगरपालिकाले सोमबारदेखि स्थानीय तहमै जग्गा प्रशासन सेवा शुरू गरेको हो। भूमि प्रशासन सेवा स्थानीय तहमै उपलब्ध हुन थालेपछि भानु नगरपालिकाका सेवाग्राहीलाई जग्गा सम्बन्धी कामको लागि सदरमुकाम दमोली धाउनुपर्ने बाध्यता हटेको छ। सेवा शुरू भएसँगै नगरपालिकाले जग्गा प्रशासनको कामलाई स्थानीय तहबाटै सहज, छिटो र प्रभावकारी रूपमा उपलब्ध गराइने जनाएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले भर्चुअल माध्यमबाट सेवा प्रभावको शुभारम्भ गर्दै स्थानीय तहबाटै भूमि प्रशासन सेवा उपलब्ध गराउने कार्यले नागरिकलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो। सेवा शुभारम्भ सँगै नगरपालिकाले पहिलो सेवाग्राहीको रूपमा भानु नगरपालिका दुई निवासी तोरण बहादुर अधिकारीलाई जग्गा धनी प्रमाणपत्र र जग्गाको नक्सा प्रदान गरेको छ। भानु नगरपालिकाका प्रमुख आनन्द राज त्रिपाठीले भूमि सम्बन्धी सम्पूर्ण सेवा नगरपालिकाबाट उपलब्ध हुन थालेपछि नगरवासीलाई ठूलो सुविधा पुगेको बताउनुभयो। उहाँका अनुसार स्थानीय तहबाट सेवा उपलब्ध हुने भएपछि सेवाग्राहीको समय, खर्च, झन्झट बचत हुनेछ।
1: हरितालिका तीजको अवसरमा नेपाली चलचित्र बेहुलीले चितौन र नवलपुरमा दर्शकको उत्साहजनक साथ पाएको छ। तीजको दिन सोमबार चितौन र नवलपुरका पाँचवटा हलमा चलचित्रका सबै शो हाउस फुल भएका छन्। पूर्वी चितौनको म्याङ्गो, जनज्योति सिनेमा, केएफएक्स सीजी र केएफएक्स जलमा तथा नवलपुरको देवचुली र काउसोतीका हलहरूमा बेहुली हेर्न दर्शकको बाक्लो उपस्थिति देखिएको हो। तीजको दिन बिहानैदेखि हलमा दर्शकको चाप बढेको थियो भने चलचित्रका सोहरूमा सिट पाउन समेत कठिन भएको थियो। चलचित्रको सफलतासँगै चितौन र नवलपुर पुगेको बेहुली टोलीलाई दर्शकले उत्साहपूर्ण स्वागत गरेका छन्। मुख्य कलाकार पारस बम, ठकुरी दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानिया तथा निर्देशक ससान कण्डेल हलमा पुग्दा दर्शकले मोबाइलको टर्च बाल्दै हुटिङ सहित स्वागत गरेका थिए। म्याङ्गो जनज्योति सिनेमामा पुगेको चलचित्र टोलीसँग दर्शकको प्रत्यक्ष भेटघाट गर्दै चलचित्रबारे प्रतिक्रिया दिएका थिए। चलचित्रको सफलताको खुसीमा दर्शकले हलमै केक काटेर कलाकार तथा निर्माण टोलीसँग सेलिब्रेसन समेत गरेका थिए। चितौन र नवलपुरका दर्शकबाट चलचित्रले पाएको माया र सकारात्मक प्रतिक्रियाले आफूहरू थप उत्साहित भएको कलाकार तथा निर्माण टोलीले आएका छन्। चितौन नवलपुरमा देखिएको दर्शकको उत्साहले चलचित्रको व्यापारमा समेत सकारात्मक प्रभाव पारेको निर्माण पक्षको भनाइरहेको छ।
0: नेपाल प्रिमियर लिग एनपीएल सिजन तीनका लागि हिमालयन एभरेस्ट इन्सुरेन्स लिमिटेडले चितौन राइनोजको को स्पोन्सरको रूपमा निरन्तरता दिएको छ। चितौन राइनोजले आज उक्त साझेदारीलाई निरन्तरता दिएको औपचारिक घोषणा गर्दै यसले दुवै संस्थाबीचको बलियो सम्बन्ध, आपसी विश्वास तथा नेपाली क्रिकेटको विकास र प्रवर्धनप्रतिको साझा प्रतिबद्धतालाई थप सुदृढ बनाउने जनाएको छ। साझेदारी सम्बन्धी समझदारी पत्र एमओयूमा चितौन राइनोजका क्लब अध्यक्ष आयुष पाने र हिमालयन एभरेस्ट इन्सुरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ। चितौन राइनोजले हिमालयन एभरेस्ट इन्सुरेन्सले निरन्तर गरेको विश्वास र समर्थनप्रति आभार व्यक्त गर्दै एनपीएल सिजन तीनमा थप सफल प्रभावकारी सहकार्य हुने अपेक्षा गरेको जनाएको छ। चितौन मकवानपुरलाई आधार बनाएर एनपीएलमा प्रतिस्पर्धा गर्दै आएको चितौन राइनोजले आगामी सिजनको लागि तयारीलाई तीव्र बनाइरहेको छ।
1: स्थानीय समाचारको संगालो हाम्रो सेरोफेरोको अन्त्यमा अहिले प्रसारित प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक।
0: मकवानपुरमा इन्द्र सरोवरमा इभी दुर्घटना हुँदा चारजनाको मृत्यु, भरतपुर कार आगलागी घटनाबारे अनुसन्धानमा पूर्ण सहयोग गर्ने सिजीको प्रतिबद्धता।
1: भाँसिएको कृष्णवीर सड़कमा नयाँ ट्र्याक खोल्ने काम सकियो, असोजे गतेदेखि यातायात सञ्चालनको तयारी। भोटेकोसी बाढीपछि त्रिशुली किनारका बासिन्दा चिन्तित।
0: र चितवन राइनोजसँग हिमालयन एभरेस्ट इन्सुरेन्सको साझेदारी निरन्तर, एनपीएल सिजन तीनका लागि सम्झौता।
1: यसका साथै चौबिसै घण्टा समाचार प्रसारण गर्ने मफसलको पहिलो रेडियो कालिका एफएम 95.2 र इन्टरनेट अनलाइनको कालिका न्युज .com संसारभरैकै साथ प्रसारण भइरहेकै स्थानीय समाचारको संगालो हाम्रो सेरोफेरो अहिलेका लागि यति नै। सविता दराई र शर्मिला विक बिदा हुन्छौ। नमस्कार।
2: के तपाईँ आफ्नो र आफ्नो परिवारको स्वास्थ्य प्रति ढुक्क हुनुहुन्छ?
3: अब स्वास्थ्य परीक्षण र विशेषज्ञ चिकित्सकको परामर्श सेवा तपाईँकै आफ्नै नजिकै चनौली बजारमा जीएम डायग्नोस्टिक एन्ड हेल्थ क्लिनिक।
2: विभिन्न स्वास्थ्य जाँच तथा विशेषज्ञ चिकित्सकहरूद्वारा ओपिडी परामर्श सेवा,
3: प्रयोगशाला परीक्षण, औषधि सेवा, इसिजी तथा अल्ट्रासाउन्ड सेवा, साथमा हरेक दिन निशुल्क सुगर जाँच।
2: आधुनिक प्रविधि, भरपर्दो सेवा तपाईँ र तपाईँको परिवार बच्चाको स्वास्थ्यको लागि जीएम डायग्नोस्टिक हेल्थ क्लिनिक
3: भरतपुर 18 चनौली चितवन। सम्पर्क नम्बर 0656-494-354 र 97-61-89-44-16। जीएम डायग्नोस्टिक भरपर्दो स्वास्थ्य सेवा तपाईँकै नजिक चनौलीमा।
4: ए बुहारी कता छौ? एक गिलास दुध ल्याऊ त।
5: सानु मलाई दही है।
6: मम्मी मलाई चाहिँ घिउ दिनुस है।
4: हुन्छ हुन्छ, यो सबको लागि त भवानी डेरी छँदैछ नि।
7: अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित तथा उत्पादित दुध, दही, घिउ, पनिर, चीज, छुर्पी एवं अन्य दुग्धजन्य पदार्थ खोजी प्रयोग गर्ने गरौँ।
8: साथै मन हरर र हुने खादा मिठो, जिउ शीतल बनाउने भवानीको म्याङ्गो र भेनिला लस्सी, स्वाद अनि शक्तिको बेजोड मिश्रण। भवानी डेरीको उत्कृष्ट उत्पादन शाखाहरू भरतपुर 10 दिपेन्द्र चोक, भरतपुर 7 गौतम चोक, भरतपुर 11 विशाल चोक र हाई स्कुल रोड टाढे लगायत सम्पूर्ण बजारमा उपलब्ध छ।
9: प्लस टू पनि सकियो, अब हामी के गर्ने साथी?
3: भरतपुर ओह्रालोमा रहेको सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेसबाट विदेशमा गएर उच्च शिक्षा अध्ययन सँगै कमाई पनि गर्ने।
9: कसरी?
3: उच्च शिक्षा अध्ययनको लागि विद्यार्थी भिजामा जापान, अस्ट्रेलिया, युके, युएसए, युरोप, साउथ कोरिया, क्यानाडा

0: सामग्री, यातायातको सुविधा एवं सशुल्क होस्टेलको व्यवस्था सबै छ। त्यति मात्रै हो र स्वदेशमा नै अध्ययन गर्ने विद्यार्थीहरूको लागि त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त ब्याचलर इन होटल म्यानेजमेन्ट BHM, ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BITM र BBSमा भर्ना खुला गरिएको छ। अझ CTVTको होटल तथा विभिन्न प्राविधिक तालिमको व्यवस्था पनि छ।
1: सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेस प्राली,
2: भरतपुर ओह्रालो, सेन्ट्रल कलेज बिल्डिङ, फोन 0656-594-273, टोल फ्री नम्बर 18-10-50-00-273।
3: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम चन्द्रकुमारी लामिछाने, म हर्कापुर 12 हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने, अनि नानीले वैदिकमा जाऊँ न एकचोटि भनिन् अनि आएर अनि सल्लाह गरौँ अघिल्लो दिन अनि भोलिपल्ट दबाई लिएर गएँ। अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो।
5: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
6: साउजी, सागर मह पाउँछ?
7: अंकल, सागर मह दिनुस् न।
8: बुवा, ए बुवा, मलाई पनि सागर मह ल्याइदिनु है।
9: ए डाक्टर साहब, सागर मह लेखिदिनुस् न।
10: जो आउँछ सागर मह नै भन्छ, जसलाई पनि सागर मह
11: हो। शुद्ध अनि प्राकृतिक मह भनेकै सागर मह।
12: 28 निरन्तर मौरी पालन स्रोत केन्द्रको रूपमा सेवा दिँदै आएको मौरी पालनको पर्यावाची सागर मौरी पालन उद्योगमा मौरी जन्य उपजहरू पोलन, परपोलिस, मैन, रोयल जेली, मौरीका घार, मौरी पालन सामग्रीहरू, मौरी तालिम एवं परामर्शका लागि सम्झनुहोस्। सागर मौरी पालन उद्योग, गैडाकोट 8, नवलपरासी। सम्पर्क 0785-11-56
6: र 98550-15-530।
13: पाल्स, फिसर, फिस्टुला र पेटोकका बिरामीहरूलाई विशेष जानकारी। यही आश्विन 3 शनिबारका दिन काठमाडौँका वरिष्ठ आयुर्वेद विशेषज्ञ डाक्टर दुर्गा आयुर्वेद औषधालय पोखरा बसपाग नारायणगढमा आउँदै हुनुहुन्छ। नयाँ तथा पुरानो पाल्स, दिशाघर दुख्ने, पोल्ने, दिशाघरबाट रगत बग्ने, दिशाघरमा मासु पलाएको, दिशाघर चिलाउने, पटक पटक दोहिरहने पाल्स, फिसर, फिस्टुलाका साथै कब्जियत, गानोगोला, ग्यास्ट्रिक, मधुमेह, पत्थरी, प्रोस्टेट बढेको, युरिक एसिड, बात व्याधि एवं स्त्री प्रसूति तथा यौन सम्बन्धी समस्या भएका बिरामीहरूले उपचारको लागि सम्पर्क गर्नुहुन जानकारी गराउँदछौ। पाइल्स एवं फिस्टुला रोगको उपचार औषधि तथा छार सूत्र विधिबाट गरिन्छ। नाम दर्ता फोनबाट पनि गर्न सकिनेछ। साथै अन्य दिन निशुल्क बिरामी जाँच तथा परामर्श सेवा उपलब्ध छ। सम्पर्क दुर्गा आयुर्वेद औषधालय पोखरा बसपाक नारायणगढ चितवन, फोन 0656-12-670।
14: जोर्नी पुनस्थापना तथा उन्नत उपचारमा समर्पित समिट हेल्थ केयर हस्पिटल, बेलायत र देशकै प्रमुख अस्पतालको अनुभव सहितका सिनियर कन्सल्टेन्टको टिम तपाईँको सेवामा।
15: दूरबीन प्रविधिद्वारा महिलाको पाठेघर, डिम्बाशय तथा डिम्ब नलीको शल्यक्रिया अब एकै ठाउँमा।
14: भेरिकोज भेनको लागि लेजरद्वारा अपरेसन सेवा।
15: समेट हेल्थ केयर हस्पिटल, भरतपुर 9, केन्द्रीय बस टर्मिनल, फोन नम्बर 0656-595-264।

0: कालिका एफएम 95.2
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30
2: आयुर्वेदिक उपचार पद्धति सँगै उच्च स्तरीय स्वास्थ्य सेवा आयुशक्ति आयुर्वेद क्लिनिक सप्त गण्डकी चोक चित्रसेन टोल भरतपुर दशमा
3: प्रत्येक दिन दक्ष अनुभवी वरिष्ठ आयुर्वेद चिकित्सकहरू डाक्टर रिद्धि बासोला र डाक्टर एन्थस पुराथोकीद्वारा पायल्स फिसर फिस्टुला लगायत मलद्वार सम्बन्धी रोगहरूको चार सूत्र विधिद्वारा सफल उपचार
2: हार्जोनी नसा तथा बाथ रोग एवं पिनास माइग्रेन तथा एलर्जी जस्ता रोगहरूको पञ्चकर्म पद्धतिद्वारा सफल उपचार
3: साथै पेट सम्बन्धी सम्पूर्ण समस्याहरू श्वास प्रश्वास छाला यौन मनोरोग सम्बन्धी सम्पूर्ण समस्याहरूको सफल उपचार
2: विशेषत यहाँ महिलाहरूको लागि लामो समय आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चितवनमा आफ्नो अनुभव सङ्गाल्नु भएकी डाक्टर रिद्धि बास्तोलाद्वारा महिला सम्बन्धी सम्पूर्ण समस्याहरूको सफल उपचार गरिन्छ
3: आयुशक्ति आयुर्वेद क्लिनिक सप्त गण्डकी चोक चित्रसेन टोल भरतपुर दशित वन
2: सम्पर्क नम्बर 056-511-818 र 98-550-35-818
4: रङ बहार रङ बहार
5: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
4: बर्जर पेन्सले घर रङ्गाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
5: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रङ्गाऊ खुसी बनाऊ उपहार जित्ने अवसर पाऊ
4: बर्जर पेन्स
6: समय बदलियो पुस्ता फेरियो तर साथ साथ उस्तै छ

0: Harika FM 95.2.
1: ओहो, छि, बर्बादै भयो नि भनेको छ्या।
2: के भयो दिदी?
1: हेर न बाबु, यो सेफ्टी ट्याङ्की बरिएर फोहोरै माथि आएर घरै गनाएर बसी खानु भएन।
2: कस्तो गनाको 6,000 लिटर क्षमताको ट्याङ्की भएको न्यू मनकामना सेफ्टी ट्याङ्कीलाई बोलाइहाल्नुहोस् दिदी। भ्याकुम लगाएर माटो गिटी बालुवा जे आउँछ एकैछिनमा सफा गरिदिन्छ। न्यू मनकामना सेफ्टी ट्याङ्की सफाई। त्यहाँको फोन नम्बर चाहिँ 98550 62 331। टिप्नु है।
3: आँखा सम्बन्धी सम्पूर्ण रोगको अत्याधुनिक उपचार शल्यक्रिया एवं परामर्शको लागि विश्वासिलो नाम चितवन आँखा अस्पताल। सम्पर्क फोन 0564-93-780। साथै नेपाल सरकारको सामाजिक सुरक्षाको स्वास्थ्य बिमा योजना चितवन आँखा अस्पतालमा उपलब्ध छ।
4: ए बुवा, यता आउनुहोस्। हाइवे सँगै रहेको भर्खरै बनेको नयाँ भूकम्प प्रतिरोधी घर सस्तोमा बिक्रीको लागि बुकिङ खुला छ।
5: ए भाइ, घरमा झ्यालडोका कस्ता छन्? धेरै कुरा हेरियो, जमाना फेरियो, एउटा कुरा बुझिराख भाइ, केएसयुपीबीसीका झ्यालडोका भनेको हेर्दा आकर्षक र वर्षौँ वर्ष टिक्ने मजबुत छन्। त्यसैले हामीलाई त केएसयुपीबीसीको झ्यालडोका राखेकै घर चाहिन्छ।
3: सम्पर्क केएस झ्यालडोका संसार, भरतपुर 9 मिलन चोक। मोबाइल 98550-64133।
6: हेलो,
7: सुन न भाइ, बुहारी काठमाडौँबाट आउँदैछन्, कहीँ अलिक फरक ठाउँमा जाउँ न। यस पटकको बसाई विशेष बनाउनु पर्छ है।
6: ल्यान्डमार्क फार्म हाउस जाउँ न, हुन्न? अनि भोलिपल्ट बागमा र सौराहा जाउँ, ल्यान्डमार्क फरेस्ट पार्कमा।
7: भाइले अफिसको कन्फरेन्स र सेमिनार भरतपुरमा गर्नुपर्ने थियो भन्दै थिए, के गर्ने होला?
6: भइहाल्छ नि, कन्फरेन्स सेमिनार मिटिङ गर्नु परे भरतपुर हाइटमा रहेको ल्यान्डमार्क नारायणीमा गरौँला।
7: सबै ठाउँमा ल्यान्डमार्क होटेल एन्ड रिसोर्टको सेवा गजब रहेछ त।
8: विगत 35 वर्षदेखि नेपालको आतिथ्य क्षेत्रमा सेवा दिँदै आइरहेको होटल सेन, ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, काठमाडौँ, पोखरा, बागमा र सौराहा, भैरहवा, भरतपुर अनि भुवनचार देखभाटमा पनि। कर्पोरेट अफिस गरीधारा काठमाडौँ, फोन 01-40-47-06 र 40-47-07।

0: हालिका एफएम 95.2।
1: ए साथी, तिम्रो दिदीको विवाह कस्तो धमाकेदार! आहा, क्या दामी साउन्ड सिस्टम, डीजे लाइट, फुल सजावट अनि स्टेज सजावट कहाँबाट गरायौ?
2: यो सबैको जिम्मा भरतपुर 3 कमल नगरमा रहेको विवाह इभेन्टलाई दिएको र त्यहीबाट सबै काम गराएको हो नि साथी।
3: विवाह, व्रतबन्ध, पार्टी, सभा, जुनसुकै इभेन्ट होस्, विवाह इभेन्ट एउटै नाम, सबै काम।
1: अब त मेरो भाइको व्रतबन्धको लागि पनि सबै जिम्मा विवाह इभेन्टलाई नै दिन्छु।
4: विवाह इभेन्ट भरतपुर 3 कमल नगर, सम्पर्क पप्पु शाह, मोबाइल 98550500007 र 98013 45006।
1: तपाईँको सपना जस्तै क्षणहरू यादगार बनाउनुहोस् विवाह इभेन्टसँग।
5: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
6: कम्पनी N-2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
5: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
6: आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनको कर छुट तथा सहुलियत सम्बन्धी अत्यन्त जरुरी सूचना। नेपाल सरकारले आर्थिक एन 2083 मार्फत विभिन्न कर, ब्याज शुल्क, थप दस्तुर तथा जरिवाना छुट एवं मिनाहा सम्बन्धी विशेष व्यवस्था गरेको छ। यस अन्तर्गत राष्ट्रिय पुननिर्माण कोषमा योगदान गरेको रकम कटाउन पाउने, व्यापारिक मौजदातको नोक्सानी सम्बन्धी व्यवस्था, वैदेशिक सहायता सम्झौता बमोजिम सञ्चालित आयोजनाका निर्माण तथा सेवा प्रदायकहरूलाई आयकर छुट, साबितका बिक्री कर, मनोरञ्जन कर, होटेल कर तथा ठेक्का कर सम्बन्धी बकेउता छुट तथा मिनाहा लगायतका व्यवस्था रहेका छन्। यसै गरी विलासिता शुल्क तथा मूल्य अभिवृद्धि कर, आयकरको ब्याज तथा शुल्क, मूल्य अभिवृद्धि करको ब्याज तथा जरिवाना शुल्क, अन्त शुल्कको जरिवाना एवं विलम्ब शुल्क लगायतमा पनि एन बमोजिम छुट तथा मिनाहाको व्यवस्था गरिएको छ। विवरण पेश गरिसकेका तर कर तथा अन्त शुल्क बकेउता रहेका करदाताले कर दाखिला गरेमा ब्याज शुल्क, थप दस्तुर एवं जरिवाना नलाग्ने र कर निर्धारणबाट सिर्जित बकेउता दाखिला गर्ने एवं विचाराधीन मुद्दा फिर्ता लिई कर दाखिला गर्ने सम्बन्धमा समेत विशेष सहुलियतको व्यवस्था गरिएको छ। त्यसै गरी संस्था, बिमा अभिकर्ता, संयुक्त राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय संघ संस्थामा कार्यरत नेपाली वा बासिन्दा व्यक्ति लगायतका लागि पनि ऐनमा विभिन्न कर छुट, ब्याज तथा शुल्क मिनाहा सम्बन्धी विशेष व्यवस्था गरिएको छ। तसर्थ आर्थिक ऐन 2083 प्रदान गरेका छुट तथा सहुलियतको लाभ लिन योग्य सम्पूर्ण करदाता एवं सरकारवालाहरूलाई सम्बन्धित व्यवस्था र तोकिएको प्रक्रिया बमोजिम समयमै आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनमा सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्नुहुन अनुरोध गरिन्छ। आन्तरिक राजस्व कार्यालय भरतपुर चितवन, सम्पर्क नम्बर 0556-90-811।
7: ग्लोबल करियरको सुरुवात होटेल र आइटी सँग, सिप शिक्षा र सम्भावनाको संगम आरम्भ कलेज,
8: जहाँ अनुभवी शिक्षकको मार्गदर्शनमा प्रयोगात्मक र व्यवहारिक शिक्षा प्रणाली सँगै आधुनिक प्रविधि सँग सिक्ने अवसर मिल्छ।
7: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BIT र ब्याचलर अफ होटल म्यानेजमेन्ट BHM विषयमा सीमित सिटमा भर्ना खुलेको हुँदा सिट सुरक्षित गर्नुहोस्।
8: आरम्भ कलेज, जहाँ सेवा, कला र सूचना प्रविधि सँगै फस्टाउँछ नवीनतम नेपाल कला।
7: भर्ना एवं अन्य जानकारीका लागि आरम्भ कलेज भरतपुर 11 नहर चोक बाइपास रोड, सम्पर्क नम्बर 0556-13-664, मोबाइल 98550-33664 र 98550-33559।
9: ए खुशीराम काका, माछालाई दाना हाल्दै हुनुहुन्छ त? अनि माछालाई नि दाना चाहिन्छ र भनेको, पानी भए त भइहाल्यो नि। ल्याऊ पोखरीको डिलको घाँस हालिदिने हो, खाइहाल्छन् नि, किन पैसा खर्च गर्नु पर्यो?
0: अन्नपूर्ण माछा दाना उद्योगको मत्स्य राजा दाना खर्च होइन, लगानी हो धनीराम बाबु। ल हेर त, मेरो पोखरीका माछा कति ठुला भइसके, आजसम्म रोग लागेर एउटा पनि मरेको छैन। माछाले दाना हाल्ने बेलामा यसरी अरूको पोखरीमा लखर लखर लखर डुल्दै हिँड्छौ, अनि माछा बेच्ने बेलामा मेरो त माछा नै बढेन मरे भन्दै छिमेकीले कमाएको रिस गर्छौ। नाम मात्र धनीराम भएर पैसा आउँदैन बाबु, पैसा कमाउन त मत्स्य राजा दाना खुवाउनु पर्यो नि।
7: माछाको सम्पूर्ण वृद्धि विकासको लागि युरोपियन टेक्नोलोजीबाट उत्पादित अन्नपूर्ण माछा दाना उद्योगको उत्कृष्ट उत्पादन मत्स्य राजा माछाको तैरिने दाना नै प्रयोग गरौँ। स्वस्थ जीवनको लागि माछा अनि स्वस्थ माछाको लागि मत्स्य राजा दाना। अन्य जानकारीको लागि अन्नपूर्ण माछा दाना उद्योग खैरहनी 3 गोटसोर चितवन, मोबाइल 97045150000।
10: Hey yo, that jalmuri

0: को उत्कृष्ट उत्पादन रिजाल्स पीरो चटपटे झालमुरी
1: पुरानो र दीर्घ रोगीहरूलाई निरोगी बनाउँदै बारम्बार अस्पताल धाउँदा पनि निको नभएका बिरामीहरूका लागि वरदान साबित हुँदै रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय के भन्छन् त उपचार गराएर आएका बिरामीहरू
2: मलाई दिसा गर्ने बेलामा मोरमला जस्तै भयो ग्यास्ट्रिकले बढी सताएर अनि पहिले त्यहाँ राम्रो हुन्छ रे भनेर आएको अहिले चाहिँ विषेक भयो पालि भगवान सरे भयो
3: मलाई दम खोकी चिया चिया हुन्थ्यो ज्यान कर्कर खान्थ्यो रोग बोकेरै मर्छु कि जस्तो भयो छोरा बुहारी पनि अस्पताल बोकेर लाँदा लाँदा उनीहरू नि हैरान परिसकेका थिए त्यस्तो मान्छे पनि यस्तो हुँदो रहेछ आफैलाई विश्वास नलाग जस्तो भयो
1: बिना अपरेसन पाल्स पिनास पत्थरी लगायत बच्चादेखि वृद्धासम्म जुनसुकै स्वास्थ्य समस्या सफल उपचार विश्वास अनुभव र प्राकृतिक उपचारको भरोसा रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय पुलचोक नारायणगढ कैलाश पेट्रोल पम्प अगाडि 20 मिटर उत्तर तर्फ नारायणी नदी किन सम्पर्क 0656 95 954 र 98 4 51 81 115
4: तेल खोज्दै हिँडेको हेर न शुद्ध मिसावट नभएको तेल आजकल त पाउन नै गाह्रो
5: ठाउँमा जानु पर्छ नि ल हाम्रै भरतपुर 11 रहेको वशिष्ठ तेल उद्योगमा जाऊ न त्यहाँ त अत्याधुनिक प्रविधिबाट सफा गरी शुद्ध तेल उत्पादन गरिन्छ उत्पादन गर्ने ठाउँ पनि आहा कति सफा हाम्रै किचन जस्तो त्यस्तो सफा तेल मिल मैले आजसम्म अन्त कतै देखेकै छैन
6: स्वस्थ जीवन र मिठो स्वादका लागि वशिष्ठ तेल उद्योगबाट उत्पादित खाटी तेलहरू तोरीको तेल कालो तिलको तेल सरसोको तेल आलसको तेल भाङ्गोको तेल र बदामको तेलहरू नै प्रयोग गर्नुहोस् सफाई र शुद्धता वशिष्ठको प्रतिबद्धता वशिष्ठ तेल उद्योग भरतपुर 11 मुक्तिनगर आका अस्पताल अगाडि पहिलो बाटोमा सम्पर्क नम्बर 98550509005
7: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
8: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ
7: कलेजका विशेषताहरू
8: पर्याप्त सुविधा सहित आफ्नै भवन
7: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा
8: पर्याप्त छात्रवृत्ति व्यवस्था
7: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन
8: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0656 93 495

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुर चितवनको सूचना। वर्षायाम सुरुवात सँगै डेङ्गी, ज्वरो, जापानिज इन्सेफ्लाइटिस, औलो तथा स्क्रब टाइफस रोगको संक्रमण फैलन सक्ने भएको हुँदा घर वरपर सफा राखौ, शुद्ध पानीको प्रयोग गरौँ, पानी उमालेर वा फिल्टर गरेर मात्र प्रयोग गरौँ, झुलको प्रयोग गरौँ, पानी जमेको खाडललाई पुर्ने वा जम्न नदी सुरक्षित र सफा वातावरण सिर्जना गरी सरुवा रोगबाट आफू पनि बचौँ, अरूलाई पनि बचाऊ। जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुर चितवन।
3: ल फेरि के भो, बीच बाटोमै गाडी बन्द भयो।
4: होइन ए साथी, यहाँ किन रोकिएको, के भयो गाडीमा?
3: के हुनु साथी, गाडी किन्दा त हेर्दा राम्रो, फिचर पनि धेरै थियो, तर अहिले बेला बेलामा नयाँ समस्या आउँछ क्या, एक पछि अर्को टेक्निकल समस्याले हैरान भएको।
4: त्यही भएर त गाडी किन्दा लुक्स र फिचर मात्र हेरेर हुँदैन नि, दिगो गाडी, भरपर्दो ब्रान्ड, पार्ट सजिलै पाइने र सर्भिसको पहुँच राम्रो भएको गाडी रोज्नु पर्छ नि साथी।
3: त्यसो भए तिमीले कुन गाडी चलाउँछौ त साथी?
4: टाटा, भारतमै लामो समयदेखि विश्वास कमाएको ब्रान्ड, बलियो, भरपर्दो र आवश्यक स्पेयर पार्ट्स तथा सर्भिसको सहज पहुँच दैनिक प्रयोगका लागि व्यवहारिक छनौट।
3: ल मैले पनि अब गाडी बेचेर टाटा नै लिने विचार गरे। कहाँ पाइन्छ हो टाटाको गाडी साथी?
4: सजिलो छ नि, सफल मोटर्समा जाऊ न, भरतपुर एयरपोर्ट गेटको ठिक अगाडि र कावसती शाखा थकाली चोकमा।
3: सम्पर्क नम्बर
4: ल अहिले नै टिपिहाल, 98015 64 661, 98013 07 495 र 98013 07 492।
5: गाडी रोज्दा देखावटी र फिचर मात्र होइन, भरपर्दोपन, टिकाउपन र सहज सेवा पनि रोज्नुहोस्। सफल मोटर्स, भरतपुर एयरपोर्ट गेट अगाडि र कावासोती थकाली चोक।
6: बाढीबाट जोगिन पूर्व तयारी गरौँ। नदी किनारमा घर गोठ बनाउँदै नबनाऊ, घर छेउका खोला नदीमा बेलैमा तटबन्धन लगाऊ, वर्षायाममा सधैँ मोबाइलमा पर्याप्त ब्यालेन्स र ब्याट्री राखौ। वर्षा र बाढीको अवस्था बारे टोल फ्री नम्बर 1155 वा रेडियो टिभीबाट नियमित जानकारी लिने गरौँ। नदीमा बढेको पानी, ड्याम र तटबन्धनको अवस्था बारे बेला बेलामा जानकारी लिँदै गरौँ। प्रहरी, सुरक्षा निकाय र एम्बुलेन्सको नम्बर मोबाइलमा सेभ गरेर राखौँ, सकिन्छ भने कण्ठ पारौँ। आफ्नो गाउँ ठाउँ र वडामा सबै मिलेर रबरका ढुङ्गा, लाइफ ज्याकेट, डोरी, बाँस र प्राथमिक उपचारका सामग्रीहरूको जोहो गरेर सुरक्षित राखौँ। आपत विपदका लागि अन्न, दाल, नुन, तेल र साबुन जस्ता अत्यावश्यक सामग्री घरको सबैभन्दा अग्लो ठाउँ। नागरिकता, लाल पुर्जा, लाइसेन्स, पासपोर्ट जस्ता महत्वपूर्ण कागजात पत्र र औषधि प्लास्टिकले राम्ररी पोको पारेर घरको अग्लो ठाउँमा राखौँ। टर्च, डोरी, सिठी, लौरो जस्तो सामान सजिलै भेटिने ठाउँमा राखौँ।
7: कालिका नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रेडक्रस ग्राम कालिका चितवनद्वारा जनहितमा जारी सन्देश।
8: सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भरतपुर 4 धर्मचोक लङ्कुको 32 वार्षिक साधारण सभा तथा 12 अधिवेशन सम्बन्धी सूचना। यही असोज 3 गते शनिबार बिहान 10 बजेदेखि कटेरो पार्टी प्यालेस भरतपुर 4 धर्मचोक लङ्कु चितवनमा सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भरतपुर 4 धर्मचोक लङ्कुको 32 वार्षिक साधारण सभा तथा 12 अधिवेशन हुने भएको हुँदा सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भरतपुर 4 धर्मचोक लङ्कु चितवन।
9: स्टुडियो टाइम चेक।
5: जोर्नी पुनर्स्थापनमा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली, भरतपुर 9 केन्द्रीय बस पार्क चितवन।
10: उच्च शिक्षा अध्ययनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, आइएलटिएस, पिटी, कोरियन, अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा, सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेस प्राली, भरतपुर ओरालो, नारायणगढ।
11: यति बेला रातको 8 बजेको छ।

0: अब सुन्नुहोस् कालिका एफएमबाट आज दिनभरिका ताजा ताजा खबरहरू।
1: कालिका न्यूज एक्सप्रेसको साथमा
2: एक्सट्रिम एनर्जी ड्रिंक
3: पेट्रो कलेजको भरोसा योग्य उपचार गन्तव्य
4: नेशनल ग्यास्ट्रो लिभर सेन्टर लगनखेल ललित।
5: फोन वा व्हाट्सएप नम्बर 97651979770।
6: चौबिसै घण्टा समाचार प्रसारण गर्ने मफसलको पहिलो रेडियो कालिका एफएम 95.2 र इन्टरनेट अनलाइनको www.kalikanews.com संसारभरकै साथ प्रसारण भइरहेको कालिका न्यूज एक्सप्रेसमा शर्मिला विकर र किरण वाना मगरको नमस्कार।
7: किरणजी, एकपक्षीय निर्णयले पार्टीलाई विभाजनतर्फ धकेल्ने नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले चेतावनी दिनुभएको छ।
6: पक्कै पनि शर्मिलाजी, नेपाली कंग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीभित्र सहमतिको सम्भावना हुँदाहुँदै पनि संस्थापन पक्षले एकपक्षीय निर्णय गरेर महाधिवेशनको मिति तोकेको भन्दै त्यसले पार्टीलाई विभाजनतर्फ धकेल्ने उहाँले चेतावनी दिनुभएको छ। आज सात बुधे अपिल जारी गर्नुहुँदै उहाँले संस्थापन पक्षले अघि सारेका महाधिवेशन प्रक्रियामा सहभागी नहुन नेता कार्यकर्ताहरूलाई आग्रह समेत गर्नुभएको छ। पार्टीको विधान र केन्द्रीय समितिको निर्णय विपरीत विशेष महाधिवेशन गर्ने समूहले 15 महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको पनि उहाँले दावी गर्नुभएको छ।
7: काङ्ग्रेसमा जस्तै एमालेमा पनि विशेष महाधिवेशनको चर्चा।
8: नेपाली कङ्ग्रेसमा अलिक बढी संकट देखा परेको छ भने नेकपा एमाले पनि यो समस्याबाट मुक्त छैन, यो यथार्थ हो।
6: तर सामग्री प्रस्तुत गर्नु पहिले अहिले प्रसारण हुने प्रमुख समाचारका शीर्षकहरू।
7: जलवायु परिवर्तनको जोखिम न्यूनीकरणमा विश्वव्यापी सहयोग र सहकार्यका लागि आह्वान गर्ने प्रधानमन्त्री शाहको भनाई। सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलब असुल्ने सरकारको निर्णय।
6: ग्यासको अभाव एक हप्तामै अभाव हट्ने उद्योग मन्त्रीको दावी। चिनीको मन परिमूल्यमा वाणिज्य विभागको हस्तक्षेप। डिपार्टमेन्ट स्टोरहरूमा प्रति केजी 110 रुपियाँ तोकियो। 21 बुधे कार्ययोजनाले सेयर बजारमा उत्साह।
7: भाँसिएको क्रिस्टोफर सडकमा नयाँ ट्र्याक खोल्ने काम सकियो। असोज 1 गतेदेखि यातायात सञ्चालनको तयारी। असोज 20 गते भित्रै सञ्चालनमा ल्याउने गरी बाढीले क्षतिग्रस्त 12 झुलुङ्गे पुलको मर्मत सुरु।
6: इरान विरुद्धको सैन्य अभियानका कारण अमेरिकी रणनीतिक हतियार भण्डारमा कमी। ठूलो परिमाणमा हतियार उत्पादन गरिरहेको ट्रम्पको दावी। दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र।
7: र दिपेन्द्रको कप्तानीमा एसियन गेम्स खेल्ने टोली घोषणा। डेभिड वार्नरले काठमाडौँ गोर्खाजबाट एनपिएल खेल्ने।
6: प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद न्यूनीकरण र व्यवस्थापनको पक्षमा विश्वव्यापी सहयोग र सहकार्यको लागि आह्वान गर्ने बताउनु भएको छ। प्रधानमन्त्री शाहले मुस्ताङमा आयोजित घर पोसङ जलवायु सम्मेलनको क्रममा पठाउनु भएको शुभकामना सन्देशमा जलवायु परिवर्तनबाट हुने असरको न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी विषय विश्व समुदायको साझा जिम्मेवारी रहेकाले समाधानका लागि विश्व समुदायको ध्यान आकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको 81 महासभामा जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परेका समस्या, क्षति र समाधान लगायत विषयमा विश्व समुदायको ध्यान आकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको शुभकामना सन्देशमा उल्लेख गरिएको छ। यसै गरी जलवायु परिवर्तनले नेपालको हिमाली पहाड़ी र तराई क्षेत्रमा परिरहेको गम्भीर असरबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई ध्यान आकर्षण गराउने पनि प्रधानमन्त्रीको भनाई रहेको छ। यसबीच राष्ट्रिय स्वतन्त्र पार्टी राज्यसभाका सभापति रवि लामिछानेले भोलि सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्च स्तरीय राजनैतिक संयन्त्र गठन गर्नका लागि सर्वदलीय बैठक बोलाइएको राज्यसभाले जनाएको छ। राज्यसभा प्रवक्ता जगदेश खरेलका अनुसार बैठक बिहान 11 बजे रासोपा संसद दलको कार्यालय सिंहदरबारमा बस्नेछ। बैठकमा शीर्ष नेतृत्व सहभागी हुने रासोपाको भनाई रहेको छ।
7: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना नदिन सबै मन्त्रालय आयोग सचिवालय सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र पालिकालाई आग्रह गरेको छ। मन्त्रालयले सरुवा भएका कर्मचारीलाई विभिन्न बहानामा साविकै कार्यालयमा राखेर कामकाज गराउने तथा सरुवा भइसकेपछि पनि रमाना नदी पुरानै कार्यालयबाट तलब भत्ता भुक्तानी गर्ने प्रवृत्ति देखिएपछि सम्बन्धित सबै निकायलाई आग्रह गरेको हो। मन्त्रालयले आज परिपत्र निकालेर निजामती सेवा नियमावली अनुसार सरुवा भएको कर्मचारीलाई तोकिएको अवधिभित्र रमाना नदी साविकै कार्यालयबाट तलब भत्ता भुक्तानी गरिएमा रमाना दिनुपर्ने म्यादभन्दा धेरै अवधिको त्यस्तो तलब भत्ता सम्बन्धित कार्यालय प्रमुख र भुक्तानी दिने लेखा प्रमुखबाट असुल उपर गर्ने व्यवस्था रहेको जनाइएको छ।
6: परराष्ट्र मन्त्री शिशिर खनालले नेपालको सार्वभौम सत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न वर्तमान सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ। भारत भ्रमणको क्रममा आफूले द्विपक्षीय वार्तामा व्यक्त गरेको वर्तमान सरकारसँग पुरानो ब्यागेज नभएको अभिव्यक्तिको आशय विगतमा देखिँदै आएको आन्तरिक राजनैतिक ध्रुवीकरण तथा परराष्ट्र नीति र कूटनीतिको संकीर्ण राजनैतिक अस्त्रीकरणबाट मुक्त हुने रहेको पनि प्रष्ट पार्नु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा परराष्ट्र मन्त्री खनालले ओल्ड ब्यागेज भन्ने अभिव्यक्तिले नेपालको गरिमामय इतिहास, राष्ट्रिय विरासत, सार्वभौम सत्ता, भौगोलिक अखण्डता, स्वाधीनता तथा राष्ट्रिय हितको रक्षा र ऐतिहासिक दस्तावेजहरूको संरक्षणप्रति लक्षित नभएको पनि प्रष्ट पार्नु भएको छ।
7: एसियाली विधायकी संस्थाहरूको परिषद काउन्सिल अफ एसियन लेजिस्लेटिभ इन्स्टिच्युसन क्यालीको सदस्यता प्राप्त गर्ने प्रस्ताव नेपालको संसदद्वारा अनुमोदन भएको छ। प्रतिनिधि सभाको आज बसेको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविधा गौतमले क्याडलीको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मेलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो, जसलाई सभाले सर्वसहमतिले अनुमोदन गरेको हो। यो प्रस्ताव मन्त्री गौतमले यही भदौ 17 गते प्रतिनिधि सभामा दर्ता गर्नुभएको थियो, जसलाई मंगलबार निर्णयार्थ पेश गरिएको हो। प्रस्तावमा उल्लेख भए अनुसार क्याडली एसियाली कानून निर्माण तथा तर्जुमा गर्ने संस्थाहरूको सहयोग आदान प्रदान गर्ने उद्देश्यले समझदारी पत्र मार्फत स्थापना गरी अन्तर सरकारी परामर्शदाता निकाय हो। क्याडलीका संस्थापक सदस्यहरूमा उज्बेकिस्तान, थाइल्याण्ड, मंगोलिया र कोरिया रहेका छन्। समझदारी पत्र कार्यान्वयनमा आइसकेको छ। यसैबीच यता रासपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक विरूद्ध संसदबाट दिएको अभिव्यक्तिप्रति संसदीय अभिलेखबाट हटाइएको छ। गत 26 भदौमा बसेको प्रतिनिधि सभा बैठकमा सांसद सुनारले राखेको अभिव्यक्तिको अंश हटाउन सभामुख डोल प्रसाद अरियाले निर्देशन दिनुभएको हो। संघीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले नेपाल प्रहरी महानिरीक्षक कार्कीसँग सम्बन्धित रहेर व्यक्त गरिएको केही शब्द रेकर्डबाट हटाएको जानकारी दिनुभएको छ। उक्त बैठकको शून्य समयमा उहाँले महानिरीक्षक कार्कीमाथि करोडौंको भ्रष्टाचार गरेको आरोप लागेको भन्दै बर्खास्त गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको थियो।
6: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद ताहिर अली भाटले सातको एक दिन आइतबार दिँदै आएको विधा खारेज गर्न माग गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्नुहुँदै सांसद भाटले आइतबारको विधाले सार्वजनिक सेवा प्रवाहमा असर परेको भन्दै यस्तो माग गर्नुभएको हो। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी राप्रपाकी सांसद समीक्षा बासकोटाले अस्पतालको सघन उपचार कक्ष अर्थात आईसीयूमा पुगेर अन्तर्वार्ता लिएको घटनाबारे प्रतिनिधि सभाको आजको बैठकमा प्रश्न उठाउनु भएको छ। रसुवाको भटेकोशी बाढीपछि त्रिशुली त्रिय जलविद्युत आयोजनाबाट 10 दिनपछि उद्धार गरिएका एक व्यक्तिसँग छाउनीमा रहेको वीरेन्द्र सैनिक अस्पतालको आइसियूमा उपचारत अवस्थामा अन्तर्वार्ता लिई इनसाइड द बंकर नामक युट्युब च्यानल मार्फत सामग्री प्रसारण भएको थियो। सांसद बासकोटाले आइसियूमा अत्यन्त जटिल अवस्थामा रहेका बिरामीको उपचार गरिने भएकाले त्यहाँ बिरामीको स्वास्थ्य गोपनीयता र संक्रमण नियन्त्रणलाई सर्वोच्चता दिनुपर्ने बताउनु भएको हो।
7: पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले अब आफूलाई कुनै पद वा जिम्मेवारीको लोभ नभएको बताउनु भएको छ। काँग्रेसका संस्थापन र इतर पक्षले छुट्टा छुट्टै महाधिवेशन गर्ने तयारी गरिरहेका बेला साझा व्यक्तिका रूपमा देउवालाई अघि सारेर महाधिवेशन गर्नुपर्ने केही नेताले बताइरहेका बेला देउवाले यस्तो अभिव्यक्ति दिनुभएको हो। मंगलबार 7 बुधे अपील जारी गर्दै देउवाले अब कुनै पदको लालसा नभएको बताउनु भएको छ। यससँगै उहाँले काँग्रेसको 14 महाधिवेशनबाट निर्वाचित सभापति हुनुभएका नेताले 15 महाधिवेशन गर्नु आफ्नो कर्तव्य भएको उहाँले उल्लेख गर्नु भएको छ। काँग्रेसलाई कमजोर बनाउने कार्य भएमा आफू मुखदर्शक भएर नबस्ने उहाँले चेतावनी दिनुभएको छ। विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वमा हुने महाधिवेशनमा सहभागी नहुने पनि उहाँले अपील गर्नुभएको छ। यससँगै आउँदो मक्सिर 21-23 गतेसम्म हुने एकताको महाधिवेशनमा जुट्न पनि उहाँले आग्रह गर्नुभएको छ।
6: सरकारले भारतबाट दैनिक 160 बुलेट ग्यास आयात गर्ने भएको छ। अहिले भएको अभाव टार्नका लागि ग्यासको आयात बढाउन लागि उद्योग मन्त्री दीपक शाहले बताउनु भएको छ। यसअघि दैनिक करिब 100 बुलेट ग्यास आयात हुने भने पनि भारतबाट औसत 90-95 बुलेट मात्रै नेपाल आइरहेको छ। त्यसमध्ये कृष्णवीरमा गएको पहिरोका कारण राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउन नसक्दा ग्यास आपूर्ति थप प्रभावित बनेको थियो। हाल मकवानपुर चेतवन नलप्रासी 12 र पर्सामा बुलेटबाट ग्यास रिफिल गरी सिलिण्डरहरू काठमाडौँ लैजाने व्यवस्था गरिएको छ। यसैबीच बजारमा चिनीको कृत्रिम अभाव सिर्जना गरी चर्को मूल्य असुल्न थालिएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निगरानी बढाएको छ। बजारमा चिनीको मूल्य प्रति केजी 150-160 रुपियाँसम्म पुर्याएर कालोबजारी हुन थालेपछि विभागले साल ट्रेडिङ मार्फत मूल्य निर्धारण नै गर्ने भएको हो। तत्कालका लागि ठूला डिपार्टमेन्ट स्टोरहरूमा प्रति केजी 110 रुपियाँ मूल्य निर्धारण गरिएको विभागका महानिर्देशक मोतीराम सापकोटाले बताउनु भएको छ। सापकोटाका अनुसार भाट बटिनी सेल्सबेरी बिग मार्ट लगायतका प्रमुख सुपर मार्केट तथा डिपार्टमेन्ट स्टोरहरूले अब अनिवार्य रूपमा प्रति केजी 110 रुपियाँमै चिनी बिक्री गर्नुपर्नेछ। अनुगमनलाई तीव्र पार्दै सबैतिर यही मूल्य लागू गराइने उहाँको भनाई रहेको छ।
7: शेयर बजार लगातार तेस्रो कारोबारको दिन बढेको छ। शेयर बजार परिसूचक नेप्सी आज 48.57 अङ्कले बढेर 2663.62 बिन्दुमा पुगेको छ। आज सबै समूहको उपसूचक बढेकोमा लगानी बिमा समूह 2.5% भन्दा धेरैले उकालो लागेको छ। आज 265 कम्पनीको शेयर बढेकोमा 12 घटेको छ। यस्तै मोदी इनर्जीको शेयर भने घटबड भएको छैन। आज धौलागिरी लघुवित्तको शेयर 15% बढेको छ। बजार उच्च अङ्कले उकालो लागेको दिन एभरेस्ट बैंकको डिभेन्चर 5.5% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। हिजो 4.68 करोडको कारोबार भएकोमा आज 347 कम्पनीको 2.3 करोड किता शेयर 8.29 करोड रुपियाँमा किनबेच भएको छ। यो कारोबार रकम 2 महिना यताकै उच्च हो। यसअघि असार 30 गते 8.41 करोड रुपियाँ बराबरको सेयर किनबेच भएको थियो। अर्थ मन्त्रालयले पुँजी बजार सुधारका लागि 21 बुधे कार्ययोजना घोषणा गरेपछि सेयर बजारमा उत्साह देखिएको हो। कार्ययोजनाले बजारको संरचनागत सुधार, लगानीकर्ताको हित संरक्षण तथा पुँजी बजारलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषय समेटेको छ।
6: सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीले क्षतिग्रस्त 12 झोलिङ्गे पुलको मरमत कार्य शुरू गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार क्षति भएका मध्ये 12 झोलिङ्गे पुलहरूको मरमत कार्य शुरू भइसकेको छ। मरमत शुरू भएकोमा धादिङको कालिका स्थान, मालिङ्गा, मजुवाटार, दोभान, महादेवा, मास्टर, चिरौंदी खोला, शीतल बजार, केवरेनीटार र बेलको भुतिया झोलिङ्गे पुल रहेका छन्। यसैगरी नुवाकोट र धादिङ जोड्ने केवरेनी, गहते, पिपलटार, जाग्राम, कोतपु, कल्लेरी, फोस्टेटार र फिलिङ झोलुङ्गे पुल तथा गोर्खा र धादिङ जोड्ने बाँदरे झोलुङ्गे पुलको पनि मर्मत शुरू भइसकेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। यी पुलहरू असोज 20 गतेभित्र सञ्चालनमा आउने गरी मर्मत कार्य तीव्र रूपमा भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। यस्तै बाढीबाट प्रभावित थप 8 झोलुङ्गे पुलहरूको मर्मतका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी अघि बढाइएको छ।
7: नागढुङ्गा मोगलिन सड़क खण्ड अन्तर्गत धादिङको कृष्णभेड नयाँ ट्र्याक खोल्ने काम सम्पन्न भएको छ। त्रिशुली नदीले कटान गरेर सड़क भाँसिएको ठाउँमा केही माथिबाट नयाँ ट्र्याक खोल्ने काम सकिएको र कृष्णभेड खण्डमा पर्सि बिहिबारदेखि दुईतर्फी गाडी चलाउने सड़क विभागले जनाएको छ। अस्ति आइतबारदेखि केही गाडी सञ्चालन भइरहेकोमा बिहिबार बिहानदेखि पूर्ण रूपमा सड़क सञ्चालन गर्ने तयारी सड़क विभागको छ। बाढ़ी र पहिरोका कारण क्षति पुगेको कृष्णभेडमा विज्ञहरूको प्राविधिक अध्ययनपछि 250 लामो नयाँ ट्र्याक बनाइएको छ।
6: सिंहदरबारबाट हिजो पक्राउ परेका नुवाकोट किस्पाङ गाउँपालिकाका अध्यक्ष बिरबल तामाङलाई आज काठमाडौँ जिल्ला अदालतले 40,000 धरोटीमा छोड्न आदेश दिएको छ। तर उनी पुनः अन्य मुद्दाको अनुसन्धानका लागि प्रहरी हिरासतमै लगिँदैछ। प्रहरी विरुद्ध दरबार मार्गमा दर्ता भएको जाहेरीको आधारमा उनी सोमबार पक्राउ परेका थिए। त्यहाँ उनी विरुद्ध 5,25,000 रुपियाँको बाउन्स चेक सम्बन्धी मुद्दामा अरूण अर्यालले जाहेरी दिएका थिए। प्रहरीले उनलाई जिल्ला अदालतमा पेश गर्दा न्यायाधीश टेकेन्द्र दाहालको बेन्चले 40,000 धरोटीमा रिहा गर्न आदेश दिएको थियो। तर उनका विरुद्ध अझै 9 मुद्दा बाँकी रहेको भन्दै पुनः प्रहरीले हिरासतमै लैजाने तयारी गरेको छ।
7: मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 2 सुकौरामा यात्रुवाहक माइक्रो बस दुर्घटना हुँदा 4 ज्यान गएको छ भने 4 घाइते भएका छन्। काठमाडौँबाट हेटौडा भीमफेर्दी कुलेखानी फाखेल सड़क खण्ड हुँदै बीरगंजतर्फ गुडी रहेको मधेस प्रदेश 03001 07 20 नम्बरको माइक्रो आज दिउँसो 2 सड़कबाट झण्डै 1,000 तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा 4 पुरुषको घटनास्थलमै ज्यान गएको हो। ज्यान गुमाउनेको परिचय खुलेको छैन। यस्तै दुर्घटनामा घाइते भएका 2 पुरुष र 1 महिलालाई उपचारका लागि काठमाडौँ पठाएको छ। अर्की 1 महिलालाई हेटौडा पठाएको छ। माइक्रो बसमा चालक सहित 8 रहेका थिए।
6: अब टक टाइम। नेकपा एमालेभित्र विशेष महाधिवेशनको चर्चा झुलिँदै गर्दा पार्टीको आन्तरिक लोकतन्त्र नेतृत्वको कार्यशैली र विधानको व्यवस्थामाथि नै बहस शुरू भएको छ। एकातिर केही नेताहरू विशेष महाधिवेशनको माग गरिरहेका छन् भने अर्कोतिर अध्यक्ष केपी शर्मा ओलीको पक्षमा उभिने नेताहरूले नेतृत्वको बचाउ गरिरहेका छन्। आखिर यो बहस पार्टी सुदृढीकरणको प्रयास हो कि नेतृत्वमाथिको दबाव? ओलीको योगदान र लोकप्रियताको सम्मान गर्दै उहाँको निर्णयमाथि प्रश्न उठाउने अधिकार पनि सुरक्षित राख्नु पर्दैन? पार्टी विधानले नै विशेष महाधिवेशनको बाटो खुला गरेको अवस्थामा त्यसको मागलाई स्वाभाविक लोकतान्त्रिक अभ्यास मान्ने कि पार्टीभित्रको गुटबन्दीको रूपमा हेर्ने? अनि नेतृत्वको पक्षमा उभिँदा विधि र प्रक्रियाभन्दा व्यक्ति बलियो हुने जोखिम कति छ? यसै सन्दर्भमा सहकर्मी सुनिल पराजुलीले एमाले केन्द्रीय सदस्य अच्युत प्रसाद मैनालीलाई कंग्रेसमा जस्तै एमालेमा विशेष महाधिवेशनको चर्चा चल्नु भनेको पार्टीभित्र नेतृत्वप्रति असन्तुष्टि बढेको संकेत हो भनी सोध्नु भएको छ।
9: यसमा मलाई लागेको कुरा चाहिँ यो जुन गत वर्ष भाद्र 23-24 जुन घटना घट्यो यसबाट एमाले कंग्रेस मात्र होइन सबै राजनीतिक दलहरू गठन र विघटनको प्रक्रियामा पुगेको अवस्था हो, विद्यमान अवस्था हो। र यो लामो समयदेखि पार्टीभित्र देखिएका उकुस मुकुसहरू भनौँ अथवा असन्तुष्टिहरू भनौँ अथवा आकांक्षाहरू भनौँ यी सबै कुरा एकैचोटि प्रस्फुटित भएर देखा परेको अवस्था हो। कतिपय पार्टीहरूले यसलाई व्यवस्थापन गर्न सके जसले सकारात्मक दिशातर्फ गयो। तर नेपाली कङ्ग्रेसकै सन्दर्भमा भन्ने हो भने मुलुकको सबभन्दा ठुलो पार्टी जसरी बिना कम्पासको पानी जहाजै आज भौतारिरहेको छ र नेकपा एमालेमा पनि कता कता त्यो आशंका र बाछिटाहरू नपरेको होइन।
10: अब ओलीले पार्टीमा लामो समय नेतृत्व दिनुभयो, अब उहाँको नेतृत्वमा पार्टीभित्र असन्तुष्टि बढेको हो भने त्यसको राजनीतिक जिम्मेवारी चाहिँ कसले लिने? अब विधानमा तपाईँहरूको विशेष महाधिवेशन बोलाउन सकिन्छ भन्ने व्यवस्था पनि रहेछ, त्यसलाई मान्ने कि नमान्ने भन्ने कुरा हो नि त।
9: हो, स्वाभाविक रूपमा नेतृत्वमा बसिसकेपछि हामी केन्द्रीय कमिटी अथवा पदाधिकारी अथवा नेतृत्व शीर्ष नेतृत्वले यो सबै घटना परिघटनाको जिम्मेवारी लिनै पर्छ, नैतिक रूपबाट जिम्मेवारी लिनै पर्छ। यसमा केपी ओलीज्यू मात्र होइन हामी समेत पनि नैतिक जिम्मेवारीको एउटा कसीमा हामी उभिएका छौँ, यसलाई म मनन गर्छु। र जहाँसम्म नेतृत्व व्यवस्थापनको कुरा गर्नुभयो यहाँले, भर्खरै महाधिवेशन

0: मा जाने हो भने पनि त्यो प्रक्रियागत ढङ्गबाट जानुपर्छ, न कि कसैको महत्वाकांक्षा। अहिले केपी ओलीलाई हटाएर म अध्यक्ष हुन्छु, म फलाना हुन्छु, म यो हुन्छु भन्ने यो समय होइन।
1: एमालेलाई अब कसरी अगाडि बढाउने भन्ने विषयमा रामबहादुर थापा बादलको नेतृत्वमा एउटा कार्यदल बनाएको थियो, त्यसमा शङ्कर पोखरेल लगायतका नेताहरू हुनुहुन्थ्यो, साथै प्रदेशका अध्यक्षहरू भए जस्तो लागेको थियो। त्यसले एउटा प्रतिवेदन बनायो, दुई थरी प्रतिवेदन आयो, बादलको एउटा, महासचिवको एउटा आयो। त्यो प्रतिवेदन अहिले बाजिरहेको छ, त्यसमा अलिकति बढी पार्टी पुनर्गठन गर्नुपर्छ, नेतृत्वले छोड्नुपर्छ, अब अर्को नेतृत्व आउनुपर्छ भन्ने सुझाव धेरै आएको भन्ने बुझिएको छ। यो नेतृत्व परिवर्तनको बहसलाई यति असहज रूपमा चाहिँ किन लिने हो एमालेभित्र अहिले?
0: यो यहाँले सही कुरा भन्नुभयो, कुनै व्यक्ति विशेषले यसलाई दस्तावेज ड्राफ्ट गर्नुभयो, त्यो बाहिर मिडियामा आयो, त्यसपछि त्यसले एउटा तरङ्ग पैदा गर्यो र वास्तवमा गठन र पुनर्गठनकै सन्दर्भमा पनि यो बुझाइमा पनि कस्तो छ भने कुनै यो आँखा नभएको व्यक्तिले हात्ती छानेको जस्तो भयो, कसैले देख्यो, कसैले पुच्छर देख्यो, कसैले के छाम्यो भने जस्तै यो पार्टी पुनर्गठन भनेको पनि एउटा अमुक व्यक्तिलाई इङ्गित गरेर हामी यो समस्यासँग समाधान हुन सक्दैनौँ, यो तलदेखि ओडादेखि केन्द्रसम्म हाम्रा जीवनशैली, हाम्रा कार्यशैली, हाम्रा आचरण, हाम्रा व्यवहार, संगठनात्मक शैली र हामीले लामो समयदेखि जुन संसदीय अभ्यासमा गइराखेका छौँ र खास गरी भन्नुहुन्छ भने 74-75 नेकपा माओवादी र नेकपा एमाले कार्यगत एकता भइसकेपछि पार्टीभित्र जुन अनुशासनहीनता, संगठनात्मक अराजकता र व्यक्तिवादिता र यो महत्वाकांक्षा जुन एउटा हुँदै हुँदै आयो र यसैको एउटा चरम बिन्दु चाहिँ अहिलेको यो घटनालाई मैले बुझेको छु।
1: एमालेका धेरै नेताहरूसँग कुरा गर्ने हो भने एमाले ओली बिना कमजोर हुन्छ भन्ने तर्क उहाँहरूले राख्नुहुन्छ। एमालेको शक्ति एउटै नेतामा निर्भर छ र भने यदि हो भने पनि पुस्तान्तरण र संस्थागत विकासको कुरा किन गर्ने
0: हो? यो केही कार्यशैलीका सन्दर्भमा केपी ओलीजीले पनि यसलाई चाहिँ सुधार गरेर जानुपर्ने अवस्था छ। कतिपय सामूहिक निर्णय, सामूहिक विचार भावनाले चल्ने पनि कता कता नेतृत्वले चाहिँ नि चाहिँ नि पदाधिकारीहरूले नेतृत्व समक्ष बोल्न नसकेको, आफ्ना कुराहरू प्रश्नसँग राख्न नसकेको, उहाँ एउटा व्यक्तिवादी तवरबाट गइराखेको हो कि भन्ने पनि प्रश्न नउठेको होइन। यदि त्यस्तो हो भने त्यसमा उहाँले आफ्नो कार्यशैलीलाई सुधार गर्नै पर्छ। तर अहिलेको सन्दर्भमा जहाँसम्म यहाँले पुस्तान्तरणको कुरा गर्नुभयो, नेतृत्व हस्तान्तरणको कुरा गर्नुभयो, केपी ओलीजीको विकल्प
1: तपाईँले अहिले केपी ओलीको विकल्प छैन भन्दै गर्दाखेरि 77 जिल्ला कमिटी मध्ये 39 जिल्ला कमिटी अनि यो तपाईँहरूको 22 महाधिवेशन प्रतिनिधि छन्, त्यो मध्येको बहुमतले माग गर्यो भने के हुन्छ नि?
0: माग गर्यो भने र विशेष अधिवेशन जुन यहाँले भन्नुभयो, हाम्रो चाहिँ 1/4 माग गर्ने र विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्यो भने त त्यो हुन्छ, त्यो हुन सक्छ। महाधिवेशनको नेतृत्वलाई मैले पनि स्वीकार्नुपर्छ, हामी सबैले स्वीकार्नुपर्छ, त्यो प्रक्रिया हुने अवस्थामा त हामी सबैले स्वीकार नै पर्छ, यसमा अन्यथा हामीले भन्न मिल्दैन। तर त्यहाँ नगइसकेको अवस्थामा कुनै एक व्यक्ति विशेषलाई, अमुक व्यक्तिलाई लागेको भरमा, मिडियाबाजी गरेको भरमा नेतृत्व परिवर्तन चाहिँ हुँदैन।
2: अब समाचार संक्षेप। नेपाल विद्युत प्राधिकरणले आगामी हिउँद सुक्खायाममा नेपालमा लोड सेडिङ हुन नदिन आवश्यक तयारी थालेको छ।
3: राष्ट्रिय स्वतन्त्र पार्टी रासपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक आइजोपी दानबहादुर कार्के विरूद्ध संसदमा दिएको अभिव्यक्तिको अंश संसदीय अभिलेखबाट हटाइएको छ।
2: अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष घर जग्गा कारोबार रकम करिब दोब्बर बढेको छ।
3: र लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण कर्णाली करिडोरको हुम्ला खण्डका विभिन्न स्थानमा सड़क अवरुद्ध भएको छ।

बाढी प्रभावित क्षेत्रमा पुननिर्माणका लागि बजेट अभाव हुन नदिने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता तपाईँलाई कस्तो लाग्यो भन्ने हाम्रो प्रश्नमा गैडाकोट 8 देखि सरोज सिन्जाली भन्नुहुन्छ, बाढी प्रभावित क्षेत्रमा पुननिर्माणका लागि बजेट अभाव हुन नदिने प्रधानमन्त्री शाहको प्रतिबद्धता स्वागत योग्य र सान्दर्भिक छ। यो विपत्तिले पीड़ितहरूलाई ठूलो चोट दिएको छ। राज्यले अब पीड़ितको लागि हेर्नुपर्छ, यही सबैको चाह हो। उदय नेउपाने भन्नुहुन्छ, बाढी प्रभावित क्षेत्रमा पुननिर्माणका लागि बजेट अभाव हुन नदिने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता अत्यन्तै सराहनीय र समय सापेक्ष छ। प्राकृतिक विपत्तिले सर्वस्व गुमाएका नागरिकका लागि यो केवल घोषणामा मात्र नभए पुनर्स्थापनाको ठूलो आधार बन्नुपर्छ। हाम्रो मुख्य चासो र अपेक्षा

0: यो प्रतिबद्धता कागज र भाषणमा मात्र सीमित नहोस्। भरतपुर 21 पार्वतीपुर चितवनबाट भीम अधिकारी भन्नुहुन्छ, बाढी प्रभावित क्षेत्रमा पुननिर्माणका लागि बजेट अभाव हुन नदिने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता एकदमै सकारात्मक छ, तर कागज र मौखिक भनाई मात्रै अलि मुस्किल र भरपर्दो हुँदैन, यसको लागि स्पेसल बजेट विनियोजन नै गर्नुपर्दछ। श्याम रेग्मी भन्नुहुन्छ, बाढी प्रभावित क्षेत्रको पुननिर्माणमा सरकार गम्भीर छ, सरकारको सकारात्मक कदमलाई सम्पूर्ण राजनीतिक दल र स्थानीय जनप्रतिनिधिहरूले विपत्तिमा राजनीतिकरण र अनियमितता नगरी सरकारलाई पूर्ण साथ र सहयोग गर्न जरुरी छ। शालिग्राम दुवारी भन्नुहुन्छ, साह्रै राम्रो छ, पैसा पनि त प्रधानमन्त्री राहत कोषमा 15 अरब भन्दा माथि उठेकै छ, विदेशीले पनि त्यत्तिकै सहयोग गरेका छन्, अब नडराइकन पीड़ितहरूको गाँस बाँसको व्यवस्था गरिहाल्नुहोस्। सोम सुवेदी भन्नुहुन्छ, कुरा ठिक छ तर स्रोतको व्यवस्थापन चाहिँ कसरी होला त, यो चाहिँ बुझिएन। हेमबहादुर राणा भन्नुहुन्छ, मुखले बोलेर मात्र भएन नि। नवलपुर केौरेनीदेखि जगन्नाथ खनाल भन्नुहुन्छ, बाढी प्रभावित क्षेत्रमा पुननिर्माण का लागि बजेटको अभाव हुन नदिने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता सान्दर्भिक छ, देश विदेशका सरकार र संघ संस्थाहरूबाट प्राप्त राहत सहयोग र नेपाली जनताको विभिन्न सहयोग समेत यस्तो अवस्थामा बाढी प्रभावित क्षेत्रमा सहयोग उपलब्ध गराउनु पर्ने सरकारको कर्तव्य हो। यस्तै प्रश्नमा आफ्नो मत व्यक्त गर्न कालिका एफएमका आधिकारिक फेसबुक पेजमा राखेको स्टाटसमा कमेन्ट गर्न सक्नुहुनेछ भने ट्विटर, व्हाट्सएप र भाइबरबाट लिखित प्रतिक्रिया जनाउन सक्नुहुनेछ। आफ्नो आवाज सहितको प्रतिक्रिया राख्न 056-517-1158 सम्पर्क गर्न सक्नुहुनेछ। तपाईँहरूको उत्कृष्ट प्रतिक्रिया प्रत्येक दिन राति 8 बजेको कालिका न्यूज एक्सप्रेस र बिहान 10 बजेको कालिका हाइलाइट्समा प्रसारण गरिनेछ।
1: जनताको मत प्रस्तुत गर्दै हुनुहुन्थ्यो सहकर्मी शर्मिला बेक।
2: अब के अन्तर्राष्ट्रिय समाचार। अमेरिकी वातावरण संरक्षण निकायले कोइला र प्राकृतिक ग्यासबाट सञ्चालन हुने विद्युत गृहबाट निस्कने, पृथ्वीको तापक्रम बढाउने हरित गृह ग्यास उत्सर्जन नियन्त्रण गर्ने नियम खारेज गरेको छ। हिजो घोषणा गरिएको यो निर्णयले पूर्व राष्ट्रपति जो बाइडेन र बराक ओबामाको कार्यकालमा अघि बढाएको जलवायु परिवर्तन नियन्त्रण सम्बन्धी नीतिबाट ठूलो परिवर्तन भएको देखाएको समाचार संस्था एफीले जनाएको छ। यसैबीच यता अमेरिकी वातावरण संरक्षण निकायका अधिकारीहरूका अनुसार यस अघि लागू गरिएका नियमका कारण विद्युत कम्पनीहरूले पुराना वा धेरै प्रदूषण गर्ने विद्युत गृह बन्द गर्नुपर्ने वा उत्सर्जन घटाउने महँगा प्रविधि जडान गर्नुपर्ने अवस्था आउन सक्थ्यो। नयाँ निर्णयपछि विद्युत कम्पनीहरूले विद्युत गृह सञ्चालन गर्ने, सुधार गर्ने वा बन्द गर्ने विषयमा लागत, विद्युतको माग र उपभोक्तालाई पर्ने आर्थिक भारलाई ध्यानमा राखेर निर्णय गर्न सक्नेछ। यसैबीच यता पश्चिमी जर्मनी मा डच सीमा नजिकै विमान दुर्घटना हुँदा 3 जना डच नागरिकको मृत्यु भएको डच विदेश मन्त्रालयले पुष्टि गरेको छ। मन्त्रालयले डच सार्वजनिक प्रसारणकर्ता एनओएसलाई पीड़ितहरू 57 र 58 वर्षका 2 पुरूष र 1 23 वर्षीय महिला रहेको बताएको छ। विमानले पश्चिम मध्य नेदरल्याण्डसको हिलवर्सको सानो एयरफिल्डबाट स्थानीय समयअनुसार बिहान लगभग 10:25 जर्मनीको उत्तरी इरान वेस्ट फालिया राज्यको एर्केलेन्ज जिल्लाको गार्ड रथ नजिकै रडारबाट सम्पर्क विहीन भएको लगभग केही समयपछि 11:18 बजे दुर्घटनाग्रस्त भएको थियो।
1: अब खेल समाचार। एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संख्यानले मंगलबार दिपेन्द्र सिंह ऐरीको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा कप्तान ऐरी सहित कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, आरिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, लोकेश बम, सन्दीप लामिछानी, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी र शेर मल्ल रहेका छन्। एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतियोगिता सेप्टेम्बर 17 अक्टोबर 3 जापानको आइसी नागोयामा हुँदैछ। यसबीच अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नरले काठमाडौँ गोर्खाजबाट तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल खेल्न नेपाल आउने भएका छन्। गोर्खाज र सामाजिक सञ्जाल मार्फत वार्नरलाई अनुबन्ध गरिएको जनाएको छ। उनी एनपीएल खेल्न आउने हालसम्मकै ठूला विदेशी खेलाड़ी हुन्। यसैगरी अस्ट्रेलियाको क्रिकेटिङ संस्था सेमी स्ट्राइकले पनि वार्नरले एनपीएल खेल्न आउने भनेर पोस्ट गरेका थिए। यस्तै काठमाडौँ गोर्खाजले राखेको हिन्ट अनुसार नै वार्नर नै उक्त खेलाड़ी रहेको संकेत देखाएको थियो।
2: कालिका न्यूज एक्सप्रेसको अन्त्यमा अहिले प्रसारित प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक।
1: जलवायु परिवर्तनको जोखिम न्यूनीकरणमा विश्वव्यापी सहयोग र सहकार्यको लागि आह्वान गर्ने प्रधानमन्त्री शाहको भनाई। सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलब वसुल्ने सरकारको निर्णय।
2: ग्यासको अभाव एक हप्तामा हटाउने उद्योग मन्त्रीको दावी। चिनीको मनपरी मूल्यमा वाणिज्य विभागको हस्तक्षेप। डिपार्टमेन्ट स्टोरहरूमा प्रति केजी 110 रुपियाँ तोकियो। 21 बुधे कार्य योजनाले सेयर बजारमा उत्साह।
1: इरान विरुद्धको सैन्य अभियानका कारण अमेरिकी रणनीतिक हतियार भण्डारमा कमी। ठूलो परिमाणमा हतियार उत्पादन गरिरहेको ट्रम्पको दावी। दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र।
2: र दिपेन्द्रको कप्तानीमा एसियन गेम्स खेल्ने टोली घोषणा। डेभिड वार्नरले काठमाडौँ गोर्खाजबाट एनपिएल खेल्ने।
1: यसका साथै 24 घण्टा समाचार प्रसारण गर्ने मोफसलको पहिलो रेडियो कालिका एफएम 95.2 र इन्टरनेट अनलाइनको www.kalikanews.com संसारभर एकैसाथ प्रसारण भइरहेको कालिका न्यूज एक्सप्रेस आजका लागि यति नै। समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित शर्मिला विकर र किरण वानमगर बिदा हुन्छौ। नमस्कार।

0: हर चम्चा हरेक ग्लासमा जीवनको मिठास शुद्धतामा यसको सबैलाई विश्वास बाबु नानी अनि ड्याडी र मम्मी सबैलाई मन पर्ने यम्मी यम्मी पञ्चमी अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय डेरी उत्पादन प्रोडक्ट अफ डेलिस डेरीज
1: ए यो दैट झालमुरी

0: नेपालको उत्कृष्ट उत्पादन रिजाल्स पिरो चटपटे झालमुरी
1: 95.2 कालिका एफएम हृदयको स्पन्दन. आजको चर्चित विषयमाथि विशेष चर्चा कार्यक्रम आजका कुरा. यस कार्यक्रमको साथमा

0: नमस्कार। कार्यक्रम आजका कुराबाट सुनिल पराजुलीको कार्यक्रम आजका कुरामा हामी आजको चर्चित विषयवस्तुमा विशेष चर्चा गर्नेछौँ। नेकपा एमाले भित्र विशेष महाधिवेशनको चर्चा चुलिँदै गर्दा पार्टीको आन्तरिक लोकतन्त्र, नेतृत्वको कार्यशैली र विधानको व्यवस्थामाथि बहस सुरु भएको छ। एकातिर केही नेताहरू विशेष महाधिवेशनको माग गरिरहेका छन् भने अर्कोतिर अध्यक्ष केपी शर्मा ओलीको पक्षमा उभिने नेताहरूले नेतृत्वको बचाउ गरिरहेका छन्। आखिर यो बहस पार्टी सुदृढीकरणको प्रयास हो कि नेतृत्व माथिको दबाव? अर्को एमाले पुनर्गठन र सुदृढीकरणको लागि भनेर तयार गरिएको प्रतिवेदन अझै पनि पास हुन सकेको छैन। दुई थरी प्रतिवेदन आयो भनेर त्यहाँ मिलाउनको लागि फेरि तीनजना नेतालाई जिम्मेवारी दिएको छ। त्यसमा पनि नेतृत्वले हस्तक्षेप गरेको भन्ने गुनासोहरू आएको छ र एमाले भित्र अहिले विशेष रूपमा केही नेताहरूले विशेष महाधिवेशनको आवाज उठाउन थालेका छन्। यो विशेष महाधिवेशनलाई एमालेका नेताहरूले कसरी हेर्छन्? आज हामी यो महत्वपूर्ण विषयमा कुराकानी गर्दैछौ। हामीसँग कुराकानीमा हुनुहुन्छ नेकपा एमालेको केन्द्रीय सदस्य अच्युत प्रसाद मैनाली।
1: अच्युत प्रसाद मैनालीजी, स्वागत छ यहाँलाई कालिका एफएममा।
2: धन्यवाद हजुर।
1: नेपाली काङ्ग्रेसमा विशेष महाधिवेशन सम्पन्न भयो, अहिले त एमालेमा पनि चर्चा सुरु भयो नि विशेष महाधिवेशनको। यो चर्चा चल्नु भनेको पार्टी नेतृत्व प्रति असन्तुष्टि बढेको हो कि केही नेताहरूको व्यक्तिगत स्वार्थको परिणाम हो?
2: यसमा मलाई लागेको कुरा चाहिँ यो जुन गत वर्ष भाद्र 23-24 जुन घटना घट्यो, यसबाट एमाले काङ्ग्रेस मात्र होइन सबै राजनीतिक दलहरू गठन र विघटनको प्रक्रियामा पुगेको अवस्था हो, विद्यमान अवस्था हो। र यो लामो समयदेखि पार्टीभित्र देखिएका उकुस मुकुसहरू भनौँ, अथवा असन्तुष्टिहरू भनौँ, अथवा आकाङ्क्षाहरू भनौँ, यी सबै कुरा एकैचोटि प्रस्फुटित भएर देखा परेको अवस्था हो। कतिपय पार्टीहरूले यसलाई व्यवस्थापन गर्न सके, जसले सकारात्मक दिशातर्फ गयो, तर नेपाली कङ्ग्रेसकै सन्दर्भमा भन्ने हो भने मुलुकको सबभन्दा ठुलो पार्टी जसरी बिना कम्पासको पानी जहाज आज भौतारी रहेको छ, र नेकपा एमालेमा पनि कता कता त्यो आशंका र बाछिटाहरू नपरेको होइन, र तर पनि नेतृत्वको दूरदृष्टिको कारणले यसलाई कसरी समायोजन गर्ने, कसरी निकास दिन सकिन्छ भन्ने तर्फ चाहिँ नेकपा एमाले अलिकति समय सान्दर्भिक रूपमा यसलाई विश्लेषण गर्न सक्यो भने नेपाली कङ्ग्रेस चाहिँ एउटा आक्रोश पूर्ण अवस्थामा, अथवा भनौँ एउटा प्रतिशोधको अवस्थामा गएको कारणले गर्दा नेपाली कङ्ग्रेसमा अलि बढी संकट देखा परेको छ भने नेकपा एमाले पनि यो समस्याबाट मुक्त छैन, यो यथार्थ हो।
1: अब ओलीले पार्टीमा लामो समय नेतृत्व दिनुभयो, अब उहाँको नेतृत्वमा पार्टीभित्र असन्तुष्टि बढेको हो भने त्यसको राजनीतिक जिम्मेवारी चाहिँ कसले लिने? अब विधानमा तपाईँहरूको विशेष महाधिवेशन बोलाउन सकिन्छ भन्ने व्यवस्था पनि रहेछ, त्यसलाई मान्ने कि नमान्ने भन्ने कुरा हो नि त।
2: हो, स्वाभाविक रूपमा नेतृत्वमा बसिसकेपछि हामी केन्द्रीय कमिटी अथवा पदाधिकारी अथवा नेतृत्व शीर्ष नेतृत्वले यो सबै घटना परिघटनाको जिम्मेवारी लिनै पर्छ, नैतिक रूपबाट जिम्मेवारी लिनै पर्छ। यसमा केपी ओलीज्यू मात्र होइन, हामी समेत पनि नैतिक जिम्मेवारीको एउटा कसीमा हामी उभिएका छौँ, यसलाई म मनन गर्छु। र जहाँसम्म नेतृत्व व्यवस्थापनको कुरा गर्नुभयो यहाँले, भर्खरै महाधिवेशन भयो, त्यो पनि आवश्यक थियो कि थिएन, तत्कालीन अवस्थामा महाधिवेशनको औचित्य थियो कि थिएन भन्ने कुरा पनि अहिले प्रश्न उठिराखेको छ। यद्यपि गलतै गरे पनि महाधिवेशन भनेको अन्तिम फैसला गर्ने त्यो सर्वोच्च निकाय भएको र सर्वसम्मत ढङ्गबाट अथवा अत्यधिक बहुमतबाट नेतृत्व निर्माण भइसकेपछि यदि फेरि त्यसको विकल्पमा जाने हो भने पनि त्यो प्रक्रियागत ढङ्गबाट जानुपर्छ, न कि कसैको महत्वाकांक्षा। एउटा रघुवंश राय भन्ने एउटा प्रसिद्ध साहित्यकार हुनुहुन्छ भारतको, उहाँले के भन्नुभएको छ भने जब मुलुक, जब समाज चाहिँ सङ्कटमा हुन्छ र कतिपय मान्छेहरू चाहिँ आफ्नो त्यसबाट भागभन्डा खोज्न थाल्छन् न कि समस्या समाधानतिर भने जस्तो, अहिले केपी ओलीलाई हटाएर म अध्यक्ष हुन्छु, म फलाना हुन्छु, म यो हुन्छु भन्ने यो समय होइन। यो समय भनेको के हो त भन्दा सामूहिक सोच, सामूहिक नेतृत्वको आधारमा कसरी यो समस्या समाधान गर्न सकिन्छ, मुलुकलाई कसरी सङ्कटकोबाट निकास दिन सकिन्छ, यत्रो लामो सङ्घर्षबाट प्राप्त गरेका उपलब्धिहरू संविधान नै धाराशायी भइरहेको अवस्थामा र भौगोलिक अखण्डतामाथि नै प्रश्न उठिरहेको अवस्थामा, मुलुक यस्तो प्राकृतिक विपदमा पुगिरहेको अवस्थामा कुनै व्यक्तिले आफ्नो महत्वाकांक्षा राखेर भनौँ, अथवा हिजो टिकट पाएँ पाइनँ, मन्त्री पद पाएँ पाइनँ भन्ने आधारबाट यो नेतृत्वसँग प्रतिशोध लिने यो विषय यो समय यो अहिले होइन र तर यसो भनेर समस्याबाट हामी विमुख हुनुपर्छ, समस्या केही पनि होइन पनि मैले भन्न खोजेको होइन, एउटा स्वस्थ विचार र भावनाबाट यी कुराहरू आउनुपर्छ भन्ने मेरो बुझाइरहेको छ।
1: एमालेलाई अब कसरी अगाडि बढाउने भन्ने विषयमा रामबहादुर थापा बादलको नेतृत्वमा एउटा कार्यदल बनाएको थियो, त्यसमा शङ्कर पोखरेल लगायतका नेताहरू हुनुहुन्थ्यो, साथै प्रदेशका अध्यक्षहरू भए जस्तो लागेको थियो। त्यसले एउटा प्रतिवेदन बनायो, दुई थरी प्रतिवेदन आयो, बादलको एउटा, महासचिवको एउटा आयो, त्यो प्रतिवेदन अहिले बाजिरहेको छ। त्यसमा अलिकति बढी पार्टी पुनर्गठन गर्नुपर्छ, नेतृत्वले छोड्नुपर्छ, अब अर्को नेतृत्व आउनुपर्छ भन्ने सुझाव धेरै आएको भन्ने बुझिएको छ। यो नेतृत्व परिवर्तनको बहसलाई यति असहज रूपमा चाहिँ किन लिने हो एमालेभित्र अहिले?
2: यो यहाँले सही कुरा भन्नुभयो, एउटा टिम बन्यो, त्यो टिमले सातै प्रदेशमा पुग्यो र सुझावहरू लियो, यसलाई ड्राफ्ट गर्नुभयो, कुनै नेतृत्वले अमुक व्यक्तिले यसलाई ड्राफ्ट गर्नुभयो, त्यो ड्राफ्ट मस्यौदा गरिसकेपछि सबभन्दा पहिला त्यो समिति त्यो कार्यदलमा त्यो प्रतिवेदन पेश हुनु पर्थ्यो, त्यहाँ छलफल हुनु पर्थ्यो, त्यसपछि भनेको पदाधिकारी हाम्रो थियो, पदाधिकारीमा जानु पर्थ्यो, यसरी जानुपर्ने थियो त्यो कार्यदलको प्रतिवेदनलाई। तर कुनै व्यक्ति विशेषले यसलाई दस्तावेज ड्राफ्ट गर्नुभयो, त्यो बाहिर मिडियामा आयो, त्यसपछि त्यसले एउटा तरङ्ग पैदा गर्यो र वास्तवमा गठन र पुनर्गठनकै हात्ती छामेको जस्तो भयो, कसैले नाङ्लो देख्यो, कसैले पुच्छर, एउटा अमुक व्यक्तिलाई इङ्गित गरेर हामी यो समस्यासँग समाधान हुन सक्दैनौ, यो तलदेखि हाम्रो व्यवहार संगठनात्मक शैली र हामीले लामो समयदेखि जुन संसदीय अभ्यासमा गरिराखेका छौँ र खास गरी भन्नुहुन्छ भने 74-75 नेकपा माओवादी र नेकपा एमाले कार्यगत एकता भइसकेपछि पार्टीभित्र जुन अनुशासनहीनता संगठन हुँदै हुँदै आयो र यसैको एउटा चरम मूल्य पनि कुनै एउटा व्यक्ति विशेषलाई इङ्गित गरेर ठिक छ हामीले आजको एमाले माथिको आक्रमण हो, यो आक्रमण भइरहेको बेलामा प्रतिपक्षी विरोधीहरूले आक्रमण गरिरहेको बेलामा पार्टीभित्र पनि यो कुरा उठाउनु भनेको चाहिँ कता कता तिनीहरूकै लोलीमा बोली मिलाउनु जस्तो हो भन्ने मैले बुझेको छु।
1: एमालेका धेरै नेताहरूसँग कुरा गर्ने हो भने एमाले ओली बिना कमजोर हुन्छ भन्ने तर्क उहाँहरूले राख्नुहुन्छ, एमालेको शक्ति एउटै नेतामा निर्भर छ र भने यदि हो भने पनि पुस्तान्तरण र संस्थागत विकासको कुरा किन गर्ने
2: हो? यो केही कार्यशैलीका सन्दर्भमा केपी ओलीजीले पनि यसलाई चाहिँ नि सुधार गरेर जानुपर्ने अवस्था छ, कतिपय सामूहिक निर्णय सामूहिक विचार भावनाले चल्ने पनि कता बोल्न नसकेको, आफ्ना कुराहरू प्रश्नसँग राख्न नसकेको, उहाँ एउटा व्यक्तिवादी तवरबाट गइराखेको हो कि भन्ने पनि प्रश्न नउठेको होइन, यदि त्यस्तो हो भने त्यसमा उहाँले आफ्नो कार्यशैलीलाई सुधार गर्नै पर्छ। सामूहिक प्रणालीमा जब नेकपा एमाले गइसकेको अवस्थामा सबै पदाधिकारीहरूलाई परिभाषित जिम्मेवारी दिने सामूहिक निर्णय र व्यक्ति हुन नसकेको खास खास गुणालाई चाहिँ नि त्यसलाई प्रतिनिधित्व हुन नसकेको भन्नारेर जानुपर्छ। कुनै व्यक्ति चाहिँ नि तर अहिलेको सन्दर्भमा जहाँसम्म यहाँले पुस्तान्तरणको कुरा गर्नुभयो, नेतृत्व हस्तान्तरणको कुरा गर्नुभयो, केपी ओलीजीको विकल्प अहिले छैन र सहमतिका आधारमा लान सकेको भए हुन सक्थ्यो होला, कार्यवाहक नेतृत्व दिएर त्यसलाई चाहिँ सहज ढङ्गले नेतृत्व हस्तान्तरण गर्न सकिन्थ्यो होला।
1: तपाईँले अहिले केपी ओलीको विकल्प छैन भन्दै गर्दाखेरि 77 जिल्ला कमिटी मध्ये 39 जिल्ला कमिटी अनि यो तपाईँहरूको 22 महाधिवेशन प्रतिनिधि छन्, त्यो मध्येको बहुमतले माग गर्यो भने के हुन्छ नि?
2: माग गर्यो भने र विशेष अधिवेशन जुन यहाँले भन्नुभयो हाम्रो चाहिँ 1/4 माग गर्ने र विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्यो भने त त्यो हुन्छ, त्यो हुन सक्छ, महाधिवेशनको नेतृत्वलाई मैले पनि स्वीकार्नुपर्छ, हामी सबैले स्वीकार्नुपर्छ, त्यो प्रक्रिया हुने अवस्थामा त हामी सबैले स्वीकार्नै पर्छ। यसमा विशेषलाई अमुक व्यक्तिलाई लागेको
1: गठनको प्रतिवेदनै महासचिवले लेखेपछि त्यहाँ पुनर्गठनको कुरा आयो भनेर फेरि बादललाई अर्को लेख्न चाहिँ उहाँले लाउनुभयो भन्ने कुराहरू अहिले बढी बाहिर आएको छ।
2: यसमा मैले पनि त्यसलाई सशर्ती हेर्दाखेरि यसमा ठोस रूपबाट यो नै आयो भन्ने छैन, कतिपय कुराहरू यसरी आए, यसरी पनि आए, यी कुराहरू पनि आए, कसैले नेतृत्व यथावत राखेर जानुपर्छ भने, कसैले पुनर्गठन गर्नुपर्छ भने, कसैले विशेष महाधिवेशनको माग गरे भनेर यसरी जे नि फ्लोरमा जे जे कुराहरू आए त्यो कुरालाई प्रति कार्यदलको चाहिँ निष्कर्ष पनि होइन र विशेष माडी विभिन्न सम्भावनाहरूको कुरा गर्दा यसरी पनि जान सकिन्छ यसरी पनि जान सकिन्छ भन्ने अर्थमा त्यो चाहिँ कार्यदलले चाहिँ प्रतिवेदन दिएको छ। प्रतिवेदनले ठोस रूपबाट चाहे चाहिँ निष्कर्षको रूपमा नेतृत्व परिवर्तन अध्यक्ष परिवर्तनको कुरो गरेको छैन जहाँसम्म मैले पनि मिडियाबाटै पाएर
1: राजनीतिक दलहरू मध्ये नेकपा एमाले नेपाली काङ्ग्रेस अब अहिलेको नेकपा यी दलहरू केही सङ्कटमा देखिन्छ अहिले पछिल्लो समय हेर्दाखेरि। अब एमालेलाई एकताबद्ध र जुरुक्क उठाउनको लागि चाहिँ के गर्नु पर्ला तपाईँको चाहिँ सुझाव अथवा तपाईँको दृष्टिकोण के छ यसमा चाहिँ?
2: एकदम यहाँले सान्दर्भिक सवाल गर्नुभयो मैले अघि नै भने यो जुन एउटा विषम परिस्थितिमा सबै पुराना भनिएमा सबैभन्दा पहिला नेतृत्व तह जिम्मेवार हुनुपर्छ संवेदनशील हुनुपर्छ मुलुकको जटिलतालाई हामीले चाहिँ ख्याल गर्नुपर्छ आम जनता कार्यकर्ताको मनोभावनालाई हामीले चाहिँ नि त्यो सोचेर नै हामी अगाडि बढ्नुपर्छ र सामूहिक निर्णय जे चाहे त्यो सकारात्मक होस् चाहे त्यो नकारात्मक कुरा नै आउँछ भने कुनै पनि बैठकको हाम्रो एउटा पद्धति छ अल्पमत बहुमतको अधीनस्थ हुने व्यक्ति सङ्गठनको अधीनस्थ हुने सामूहिक निर्णयबाट चल्ने गलतै गर्छ भने पनि पार्टीको निर्णयलाई सर्वोपरि स्वीकार गरेर हिँड्ने यो लेनिनवादी संगठनात्मक सिद्धान्तमा चलेको हाम्रो पार्टीले यो कुरालाई आत्मसात गरेर हिँड्नुपर्छ। मिडियाबाजी आफ्ना कुण्ठाहरूलाई निकाल्ने चाहिँ यो मिडिया होइन मिडियामा सकारात्मक कुरा दिनुपर्छ नेतृत्व जिम्मेवार हुनुपर्छ र म यहाँलाई भन्दै पार्टी विभाजन चाहे त्यो 54 होस् चाहे त्यो 74 होस् त्यो पार्टी विघटनदेखिका चाहिँ टुसहरू बोकेर मनको कालो मैलो बोकेर नेकपा एमालेमा जिम्मेवार नेता भएर हिँड्न पाइँदैन महत्त्वकाङ्क्षा राख्न पाइँदैन देश जलिरहेको अवस्थामा आफ्नो भाग खोज्ने होइन देश जोगाउनेतर्फ अगाडि बढ्नुपर्छ भन्ने मेरो स्पष्ट विचार हो।
1: हुन्छ समय र कुराकानीको लागि यहाँलाई धेरै धेरै धन्यवाद छ।
2: हस् धन्यवाद हजुर।
0: उहाँ हुनुहुन्थ्यो नेकपा एमालेको केन्द्रीय सदस्य अच्युत प्रसाद मैनाली। उहाँसँगको कुराकानीसँगै कार्यक्रम आजका कुराको समय सकिएको छ। आजका कुरा यति नै भोलिका कुरा भोलि नै। सुनिल पराजुली बिदा हुन्छु। नमस्कार।
3: आँखा सम्बन्धी सम्पूर्ण रोगको अत्याधुनिक उपचार शल्यक्रिया एवं परामर्शको लागि विश्वासिलो नाम चितौन आँखा अस्पताल सम्पर्क फोन 0564-93-780 साथै नेपाल सरकारको सामाजिक सुरक्षाको स्वास्थ्य बिमा योजना चितौन आँखा अस्पतालमा उपलब्ध छ।
4: कालिका एफएम 95.2 निरन्तरको साथी।
5: प्रसंगमा अमेरिकालाई अन्तरिक्षमा युद्धको तयारी नगर्न चीनको चेतावनी। तर सुरुमा आजका प्रमुख विश्व समाचार।
6: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। संयुक्त राष्ट्रसंघले यमनमा चर्कदो लडाई बीच त्यहाँबाट मानिसहरू जिबुटीमा ओहिरिनुलाई अनपेक्षित भनेको छ। 5 दिनको अवधिमा रेड सी पार गरेर 2000 भन्दा बढी मानिसहरू जिबुटी पुगेका छन्। जिबुटी स्थित युनिसेफका प्रतिनिधिका अनुसार त्यसरी पुगेका मध्ये आधा जति बालबालिका छन्। बीबीसी संवाददाता रिचर्ड कागोए भन्छन्,
7: Officials on the numbers could rise if fighting continues.
6: यमनका सरकारी फौज र इरान समर्थित हुत्थी लडाकीहरू बीच लडाई जारी रहँदा अझ हजारौं मानिस भागेर जान सक्ने र त्यसले मानवीय संकट झन बढाउने अधिकारीहरूले चेतावनी दिएका छन्। बीबीसी संवाददाता रिचर्ड कागोए, हुथीहरूले यमनको पुरै रेड सी तटमाथि कब्जा गरिसकेका छन्। त्यो सँगै अन्तर्राष्ट्रिय रूपमा रणनीतिक महत्त्वको सामुद्रिक मार्गमा उनीहरूको पकड मजबुत भएको छ। सुनियोजित रूपमा तोडफोड हुन सक्ने अधिकारीहरूको आशंका बीच नेदरल्यान्ड्सको ठूलो हिस्सामा रेल सेवा प्रभावित भएको छ। देशको मध्य र पूर्वी क्षेत्रमा बढी प्रभाव परेको छ। आम्स्टर्डम प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्ने रूट, स्किपोल र युट्रेख सहितका सहरमा पनि रेल सञ्चालन प्रभावित भएको छ। अहिलेसम्म कुनै संदिग्धको पहिचान अथवा उद्देश्यबारे थाहा हुन नसकेको भन्दै अधिकारीहरूले प्रहरी अनुसन्धान भइरहेको बताएका छन्। चीनले उसकी शब्दमा अन्तरिक्षमा युद्धको तयारी रोक्न अमेरिकालाई आग्रह गरेको छ। पृथ्वीको कक्षमा अस्त्र तैनाथ गरेको भनी वासिङटनले पहिलो पटक सार्वजनिक रूपमा स्वीकार गरेपछि बेजिङको प्रतिक्रिया आएको हो। चीन र रुसले भविष्यमा उत्पन्न हुन सक्ने द्वन्द्वमा अमेरिकी स्याटेलाइटहरूमाथि आक्रमण गर्ने र तीनलाई अवरुद्ध पार्ने कार्यक्रम बनाएको भन्दै वरिष्ठ सैनिक नेताहरूले यसअघि नै अन्तरिक्षमा सैन्य क्षमता बढाउने योजना भएको बताएका थिए। तर मंगलबार चिनिया विदेश मन्त्रालयका एक प्रवक्ताले बाह्य अन्तरिक्षमा अस्त्रहरूको होडबाजी विरुद्ध चेतावनी दिँदै अमेरिकालाई त्यहाँ सैन्य क्षमता विस्तार नगर्न आग्रह गरे। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले ऊर्जा पूर्वाधारहरूलाई आक्रमणबाट जोगाउन सक्ने सम्झौताका लागि रुस तयार नरहेको बताएका छन्। सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्ष एक अर्काका ऊर्जा पूर्वाधारहरूमाथि हमला नगर्ने वाचा गरेको दावी गरेका थिए, तर त्यो दावी किएव र मस्को दुवैका निम्ति आश्चर्यको रूपमा आएको छ। युद्ध रोक्न तयार रहेको रुसले देखाए मात्रै आफूहरूले आक्रमण रोक्ने जेलेन्स्कीले बताएका छन्। र बङ्गलादेशको एक विशेष अदालतले 2 वर्ष अघि आन्दोलनका बेला मानवता विरुद्धको अपराध गरेको अभियोगमा तत्कालीन सत्तारूढ दल अवामी लिगका 7 जना वरिष्ठ सदस्यलाई मृत्युदण्डको सजाय सुनाएको छ। विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलनले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गरेको थियो। संयुक्त राष्ट्र संघको अनुमान अनुसार आन्दोलनसँग सम्बन्धित हिंसामा 1400 जनाको मृत्यु भएको थियो। 10 महिना अघि मृत्युदण्डकै सजाय सुनाइएका शेख हसिना र उनका गृहमन्त्री जस्तै यी 7 नेताहरू पनि भागेर भारतमा बसिरहेका छन्। उनीहरूको अनुपस्थितिमा अदालतले फैसला सुनाएको हो। यो बीबीसी नेपाली सेवा हो।
8: साझा पखमा तपाईँलाई स्वागत छ। रसुवाको विनाशकारी बाढीको 3 साता भइसक्दा पनि नेपाल सरकारले केही जलविद्युत सुरुङमा अझै जीवनको आशा राखेर काम गरिरहेकाले खोज तथा उद्धार कार्य जारी राखेको एक अधिकारीले बताएका छन्। भदौ 10 को उक्त विपदमा ज्यान गुमाएका 1300 जना भन्दा धेरैको शव फेला परेको र 5000 भन्दा धेरै अझै सम्पर्कविहीन रहेको पछिल्लो सरकारी विवरण छ। तर वास्तविक मानवीय क्षतिको आकार अझै अस्पष्ट रहेको भन्दै स्थानीय तह मार्फत त्यसको विवरण अद्यावधिक गर्ने काम भइरहेको अधिकारीहरूले बताएका छन्। यसै विषयमा केही बेर अघि हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई सम्पर्क गरी सुरुमा उनलाई खोज तथा उद्धार कहिलेसम्म जारी रहन्छ भनी सोधेका छौँ।
9: हाम्रो केसमा अलिकता यो विषय फरक भएको, बाढीले गर्दाखेरि चाहिँ जुन हाइड्रोको टनेलहरू त्यसमा पनि अब उद्धारको कार्य जारी भएको, टनेलहरू पुरै ब्लक भएको, त्यस्तो अवस्था हुनाले चाहिँ केही दिन अझै चल्छ कि भन्ने हिसाबले हामीले हेरिरहेको छौँ। तर यसमा छलफल चाहिँ जारी रहेको छ र आज 1-2 वटा एकदमै जुन टनेलमा केही आशाका साथ हामीले काम गरिरहेछौँ, त्यसको अवस्था के हुन्छ भनेर पनि हामी हेर्दैछौँ। र सँगसँगै चाहिँ अब अहिलेको धेरै जस्तो ठाउँमा सर्चको काम, ग्राउन्ड सर्च पनि सकिसकेको अवस्था र घर घरमा हुने सर्च पनि लगभग सकिसकेको अवस्था, टनेल सर्च चाहिँ स्टिल ओनगोइङ चलिराखेको अवस्था चाहिँ हो र एकदमै यसमा बन्द गर्ने भन्ने खालको कुनै निर्णय अहिलेसम्म भएको छैन।
10: कति दिन यसलाई अगाडि लान्छौँ होला अथवा कुन आधारमा कुन बिन्दुमा पुगे पछाडि चाहिँ खोजी अभियान सकियो भनेर घोषणा गर्छौँ?
9: टनेलको कार्य जुन नेपाली सेनाले सेनाको नेतृत्वमा भइराखेको छ त्यहाँबाट चाहिँ अब यो कम्प्लिसन भयो भन्ने खालको एउटा हामी उहाँहरूबाट आउने जुन सूचना छ त्यसलाई पनि हामी आधार मान्छौँ। त्यसपछि अन्तर्राष्ट्रिय जुन मान्यताहरू हुन्छ यो सर्च र रेस्क्यूको, खोज र उद्धारको, त्यसलाई पनि चाहिँ हामी एउटा आधार मान्छौँ। त्यसपछि स्थानीय परिस्थितिलाई पनि हामी आधार मानेर अगाडि बढ्ने भन्ने कुरा भएको छ र ठ्याक्कै 1 चाहिँ अहिलेको आजको मितिसम्म चाहिँ यसमा हामीले कुनै कन्क्लुसिभ या कुनै निर्क्योल चाहिँ निकालेको अवस्था चाहिँ होइन। सायद 1-2 दिनमा यसमा हामी काम गर्दैछौँ र थप चाहिँ केही न केही आउँछ होला।
10: जुन अहिले जलविद्युत आयोजनाका भूमिगत विद्युत गृहहरूसम्म पुग्ने प्रयास भइरहेको छ, ती विद्युत गृहमा पुगेर उद्धार कर्मीहरूले त्यहाँ जे भेट्नुहुन्छ त्यस पछाडि चाहिँ यसलाई अन्त्य गर्ने खालको हाम्रो योजना हो?
9: हो, लगभग चाहिँ त्यो लाइनमा सोचिरहेको छौँ।
8: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती, साथी अशोक दाहालसँग कुरा गर्दै। भोटेकोशी त्रिशुली नदीमा आएको बाढीका कारण विस्थापित भएर विभिन्न आश्रयस्थलहरूमा बस्दै आएका धेरैजनाले आफ्नो पुरानो बासस्थान फर्किन सक्ने अवस्था नभएको बताएका छन्। नुवाकोट स्थित हाम्रो साथी शक्तिमाया तामाङले तिनै केही पीडितहरूलाई भेटेकी छन्।
11: विस्थापित भएकाहरू नुवाकोटको विभिन्न 22 होल्डिङ सेन्टरमा बस्दै आएका छन्। बाढी प्रभावितहरूले आफूहरूलाई सरकारले जोखिम रहित स्थानमा स्थानान्तरण गर्न माग गरेका छन्। पहिला घर भएको ठाउँमा अहिले खोलाको बगर रहेको कारण त्यस स्थानमा बस्न नमिल्ने बेदुर नगरपालिका वडा नम्बर 4 का बिन्दा तामाङले बताइन्।
12: त्यहाँ त केही छैन, सब बगा त घरहरू सबै क्षति। अब त्यो तल्लोपट्टि त कहाँनिर घर थियो, पूर्जा कहाँनिर थियो, होइन कसको घर कहाँ थियो भन्ने थाहा छैन, पुरै बगर भा। हामीलाई चाहिँ अब भिर पहिरो नजाने, अब बाढी नआउने, होइन खोलाको छेउमा नहोस्।
11: त्यस्तै अर्का बाढी पीडित कमल भुजेलले अब सरकारले दीर्घकालीन योजना बनाएर पुनस्थापना गर्न जोड गरे। आफूहरूको बस्तीमा अहिले खोला बगिरहेको बताउँदै उनले भने,
13: त्यहाँ त असम्भव जान सकिन्न, सबै घरहरू सबै त्यो उल्ट क्षति गरेको छ, बस्ने ठाउँ छैन, त्यसरी त्यहाँ जान सकिन्न। पहिरो नआउने ठाउँ, बाढी नलाग्ने ठाउँ, स्वास्थ्यहरू त्यो चेक जाँच गर्ने ठाउँ अथवा त्यो रोजगारको लागि त्यो मिल्ने ठाउँ सबै भइदिएन।
11: रसुवा तिरुका बुद्धिमान तामाङ विनाशकारी भूकम्पले विस्थापित भएर रसुवाकै सात विषयमा बस्दै आएकोमा अहिले बाढीले त्यस स्थान पनि बगाउँदा पुनः विस्थापित भएको बताए।
14: अब अहिले खोला देखेपछि हामीलाई तर्सिन्छ, अब पहिरोले पुर्नेपछि, अब पहिरो देखेपछि, भित देखेपछि डर लाग्छ। खोला नआउने ठाउँमा, बाढी नआउने ठाउँमा, पहिरो नआएको ठाउँमा, त्यस्तोमा चाहिँ पक्का ठाउँमा राख्दियो भने चाहिँ हामीलाई राम्रो लाग्छ।
11: बाढी पीडितहरूले सरकारले आफूहरूको सवालमा समयमा नीति तयार गरेर बाढी पहिरोको जोखिम रहित आधारभूत आवश्यकता पूरा हुने स्थानमा पुनस्थापना गर्न माग गरेका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
8: दुई साताभन्दा लामो समयदेखि अवरुद्ध बनेको पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा असोज 1 बिहिबारबाट दुईतर्फी यातायात सञ्चालनमा आउने प्रधानमन्त्री कार्यालयले जनाएको छ। भदौ 10 विनाशकारी रसुवा बाढीको मार खेपेको उक्त सडक भदौ 14 भाँसिएको थियो। पर्सि बिहिबारबाट हलुकादेखि भारी सबै खालका सवारीका साधनहरू सञ्चालनमा ल्याउन लागि अधिकारीहरूले बताएका छन्। खास गरी काठमाडौँ आउजाउका लागि दैनिक 10,000 भन्दा बढी सवारी साधनहरू गुड्ने सो राजमार्ग अवरुद्ध हुँदा संघीय राजधानीको यात्रा र बजार नराम्रो गरी प्रभावित बनेको थियो। यसै विषयमा हामीले सडक विभागका प्रवक्ता शुभराज नेउपानेलाई सम्पर्क गरी सुरुमा उनलाई त्यहाँ अहिले कस्तो खाले बाटो बनेको हो भनी सोधेका छौँ।
15: पृथ्वी हाइवेको कृष्णवीर जुन बिग्रेको थियो करिब 100 त्यसलाई चाहिँ हामीले अलिकति पुरानो ट्र्याक भन्दा माथि उठाएर पहाडपट्टि चाहिँ डबल लेनकै ट्र्याक खोलेका छौँ। अस्तिको दिन हामीले 1-way ट्राफिक टेस्टको लागि ओपन गरेका थियौँ भने अब असोज 1 चाहिँ यसलाई फुल्ली 2-way ओपन गर्ने तयारीमा छौँ। अहिले हाम्रो बाटो भनेको चाहिँ ग्राभल स्ट्यान्डर्डको हुन्छ, भनेको जहाँ हामीले ट्र्याक खनेका छौँ, ट्र्याक खनेको ठाउँमा चाहिँ त्यो पुरानो अप्ठ्यारो नराम्रो किसिमको माटोलाई हटाएर त्यसलाई चाहिँ रिप्लेस गर्ने र त्यो माथि चाहिँ ग्राभल राखेर रोलिङ गरेर अनि भित्तापट्टि चाहिँ फ्रेन्च ड्रेन भन्छ हाम्रो सब सर्फेस ड्रेन त्यो राखेर चाहिँ अहिलेलाई अस्थायी किसिमको चाहिँ ट्र्याक निर्माण गरेका छौँ।
8: अब यो थप पानी पर्दाको अवस्थामा त्यहाँ थिक्न चाहिँ कतिको सक्षम बाटो बनेको छ, किनकि तपाईँहरूले नै पहिला यो पहिरो भएकै ठाउँमा बनाउने कुरालाई चाहिँ एउटा चुनौतीकै रूपमा भनिरहेको अवस्थामा चाहिँ त्यसमा कस्तो मूल्याङ्कन भएको छ? माथिपट्टि चिरा पनि थियो भनिएको थियो, त्यसलाई कसरी हेरिएको छ?
15: अहिलेलाई अब हामी यो मनसुनको चाहिँ अन्तिम फेजमा पनि आइसकेको छ र अहिले अब ठुलो पानी नपरेको अवस्थासम्म चाहिँ अहिलेको बाटोले ठिक छ। अब ठुलो भारी वर्षा भएको अवस्थामा चाहिँ पहिरोहरू आउन सक्छ, तर आएको पहिरोलाई चाहिँ हामी फेरि तुरन्त पन्छाएर यातायात सञ्चालन गर्ने गरी तयारी गरिरहेका छौँ र सँगसँगै हाम्रो केही प्रविधिहरू जस्तै सोइल नेलिङ, एङ्करिङहरू, माइक्रोपाइलहरूको काम पनि प्यारलाई लिने गर्छौँ। अहिले त सुरु गरिसकेका छैनौँ, तर यो यातायात सञ्चालन भइसकेपछि चाहिँ अस्थायी रूपमा केही सामान्य वर्षातबाट चाहिँ क्षति हुन नदिनलाई चाहिँ सामान्य मर्मत सम्हारको काम चाहिँ हामी तुरुन्तै सुरु गर्छौँ र दसैँ पछाडि को फेरि फेरिमा सबै कुरा स्टेबल भइसकेपछि ग्राभेलमाथि चाहिँ हामी अस्थायी किसिमको कालो पत्र पनि गर्ने तयारीमा छौँ।
8: त्यो बाटोको अब दीर्घकालीन समाधान चाहिँ के सोचिएको छ? बर्खापछि तलबाटै वाल उठाउने हो कि जुन भाँसिएको ठाउँमा, या सुरुङका कुराहरू पनि उठेको छन्, वैकल्पिक मार्गका कुराहरू पनि भइरहेको थिए, त्यसबारे के सोचिएको छ?
15: बर्खा पछाडि तलबाट वाल उठाउने काम हुन्छ र एक्जिस्टिङ ट्र्याकलाई त हामी मर्मत गरेर चलाउनै पर्छ, त्यसको त कुनै विकल्प छैन। यो सर्ट टर्म स्ट्राटेजी नै त्यही हो भने अब लङ टर्म स्ट्राटेजीको रूपमा चाहिँ हामीले चाहिँ टनेलको पनि स्टडी सुरु गर्छौँ। सँगसँगै नजिकैबाट कतै त्रिशुलीमा पुल हालेर, दुई ठाउँमा पुल हालेर पारी क्रस गरेर चाहिँ बनाउन सक्ने अवस्था त्यो पनि हेरिरहेछौँ र अर्को इनकेस कृष्णभीरमा पहिरो आइहालेको खण्डमा पारीबाट सञ्चालन गर्न सक्ने गरी अहिले तत्काललाई सडक बोर्ड नेपाल मार्फत चाहिँ 10 बजेट विनियोजन भएको छ, त्यसको सर्ट नोटिसमा चाहिँ टेन्डर प्रोसेसमा गइसकेको छ। कृष्णभीरमा केही कतैबाट ब्लकेज भइहालेको अवस्थामा त्रिशुली पारीबाट पनि जहाँ ट्र्याक थिएन, 1.5 किलोमिटर ट्र्याक थिएन, त्यहाँ ट्र्याक खोल्ने गरी टेन्डर आह्वान भइसकेको छ, त्यो मूल्याङ्कनको चरणमा छ। हामीले अल्टरनेटिभली चाहिँ अहिले बेनीघाटबाट क्रस गरेर फिसलिङ निकाल्ने गरी पारीको ट्र्याकको काम गर्ने काम चाहिँ सुरु नै भइसकेको छ, टेन्डर निस्किसकेको छ भने लङ टर्ममा टनेलको लागि अध्ययन पनि भइरहेछ र स्लोप स्टेबिलाइजेसनको फर्दर मेजर्सहरूको पनि अध्ययनको काम सुरु भयो।
16: अन्तिम अब यो बाटोबाट चाहिँ जुन भारी गाडीहरू छन् त्यो पनि आउन सम्भव हुने खालको बाटो हो यो?
15: अहिलेको लागि काठमाडौँ उपत्यकाको सप्लाई चेन म्यानेजमेन्टमा आवश्यक पर्ने सबै गाडीहरू सञ्चालन गर्ने गरी अहिले हामीले तत्कालीन टेम्पोररी म्यानेजमेन्ट गरेका छौँ।
8: उनी थिए सडक विभागका प्रवक्ता शुभराज नेउपाने। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, चीनले अन्तरिक्षमा युद्धको तयारी नगर्न अमेरिकालाई चेतावनी दिएको छ। वासिङटनले पृथ्वीको कक्षमा आफूले अन्तरिक्ष अस्त्र पठाएको पुष्टि गरेपछि चिनिया प्रतिक्रिया आएको हो। आफूसँग त्यस्तो क्षमता भएको अमेरिकाले पहिलो पटक स्वीकार गरेको हो। बीबीसी विवरणमा आधारित रिपोर्ट गनी अन्सारीबाट।
6: अमेरिकी एयरफोर्सका वरिष्ठ अधिकारी ट्रुई मिङ्कले शत्रुतापूर्ण सैन्य गतिविधिबाट अमेरिकी फौजलाई जोगाउन पृथ्वीको कक्षमा हतियार राख्न आवश्यक भएको तर्क गरेका छन्। एयर स्पेस एन्ड साइबर कन्फरेन्समा सोमबार सम्बोधन गर्दै मिङ्कले अमेरिका बढ्दै गएका खतराहरूसँग जुझ्न तयार रहेको बताए, तर उनले उक्त अस्त्रको क्षमता अथवा त्यसलाई कहिले कक्षामा राखिएको थियो भन्नेबारे विस्तृत जानकारी दिएनन्। चीन र रुसले भविष्यमा उत्पन्न हुन सक्ने द्वन्द्वमा अमेरिकी स्याटेलाइटहरूमाथि आक्रमण गर्ने र तिनलाई अवरुद्ध पार्ने कार्यक्रम बनाएको भन्दै वरिष्ठ सैन्य अधिकारीहरूले यसअघि नै अन्तरिक्षमा सैन्य क्षमता बढाउने आफ्नो योजना भएको बताएका थिए। तर मङ्गलबार चिनिया विदेश मन्त्रालयका एक प्रवक्ताले बाह्य अन्तरिक्षमा अस्त्रहरूको होडबाजी विरुद्ध चेतावनी दिँदै अमेरिकालाई त्यहाँ सैन्य क्षमता विस्तार रोक्न आग्रह गरेका छन्।
8: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साझापख यही सकिन्छ। अब भोलि बेलुकी 9:45 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: कालिका एफएम 95.2 निरन्तरको साथी स्टुडियो टाइम चेक
1: यो समय
2: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली भरतपुर 9 केन्द्रीय बस पार्क चितवन।
3: उच्च शिक्षा अध्ययनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, आइएलटिएस, पिटी, कोरियन, अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा, सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेस प्राली भरतपुर ओरालो नारायणगढ।
4: यति बेला रातको 9 बजेको छ। It's 9 p.m.

0: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम चन्द्रकुमारी लामिछाने, म हर्कापुर 12 हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने। अनि नानीले वैदिकमा जाऊँ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गऱ्यौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गयौँ। अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो।
2: सुमाया सुधार तितन माडी मरे, त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे, त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको कि। यहाँबाट झस्कानी र नि पटाउने गल्ने, अनि भतते पोल्ने, दुख्ने बेसी पटाउने, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान पनि दिनुभयो, त्यो गर्दा गर्दै अनि त्यतिकै हिँड्न सक्नु भएको।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
3: बारम्बार पेट दुख्ने वा कलेजोको समस्याले हैरान हुनुहुन्छ?
4: अब उपचारको लागि विदेश जानै पर्दैन।
3: पेट, कलेजो तथा पाचन रोगको विश्व स्तरीय उपचार अब नेपालमै।
4: उन्नत प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक र भरपर्दो उपचार सेवा।
5: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, लगनखेल, ललितपुर।
3: सम्पर्क फोन वा व्हाट्सएप नम्बर 97651979777।
4: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, पेट्रो कलेजको भरोसा योग्य उपचार गन्तव्य।
6: 95.2 कालिका एफएम, हृदयको स्पन्दन।
7: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौँ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनु भयो, तर पनि रोग 20 को 19 भएन।
8: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
7: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
8: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
9: पहिला मलाई विश्वास लाग्दैन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ। मलाई बाबाले जान्छु भन्दैन, खै मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भनी सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
10: बिनिसरा मसरङ्गी गाइडकोट भन्नुभयो, सीताजी हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हातखुट्टा जम्मै बगुडिने के, सबै खुट्टा नचल्ने, पुरै कामने। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार, रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो। डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। के हो त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
2: श्री बाबा म बेसरी खुसी। म त अहिले
10: अब त म त बचेँ भने छ नि। म
2: सुमाया सुधारे रामराजीपुर कल्याणपुर भन्छ न तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे, त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइ गएको कि। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतातै पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यही हिँड्न नहुने, यहाँ बसी यहाँबाट त्यहीँ बहनी, त्यहाँबाट त्यहीँ बहनी, त्यहाँबाट त्यहाँ बहनी हुन्थे। लाउने दबाई पनि खाने दबाई पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिको हिँड्न सक्नु भएको।
7: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली, जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951174, मोबाइल 98550509934।
11: ओहो काका, म त हजुरको खुट्टा भाँचेको छ भने थाहा पाएर भेट्न हिँडेको। हजुर त निको भएर पनि मर्निङ वाक गर्न लागिसक्नु भएछ त।
12: नारायणी सामुदायिक हस्पिटल भएपछि के चिन्ता, त्यहाँ त 24 घन्टा दुर्घटनाबाट भएका घाइतेहरूलाई सेवा प्रदान गरिने ट्रमा सेन्टरको व्यवस्था छ, अनि अत्याधुनिक मेसिनबाट जाँच गरी वरिष्ठ डाक्टरहरूले उपचार गरेपछि त हात खुट्टा भाँचिएको, टाउको फुटेको, नसा च्यापिएको, ढाड भाँचिएको जस्ता समस्याहरूको तुरुन्तै सफल उपचार हुँदो रहेछ।
11: त्यही त काका, पोहोर साल मेरो ढाड भाँचिँदा पनि नारायणी सामुदायिकमै गएर उपचार गरेको, अहिले त पहिलेको जस्तै भइसक्यो।
13: सुविधा सम्पन्न भवन, स्वच्छ सफा कोठा, डाक्टर तथा नर्सहरूद्वारा परिवारको सदस्यले जस्तै नियमित हेरविचार गरिने
14: नारायणी सामुदायिक हस्पिटल भरतपुर चितवन।
15: फोन 0956-493-817, 493-211 र मोबाइल 98-442-0961।
16: शुभ दिनलाई बनाउनुहोस् झनै यादगार, जहाँ खुशी र आतिथ्यता मिसिन्छन् एकै ठाउँमा।
15: CMT होटल, जहाँ प्रेमको उत्सवलाई मिल्छ लग्जरी टच, अत्याधुनिक हल, ओपन किचन, VIP वेटिङ रूम, स्वच्छ र स्वादिष्ट घरको जस्तै खाना, लग्जरी रूम, स्विमिङ पुल, गार्डन, पार्टी एरिया, पर्याप्त पार्किङ, सबै सुविधा एकै ठाउँमा।
16: प्रोफेसनल टिमबाट तपाईँहरूको उत्कृष्ट सेवाको लागि
15: CMT होटल हाकिम चौक, फोन नम्बर 0956-493-403 र मोबाइल 98550-74-933।
17: सबैले एकपटक यता सुन्नुहोस् त, छातीमा भारीपन वा दबावको अनुभूति हुनु, सास फेर्न गाह्रो हुनु, अचानक चिडचिड पसिना आउनु, चक्कर आउनु वा थकान महसुस हुनु, स्वास्थ्य अचानक बिग्री बान्ता हुनु, अचानक कम वा उच्च रक्तचाप हुनु लगायतका लक्षणहरू हृदयघातका हुन सक्छन्। तपाईँ वा तपाईँका नजिकका कसैलाई यस्ता समस्या देखिएको छ भने तुरुन्त भरतपुर दूरसञ्चार रोडमा रहेको चितवन मुटु अस्पतालमा आएर समयमा नै उपचार गराई
18: वरिष्ठ मुटुरोग विशेषज्ञहरूबाट बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म ओपिडी सेवा, अत्याधुनिक प्रविधिको साथमा 24 घन्टा आकस्मिक सेवा सहित अत्याधुनिक क्याथल्याब, फिलिप्स, एजुरियन जडान, एन्जियोग्राफी, एन्जियोप्लास्टियो, अस्थायी तथा स्थायी पेजमेकर जडान साथै पेजमेकर ब्याट्री फेर्ने सेवा लगायत सेवाहरू, इन्टरभेसनल रेडियोलोजी पेरिफेरल, ETBD र ESE लगायतका सेवाहरू उपलब्ध गराई मुटुरोग सम्बन्धी विभिन्न जाँचहरू गरी उपचार भइरहेको जानकारी गराउँदछौ।
17: स्वस्थ मुटु स्वस्थ जीवन हाम्रो चाहना, चितवन मुटु अस्पताल प्राली, दूरसञ्चार रोड भरतपुर 10 चितवन, फोन 0556-598-340, 598-1140।
19: 100% शुद्धता, निष्पक्षता, आकर्षक डिजाइन, घर गहना खरिदमा आईडीको व्यवस्था। यस ज्वेलर्सको अपार सफलता पछि ग्राहकहरूको मागलाई मध्यनजर गर्दै शहीद चोक नारायणगढमा अभि ज्वेलर्स सुन चाँदी पसल। प्रोप्राइटर विवेक पन्थी कान्छा, मोबाइल 98450-23503 र 98118-67513। पुनश्च हामी कहाँ राशि अनुसारका पत्थर पाइनुका साथै अर्डर अनुसारका गरगहनाहरू पनि तयार पारिन्छ।
20: ग्लोबल करियर को शुरुआत होटल र आईटी संग सीप शिक्षा र संभावना को संगम आरंभ कलेज,
21: जहां अनुभवी शिक्षक को मार्गदर्शन में प्रयोगात्मक र व्यवहारिक शिक्षा प्रणाली संगे आधुनिक प्रविधि संग सीक्ने अवसर मिल्छ।
20: त्रिभुवन विश्वविद्यालय बाट सम्बन्धन प्राप्त बैचलर इन इन्फर्मेशन टेक्नोलॉजी मैनेजमेंट BIT र बैचलर अफ होटल मैनेजमेंट BHM विषय में सीमित सीट में भर्ना खुले हुँदा सीट सुरक्षित गर्नुहोस्।
21: आरंभ कॉलेज जहां सेवा कला र सूचना प्रविधि संगे फस्टाउँछ नवीनतम नेपाल कला।
20: भर्ना एवं अन्य जानकारी का लागि आरंभ कलेज भरतपुर 11 नहर चोक बाईपास रोड, संपर्क नंबर 0556-13-664, मोबाइल 98550-33664 र 98550-33559।
6: 95.2 कालिका FM, हृदयको स्पन्दन।

0: कालिका एफएम 95.2 निरन्तरको साथी।
1: ल फेरि के भो, बीच बाटोमै गाडी बन्द भयो।
2: होइन ए साथी, यहाँ किन रोकिएको हो, के भयो गाडीमा?
1: के हुनु साथी, गाडी किन्दा त हेर्दा राम्रो, फिचर पनि धेरै थियो, तर अहिले बेला बेलामा नयाँ समस्या आउँछ क्या, एक पछि अर्को टेक्निकल समस्याले हैरान भएको।
2: त्यही भएर त गाडी किन्दा लुक्स र फिचर मात्र हेरेर हुँदैन नि, दिगो गाडी, भरपर्दो ब्रान्ड, पार्ट सजिलै पाइने र सर्भिसको पहुँच राम्रो भएको गाडी रोज्नु पर्छ नि साथी।
1: त्यसो भए तिमीले कुन गाडी चलाउँछौ त साथी?
2: टाटा, भारतमै लामो समयदेखि विश्वास कमाएको ब्रान्ड, बलियो, भरपर्दो र आवश्यक स्पेयर पार्ट्स तथा सर्भिसको सहज पहुँच, दैनिक प्रयोगका लागि व्यवहारिक छनौट।
1: ल मैले पनि अब गाडी बेचेर टाटा नै लिने विचार गरे। कहाँ पाइन्छ हो टाटाको गाडी साथी?
2: सजिलो छ नि, सफल मोटर्समा जाऊ न, भरतपुर एयरपोर्ट गेटको ठिक अगाडि र कावसती शाखा थकाली चोकमा।
1: सम्पर्क नम्बर
2: ल अहिले नै टिपिहाल, 98015 64 661, 98013 07 495 र 98013 07 492।
3: गाडी रोज्दा देखावटी र फिचर मात्र होइन, भरपर्दोपन, टिकाउपन र सहज सेवा पनि रोज्नुहोस्। सफल मोटर्स, भरतपुर एयरपोर्ट गेट अगाडि र कावासुती थकाली चोक।
4: रंग बहार, रंग बहार।
5: बर्जर सँगै उपहार उपहार, बम्परमा यामाहा रेजियर।
4: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
5: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
4: बर्जर पेन्स।
6: गर्मीको मौसम पनि छ, हाम्रो स्कुलको अतिरिक्त क्रियाकलाप अन्तर्गत स्विमिङ खेल्न हाम्रा विद्यार्थीहरूलाई कहाँ लैजाने हो?
7: अन्तत लैजाने कुरै भएन नि, डल्फिन फन पार्क एन्ड रिसोर्ट भरतपुर नौ शरदपुरमा लैजाने हो। त्यहाँ स्कुल, कलेज अनि मोन्टेसोरीका विद्यार्थीहरूको लागि पौडी टिकटमा फ्री खाजाको सुविधा पनि छ, अनि बच्चाहरू र ठुला मान्छेको लागि छुट्टा छुट्टै सुरक्षित स्विमिङ पुल पनि छ, आकर्षक बगैँचा र खेल सामग्रीहरू पनि छन्। बच्चाहरू त्यहाँ गएपछि त एकदमै रमाउँछ।
8: मज्जाको स्वादिष्ट परिकार, विवाह पार्टी र इभेन्ट्सका लागि विशेष पार्टी हल, आकर्षक नाइट लाइटनिङ गार्डन, निशुल्क प्रवेश अनि ग्रुपमा आउनेलाई विशेष छुट।
7: डल्फिन फन पार्क एन्ड रिसोर्ट, जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ।
8: स्टेप बाई स्टेप स्कुल अगाडि, भरतपुर नौ शरदपुर। फोन 0564909003 र 98550 65903।

0: कालिका एफएम 95.2
1: होइन दाइ, घर बनाउँदै हुनुहुन्छ अनि झ्याल ढोकाको बारेमा चाहिँ के सोच्नु भएको छ नि?
2: सबैतिर बुझेर मनकामना युपिभिसी का झ्याल ढोका नै राख्ने निर्णय गरे भाइ मैले त।
1: मनकामना युपिभिसी का झ्याल ढोका
2: हो भाइ, अन्य भन्दा सस्तोमा तुर्किस टेक्नोलोजीमा बनेका गुणस्तरीय युपिभिसी साथै एसपी बोर्ड फिटिङ, ग्लेजिङ पार्टिसन, स्टिल रेलिङ, टफन्ड ग्लास तथा रेलिङ फिटिङ, अल्मुनियम ग्लेजिङ पार्टिसन आदि सबै एकै ठाउँमा पाएपछि धाया बाया लागिन म त।
3: घाम पानी र आगोले केही नहुने, किरा धमिरा खिया नलाग्ने, बाङ्गो टिङ्गो र त्रिपत नहुने, रङ रोकन गर्नै नपर्ने, तापक्रम मैत्री, हेर्दा आकर्षक, मनोकामना युपिभिसी का झ्याल ढोका पार्टिसन र छानो नै प्रयोग गरी वर्षौं वर्ष झोक्क हुनुहोस्।
4: अब युपिभिसी होइन मनोकामना युपिभिसी भन्नुहोस्।
5: सम्पर्क मनकामना युपिभिसी झ्याल ढोका संसार भरतपुर 9 आस्था चोक, मोबाइल 98550 80618, 98550 58987।
6: शुभ दिनलाई बनाउनुहोस् झनै यादगार, जहाँ खुशी र आतिथ्यता मिसिन्छन् एकै ठाउँमा।
7: CMT होटल, जहाँ प्रेमको सबलाई मिल्छ लग्जरी टच, अत्याधुनिक हल, ओपन किचन, VIP वेटिङ रूम, स्वच्छ र स्वादिष्ट घरको जस्तै खाना, लग्जरी रूम, स्विमिङ पुल, गार्डन, पार्टी एरिया, पर्याप्त पार्किङ, सबै सुविधा एकै ठाउँमा।
6: प्रोफेसनल टिमबाट तपाईँहरूको उत्कृष्ट सेवाको लागि
7: CMT होटल हाकिम चौक, फोन नम्बर 0556904003 र मोबाइल 98550 74933।
8: प्लस टू पनि सकियो, अब हामी के गर्ने साथी?
9: भरतपुर ओह्रालोमा रहेको सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेसबाट विदेशमा गएर उच्च शिक्षा अध्ययन सँगै कमाई पनि गर्ने।
8: कसरी?
9: उच्च शिक्षा अध्ययनको लागि विद्यार्थी भिजामा जापान, अस्ट्रेलिया, युके, युएस

0: डकुमेन्टेसन एवं तालिम सबै उपलब्ध गराउँछ।
1: सेन्ट्रल लेक किन
2: ल सुन, आफ्नै सुविधा सम्पन्न भवन, जापान र लन्डनका प्रोफेसरबाट गेस्ट क्लास, बेस्ट टिचर, ल्याब, लाइब्रेरी लगायत आवश्यक सम्पूर्ण सामग्री, यातायातको सुविधा एवं सशुल्क होस्टेलको व्यवस्था सबै छ। त्यति मात्रै हो र स्वदेशमा नै अध्ययन गर्ने विद्यार्थीहरूको लागि त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त ब्याचलर इन होटल म्यानेजमेन्ट BHM, ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BITM र BBS मा भर्ना खुला गरिएको छ। अझ CTVT को होटल तथा विभिन्न प्राविधिक तालिमको व्यवस्था पनि छ।
1: सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेस प्राली,
2: भरतपुर ओरालो, सेन्ट्रल कलेज बिल्डिङ, फोन 0656942073, टोल फ्री नम्बर 18105000273।
3: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम चन्द्रकुमारी लामिछाने, म हर्कापुर 12 हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरूको औषधि खायो फेरि सन्चो नहुने, अनि नानीले वैदिकमा जाऊँ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गरौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गएँ, अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो।
5: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98555950934।
6: पाल्स, फिसर, फिस्टुला र पेटोका बिरामीहरूलाई विशेष जानकारी, यही आश्विन 3 शनिबारका दिन काठमाडौँका वरिष्ठ आयुर्वेद विशेषज्ञ डाक्टर दुर्गा आयुर्वेद औषधालय पोखरा बसपाग नारायणगढमा आउँदै हुनुहुन्छ। नयाँ तथा पुरानो पाल्स, दिशाघर दुख्ने, पोल्ने, दिशाघरबाट रगत बग्ने, दिशाघरमा मासु पलाएको, दिशाघर चिलाउने, पटक पटक दोहोरिरहने पाल्स, फिसर, फिस्टुलाका साथै कब्जियत, गानुगोला, ग्यास्ट्रिक, मधुमेह, पत्थरी, प्रोस्टेट बढेको, युरिक एसिड, बाथ व्याधि एवं स्त्री प्रसूति तथा यौन सम्बन्धी समस्या भएका बिरामीहरूले उपचारको लागि सम्पर्क गर्नुहुन जानकारी गराउँदछौ। पाइल्स एवं फिस्टुला रोगको उपचार औषधि तथा छारसूत्र विधिबाट गरिन्छ। नाम दर्ता फोनबाट पनि गर्न सकिनेछ, साथै अन्य दिन निशुल्क बिरामी जाँच तथा परामर्श सेवा उपलब्ध छ। सम्पर्क दुर्गा आयुर्वेद औषधालय पोखरा बसपाक नारायणगढ चितवन, फोन 0656126070।
7: मेरो शिरको टोपी सगरमाथा सधैँ हाँसिरहोस्, म मरे पनि मेरो देश सधैँ सधैँ

0: कालिका एफएम 95.2 निरन्तरको साथी।
1: डीएमएमसीएच स्तरका विशेषज्ञबाट सेवा प्रदान गरिने समिट हेल्थकेयर हस्पिटल प्राली अन्तर्राष्ट्रिय स्तरको प्रोटोकल सहित हजुरहरूको सेवामा भरतपुर नौको पहिलो र एक मात्र अस्पताल समिट हेल्थकेयर हस्पिटल प्राली भरतपुर नौ केन्द्रीय बस पार्क चितवन। फोन 056-595-264।

0: 45 वर्षदेखि रङहरूमा खुसी सजाउ पशुपति पेन्ट्स खुसीका रङहरू
1: रङ बहार रङ बहार
2: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
1: बर्जर पेन्ट्सले घर रङ्गाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि
3: घर रङ्गाऊ खुसी बनाऊ उपहार जित्ने अवसर पाऊ
1: बर्जर पेन्ट्स
4: FM, हृदयको स्पन्दन

0: हालिका एफएम 95.2
1: ब्रह्मा मुरारी त्रिपुरान्तकारी भानु शशी भूमि सुतो बुधश्च गुरुश्च शुक्र शनि राहु केतवा सर्वे ग्रह शान्ति करा भवन्तु।
2: अब हाम्रै नगरी भरतपुरमा चिना हेर्ने बनाउने भूत वर्तमान र भविष्यको सम्पूर्ण जानकारी गृह वास्तु वैवाहिक सम्बन्ध शिक्षा रोजगार वैदेशिक यात्रा सम्पूर्ण ग्रहहरूको शुभाशु प्रभाव शास्त्र सम्बत गणितलाई आधार माने सम्पूर्ण ज्योतिषका सेवाहरू कम्प्युटर माध्यमबाट 5 मिनटमै चिना बनाइन्छ। राष्ट्रिय अन्तर्राष्ट्रिय ज्योतिष सेवा पदकबाट सम्मानित 20 वर्षको ज्योतिषीय अनुभव प्राप्त गुरु गोविन्द प्रसाद शास्त्री। मोबाइल 98459656963 र 98476648656। भरतपुर 5 नारायणपुर समी चोक।
3: ए बुहारी कता छौ? एक गिलास दुध ल्याऊ त।
4: सानु मलाई दही है।
5: मलाई चाहिँ घिउ दिनुहोस् है।
3: हुन्छ हुन्छ, यो सबको लागि त भवानी दिदी छँदैछ नि।
6: अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित तथा उत्पादित दुध दही घिउ पनिर चीज छुर्पी एवं अन्य दुग्धजन्य पदार्थ खोजी प्रयोग गर्ने गरौँ।
7: साथै मन हरर र हुने खाँदा मिठो जीव शीतल बनाउने भवानीको म्याङ्गो र भेनिला लस्सी स्वाद अनि शक्तिको बेजोड मिश्रण भवानी डेरीको उत्कृष्ट उत्पादन शाखाहरू भरतपुर 10 दिपेन्द्र चोक, भरतपुर 7 गौतम चोक, भरतपुर 11 विशाल चोक र हाई स्कुल रोड टाढी लगायत सम्पूर्ण बजारमा उपलब्ध छ।
8: Introducing Caro TV Nepal, Nepal's largest HD IPTV service provider. We are proud to offer over 200 plus channels with our high-speed internet starting at 200 Mbps. We are providing set-top box and 5 GHz dual-band ONU free of cost. Call 980-123-2388. Experience the best with Caro TV Nepal.
9: Studio time check.
10: यो समय
11: जोर्नी पुनर्स्थापनमा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली, भरतपुर 9 केन्द्रीय बस पार्क चितवन।
12: उच्च शिक्षा अध्ययनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, ISPT, कोरियन, अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली, भरतपुर ओह्रालो, नारायणगढ।
13: यति बेला रातको 10 बजेको छ। It's 10 p.m.

0: यस कालिका हाइलाइट्सको साथमा
1: ल्यान्डमार्क होटल एन्ड रिसोर्ट काठमाडौँ पोखरा बागमा र सौराहा भैरहवा भरतपुर अनि भुवनचार देवघाटमा पनि
2: सबैलाई मन पर्ने यम्मी यम्मी पञ्चमी अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय डेरी उत्पादन प्रोडक्ट अफ डेलिस डेरीज
3: डल्फिन फन पार्क एन्ड रिसोर्ट जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ
4: स्टेप बाई स्टेप स्कुल अगाडि भरतपुर 9 शरदपुर फोन 0556909003 र 98550653903
5: आजको जमानाको भरपर्दो पाई

जलवायु परिवर्तनको जोखिम न्यूनीकरणमा विश्वव्यापी सहयोग र सहकार्यको लागि आह्वान गर्ने प्रधानमन्त्री शाहको भनाई। सरुवा भएका कर्मचारीलाई रवाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलब असुल्ने सरकारको निर्णय। भाषिएको कृष्णभेर सडकमा नयाँ ट्र्याक खोल्ने काम सकियो। असोज 1 गतेदेखि यातायात सञ्चालनको तयारी। असोजमा 20 गतेभित्रै सञ्चालनमा ल्याउने गरी बाढीले क्षतिग्रस्त 12 झोलुङ्गे पुलको मर्मत सुरु। इरान विरुद्धको सैन्य अभियानका कारण अमेरिकी रणनीतिक हतियार भण्डारमा कमी। ठूलो परिमाणमा हतियार उत्पादन गरिरहेको ट्रम्पको दावी। दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र। र दिपेन्द्र सिंह ऐरीको कप्तानीमा एसियन गेम्स खेल्ने टोली घोषणा। चौबिसै घण्टा समाचार प्रसारण गर्ने मोबसलको पहिलो रेडियो कालिका एफएम 95.2 र इन्टरनेट अनलाइनको www.kalikanews.com संसारभरकै साथ प्रसारण भइरहेको राति 10 बजेको कालिका हाइलाइट्समा किरण राणा मगरको नमस्कार। प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सृजित जोखिम तथा विपद न्यूनीकरण र व्यवस्थापनको पक्षमा विश्वव्यापी सहयोग र सहकार्यको लागि आह्वान गर्ने बताउनु भएको छ। प्रधानमन्त्री शाहले मुस्ताङमा आयोजित घर पोसङ जलवायु सम्मेलनको क्रममा पठाउनु भएको शुभकामना सन्देशमा जलवायु परिवर्तनबाट हुने असरको न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी विषय विश्व समुदायको साझा जिम्मेवारी रहेकाले समाधानका लागि विश्वको ध्यान आकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाका सभापति रवि लामी छानेले भोलि सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनैतिक संयन्त्र गठन गर्नका लागि सर्वदलीय बैठक बोलाइएको राष्ट्रपालले जनाएको छ। राष्ट्रसभाका प्रवक्ता जगदेश खरेलका अनुसार बैठक बिहान 11 बजे राष्ट्रसभा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ। बैठकमा शीर्ष नेतृत्व सहभागी हुने राष्ट्रसभाको भनाइ रहेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन सबै मन्त्रालय आयोग सचिवालय 7 वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र पालिकालाई आग्रह गरेको छ। मन्त्रालयले सरुवा भएका कर्मचारीलाई विभिन्न बाहनामा साब्विक कार्यालयमा राखेर कामकाज गराउने तथा सरुवा भइसकेपछि पनि रमाना नदी पुरानै कार्यालयबाट तलब भत्ता भुक्तानी गर्ने प्रवृत्ति देखिएपछि सम्बन्धित सबै निकायलाई यस्तो आग्रह गरेको हो। एसियाली विधायकी संस्थाहरूको परिषद काउन्सिल अफ एसियन लेजिस्लेटिभ इन्स्टिच्युसन्स क्यालीको सदस्यता प्राप्त गर्ने प्रस्ताव नेपालको संसदबाट अनुमोदन भएको छ। प्रतिनिधि सभाको आज बसेको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले क्यालीको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मेलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो, जसलाई सभाले सर्वसम्मतिले अनुमोदन गरेको हो। यो प्रस्ताव मन्त्री गौतमले यही भदौ 17 गते प्रतिनिधि सभामा दर्ता गराउनु भएको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद ताहिर अली भाटले साताको एक दिन आइतबार दिँदै आएको विधा खारेज गर्न माग गर्नु भएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्नुहुँदै सांसद भाटले आइतबारको विधाले सार्वजनिक सेवा प्रभावमा असर परेको भन्दै यस्तो माग गर्नु भएको हो। सांसद भाटले आइतबारको विधा आवश्यक नभएको जिकिर गर्दै यसलाई कटौती गरेर पहिलाकै व्यवस्था शुक्रबार आधा र शनिबार पूर्ण विधा कायम गर्न आग्रह गर्नुभएको छ। पूर्व प्रधानमन्त्री एवं नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले अब आफूलाई कुनै पद वा जिम्मेवारीको लोभ नभएको बताउनु भएको छ। कंग्रेसका संस्थापन इतर पक्षले छुट्टा छुट्टै महाधिवेशन गर्ने तयारी गरिरहेको बेला साझा व्यक्तिको रूपमा देउवालाई अघि सारेर महाधिवेशन गर्नुपर्ने केही नेताले बताइरहेको बेला देउवाको यस्तो अभिव्यक्ति आएको हो। मंगलबार 7 बुधे अपील जारी गर्दै देउवाले अब कुनै पदको लालसा नभएको पनि प्रष्ट पार्नु भएको छ। यससँगै उहाँले कंग्रेसको 14 महाधिवेशनबाट निर्वाचित सभापति भएका नाताले 15 महाधिवेशन गर्नु आफ्नो कर्तव्य भएको पनि उल्लेख गर्नु भएको छ। सरकारले भारतबाट दैनिक 160 बुलेट ग्यास आयात गर्ने भएको छ। अहिले भएको अभाव टार्नका लागि ग्यासको आयात बढाउन लागि उद्योग मन्त्री दीपक शाहले बताउनु भएको छ। यसअघि दैनिक करिब 100 बुलेट ग्यास आयात हुने भनिए पनि भारतबाट औसत 90-95 बुलेट मात्रै नेपाल आइरहेको छ। त्यसमाथि कृष्णभीरमा गएको पहिरोका कारण राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउन नसक्दा ग्यास आपूर्ति थप प्रभावित बनेको थियो। हाल मकवानपुर चितवन नलप्रासी 12 र पर्सामा बुलेटबाट ग्यास रिफिल गरी सिलिण्डरहरू काठमाडौँ लैजाने व्यवस्था मिलाइएको छ।
सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीले क्षतिग्रस्त 12 झोलिङ्गे पुलको मरमत कार्य शुरू गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार क्षति भएका मध्ये 12 झोलिङ्गे पुलहरूको मरमत कार्य शुरू भइसकेको छ। मरमत शुरू भएकामा धादिङको कालिका स्थान, मालिङ्गा मजुवाटार, दोभान महादेवा मास्टार, चिरौदी खोला, शीतल बजार क्युरेनीटार र बैलखु भुतिया झोलिङ्गे पुल रहेका छन्। यसै गरी नुवाकोट र धादिङ जोड्ने क्युरेनी गहते, पिपलटार, झाग्राम, कोतपु, कल्लेरी, फोस्रेटार र फिलिङ झोलिङ्गे पुल तथा गोर्खा र धादिङ जोड्ने बाँदरे झोलिङ्गे पुलको पनि मर्मत शुरू भइसकेको बताइएको छ। यी पुलहरू असोज 20 सञ्चालनमा आउने गरी मर्मत कार्य तीव्र रूपमा भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। यस्तै मर्मत नै हुन नसक्ने गरी क्षति भएका 33 झोलिङ्गे पुलको पनि पुननिर्माणको लागि भदौ 17 बोलपत्र आह्वान भइसकेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। नागडुङ्गा मुगलिन सड़क खण्ड अन्तर्गत धादिङको कृष्णवीर नयाँ ट्र्याक खोल्ने काम सम्पन्न भएको छ। त्रिशुली नदीले कटान गरेर सड़क भाँसिएको ठाउँमा केही माथिबाट नयाँ ट्र्याक खोल्ने काम सकिएको र कृष्णवीर खण्डमा बिहिबारदेखि दुईतर्फे गाडी चलाउन सड़क विभागले जनाएको छ। आइतबारदेखि केही गाडी सञ्चालन भइरहेकोमा बिहिबार बिहानदेखि भनी पूर्ण रूपमा सड़क सञ्चालन गर्ने तयारी सड़क विभागको रहेको छ। बाढ़ी र पहिरोका कारण क्षति पुगेको कृष्णवीरमा विज्ञहरूको प्राविधिक अध्ययनपछि 250 लामो नयाँ ट्र्याक बनाइएको हो। अहिले सड़कमा ग्राभेल गर्ने, नाली निर्माण गर्ने र सुरक्षाका लागि बत्ती तथा ट्राफिक संकेत राख्ने काम भइरहेको छ। सम्भावित पहिरो हटाउन उपकरणहरू तयारी अवस्थामा राखिनुका साथै वैकल्पिक मार्गको रूपमा बेनीघाट फेस्लिङ खण्डमा पनि काम अघि बढाइएको छ। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 2 सुकौरामा यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा 4 ज्यान गएको छ भने अन्य 4 घाइते भएका छन्। काठमाडौँबाट हेटवडा भीमफेदी कुलेखानी फाकिल सड़क खण्ड हुँदै बिरगंजतर्फ गुडिरहेको मधेस प्रदेश 03001J0720 नम्बरको माइक्रो आज दिउँसो सड़कबाट झण्डै 1000 तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा 4 पुरुषको घटनास्थलमै ज्यान गएको हो। ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन। यस्तै दुर्घटनामा घाइते भएका 2 पुरुष र 1 महिलालाई उपचारका लागि काठमाडौँ पठाइएको छ। अर्कै 1 महिलालाई हेटवडा पठाइएको छ। माइक्रो बसमा चालक सहित 8 रहेका थिए। अब पालो जनताको मतको

जनताको मतमा हाम्रो प्रश्न छ, बाढ़ी प्रभावित क्षेत्रमा पुननिर्माणको लागि बजेट अभाव हुन नदिने प्रधानमन्त्री बालेन शाहको प्रतिबद्धता तपाईलाई कस्तो लाग्यो? यो प्रश्नमा आफ्नो मत व्यक्त गर्न कालिका एफएमका आधिकारिक फेसबुक पेजमा राखिएको स्टाटसमा कमेन्ट गर्न सक्नुहुनेछ भने ट्विटर, व्हाट्सएप र फाइबरबाट लिखित प्रतिक्रिया जनाउन सक्नुहुनेछ। यसै प्रश्नमा आफ्नो आवाज सहितको प्रतिक्रिया राख्न 0656 170 158 सम्पर्क गर्न सक्नुहुनेछ। तपाईँहरूको उत्कृष्ट प्रतिक्रिया प्रत्येक दिन राति 8 बजेको कालिका न्यूज एक्सप्रेस र बिहान 10 बजेको कालिका हाइलाइट्समा प्रसारण गरिनेछ। अवज्ञात राष्ट्रिय समाचार, अमेरिकी वातावरण संरक्षण निकायले कोइला र प्राकृतिक ग्यासबाट सञ्चालन हुने विद्युत गृहबाट निस्कने पृथ्वीको तापक्रम बढाउने हरित गृह ग्यास उत्सर्जन नियन्त्रण गर्ने नियम खारेज गरेको छ। हिजो घोषणा गरिएको निर्णयले पूर्व राष्ट्रपति जो बाइडेन र बराक ओबामाको कार्यकालमा अघि बढाइएको जलवायु परिवर्तन नियन्त्रण सम्बन्धी नीतिबाट ठूलो परिवर्तन भएको देखाएको समाचार संस्था एपीले जनाएको छ। अमेरिकी वातावरण संरक्षण निकायका अधिकारीहरूका अनुसार यसअघि लागू गरिएका नियमका कारण विद्युत कम्पनीहरूले पुराना वा धेरै प्रदूषण गर्ने विद्युत गृह बन्द गर्नुपर्ने वा उत्सर्जन घटाउने महँगा प्रविधि जडान गर्नुपर्ने अवस्था आउन सक्ने बताइएको छ। यस्तै उता पश्चिम जर्मनीमा डच सीमा नजिकै विमान दुर्घटना हुँदा 3 डच नागरिकको मृत्यु भएको डच विदेश मन्त्रालयले पुष्टि गरेको छ। मन्त्रालयले डच सार्वजनिक प्रसारणकर्ता एनओएसलाई पीड़ितहरू 57 र 58 वर्षका 2 पुरूष र 1 23 वर्षीय महिला रहेको बताएको छ। विमानले पश्चिम मध्य नेदरल्याण्डको हेलबम सङ्घको सानो एयरफिल्डबाट स्थानीय समयअनुसार बिहान लगभग 10:25 जर्मनीको उत्तर इराइफ वेस्टफेलिया राज्यको एर्केलेन्स जिल्लाको ग्वाड्रेट नजिकै राडरबाट सम्पर्क भएको लगभग केही समयपछि 11:18 दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो। अब खेल समाचार। एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले मंगलबार दिपेन्द्र सिंह ऐरीको कप्तानीमा 15-सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा कप्तान ऐरी सहित कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, आरिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, लोकेश बम, सन्दीप लामिछाने, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राज वंशी र शेर मल्ल रहेका छन्। एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतियोगिता सेप्टेम्बर 17 अक्टोबर 3 जापानको आइची नागोयामा हुँदैछ। राति 10 बजेको कालिका हाइलाइट्स अन्त्यमा अहिले प्रसारित प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। जलवायु परिवर्तनको जोखिम न्यूनीकरणमा विश्वव्यापी सहयोग र सहकार्यको लागि आह्वान गर्ने प्रधानमन्त्री शाहको भनाई। सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलब वसुल्ने सरकारको निर्णय। भाँसिएको कृष्णवीर सड़कमा नयाँ ट्र्याक खोल्ने काम सकियो। असोज 1 गतेदेखि यातायात सञ्चालनको तयारी। असोज 20 गतेभित्रै सञ्चालनमा ल्याउने गरी बाढ़ीले क्षतिग्रस्त 12 झोलुङ्गे पुलको मर्मत शुरू। इरान विरुद्धको सैन्य अभियानका कारण अमेरिकी रणनैतिक हतियार भण्डारमा कमी। ठूलो परिमाणमा हतियार उत्पादन गरिरहेको ट्रम्पको दावी। दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र। र दिपेन्द्र सिंह ऐरीको कप्तानीमा एसियन गेम्स खेल्ने नेपाली टोली घोषणा। यसका साथै 24 घण्टा समाचार प्रसारण गर्ने मोफसलको पहिलो रेडियो कालिका एफएम 95.2 र इन्टरनेट अनलाइनको www.kalikanews.com संसारभर एकैसाथ प्रसारण भइरहेको राति 10 बजेको कालिका हाइलाइट्स आजका लागि यति नै। किरण वानमगर बिदा हुन्छु, नमस्कार। कालिका एफएम 95.2

0: कालिका एफएम 95.2 निरन्तरको साथी।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।

0: रोगफाया भरतपुर क्लिनिक 24 कोठी भरतपुर सम्पर्क 98023 64 542।
1: प्लस टू पढ्ने सकियो, अब हामी के गर्ने साथी?
2: भरतपुर ओह्रालोमा रहेको सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेसबाट विदेशमा गएर उच्च शिक्षा अध्ययन सँगै कमाई पनि गर्ने।
1: कसरी?
2: उच्च शिक्षा अध्ययनको लागि विद्यार्थी भिजामा जापान, अस्ट्रेलिया, युके,

0: पासपोर्ट डकुमेन्टेसन एवं तालिम सबै उपलब्ध गराउँछ।
1: सेन्ट्रल लेक किन
2: ल सुन आफ्नै सुविधा सम्पन्न भवन जापान र लन्डनका प्रोफेसरबाट गेस्ट क्लास बेस्ट टिचर ल्याब लाइब्रेरी लगायत आवश्यक सम्पूर्ण सामग्री यातायातको सुविधा एवं सशुल्क होस्टेलको व्यवस्था सबै छ। त्यति मात्रै हो र स्वदेशमा नै अध्ययन गर्ने विद्यार्थीहरूको लागि त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त ब्याचलर इन होटल म्यानेजमेन्ट BHM ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BITM र BBS मा भर्ना खुला गरिएको छ। अझ सिटीभिटीको होटल तथा विभिन्न प्राविधिक तालिमको व्यवस्था पनि छ।
1: सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली
2: भरतपुर ओरालो सेन्ट्रल कलेज बिल्डिङ फोन 0656-594-273 टोल फ्री नम्बर 18-10-50-00-273
3: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम चन्द्रकुमारी लामिछाने म हर्कापुर 12 हो अनि मेरो यो घुँडाको समस्या देखिने खुट्टा सुनिने घुँडा दुख्ने उठ्न बस्न नसक्ने अनि अरू औषधि खायो फेरि सन्चो नहुने अनि नानीले वैदिकमा जाऊ न एकचोटि भनिन् अनि आएर अनि सल्लाह गरौँ अघिल्लो दिन अनि भोलिपल्ट दबाई लिएर गएन अहिले रेगुलर दबाई खाएँ मलाई सन्चो भयो।
5: सुमाया सुधार तितरमाडी मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको कि यहाँबाट झस्कानी र नि पटाउनी गल्नी अनि भतते पोल्ने दुख्ने बेसी पटाउनी सुतेको सुते हुने सुते सुते खाने भात अनि त्यहाँ हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहीँ बस्ने त्यहाँबाट त्यहीँ बस्ने त्यहाँबाट त्यहाँ बस्ने हुन्थे लाउने दबाई पनि खान त पनि दिनुभयो त्यो गर्दा गर्दै त्यतिकै हिँड्न सक्नु भएको।
3: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550-50934 95.2 कालिका FM हृदयको स्पन्दन।

0: कालिका एफएम 95.2 निरन्तरको साथी।
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959 98550 60359

0: 98550 67 359।
1: रंग बहार रंग बहार
2: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
1: बर्जर पेंट्स ले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
2: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
1: बर्जर पेंट्स।
3: ल फेरि के भो, बिच बाटोमै गाडी बन्द भयो।
4: होइन ए साथी, यहाँ किन रोकिएको, के भयो गाडीमा?
3: के हुनु साथी, गाडी किन्दा त हेर्दा राम्रो, फिचर पनि धेरै थियो, तर अहिले बेला बेलामा नयाँ समस्या आउँछ क्या, एक पछि अर्को टेक्निकल समस्याले हैरान भएको छ।
4: त्यही भएर त गाडी किन्दा लुक्स र फिचर मात्र हेरेर हुँदैन नि, दिगो गाडी, भरपर्दो ब्रान्ड, पार्ट सजिलै पाइने र सर्भिसको पहुँच राम्रो भएको गाडी रोज्नु पर्छ नि साथी।
3: त्यसो भए तिमीले कुन गाडी चलाउँछौ त साथी?
4: टाटा, भारतमै लामो समयदेखि विश्वास कमाएको ब्रान्ड, बलियो, भरपर्दो र आवश्यक स्पेयर पार्ट्स तथा सर्भिसको सहज पहुँच, दैनिक प्रयोगका लागि व्यवहारिक छनौट।
3: ल मैले पनि अब गाडी बेचेर टाटा नै लिने विचार गरे, कहाँ पाइन्छ हो टाटाको गाडी साथी?
4: सजिलो छ नि, सफल मोटर्समा जाऊ न, भरतपुर एयरपोर्ट गेटको ठिक अगाडि र कावसती शाखा थकाली चोकमा।
3: सम्पर्क नम्बर
4: ल अहिले नै टिपिहाल, 98015 64 661, 98013 07 495 र 98013 07 492।
5: गाडी रोज्दा देखावटी र फिचर मात्र होइन, भरपर्दोपन, टिकाउपन र सहज सेवा पनि रोज्नुहोस्। सफल मोटर्स, भरतपुर एयरपोर्ट गेट अगाडि र कावासोती थकाली चोक।
6: 95.2 कालिका एफएम, हृदयको स्पन्दन।

0: वत्सल्य भरतपुर क्लिनिक 24 कोठी भरतपुर सम्पर्क 98023 64 542।
1: ए दाई पो
2: के भयो नानुलाई?
1: त्यो त स्कुल जाने बेला म सधैँ यस्तै हो।
3: बाबा स्कुल छिटो जान्न, वी आर गेटिङ लेट फर स्कुल, लेट्स गो टु स्कुल।
1: ए बाबु त कति ज्ञानी, कुन स्कुल हो बाबुको?
3: स्टार्स मोन्टेसोरी एकेडेमी।
4: चाइल्ड साइकोलोजी र चाइल्ड राइट्स लाई ध्यानमा राखेर मोन्टेसोरी ट्रेन टिचर द्वारा अध्यापन गराइने
0: स्टार्स मोन्टेसोरी एकेडेमी पालिकी चोक पोखरा र भरतपुर 11 मालपोत चोक।
4: सम्पर्क फोन 056-490-037 98550-61037। स्टार्स मोन्टेसोरी एकेडेमी, जहाँबाट तपाईँका नानी बाबुको भविष्य निर्माणको पाइला सुरु हुन्छ।
5: FM, हृदयको स्पन्दन।

0: कालिका एफएम 95.2 निरन्तरको साथी।
1: ए बुहारी, कता छौ? एक गिलास दूध ल्याऊ त।
2: सानु, मलाई दही है।
3: मम्मी, मलाई चाहिँ घिउ दिनुस् है।
1: हुन्छ हुन्छ, यो सबको लागि त भवानी डेरी छँदैछ नि।
4: अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित तथा उत्पादित दुध, दही, घिउ, पनिर, चीज, छुर्पी एवं अन्य दुग्धजन्य पदार्थ खोजी प्रयोग गर्ने गरौँ।
5: साथै मन हरर र हुने, खाँदा मिठो, जिउ शीतल बनाउने भवानीको म्याङ्गो र भेनिला लस्सी, स्वाद अनि शक्तिको बेजोड मिश्रण। भवानी डेरीको उत्कृष्ट उत्पादन शाखाहरू भरतपुर 10 दिपेन्द्र चोक, भरतपुर 7 गौतम चोक, भरतपुर 11 विशाल चोक र हाई स्कुल रोड टाढी लगायत सम्पूर्ण बजारमा उपलब्ध छ।
6: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
7: मेरो नाम चन्द्र कुमारी लामिछाने, म हर्कापुर 12 हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने। अनि नानीले वैदिकमा जाऊ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गरौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गएन। अहिले रेगुलर दबाई खाए, मलाई सन्चो भयो।
8: सुमाया सुधार तितन माडी मरे, त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँबाट झस्कानी र नि पटाउनी गल्नी, अनि भतते पोल्नी, दुख्ने बेसी पटाउनी, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यही हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान त पनि दिनु भयो, त्यो गर्दा गर्दै त्यतिकै हिँड्न सक्ने भएको।
6: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
9: रंग बहार रंग बहार,
10: बर्जर संगे उपहार उपहार, बम्पर मा यामाहा रेजियार,
9: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
10: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
9: बर्जर पेंस।
11: Studio time check. Yo samaya.
12: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली, भरतपुर 9 केन्द्रीय बस पार्क चितवन।
13: उच्च शिक्षा अध्ययनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, आइएलटिएस, पिटी, कोरियन, अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा, सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेस प्राली, भरतपुर ओह्रालो, नारायणगढ।
14: यति बेला रातको 11 बजेको छ।
6: इट्स लाभ इन पिया।

0: कालिका न्यूज अपडेट।
1: प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सृजित जोखिम तथा विपद न्यूनीकरण र व्यवस्थापनको पक्षमा विश्वव्यापी सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताउनु भएको छ। प्रधानमन्त्री शाहले मुस्ताङमा आयोजित घरपछङ जलवायु सम्मेलनको क्रममा पठाउनु भएको शुभकामना सन्देशमा जलवायु परिवर्तनबाट हुने असरको न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी विषय विश्व समुदायको साझा जिम्मेवारी रहेकाले समाधानका लागि विश्वको ध्यान आकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नु भएको हो। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र संघको 81 महासभामा जलवायु परिवर्तन कारण नेपालले भोग्नु परेको समस्या क्षति र समाधान लगायतको विषयमा विश्व समुदायको ध्यान आकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नु भएको शुभकामना सन्देशमा उल्लेख गरिएको छ। राष्ट्रिय स्वतन्त्रवादी राष्ट्रसभाका सभापति रवि लामिछानेले बुधबार सर्वदलीय बैठक बोलाउनु भएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्च स्तरीय राजनैतिक संयन्त्र गठन गर्नका लागि सर्वदलीय बैठक बोलाइएको राष्ट्रपाले जनाएको छ। राष्ट्रपा प्रवक्ता जगदेश खरेलका अनुसार बैठक बिहान 11 बजे राष्ट्रपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ। बैठकमा शीर्ष नेतृत्व सहभागी हुने राष्ट्रपाको भनाई रहेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रोमाना दिन सबै मन्त्रालय आयोग सचिवालय सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र पालिकालाई आग्रह गरेको छ। मन्त्रालयले सरुवा भएका कर्मचारीलाई विभिन्न बाहनामा साब्विक कार्यालयमा राखेर कामकाज गराउने तथा सरुवा भइसकेपछि पनि रोमाना नदी पुरानै कार्यालयबाट तलब भत्ता भुक्तानी गर्ने प्रवृत्ति देखिएपछि सम्बन्धित सबै निकायलाई आग्रह गरेको हो। परराष्ट्र मन्त्री शिशिर खण्डलले नेपालको सार्वभौम सत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न वर्तमान सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ। भारत भ्रमणको क्रममा आफूले द्विपक्षीय वार्तामा व्यक्त गरेको वर्तमान सरकारसँग पुरानो ब्यागेज नभएको अभिव्यक्तिको आशय विगतमा देखिँदै आएको पनि आन्तरिक राजनैतिक ध्रुवीकरण तथा परराष्ट्र नीति र कूटनीतिको संकीर्ण राजनैतिक अस्थिरीकरणबाट मुक्त हुने गरेको बताउनु भएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा राष्ट्रमन्त्री खनालले ओल्ड ब्यागेज भन्ने अभिव्यक्ति नेपालको गरिमामय इतिहास, राष्ट्रिय विरासत, सार्वभौम सत्ता, भौगोलिक अखण्डता, स्वाधीनता तथा राष्ट्रिय हितको रक्षा र ऐतिहासिक दस्तावेजहरूको संरक्षण प्रति लक्षित नभएको प्रष्ट पार्नु भएको छ। राष्ट्रिय प्रजातन्त्रवादी राप्रपाका सांसद ताहिर अली भाटले सातको एक दिन आइतबार दिँदै आएको विदा खारेज गर्न माग गर्नु भएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्नुहुँदै सांसद भाटले आइतबारको विदाले सार्वजनिक सेवा प्रभावमा असर परेको भन्दै यस्तो माग गर्नु भएको हो। सांसद भाटले आइतबारको विदा आवश्यक नभएको जिकिर गर्दै यसलाई कटौती गरेर पहिलाको व्यवस्था शुक्रबार आधा र शनिबार पूर्ण विदा कायम गर्न सरकारसँग आग्रह गर्नु भएको छ। पूर्व प्रधानमन्त्री एवं नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले अब आफूलाई कुनै पद वा जिम्मेवारीको लोप नभएको बताउनु भएको छ। कंग्रेसका संस्थापन र इतर पक्षले छुट्टा छुट्टै महाधिवेशन गर्ने तयारी गरिरहेको बेला साझा व्यक्तिको रूपमा देउवालाई अघि सारेर महाधिवेशन गर्नुपर्ने केही नेताले बताइरहेको बेला देउवाको यस्तो अभिव्यक्ति आएको हो। मंगलबार 7 बजे अपील जारी गर्दै देउवाले अब कुनै पदको लालसा नभएको बताउनु भएको छ। सरकारले भारतबाट दैनिक 160 बुलेट ग्यास आयात गर्ने भएको छ। अहिले भएको अभाव टार्नका लागि ग्यासको आयात बढाउन लागिएको उद्योग मन्त्री दीपक शाहले बताउनु भएको छ। यसैगरी दैनिक करिब 100 बुलेट ग्यास आयात हुने भने पनि भारतबाट औसत 90-95 बुलेट मात्रै नेपाल आइरहेको छ। त्यसमाथि कृष्णवीरमा गएको पहिरोका कारण राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउन नसक्दा ग्यास आपूर्ति थप प्रभावित बनेको थियो। सरकारले रसुवाको भटेकोशी नदीमा आएको बाढ़ीले क्षतिग्रस्त 12 झोलिङ्गे पुलको मरमत कार्य शुरू गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार क्षति भएका मध्ये 12 झोलिङ्गे पुलहरूको मरमत कार्य शुरू भइसकेको छ। मरमत शुरू भएकोमा धादिङको कालिका स्थान, मालिङ्गा, माजुटार, दोभान, महादेव मास्टर, चिरौदी खोला, शीतल बजार, क्युरेनीटार र बेलखु भुतिया झोलिङ्गे पुल रहेका छन्। यसैगरी नुवाकोट र धादिङ जोड्ने केउरेनी, गहते, पिपलटार, जागराम, कोतोपु, कल्लेरी, फसेटार र फिलिङ झोलुङ्गे पुल तथा र धादिङ जोड्ने बाँदरे झोलुङ्गे पुलको पनि मर्मत शुरू भइसकेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। अमेरिकी वातावरण संरक्षण निकायले कोइला र प्राकृतिक ग्यासबाट सञ्चालन हुने विद्युत गृहबाट निस्किने पृथ्वीको तापक्रम बढ़ाउने हरित गृह ग्यास उत्सर्जन नियन्त्रण गर्ने नियम खारेज गरेको छ। हिजो घोषणा गरेको निर्णयले पूर्व राष्ट्रपति जो बाइडेन र बराक ओबामाको कार्यकालमा अघि बढ़ाइएको जलवायु परिवर्तन नियन्त्रण सम्बन्धी नीतिबाट ठूलो परिवर्तन भएको देखाएको समाचार संस्था एपीले जनाएको छ। अमेरिकी वातावरण संरक्षण निकायका अनुसार नियम खारेज भएपछि ऊर्जा उद्योगले 3 खर्ब अमेरिकी डलर भन्दा धेरै लागत बचत गर्न सक्नेछ र अमेरिकामा ऊर्जा उत्पादन विस्तार गर्न सहज हुने अनुमान गरिएको छ। र एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले मंगलबार दिपेन्द्र सिंह ऐरीको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा कप्तान ऐरी सहित कुशल भुटेल, आसिफ शेख, रोहित पौडेल, आरिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, लोकेश बम, सन्दीप लामिछानी, गुलशन झा, करण केसी, सम्पाल कामी, नन्दन यादव, ललित राज वंशी र शेर मल्ल रहेका छन्। एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतियोगिता सेप्टेम्बर 17 अक्टोबर 3 जापानको आइसी नागोयामा हुँदैछ।
0: कालिका न्यूज अपडेट, कालिका एफएम 95.2।
2: तपाईको दैनिक जीवनको अभिन्न सहयात्री कालिका एफएम 95.2।
3: निकटमा कालिका, विकटमा कालिका,
2: हृदयको स्पन्दन निरन्तरको साथी,
3: हर पल हर क्षण हर घड़ी हर समय तपाईको साथमा तपाईको माझमा
4: कालिका एफएम 95.2 को प्रस्तुति पप प्लानेट हरेक दिन रात को 11 बजे देखि मध्यरात को निषाद 12 बजे सम्म।

0: सत्य तथ्य निष्पक्ष समाचारको लागि प्रत्येक घण्टा कालिका न्यूज अपडेटको साथमा निरन्तर गीत संगीत कालिका एफएम 95.2
1: सुनसान रातको शून्यता भित्र संगीतको जादुगरी यात्रामा आफूलाई मन पर्ने नेपाली नयाँ तथा पुराना पप गीतहरू सुन्ने तपाईँको चाहनालाई पूरा गर्छ पप प्लानेटले। कालिका एफएम 95.2 को प्रस्तुति पप प्लानेट हरेक दिन रातको 11 बजेदेखि मध्यरातको निषाद 12 बजेसम्म।

0: बनाइसकेपछि तपाईँले कतै ग्यास चुलो निभाउन पो बिर्सिनु भयो कि?
1: जनहितको पक्षमा कालिका एफएम 95.2

रातको शून्यताभित्र संगीतको जादुगरी यात्रामा आफूलाई मन पर्ने नेपाली नयाँ तथा पुराना पप गीतहरू सुन्ने तपाईँको चाहनालाई पूरा गर्छ पप प्लानेटले। कालिका एफएम 95.2 को प्रस्तुति पप प्लानेट हरेक दिन रातको 11 बजेदेखि मध्यरातको निषाद 12 बजेसम्म।

रातको शून्यताभित्र संगीतको जादुगरी यात्रामा आफूलाई मन पर्ने नेपाली नयाँ तथा पुराना पप गीतहरू सुन्ने तपाईँको चाहनालाई पूरा गर्छ पप प्लानेटले। कालिका एफएम 95.2 को प्रस्तुति पप प्लानेट हरेक दिन रातको 11 बजेदेखि मध्यरातको निषाद 12 बजेसम्म।

के तपाईँले सुत्नु अघि आफ्नो घरको झ्याल ढोका बन्द गर्नुभयो त? एकपटक हेर्नुहोस् त, तपाईँले दुःखले सिर्जेको सम्पत्ति चोरी पनि हुन सक्छ। त्यसैले सुत्नु अघि राम्रोसँग झ्याल ढोका बन्द गरौँ। जनहितको पक्षमा कालिका एफएम 95.2।

अन्धकार रातको शून्यताभित्र संगीतको जादुगरी यात्रामा आफूलाई मन पर्ने नेपाली नयाँ तथा पुराना पप गीतहरू सुन्ने तपाईँको चाहनालाई पूरा गर्छ पप प्लानेटले। कालिका एफएम 95.2 को प्रस्तुति पप प्लानेट हरेक दिन रातको 11 बजेदेखि मध्यरातको निषाद 12 बजेसम्म।

0: राति केही अति आवश्यक काम परेर बाहिर निस्कनु परेमा कोही साथी लिएर मात्रै निस्कने गरौं।
1: जनहितको पक्षमा कालिका एफएम 95.2
2: The song goes for peace, 'cause I'm a boy of this nation, and I do got a dream to have a peace. Peace is what we're searching for.

साँच्चै माया अचम्मको हुन्छ। जसलाई मनभरिको माया गरिन्छ उसैले सजिलै साथ छोडी यो अवस्थामा पुर्याइदिन्छ। सायद माया आफ्नो साथमा भइदिएको भए यो दिन आउँदैन थियो होला।

0: Studio Time Check. यो समय
1: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली भरतपुर 9 केन्द्रीय बस पार्क चितवन.
2: उच्च शिक्षा अध्ययनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, आइएलटिएस, पिटी, कोरियन, अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली भरतपुर ओह्रालो नारायणगढ.
0: It's 12 a.m.

0: कालिका न्यूज अपडेट।
1: प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सृजित जोखिम तथा विपद न्यूनीकरण र व्यवस्थापनको पक्षमा विश्वव्यापी सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताउनु भएको छ। प्रधानमन्त्री शाहले मुस्ताङमा आयोजित घरपछङ जलवायु सम्मेलनको क्रममा पठाउनु भएको शुभकामना सन्देशमा जलवायु परिवर्तनबाट हुने असरको न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी विषय विश्व समुदायको साझा जिम्मेवारी रहेकाले समाधानका लागि विश्वको ध्यान आकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नु भएको हो। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र संघको 81 महासभामा जलवायु परिवर्तन कारण नेपालले भोग्नु परेको समस्या क्षति र समाधान लगायतको विषयमा विश्व समुदायको ध्यान आकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको शुभकामना सन्देशमा उल्लेख गरिएको छ। राष्ट्रिय स्वतन्त्रवादी राष्ट्रसभाका सभापति रवि लामिछानेले बुधबार सर्वदलीय बैठक बोलाउनु भएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्च स्तरीय राजनैतिक संयन्त्र गठन गर्नका लागि सर्वदलीय बैठक बोलाइएको राष्ट्रपाले जनाएको छ। राष्ट्रपा प्रवक्ता जगदेश खरेलका अनुसार बैठक बिहान 11 बजे राष्ट्रपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ। बैठकमा शीर्ष नेतृत्व सहभागी हुने राष्ट्रपाको भनाई रहेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रुमाना दिन सबै मन्त्रालय आयोग सचिवालय सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र पालिकालाई आग्रह गरेको छ। मन्त्रालयले सरुवा भएका कर्मचारीलाई विभिन्न बाहनामा साब्विक कार्यालयमा राखेर कामकाज गराउने तथा सरुवा भइसकेपछि पनि रमाना नदी पुरानै कार्यालयबाट तलब भत्ता भुक्तानी गर्ने प्रवृत्ति देखिएपछि सम्बन्धित सबै निकायलाई आग्रह गरेको हो। परराष्ट्र मन्त्री शिशिर खण्डलले नेपालको सार्वभौम सत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न वर्तमान सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ। भारत भ्रमणको क्रममा आफूले द्विपक्षीय वार्तामा व्यक्त गरेको वर्तमान सरकारसँग पुरानो ब्यागेज नभएको अभिव्यक्तिको आशय विगतमा देखिँदै आएको पनि आन्तरिक राजनैतिक ध्रुवीकरण तथा परराष्ट्र नीति र कूटनीतिको संकीर्ण राजनैतिक अस्थिरीकरणबाट मुक्त हुने गरेको बताउनु भएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा राष्ट्रमन्त्री खनालले ओल्ड ब्यागेज भन्ने अभिव्यक्ति नेपालको गरिमामय इतिहास, राष्ट्रिय विरासत, सार्वभौम सत्ता, भौगोलिक अखण्डता, स्वाधीनता तथा राष्ट्रिय हितको रक्षा र ऐतिहासिक दस्तावेजहरूको संरक्षण प्रति लक्षित नभएको प्रष्ट पार्नु भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद ताहिर अली भाटले सातको एक दिन आइतबार दिँदै आएको विदा खारेज गर्न माग गर्नु भएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्नुहुँदै सांसद भाटले आइतबारको विदाले सार्वजनिक सेवा प्रभावमा असर परेको भन्दै यस्तो माग गर्नु भएको हो। सांसद भाटले आइतबारको विदा आवश्यक नभएको जिकिर गर्दै यसलाई कटौती गरेर पहिलाको व्यवस्था शुक्रबार आधा र शनिबार पूर्ण विदा कायम गर्न सरकारसँग आग्रह गर्नु भएको छ। पूर्व प्रधानमन्त्री एवं नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले अब आफूलाई कुनै पद वा जिम्मेवारीको लोप नभएको बताउनु भएको छ। कंग्रेसका संस्थापन र इतर पक्षले छुट्टा छुट्टै महाधिवेशन गर्ने तयारी गरिरहेको बेला साझा व्यक्तिको रूपमा देउवालाई अघि सारेर महाधिवेशन गर्नुपर्ने केही नेताले बताइरहेको बेला देउवाको यस्तो अभिव्यक्ति आएको हो। मंगलबार 7 बजे अपील जारी गर्दै देउवाले अब कुनै पदको लालसा नभएको बताउनु भएको छ। सरकारले भारतबाट दैनिक 160 बुलेट ग्यास आयात गर्ने भएको छ। अहिले भएको अभाव टार्नका लागि ग्यासको आयात बढाउन लागि उद्योग मन्त्री दीपक शाहले बताउनु भएको छ। यसैगरी दैनिक करिब 100 बुलेट ग्यास आयात हुने भने पनि भारतबाट औसत 90-95 बुलेट मात्रै नेपाल आइरहेको छ। त्यसमाथि कृष्णवीरमा गएको पहिरोका कारण राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउन नसक्दा ग्यास आपूर्ति थप प्रभावित बनेको थियो। सरकारले रसुवाको भटेकोशी नदीमा आएको बाढ़ीले क्षतिग्रस्त 12 झोलिङ्गे पुलको मरमत कार्य शुरू गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार क्षति भएका मध्ये 12 झोलिङ्गे पुलहरूको मरमत कार्य शुरू भइसकेको छ। मरमत शुरू भएकोमा धादिङको कालिका स्थान, मालिङ्गा, माजुटार, दोभान, महादेव मास्टार, चिरौदी खोला, शीतल बजार, केरेनीटार र बेलखु भुतिया झोलिङ्गे पुल रहेका छन्। यसैगरी नुवाकोट र धादिङ जोड्ने केरेनी, गहते, पिपलटार, जागराम, कोतोपु, कल्लेरी, फसेटार र फिलिङ झोलुङ्गे पुल तथा र धादिङ जोड्ने बाँदरे झोलुङ्गे पुलको पनि मर्मत शुरू भइसकेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। अमेरिकी वातावरण संरक्षण निकायले कोइला र प्राकृतिक ग्यासबाट सञ्चालन हुने, विद्युत गृहबाट निस्किने, पृथ्वीको तापक्रम बढाउने हरित गृह ग्यास उत्सर्जन नियन्त्रण गर्ने नियम खारेज गरेको छ। हिजो घोषणा गरेको निर्णयले पूर्व राष्ट्रपति जो बाइडेन र बराक ओबामाको कार्यकालमा अघि बढाइएको जलवायु परिवर्तन नियन्त्रण सम्बन्धी नीतिबाट ठूलो परिवर्तन भएको देखाएको समाचार संस्था एपीले जनाएको छ। अमेरिकी वातावरण संरक्षण निकायका अनुसार नियम खारेज भएपछि ऊर्जा उद्योगले 3 खर्ब अमेरिकी डलर भन्दा धेरै लागत बचत गर्न सक्नेछ र अमेरिकामा ऊर्जा उत्पादन विस्तार गर्न सहज हुने अनुमान गरिएको छ। र एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले मंगलबार दिपेन्द्र सिंह ऐरीको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा कप्तान ऐरी सहित कुशल भुटेल, आसिफ शेख, रोहित पौडेल, आरिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, लोकेश बम, सन्दीप लामिछानी, गुलशन झा, करण केसी, सम्पाल कामी, नन्दन यादव, ललित राज वंशी र शेर मल्ल रहेका छन्। एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतियोगिता सेप्टेम्बर 17 अक्टोबर 3 जापानको आइजी नागोयामा हुँदैछ।
0: कालिका न्यूज अपडेट, कालिका एफएम 95.2।
2: अहिले तपाईँ सुनिरहनु भएको छ निकटमा कालिका विकटमा कालिका, कालिका एफएम 95.2 शुभरात्रि प्रहर अन्तर्गत यो हो मिक्स ब्यान्ड।

0: बनाइसकेपछि तपाईँले कतै ग्यास चुलो निभाउन पो बिर्सिनु भयो कि?
1: जनहितको पक्षमा कालिका एफएम 95.2

अहिले तपाईँ सुनिरहनु भएको छ निकटमा कालिका विकटमा कालिका, कालिका एफएम 95.2 शुभरात्रि प्रहर अन्तर्गत यो हो मिक्स ब्यान्ड।

के तपाईँले सुत्नु अघि आफ्नो घरको झ्याल ढोका बन्द गर्नुभयो त? एकपटक हेर्नुहोस् त, तपाईँले दुःखले सिर्जेको सम्पत्ति चोरी पनि हुन सक्छ। त्यसैले सुत्नु अघि राम्रोसँग झ्याल ढोका बन्द गरौँ। जनहितको पक्षमा कालिका एफएम 95.2।

0: बनाइसकेपछि तपाईँले कतै ग्यास चुलो निभाउन पो बिर्सिनु भयो कि?
1: जनहितको पक्षमा कालिका एफएम 95.2

0: स्टुडियो टाइम चेक यो समय
1: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली भरतपुर 9 केन्द्रीय बस पार्क चितवन।
2: उच्च शिक्षा अध्ययनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, आइएलटिएस, पीटी, कोरियन, अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली भरतपुर ओह्रालो नारायणगढ।
3: यति बेला रातको 1 बजेको छ। It's 1 a.m.

0: कालिका न्यूज अपडेट।
1: प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सृजित जोखिम तथा विपद न्यूनीकरण र व्यवस्थापनको पक्षमा विश्वव्यापी सहयोग र सहकारीका लागि आह्वान गर्ने बताउनु भएको छ। प्रधानमन्त्री शाहले मुस्ताङमा आयोजित घरपोछङ जलवायु सम्मेलनको क्रममा पठाउनु भएको शुभकामना सन्देशमा जलवायु परिवर्तनबाट हुने असरको न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी विषय विश्व समुदायको साझा जिम्मेवारी रहेकाले समाधानका लागि विश्वको ध्यान आकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नु भएको हो। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र संघको 81 महासभामा जलवायु परिवर्तन कारण नेपालले भोग्नु परेको समस्या क्षति र समाधान लगायतको विषयमा विश्व समुदायको ध्यान आकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको शुभकामना सन्देशमा उल्लेख गरिएको छ। राष्ट्रिय स्वतन्त्रवादी राजसभाका सभापति रवि लामिछानेले बुधबार सर्वदलीय बैठक बोलाउनु भएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनैतिक संयन्त्र गठन गर्नका लागि सर्वदलीय बैठक बोलाइएको राजसभाले जनाएको छ। राजसभा प्रवक्ता जगदेश खरेलका अनुसार बैठक बिहान 11 बजे राजसभा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ। बैठकमा शीर्ष नेतृत्व सहभागी हुने राजसभाको भनाई रहेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रोमाना दिन सबै मन्त्रालय आयोग सचिवालय सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र पालिकालाई आग्रह गरेको छ। मन्त्रालयले सरुवा भएका कर्मचारीलाई विभिन्न बहानामा साब्विक कार्यालयमा राखेर कामकाज गराउने तथा सरुवा भइसकेपछि पनि रोमाना नदी पुरानै कार्यालयबाट तलब भत्ता भुक्तानी गर्ने प्रवृत्ति देखिएपछि सम्बन्धित सबै निकायलाई आग्रह गरेको हो। परराष्ट्र मन्त्री शिशिर खण्डलले नेपालको सार्वभौम सत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्र बिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न वर्तमान सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ। भारत भ्रमणको क्रममा आफूले द्विपक्षीय वार्तामा व्यक्त गरेको वर्तमान सरकारसँग पुरानो ब्यागेज नभएको अभिव्यक्तिको आशय विगतमा देखिँदै आएको पनि आन्तरिक राजनैतिक ध्रुवीकरण तथा परराष्ट्र नीति र कूटनीतिको संकीर्ण राजनैतिक अस्थिरीकरणबाट मुक्त हुने गरेको बताउनु भएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा राष्ट्रमन्त्री खनालले ओल्ड ब्यागेज भन्ने अभिव्यक्ति नेपालको गरिमामय इतिहास, राष्ट्रिय विरासत, सार्वभौम सत्ता, भौगोलिक अखण्डता, स्वाधीनता तथा राष्ट्रिय हितको रक्षा र ऐतिहासिक दस्तावेजहरूको संरक्षण प्रति लक्षित नभएको प्रष्ट पार्नु भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद ताहिर अली भाटले सातको एक दिन आइतबार दिँदै आएको विदा खारेज गर्न माग गर्नु भएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्नुहुँदै सांसद भाटले आइतबारको विदाले सार्वजनिक सेवा प्रभावमा असर परेको भन्दै यस्तो माग गर्नु भएको हो। सांसद भाटले आइतबारको विदा आवश्यक नभएको जिकिर गर्दै यसलाई कटौती गरेर पहिलाको व्यवस्था शुक्रबार आधा र शनिबार पूर्ण विदा कायम गर्न सरकारसँग आग्रह गर्नु भएको छ। पूर्व प्रधानमन्त्री एवं नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले अब आफूलाई कुनै पद वा जिम्मेवारीको लोभ नभएको बताउनु भएको छ। कंग्रेसका संस्थापन र इतर पक्षले छुट्टा छुट्टै महाधिवेशन गर्ने तयारी गरिरहेको बेला साझा व्यक्तिको रूपमा देउवालाई अघि सारेर महाधिवेशन गर्नुपर्ने केही नेताले बताइरहेको बेला देउवाको यस्तो अभिव्यक्ति आएको हो। मंगलबार 7 बजे अपील जारी गर्दै देउवाले अब कुनै पदको लालसा नभएको बताउनु भएको छ। सरकारले भारतबाट दैनिक 160 बुलेट ग्यास आयात गर्ने भएको छ। अहिले भएको अभाव टार्नका लागि ग्यासको आयात बढ़ाउन लागि उद्योग मन्त्री दीपक शाहले बताउनु भएको छ। यसैगरी दैनिक करिब 100 बुलेट ग्यास आयात हुने भने पनि भारतबाट औसत 90-95 बुलेट मात्रै नेपाल आइरहेको छ। त्यसमाथि कृष्णवीरमा गएको पहिरोका कारण राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउन नसक्दा ग्यास आपूर्ति थप प्रभावित बनेको थियो। सरकारले रसुवाको भटेकोशी नदीमा आएको बाढ़ीले क्षतिग्रस्त 12 झोलिङ्गे पुलको मरमत कार्य शुरू गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार क्षति भएका मध्ये 12 झोलिङ्गे पुलहरूको मरमत कार्य शुरू भइसकेको छ। मरमत शुरू भएकोमा धादिङको कालिका स्थान, मालिङ्गा, माजुटार, दोभान, महादेव मास्टार, चिरौदी खोला, शीतल बजार, केरेनीटार र बेलखु भुतिया झोलिङ्गे पुल रहेका छन्। यसैगरी नुवाकोट र धादिङ जोड्ने केरेनी, गहते, पिपलटार, जागराम, कोतोपु, कल्लेरी, फसेटार र फिलिङ झोलुङ्गे पुल तथा र धादिङ जोड्ने बाँदरे झोलुङ्गे पुलको पनि मरमत शुरू भइसकेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। अमेरिकी वातावरण संरक्षण निकायले कोइला र प्राकृतिक ग्यासबाट सञ्चालन हुने, विद्युत गृहबाट निस्किने, पृथ्वीको तापक्रम बढ़ाउने हरित गृह ग्यास उत्सर्जन नियन्त्रण गर्ने नियम खारेज गरेको छ। हिजो घोषणा गरेको निर्णयले पूर्व राष्ट्रपति जो बाइडेन र बाराक ओबामाको कार्यकालमा अघि बढ़ाइएको जलवायु परिवर्तन नियन्त्रण सम्बन्धी नीतिबाट ठूलो परिवर्तन भएको देखाएको समाचार संस्था एपीले जनाएको छ। अमेरिकी वातावरण संरक्षण निकायका अनुसार नियम खारेज भएपछि ऊर्जा उद्योगले 3 खर्ब अमेरिकी डलर भन्दा धेरै लागत बचत गर्न सक्नेछ र अमेरिकामा ऊर्जा उत्पादन विस्तार गर्न सहज हुने अनुमान गरिएको छ। र एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले मंगलबार दिपेन्द्र सिंह ऐरीको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा कप्तान ऐरी सहित कुशल भुटेल, आसिफ शेख, रोहित पौडेल, आरिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, लोकेश बम, सन्दीप लामिछानी, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राज वंशी र शेर मल्ल रहेका छन्। एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतियोगिता सेप्टेम्बर 17 अक्टोबर 3 जापानको आइजी नागोयामा हुँदैछ।
0: Kalika News Update. Kalika FM 95.2.
2: अहिले तपाईँ सुनिरहनु भएको छ निकटमा कालिका विकटमा कालिका, कालिका FM 95.2 शुभरात्रि प्रहर अन्तर्गत यो हो मिक्स ब्याग।

अपरिचित व्यक्तिलाई आफ्नो घरभित्रको कुराहरूको बारेमा जानकारी नदिऊं, यसले गर्दा तपाईँ चोरीबाट बस्न सक्नुहुन्छ। जनहितको पक्षमा कालिका एफएम 95.2

0: तपाईँहरू जहाँ जहाँ कालिकाठन त्यहाँ त्यहाँ कालिकाठन त्यहाँ त्यहाँ
1: अहिले तपाईँ सुनिरहनु भएको छ निकटमा कालिका विकटमा कालिका एफएम 95.2 शुभरात्रि प्रहर अन्तर्गत यो हो मिक्स ब्यान्ड।

0: यदि कहीँ दुर्घटना पर्यो भने नजिकैको प्रहरी कार्यालयमा खबर गरौँ। घाइतेलाई छिटो भन्दा छिटो स्वास्थ्य चौकी लैजाउ, जसले गर्दा घाइतेले अकालमा ज्यान गुमाउन नपरोस्।
1: जनहितको पक्षमा कालिका एफएम 95.2।

0: स्टुडियो टाइम चेक यो समय
1: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली भरतपुर 9 केन्द्रीय बस पार्क चितवन।
2: उच्च शिक्षा अध्ययनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, आइएलटिएस, पिटी, कोरियन, अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली भरतपुर ओह्रालो नारायणगढ।
3: यति बेला रातको 2 बजेको छ। It's 2 a.m.

0: कालिका न्यूज अपडेट।
1: प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सृजित जोखिम तथा विपद न्यूनीकरण र व्यवस्थापनको पक्षमा विश्वव्यापी सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताउनु भएको छ। प्रधानमन्त्री शाहले मुस्ताङमा आयोजित घरपछङ जलवायु सम्मेलनको क्रममा पठाउनु भएको शुभकामना सन्देशमा जलवायु परिवर्तनबाट हुने असरको न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी विषय विश्व समुदायको साझा जिम्मेवारी रहेकाले समाधानका लागि विश्वको ध्यान आकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नु भएको हो। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र संघको 81 महासभामा जलवायु परिवर्तन कारण नेपालले भोग्नु परेको समस्या क्षति र समाधान लगायतको विषयमा विश्व समुदायको ध्यान आकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको शुभकामना सन्देशमा उल्लेख गरिएको छ। राष्ट्रिय स्वतन्त्रवादी राजसभाका सभापति रवि लामिछानेले बुधबार सर्वदलीय बैठक बोलाउनु भएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनैतिक संयन्त्र गठन गर्नका लागि सर्वदलीय बैठक बोलाइएको राजसभाले जनाएको छ। राजसभा प्रवक्ता जगदेश खरेलका अनुसार बैठक बिहान 11 बजे राजसभा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ। बैठकमा शीर्ष नेतृत्व सहभागी हुने राजसभाको भनाई रहेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रोमाना दिन सबै मन्त्रालय आयोग सचिवालय सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र पालिकालाई आग्रह गरेको छ। मन्त्रालयले सरुवा भएका कर्मचारीलाई विभिन्न बहानामा साब्विक कार्यालयमा राखेर कामकाज गराउने तथा सरुवा भइसकेपछि पनि रोमाना नदी पुरानै कार्यालयबाट तलब भत्ता भुक्तानी गर्ने प्रवृत्ति देखिएपछि सम्बन्धित सबै निकायलाई आग्रह गरेको हो। परराष्ट्र मन्त्री शिशिर खण्डलले नेपालको सार्वभौम सत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्र बिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न वर्तमान सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ। भारत भ्रमणको क्रममा आफूले द्विपक्षीय वार्तामा व्यक्त गरेको वर्तमान सरकारसँग पुरानो ब्यागेज नभएको अभिव्यक्तिको आशय विगतमा देखिँदै आएको पनि आन्तरिक राजनैतिक ध्रुवीकरण तथा परराष्ट्र नीति र कूटनीतिको संकीर्ण राजनैतिक अस्थिरीकरणबाट मुक्त हुने गरेको बताउनु भएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा परराष्ट्र मन्त्री खनालले ओल्ड ब्यागेज भन्ने अभिव्यक्ति नेपालको गरिमामय इतिहास, राष्ट्रिय विरासत, सार्वभौम सत्ता, भौगोलिक अखण्डता, स्वाधीनता तथा राष्ट्रिय हितको रक्षा र ऐतिहासिक दस्तावेजहरूको संरक्षण प्रति लक्षित नभएको प्रष्ट पार्नु भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद ताहिर अली भाटले साताको एक दिन आइतबार दिँदै आएको विदा खारेज गर्न माग गर्नु भएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्नुहुँदै सांसद भाटले आइतबारको विदाले सार्वजनिक सेवा प्रभावमा असर परेको भन्दै यस्तो माग गर्नु भएको हो। सांसद भाटले आइतबारको विदा आवश्यक नभएको जिकिर गर्दै यसलाई कटौती गरेर पहिलाको व्यवस्था शुक्रबार, आधा र शनिबार पूर्ण विदा कायम गर्न सरकारसँग आग्रह गर्नु भएको छ। पूर्व प्रधानमन्त्री एवं नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले अब आफूलाई कुनै पद वा जिम्मेवारीको लोभ नभएको बताउनु भएको छ। कंग्रेसका संस्थापन र इतर पक्षले छुट्टा छुट्टै महाधिवेशन गर्ने तयारी गरिरहेको बेला साझा व्यक्तिको रूपमा देउवालाई अघि सारेर महाधिवेशन गर्नुपर्ने केही नेताले बताइरहेको बेला देउवाको यस्तो अभिव्यक्ति आएको हो। मंगलबार 7 बजे अपील जारी गर्दै देउवाले अब कुनै पदको लालसा नभएको बताउनु भएको छ। सरकारले भारतबाट दैनिक 160 बुलेट ग्यास आयात गर्ने भएको छ। अहिले भएको अभाव टार्नका लागि ग्यासको आयात बढाउन लागि उद्योग मन्त्री दीपक शाहले बताउनु भएको छ। यसैगरी दैनिक करिब 100 बुलेट ग्यास आयात हुने भने पनि भारतबाट औसत 90-95 बुलेट मात्रै नेपाल आइरहेको छ। त्यसमाथि कृष्णवीरमा गएको पहिरोका कारण राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउन नसक्दा ग्यास आपूर्ति थप प्रभावित बनेको थियो। सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीले क्षतिग्रस्त 12 झोलिङ्गे पुलको मरमत कार्य शुरू गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार क्षति भएका मध्ये 12 झोलिङ्गे पुलहरूको मरमत कार्य शुरू भइसकेको छ। मरमत शुरू भएकोमा धादिङको कालिका स्थान, मालिङ्गा, माजुटार, दोभान, महादेव मास्टार, चिरौदी खोला, शीतल बजार, क्युरेनीटार र बेलखु भुतिया झोलिङ्गे पुल रहेका छन्। यसैगरी नुवाकोट र धादिङ जोड्ने केउरेनी, गहते, पिपलटार, जागराम, कोतोपु, कल्लेरी, फसेटार र फिलिङ झोलुङ्गे पुल तथा गोर्खा धादिङ जोड्ने बाँदरे झोलुङ्गे पुलको पनि मरमत शुरू भइसकेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। अमेरिकी वातावरण संरक्षण निकायले कोइला र प्राकृतिक ग्यासबाट सञ्चालन हुने, विद्युत गृहबाट निस्किने, पृथ्वीको तापक्रम बढ़ाउने हरित गृह ग्यास उत्सर्जन नियन्त्रण गर्ने नियम खारेज गरेको छ। हिजो घोषणा गरेको निर्णयले पूर्व राष्ट्रपति जो बाइडेन र बराक ओबामाको कार्यकालमा अघि बढ़ाइएको जलवायु परिवर्तन नियन्त्रण सम्बन्धी नीतिबाट ठूलो परिवर्तन भएको देखाएको समाचार संस्था एपीले जनाएको छ। अमेरिकी वातावरण संरक्षण निकायका अनुसार नियम खारेज भएपछि ऊर्जा उद्योगले 3 खर्ब अमेरिकी डलर भन्दा धेरै लागत बचत गर्न सक्नेछ र अमेरिकामा ऊर्जा उत्पादन विस्तार गर्न सहज हुने अनुमान गरिएको छ। र एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले मंगलबार दिपेन्द्र सिंहको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा कप्तान ऐरी सहित कुशल भुटेल, आसिफ शेख, रोहित पौडेल, आरिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, लोकेश बम, सन्दीप लामिछाने, गुलशन झा, करण केसी, सम्पाल कामी, नन्दन यादव, ललित राज वंशी र शेर मल्ल रहेका छन्। एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतियोगिता सेप्टेम्बर 17 अक्टोबर 3 जापानको आइसी नागोयामा हुँदैछ।
0: Kalika News Update. Kalika FM 95.2.

सर्वोत्कृष्ट रेडियो कालिका फ्याम 95.2 यति बेला हामी छौ शुभरात्रि प्रहरमा। शुभरात्रि प्रहर अन्तर्गत अब सुन्न सक्नुहुनेछ चर्चित लोकदोहोरी भाकाहरू भन्ज्याङका

तपाईँ सुन्दै हुनुहुन्छ मध्य नेपालको सर्वोत्कृष्ट रेडियो कालिका फ्याम 95.2। यति बेला हामी छौ शुभरात्री प्रहरमा। शुभरात्री प्रहर अन्तर्गत अब सुन्न सक्नुहुनेछ चर्चित लोकदोहोरी भाकाहरू भन्ज्याङका।

0: तपाईँले नचिन्ने भेषमा चोरहरू गाउँ घरमा डुलिरहेका हुन सक्छन्। त्यस्ता व्यक्तिबाट सधैँ सजग रहौ।
1: जनहितको पक्षमा कालिका एफएम 95.2।

तपाईँ सुन्दै हुनुहुन्छ मध्य नेपालको सर्वोत्कृष्ट रेडियो कालिका फ्याम 95.2। यति बेला हामी छौ शुभरात्री प्रहरमा। शुभरात्री प्रहर अन्तर्गत अब सुन्न सक्नुहुनेछ चर्चित लोकदोहोरी भाकाहरू भन्ज्याङका।

अपरिचित व्यक्तिलाई आफ्नो घरभित्रको कुराहरूको बारेमा जानकारी नदिऊ, यसले गर्दा तपाईँ चोरीबाट बस्न सक्नुहुन्छ। जनहितको पक्षमा कालिका एफएम 95.2।

0: स्टुडियो टाइम चेक यो समय
1: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली भरतपुर 9 केन्द्रीय बस पार्क चितवन।
2: उच्च शिक्षा अध्ययनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, आईएसपीटी कोरियन अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली भरतपुर ओह्रालो नारायणगढ।
3: यति बेला रातको 3 बजेको छ। It's 3 a.m.

0: बालिका न्यूज अपडेट।
1: प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सृजित जोखिम तथा विपद न्यूनीकरण र व्यवस्थापनको पक्षमा विश्वव्यापी सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताउनु भएको छ। प्रधानमन्त्री शाहले मुस्ताङमा आयोजित घरपछङ जलवायु सम्मेलनको क्रममा पठाउनु भएको शुभकामना सन्देशमा जलवायु परिवर्तनबाट हुने असरको न्यूनीकरण तथा व्यवस्थापन सम्बन्ध विषय विश्व समुदायको साझा जिम्मेवारी रहेकाले समाधानका लागि विश्वको ध्यान आकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नु भएको हो। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको 81 महासभामा जलवायु परिवर्तन कारण नेपालले भोग्नु परेको समस्या क्षति र समाधान लगायतको विषयमा विश्व समुदायको ध्यान आकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नु भएको शुभकामना सन्देशमा उल्लेख गरिएको छ। राष्ट्रिय स्वतन्त्रवादी राजसभाका सभापति रवि लामिछानेले बुधबार सर्वदलीय बैठक बोलाउनु भएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्च स्तरीय राजनैतिक संयन्त्र गठन गर्नका लागि सर्वदलीय बैठक बोलाइएको राजसभाले जनाएको छ। राजसभा प्रवक्ता जगदेश खरेलका अनुसार बैठक बिहान 11 बजे राजसभा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ। बैठकमा शीर्ष नेतृत्व सहभागी हुने राजसभाको भनाई रहेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रोमाना दिन सबै मन्त्रालय आयोग सचिवालय सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र पालिकालाई आग्रह गरेको छ। मन्त्रालयले सरुवा भएका कर्मचारीलाई विभिन्न बहानामा साब्विक कार्यालयमा राखेर कामकाज गराउने तथा सरुवा भइसकेपछि पनि रोमाना नदी पुरानै कार्यालयबाट तलब भत्ता भुक्तानी गर्ने प्रवृत्ति देखिएपछि सम्बन्धित सबै निकायलाई आग्रह गरेको हो। परराष्ट्र मन्त्री शिशिर खण्डलले नेपालको सार्वभौम सत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न वर्तमान सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ। भारत भ्रमणको क्रममा आफूले द्विपक्षीय वार्तामा व्यक्त गरेको वर्तमान सरकारसँग पुरानो ब्यागेज नभएको अभिव्यक्तिको आशय विगतमा देखिँदै आएको पनि आन्तरिक राजनैतिक ध्रुवीकरण तथा परराष्ट्र नीति र कूटनीतिको संकीर्ण राजनैतिक अस्थिरीकरणबाट मुक्त हुने गरेको बताउनु भएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा परराष्ट्र मन्त्री खनालले ओल्ड ब्यागेज भन्ने अभिव्यक्ति नेपालको गरिमामय इतिहास, राष्ट्रिय विरासत, सार्वभौम सत्ता, भौगोलिक अखण्डता, स्वाधीनता तथा राष्ट्रिय हितको रक्षा र ऐतिहासिक दस्तावेजहरूको संरक्षण प्रति लक्षित नभएको प्रष्ट पार्नु भएको छ। राष्ट्रिय प्रजातन्त्रवादी राप्रपाका सांसद ताहिर अली भाटले सातको एक दिन आइतबार दिँदै आएको विदा खारेज गर्न माग गर्नु भएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्नुहुँदै सांसद भाटले आइतबारको विदाले सार्वजनिक सेवा प्रभावमा असर परेको भन्दै यस्तो माग गर्नु भएको हो। सांसद भाटले आइतबारको विदा आवश्यक नभएको जिकिर गर्दै यसलाई कटौती गरेर पहिलाको व्यवस्था शुक्रबार आधा र शनिबार पूर्ण विदा कायम गर्न सरकारसँग आग्रह गर्नु भएको छ। पूर्व प्रधानमन्त्री एवं नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले अब आफूलाई कुनै पद वा जिम्मेवारीको लोप नभएको बताउनु भएको छ। कंग्रेसका संस्थापन र इतर पक्षले छुट्टा छुट्टै महाधिवेशन गर्ने तयारी गरिरहेको बेला साझा व्यक्तिको रूपमा देउवालाई अघि सारेर महाधिवेशन गर्नुपर्ने केही नेताले बताइरहेको बेला देउवाको यस्तो अभिव्यक्ति आएको हो। मंगलबार 7 बजे अपील जारी गर्दै देउवाले अब कुनै पदको लालसा नभएको बताउनु भएको छ। सरकारले भारतबाट दैनिक 160 बुलेट ग्यास आयात गर्ने भएको छ। अहिले भएको अभाव टार्नका लागि ग्यासको आयात बढाउन लागि उद्योग मन्त्री दीपक शाहले बताउनु भएको छ। यसैगरी दैनिक करिब 100 बुलेट ग्यास आयात हुने भने पनि भारतबाट औसत 90-95 बुलेट मात्रै नेपाल आइरहेको छ। त्यसमाथि कृष्णवीरमा गएको पहिरोका कारण राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउन नसक्दा ग्यास आपूर्ति थप प्रभावित बनेको थियो। सरकारले रसुवाको भटेकोशी नदीमा आएको बाढ़ीले क्षतिग्रस्त 12 छोलिङ्गे पुलको मरमत कार्य शुरू गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार क्षति भएका मध्ये 12 छोलिङ्गे पुलहरूको मरमत कार्य शुरू भइसकेको छ। मरमत शुरू भएकोमा धादिङको कालिका स्थान, मालिङ्गा, माजुटार, दोभान, महादेव मास्टार, चिरौदी खोला, शीतल बजार, केउरेनीटार र बेलखु भुतिया झोलिङ्गे पुल रहेका छन्। यसैगरी नुवाकोट र धादिङ जोड्ने केउरेनी, गहते, पिपलटार, जागराम, कोतोपु, कल्लेरी, फसेटार र फिलिङ झोलुङ्गे पुल तथा र धादिङ जोड्ने बाँदरे झोलुङ्गे पुलको पनि मरमत शुरू भइसकेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। अमेरिकी वातावरण संरक्षण निकायले कोइला र प्राकृतिक ग्यासबाट सञ्चालन हुने, विद्युत गृहबाट निस्किने, पृथ्वीको तापक्रम बढ़ाउने हरित गृह ग्यास उत्सर्जन नियन्त्रण गर्ने नियम खारेज गरेको छ। हिजो घोषणा गरेको निर्णयले पूर्व राष्ट्रपति जो बाइडेन र बराक ओबामाको कार्यकालमा अघि बढ़ाइएको जलवायु परिवर्तन नियन्त्रण सम्बन्धी नीतिबाट ठूलो परिवर्तन भएको देखाएको समाचार संस्था एपीले जनाएको छ। अमेरिकी वातावरण संरक्षण निकायका अनुसार नियम खारेज भएपछि ऊर्जा उद्योगले 3 खर्ब अमेरिकी डलर भन्दा धेरै लागत बचत गर्न सक्नेछ र अमेरिकामा ऊर्जा उत्पादन विस्तार गर्न सहज हुने अनुमान गरिएको छ। र एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले मंगलबार दिपेन्द्र सिंह ऐरीको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा कप्तान ऐरी सहित कुशल भुटेल, आसिफ शेख, रोहित पौडेल, आरिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, लोकेश बम, सन्दीप लामिछानी, गुलशन झा, करण केसी, सम्पल कामी, नन्दन यादव, ललित राज वंशी र शेर मल्ल रहेका छन्। एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतियोगिता सेप्टेम्बर 17 अक्टोबर 3 जापानको आइसी नागोयामा हुँदैछ।
0: Kalika News Update. Kalika FM 95.2.

तपाईँ सुन्दै हुनुहुन्छ मध्य नेपालको सर्वोत्कृष्ट रेडियो कालिका फ्याम 95.2। यति बेला हामी छौँ शुभरात्रि प्रहरमा। शुभरात्रि प्रहर अन्तर्गत अब सुन्न सक्नुहुनेछ चर्चित लोकदोहोरी भाकाहरू भन्ज्याङका।

0: गाडी बिस्तारै हाँक्नुहोस्, किनकि चाँडो गए भन्न सकिन्न, ढिलो गए अवश्य पुगिन्छ।
1: जनहितको पक्षमा कालिका एफएम।

गाउँ घर खोला टोला सहर बजार पनि गाउँ घर खोला टोला सहर बजार पनि ज्ञानवर्धकका कुरा सुन्ने सुनाउने कालिका एफएम छ नि।

सर्वोत्कृष्ट रेडियो कालिका फार्म 95.2 यति बेला हामी छौँ शुभरात्रि प्रहरमा। शुभरात्रि प्रहर अन्तर्गत अब सुन्न सक्छ।